0: PBS Gorkha Radio.
1: नमस्ते, स्वागत गरेँ फेरि पनि यहाँहरू सबैलाई जसले यतिखेर बिएफएस गोर्खा रेडियो सुनिरहनु भएको छ। यो प्रभातकालीन आवाज कार्यक्रम हो। ब्रुनाईको स्टुडियोबाट कार्यक्रम सञ्चालन भइरहेको छ। यतिखेर भने हामीलाई विश्वभरि विविध माध्यमबाट सुनिरहनु भएको छ। यदि तपाईँ कार्यक्रममा हामीसँग जोडिन चाहनुहुन्छ भने आउँदै गर्नुहोला, फोन गर्न सक्नुहुन्छ, इमेलद्वारा हामीलाई भेटाउन सक्नुहुन्छ, नभए फेसबुकबाट सम्पर्क गर्नुभए पनि हुन्छ। कार्यक्रमको दोस्रो घण्टामा भर्खरै पदार्पण गर्यौं सबिन राईको गीत दुई थुङ्गा सयपत्रीबाट। मिठो गीतबाट कार्यक्रम अगाडि बढिसकेको छ र यो दोस्रो घण्टामा अबको केही क्षणमा म आजको राशिफल सुनाउनेछु। अनि दोस्रो घण्टामा आज शुक्रबार परेकाले हामी आजको सन्दर्भ कोट्याउनेछौँ। बिएफपिएस गोर्खा रेडियो सुन्दै गर्नुहोला। अब ढिला नगरिकन म लागिहाल्छु आजको राशिफलतर्फ। आजको राशिफल सुरु गरौँ मेष राशिबाट। नयाँ काममा जग बसाउने समय छ। कामको सन्दर्भमा पदासीन व्यक्तिहरूसँग मित्रता बढ्नेछ अनि गुमेको स्थान प्राप्त हुनुका साथै समाजमा आफ्नो वर्चस्व बढ्नेछ। वृष राशि। तारिफ योग्य काम गर्दै प्रतिष्ठा आर्जन गर्ने समय छ अनि समाजले पदीय जिम्मेवारी दिलाउनेछ वृष राशि हुनेहरूलाई। मिथुन राशि। परिस्थितिको चक्रमा अल्मलिनु पर्दा कार्य सम्पादनमा केही समय लाग्ने देखिन्छ अनि चुनौतीपूर्ण जिम्मेवारी वहन गर्नु पर्ला मिथुन राशि हुनेहरूले। कर्कट राशि। प्रियजनसँगको भेटघाटले दिन रमाइलो हुनेछ अनि भौतिक साधनले जीवन शैलीमा परिवर्तन ल्याउन सकिएला। सिंह राशि। स्वास्थ्य सबल बन्नुका साथै काममा उत्साह जाग्नेछ। व्यापार लगायत आर्थिक लाभ हुने नयाँ योजना शुभारम्भ गर्ने समय छ अनि शत्रुहरू किनारा लाग्नेछन्। कन्या राशि। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ अनि विद्यामा वृत्ति सहुलियत वा विशेष अवसर प्राप्त हुनेछ कन्या राशि हुनेहरूलाई। तुला राशि। साझेदारीका समस्या सुल्झनाले दिगो योजनामा अघि बढ्दा फाइदा उठाउन सकिएला अनि अन्यलमा मान्यजनको सुझाव शिरोधार्य गर्दा लाभ हुनेछ। वृश्चिक राशि। विभिन्न उपहार आदि प्राप्त हुने समय छ। सहयोगीहरूले राम्रो साथ दिनेछन् अनि रोकिएका काम बन्ने र नयाँ काम प्रारम्भ गर्ने समय छ वृश्चिक राशि हुनेहरूको। धनु राशि। दिगो काम प्रारम्भ हुनेछ। व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा हुनेछ अनि तारिफ योग्य काम गर्दै लोकप्रियता हासिल गर्न सकिएला। मकर राशि। मेहनतको फल प्राप्त हुनाले काममा उत्साह जाग्नेछ अनि नयाँ अवसर र आमदानीका स्रोत फेला पर्नेछन्। कुम्भ राशि। खर्चको जोहो गर्न आफन्त र परिवारबाट टाढिनु पर्ला अनि आर्थिक प्रलोभन देखाउनेहरूबाट सजग रहनुहोला। मीन राशि। नयाँ अवसरका साथै आमदानीका स्रोत फेला पर्नेछन्। राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न हुनेछ अनि समाजले पदीय दायित्व दिलाउन सक्छ मीन राशि हुनेहरूलाई। सुन्दै हुनुहुन्थ्यो आजको राशिफल पूरा भयो। अब गीत सुनाऊ सुशान्त केसी र इन्द्रकला राईको यो चर्चित गीत बार्दली।

सुशान्त केसी र इन्द्रकला राईको बार्दली मिठो गीत। अब वर्ल्ड कप सुरु हुँदैछ अर्को हप्तादेखि। 11 जुन बिहिबार 11 जुनमा सुरु हुने वर्ल्ड कप। हुन त हामीले यहाँ समयको डिफ्रेन्सले गर्दाखेरि, टाइम डिफ्रेन्सले गर्दाखेरि ब्रुनाईमा 12 तारिकदेखि हेर्न पाउनेछौँ वर्ल्ड कप। र वर्ल्ड कप सुरु हुँदैछ त्यसैले आजको प्रसङ्ग मैले वर्ल्ड कप नै छानेको छु। र आजको सन्दर्भ भनौँ, आजको सन्दर्भमा केही क्षणपछि हामी वर्ल्ड कप सम्बन्धी चर्चा गर्नेछौँ। एकैछिन प्रतीक्षा गर्दै गर्नुहोला। अहिलेको लागि गीत नै स्वीकार्नुहोस्, कर्म रुम्बाको मेरो माया।

0: गोर्खा रेडियो
1: बच्चाहरुको खेल्ने ठाउँ पिङ चिप्लेटी आदिले भरिएको अनि जताततै बच्चै बच्चाहरुले ओगटिएको तर के तपाईँले आफ्नो सानो बच्चालाई यहाँ एक्लै खेल्न छोड्नुहुन्छ त सानो बच्चालाई कुनै पनि प्रकारको खतरा हुने ठाउँमा एक्लै छाड्नु एक अपराध हो र मिलिट्री ग्यारिजनलाई सुरक्षित स्थान भने पनि यो वास्तविकता होइन समुदायका अन्य भागहरूमा जस्तै यहाँ पनि त्यस्तै खतराहरू भेटिन्छन् त्यसैले आफ्नो बच्चालाई एक्लै खेल्न छाड्नु पूर्व तपाईँको बच्चा कत्तिको समझदार एवं परिपक्व छ भनेर विचार गर्नुहोस् धेरै सानो बच्चाहरूको हकमा त झन् उनीहरूलाई कुनै पनि हालतमा एक्लै छाड्न त मिल्दै मिल्दैन यस सम्बन्धी थप जानकारीको लागि gov.uk मा गएर अनसुपरभाइज चिल्ड्रेनको खोजी गर्न सक्नुहुन्छ।

प्रवीण बेडवाल र रचना रिमालको स्वरमा बडो मिठो गीत सुनिरहेका थियौँ हामी बनफुल मनफुल। भने आजको डेली सप्लिमेन्ट तर्फ म यहाँहरूको ध्यान आकर्षण गराउँछु, आजको सन्दर्भ कट्याउँदैछु म। र आजको सन्दर्भमा वर्ल्ड कप 2026 अब अर्को हप्तादेखि सुरु हुँदैछ र यो पूर्व सन्ध्यामा हामी वर्ल्ड कपको विषयमा जानकारी सेयर गर्छौँ। अब वर्ल्ड कप आउँदो बिहिबार 11 तारिक सुरु हुँदैछ र यसपल्ट वर्ल्ड कपको होस्ट कन्ट्रीहरू कुन कुन छन् भनेर तपाईँले चाल पाउनु भएकै होला। पहिले जस्तो एउटा मात्रै देश छैन, 3 देश मिलेर यसपल्ट होस्ट गर्दैछन्, क्यानाडा, मेक्सिको अनि युएसए। अमेरिकाजमा हुँदैछ यसपालिको वर्ल्ड कप, हुन त अमेरिकाज भन्दाखेरि पनि मोटामोटी नर्थ अमेरिकातिर भनौँ, र क्यानाडा, मेक्सिको र युएसएमा हुँदैछ। अनि यसपल्टको क्वालिफाइड टिम्स अल्फाबेटिकल अर्डरमा भन्न चाहेँ, अल्जेरिया, अर्जेन्टिना, अस्ट्रेलिया, अस्ट्रिया, बेल्जियम, बोस्निया एन्ड हर्जगोभिना, ब्राजिल, केप भर्ड, कोलम्बिया, कोङ्गो, आइभरी कोस्ट, क्रोएसिया, क्युरासाओ, चेक रिपब्लिक, इक्वाडोर, इजिप्ट, इङ्ल्यान्ड, फ्रान्स, जर्मनी, गाना, हेइटी, इरान, इराक, जापान, जोर्डन, साउथ कोरिया, मोरक्को, नेदरल्यान्ड्स, न्युजिल्यान्ड, नर्वे, पानामा, प्याराग्वाई, पोर्चुगल, कतार, साउदी अरेबिया, स्कटल्यान्ड, सेनेगल, साउथ अफ्रिका, स्पेन, स्विडन, स्विट्जरल्यान्ड, ट्युनिसिया, टर्की, युरुग्वाई अनि उज्बेकिस्तान। यी देशहरूको सहभागिता रहनेछ, छनौटमा परेका देशहरू हुन् र होस्ट कन्ट्री क्यानाडा, मेक्सिको र युएसए त्यसमा थपिनेछन्। र क्यानाडाको टोरन्टो अनि भ्यानकुभरमा खेलहरू हुनेछन्, त्यसै गरी मेक्सिको ग्वाडलहारा, मेक्सिको सिटी अनि मोन्टेरे, यी 3 सहरहरूमा हुनेछन्। र युएसएका सहरहरू यसपल्टको वर्ल्ड कप फुटबलका लागि एटलान्टा, बोस्टन, डालस, ह्युस्टन, क्यान्जस सिटी, लस एन्जलिस, मायामी, न्युयोर्क, न्यु जर्सी, फिलाडेल्फिया, सियाटल अनि सान फ्रान्सिस्को बे एरिया, यी सहरहरूमा हुनेछन् यसपल्टको वर्ल्ड कप खेल। र ब्रुनाईको परिप्रेक्ष्यमा शुक्रबारदेखि हामी हेर्न पाउँछौँ, 12 जुनदेखि, हुन त 11 जुनमा हुने खेलहरू। पहिलो खेल मेक्सिको भर्सेस साउथ अफ्रिका, र त्यो खेल शुक्रबार बिहान 3 बजे हेर्न पाइन्छ हामीले ब्रुनाईमा, र अन्य श्रोताले आफ्नो आफ्नो देशको समयमा हेर्न पाउनुहुनेछ। शुक्रबार पहिलो खेल हुनेछ मेक्सिको भर्सेस साउथ अफ्रिका ब्रुनाईका लागि बिहान 3 बजे। अनि यो ग्रुप ए को खेल हो, अर्को ग्रुप ए को खेल 12 जुनमा हुनेछ, हुन त त्यो 11 जुनको खेल नै हो, यहाँ ब्रुनाईको हकमा 12 जुनमा बिहान 10 बजे हुनेछ, साउथ कोरिया भर्सेस चेक रिपब्लिक। त्यसै गरी क्यानाडामा 12 तारिक हुने खेल, तर हामी यहाँ ब्रुनाईमा शनिबार जुन 13 तारिक हेर्न पाउनेछौँ, क्यानाडा भर्सेस बोस्निया एन्ड हर्जगोभिना, र यो ग्रुप बी को खेल हो, ब्रुनाईको समय बिहान 3 बजे हेर्न पाइन्छ शनिबारको दिन। त्यसै गरी शनिबारको दिन बिहान 9 बजे सुरु हुने अर्को खेल हो युएसए भर्सेस प्याराग्वाई, यो ग्रुप डी को खेल हो। अनि उता यानि कि होस्ट कन्ट्रीमा शनिबार हुने खेल, हामी यहाँ
आइतबार ब्रुनाईको समय आइतबार 14 जुनमा हेर्न पाउनेछौँ। कतार वर्सेस स्विट्जरल्यान्ड यो ग्रुप बीको खेल हो, बिहान 3 बजे हेर्न पाइन्छ आइतबार 14 जुनमा। अनि ग्रुप सीको म्याच ब्राजिल वर्सेस मोरक्को बिहान 6 बजे हेर्न पाइनेछ। अनि ग्रुप सीको म्याच अर्को हेइटी वर्सेस स्कटल्यान्ड 14 जुनमा बिहान 9 बजे हेर्न पाइन्छ आइतबारको दिन यहाँ ब्रुनाईमा। र अर्को ग्रुप डीको म्याच छ अस्ट्रेलिया वर्सेस टर्की आइतबार 14 जुनका दिन मध्यदिन 12 बजे सुरु हुनेछ त्यो खेल। र होस्ट कन्ट्रीमा आइतबार हुने खेलसम्म म जान चाहेँ, त्यसभन्दा अगाडि सबै समयको पाबन्दीले म भन्न सक्दिनँ। आइतबार हुने खेल तर ब्रुनाईको समय सोमबार पर्ने हुनाले सोमबार 15 जुनमा हुने खेलहरू ग्रुप ईको जर्मनी वर्सेस क्युरासाओ बिहान 1 बजे हेर्न पाइनेछ 15 जुनका दिन, सोमबारको दिन हो। अनि ग्रुप एफको अर्को म्याच बिहान 4 बजे 15 जुनमा हेर्न पाइन्छ ब्रुनाईमा नेदरल्यान्ड्स वर्सेस जापान। र ग्रुप ईको म्याच आइभरी कोस्ट वर्सेस इक्वेडोर 15 जुन बिहान 7 बजे ब्रुनाईको समय हेर्न पाइनेछ। अनि ग्रुप एफको अर्को म्याच हुनेछ स्वीडन वर्सेस ट्युनिसिया 15 जुनका दिन बिहान 10 बजे सुरु हुनेछ ब्रुनाईमा यो खेल। र अहिलेको लागि खेल तालिका यति मात्रै भनौँ, किनभने यसपछि लगातार हरेक दिन खेल हुनेछन् त्यो हामी हेर्न पाउनेछौँ। यहाँ अरूभन्दा पनि अनिदो होला जस्तो पो भयो त।

हजुर वर्ल्ड कप 2026 अब धमाकाको साथमा सुरु हुँदैछ. यहाँहरूले ऐश्वर्य हाल्नुभयो होस्ट कन्ट्रीमा क्यानाडा, मेक्सिको र युएसए हो. पहिले पहिले दुईवटा देशहरूले सम्म गरेको हामीले सुनेका थियौँ, यसपल्ट त तिनवटा देश मिलेर खेलाउन थाले. यसको पछाडिको कारण के हुन् त्यसमा हामी नगइराखौँ. पहिले पहिले दुईवटासम्म देशले एकैचोटि सञ्चालन गरेको हो, जस्तै जापान र कोरियामा भएको थियो एउटा उदाहरण, नभए प्राय एउटै देशमा हुने गर्दथ्यो. तर यसपालि भने यो नयाँ अवधारणा होला, क्यानाडा, मेक्सिको र युएसएले सँगै होस्ट गर्दैछन्. र यसपल्टको वर्ल्ड कपमा अब अहिले भन्न सकिन्न दावेदार को हो भनेर, किनभने वर्ल्ड कपमा एकदमै अप्रत्याशित नतिजाहरू आउने गर्दछ. त्यही भएर तपाईँको आफ्नो अब फेभरेट देश त होला नै, जस्तै अब ब्राजिलको कुरा गर्ने हो भने धेरैले ब्राजिललाई सपोर्ट गर्ने गर्दछन्. आफ्नो महादेश अथवा आफ्नो छेउछाउको भनेर होइन, ब्राजिलको ट्र्याक रेकर्ड राम्रो भएको कारणले गर्दाखेरि धेरैजसोले ब्राजिललाई सपोर्ट गर्ने गर्दछन्. तर हामी इङ्ल्यान्डलाई किन सपोर्ट नगर्ने, किनभने इङ्ल्यान्डको पनि एकदमै यङ स्क्वाड छ. हुन त यङ भन्दाखेरि पनि एक दुईजना त अलि पाका पाकाहरूलाई पनि राखिएको छ यसपल्ट, याद गर्नुभएको होला. तर आशा गरौँ इङ्ल्यान्डले पनि राम्रो गर्नेछ. यिनै जानकारीका साथ आजको लागि आजको सन्दर्भ यति नै. अब गीत सुनौ हेमन्त राणाको किन.

आउँदै घरतिर लाग्नुभयो। यदि यस्तो हो भने तपाईँ अझै पनि नसामा नै हुन सक्नुहुन्छ, जसको मतलब तपाईँ कुनै घटना बिना नै घर आइपुग्नु भयो भने साँच्ची नै यो पटक तपाईँ बडो भाग्यमानी हुनुभयो। तर अर्को पटक के थाहा, भाग्य सधैँ बलियो कहाँ हुन्छ र? ड्रिङ्क ड्राइभिङ कदापि नगरौं, जीवनलाई भाग्यको सहारा।

बादल लिम्बुको यो मुटुमा तिमी थियौ मिसकी सुन्दै हुनुहुन्थ्यो. बिएफएस गोर्खा रेडियो सुनिरहनु भएको छ. यो प्रभातकालीन आवाज कार्यक्रम हो. हामी यतिखेर कार्यक्रमको दोस्रो घण्टामा छौँ. तपाईँ हुनुहुन्छ लाल शाहीको साथमा. ब्रिटिस फोर्सेस ब्रुनाईवासीका लागि जब अपर्च्युनिटी बिएफएस गोर्खा रेडियोमा छ. यहाँहरूले केही दिन अगाडिदेखि विज्ञापन देखिराख्नु भएको होला. ब्रुनाई हाइभमा, सिग्नल च्याट ग्रुपमा र त्यसका अलावा बिएफएस गोर्खा रेडियोको फेसबुक पेजमा पनि देख्नु भएको छ.

हामीलाई एकजना ट्रेनी गोर्खा रेडियो प्रेजेन्टरको खाँचो परेको छ। यदि तपाईँ इच्छुक हुनुहुन्छ रेडियो प्रेजेन्टर बन्नको लागि र तपाईँमा केही त्यस्ता अन्तर्निहित गुणहरू छन् जस्तै एक्सेलेन्ट स्पोकन एन्ड रिटन नेपाली एन्ड इङ्ग्लिस, अ क्लियर एन्ड कन्फिडेन्ट भोइस विथ गुड प्रेजेन्टेसन स्किल्स, अबन्डन्ट क्रिएटिभिटी, interests in music and storytelling about our community, an understanding of effective use of social media, a willingness to learn more about program making, researching and interviewing. Yesta yesta gunharu tapai ma cha ra tapai ichhuk hununcha trainee Gorkha Radio presenter banna ka lagi bhane yo euta ramro awasar cha, nachukaunu hola. Yadi ichhuk hununcha bhane tapai le aafno CV एप्लिकेसनको साथमा पठाउनुपर्ने हुन्छ lal.shahi@bfbs.com मा। आउँदो 11 जुनभित्र अझै 6 दिन बाँकी छ र डिसाइड गर्नुहोस् र राम्रो सिभी बनाएर पठाउनुहोस् र 15 जुनमा अन्तर्वार्ता हुनेछ। 11 जुनसम्म जस जसबाट हामीलाई प्राप्त हुन्छ एप्लिकेसन ती सबै क्यान्डिडेटलाई हामी अन्तर्वार्ता गर्नेछौँ 15 तारिक। ट्रेनी गोर्खा रेडियो प्रेजेन्टर।

उस्तै छ माया छेवाङ लामाको गीत, त्यसभन्दा अगाडि जोन राईको कोसारा, ब्याक टु ब्याक मिठो गीत सुनेर इन्जोय गर्दै गर्नु भएको होला। समय अहिले बिहानको 9 बज्नको लागि ब्रुनाईमा 4 मिनट बाँकी रहेको छ र हामी कार्यक्रमको दोस्रो घण्टाको पनि अन्ततिर आइपुग्यौँ र दोस्रो घण्टालाई समापन गर्दैछु समीर श्रेष्ठको एउटा गीतबाट। तिमी भए काफी भन्ने गीत छ, यो गीतबाट मनोरञ्जन लिँदै गर्नुहोला। त्यसपछि हामी 9 बजेको समाचार प्रस्तुत गर्नेछौँ। समाचारपछि हामी कार्यक्रमको तेस्रो घण्टामा भेट्नेछौँ। स्वीकार्नुहोस् समीर श्रेष्ठको यो गीत, तिमी भए काफी।

0: Radio. Gorkha Radio. परराष्ट्रमन्त्री श्री शेख खनाल आजदेखि तीन दिने भारत भ्रमणमा निस्कँदै हुनुहुन्छ। भारतीय विदेश मन्त्री डाक्टर एस जयशंकरको निमन्त्रणामा खनाल नयाँ दिल्ली जान लाग्नु भएको हो। जयशंकर र खनालको द्विपक्षीय भेटवार्ता हुनेछ। वार्तामा व्यापार लगानी, दुई देशका सम्पर्क र सञ्जाल विस्तार, ऊर्जा लगायतका विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ। राजसभा सभापति रवि लामिछानेको भ्रमण लगत्तै खनालको भ्रमण हुन लागेको हो। मन्त्रालयले सार्वजनिक गरेको भ्रमण तालिका अनुसार परराष्ट्र मन्त्री खनाल आउँदो आइतबार जेठ 24 गते स्वदेश फर्कनुहुनेछ। भारत भ्रमणमा जान जानुभएका सभापति लामिछाने भने आज स्वदेश फर्किने हुनुहुन्छ। आज विश्व वातावरण दिवस, देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ। समृद्ध भविष्यको आधार जलवायु एवं प्रकृति मैत्री विकास मूल नारासहित सप्ताहव्यापी रूपमा मनाउन लागि हो। दिवसका अवसरमा वातावरण विभागले ललितपुरमा विशेष कार्यक्रम आयोजना गर्दैछ। विश्व वातावरण दिवसको मुख्य समारोहमा कृषि वन तथा वातावरण मन्त्री गीता चौधरी प्रमुख अतिथिका रूपमा सहभागी हुने कार्यक्रम छ। विभागले विभिन्न सरकारी निकाय, विकास साझेदार, वातावरणविद तथा सरकारवालालाई कार्यक्रममा उपस्थित हुन बोलाएको छ। नवलपुरको देवसुली नगरपालिका 14 प्रगति नगरमा मोटरसाइकल ट्रकमा ठोकिँदा एकजनाको मृत्यु भएको छ, अर्का एकजना गम्भीर घाइते भएका छन्। ट्रकमा ठोकिँदा मोटरसाइकलमा सवार मध्यबिन्दु 1 का 51 वर्षीय ओम नारायण गुरौको मृत्यु भएको हो। एसपी युवराज खड्गका अनुसार दुर्घटनामा मोटरसाइकल चालक भारतीय नागरिक 26 वर्षीय विशाल कुमार श्रीवास्तव गम्भीर घाइते हुनुभएको छ। घाइतेको चितवन पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ। राष्ट्रपति सभापति रवि लामिछाने र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दक्षिण तथा मध्य एसियाली विशेष दूत सर्जियो गोरबीच भेटवार्ता भएको छ। गएको साँझ उहाँहरूको दिल्लीमा भेटवार्ता भएको हो। राष्ट्रपति सभापति लामिछाने 5 दिने भ्रमणका लागि गएको 18 गते नयाँ दिल्ली जानुभएको हो। भाजपाको निमन्त्रणामा दिल्ली गएका लामिछानेले थुप्रै राजनैतिक भेटघाट गरिसक्नु भएको छ। प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह, विदेश मन्त्री एस जयशंकर, भाजपाका नेताहरूसँग उहाँले भेट गर्नुभएको छ। दिनभर पार्टी प्रवास कमिटीले गरेको कार्यक्रममा सहभागी भएका लामिछाने साँझ गोरसँग भेट्न पुग्नु भएको हो। गोर भारतका लागि अमेरिकी राजदूत हुनुहुन्छ। गोरसँगै गएको बैशाखमा नेपाल आउँदा लामिछाने लगायतका राष्ट्रपति नेताहरूसँग भेटवार्ता गर्नुभएको थियो। नेपालको चिया निर्यातमा भारतले फेरि अवरोध गरेको छ।
1: यसअघि वैशाख 18 गतेदेखि अवरोध भएको चिया निर्यात झण्डै 3 हप्तापछि केही सहज भएको थियो। त्यसबेला भारतीय चिया बोर्डले नेपालबाट जाने चियामा नयाँ स्ट्यान्डर्ड अपरेटिङ प्रोसिजर लागू गर्दै प्रयोगशाला परीक्षणको व्यवस्था गरेपछि निर्यात ठप्प भएको थियो। व्यापक विरोधपछि भारतीय पक्षले जेठ 6 गते हरेक ट्रकको परीक्षण नगरी ऱ्यान्डम स्याम्पलिङ मात्रै गर्ने लिखित जानकारी दिएपछि रोकिएको चिया निर्यात शुरू भएको थियो। अहिले के कारणले चियाको निर्यात रोकिएको हो ठ्याक्कै जानकारीमा नआएको मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वर कुमार हुमागाईले जानकारी दिनुभयो। उहाँका अनुसार यसअघि अवरोध खुल्यो भनेर आए पनि नेपाल तर्फबाट चिया गएको छैन। व्यवसायीले पनि जानकारी नगराएको हुमागाईले बताउनुभयो। तर भारतीय चिया बोर्डले आयातकर्ताको गोदाममै पुगेर चियाको नमूना संकलन गरी प्रयोगशाला परीक्षण गर्न थालेपछि व्यवसायीले निर्यात रोक्न थालेको चिया उद्यमीले बताएका छन्। केही परिमाणको नेपाली चिया भारतीय गोदाममै थन्किएको छ।
0: रुसी राष्ट्रपति कार्यालयले प्रत्यक्ष वार्ताका लागि युक्रेनी नेताले गरेको प्रस्ताव भ्लादिमिर पुटिनलाई सुनाउने भएको छ। 1800 शब्द लामो खुल्ला चिठी लेखेर युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युद्धका लागि रुसीहरू पनि अनिच्छुक जस्तो देखेको बताउनु भएको छ। दुई देशबीच सम्झौता गराउन प्रयासका बीच असफल रहेका अमेरिकी राष्ट्रपति ट्रम्पले यसबारे प्रतिक्रिया दिनुभएको छ।
2: Two very good people, they're two very, incredible countries, beautiful countries, they've got to stop. I've been very strong on the fact that they've got to get that over with. So, but they do. I want them each to make certain compromises. I think they're going to do that.
0: एसिसी महिला प्रिमियर कप अन्तर्गत भुटान संघको खेलमा नेपाली खेलाडीहरूले गरेको टाइम्ड आउट अपिललाई लिएर नेपाल क्रिकेट संघले माफी मागेको छ। क्यानले विज्ञप्ति निकालेर भुटानी ब्याट्सम्यानलाई टाइम्ड आउट गराइएको घटना आफूहरूले अङ्गीकार गर्न खोजेको क्रिकेटको मूल्य र खेल भावना अनुसार नरहेको जनाएको हो। यस्तै क्यानले भुटान क्रिकेट सम्बन्धित खेलाडी तथा सरकारवाला समक्ष क्षमायाचना गर्दै मैदानभित्र र बाहिर क्रिकेटको भावना कायम राख्न प्रतिबद्ध रहेको जनाएको छ। एसिसी महिला क्रिकेट कप अन्तर्गत नेपालले दिएको 114 रनको लक्ष्य पछ्याउने क्रममा भुटानले आफ्नो पारीको पहिलो बलमै विकेट गुमाएको थियो। त्यसपछि भुटानकी तेस्रो नम्बरकी ब्याटर रिट्सी सोडेन निर्धारित 90 सेकेन्डको समयभित्र क्रिजमा नआइपुगेपछि नेपालले टाइम आउट अपिल गरेको थियो। जल तथा मौसम विज्ञान विभागका अनुसार आगामी तीन दिन मधेश र लुम्बिनी प्रदेशका तराईका धेरै स्थानमा मध्य तातो लहरसँग चल्ने सम्भावना रहेको छ। खबर यति नै। नमस्कार, म महेन्द्र।

नमस्ते, स्वागत छ फेरि पनि यहाँहरू सबैलाई जस जसले अहिले बिएफएस गोर्खा रेडियो सुनिरहनु भएको छ आजको यो प्रभातकालीन आवाज कार्यक्रममा। हजुर, फेरि पनि स्वागत गरेँ। हामी भर्खरै पोखरेली र झापाली संवाद भएको गीतबाट कार्यक्रमको तेस्रो घण्टामा पनि प्रवेश गऱ्यौँ। बसन्त सापकोटा र रचना रिमालले गाउनुभएको गीत हो पोखरेली र झापाली। त्यो गीतबाट कार्यक्रम अगाडि बढ्यो र तपाईँ कार्यक्रमको यो तेस्रो घण्टामा हामीसँग जोडिन चाहनुहुन्छ भने आउँदै गर्नुहोला। फोन गर्न सक्नुहुन्छ, इमेलद्वारा हामीलाई भेटाउन सक्नुहुन्छ, नभए फेसबुकबाट सम्पर्क गर्नुभए पनि हुन्छ। बिएफएस रेडियो सुन्दै आउनु भएको पनि वर्षौँ भइसक्यो, तर कहिल्यै तपाईँले बिएफएस रेडियोको अनलाइन सर्वेमा भाग लिएर हामीलाई आफ्नो राय सल्लाह दिनुभएको छ। यदि त्यसो गर्नुभएको छैन भने bfps.com/सर्भेमा जानुहोस्, त्यहाँ केही प्रश्नहरू सोधिएका छन्, तिनको जवाफ दिनुहोस्। त्यति गर्ने बित्तिकै तपाईँको नाम अटोमेटिकली दर्ता भइहाल्छ 200 sterling pound सपिङ भाउचरका लागि। बिएफएस रेडियोले हरेक तीन महिनामा एक भाग्यशाली श्रोतालाई प्रदान गर्दै आएको छ 200 sterling pound सपिङ भाउचर। के थाहा त्यो भाग्यशाली श्रोता कुनै दिन तपाईँ पनि बन्न सक्नुहुन्छ, त्यसैले प्रयास जारी राख्नुहोला। बिएफएस रेडियोको यो अनलाइन सर्वे सर्भिस पर्सनल एन्ड पार्टनर्स, एमओडी सिभिल सर्भेन्ट्स एन्ड पार्टनर्स र एमओडी कन्ट्राक्टर्स एन्ड पार्टनर्सका लागि खुला गरिएको छ।

नशा, शिव परियार को नशा। ब्रिटिश फोर्सेस बनाईवासीका लागि डार्ट्स कम्पिटिसनको आयोजना गरिएको छ आउँदो शनिबार 13 जुनका लागि। हजुर, भोलिको साता हो, भोलिको शनिबार होइन, भोलिको साता 13 जुनमा दिनको 3 बजे सुरु हुनेछ फ्लाइङ खुक्रिज रग्बी क्लब बारमा। एन्ट्री फी $10 तोकिएको छ डार्ट्स कम्पिटिसन। त्यसभन्दा अगाडि च्यारिटी होर्स रेस नाइट हुँदैछ। यो भनिहालेँ मैले, च्यारिटी इभेन्ट हो, होर्स रेस नाइट टुका लाइन्समा हुँदैछ चिटच्याट कम्युनिटी सेन्टरमा 12 जुनका दिन, दिनको 4:30 बजे ढोका खुला हुनेछ अनि इभेन्ट स्टार्ट्स एट 6 PM भनेर भनिएको छ। बेलुकी 6 बजे सुरु हुने कार्यक्रम हो यो। यसमा विशेष गरी हर्नबिल स्कुल र ट्री टप्स नर्सरीको लागि अर्थ सङ्कलन गर्ने हेतुले आयोजना गरिएको कार्यक्रम हो यो होर्स रेस नाइट। तपाईँहरू सबै पाल्नुहुनेछ अनि रमाइलो गर्नुहुनेछ। यसका लागि यदि तपाईँले VIP टेबल बुक गर्न चाहनुहुन्छ भने 8 जनाको टेबल बुक गर्न सक्नुहुन्छ। त्यसको लागि तपाईँले स्क्यान गरेर, QR कोड स्क्यान गरेर रेजिस्टर गर्नुपर्ने हुन्छ। त्यो अलिक छिटै गर्नुहोला, नभए ढिला हुन्छ। अनि एन्ट्री फी $10 राखिएको छ उक्त कार्यक्रमका लागि र त्यसभित्र खानपानको व्यवस्था हुनेछ अनि प्राइज ड्रको लागि टिकट पनि त्यसमै समावेश गरिएको छ। याद गर्नुहोला, $10 प्रति व्यक्ति हो र त्यो टिकट खरिद गरेपछि खानपान त्यसमा समावेश गरिएको छ अनि प्राइज ड्रको लागि टिकट पनि। र ड्रेस कोड कम्फर्टेबल अटायर भनेर भनिएको छ, तपाईँलाई जस्तो मनपर्छ त्यस्तै लगाएर जान सक्नुहुन्छ। तर फ्यान्सी ड्रेस इन्करेज्ड भनिएको छ, त्यही भएर तपाईँ खुसीको लुगामा जान सक्नुहुन्छ उक्त कार्यक्रममा। च्यारिटी होर्स रेस नाइट ब्रिटिस फोर्सेस बनाईवासीका लागि आउँदो शुक्रबार 12 तारिक, ठ्याक्कै आजको साता हो। 4:30 बजे ढोका खुल्नेछ र 6 बजेदेखि कार्यक्रम सुरु हुनेछ रातको 11 बजेसम्म चिटच्याट कम्युनिटी सेन्टरमा। अब पालो गीत सङ्गीतको नै, परिवर्तन ब्यान्डको गीत म अब टक्र्याउँछु समीप।

0: रेडियो हो।
1: कसरी पत्ता लाउने होला,
2: के पत्ता लगाउने,
1: कहाँ जाने होला, कोसँग कुरा गर्ने होला,
2: के को बारेमा,
1: फौजी सेवामा रहेकाहरूको पामदार के छ, कस्तो छ भन्ने विषयमा पत्ता लाउनु खोजेको। साह्रै गाह्रो हुँदो रहेछ।
2: तपाईँको मतलब भत्ता, सेवा, सुविधा आदि इत्यादि
1: तिनकै बारेमा जान्न खोजेको?
2: ए, त्यो त सजिलै छ नि। फौजी सेवामा सेवारतका लागि यस्तै यस्तै कुराहरूको बारेमा जानकारी गराउने उद्देश्यले एउटा नयाँ अनलाइन एपको सुरुवात भएको छ नि, जसको नाम हो डिस्कभर माई बेनिफिट्स।
1: यो त अति राम्रो कुरा सुनाउनु भयो।
2: हो त नि, यो एपद्वारा रेगुलर वा रिजर्भ ब्रिटिस फौजी सेवामा हुनेहरूको लागि उपलब्ध सेवा, सुविधा, भत्ता आदि सम्पूर्ण कुराहरूको जानकारी सहजै लिन सकिन्छ। यो एप चलाउन एकदमै सजिलो छ र यसमा भएका जानकारीहरू प्रष्ट तथा निष्पक्ष छन्। यो एपको बारेमा विस्तृत जानकारीको लागि gov.uk मा गएर डिस्कभर माई बेनिफिट्स को खोजी गर्न सक्नुहुन्छ।

सुशान्त केसीको जादुगरी यो बिल्कुलै नयाँ गीत हो श्रोता, हिन्दी गीत। सुशान्त केसीले टी सिरिजसँग आबद्ध भएर गाएको गीत हो यो। टी सिरिज भनेपछि इन्डियाको म्युजिक इन्डस्ट्रीमा ठुलो एउटा कम्पनी हो र टी सिरिजसँगको आबद्धता सुशान्त केसीको लागि पक्कै पनि फाप्नेछ भन्ने हाम्रो कामना छ। आज विश्व वातावरण दिवस, हजुर विश्व वातावरण दिवस हरेक वर्ष 5 जुनका दिन विश्व स्तरमा बढ्दो किसिमको प्रदूषण र खराबीका कारण बिग्रिँदो विश्व वातावरणलाई मानव जाति र प्रकृति अनुकूल स्वस्थकर बनाई प्रकृति र हामी बस्दै गरेको पृथ्वीको बचाउ गर्नका लागि एउटा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले मनाइँदै आएको कार्यक्रम हो र यस वर्ष पनि आजको दिन धुमधामका साथ विश्वभरि नै मनाउने गरिन्छ। सन् 1972 सालको 5 जुनदेखि सुरु भएको रहेछ यो विश्व वातावरण दिवस मनाउन र त्यस बेलादेखि अहिलेसम्म मनाइँदै आएको छ र यसको मूल उद्देश्य हाम्रो वातावरण प्रदूषित हुँदैछ दिनानुदिन र हरित ग्यास उत्सर्जनले गर्दाखेरि विश्व मानचित्र नै अहिले फरक पर्न आँटिसक्यो। जताततै प्रदूषण, जताततै प्रदूषण र वातावरण यति साह्रो धमिलिएको छ कि कुरा गरी साध्य छैन। हामी हरेक तह तब्कामा यस विषयमा जागरण ल्याउन अत्यन्तै जरुरी छ र कति एक्टिभिस्टहरूले गरी पनि राखेका छन्, तर पनि हामीले हाम्रै घरबाट सुरु गर्नुपर्छ त्यो काम। च्यारिटी बिगिन्स एट होम भनेर हामी भन्छौँ, त्यही भएर हामी आफ्नै घरबाट सुरु गर्न जरुरी छ ताकि यो वातावरणलाई स्वच्छ राख्न सकौँ र हामी जुनै देशका भए पनि यो वातावरणमा राम्ररी सास फेर्न पाऊँ। सबैभन्दा पहिला त राम्रो सास फेर्न पाऊँ। वरपर मैलाको डङ्गुर नदेखियोस्, त्यसलाई व्यवस्थित ढङ्गले व्यवस्थापन गर्न सकियोस्, त्यो नै ठुला कुरा हो र विशेष गरी तेस्रो विश्वमा यसको समस्या बढ्दै गएको छ। तर हुन त अब तेस्रो विश्व भनेर पनि के भन्ने, ठुला देशहरू जुन छन् एकदमै धनाढ्य देशहरू, उनीहरूले आफ्नो देशको मैला गरिब देशहरूमा ल्याएर फाल्दा रहेछन् भन्ने यसका प्रमाणहरू हामीले पटक पटक भेटेका छौँ र आफ्नो देशको मैला थुप्रो अरू देशमा लगाएर फालिदिने, हुन त अलि त्यो पैसाकै भरमा त्यस्तो गरिएको हो, त्यत्तिकै त होइन, तर भए पनि त्यो बिल्कुलै राम्रो होइन। र थुप्रै इन्भाइरोमेन्टल इस्युज वर्ल्ड वाइड छन्, त्यसमा कुनै शङ्कै छैन र आजको दिन यो विशेष दिन वर्ल्ड इन्भाइरोमेन्ट डेको असर पारेर हामीले अवेरनेस ल्याउन जरुरी छ, हाम्रो प्लानेटलाई जोगाउनु पर्नेछ प्रदूषणबाट। र आजको दिनमा तपाईँले केही गर्न सक्नुभयो हाम्रो यो वातावरण जोगाउनको लागि भने त्यो नै ठुलो कुरो हुनेछ र तपाईँबाट सुरु गर्नुहोस्। त्यसपछि तपाईँको घर वरपर छिमेक बिस्तारै बिस्तारै सबैलाई चेतना बढ्दै जाने कुरा हो। सबैले त्यसो गर्न थाले भने विश्व नै एकदमै स्वच्छ हुनेछ। अब डुक्पा लेप्चाको गीत सुन्छौँ हामी, बस्तीको अँध्यारो।

सुन्दैनुहुन्थ्यो डुक्पा लेप्चालाई। हामी प्रभातकालीन आवाज कार्यक्रममा छौँ। बिएफएस गोर्खा रेडियोको यो कार्यक्रम ब्रुनाईको स्टुडियोबाट सञ्चालन भइरहेको छ भने हामीलाई विश्वभरि विविध माध्यमबाट सुनिरहनु भएको छ। तपाईँ हामीसँग जोडिन चाहनुहुन्छ कार्यक्रममा भने आउँदै गर्नुहोला। आजको दिन सन् 1991 सालमा स्पेस फ्लाइटमा पहिलोपल्ट 7 जनाको टिममा, एस्ट्रोनटहरूको टिममा 3 जना महिला थिए, 4 पुरुष 3 महिला, र महिलाहरूको लागि यो फर्स्ट स्पेस फ्लाइट थियो 3 महिलाको साथमा। बडो यो एक हिसाबले रेकर्डकै कुरा हो। नासाले STS-40 भन्ने स्पेस क्राफ्ट पठाएको थियो स्पेसमा, त्यति बेला 7 जना एस्ट्रोनटमध्ये 3 जना त महिला नै थिए। महिलाको सहभागिता बिस्तारै बिस्तारै बढ्दै जाँदैछ। हुन त पहिलेको अवस्था फरक थियो, पुरुष प्रधान समाज जताततै व्याप्त थियो, जुनसुकै फिल्डमा पनि त्यस्तै थियो, तर अहिले भने बिस्तारै बिस्तारै त्यो निर्मूल हुँदै जाँदैछ। म निर्मूल किन पनि भनिरहेको छु भने इक्वल राइटमा सबैको अधिकार समान हुनुपर्छ। एकचोटि सुशान्त भुजेल फिचरिङ सुजना स्याङ्बो, अब यो गीत सुन्छौँ हामी।

0: तपाईँलाई फोर्सेस डिस्काउन्ट्सको बारेमा थाहा छ? थाहा छैन भने सुनिहाल्नुहोस्। यो विशेष गरी फौजी सेवामा सेवारत, सेवानिवृत्त एवं फौजी समुदायका सदस्यहरूको लागि पनि तयार गरिएको विशेष छुटको व्यवस्था हो। योसँग 9,000 भन्दा धेरै डिस्काउन्ट पार्टनरहरू जोडिएका छन्, जसमार्फत हामीले अनलाइन तथा हाई स्ट्रिटका दोकानहरूका साथै थुप्रै रेस्टुरेन्टदेखि लिएर सिनेमाका टिकटहरू सम्बन्धमा छुट पाउन सक्छौँ। अनलाइनको लागि निशुल्क यो सेवा, हाई स्ट्रिटको लागि भने 4 पाउन्ड 99 फेन्स तिरेर यसबाट धेरै फाइदा लिन सकिन्छ। यसको लागि defensediscountservice.co.uk गएर आजै आफ्नो अकाउन्ट दर्ता गराइहाल्नुहोस् अनि थुप्रै छुटहरूको फाइदा उठाउनुहोस्।
1: PFDS गोर्खा रेडियो।

B8 को यसरी नै प्रसंग हैशटैग को प्रयोग विशेष गरी पहिला ट्विटरमा खुबै हुन्थ्यो र ट्विटर पछि एक्स भइसकेपछि

पनि अब ह्यासट्यागको प्रयोग अब झनै बढेको छ असेल. तर अन्य सोसल मिडिया साइटहरूमा पनि ह्यासट्याग हामी देख्छौँ, तर त्यसको खासै अर्थ रहँदैन भनिएको छ. जस्तै फेसबुकमा ह्यासट्यागको प्रयोगको कुनै अर्थ छैन, तर पनि मानिसहरूले प्रयोग गरिराखेका हुन्छन्. ह्यासट्यागको प्रयोग सबभन्दा पहिला अनलाइनमा 23 अगस्त 2007 सालदेखि मात्र सुरु भएको रहेछ. तर ह्यासट्याग जुन सिम्बल छ त्यो भने धेरै अगाडिदेखि नै चलन चल्तीमा आएको रहेछ. र पहिला ह्यासट्याग जुन सिम्बल छ त्यसलाई पाउन्डको रूपमा पनि लिइन्थ्यो. पाउन्ड वेट जुन छ तपाईँको, अथवा स्टर्लिङ पाउन्ड, त्यसलाई पनि ह्यासट्यागले अथवा त्यो सिम्बल प्रयोग गरेर पाउन्ड भन्ने गरिन्थ्यो, लेख्ने गरिन्थ्यो. र पहिले टाइपराइटरमा ह्यासट्याग, टाइपराइटर भन्दाखेरि पनि जब इलेक्ट्रिक सुरु भयो टाइपराइटर, अनि त्यसपछि बिस्तारै कम्प्युटर सुरु भयो, कम्प्युटरमा ह्यासट्याग प्रयोग गर्दाखेरि पाउन्डको अर्थ लाग्थ्यो. र ल्याटिन वर्ड पाउन्डलाई लिब्रा पोन्डो भनिँदो रहेछ, त्यही भएर एलबी लेखिन्छ. अनि पाउन्ड गर्दाखेरि एलबीएस, जस्तै अहिले पनि हामी ओजन पाउन्डको साइन भन्दाखेरि एलबीएस लेख्छौँ पछाडि. तर त्यसको खास ल्याटिन अर्थ रहेछ लिब्रा पोन्डो, र 14th सेन्चुरीमा त्यो सुरु भएको रे. त्यो अब्रिभिएसनको कुरा हो, 14th सेन्चुरीदेखि सुरु भएको रहेछ. अनि पछि लेट 1800समा आएर त्यसलाई टाइपराइटरमा इन्कोपरेट गरिएको रहेछ त्यो सिम्बलका रूपमा, किनभने एलबी बटन नहुने भयो, त्यही भएर त्यो सिम्बल ह्यासट्यागका रूपमा पाउन्डलाई अब प्रयोग गर्नको लागि अथवा पाउन्डको साटो प्रयोग गर्नका लागि त्यो सिम्बल राखिएको रहेछ टाइपराइटरमा. 1800समा त्यस्तो गरिएको भनिएको छ. र पाउन्ड त्यो ह्यासट्याग साइनलाई पहिला कसैले पेटेन्ट गर्न सकेनन्, अथवा गर्ने ध्यान पनि भएन, कसैको ध्यान पनि गएन र गरेनन् पनि, किनभने यो ह्यासट्याग सुरु गर्ने मानिस मेसिना भन्ने व्यक्ति रहेछन्, उनले त्यसको लागि पेटेन्ट लिएकै थिएनन् अरे, सोचेकै थिएनन्. तर पनि उनले पेटेन्ट गर्छु भनेको भए पनि, अथवा पेटेन्टको लागि अप्लाई गर्छु भनेको भए पनि उनले प्राप्त नगर्ने रहेछन्, किनभने भनिएको छ यु क्यान ओन्ली पेटेन्ट अ डिजाइन, इन्भेन्सन, प्रोसेस ओर अ मसिन. अब त्यो ह्यासट्याग यो कुनै पनि क्याटेगोरीमा पर्दैन, त्यो डिजाइन पनि होइन, इन्भेन्सन पनि होइन, प्रोसेस पनि होइन, मसिन पनि होइन. त्यही भएर त्यसलाई पेटेन्ट गर्न मिल्दैन भनेर भनिएको छ, किनभने हामीले बुझेका छौँ कुनै डिजाइन पेटेन्ट गरेपछि त्यो व्यक्तिको अधिकार सुरक्षित हुन्छ. जसले आविष्कार गर्छ, जस्तै इन्भेन्सन, पहिले अब उदाहरणको लागि रेडियो कसले पेटेन्ट गरे, अनि अन्य आविष्कारहरू वैज्ञानिकहरूले आफ्नो आफ्नो नाममा पेटेन्ट गरेका छन्, र ह्यासट्यागलाई भने त्यो गर्न नमिल्ने रहेछ. हजुर, ह्यासट्याग एक छोटो परिचय यति नै. अब गीत सुनाऊ, वाकिङ फेरि गोर्खाली तकमाको.

गोर्खाली तकमाको वक इन फेरेरी निकै रमाइलो गीत सुनेर मनोरञ्जन लिइराख्नु भएको थियो. यतिखेर हामीलाई नारायण सापकोटाजीले फिनल्यान्डबाट सम्पर्क गर्नुभएको छ र त्यहाँको मौसमी अवस्थाको जानकारी गराउनु भएको छ. 14-15 डिग्री सेल्सियसको अहिले हाराहारीमा रहेछ, बिस्तारै उकालो लाग्दै रहेछ पारो. फिनल्यान्डको केसमा यो जाडो नै होइन, किनभने त्यहाँ त अहिले त एकदमै आनन्दको मौसम रहेछ. र केही महिना अगाडिको कुरा हुनुपर्छ, उहाँले हामीलाई सम्पर्क गर्नुभएको थियो. त्यति बेला हिउँ परेर एकदमै बाटो जताततै हिउँले ढाकेको र गाडी चलाएर काममा जाँदै हुनुहुन्थ्यो उहाँ. त्यति बेला उहाँलाई अब भनौँ न गाडी चलाएर जान बाटोमा अलिकति गाह्रो पनि परेको अवस्था थियो. त्यस्तो थियो. तर अहिले भने अब 15-16 डिग्री भनेको त फिनल्यान्डको लागि त एकदमै राम्रो मौसम. जे होस् अहिले जुन मौसम छ त्यहाँ त्यसको इन्जोय गर्नुहोस्, पछि भन्न सकिन्न. किनभने अब बिस्तारै मौसममा उतार चढाव हुन थालेपछि अब जाडो ठाउँ मध्येकै एक हो फिनल्यान्ड. त्यही भएर अहिले इन्जोय गर्नुहोला. हामी आजको कार्यक्रमको अन्ततिर आइपुग्यौँ र मैले अब यहाँहरूसँग बिदा लिने बेला हुनै आँट्यो. जाँदा जाँदै दिपेश किशोर भट्टराईको यो निकै जोसिलो गीत यहाँहरूलाई सुम्पन्छु, होस हराए पनि. र यो गीत सुम्पदै बिदा पनि हुन्छु. र यहाँहरूको शुक्रबारको बाँकी पल अनि विकेन्ड एकदमै सुखमय अनि रमाइलोसँग बितोस्. हाम्रो भेट सोमबार हुनेछ. तबसम्मको लागि मलाई बिदा दिनुहोस्. र अहिले 10 बजेको समाचार पछि भने मझेरी कार्यक्रम लिएर आउँदै हुनुहुन्छ हाम्रा सहकर्मी नूतन राई. म पनि बिदा भएँ. हस्त, नमस्ते, बाई बाई.

0: चितवनमा क्यान्सरको औषधि बनाउने कच्चा पदार्थ उत्पादन शुरू भएको छ। जायोडिन बायोटेक उद्योगले क्यान्सरको औषधि बनाउने कच्चा पदार्थ उत्पादन शुरूआत गरेको हो। भरतपुर महानगरपालिका 16 स्वर्णपुरमा रहेको उद्योगले नेपाली जडीबुटी प्रशोधन गरेर कच्चा पदार्थ उत्पादन गरी भारत निर्यात समेत थालनी गरेको छ। उद्योगका अध्यक्ष जी नारायण बहादुर छेत्रीका अनुसार 1,30,00,000,000 लगानीमा अत्याधुनिक उपकरण जडान गरेर कच्चा पदार्थ तयार गरी निर्यात शुरूआत गरिएको छ।
1: अहिले फिलहाल चाहिँ इन्डिया भारतमा हामीले निर्यात गर्छौँ, त्यसपछि हामी पहल गरिरहेछौँ पाकिस्तान र बङ्गलादेशमा पनि हामीले कच्चा पदार्थलाई निर्यात गर्ने हाम्रो पहल हुँदैछ र धेरै छिटो हामी चाहिँ यो उद्योगको डब्ल्युएचओ जिएमपी हामीले हासिल गरिसकेपछि हामीले चाहिँ यो यी कन्ट्रीमा जान्छौँ, यो दुइटा छिमेकी मुलुकमा जान्छौँ, त्यसपछि अन्य देशमा पनि हामी जाने हाम्रो उद्देश्य रहेको।
0: प्रतिनिधि सभा सांसदहरूले स्वास्थ्य सेवा चुस्त नभएकोमा सरकारी अधिकारीहरूको ध्यान आकर्षण गराएका छन्। शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिमा स्वतन्त्र सांसद महावीर पुनले कतिपय औषधि अस्पतालमै नपाइने विषयमा सहभागीको ध्यान आकर्षण गराउनु भयो।
2: अहिले नेपालमा 5-6 वटा 6-7 वटा चाहिँ क्यान्सर अस्पतालहरू छन्। क्यान्सरको ट्रिटमेन्ट गर्ने त्यो एउटा औषधि छैन, किन क्यान्सरको अस्पतालहरू खोलिरहने? के अर्थ भयो त्यो क्यान्सरको अस्पतालहरू खोलेर त्यो ट्रिटमेन्ट गर्नु, पहिचान गर्नु, त्यसको आइडेन्टिफाई गर्नको लागि त्यो त्यो चाहिँ औषधि चाहिन्छ। नभएर अहिले के भइरहेको छ त भन्दाखेरि यो नेपालमा त्यो चाहिँ आइसोटोप रेडियो आइसोटोप भन्ने छ, त्यो औषधि भन्दैन हुँदैन भन्ने थाहा पाएकोहरू चाहिँ के हुन्छन् भने इन्डिया जान्छ।
0: राष्ट्रिय विधि विज्ञान प्रयोगशालाकी कार्यकारी निर्देशक मोनिका झाले प्रयोगशालाको क्षमता बढाउन ढिला भइसकेको बताउनु भयो।
3: नयाँ नयाँ टेक्नोलोजी आएपछि क्राइम अझै बढ्दैछ, त्यो अवस्थामा यसलाई चाहिँ हाम्रो एकदम व्यवस्थित तरिकाले सञ्चालन गर्नुपर्छ भन्ने आवश्यकता महसुस गरी यो गठन आदेशभन्दा पनि यो विधेयकै चाहिन्छ, ऐनमा स्थापित भयो भने यसलाई बेटर पर्फर्मेन्स गर्न सक्छ र पछि पछि चाहिँ हामीलाई चाहिँ अझ यसलाई विस्तार गर्न सहज हुन्छ भन्ने हिसाबले हामीले विधेयक प्रपोज गरेका हौँ। अब यो जति पनि यो भौतिक अपराध अनुसन्धान र भौतिक सबुतहरूको छ त्यसको परीक्षण गर्ने साइन्टिफिक एनालाइसिस गर्ने काम हाम्रो।
0: आज विश्व वातावरण दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ। समृद्ध भविष्यको आधार जलवायु एवं प्रकृति मैत्री विकास मूल नारासहित सप्ताहव्यापी रूपमा मनाउन लागि हो। दिवसका अवसरमा वातावरण विभागले ललितपुरमा विशेष कार्यक्रम गर्दैछ। दिवसको मुख्य समारोहमा कृषि वन तथा वातावरण मन्त्री गीता चौधरी प्रमुख अतिथिका रूपमा सहभागी हुने कार्यक्रम छ। विभागले विभिन्न सरकारी निकाय, विकास साझेदार, वातावरणविद तथा सरकारवाला कार्यक्रममा उपस्थित हुने जनाएको छ। पूर्व गृहमन्त्री सुदन गुरुङले प्रहरी हिरासतमा पुगेर जेएनजी अगुवामाथि दुर्व्यवहार गरेको भन्दै कार्यवाहीको माग गरिएको छ। राष्ट्रिय जेएनजी नागरिक अभियानका संयोजक सुनिल सिंह र सहसंयोजक अजय सुडारीले विज्ञप्ति जारी गरी पूर्व गृहमन्त्री गुरुङले जेएनजी अगुवामाथि दुर्व्यवहार गरेको जनाउनु भएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधि सभाको बैठकमा नेपालले पनि भारतको जमिन मिचेको भनेर दिएको अभिव्यक्तिको विरोधमा जेएनजी अगुवाले प्रदर्शन गरेका थिए। काठमाडौँको भारतीय दूतावास अगाडि प्रदर्शनका क्रममा प्रहरले जेएनजी अगुवा अजय सुडारी, प्रकाश बम, सुजन पौडेल र स्थूल जेम्स नेपालीलाई नियन्त्रणमा लिएको थियो। उनीहरूलाई प्रहरी वृत्त लैन्चोर 16 खुट्टेको हिरासतमा राखिएको थियो। प्रहरले नियन्त्रण लिएको 1 घण्टापछि हिरासत कक्षमा पुगेर गुरुङले दुर्व्यवहार गरेको उनीहरूले आरोप लगाएका छन्। उनीहरूले हिरासतमा राख्दा प्रहरले पनि राम्रो व्यवहार नगरेको बताएका छन्। रोल्पामा खहरे खोलाको भेलले बगाउँदा 2 विद्यार्थीको ज्यान गएको छ। गङ्गादेव गाउँपालिका वडा नम्बर 6 रातमाटाका निमबहादुर खड्काका 7 छोरा गोपाल खड्का र सर्वजित खत्रीका 6 छोरा समीर केसीको ज्यान गएको हो। विद्यालयबाट घर फर्काने क्रममा उनीहरूलाई खहरे खोलाको भेलले बगाएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ। बगाएर बेपत्ता भएका उनीहरूको शव खोलाको तल भेटिएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी निरीक्षक कृष्ण श्रेष्ठले जानकारी दिनुभयो। बेलायतमा बहुप्रतीक्षित प्रतिरक्षा योजना छिट्टै सार्वजनिक गर्ने अपेक्षा गरिएको छ। प्राध्यापक माइकल क्लार्कले योजना सार्वजनिक गर्ने पर्ने अवस्थाको समीक्षा गर्नुभएको छ।
4: The Japanese have been very annoyed with Britain over the Global Combat Air Program, GCAP. They've been very annoyed that Britain has not put in the commitment, the financial commitment, early enough, and that the program has been stuttering. And it was said that the Japanese Prime Minister would not be coming to Britain if that commitment was not made. And she is coming. And so I think next week is the time when we will finally see the defense investment plan.
0: र एसिसी महिला प्रिमियर कप अन्तर्गत भुटानसँगको खेलमा नेपाली खेलाडीहरूले गरेको टाइम आउट अपिललाई लिएर नेपाल क्रिकेट सङ्घले माफी मागेको छ।
5: यो PFBS गोरखा रेडियो हो।

नमस्ते, म हजुर अर्कै प्रस्तुत नूतन राई फेरि पनि आजको हाम्रो कार्यक्रम म झेरी मार्फत भने उपस्थित भइसकेको छु र हजुरहरू सम्पूर्णलाई यही कार्यक्रम मार्फत स्वागत पनि गर्न चाहन्छु। श्रोताहरू, हामी भने यो कार्यक्रम मार्फत हजुरहरूसँग तीन घण्टाको समयसम्म रहने नै छौँ। पहिलो घण्टामा भने आज मैले प्रेरक प्रसङ्ग, केही रोचक कुराकानीहरू र मिठा मिठा गीत सङ्गीतहरू अनि केही रमाइला कुराकानीहरू लिएर आइ नै सकेको छु। अनि दोस्रो घण्टामा भने चाहिँ आज शुक्रबार परेको छ अनि हाम्रो शुक्रबारको रूपरेखा बमोजिम भने चाहिँ आज जेनेरेसनल इस्यु यानि कि पुस्ताबीचको समस्याहरूको बारेमा अलिकति कुराकानीहरू लिएर आइ नै सकेको छु। र तेस्रो घण्टामा भने चाहिँ सधैँ चाहिँ समसामयिक विषयहरूमा कुराकानी गर्ने नै छौँ अनि हजुरहरूकै रोजाएका गीत सङ्गीतहरू पनि राख्ने नै छौँ। अनि मिठा मिठा गीत सङ्गीतहरू त हाम्रो कार्यक्रम अन्तर्गत छँदै पनि छन्। श्रोताहरू, यहाँ हाम्रो व्यस्त जीवनमा चाहिँ केही समय निकालेर भए पनि हामी हजुरहरूलाई रमाइलो अनि उपयोगी साथ दिने प्रयास पनि गर्नेछौँ है त। त्यसैले जहाँ जहाँबाट आजको यो हाम्रो कार्यक्रम मजेरी सुन्दै हुनुहुन्छ, फेरि पनि हजुरहरू सम्पूर्णलाई हाम्रो नमस्कार छ। श्रोताहरू, अब पनि ढिलो नगरिकन आजको हाम्रो रमाइलो यात्रा पनि सुरु गरौँ। हजुरहरूलाई आजको हाम्रो यो साथ मनपर्नेछ भन्नेमा पूर्ण विश्वास पनि लिएको छु। हजुरहरूले हाम्रो कार्यक्रम मझेरीको सुरुवातीको पहिलो गीत भने सुनिसक्नुभएको छ, एकदमै रमाइलो अनि पुरानो गीत मन्त्र बेन्डको पारी गाउँमा। अबको बसाइमा भने सागर आले र गरिमा आले गाउनुभएको बाँधन बाँध मायाले।

हजुर एकदमै मिठो गीत सागर आले र गरिमा आले गाउनु भएको बाधा न बाधा मायाले हजुर आशा छ यहाँहरूलाई पनि पक्कै पनि यो गीत भने मन परेन होला हजुरको अनुहारमा यानि कि ओठमा भने अलिकति मुस्कान त पक्कै पनि आइ नै होला श्रोताहरू हुन त यो कार्यक्रम मझेरी भने चाहिँ धनराज राई दाईले सञ्चालन गर्नुहुन्थ्यो तर आज अलिकति दाईको कार्यव्यस्तले गर्दा भने उपस्थित हुन सक्नु भएन तर भने म आइ नै सकेको छु आशा छ तपाईँहरूलाई आजको शुक्रबारको यो समय यानि कि मझेरी कार्यक्रम भने पक्कै पनि रमाइलो भने हुने नै छ है त श्रोताहरू आज भने शुक्रबार 5 जुन 2026 साल तदनुसार जेठको 22 गते विक्रम सम्वत 2083 साल ब्रुनेको समयको कुरा गर्नुपर्दा बिहानको 10:17 गइ नै सकेको छ अनि सेरियाको मौसमको कुरा गर्नुपर्दा अधिकतम तापक्रम 32 डिग्री सेल्सियस न्यूनतम तापक्रम 25 डिग्री सेल्सियस सनी एन ए जेन्टल ब्रिज यानि कि घाम लाग्ने र मन्द हावा चल्ने पनि जनाएको छ युकेको समयको कुरा गर्नुपर्दा बिहानको 3:17 गइ नै सकेको छ अनि लन्डनको मौसमको कुरा गर्नुपर्दा अधिकतम तापक्रम 18 डिग्री सेल्सियस न्यूनतम तापक्रम 12 डिग्री सेल्सियस रहेको छ सनी इन्टरवल्स एन अ जेन्टल ब्रिज यानि कि बेला बेलामा घाम लाग्ने र हल्का हावा चल्ने पनि जनाएको छ नेपालको समयको कुरा गर्नुपर्दा बिहानको ठ्याक 8:02 पनि गइ नै सकेको छ अनि काठमाडौँको मौसमको कुरा गर्नुपर्दा अधिकतम तापक्रम 29 डिग्री सेल्सियस न्यूनतम तापक्रम 19 डिग्री सेल्सियस रहेको छ थन्डरी सावर्स एन अ जेन्टल ब्रिज यानि कि मेघ गर्जन सहितको वर्षा र हल्का हावा चल्ने पनि जनाएको छ श्रोता यो त थियो ब्रुना युके अनि नेपालको समय अनि मौसमको कुराकानीहरू म सधैँ पनि हजुरहरूलाई भन्ने नै गर्छु हजुरहरूकोतिर चाहिँ आजको समय अनि मौसमको के कस्तो हालखबर छ त हजुर आउनुहोस् है हाम्रो कार्यक्रममा आएर जोडिनुहोला रमाइला गफगाफ अनि मिठा मिठा गीत सङ्गीतहरू पक्कै पनि सुन्नेछौँ अनि राख्ने कोसिस पनि गर्नेछौँ भन्दै फेरि अर्को गीत सुनिहालौँ स्वप्न सुमन र समीर श्रेष्ठको जे छौ तिमी

0: साइकल चलाउनु तपाईँको स्वास्थ्यको लागि धेरै प्रकारले फाइदाजनक छ, तर उचित सावधानी नअपनाउँदा कहिलेकाहीँ बेफाइदा पनि हुन सक्छ तपाईँलाई यसबाट। प्रत्येक साल सयौं साइकल यात्रीहरू दुर्घटनामा पर्दछन् र यसको प्रमुख कारण भनेको उनीहरूलाई अरूले देख्न नसक्नु नै हो। यदि तपाईँ पनि साइकल चलाउँदै हुनुहुन्छ भने यस्तो दुर्घटनामा पर्नबाट जोगिनको लागि केही कुराहरूमा ध्यान दिनुहोस्। जिसमिसे बिहानी र साँझको समयमा साइकल चलाउँदै हुनुहुन्छ भने हाइवे कोडको अवलम्बन गर्दै अगाडि सेतो र पछाडि रातो बत्ती अनिवार्य रूपमा प्रयोग गर्नुहोस् तथा रेल एवं पेडल रिफ्लेक्टरको प्रयोग गर्न पनि नभुल्नुहोला। यसको अलावा हाइवेज कपडा लगाउनु पनि लाभदायक रहन्छ। अनि साँच्चै हेलमेट सधैँ लगाउनुहोस्। अँध्यारोमा साइकल चलाउँदै हुनुहुन्छ, टाढैबाट देखिनुहोस्, सुरक्षित रहनुहोस्। थप जानकारीको लागि हेर्नुहोस् think.direct.gov.uk।
1: यो PFBS गोर्खा रेडियो हो।

हजुर भर्खरै सुनिसक्नु भयो एकदमै रमाइलो हिन्दी गीत राहत फतेह अली खानको जग घुमिया। श्रोताहरू यदि हजुरहरूको प्रतिक्रिया सुझाव वा सन्देश छ भने चाहिँ हामी माझ विभिन्न माध्यमहरू पनि रहेको छ। कन्ट्याक्ट डिटेल्स अन्तर्गत चाहिँ 3224167322009894193 3284 यो चाहिँ मिलिट्री एक्सटेन्सनको लागि रहेको छ। यदि हजुरहरू चाहिँ ब्रुनाई बाहिरको हुनुहुन्छ भने 00673 लगाउन चाहिँ नबिर्सिनुहोला। हजुर यो चाहिँ ब्रुनाईको कोड नम्बर रहेको छ। त्यस्तै गरेर इमेल मार्फत भने चाहिँ बिएबिएस गोर्खा एट बिएबिएस डट कम रहेको छ। अनि फेसबुक मार्फत चाहिँ बिएबिएस गोर्खा सर्च गरेर मेसेन्जरमा भने हजुरहरूले मजाले मेसेजहरू पठाउन पनि सक्नुहुनेछ। हजुरका रोजाइका गीत सङ्गीतहरू या आज चाहिँ केही विशेष परेको छ भने पनि अवश्य पनि हाम्रो कार्यक्रममा आएर निर्धक्क भएर पनि जोडिन भने सक्नु हुनेछ। सुधार अब भने यो बिहानीमा एउटा प्रेरक प्रसङ्गतर्फ लागिहार है त। Health is the greatest gift, contentment the greatest wealth, faithfulness the best relationship. यो भनाइथ्यो बुद्धको। स्वास्थ्य सबैभन्दा ठुलो उपहार हो, सन्तुष्टि सबैभन्दा ठुलो सम्पत्ति हो र विश्वास योग्यता सबैभन्दा उत्कृष्ट सम्बन्ध हो। श्रोताहरू यो भनाइले चाहिँ हामीलाई के सन्देश पनि दिन्छ भने जीवनका तीन महत्त्वपूर्ण आधारहरूलाई उजागर गर्छ। मानिससँग जति नै धन सम्पत्ति वा सफलता भए पनि यदि स्वास्थ्य राम्रो छैन भने ती सबै कुराको खासै अर्थ भने रहँदैन। त्यसैले स्वास्थ्यलाई जीवनको सबैभन्दा ठुलो उपहार पनि मानिएको छ। अनि त्यसै गरी सन्तुष्टि नै वास्तविक सम्पत्ति पनि हो। धेरै धन भएर पनि असन्तुष्ट व्यक्ति कहिले सुखी पनि हुन सक्दैन, तर थोरै कुरामै सन्तुष्ट हुन सक्ने व्यक्ति सधैँ खुसी रहन्छ। सन्तुष्टिले भने मनमा शान्ति र आनन्द भने पक्कै पनि ल्याउँछ। अनि अर्कोतर्फ विश्वास र इमान्दारी कुनै पनि सम्बन्धको आधार रहेको छ। परिवार मित्रता वा समाजका सम्बन्धहरू विश्वासमा नै टिकेका हुन्छन्। एकपटक विश्वास गुमेपछि सम्बन्धलाई जोगाउन पनि एकदमै कठिन हुन्छ। त्यसैले स्वस्थ शरीर सन्तुष्ट मन र विश्वासिलो व्यवहार नै सुखी र सफल जीवनका प्रमुख आधार हुन् भन्ने कुरा पनि यस भनाइले चाहिँ हामीलाई सन्देश दिएको छ है त। भनिन्छ नि श्रोताहरू हुन पनि हो होइन, हामी अलिकति सानो सानो कुराहरूमा खुसी भयो भने हाम्रो जीवन त्यसै पनि खुसी हुन्छ। तर हामीले कहिले पनि अरूसँग तुलना भने गर्नु हुँदैन है। त्यसले भने आफ्नो जीवनमा भएका खुसीहरू पनि गुमेर जान सक्छ। त्यसैले भनिन्छ यदि आफू खुसी भयो सुखी भयो भने हाम्रो स्वास्थ्य पनि त्यसै पनि राम्रो भएर जान्छ। त्यसैले सानो सानो कुराहरूमा सुखी हुनुहोस्, अरूसँग कहिले पनि तुलना भने नगर्नुहोस् होइन, आफूले आफूलाई राम्रो बनाउनुहोस्। त्यही नै सुखी र आफ्नो स्वास्थ्यको एकदमै स्वास्थ्य हुनु नै सबैभन्दा ठुलो उपहार हो, यानि कि आफ्नो खुसी नै सबैभन्दा ठुलो उपहार हो भनेर पनि म भन्न चाहे। आशा छ हजुरहरूलाई आजको यो बिहानीको यो प्रयोग प्रसङ्ग भने पक्कै पनि रमाइलो लाग्यो नै होला। श्रोताहरू हाम्रो कार्यक्रम मझेरी भने सुरुवात भइसकेको छ। हजुरहरूलाई आजको हाम्रो मझेरी कस्तो लागिरहेको छ, यानि कि हामी चाहिँ शुक्रबारको दिन अनि म तपाईँहरूको प्रस्तुत नूतन राईको साथमा अनि गीत सङ्गीत पनि राखि नै रहेको छु, हजुरले सुनि पनि रहनु भएको होला। अबको बसाइमा भने फेरि लागौँ अर्को गीततर्फ। यो रहेको छ खेम सेन्चुरी र दीपिका बाइम्बु मगरको मायालाई के दिउँ।

हजुर, भर्खरै सुनिसक्नुभयो नेपाली चलचित्र लाली बजारबाट भने मायालाई केदुङमा बैना खेम सेन्चुरी र दीपिका बाइम्बु मगरको एकदमै अहिले ट्रेन्डीमा रहेको नेपाली एकदमै हिट गीत रहेको थियो। श्रोताहरू, यो हाम्रो कार्यक्रम भनेकै हजुर श्रोता महानुभावहरूको लागि रहेको छ। तपाईँहरूको साथ, सन्देश र अनुरोधले नै यसलाई भने अझ विशेष पनि बनाउँछ। त्यसैले हजुरहरूका मनपर्ने गीतको अनुरोध, सन्देश र शुभेच्छा पठाउन पनि नबिर्सिनुहोला। हामी प्रतीक्षामा रहिरहनेछौँ। श्रोताहरू, त्यस्तै गरेर हाम्रो कार्यक्रममा एक दुईजना हाम्रो श्रोताहरू पनि जोडिनै सक्नु भएको छ। उहाँका गीत अनुरोधका गीतहरू भने म एकछिन पश्चात सुनाउने नै छु। हजुर प्रतीक्षा भने गर्दै गर्नुहोला भन्दै फेरि अर्को गीत सङ्गीतर्फ नै लागि हालौ। उदय सोताङ र म निला सोताङको साथ कहिलेसम्म हो।

0: तिमी अनलाइनमा हो?
1: अँ हो।
0: के गर्दै गरेको?
1: ए म यतिकै आफ्नो बारेमा थुप्रै संवेदनशील व्यक्तिगत विवरणहरू खोल्दै थिएँ अनि अचानक सोचेँ कतै मेरो युनिटको सुरक्षालाई यसबाट असर त पुग्दैन भनेर।
0: ए ल ल हुन्छ हुन्छ।
2: कसैले जानी जानी यस्तो त पक्कै पनि गर्दैनन्, तर अन्जानमा भुलवश यस्तो हुन पनि सक्छ। साइबर जोखिम यस्तो कुरा हो जसको बारेमा फौजी सेवामा सेवारत सबैजनालाई राम्रो जानकारी हुनुपर्दछ। यस्तै खतराहरूबाट तपाईँलाई जोगाउनको लागि साइबर कन्फिडेन्ट टिमले नियमित रूपमा ब्लग, वेबिनार तथा साइबर साउन्ड बाइट्स पोडकास्टहरूको निर्माण गर्दै आएको छ, जस मार्फत तपाईँले कसरी साइबर

भर्खरै सुनिसके हामीले ब्रुसिस ब्यान्डको एकदमै चलेको होइन नेपाली लोक पप गीत चाहिँ बस सुन्दरी ठन्डी महिना जाडो छ। सोधार हेर्दा हेर्दै हेर्नुहोस् न समय पनि बिति नै रहेको छ। म भने बुढाएको समय अनुसार बिहानको 10 बजे चाहिँ मझेरी कार्यक्रम लिएर उपस्थित भने भइ नै सकेकी थिएँ, तर पनि केही छैन, अझै पनि हामीसँग दोस्रो र तेस्रो घण्टा बाँकी नै रहेको छ भनेर पनि म हजुरहरूलाई जानकारी दिन चाहे। प्रतीक्षा भने गर्दै गर्नुहोला, भिएभएस गोर्खा रेडियो सुन्दै पनि गर्नुहोला, अनि हाम्रो कार्यक्रम मझेरीलाई पनि यसरी नै साथ अनि माया भने निरन्तरता दिँदै पनि गर्नुहोला। श्रोताहरू, मैले हाम्रो कार्यक्रम मझेरी अन्तर्गत भने विभिन्न विधाका गीत सङ्गीतहरू पनि राखि नै रहेको छु, अनि केही तपाईँहरूको लागि जानकारीमूलक कुराकानीहरू पनि गरि नै रहेको छु होइन। अनि आज भने चाहिँ शुक्रबार परेको छ श्रोताहरू, यो भने चाहिँ हामी सबैका लागि भने चाहिँ शुक्रबार भनेको चाहिँ हप्ताभरिको कामको थकान भने बिस्तारै बिर्सिने दिन पनि रहेको छ। अब विद्यार्थीहरूको लागि भनौँ भने विधाको प्रतीक्षा, अनि कर्मचारीहरूका लागि भनौँ भने आरामको योजना, अनि परिवारसँग समय बिताउने अवसरको दिन पनि हो, यानि कि हप्ताको सुरुवात पनि हो भन्दा चाहिँ फरक पनि नपर्ला। हुन त श्रोताहरू, शुक्रबार चाहिँ केवल रमाइलोको दिन मात्र नभएर हप्ताभरि आफूले गरेका कामहरूको एउटा विश्लेषण गर्ने दिन पनि रहेको छ, अनि यो दिन चाहिँ हामीले आफैले एउटा प्रश्न पनि सोध्न सक्छौँ है, यो हप्ता चाहिँ मैले के सिकेँ, के राम्रो गरेँ, र अर्को हप्ता चाहिँ अझ राम्रो गर्न चाहिँ म के गर्न सक्छु। हजुर, यो चाहिँ एकदमै राम्रो आफूले आफूलाई गर्ने प्रश्नहरू तपाईँहरूले, किनभने यस्तो कुराहरू गर्नुभयो भने, आफूले आफूलाई चाहिँ कुराहरू राख्नुभयो भने चाहिँ तपाईँहरूमा धेरै कुराको परिवर्तनहरू पनि आउन सक्छ। तपाईँहरूले अझ योभन्दा राम्रो म के गर्न सक्छु, अझ योभन्दा राम्रो म के कुराहरू सिक्न सक्छु भन्ने कुराहरू पनि आफूले आफूलाई चाहिँ एकदमै नजिकबाट प्रश्न गरेर चाहिँ निहाल्नु पनि सक्नुहुनेछ, विच इज एकदमै राम्रो बानी पनि हो है भनेर चाहिँ म भन्न चाहेँ। यो हाम्रो हुन्छ नि श्रोताहरू, साना साना उपलब्धिहरूको खुसी मनाउने बानीले भने चाहिँ हाम्रो जीवनलाई अझ पनि एकदमै सकारात्मकहरू बनाउँछ भनेर भनिन्छ। त्यसैले आजको शुक्रबारमा चाहिँ कामको एकदमै प्रेसरहरू भन्दा पनि एकदमै खुसी हुने क्षणहरू चाहिँ सम्झनुहोला, किनभने भोलि र पर्सि भने एकदमै छुट्टी छ होइन। छुट्टीको बेला चाहिँ एकदमै आफूले आफूलाई माया गर्ने, आफ्नो परिवारसँग समय व्यतीत गर्ने दिन पनि हो भन्दा भन्न पनि चाहन्छु है म। त्यसैले यो शुक्रबारको यो बिहान चाहिँ सबैलाई उत्साह ऊर्जा र खुसीले भरिएको दिनको पनि शुभकामना भनेर पनि म भन्न चाहेँ। अनि आउने सप्ताहलाई चाहिँ, यानि कि आउने अझ हप्ताहरूलाई चाहिँ सुरक्षित र रमाइलो अर्थपूर्ण पनि बनाउँदै लानुहोला भनेर पनि म भन्न चाहन्छु। श्रोताहरू, कुराकानीहरू पनि रहेको छ। आज शुक्रबार म सधैँ पनि भन्ने नै गर्छु एकदमै आफूले आफूलाई माया गर्ने होइन, फेरि पनि भन्न चाहे एकदमै रिल्याक्स गर्ने समय, आफ्नो परिवारहरूसँग समयहरू बिताउने दिन पनि हो, अनि एकदमै हुन्छ नि आफूले अब होलिडेहरू जाने समय पनि हो भन्दा चाहिँ भन्न पनि चाहे, किनभने हाम्रो बेबी परिवार चाहिँ प्राय विकेन्ड लाग्न साथ चाहिँ एकदमै हुन्छ नि होलिडेहरूमा आफूले आफ्नो परिवारलाई रिफ्रेसमेन्ट गर्नको लागि हिँडी पनि रहनु भएको हुन्छ, त्यही भएर मैले अलिकति यो प्रसङ्ग पनि जोडिहालेँ है त। त्यसै गरेर हाम्रो अब भने एकजना श्रोता आइसक्नु भएको छ, उहाँ चाहिँ हुनुहुन्छ भाइ सुबिहाङ राई, अनि उहाँ चाहिँ मोटर प्लटनबाट हुनुहुन्छ जी कम्पनीको, अनि उहाँले चाहिँ आफ्नो श्रीमती यानि कि आफ्नो जीवन सङ्गिनी तुषाराको लागि चाहिँ एउटा गीत भन्ने अनुरोध गर्नुभएको छ। त्यो गीत रहेको छ तारा देवीले गाउनुभएको शुभकामना भरि भन्ने गीत, किनभने यो गीत चाहिँ उहाँले चाहिँ आफ्नो जीवनसाथीको लागि चाहिँ बर्थडे विस पनि गर्न चाहनुभएको थियो। हुन त उहाँको जीवन सङ्गिनीको बर्थडे चाहिँ यो 3 जुनमा परेको रहेछ, तर भने उहाँले अलिकति समयको व्यस्तताले गर्दा भने आज उहाँले अनुरोध गर्न चाहनुभएको छ, अनि मैले पनि यही कार्यक्रम मार्फत बहिनीलाई चाहिँ जन्मदिनको धेरै धेरै शुभकामना भनेर पनि भन्न चाहे। सधैँ खुसी हुनु होला, आफ्नो स्वास्थ्यको राम्रोसँग ख्याल पनि गर्नुहोला भनेर भन्न चाहे। अबको अवसरमा भने सुबिहाङ राई भाइले नै अनुरोध गर्नुभएको तारा देवीको गीत शुभकामना भरि आफ्नो जीवन साथी यानि कि तुषारा राईको लागि चाहिँ एकदमै अनुरोध पनि गर्नुभएको छ। अब भने अबको बसाइमा भने सबैजनाले सुन्नुहोला तारा देवीको एकदमै सुमधुर गीत शुभकामना भरि।

हजुर भर्खरै सुनिसक्नुभयो हजुरले एकदमै सुमधुर प्रस्तुति तारादेवीको शुभकामना भरी श्रोताहरू। यो गीत भने चाहिँ हाम्रो भाइ एकजना हुनुहुन्छ सुबिहाङ राई, उहाँ चाहिँ मोटर प्लटुनको यानि कि डी कम्पनीको हुनुहुँदो रहेछ अनि उहाँले चाहिँ आफ्नो जीवनसाथी तुषार राईको लागि भने चाहिँ बर्थडे विस गर्दै यो गीत भने अनुरोध भने गर्नुभएको थियो। हुन त मैले अघि भनिसकेको थिएँ तुषार बहिनीको बर्थडे चाहिँ 3 जुनमा परेको रहेछ, तर उहाँको कार्यव्यस्तताले गर्दा भने आज चाहिँ उहाँले यो गीत भने उहाँको लागि चाहिँ समर्पित पनि गर्न चाहनु भएको थियो। 3 जुनमै भए पनि केही छैन, यो महिनाभरि नै बहिनीको चाहिँ बर्थडे मनाउन चाहिँ एउटा एकदमै अवसर छ, यानि कि महिनाभरि नै पनि बर्थडे भन्दा चाहिँ साह्रै फरक भने पर्दैन भनेर पनि म भन्न चाहेँ। श्रोताहरू अब भने लागिहालौँ हाम्रो बेबी परिवारहरूको लागि। हजुर यदि हजुरहरू चाहिँ रेडियो प्रस्तुत बन्न चाहनुहुन्छ भने चाहिँ यो तपाईँहरूको लागि एकदमै सुनौलो अवसर पनि रहेको छ है। यदि तपाईँहरूमा चाहिँ नेपाली र अङ्ग्रेजी भाषा राम्रोसँग बोल्न र लेख्न सक्ने स्पष्ट आत्मविश्वासी र राम्रो आवाज भएको हुनुहुन्छ भने या सृजनशील सोचहरू भएको सङ्गीत र कथा किस्सामा पनि हजुरमा रुचि भएको छ भने र राम्रोसँगले सामाजिक सञ्जालहरू प्रयोग गर्न जान्नुहुन्छ भने चाहिँ यो तपाईँहरूको लागि चाहिँ एकदमै सुनौलो अवसर रहेको छ। तपाईँले चाहिँ एकदमै आफ्नो सिभीहरू पठाउन भने सक्नुहुनेछ lal.sahi@bbs.com। श्रोताहरू म चाहिँ भन्न चाहे तपाईँहरूलाई एकदमै इन्करेज गर्न चाहन्छु, आएर आफ्नो सिभीहरू बुझाउनुहोला, नयाँ एक्सपिरियन्सहरू लिनुहोला अनि नातिनुहोला भनेर पनि भन्न चाहे। किनभने कतिजनालाई त अब रेडियोमा बोल्दा कति गाह्रो हुन्छ होला, कसरी बोल्ने होला भन्ने भइरहेको होला, त्यो स्वाभाविक पनि हो। तर पनि नातिनुहोला, तपाईँहरूको लागि यहाँ पनि एकदमै राम्रोसँग ट्रेनिङहरू उपलब्ध गराइनेछ, तपाईँहरूको हरेक कुराहरूलाई सिकाइनेछ। त्यही भएर निर्धक्क भएर आफूसँग भएको सिभीहरू भने चाँडोभन्दा चाँडो lal.sahi@bbs.com आएर भने बुझाउन सक्नुहुनेछ। श्रोताहरू अब भने ब्रुनेमा 11 बज्नुको लागि 4 मिनट मात्रै बाँकी पनि रहेको छ, त्यसै गरी हामी पनि हाम्रो कार्यक्रम मझेरीको पहिलो घण्टाको पहिलो बसाइको अन्त्यमा पनि आइसकेका छौँ। अबको बसाइमा भने सञ्जय श्रेष्ठको माया मेरी माया भन्ने गीत सुन्न सक्नुहुनेछ, त्यसपछि भने हामी पुनः दोस्रो घण्टामा भेट्नेछौँ। प्रतीक्षा साँच्दै गर्नुहोला।

0: सैन्य समुदायमा
1: बिलाइन भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्लाई बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो
3: बेलायतका राजा चार्ल्स तृतीयले सेनाको द किङ्स गोर्खा आर्टिलरी रेजिमेन्ट गठन परेड निरीक्षण गर्नुभएको छ। रेजिमेन्टको क्याप्टेन जनरलको रूपमा लालखेलमा आयोजित कवाजमा सहभागी भएको बेलायतको राजपरिवारले जनाएको छ। गोर्खाहरूको आर्टिलरी रेजिमेन्ट गठन भएकोले राजपरिवारले महत्वपूर्ण कोषे ढुङ्गा भनेको छ। सन् 2025 अप्रेलमा औपचारिक रूपमा खडा भएको रेजिमेन्टमा आगामी 3 वर्षभित्र सदस्यहरूको संख्या 500 पुर्याउने योजना छ। आधुनिक युद्धका लागि गोर्खा ब्रिगेडको सहभागिता वृद्धि गर्न 14 वर्षमा पहिलोपटक नयाँ क्याप ब्याच खडा भएको शाही परिवारको भनाइ छ। परेडमा सहभागी हुने क्रममा राजाले गोर्खा सैनिकका परिवारसँग पनि कुराकानी गर्नुभएको थियो। देशका ठूला संगठन मध्येको एक कंग्रेस पार्टीले सदस्यता लिने समय जेठ 28 गतेसम्म लम्ब्याइएको जनाएको छ। पछिल्लो पटक खुलाइएको सदस्यता लिने म्याद हिजो सकिएको थियो। कार्यवाहक मुख्य सचिव कृष्ण प्रसाद दुलालले पार्टीका विभिन्न तहबाट माग भए बमोजिम सदस्यता लिने समय थपिएको बताउनु भएको छ। कंग्रेसले यसपटकदेखि अनलाइनबाट सदस्यता लिने व्यवस्था कार्यान्वयनमा ल्याएको छ। 2078 सालको तुलनामा यसपालि सदस्यता लिनेको संख्या 4 लाखले कमी आएको छ। गएको पुसमा 4.5 लाखले नवीकरण र 1.5 लाख नयाँ सदस्य थपिएकामा अहिले चलाइएको अभियानमा झनै घटेको देखिएको छ। 14 महाधिवेशनमा कंग्रेसमा सदस्यता संख्या 8,50,000 थियो। एमाले महासचिव शंकर पोखरेलले आर्थिक विधेयकका पाना नै हेरफेर हुँदा समेत सन्नट छाएको भन्दै चिन्ता व्यक्त गर्नुभएको छ। विगतमा 1-2 वटा कर दरमा समस्या देखिँदा पनि ठूलो बहस हुने र कमजोरी गर्नेहरू लज्जित भएर क्षमा माग्ने गरेकामा अहिले अर्थमन्त्रीले पानाका पाना हेरफेर गर्दा सन्नट छाएको टिप्पणी गर्नुभएको छ। विधेयक फिर्ता गरेर हेरफेर गर्ने कुराले स्वेच्छाचारिता, आर्थिक विचलन र अनियमिततालाई प्रोत्साहन गर्ने उहाँको भनाइ छ। कमजोरी स्वीकार्न लगाई सम्बन्धित मन्त्रीलाई माफी माग्न लगाउनुपर्ने पोखरेलले बताउनु भएको छ। परराष्ट्र मन्त्री शिशिर खनालले आजदेखि 3 दिने भारत भ्रमणमा निस्कँदै हुनुहुन्छ। भारतीय विदेश मन्त्री एस जयशंकरको निमन्त्रणामा खनाल नयाँ दिल्ली जान लाग्नु भएको हो। जयशंकर र खनालको द्विपक्षीय भेटवार्ता हुनेछ। वार्तामा व्यापार, लगानी, दुई देशका सम्पर्क र सञ्जाल विस्तार, ऊर्जा लगायतका विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको भ्रमण लगत्तै खनालको भ्रमण हुन लागेको हो। मन्त्रालयले सार्वजनिक गरेको भ्रमण तालिका अनुसार परराष्ट्र मन्त्री खनाल आउँदो आइतबार जेठ 24 गते स्वदेश फर्कनुहुनेछ। भारत भ्रमणमा जानुभएका रासोपा सभापति लामिछाने भने आजै स्वदेश फर्किने कार्यक्रम छ। नेपालको चिया निर्यातमा भारतले फेरि अवरोध गरेको छ।
4: यसअघि वैशाख 18 गतेदेखि अवरोध भएको चिया निर्यात झण्डै 3 हप्तापछि केही सहज भएको थियो। त्यसबेला भारतीय चिया बोर्डले नेपालबाट जाने चियामा नयाँ स्ट्यान्डर्ड अपरेटिङ प्रोसिजर लागू गर्दै प्रयोगशाला परीक्षणको व्यवस्था गरेपछि निर्यात ठप्प भएको थियो। व्यापक विरोधपछि भारतीय पक्षले जेठ 6 गते हरेक ट्रकको परीक्षण नगरी ऱ्यान्डम स्याम्पलिङ मात्रै गर्ने लिखित जानकारी दिएपछि रोकिएको चिया निर्यात शुरू भएको थियो। अहिले के कारणले चियाको निर्यात रोकिएको हो ठ्याक्कै जानकारीमा नआएको मेची भन्छ कार्यालयका सूचना अधिकारी ईश्वर कुमार हुमागाईले जानकारी दिनुभयो। उहाँका अनुसार यसअघि अवरोध खुल्यो भनेर आए पनि नेपाल तर्फबाट चिया गएको छैन। व्यवसायीले पनि जानकारी नगराएको हुमागाईले बताउनुभयो। तर भारतीय चिया बोर्डले आयातकर्ताको गोदाममै पुगेर चियाको नमूना संकलन गरी प्रयोगशाला परीक्षण गर्न थालेपछि व्यवसायीले निर्यात रोक्न थालेको चिया उद्यमीले बताएका छन्। केही परिमाणको नेपाली चिया भारतीय गोदाममै थन्किएको छ।
3: बेनी चोमसम कोरला सड़कको म्याग्दी खण्डमा पर्ने खाम भित्तामा पहिरो रोकथाम आयोजना सञ्चालन भएको छ। बेनी चोमसम कोरला सड़क योजना कार्यालयले खाम भित्ता क्षेत्रको 300 मिटरमा पहिरो र कटान रोकथाम आयोजना सञ्चालन गरेको हो। आयोजना प्रमुख तेजस्वी शर्माका अनुसार पहिरो नियन्त्रणका निम्ति निर्माण कम्पनीसँग 7 करोडमा ठेक्का सम्झौता भएको छ। पर्खाल निर्माणको काम सकिएपछि बायो इन्जिनियरिङ पनि गरिनेछ। रक एङ्करिङ, पलम पर्खाल, बायो इन्जिनियरिङ, थ्रिडिमेस प्रविधिबाट पहिरो रोकथाम गर्न लागिएको आयोजना प्रमुख शर्माले बताउनु भयो। चालु आर्थिक वर्षभित्र योजना सम्पन्न गर्ने लक्ष्य राखिएको छ। रुसी राष्ट्रपति कार्यालयले प्रत्यक्ष वार्ताका लागि युक्रेनी नेताले गरेको प्रस्ताव भ्लादिमिर पुटिनलाई सुनाउने भएको छ। 1,800 शब्द लामो खुल्ला चिठी लेखेर युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युद्धका लागि रुसीहरू पनि अनिच्छुक जस्तो देखिएको बताउनु भएको छ। दुई देशबीच सम्झौता गराउन प्रयासका बीच असफल रहेका अमेरिकी राष्ट्रपति ट्रम्पले यसबारे प्रतिक्रिया व्यक्त गर्नुभएको छ।
5: Two very good people, they're two very, incredible countries, beautiful countries, they've got to stop. I've been very strong on the fact that they've got to get that over with. So, but they do. I want them each to make certain compromises. I think they're going to do that.
3: र बेलायतमा बहुप्रतीक्षित प्रतिरक्षा योजना छिट्टै सार्वजनिक हुने अपेक्षा गरिएको छ. अहिलेसम्मको खबर यति नै. नमस्कार, म महेन्द्र.
1: यो BFBS गोर्खा रेडियो हो.

फेरि एकपटक स्वागत छ हजुरहरूलाई हाम्रो कार्यक्रम मझेरीको दोस्रो घण्टामा। म तपाईँहरूकै प्रस्तुत नूतन राईको साथमा श्रोताहरू, पहिलो घण्टामा जस्तै मिठो साथ र रमाइलो माहौललाई निरन्तरता दिँदै भने अब हामी हजुरहरूका लागि अझै नयाँ र ऊर्जा या फरक स्वादका गीतहरू र केही रोचक प्रस्तुतिहरू लिएर भने आइ नै सकेका छौँ। त्यसैले हजुरहरू जस्तो अवस्थामा हुनुहुन्छ, सानो मुस्कान सहित आजको यो शुक्रबारको पललाई भने अझै पनि रमाइलो बनाउनुहोला र हाम्रो साथ यतिकै बनाइ राख्नुहोस्, किनकि यात्रा भने अझै बाँकी नै रहेको छ। अनि हजुरहरूको यो समय साथको लागि पनि फेरि पनि धेरै धेरै धन्यवाद। श्रोताहरू, हजुरहरूले हाम्रो कार्यक्रम मझेरीको दोस्रो घण्टाको पहिलो बसाईको गीत पनि सुनिसक्नु भएको छ। हजुर, नेपाली सुगम सङ्गीतका लोकप्रिय गायक शम्भु राईको स्वरमा सजिएको एकदमै यो भावुक गीत चिठी तिमीलाई लेखु भन्छु। हजुर श्रोताहरू, यो गीत भने प्रेम र सम्झनाका भावनालाई सरल तर गहिरो शब्द मार्फत भने व्यक्त गरिएको यो गीत भने आज पनि धेरै धेरै श्रोताहरूको मनमा विशेष स्थान भने बनाउन सफल भएको छ। अनि मलाई पनि पुरानो गीत सङ्गीतहरू एकदमै मनपर्छ, ती मध्येको यो एउटा गीत थियो शम्भु राईको चिठी तिमीलाई लेख भन्छु। आशा छ हजुरहरूलाई पनि पक्कै पनि मन पर्यो होला, हजुरहरूले पनि कहीँ न कहीँ आफ्नो सम्झनाहरू भने फेरि ताजा पनि बनाउनु होला, बनाउनु भयो होला यो गीत सुनेर। श्रोताहरू, गीत सङ्गीतहरू राख्ने क्रममा फेरि अर्को गीत सुनिहालौ। यो गीत रहेको छ द स्काई बेन्डको डाँडैमा मेला लागेछ।

हजुर, एकदमै पुरानो अनि रमाइलो गीत द स्काई ब्यान्डको जाडैमा मेला लागेछ। हजुर श्रोताहरू, पुराना गीत सङ्गीतहरू सुन्दा भने चाहिँ मनमा एउटा छुट्टै खालको अनुभूतिहरू जागेर आउँछ। जस्तो कि बाल्यकाल, विद्यालयका दिन, पुराना साथीभाइ, परिवारहरूसँग बिताएका ती क्षणहरू भने एकदमै त्यो पलहरू भने सम्झना चाहिँ आउन थाल्छन्। हजुरहरूलाई चाहिँ कस्तो लाग्छ त नि? आउनुहोस् है श्रोताहरू, यस्तै रमाइला गीत सङ्गीतहरू हाम्रो कार्यक्रम अन्तर्गत छँदै पनि छ। त्यही भएर मझेरी कार्यक्रमलाई माया अनि साथ दिनुहोला अनि निरन्तर त सुन्दै पनि गर्नुहोला। ब्रुनाईमा भने बिहानको 11:16 पनि भइ नै सकेको छ अनि सिरियाको मौसमको कुरा गर्नुपर्दा भने खासै परिवर्तन चाहिँ केही पनि भएको छैन श्रोताहरू। अहिले चाहिँ एकदमै बिहानैदेखि आज शुक्रबारको दिन चाहिँ एकदमै झलमल घाम भने लागि नै रहेको छ। यो चाहिँ थियो हजुरहरूको लागि चाहिँ सानो जानकारी, किनभने मैले अस्ति कार्यक्रम सञ्चालन गर्दा पनि एकदमै मौसम परिवर्तन भएर मेघ गर्जन सहितको वर्षाहरू भइरहेको थियो भनेर भनेको थिएँ। तर आज भने चाहिँ त्यस्तो केही पनि भएको छैन, एकदमै छलमल घाम भने लागिरहेको छ। अब अर्को पनि गीत सङ्गीततर्फ लागौँ अनि सुनौ यस योगी र विज्ञानी पराजुलीको सुस्त सुस्त।

0: खाना कस्तो थियो हजुर?
1: राम्रै थियो, धन्यवाद।
2: होइन, तपाईँले त गुनासो गर्छु भन्नुभएको थियो त।
1: होस्, छोडिदिउँ, ठिकै छ, बरु फेरि नआउला नि यहाँ।
0: हामी गुनासो गर्नमा पक्कै पनि राम्रो छैनौ, तर यदि तपाईँ फौजी सेवाको रेगुलर वा रिजर्भिस्ट सदस्य हुनुहुन्छ वा भर्खरै मात्र सेवानिवृत्त हुनुभएको छ भने पनि आफ्नो काम सम्बन्धी गुनासोको लागि प्रयोग गर्न सक्नुहुन्छ फौजी सेवाको सर्भिस कम्प्लेन अम्बसम्यानलाई, जसको प्रयोगद्वारा तपाईँको गुनासोले सही निकासा पाउन सक्छ। साथै हामीले अब एउटा सर्वेको पनि सुरुवात गरेका छौँ, जस मार्फत तपाईँले यो सेवा कतिको उपयोगी तथा न्यायपूर्ण छ भन्ने बारेमा आफ्नो विचार पोख्न सक्नुहुन्छ। यसैले यदि तपाईँ सेवारत वा सेवानिवृत्त हुनुहुन्छ अनि हालमा कुनै काम सम्बन्धी गुनासोमा संलग्न हुनुहुन्छ भने यो सर्वेमा भाग लिएर आफ्नो विचार राख्नुहोला र यसका लागि हेर्न सक्नुहुनेछ scoaf.org.uk।
3: यो BFBS कुल कारवाही हो।

हजुर, एकदमै यो मिठो लोकगीत सुनिसक्नु भएको छ शान्ति श्री परियार प्रशान्त शिवाकोटीको न्याउली भनाइमा। श्रोतहरू, अब भने हामी दोस्रो घण्टामा छौँ अनि आजको शुक्रबार यानि कि दोस्रो घण्टाको रूपरेखा बमोजी भने चाहिँ आज पढ्न गएको छ यो हाम्रो सेगमेन्ट भनौँ जेनेरेसनल इस्यु यानि कि पुस्ताबीचको समस्याहरूको बारेमा। आजको यो जेनेरेसनल इस्यु अन्तर्गत भने चाहिँ हामीले एउटा निकै रोचक विषयमा कुराहरू लिएर आइ नै सकेका छौँ। त्यो रहेको छ भनौँ न होइन, प्रविधिमा हुर्किएको पुस्ता र प्रविधि बिना हुर्किएको पुस्ताका केही फरक कुराहरू छन् है त। सोधारो, समयसँगै संसार पनि परिवर्तन हुँदै भने गइरहेको छ र यो परिवर्तनको सबैभन्दा ठुलो माध्यम बनेको छ प्रविधि। आजको पुस्ता स्मार्टफोन, इन्टरनेट, सामाजिक सञ्जाल र कृत्रिम बुद्धिमत्ता अर्थात् एआईसँगै हुर्किरहेको पनि देखिन्छ। तर केही दशक अघिको पुस्ता भने यस्ता सुविधा बिना नै हुर्किएको थियो। त्यसैले यी दुई पुस्ता बीचको सोच, बानी र जीवनशैलीमा पनि धेरै फरकहरू देखिएको छ। श्रोताहरू, प्रविधि बिना हुर्किएको पुस्ताले भने आफ्नो बाल्यकाल र युवा अवस्था साथीभाइहरूसँग प्रत्यक्ष भेटघाट गर्दै, खेलकुदमा रमाउँदै र परिवारसँग धेरै समय बिताउँदै नै गयो। तर जानकारी प्राप्त गर्न पुस्तक, पत्र पत्रिका वा रेडियो, टेलिभिजन नै मुख्य एउटा यो माध्यम पनि थियो होइन। अनि कुनै कुरा सिक्न वा बुझ्न चाहिँ धेरै मेहनतहरू पनि गर्नुपर्थ्यो। त्यसैले धैर्यता, अनुशासन र प्रत्यक्ष सामाजिक सम्बन्धहरूलाई चाहिँ उनीहरूले धेरै नै महत्त्व पनि दिन्छन्। अर्कोतर्फ भने आजको पुस्ता यानि कि डिजिटल संसारमा हुर्किएको छ। कुनै जानकारी चाहियो भने केही सेकेन्डमै इन्टरनेटबाट प्राप्तहरू गर्न सकिन्छ यानि कि सक्छ पनि। संसारको जुनसुकै कुनामा रहेका मानिससँग पनि तुरुन्त सम्पर्क गर्न सकिन्छ। यानि कि अनलाइन शिक्षा, डिजिटल व्यवसाय र नयाँ नयाँ अवसरहरूका कारण आजका युवाहरू चाहिँ भने एकदमै विश्वसँग पनि जोडिरहेका छन् अनि उनीहरू नयाँ प्रविधि स्वीकार गर्न छिटो र सिर्जन पनि सिर्जनशील माफ गर्नुहोला श्रोताहरू, कहिलेकाहीँ बोल्दाखेरि चाहिँ अलिकति गाह्रो पनि हुन जान्छ है। यसमा चाहिँ एकदमै क्षमा प्रार्थी छु, आशा छ हजुरले बुझि नै दिनुहुन्छ होला होइन। एकदमै यो छिटो र सृजनशील पनि छन् हजुर, तर यी फरक अनुभवका कारण पनि पुस्ताबीच कहिलेकाहीँ मतभेदहरू पनि देखिन्छ। श्रोताहरू, पुरानो पुस्ताले भने मोबाइल र सामाजिक सञ्जालको अत्यधिक प्रयोगले परिवारभित्रका संवादहरू घटाएको महसुस गर्न सक्छ अनि उनीहरूलाई चाहिँ लाग्न सक्छ कि आजका युवाहरू मोबाइलमा धेरै व्यस्त छन्। यता नयाँ पुस्ताले भने प्रविधिलाई चाहिँ जीवन सजिलो बनाउने महत्त्वपूर्ण साधनको रूपमा भने उनीहरूले हेर्ने गर्छन्। वास्तवमा दुवै पुस्ताको आफ्नै विशेषता र अनुभवहरू पनि रहेको छ। पुरानो पुस्तासँग जीवनका अनुभव, धैर्यता, व्यावहारिक ज्ञान छ भने नयाँ पुस्तासँग चाहिँ नवीन सोच, प्रविधिको ज्ञान र परिवर्तनसँग छिटो अनुकूल हुने क्षमता पनि रहेको छ। समाजको विकासका लागि दुवै पक्ष उत्तिकै आवश्यक पनि छन् अनि हामीले एउटा कुरा चाहिँ के बुझ्नुपर्छ भने प्रविधि आफैमा राम्रो वा नराम्रो भन्ने होइन, यसको प्रयोग कसरी गरिन्छ भन्ने कुरा पनि एकदमै महत्त्वपूर्ण रहेको छ। यदि पुरानो पुस्ताले नयाँ प्रविधिबारे बुझ्ने प्रयास गर्छ र नयाँ पुस्ताले पुरानो पुस्ताको अनुभवलाई सम्मान गर्छ भने पुस्ता बीचको दूरी भने एकदमै कम भएर जान सक्छ। श्रोताहरू, अन्त्यमा चाहिँ के भन्न मन लाग्यो भने प्रविधिमा हुर्किएको पुस्ता र प्रविधि बिना हुर्किएको पुस्ता फरक हुन सक्छन्, तर लक्ष्य भने एउटै हो, राम्रो जीवन, सुखी परिवार र उज्जवल भविष्य। त्यसैले फरकपनलाई विवादको विषय नबनाएर सिकाएर समझदारीको अवसरमा यानि अवसरको रूपमा पनि लिनु भने एकदमै आवश्यक रहेको छ। श्रोताहरू, मैले भनि पनि सकेको छु आजको हाम्रो सेगमेन्ट अन्तर्गत चाहिँ प्रविधिमा हुर्किएको पुस्ता र प्रविधि बिना हुर्किएको पुस्ताको फरक विचारहरूको बारेमा मैले कुराकानी राखी पनि सकेकी छु र मैले अलिकति भनि पनि सकेँ। हुन त जस्तो सुकै आफ्नो विचारहरू भए पनि एकदमै यो हुन्छ नि, हाम्रो एउटै लक्ष्य, एउटै सकारात्मक कुराहरू लियो भने चाहिँ यस्ता विवादहरू एकदमै कम पनि भएर जान्छ अनि एकअर्कामा चाहिँ आफ्नो विचारहरूलाई चाहिँ हामीले रेस्पेक्ट गर्यौँ भने चाहिँ एकदमै यसलाई चाहिँ यो सिकाइ समझदारीको अवसरमा चाहिँ लिनु पनि सक्नुपर्छ अनि यसले चाहिँ एकदमै बेफाइदा एकअर्कालाई तुलनात्मक गर्नुभन्दा पनि यसले चाहिँ हामीलाई कसरी भविष्यमा फाइदा गर्छ यस्ता कुराहरूले भन्ने कुरालाई चाहिँ अलिकति मनन गरेर भने चाहिँ एकअर्काको यो कुराकानीहरूलाई चाहिँ एकदमै समझदारीपूर्ण लानुपर्छ अनि रेस्पेक्ट पनि गर्नुपर्छ। यसले चाहिँ एकदमै आउने हाम्रो जीवनहरू चाहिँ सुखमय त पक्कै पनि बन्छ अनि राम्रो भने बन्दै पनि जान्छ है त। आजको यो जेनेरेसनल इस्यु बिचको कुराकानी यति नै राख्न चाहे। यस्तै कुराकानीहरू भने चाहिँ हाम्रो कार्यक्रम अन्तर्गत रहि नै रहेको छ, किनभने एभ्री डे यानि कि दिनदिनै एभ्री
एभ्री बार भनौँ न होइन, दिनदिनै हरेक हप्ता हरेक बारमा चाहिँ फरक फरक सेगमेन्टहरू रहेको छ। यदि तपाईँहरू नियमित श्रोता हुनुहुन्छ भने यो बारेमा हजुरहरूलाई पक्कै पनि जानकारी भएकै होला भन्दै यसलाई आजको यो हाम्रो जेनेरेसन इस्युलाई यही समाप्त गर्दै फेरि गीत सङ्गीततर्फ नै मोडिहालौँ दिपा झाको चियाबारीमा।

हजुर, भर्खर हामीले सुनिसक्यौँ दिपा झाको स्वरमा सजिएको सदाबहार नेपाली चलचित्र गीत चियाबारी, माने चलचित्र लाहुरेबाट भने लिएको थियो। यो गीतका शब्दहरू भने कुसुम गजमेर, तुलसी घिमिरेले लेखेका थिए भने सङ्गीत चाहिँ रञ्जित गजमेरले पनि दिएका थिए। किनभने यो गीत चाहिँ हजुरहरूलाई सबैलाई थाहा नै छ होइन, एकदमै सुन्नमा पनि रमाइलो छ। अनि यो झन् चलचित्र लाहुरेबाट लेख्द हुन त एकदमै पुरानो चलचित्र रहेको छ लाहुरे, तर त्यहाँ चाहिँ कति मिठो कथाहरू छ, कति मिठा मिठा गीत सङ्गीतहरू समावेश गरिएका छन्। त्यही भएर मैले यो गीतको बारेमा पनि अलिकति हजुरहरूलाई जानकारी पनि दिन सकेकी छु। श्रोताहरू, यो गीतहरू भन्दा अगाडि पनि मैले गीत सङ्गीत राखि नै रहेको थिएँ, अनि आजको हाम्रो यो सेगमेन्टको बारेमा चर्चा परिचर्चा पनि गरि नै सकेको छु। अब भने फेरि गीत सङ्गीततर्फ नै लागिहालौँ। अर्को गीत रहेको छ निर्णय प्रश्न साकेको हाम्रो गाउँले जीवन।

यसले हाम्रो मानसिक स्वास्थ्यमा असर पुर्याउँछ। हाम्रो खुसी, हाम्रो काम, हाम्रो सम्बन्ध यी सबैलाई प्रभावित पार्दछ। यो हाम्रो आँखा अगाडि नै भएर पनि पूर्ण रूपमा लुकेको हुन्छ। उत्पीडन, डर, धम्कीपूर्ण व्यवहार र भेदभाव यी कुराहरू फौजी सेवामा कदापि स्वीकार्य छैनन्। तसर्थ डिफेन्स एन्टी बुलिङ हेल्पलाइन सेवामा हाजिर छ, किनकि सम्मानित र मर्यादित व्यवहारमाथि सबैको समान अधिकार हुन्छ। यो निशुल्क छ, गोपनीय एवं चेयर अफ कमान्डबाट पूर्ण रूपमा स्वतन्त्र छ। यसको मद्दत लिनको निमित्त युके भित्रबाट कुनै पनि समयमा सम्पर्कका लागि नम्बर छ 08007810334 र यदि तपाईँ युके बाहिर हुनुहुन्छ भने सम्पर्कका लागि नम्बर छ 01683025355। साथै डिफेन्स कनेक्टमा गएर बिएचडी

हजुर श्रोताहरू, एकदमै सुन्दर प्रस्तुति, सुमधुर प्रस्तुति भन्नु पर्ला होइन नवीन के भट्टराईको आँखामा तिमीलाई। श्रोताहरू, अब भने हाम्रो बिएफपी परिवारहरूको लागिरहेको छ यो चाहिँ बिएफपी लेडिज स्पोर्ट्स डे। यो चाहिँ 10 जुनको दिन बिहानको 8 बजेदेखि 5 बजेसम्म हुन गयो।

छ, यो चाहिँ टुगर लाइन्स एरियामा। यदि तपाईँहरू त्यहाँ भाग लिन चाहँदै हुनुहुन्छ या जाँदै हुनुहुन्छ हेर्न भने चाहिँ हजुरहरूले चाहिँ क्युआर कोड भनी स्क्यान पनि गर्न सक्नुहुनेछ। श्रोताहरू, म चाहिँ भन्न चाहन्छु यदि तपाईँहरूसँग समय छ भने या समयमा अलिकति व्यस्त हुनुहुन्छ भने पनि त्यो दिनको लागि भने समय साँच्नुहोला है त। तपाईँहरूको व्यस्त समयलाई चाहिँ अलिकति हुन्छ नि समय दिनुहोला, समय व्यस्ततालाई समय पनि दिनुहोला, यानि कि अलिकति त्यो व्यस्त भएको समयलाई चाहिँ पछि चेन्ज गर्नुहोला या अगाडि गर्नुहोला। तर त्यो दिनको लागि भने चाहिँ तपाईँले पक्कै पनि समय चाहिँ साँच्नुपर्ने नै हुन्छ, किनभने त्यो दिन चाहिँ एभ्री कम्पनीका दिदीबहिनीहरूले एकदमै मेहनतहरू गर्नुभएको छ। त्यो दिन चाहिँ कम्पिटिसनहरू हुन जान्छ, स्पेसली भलिबलहरू भइरहेको छ अनि अरू थुप्रै गेमहरू पनि रहेको छ। तर भलिबलको लागि चाहिँ एकदमै धेरै दिदी बहिनीहरूले चाहिँ जोडतोडका साथ भने चाहिँ मेहनत पनि गर्नुभएको छ है त। त्यही भएर तपाईँहरू भने चाहिँ आफ्नो कम्पनी त भइहाल्यो, अथवा आफूले चिनेको दिदी बहिनीहरूको लागि भने सपोर्ट गर्नकै लागि भए पनि पक्कै पनि उपस्थिति भने जनाइदिनु होला। अनि मैले पनि भन्न चाहे यदि म पनि फ्री छु भने, यानि कि फ्री छु भने त नभनौँ, तर त्यो दिनको लागि भने मैले पनि अलिकति समय भने निकालेको छु, अवश्य पनि म त्यो दिन चाहिँ भने आफ्नो दिदी बहिनीहरूको लागि सपोर्ट गर्न भने चाहिँ म पक्कै पनि उपस्थिति भने जनाउनेछु। अनि म चाहिँ एकदमै एक्साइटेड पनि छु, किनभने पहिले र अहिलेको तुलनामा दिदी बहिनीहरूले एकदमै राम्रो इम्प्रुभमेन्टहरू गरिरहनु भएको छ। बिहानदेखि बेलुकासम्म प्र्याक्टिसहरू पनि गरि नै रहनु भएको छ, अनि एकदमै रमाइलो गेम चाहिँ हुन्छ भन्ने मैले पूर्ण विश्वास पनि लिएको छु। त्यही भएर त्यो दिनको लागि चाहिँ सबैजना दिदी बहिनीहरूले समय निकाल्नुहोला, आफ्नो कम्पनीलाई सपोर्ट गर्न जानुहोला, अनि कम्पनी मात्र नभएर आफूले चिना जानेका साथीभाइहरू दिदी बहिनीहरूको लागि भने चाहिँ एकदमै मोरल हाई गर्नुको लागि भने चाहिँ उपस्थिति जनाइदिनु होला भनेर भन्न चाहे। श्रोताहरू, हेर्दा हेर्दै समय पनि बिति नै रहेको छ। हामी भने मझेरी कार्यक्रम बिहानको, यानि कि ब्रुनाईको समयअनुसार बिहानको 10 बजे लिएर उपस्थित भइसकेको थिएँ, तर भने हेर्दा हेर्दै दोस्रो घन्टा पनि प्रवेश गरिसकेको छु अनि दोस्रो घन्टाको पनि अन्त्य अन्त्यतिर आइ नै सकेको छु। तर पनि केही छैन, हजुरहरूको जानकारीको लागि भने अझै पनि हामीमा तेस्रो घन्टा बाँकी नै रहेको छ अनि मिठा मिठा गीत सङ्गीतहरू पनि राखि नै रहेको छु, केही जानकारीहरू पनि दिइ नै रहेको छु। सायद आशा पनि गर्छु हजुरहरूलाई आजको शुक्रबारको मझेरी कार्यक्रम भने साह्रै बोर भने भएको छैन होला। यदि हजुरहरूको आफ्नो रुचाइको गीत सङ्गीतहरू सुन्न मनपर्छ भने चाहिँ अवश्य पनि हामीमा आज आएर सम्पर्क पनि गर्न सक्नुहुनेछ। मैले अघि पनि कन्ट्याक्ट डिटेल्सहरू राखि पनि सकेको छु होइन, हामीसँग फोन नम्बरहरू रहेको छ, इमेल पनि रहेको छ, त्यस्तै गरेर फेसबुक पनि रहेको छ है त। फेसबुक चाहिँ एकदमै सजिलो पनि छ, हजुरले बेबेस गोर्खा सर्च गरेर मेसेन्जरमा मेसेजहरू पठाउन भने सक्नुहुनेछ। यो थियो अलिकति हजुरहरूको लागि जानकारी। अब फेरि अर्को गीत सङ्गीततर्फ लागौँ अनि सुनौ उदित नारायण झा र सञ्जीवनीले गाउनुभएको मखमली पछ्यौरीले सानो।

हजुर, भर्खरै सुनिसक्यो नेपाली चलचित्र मुगलानबाट उदित नारायण झा र सञ्जीवनीको मखमली पछ्यौरीले सानो। श्रोताहरू, अनि आजको हाम्रो शुक्रबारको मझेरी कार्यक्रम हजुरहरूलाई कस्तो लाग्दैछ? हजुरहरूले सोच्नुभएका गीत सङ्गीतहरू बज्यो कि बजेन होला? हामीले चाहिँ भरपूर प्रयास पनि गरि नै रहेका छौँ। मैले अघि पनि अलिकति यो कुराहरूको बारेमा समावेश पनि गरि नै सकेको छु। यदि हजुरको आफ्नो रुचाएको गीत सङ्गीतहरू छ भने या हजुरलाई चाहिँ आज यो गीत बज्दै हुन्थ्यो, सुन्न मन थियो जस्तो लाग्छ भने चाहिँ हाम्रो कार्यक्रममा आएर जोडिनुहोला। हामी अवश्य पनि हजुरहरूको लागि गीत सङ्गीत बजाउने जमर्को पनि गर्ने नै छौँ। अब भने ब्रुनाईमा बिहानको 12 बज्नलाई 4 मिनट मात्रै बाँकी पनि रहेको छ। त्यसै गरी हामी पनि हाम्रो कार्यक्रम मझेरीको दोस्रो घण्टाको बसाईको अन्त्यमा पनि आइ नै सकेका छौँ। अबको बसाईमा पनि हिन्दी गीत सुन्न सक्नुहुनेछ सोनी दे नकरे वजिद र स्नेहा पन्तको। त्यसपछि भने हामी नेपालबाट आउने समाचार सुन्नुहुनेछ अनि त्यसपछि भने हामी तेस्रो घण्टामा भेट्नेछौँ। प्रतीक्षा साँच्दै गर्नुहोला।

0: बहालवाला सचिवलाई पक्राउ गरिएको घटनाप्रति प्रबुद्ध व्यक्तिहरूले आपत्ति जनाएका छन्। हाल उपराष्ट्रपति कार्यालयमा कार्यरत सचिव कृष्णहरि पुष्करलाई प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशनमा 7 घण्टासम्म प्रहरले नियन्त्रणमा लिएपछि प्रबुद्ध व्यक्तिको तर्फबाट आपत्ति जनाइएको हो। पूर्व राजदूत संविधानविद निलम्बर आचार्य,
1: जहाँसम्म तपाईँले चाहिँ अहिलेको अवस्थामा प्रधानमन्त्री सर्वे सर्वा भन्नुभयो, सर्वे सर्वा त कोही हुँदैन, किनभने पछि अर्को कुरा पनि सुन्नुपर्छ, निर्णय त सर्वे सर्वा हो, बोल्नै नदिने, बोलेपछि नै चाहिने, यो त चाहे दुश्मनी गरे मेरो विरोधी नै हो भन्ने ठान्ने भन्ने हुँदैन, क्याबिनेटमा पनि बोल्न सकिन्छ, यसै पनि चाहिने भेटघाटमा भेटवार्तामा पनि भन्न सकिन्छ, पार्टीका मिटिङहरूमा पार्टीका छलफल खुला गर्न सकिन्छ, त्यो बाहिरै चाहिने संसार माध्यममै चाहिने प्रधानमन्त्रीलाई चाहिने तैँले गल्ती गरिस् भन्नुपर्छ भन्ने होइन, आन्तरिक रूपमा त चाहिने भन्न सकिन्छ, छलफल गर्ने प्रक्रिया हुनुपर्छ, सच्याउने चाहिने एउटा षड्यन्त्र त चाहिने हुनुपर्छ नि, पद्धति त हुनुपर्छ नि, त्यसैमा जोड दिनुपर्ने आवश्यकता रहेको छ। तपाईँले सही भन्नुभयो, 3 मन्त्रीको कुरा छ, एउटा आफ्नै नेपाल सरकारको सचिवमा सँग केही सोध्न पर्यो भन्दैमा चाहिने उसलाई पक्राउ गरेर चाहिने कारकिर गर्ने यो के पद्धति हो, अनि यही आऊ त भनेर फोन गरेर बोलाए आइहाल्ने सचिवलाई, यो त त्रासको वातावरण जताततै सिर्जना गर्ने त राम्रो होइन नि।
0: प्रधानमन्त्रीलाई मेसेज पठाएको विषयलाई लिएर प्रधानमन्त्री कार्यालयको निर्देशनमा सचिव पुष्करलाई उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले सोधपुछका लागि भन्दै 7 घण्टा नियन्त्रणमा लिएर श्रीमती आभा श्रेष्ठको जिम्मा छाडेको खबर सार्वजनिक भएको थियो। भारतको लागि पूर्व नेपाली राजदूत आचार्यसँगको थप कुराकानी आजको शुक्रबारी बहसमा प्रसारण हुनेछ। बाढीको पूर्व सूचना प्रणाली सफल रहेको दावी गरिएको छ। काठमाडौँमा आयोजित दक्षिण एसिया नीति सम्वाद कार्यक्रममा विज्ञहरूले प्रणाली लागू गर्न जनचेतना पुर्याउन भने कमी रहेको बताएका हुन्। प्रकोप विज्ञ डाक्टर वसन्त राज अधिकारी,
2: लास्ट डिसेम्बर आई वाज इन श्रीलंका एन्ड आई वेन्ट टु एनडीआरओ एन्ड दे वर फैसिलिटेटिङली डेभलप दिस ल्यान्डस्लाइड अर्ली वार्निंग सिस्टम सपोर्टेड बाइ चाइना। फर एक्जाम्पल इन बंगलादेश, इफ यू लुक द 20 इयर्स अफ हिस्ट्री, दे हैव सिग्निफिकेंटली रिड्यूस्ड द डेथ टोल बाइ द साइक्लोन। And even in Nepal, if you look the early warning system in flood, significantly reduced.
0: दक्षिण एसियाली मुलुकहरूबीच तथ्याङ्क आदान प्रदानमा थप काम गर्नुपर्ने डाक्टर अधिकारीको भनाइ छ।
2: The inclusive governance, if you look the all structures in different countries in South Asia, there are governments, but what about the good governance for the sustainable risk reduction in this part? Because justice does not follow the political boundary. So that's why we all are here to talk about these disaster situations in this part. So we should have the technology transfer, inter-country data transfer, and then the trust building between different nations who are working in this part.
0: कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले राष्ट्रिय वायु गुणस्तर कार्ययोजना निर्माण कार्य अन्तिम चरणमा पुगेको जानकारी दिनुभएको छ। आज मनाइने गरेको विश्व वातावरण दिवसको सन्देशमा मन्त्री चौधरीले स्वच्छ हावा तथा समृद्धि परियोजना लागू हुने जानकारी दिनुभयो।
3: हामी केन्द्रीय वातावरण प्रयोगशालाको क्षमता अभिवृद्धि गर्दै तथ्यमा आधारित नीति निर्माण र प्रभावकारी निर्णय निर्माण प्रक्रियामा केन्द्रित छौँ। यसको लागि नेपाल सरकारले राष्ट्रिय वायु गुणस्तर व्यवस्थापन कार्ययोजना निर्माण गरिराखेको छ तथा नेपाल स्वच्छ हावा तथा समृद्धि परियोजना नेपाल क्लिन एयर एन्ड प्रोस्पेरिटी प्रोजेक्ट एनक्याप सञ्चालनमा ल्याउन लागेको छ।
0: तापक्रम वृद्धिले परिरहेको असरबारे जानकारी रहेको उहाँको भनाइ छ।
3: जलवायु परिवर्तनका कारक क्रियाकलापहरूमा नेपालको भूमिका अत्यन्त न्यून भए पनि यसको प्रभावबाट हामी अछुतो छैनौँ। हिउँ चाँडो चाँडो पग्लिनु, हिमालहरू भरिएर विस्फोट हुने अवस्थामा हुनु, बेमौसमी वर्षा हुनु, अत्यधिक गर्मी बढ्नु जस्ता जलवायु परिवर्तनका असरहरू हिमालदेखि तराईसम्म देखिन थालेका छन्। यस्ता जलवायु परिवर्तनका असरहरूलाई न्यूनीकरण गर्न नेपाल सरकारले वातावरण संरक्षण र आर्थिक समृद्धिलाई परस्पर र पूरक बनाएर अगाडि बढाइरहेको छ।
0: चितवनमा क्यान्सरको औषधि बनाउने कच्चा पदार्थ उत्पादन सुरु भएको छ। जायोजिन बायोटेक उद्योगले क्यान्सरको औषधि बनाउने कच्चा पदार्थ उत्पादन सुरुवात गरेको हो। भरतपुर महानगरपालिका 16 शरणपुरमा रहेको उद्योगले नेपाली जडीबुटी प्रशोधन गरेर कच्चा पदार्थ उत्पादन गरी भारत निर्यात समेत गर्न थाल्ने गरेको छ।
4: यो BFBS, Gorkha Radio.

Sirius Gorkar Radio. Gorkar Radio. श्रोताहरू, हामी भने हाम्रो कार्यक्रम मझेरीको तेस्रो घण्टामा भने प्रवेश भने गरि नै सकेका छौँ। म हजुरहरूको प्रस्तुत नूतन राईको साथमा। श्रोताहरू, आशा छ अहिलेसम्मको हाम्रो साथ हजुरहरूलाई पक्कै पनि मन परेको छ र हजुरहरू जहाँ जहाँ हुनुहुन्छ त्यहीबाट आजको यो हाम्रो कार्यक्रमसँग जोडिएर भने आजको शुक्रबारलाई अझ विशेष पनि बनाइरहनु भएको होला। अबको यो तेस्रो घण्टामा हामी हजुरहरूका लागि नै अझै आकर्षक गीतहरू, केही रोचक कुराकानी र ऊर्जा दुने प्रस्तुतिहरू लिएर भने आइ नै सकेका छौँ। त्यसैले रेडियोको आवाज भने अलिकति बढाउनुहोस्, आरामसँग बस्नुहोस् र हाम्रो साथमा यो सुन्दर समयलाई अझै पनि रमाइलो भने बनाउनुहोस् र हाम्रो कार्यक्रमलाई माया साथ दिनुभएकोमा हजुर सम्पूर्णलाई फेरि पनि हाम्रो नमस्कार। श्रोताहरू, हजुरहरूले हाम्रो कार्यक्रम मझेरीको तेस्रो घण्टाको बसाईको पहिलो गीत पनि सुनिसक्नु भएको छ। एसटी योगी र विज्ञानी पराजुलीको हाँसी हाँसी लजाउने मनैमा सानो माया। अबको प्रस्तुति भने साथी, यानि कि समयसँगै बित्दैछ। अब सुन्नुहोला।

हजुर, भर्खरै सुनिसक्यो हामीले एकदमै पुरानो गीत समयसँगै बित्दैछ। श्रोता रहेले भने ब्रुनेमा दिउँसोको 12 बजेर 14 मिनट गइ नै सकेको छ, अनि युकेमा भने चाहिँ बिहानको 5 बजेर 14 मिनटै भइसकेको छ, त्यस्तै गरेर नेपालमा भने बिहानको 10 भने बजि नै सकेको छ। श्रोताहरू, मैले अघि पनि भनिहालेँ हजुरहरूकोतिर चाहिँ आजको यो समय अनि मौसमको कुराकानीहरू, यानि कि के कस्तो रहेको छ, आउनुहोला हाम्रो कार्यक्रममा जोडिनुहोला है त भनेर पनि म भन्न चाहेँ। श्रोताहरू, यदि तपाईँहरूले चाहिँ आजको हाम्रो कार्यक्रम मझेरी नियमित सुन्दै हुनुहुन्छ भने चाहिँ हजुरहरूलाई जानकारी नै भइसक्यो होला। पहिलो घन्टामा भने मैले आज चाहिँ प्रेरक प्रसङ्ग अनि केही हाम्रो श्रोताहरूले अनुरोध गर्नुभएका गीत सङ्गीतहरू राखि पनि सकेकी थिएँ, अनि रमाइला कुराकानीहरू त पक्कै पनि गरि नै सकेको छु। अनि दोस्रो घन्टामा, यानि कि आज चाहिँ शुक्रबार परेको छ, अनि शुक्रबारको हाम्रो रूपरेखा बमोजिम भने चाहिँ आज चाहिँ जेनेरेसनल इस्यु, यानि कि पुस्ताबीच को समस्याहरूको बारेमा अलिकति कुराकानी लिएर आएकी थिएँ, अनि गरी पनि सकेको छु। अनि रमाइला गीत सङ्गीतहरू त राखी पनि राखेकी छु, र अब भने तेस्रो घन्टामा प्रवेश पनि गरि नै सकेका छौँ, अनि गीतहरू पनि सुनि नै रहनु भएको छ। अनि तेस्रो घन्टामा चाहिँ सधैँ चाहिँ हामी समसामयिक विषयहरू लिएर आउने गर्छौँ र चर्चा पनि गर्ने गर्छौँ, त्यसैले हाम्रो कार्यक्रम निरन्तर त सुन्दै गर्नुहोला अनि प्रतीक्षा पनि साँच्दै गर्नुहोला। श्रोताहरू, यदि हजुरहरूलाई चाहिँ हाम्रो कार्यक्रम मार्फत यानि कि प्रतिक्रिया, सुझाव, सन्देशहरू दिन मन छ भने चाहिँ हामी माझ विभिन्न माध्यमहरू पनि रहेको छ। 3224167 3220098 9419332848 यो चाहिँ मिलिट्री एक्सटेन्सनको लागि रहेको छ। यदि हजुरहरू ब्रुनाई बाहिर हुनुहुन्छ भने 00673 लगाउन चाहिँ नबिर्सिनुहोला हजुर, यो चाहिँ ब्रुनाईको कोड नम्बर रहेको छ। त्यसै गरेर इमेल मार्फत चाहिँ bbsgorkha@bbs.com रहेको छ, अनि फेसबुक मार्फत चाहिँ bbs गोर्खा सर्च गरेर मेसेन्जरमा मेसेजहरू पठाउन भने सक्नुहुनेछ। हजुरहरूका रोजेका गीत सङ्गीतहरू, अनि आज चाहिँ के विशेष परेको छ भने हजुरहरू निर्धक्कसँगले हाम्रो कार्यक्रममा आएर जोडिन भने सक्नुहुनेछ। श्रोताहरू, कुराकानीलाई अलिकति थाती राखेर भने फेरि गीत सङ्गीततर्फ नै लागिहालौँ। अर्को गीत सुनाऊ यस कुमार रहनु चौधरीको सुस्तरी सुस्तरी।

0: यो BFBS कुलका रेडियो हो।
1: तिमी सोशल मिडिया अपडेटमा व्यस्त हो?
2: हो।
1: के गर्दै गरेको?
2: ए म एक अनजान व्यक्तिलाई आफ्नो बारेमा थुप्रै संवेदनशील व्यक्तिगत विवरणहरू पठाउँदैछु।
1: तपाईँले जानी जानी यस्तो त पक्के पनि गर्नुहुन्न, तर कहिले काहीँ गल्तीवश यस्तो हुन पनि सक्छ। साइबर अपराधीहरूले तपाईँ जस्तै सोशल मिडिया प्रयोगकर्ताहरूलाई लक्षित गरेका हुन्छन् फिसिङ टेक्निकद्वारा तपाईँको पैसा चोर्नका लागि। यतिसम्म कि BFBS का प्रस्तुता बनेर हाम्रा श्रोताहरूलाई पनि ठग्न खोजेका प्रशस्तै उदाहरणहरू भेटिएका छन्। तर स्मरण रहोस्, BFBS ले कहिले पनि तपाईँको व्यक्तिगत तथा ब्याङ्क विवरण माग्दैन। यदि तपाईँले शंकास्पद पोस्ट वा मेसेज देख्नुहुन्छ भने सतर्क भइहाल्नुहोस्, यो एउटा स्क्याम हुन सक्छ भनेर।
2: यसर्थ तिनको उत्तर नदिनुहोस्। आफ्नो आर्थिक विवरण कुनै पनि हालतमा नदिनुहोस्। छिटो भन्दा छिटो सम्बन्धित सोशल मिडिया प्लेटफर्ममा त्यसको बारेमा रिपोर्ट गरिहाल्नुहोस्। आफ्नो साइबर सुरक्षाको बारेमा सधैँ सतर्क रहनुहोस्। विस्तृत जानकारी एवं ठगीबाट सुरक्षाको लागि डेफनेटमा गएर फ्रड डिफेन्सको खोजी गर्न सक्नुहुन्छ।
0: यो BFBS गोर्खा रेडियो हो।

हजुर, भर्खरै सुनिसक्नुभयो श्रोताहरू एकदमै रमाइलो प्रस्तुति पूर्वेली लोक भाका ओल्लो खोलो पल्लो खोलो युवराज पोटेल र मोनिका चुडालको। अब भने हामी तेस्रो घण्टामा छौँ। अब भने हामी समसामयिक विषयहरूमा अलिकति चर्चा परिचर्चा पनि गरिहालौँ है। त मैले भने आज यो समसामयिक विषय अन्तर्गत चाहिँ हरियालीमा यानि कि हरियो ठाउँहरूमा चाहिँ 20 मिनट मात्र बिताउँदा पनि कम हुन्छ तनाव भन्ने यस विषयमा चाहिँ अलिकति लिएर आइसकेकी छु। श्रोताहरू, हिजो आजको व्यस्त जीवनशैलीमा बिहान उठेदेखि मोबाइल, कार्यालयको काम, बैठक, ट्राफिक र दिनभरि स्क्रिन अगाडि बस्ने बानीले भने तनावलाई सामान्य चाहिँ बनाइदिएको छ। कतिपयलाई त आफू लगातार दबावमा बाँचिरहेको छु भन्ने कुरा नै थाहा हुँदैन। यस्तोमा कसैले तपाईँलाई 20 मिनट मात्रै पार्कमा बस्दा वा रुखहरूको बीचमा टहल्दा पनि राहत मिल्छ भनेर भन्यो भने तपाईँ पत्याउनुहुन्छ? प्रकृतिको सन्ध्यमा थोरै थोरै समय बिताउँदा पनि मानसिक र शारीरिक स्वास्थ्यमा सकारात्मक प्रभावहरू पर्न सक्छ भनेर पनि विशेषज्ञहरू भन्छन् है। त अब हरियालीले किन राम्रो महसुस गराउँछ त, यो बारेमा अलिकति बुझौँ। श्रोताहरू, हजुरहरूले याद गर्नुभएको छ कि छैन, पार्क वा हरियाली भएको ठाउँमा बस्दा वा टहल्दै गर्दा वा चरा चुरुङ्गीको आवाज सुन्दा भने मन हल्का भएको महसुस हुन्छ। यसको कारण केवल रमाइलो वातावरण मात्र होइन, हरियाली, प्राकृतिक ध्वनि र वातावरणले शरीरको तनाव तथा आरम्भिक सन्तुलन कायम गर्ने प्रणालीलाई पनि सक्रिय बनाउँछ। यसका कारण मुठुको धड्कन सामान्य हुनु, बेचैनी कम हुनु र मन शान्त महसुस हुनु प्रयोग सहयोग पनि पुग्न सक्छ। नेचरमा छापिएको एक्स्टर विश्वविद्यालयका लगायतका अनुसन्धानकर्ताले पनि बेलायतमा चाहिँ करिब 20,000 मानिसमाथि गरेको यो अध्ययनमा हरेक हप्ता कम्तीमा 120 मिनट प्रकृतिको बीचमा समय बिताउने व्यक्तिहरूले आफूलाई बढी स्वास्थ्य र मानसिक रूपमा चाहिँ राम्रो महसुस गरेको पाइएको छ भनेर भनिएको छ। तनाव हुँदा भने शरीरमा कोर्टिसोल र एड्रेनालिन जस्ता हर्मोनको मात्रा बढ्न जान्छ, अनि लामो समयसम्म यी हर्मोन उच्च रहँदा निन्द्रा, मनोदशा र समग्र स्वास्थ्यमा नकारात्मकहरू पनि असरहरू पर्न सक्छ। अनि विभिन्न अध्ययनहरूले पनि यो प्राकृतिक वातावरणमा समय बिताउने व्यक्तिहरूमा यी तनाव सम्बन्धी चाहिँ हर्मोनको स्तर घटेको देखाएको हुन्छन्। साथै रोगसँग लड्ने केही प्रतिरक्षा कोशिकाहरूको सक्रियतामा पनि सुधार पाइएको छ भनेर पनि भनिएको छ। श्रोताहरू, रुख बिरुवाको सुगन्धको पनि प्रभावहरू पर्दा भने कति कुराहरूको फाइदा हुँदो रहेछ, फेरि यो बारेमा पनि अलिकति बुझौँ है। त श्रोताहरू, हरियाली हेर्नु मात्र होइन, रुख बिरुवाबाट निस्किने प्राकृतिक सुगन्धले पनि मानसिक चाहिँ एकदमै शान्त दिन्छ भनेर पनि भनिन्छ। विशेष गरी सल्लाह लगायतका रुखबाट निस्कने केही प्राकृतिक तत्त्वहरूले भने मस्तिष्कलाई आरामदायी बनाउन मद्दत गर्न सक्ने अनुसन्धानहरूले पनि देखाएको छ। जङ्गल वा पहाडी क्षेत्रमा पुग्ने बित्तिकै केही मानिसले भने ताजगी वा आनन्द महसुस गर्ने पनि गर्छन्, यो पनि एउटा कारण हो भनेर पनि खुलाएको छ। यो मात्र नभएर यो आन्द्रको स्वास्थ्य र प्रतिरक्षामा पनि मिल्छ फाइदाहरू भनेर पनि भनिन्छ। विशेषज्ञहरूको अनुसार चाहिँ यो माटो, बिरुवा र प्राकृतिक वातावरणमा पाइने यो सूक्ष्म जीवहरूले चाहिँ शरीरको माइक्रोबायोमलाई सकारात्मक प्रभावहरू पार्नमा चाहिँ एकदमै मद्दत गर्दो रहेछ, अनि माइक्रोबायोम पाचन प्रणाली, प्रतिरक्षा शक्ति तथा मानसिक स्वास्थ्यसँग सम्बन्धित पनि मानिन्छ। र यो कुराले चाहिँ एकदमै फाइदा पनि दिन्छ, आफ्नो शरीरलाई स्वस्थ पनि राख्नमा चाहिँ अलिकति भए पनि फाइदा नै दिइरहेको छ भनेर पनि भनिन्छ है। त अब पनि श्रोताहरू, यदि पार्क जान समय छैन भने चाहिँ तपाईँहरूले चाहिँ के गर्न सक्नुहुन्छ त भन्ने विषयमा चाहिँ, यदि दैनिक पार्क जान सम्भव छैन भने चाहिँ घरको बारदलीहरूमा अथवा घरको वरिपरि रुख बिरुवाहरू लगाउनुहोस्। झ्यालबाट हरियाली हेर्ने वा कामको बिचमा केही मिनट चाहिँ खुल्ला वातावरणमा बिताउने समयहरू निकाल्नुहोस्, अनि यस्ता खालको कुराहरू गर्दा भने या अभ्यास गर्दा भने चाहिँ यस्ता गतिविधिहरूले चाहिँ तपाईँहरूलाई चाहिँ एकदमै लाभ दिन्छ भनेर पनि भनिएको छ। त्यसैले श्रोताहरू, हुन त मैले अघि पनि अलिकति समावेश गरि नै सकेको छु, सबैजनाको फुर्सदिलो हुँदैन होइन, कतिजना आफ्नो कार्यव्यस्तताले गर्दा एकदमै बिजी पनि भइरहेको हुन्छ, आफूले आफूलाई समय चाहेर पनि निकाल्न सक्दैन, त्यो आफ्नो ठाउँमा छ। तर यदि तपाईँहरूसँग समय छ भने चाहिँ आफ्नो स्वास्थ्यलाई मध्यनजर गर्दै भए पनि दिनमा चाहिँ अलिकति हरियालीलाई हेर्दै, हरियालीको वरिपरि रमाउँदै भने चाहिँ अलिकति समयहरू पनि व्यतीत भने पक्कै पनि गर्नुहोला। हरियाली भने बित्तिकै एकदमै जङ्गलको बिचमै जानुपर्छ
भन्ने होइन। यदि घर परे घर वरिपरि चाहिँ रुख बिरुवाहरू रहेको छ भने त्यहाँ जानुहोस्, त्यहाँ एकछिन भए पनि मनलाई एकदमै टहलाउनुहोस् होइन, अनि वकिङहरू गर्नुहोस् रुख बिरुवाको वरिपरि। यसले भने तपाईँलाई एकदमै फाइदा दिनेछ, आफ्नो स्वास्थ्य त रहेको नै छ। तर यो हरियाली ठाउँमा चाहिँ हामीले वकिङहरू गर्यो भने अथवा यो ठाउँमा गएर अलिकति भए पनि मनलाई टहलायौँ भने चाहिँ अवश्य पनि यसका धेरै फाइदाहरू दिने गर्छ भनेर मैले अघि भनि पनि सकेको छु। यति मात्र नभएर जुन रुख बिरुवाबाट हुने एउटा सुगन्ध हुन्छ, यसले चाहिँ हाम्रो शरीरहरूलाई चाहिँ एकदमै सकारात्मक तरिकाले प्रभावहरू त पार्छ नै, साथसाथै यसले चाहिँ हाम्रो आन्द्राको स्वास्थ्य र प्रतिरक्षामा पनि एकदमै फाइदाहरू दिन्छ भनेर पनि मैले भनि नै सकेको छु। हजुर श्रोता, र यो त थियो आजको समस्या विषय अन्तर्गत पनि मैले लिएर आएको यो हरियालीमा चाहिँ हामीले 15-20 मिनट मात्रै बिताउँदा पनि हाम्रो चाहिँ शरीरमा के कस्ता कुराहरूको प्रभाव पर्छ अथवा यसले चाहिँ कति कुराहरूलाई चाहिँ तनावहरूलाई चाहिँ कम गर्नमा मद्दत गर्छ भन्ने विषयमा लिएर आइसकेको थिएँ। यदि यो समयमा हजुरले यो कार्यक्रम सुन्दै हुनुहुन्छ भने अवश्य पनि हजुरहरूलाई यो बारेमा सुनेर केही न केही भने पक्कै पनि सकारात्मक कुराको जानकारी भने लिन सक्नुभयो होला। अब फेरि लागिहालौँ अर्को गीततर्फ। यो गीत रहेको छ एकदेव लिम्बूको चमेली।

0: 화다하라고.
1: सुनहरू भर्खर सुनिसक्यो हामीले अहिले एकदमै ट्रेन्डी अनि एकदमै हिट रहेको गीत चमेली एकदै लिम्बूको. हजुर, यो गीत भने चाहिँ 3 हप्ता अगाडि रिलिज भएको थियो अनि 3 हप्ताको दौरानमा भने अहिलेसम्म चाहिँ 2.9 मिलियन भ्युज पनि चाहिँ भइसकेको छ. भनेपछि यो गीत चाहिँ अहिले कति धेरै हिट भएको छ अनि ट्रेन्डमा छ त श्रोताहरू हेरि पनि सक्नुभयो होला. यसमा चाहिँ निरुता सिंहले पनि अभिनय भने गर्नुभएको छ. श्रोताहरू, हाम्रो कार्यक्रम मझेरीमा भन्छे कि श्रोताहरू भने उपस्थित जनाइ नै सक्नुभएको छ. तपाईँहरूका रुजाएका गीत सङ्गीतहरू भने म एकछिनपछि अवश्य पनि राख्ने नै छु. प्रतीक्षा भने गर्दै गर्नुहोला. भन्दै फेरि लागौँ अर्को गीततर्फ. कालीप्रसाद बास्कोटा र सदीक्षा कटेलको माया रहेछ र रह।

0: रेडियो।
1: यसले हाम्रो मानसिक स्वास्थ्यमा असर पुर्याउँछ। हाम्रो खुशी, हाम्रो काम, हाम्रो सम्बन्ध यी सबैलाई प्रभावित पार्दछ। यो हाम्रो आँखा अगाडि नै भएर पनि पूर्ण रूपमा लुकेको हुन्छ। उत्पीडन, डर, धम्कीपूर्ण व्यवहार र भेदभाव यी कुराहरू फौजी सेवामा कदापि स्वीकार्य छैनन्। तसर्थ डिफेन्स एन्टी बुलिङ हेल्पलाइन सेवामा हाजिर छ, किनकि सम्मानित र मर्यादित व्यवहारमाथि सबैको समान अधिकार हुन्छ। यो निशुल्क छ, गोपनीय एवं चेयर अफ कमान्डबाट पूर्ण रूपमा स्वतन्त्र छ। यसको मद्दत लिनको निमित्त युके भित्रबाट कुनै पनि समयमा सम्पर्कका लागि नम्बर छ 08007810334।

आज भर्खरै सुनिसक्नुभयो म स्कार्फ लिएर मेलिना राईको एकदमै सुमधुर प्रस्तुति नाच फेरी श्रोताहरू। त्यसै गरेर भने आजको हाम्रो कार्यक्रममा हाम्रो श्रोताहरू आएर थोरै सानो भए पनि अलिकति सहभागिता भने जनाइ नै रहनुभएको छ। नारायण सापकोटाज्यूले भन्नुभएको छ फिनल्यान्डबाट, नारायण सापकोटा हल्का चिसो छ है हजुर भनेर भन्नुभएको छ, एकदमै न्यानो भएर बस्नुहोला। अनि अर्को पनि हुनुहुन्छ हाम्रो श्रोता हजुर, उहाँ हुनुहुन्छ दिपेन्द्र प्रजापति, उहाँले भन्दै हुन्छ मैले अलिकति समसामयिक विषयहरूमा चाहिँ हरियाली बारेमा चाहिँ चर्चा परिचर्चा पनि गरेको थिएँ भने उहाँले भन्दै हुनुहुन्छ अलिकति एउटा पिक्चर पनि पठाउनु भएछ। अनि उहाँले लेख्नुहुन्छ यस हरियाली हेर्दै सुन्दैछु भनेर भन्नुभएको छ। तपाईँहरूको यस समयको लागि धन्यवाद त भन्नु नै पर्ने हुन्छ। त्यस्तै गरेर अर्को हाम्रो श्रोता पनि हुनुहुन्छ, उहाँ हुनुहुन्छ नुतन भूषाल, उहाँले भन्नुहुन्छ गुड मर्निङ नमस्कार हेभ अ वन्डरफुल विकेन्ड भनेर भन्नुभएको छ। हजुरलाई पनि एकदमै हजुरको विकेन्ड एकदमै राम्रोसँग व्यतीत होस्, राम्रोसँग आफ्नो दिनचर्याहरूलाई पनि व्यतीत गर्दै जानुहोस् भनेर पनि म भन्न चाहे। त्यस्तै गरेर अर्को हाम्रो श्रोता पनि उपस्थित जनाइ नै सक्नुभएको छ, उहाँ हुनुहुन्छ सङ्गम असलामी, उहाँले भन्नुहुन्छ हेलो नुतन बहिनी नमस्ते झोरले भनेर भन्नुभएको छ। हजुरलाई पनि एकदमै नमस्ते। म चाहे सान फ्रान्सिस्को क्यालिफोर्नियाबाट हजुरको कार्यक्रम सुनेर भरपूर मनोरञ्जन लिँदैछु। आज चाहिँ समय मिलेमा मलाई राजु परियारको कौडा गीत बजाइदिनुहोस्, शुभरात्रि यताबाट बाई बाई भनेर भन्नुभएको छ। अबको बसाइमा पनि हजुरकै रोजाएको यो मिठो कौडा गीत पनि सुन्न सक्नुहुनेछ। अनि उहाँले चाहिँ अलिकति अगाडि पनि भन्नुभएको थियो यहाँ चाहिँ एकदमै

बेलुका साँझ भइसकेको छ है बहिनी भनेर भन्नुभएको थियो। त्यही भएर पनि उहाँले चाहिँ शुभरात्रि भनेर भन्नुभएको होला। मैले पनि यही ब्रुनाईबाटै हजुरलाई चाहिँ शुभरात्रि दाई भनेर पनि भन्न चाहे। अबको बसाइमा पनि हजुरकै रोजाइको यो एउटा मिठो कौडा गीत।

हजुर, भर्खरै सुनिसक्नु भयो, एकदमै मिठो कौडा गीत थियो राजु परियारको। अनि यो गीतलाई भने अनुरोध गर्नुभएको थियो हाम्रो नियमित श्रोता सङ्गम असलामी दाईले। उहाँले चाहिँ सान फ्रान्सिस्को क्यालिफोर्नियाबाट आशा छ यो गीत सुनेर भने सबैजनालाई एकदमै मनोरञ्जन भने पक्कै पनि भयो नै होला। त्यस्तै गरेर हाम्रो कार्यक्रममा सहभागिताहरू जनाइ नै रहनु भएको छ, तर भने मैले अलिकति भन्नु नै पर्ने हुन्छ समयको यो पाबन्दीले गर्दा भने चाहिँ मैले हजुरहरूको अनुरोधका गीत सङ्गीतहरू भने अब भने बजाउन सक्दिनँ, किनभने हामीसँग त्यति धेरै समय पनि छैन। त्यही भएर चाहिँ म तपाईँहरूलाई यही कार्यक्रम मार्फत एकदमै माफी पनि माग्न चाहन्छु। तर पनि केही छैन, अबको भोलि यानि कि पर्सि अथवा सोमबार जहिले पनि तपाईँहरूले हाम्रो कार्यक्रममा सहभागिता पनि जनाउन सक्नुहुनेछ। आज हजुरले सुन्न नसक्नुभएका गीत सङ्गीतहरू फेरि अर्को दिन आएर पक्कै पनि अनुरोध भने गर्नुहोला भनेर भन्न चाहन्छु। श्रोताहरू, यस्तै कुराकानीहरू, रमेला गीत सङ्गीतहरू अनि केही जानकारीहरू भने मैले हाम्रो कार्यक्रम मजेरी मार्फत राखी पनि सकेकी छु। आशा छ तपाईँहरूको आज शुक्रबारको दिन भने पक्कै पनि हाम्रो कार्यक्रमले केही न केही रमाइलो पनि दियो नै होला, र गीत सङ्गीतले कहीँ न कहीँ सम्झनाहरूमा पुर्यायो पनि होला भनेर पनि मैले आशा लिएको छु। अब भने हाम्रो बिएफबी परिवारहरूको लागि एउटा एकदमै भनौँ न एकदमै राम्रो इन्फर्मेसन लिएर आएको छु। यो चाहिँ जब भ्याकेन्सीको बारेमा, हुन त मैले अघि पनि भनेको छु, फेरि पनि भन्न चाहे त, यदि हाम्रो श्रोताहरू चाहिँ यो बिएफबीएस गोर्खा रेडियोमा चाहिँ प्रस्तुत बन्न चाहनुहुन्छ भने चाहिँ हजुरहरूको लागि एकदमै सुनौलो अवसर रहेको छ। तपाईँहरूसँग यदि नेपाली र अङ्ग्रेजी भाषा चाहिँ राम्रोसँग बोल्ने र लेख्न सक्ने हुनुहुन्छ, स्पष्ट आत्मविश्वासी पनि राम्रो भएको अनि स्वर पनि राम्रो भएको छ भने झन् एकदमै यसमा सुनमा सुगन्ध हुने नै भयो। त्यस्तै गरेर सृजनशील सोच भएको, सङ्गीत र कथा किस्सामा पनि रुचि भएको, यति मात्र नभएर यदि तपाईँहरूमा चाहिँ सामाजिक सञ्जालहरू प्रयोग गर्न जान्नुहुन्छ भने चाहिँ तपाईँहरूको लागि एकदमै राम्रो अवसर रहेको छ। यदि तपाईँहरू यो कुराहरूमा चाहिँ एकदमै इन्ट्रेस्टेड हुनुहुन्छ र यो गुणहरू तपाईँहरूमा छ भने चाहिँ झन् एकदमै राम्रो त भइ नै हाल्यो। यदि तपाईँहरू इन्ट्रेस्ट हुनुहुन्छ भने lal.sai@bfs.com भने हजुरहरूले आफ्नो सिभी बुझाउन पनि सक्नुहुनेछ। श्रोताहरू, अब भने ब्रुनाईमा दिउँसोको 1 बज्नुलाई भने अब 6 मिनट जस्तो मात्रै बाँकी पनि रहेको छ। त्यसै गरी हामी पनि आजको यो हाम्रो कार्यक्रमको अन्तमा पनि आइपुगेका छौँ। समय दिनुभयो, सुन्नुभयो, यसको लागि सबैजनालाई मनदेखि धेरै धेरै धन्यवाद भनेर भन्न चाहन्छु। अबको बसाइमा भने हजुरहरूले उदित नारायण छा र दिपा झाको वर्ष तिमी छम्छौ भन्ने गीत सुन्न हुनेछ, अनि म नूतन रायलाई पनि अनुमति दिनुहोस्, फेरि भेटौँला यही रेडियो मार्फत। अलिकति हजुरको जानकारीको लागि भने भोलि शनिबार आइतबार बिहानको 7 बजेदेखि भने म आफ्नो कार्यक्रम नौलो किरण लिएर उपस्थित हुने नै छु। सुन्नुहोला, साथ पनि दिनुहोला भन्दै म नूतन राईलाई पनि बिदा दिनुहोस्। हस्त, नमस्ते, बाई बाई।

0: बेलायतका राजा चार्ल्स तृतीयले सेनाको द किङ्स गोर्खा आर्टिलरी रेजिमेन्ट गठन परेड निरीक्षण गर्नुभएको छ। रेजिमेन्टको क्याप्टेन जनरलको रूपमा लार्डकिलमा आयोजित कवाचमा सहभागी भएको बेलायतको राजपरिवारले जनाएको छ। गोर्खाहरूको आर्टिलरी रेजिमेन्ट गठन भएकोलाई परिराज परिवारले महत्वपूर्ण कोषेढुङ्गा भनेको छ। परेडमा सहभागी हुने क्रममा राजाले गोर्खा सैनिकका परिवारसँग पनि कुराकानी गर्नुभएको थियो। गणर प्रदीप लामाले नयाँ युनिटमा काम गर्न पाएकोमा आफ्ना अनुभूति व्यक्त गर्नुभएको छ।
1: All the personnel from throughout the brigade of Gurkhas, they have been selected for this new regiment, and with new ideas, new everything, we are sharing our knowledge, skills, and very keen to learn new things.
0: यो परेडका लागि विशेष संगीत बनाएका ब्यान्ड अफ द ब्रिगेड अफ गोर्खासका निर्देशक क्याप्टेन डेभिड ह्याटन।
2: I found a good tune, Rensham Fury Fury, which is very well known all over Nepal. Then a link to the Royal Artillery using Voice of the Guns with their regiment on the march into the second tune called Annie Laurie, which is a Scottish tune, and most of the Gurkha regiments have a Scottish connection.
0: Arka Gunnar Sudeep Gurungle bhyanko sangeet sunda Nepal mai puge jasto bhayo bhannubhayo.
3: As you know, when you are standing in attention, it's quite physically very heavy for us, but with those music, it's giving us spiritually very good energy, and I feel like I was in Nepal back in it.
0: सन् 2025 को अप्रिलमा औपचारिक रूपमा खडा भएको रेजिमेन्टमा आगामी 3 वर्षभित्र सदस्यहरूको संख्या 500 पुर्याउने योजना छ। आधुनिक युद्धका लागि गोर्खा ब्रिगेडको सहभागिता वृद्धि गर्न 14 वर्षमा पहिलोपटक नयाँ क्याप प्याज खडा भएको छ। देशका ठूला संगठन मध्येको एक कंग्रेस पार्टीले सदस्यता लिने समय जेठ 28 गतेसम्म लम्ब्याइएको जनाएको छ। पछिल्लो पटक खुलाइएको सदस्यता लिने म्याद हिजो सकिएको थियो। कार्यवाहक मुख्य सचिव कृष्ण प्रसाद दुलालले पार्टीका विभिन्न तहबाट माग भए बमोजिम सदस्यता लिने समय थपिएको बताउनु भएको छ। कंग्रेसले यसपटकदेखि अनलाइनबाट सदस्यता लिने व्यवस्था कार्यान्वयनमा ल्याएको छ। 2078 सालको तुलनामा यसपालि सदस्यता लिनेको संख्या 4 लाखले कमी आएको छ। गएको पुसमा 4.5 लाख नवीकरण र 1.5 लाख नयाँ सदस्य थपिएकामा अहिले चलाइएको अभियानमा चाँडै घटेको देखिएको छ। 14 महाधिवेशनमा कंग्रेसमा सदस्यता संख्या 8,50,000 थियो। प्रतिनिधि सभा सांसदहरूले स्वास्थ्य सेवा चुस्त नभएकोमा सरकारी अधिकारीहरूको ध्यानाकर्षण गराएका छन्। शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिमा स्वतन्त्र सांसद महावीर पुनले कतिपय औषधि अस्पतालमै नपाइने विषयमा ध्यानाकर्षण गराउनु भयो।
4: अहिले नेपालमा 5-6 वटा 6-7 वटा चाहिँ क्यान्सर अस्पतालहरू छन्। क्यान्सरको ट्रिटमेन्ट गर्ने त्यो एउटा औषधि छैन, किन क्यान्सरको अस्पतालहरू खोलिरहने? के अर्थ भयो त क्यान्सरको अस्पतालहरू खोलेर त्यो ट्रिटमेन्ट गर्नु, पहिचान गर्नु, त्यसको आइडेन्टिफाई गर्नको लागि त्यो त्यो त्यो औषधि चाहिन्छ। नभएर अहिले के भइरहेको छ त भन्दाखेरि यो नेपालमा त्यो चाहिँ आइसोटोप रेडियो आइसोटोप भन्ने छ, त्यो औषधि भन्दैन हुँदैन भन्ने थाहा पाएकोहरू चाहिँ के हुन्छन् भने इन्डिया जान्छ।
0: राष्ट्रिय विधि विज्ञान प्रयोगशालाकै कार्यकारी निर्देशक मोनिका झाले प्रयोगशालाको क्षमता बढाउन ढिला भइसकेको बताउनु भयो।
5: नयाँ नयाँ टेक्नोलोजी आएपछि क्राइम अझै बढ्दैछ, त्यो अवस्थामा यसलाई चाहिँ हाम्रो एकदम व्यवस्थित तरिकाले सञ्चालन गर्नुपर्छ भन्ने आवश्यकता महसुस गरी यो गठन आदेशभन्दा पनि यो विधेयकै चाहिन्छ। ऐनमा स्थापित भयो भने यसले बेटर पर्फर्मेन्स गर्न सक्छ र पछि पछि चाहिँ हामीलाई चाहिँ अझ यसलाई विस्तार गर्न सहज हुन्छ भन्ने हिसाबले हामीले विधेयक प्रपोज गरेका हौ। अब यो जति पनि यो भौतिक अपराध अनुसन्धान र भौतिक सबुदहरूको छ त्यसको परीक्षण गर्ने साइन्टिफिक एनालाइसिस गर्ने काम हाम्रो
0: हिमालय महासचिव शङ्कर पोखरेलले आर्थिक विधेयकका पाना नै हेरफेर हुँदा समेत सन्नाटा छाएको भन्दै चिन्ता व्यक्त गर्नुभएको छ। विगतमा 1-2 वटा कर दरमा समस्या देखिँदा पनि ठूलो बहस हुने र कमजोरी गर्नेहरू लज्जित भएर क्षमा माग्ने गरेकामा अहिले अर्थमन्त्रीले पानाका पाना हेरफेर गर्दा सन्नाटा छाएको टिप्पणी गर्नुभएको छ। विधेयक फिर्ता गरेर हेरफेर गर्ने कुराले स्वेच्छाचारिता, आर्थिक विचलन र अनियमिततालाई प्रोत्साहन गर्ने उहाँको भनाइ छ। कमजोरी स्वीकार्न लगाए सम्बन्धित मन्त्रीलाई माफी माग्न लगाउनु पर्ने पोखरेलले बताउनु भएको छ। रुसी राष्ट्रपति कार्यालयले प्रत्यक्ष वार्ताका लागि युक्रेनी नेताले गरेको प्रस्ताव भ्लादिमिर पुटिनलाई सुनाउने भएको छ। 1,800 शब्द लामो खुल्ला चिठी लेखेर युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युद्धका लागि रुसीहरू पनि अनिच्छुक रहेको जस्तो देखेको बताउनु भएको छ। दुई देशबीच सम्झौता गराउन प्रयासका बीच असफल रहेका अमेरिकी राष्ट्रपति ट्रम्पले यसबारे प्रतिक्रिया दिनुभएको छ।
6: Two very good people. They're two very, incredible countries, beautiful countries. They've got to stop. I've been very strong on the fact that they've got to get that over with. So, but they do. I want them each to make certain compromises. I think they're going to do that.
0: बेलायतमा बहुप्रतीक्षित प्रतिरक्षा योजना छिट्टै सार्वजनिक हुने अपेक्षा गरिएको छ। प्राध्यापक माइकल क्लार्कले योजना सार्वजनिक गर्नुपर्ने अवस्था आएको
7: समीक्षा गर्नुभएको छ। BFBS Gorkha Radio.

बिहार बिहार गोर्खा रेडियो मार्फत यो शुभ बिहानीमा हाम्रा सम्पूर्ण श्रोताहरूको घर आँगनमा नेपालबाट उपस्थित म लेसपरि दाहालको शुभ प्रभातम। बिएफपिएस गोर्खा रेडियोको प्रातकालीन प्रस्तुति यस शुभ जागरण कार्यक्रममा तपाईँ आदरणीय श्रोतालाई हार्दिक स्वागत गर्दछु। बिएफपिएस गोर्खा रेडियो युके ब्रुनाई तथा संसारका सम्पूर्ण क्षेत्रहरूमा रहनुभएका हाम्रा आदरणीय जिज्ञासु श्रोतालाई हामी नेपालबाट कार्यक्रम निर्माण गरी श्रवण गराइरहेका छौँ। आज शुक्रबार हो आदरणीय श्रोता। शुक्रबार हामी माता सन्तोषीको सन्तुष्टिकी देवीको रूपमा सन्तुष्टि प्राप्तिको लागि सन्तुष्ट भएर उपासना गर्ने गर्दछौँ। हाम्रो उपासनाबाट सन्तुष्ट भएर माता सन्तोषीले हामी सबैलाई सन्तुष्टिको आशीर्वाद दिनुहोस्, यही प्रार्थना गर्दै आजको कार्यक्रमलाई प्रारम्भ गर्ने अनुमति चाहन्छु। कार्यक्रमको प्रारम्भमा यो भजन प्रस्तुत गर्दछु, भक्तिपूर्वक श्रवण गरौँ।

आदरणीय श्रोता, हामी बिहबिहस गोर्खा रेडियोको प्रातकालीन शुभ जागरण कार्यक्रममा बोलिरहेका छौँ र हामी विविध विषयहरूको चर्चा गर्ने गर्दछौँ। त्यसै सन्दर्भमा आज भगवान नामको महिमाको विषयमा चर्चा गरौँ। शास्त्रहरूले भगवान नामको महिमालाई अत्यन्त व्यापक रूपमा र प्रमुख रूपमा उल्लेख गरेका छन्। मनुष्यहरूको कल्याण, मनुष्यहरूको शान्ति, सुख, समृद्धि र सम्पूर्ण लौकिक तथा पारलौकिक उन्नतिको एउटै मात्र साधन भगवान नाम हो भनेर सम्पूर्ण शास्त्रहरूको सार रूपमा अर्थात् वेदको सार रूपमा उल्लेख गरिएको छ। सन्तहरूको वाणी शास्त्रको मर्यादाभित्र रहेर नै आउने गर्दछ र ती वाणीहरूमा भगवान नामको एकमात्र सहारा नै जीवको कल्याणको लागि एउटै मात्र साधन हो भनेर उल्लेख गरिएको छ। ती साधनहरू एउटै मात्र हुन् र भगवानका नाम लिने बाहेक अरू कलियुगका जीवहरूमा कुनै सामर्थ्य छैन र कलियुगका जीवहरूले अरू कुनै काम गर्न सक्दैनन्, अरू कुनै साधन गर्न सक्दैनन् र यदि कसैले गर्न सक्छ भने त्यो अत्यन्तै दुष्कर छ र एकदम कठिन साध्य छ र त्यसलाई टुङ्गोमा पुर्याउनु भनेको फलामको चिउरा चबाउनु जत्तिकै हो भनेर उल्लेख गरिएको छ। त्यसैले यति कठिन मार्गलाई अवलम्बन गरेर अझ दुःख बढाउनुको साटो र भोलि यदि त्यसमा सफलता प्राप्त भएन भने जीवनै बर्बाद हुने स्थितिसम्म पनि आएका छन्। योग मार्गका, तपस्याका मार्गका साधु सन्तहरूको हामीले जीवनीलाई अध्ययन गर्यौँ भने निकै नै कठिनताका साथ उनीहरूले केही प्राप्त गरेका हुन्छन् र प्राप्त गर्ने क्रममा रहेकाहरूको कति जीवनै बर्बाद भएको र अन्तिममा जीवन पालनका लागि, शरीर रक्षाका लागि एउटा भिखारीको रूपमा परिवर्तित भएको अवस्था पनि हामीले देख्छौँ। सन्त र भिखारीको भेद छुट्याउने हामीसँग सामर्थ्य त छैन, तर पनि शास्त्रले उल्लेख गरेको विषय हो। भगवान स्वयंले पनि यस कुरालाई उल्लेख गर्नुभएको छ। त्यसैले हामीले यी कुराहरूको एउटा मननतापूर्वक अगाडि बढ्यौँ भने अवश्य पनि हामीले लौकिक उन्नति र पारलौकिक शान्तिको लागि केही न केही प्राप्ति अवश्य पनि गर्नेछौँ भन्ने नै विश्वास हो। त्यसैले शास्त्रहरूमा भगवान नामलाई सर्वसुलभ साधनको रूपमा उल्लेख गरिएको छ। त्यो लौकिक हाम्रा इच्छाहरू पुरा गराउनदेखि लिएर पारमार्थिक र भगवत प्राप्तिसम्मको एउटा अन्तिम जो मनुष्यको गन्तव्य हो त्योसम्म नामले दिने गर्दछ। जिब्रोले नामको उच्चारण गर्नु नै कलियुगको एकमात्र साधन हो, कल्याणको साधन हो, उन्नतिको साधन हो भनेर पनि बताइएको छ। प्रारम्भमा लौकिक उन्नतिका लागि भए पनि भगवानको नाम लिनु नै भगवानको नाममा जोडिने एउटा व्यवस्था हो। वैराग्यतापूर्वक भगवानको नाम लिनु त्यो त उत्कृष्ट हुँदै हो, तर यदि जबरजस्ती संसारका पदार्थहरूकै लागि भए पनि लौकिक संसारमा रहेका जुनसुकै अवस्थामा रहेका र जुनसुकै लिङ्ग, जाति, धर्म, वर्ण जे भए पनि सबै मनुष्यहरूले साधन गर्न सक्ने एउटै मात्र साधन हो भगवान नाम। त्यसैले आफूलाई मन परेको भगवानको नाम लिनलाई न दीक्षाको आवश्यकता पर्छ, न त्यसमा कुनै मर्यादा विधि निषेधको कुरा आउँछ, न त्यसमा कसैको कृपा चाहिन्छ। केवल आजकै दिन, अहिलेकै दिन र जतिखेर नामको महिमा सुनिन्छ त्यतिखेर नै भगवानको आफूलाई मनपर्ने नाम जो आफ्नो धर्ममा मानिएको छ, परम्पराले स्वीकार गरेको छ, त्यसैलाई लिन प्रारम्भ गरियो भने अवश्य पनि त्यसले हामीलाई जहाँ लानुपर्ने हो त्यहीँ लान्छ भन्ने सन्त तथा शास्त्रको बाणी रहेको छ। त्यसैले यतातर्फ हाम्रो दृष्टि जान सकोस् भगवान नामसँग यही प्रार्थना गर्दै पुनः अर्को एउटा भजन प्रस्तुत गर्दछु। भक्तिपूर्वक श्रवण गरौँ।

आदरणीय श्रोता, हामी बिएफबिएस गोर्खा रेडियो अन्तर्गत शुभ जागरण कार्यक्रममा छौँ र हामी भगवान नाम महिमाका केही चर्चाहरू गरिरहेका छौँ। भगवान नाम महिमाका चर्चाहरू गरेर शास्त्रहरू भरिएका छन्, सन्त वाणीहरू भरिएका छन् र काहीँ पनि खाली छैन र वेदको एउटै निचोड हो, वेदको एउटै शिक्षा हो, भगवान नाममा लाग। त्यसैले यो मानसमा गोस्वामी श्री तुलसीदासजी सम्पूर्ण शास्त्रको सारलाई उल्लेख गर्दै भन्नुहुन्छ, नहि कलि कर्म न भगति विवेकु राम नाम अवलम्बनएकु। उहाँ भन्नुहुन्छ कलिको यस कलिकालमा कर्म जो निष्काम कर्मको एउटा परम्परा छ, कर्मयोग छ, जो भगवान् श्री कृष्णले गीतामा बताउनु भएको छ, अरू शास्त्रमा पनि बताइएको छ, भागवतमा पनि बताइएको छ, तर भगवानकै वाणीमा गीतामा स्पष्टताका साथ बताइएको छ। भक्ति योग पनि गीतामा बताइएको छ, भागवतमा पनि बताइएको छ, रामायणमा पनि बताइएको छ, सबै शास्त्रहरूमा भक्ति योग कर्मयोगलाई उल्लेख गरिएको छ र विवेकको ज्ञान प्राप्ति ज्ञान मार्गमा विवेकको महिमा ठुलो छ। विवेककै हतियारले कलिका यी जन्जालहरूलाई नष्ट गरिने जो विवेक अर्थात् ज्ञान मार्गको व्यवस्था छ, साङ्ख्य योगको व्यवस्था छ, त्यसको पनि यो कलिकालमा साधन गर्न सिद्धि गर्न सकिने स्थिति छैन, किनभने युगको धर्म हो, यहाँ शुद्धता छैन। वास्तवमा जङ्गलमा गएर तपस्या गर्ने ठाउँ पनि अब रहेन भनेर सन्तहरूको वाणीमा पाइन्छ। त्यसैले नहि कलि कर्म न भगति विवेकु राम नाम अवलम्बनएकु। कर्मयोग भक्तियोग र ज्ञान योगको जो कठिनता छ त्यसलाई हामीले सिद्धि गर्न लाग्नु, पस्किएको भातलाई छोडेर एक एक गाँस माग्दै हिँड्नु बराबर हो भनेर बताइएको छ। त्यसैले राम नाम अवलम्बन एक हो भनेर यो मानसमा बालकाण्डमा गोस्वामी तुलसीदासजीले केवल राम नाम अर्थात् भगवान नाम एकमात्र साधन हो, त्यसैलाई अवलम्बन गरेमा सम्पूर्ण आफ्ना अभिष्टहरू प्राप्ति हुन्छन्, चाहे त्यो लौकिक हुन् चाहे पारलौकिक हुन्। तर सन्तहरूको वाणीमा लौकिक पदार्थहरूका लागि भगवान नाम प्रयोग गर्नु भनेको मच्छड मार्नलाई एउटा ठुलो बम फाल्नु हो, रकेट प्रहार गर्नु हो, अर्थात् एटम बम फाल्नु एउटा मच्छडको लागि जस्तो हो, त्यस्तै भगवान नाम संसारका तुच्छ पदार्थहरूका लागि प्रयोग गर्नु त्यो एकदमै निच काम हो। तर पनि यदि भगवान नाममा जोडिन यदि त्यो उपाय अवलम्बन गरिन्छ भने पनि नाम भगवान्ले त्यसमा कृपा गर्नुहुन्छ भनेर पनि उल्लेख गरिएको छ। त्यसै गरी विनय पत्रिकामा गोस्वामीजी भन्नुहुन्छ, भक्ति वैराग्य विज्ञान सम दान दम नाम आधीन साधन अनेक। भक्ति वैराग्य विज्ञान अथवा ज्ञान सम दम, सम भनेको मनको निग्रह, दान र दम भनेको इन्द्रियहरूको निग्रह, जो गरेर कठिन तपस्या मार्फत एउटा पारमार्थिक मार्गमा अगाडि बढ्ने जो व्यवस्था छ त्यो सबै नामको अधीनमा छ। यदि भगवान नाम नलिइकन ती साधनहरू गरिन्छन् भने अवश्य पनि ती साधनहरू पूर्णतातर्फ जाँदैनन्, त्यो साधन बेकारको श्रम मात्र हुन्छ, मूर्खतापूर्ण श्रम मात्र हुन्छ भनेर उल्लेख गर्नुभएको छ। त्यसैले अनेक साधनहरूका बिचमा पनि हामीले भगवान नाम बाहेक कुनै कुरामा अग्रसर हुन सक्ने स्थिति छैन र नामको महिमालाई अस्वीकार गरेर अरू साधनमा यदि कोही लाग्छ भने त्यो केवल शारीरिक श्रम हुनेछ र त्यो त्यसले कुनै पनि लाभ प्रदान गर्ने छैन र त्यो नोक्सान मात्रै हुनेछ। त्यसैले कुनै पनि साधन गरिन्छ भने त्यो नामको सहारामा गर्नुपर्दछ र नाम भगवान्ले नै ती साधनहरूको पूर्णतातर्फ जीवलाई अग्रसर गराउनुहुन्छ भनेर उल्लेख गरिएको छ। पुनः अर्को एउटा भजन प्रस्तुत गर्दछु, भक्तिपूर्वक श्रवण गरौँ।

आदरणीय श्रोता, हामी बीएफबीएस गोर्खा रेडियोको प्रातकालीन शुभ जागरण कार्यक्रममा बोलिरहेका छौँ र हामी नाम महिमा अर्थात् भगवान नाम महिमाको चर्चा गर्दैछौँ। पुनः गोस्वामीजी भन्नुहुन्छ, चहुचुग तिनी काल तिहु लोका भए नाम जपी जीव विश्वका। अर्थात् चहुचुग भनेको चारवटा युग, सत्य त्रेता द्वापर कली, भूत भविष्य र वर्तमान, र त्यसै गरी तिहु लोका स्वर्ग, मर्त्यलोक पृथ्वी र पाताल तिनै लोकमा भए नाम जपी जीव विश्वका। नाम जपेर नै जीवहरू शोकबाट रहित भए र सम्पूर्ण आफ्ना दुःख कष्टहरूलाई खतम पारेर नाश गरेर शान्तिको लामो यात्रामा उनीहरू अग्रसर भए भनेर उल्लेख गर्नुभएको छ। त्यसै गरी चहुचुग चहुश्रुति नाम प्रभाव कलि विशेषी नहि आन उपाऊ भनेर मानसमा भन्नुहुन्छ। चहुचुग चार युग, चहुश्रुति भनेको चारैवटा वेद, ऋग, साम, यजु र अथर्व, यी जति पनि वेद छन्, चार युगमा जति पनि सन्तहरूले गान गरेका छन्, शास्त्रहरूले उल्लेख गरेका छन्, त्यो सबै नामको प्रभावलाई नै उल्लेख गरेका छन्। र कलि विशेष गरेर कलिमा चाहिँ त नाम बाहेक अर्को उपाय नै केही छैन, त्यसैले नामले नै म तुलसी एउटा सुकेको घाँस जस्तो उसर तुलसीदास हुन पुगेँ भनेर गोस्वामीजीले आफूलाई उदाहरणको रूपमा प्रस्तुत गर्नुभएको छ। र गोस्वामीजी भनेको युग युगसम्म जिउने एउटा भगवानको परम भक्त हुनुहुन्छ, उहाँको ठुलो महिमा छ, उहाँको स्मरणले मनुष्यको ठुलो कल्याण गर्दछ भनेर उल्लेख गरिएको छ। त्यसैले वास्तवमा हामी भगवान नामको यदि साथ लिन तयार भयौँ भने, भगवान नाममा हाम्रो थोरै पनि आदर श्रद्धा भयो भने हाम्रो जीवन अत्यन्तै ठुलो एउटा लाभकारी मार्गमा, आनन्दको मार्गमा अगाडि बढो, यही सम्झनु पर्छ। र यदि भगवानको नाममा इच्छा लागो, भगवानको नाम लिउँ लिउँ जस्तो लाग्यो भने भगवानको नामको कृपा पनि भएको मान्नुपर्छ भनेर यो आध्यात्मिक क्षेत्रमा मानिएको छ। त्यसैले यतातर्फ हाम्रो दृष्टि जान सकोस्, सोच बन्न सकोस्, यही भगवान नामसँग प्रार्थना गर्दै आजको कार्यक्रमलाई यहीँ विश्राम दिन्छु। हवस् त, आजलाई यो कार्यक्रम सञ्चालक लेस भणिदाहाल बिदा माग्छ। तपाईँको आजको दिन शुभ रहोस्। श्रीराम, जय राम, जय जय राम, नमस्कार।

40 वर्ष अगाडि एउटा संस्थाको जन्म भएको थियो। यसको उद्देश्य थियो फौजी परिवारको लागि कल्याणकारी सहायता उपलब्ध गराउने। 40 वर्ष पश्चात आज यो संस्था हाइप जन सशक्त बनेको छ। फौजी समुदायका हजारौं सदस्यलाई सहयोग पुर्याउँदैछ। प्रत्येक दिनको प्रत्येक क्षण कल्याणकारी जानकारी प्रदान गर्नमा व्यस्त छ र अब यो संस्था एमओडी सम्बन्ध जानकारीको लागि आधिकारिक माध्यम बनेको छ। वास्तवमै गत 4 दशक एकदमै व्यस्त रह्यो हाइपको लागि र अब अगाडिको अर्को 4 दशक अझ सशक्त रूपमा व्यस्त रहने अठोट छ यसको। हाइपले तपाईँलाई कसरी मदत गर्न सक्छ भनेर जान्नको लागि यसको अनलाइन खोजी गर्न सक्नुहुन्छ आर्मी हाइप, आरएएफ हाइप वा आरएन फोरममा गएर।

बीएफपी स्कोरकार्ड रेडियो कार्यक्रममा हामी नमस्ते युकेमा प्रवेश गरेका छौँ श्रोता म चाहिँ नेपाली राष्ट्रभावना परिपूर्ण गीत समृद्धि राईको आवाजमा थियो यस गीतको साथमा तपाईँ सम्पूर्णलाई धेरै धेरै स्वागत गर्न चाहन्छु आजको यस मर्निङ ब्रेकफास्ट शोमा म सिनेको तर्फबाट समय हामीहरूसँग 7 बजेको लागि अब पनि बाँकी रहेको छ 15 मिनट र सदा चाहिँ कार्यक्रम नमस्ते युके पाउन सक्नुहुन्छ हरेक सोमबारदेखि शुक्रबारसम्म युके टाइम भने 6:30 बजेदेखि 9 बजेसम्म रहेको छ 2.5 घन्टाको कार्यक्रम र अवश्य पनि अहिलेको यही समयमा तपाईँले हामीलाई रेडियो मार्फत जो जति यहाँ विशेष फोक्सटोनवासी हुनुहुन्छ 105.4 MHz ट्युन गरेर सुन्न सक्नुहुन्छ रेडियो मार्फत र यसै गरी तपाईँको एरियाहरूमा चाहिँ तपाईँले रेडियो एक्सेस नभएको खण्डमा पनि इजिली सिम्पली तपाईँको एप्पल डिभाइस अथवा एन्ड्रोइडमा बिएफबिएस एप डाउनलोड गर्नु भएर विभिन्न स्टेसन्सहरूमध्ये बिएफबिएस गोर्खा सेलेक्ट गरेर पनि हामीलाई यस समयमा सुन्न सक्नुहुनेछ र स्मार्ट स्पिकर मार्फत पनि तपाईँले हामीलाई सुन्न सक्नुहुनेछ सिम्पली प्ले बिएफबिएस गोर्खा भन्नुहोला र 24/7 एट योर सर्भिस र कार्यक्रमको अहिले केही क्षणमा रहने नै छ म सेकेन्ड आवरमा राख्नेछु 7:28 जाँदाखेरि आज एक्सचेन्ज रेट गोल्ड प्राइसको बारेमा पनि जानकारी रहने नै छ तपाईँको समक्षमा र आज पनि भरपूर मनोरञ्जन म तपाईँलाई गराउँदै गर्नेछु अपकमिङ इभेन्ट्सहरूको बारेमा पनि प्रशस्त मात्रामा जानकारीहरू चाहिँ रहँदै गर्नेछ श्रोता यो जानकारी पनि अहिले गराउन चाहिहाले अहिलेलाई भने सुनिदेऊ सिओडी यानि कि क्रियोन डेस्टिनी ब्यान्ड रहेको छ एन्जोय

BFB's Gorkha Radio कार्यक्रम मैले हामी छौं श्रोता यो समय नमस्ते यूके मॉर्निंग ब्रेकफास्ट शो म सिरेको साथमा हुनुहुन्छ नेपाली चलचित्र कुसमाबाट रहेको यो मिठो गीत रहेको थियो खुसीका फूलबाट लिएर र अब पनि यो कार्यक्रमको पहिलो घण्टाबाट बिदा लिने समय आइसकेको छ र हामीहरूसँग सात बजेको लागि पाँच मिनट बाँकी रहेको छ कार्यक्रमको दोस्रो घण्टामा पक्कै यसै मनोरञ्जनहरू तपाईँले गराउँदै गर्नेछु र यसो गरी सुन्न नबिर्सिनुहोस् दोस्रो घण्टामा पनि रहनेछ यही चेनमा चाहिँ एक्सचेन्ज रेट र साथै गोल्ड प्राइसको बारेमा पनि म जानकारी राख्दै गर्नेछु र कार्यक्रमको यो आवरमा तपाईँलाई यो मिठो गीत पनि अवश्य पनि राख्ने नै छु अवश्य पनि इन्जोय गर्न सक्नुहुनेछ र श्रोता हामी कार्यक्रमको केही क्षणमा दोस्रो घण्टामा पनि भेट्नेछौँ र 105.4 मेगाहर्ज टेन गरेर चाहिँ हामीलाई तपाईँले सुन्न सक्नुहुन्छ रेडियो मार्फत र साथै बिएफपिएस एप र स्मार्ट स्पिकर मार्फत पनि सुन्न सक्नुहुनेछ स्टे ट्युन कार्यक्रमको दोस्रो घण्टामा भेटौँ

0: पूर्व प्रधानमन्त्री सुशीला कार्कीले फागुन 21 को आम चुनाव विश्वका लागि अध्ययन गर्न लायक रहेको दावी गर्नुभएको छ। निर्वाचन आयोगले गरेको केन्द्रीय समीक्षा कार्यशालामा कार्कीले नवनिर्वाचित सदस्यलाई काम गर्न दिनुपर्ने बताउनुभयो। पूर्व कानून न्याय तथा संसदीय मामिला मन्त्री अनिल कुमार सिन्हाले विषम अवस्थामा सरकार आयोग र सरकारवालाको सहयोगमा कुनै हिंसात्मक घटना बिना निर्वाचन सम्पन्न भएको बताउनुभयो। पूर्व गृहमन्त्री ओम प्रकाश सर्यालले जेएनजी आन्दोलनको विद्रोहको भावना अनुसार सुशासन कायम र राजनीतिक संस्कार कायम भई मुलुकमा स्थायित्व कायम हुनुपर्नेमा जोड दिनुभयो। प्रधानमन्त्रीलाई मोबाइलमा सन्देश पठाएकै बहानामा बहालवल्ला सचिवलाई नियन्त्रणमा लिइएको भन्दै प्रबुद्ध व्यक्तिले आपत्ति जनाएका छन्। संविधानविद निलम्बर आचार्यले बोलाएकै भरमा आउन सक्ने उच्च पदस्थ अधिकारीलाई हिरासतमा लगिएको भन्दै असहमति जनाउनु भयो।
1: जहाँसम्म तपाईँले चाहिँ अहिलेको अवस्थामा प्रधानमन्त्री सर्वे सर्वा भन्नुभयो, सर्वे सर्वा त कोही हुँदैन, किनभने पछि अर्को कुरा पनि सुन्नुपर्छ, निर्णय त सर्वे सर्वा हो, बोल्नै नदिने, बोलेपछि नै चाहिने यो त चाहे दुश्मनी गरे मेरो विरोधी नै हो भन्ने ठान्ने भन्ने हुँदैन। क्याबिनेटमा पनि बोल्न सकिन्छ, यसै पनि चाहिने भेटघाटमा भेटवार्तामा पनि भन्न सकिन्छ, पार्टीका मिटिङहरूमा पार्टीका छलफल खुला गर्न सकिन्छ, त्यो बाहिरै चाहिने सञ्चार माध्यममै चाहिने प्रधानमन्त्रीलाई चाहिने चाहिँ गल्ती गरोस् भन्नुपर्छ भन्ने होइन, आन्तरिक रूपमा त चाहिने भन्न सकिन्छ, छलफल गर्ने प्रक्रिया हुनुपर्छ, सच्याउने चाहिने एउटा संयन्त्र त चाहिने हुनुपर्छ नि, पद्धति त हुनुपर्छ नि, त्यसैमा जोड दिनुपर्ने आवश्यकता रहेको छ। तपाईँले सही भन्नुभयो, तिनजना मन्त्रीको कुरा छ, एउटा आफ्नै नेपाल सरकारको सचिवमा सँग केही सोध्नु पर्यो भन्दैमा चाहिने उसलाई पक्राउ गरेर चाहिने कार्य गर्ने यो के पद्धति हो, अनि यही आऊ त भनेर फोन गरेर बोलाए आइहाल्ने सचिवलाई, यो त त्रासको वातावरण जताततै सिर्जना गर्ने त राम्रो होइन।
0: हाल उपराष्ट्रपति कार्यालयमा कार्यरत सचिव कृष्णहरि पुष्करलाई प्रहरले 7 घण्टासम्म नियन्त्रणमा लिएर राति परिवारको जिम्मा लगाएको छ। प्रधानमन्त्रीलाई मेसेज पठाएको विषयलाई लिएर प्रधानमन्त्री कार्यालयको निर्देशनमा सचिव पुष्करलाई उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले सोधपुछका लागि भन्दै नियन्त्रणमा लिएको थियो। आगामी असार अन्तिम सत्ता अवकाशमा जान लागेका पुष्करले राजदूत नियुक्तिका लागि मार्ग निर्देशन गरिपाऊ भन्दै प्रधानमन्त्रीलाई मेसेज लेखेपछि यो अवस्था आएको जनाइएको छ। झण्डै 7,000 सरकारी कर्मचारीले कार्यालय समय पालना नगरेको पाइएको छ। राष्ट्रिय सतर्कता केन्द्रले सरकारी कार्यालयमा गरेको छड्के अनुगमनका क्रममा कर्मचारीले कार्यालय समय पालना नगरेको पाइएको हो। गएको साउन यता केन्द्रले 1,130 कार्यालय अनुगमन गरेको छ। तीमध्ये 6,710 जना कर्मचारीले कार्यालय समय पालना नगरेको केन्द्रका सूचना अधिकारी सरिता खतिवडाले जानकारी दिनुभयो। 1,162 कर्मचारीले तोकिएको पोसाक नलगाएको पाइएको छ। केन्द्रले दैनिक 10 वटा कार्यालयमा छड्के अनुगमन गर्ने गरेको उहाँले बताउनुभयो। 5 समूह बनाएर कार्यालय समयमा हाजिरी, पोसाक, फाइल ट्र्याकिङ जस्ता कुराको अनुगमन गरिरहेको उहाँको भनाइ छ। यस क्रममा कतिपय कार्यालयमा 2-3 पटक समेत अनुगमन गरिएको छ। देशभर गएको एक दिनका गाडी दुर्घटनामा 9 जनाले ज्यान गुमाएका छन्। प्रहरी प्रधान कार्यालयले ती घटनामा 66 जना घाइते भएका जनाएको छ। मोरङ, सर्लाही, चितवन, काभ्रे, नवलपुर, रोल्पा र कपिलवस्तुमा भएका दुर्घटनामा 3 हताहती भएका कार्यालयले उल्लेख गरेको छ। सबभन्दा बढी लुम्बिनी प्रदेशमा 4 जनाको मृत्यु भएको छ। ती घटनामध्ये चितवनको माडीमा बाघसँग ठोकिँदा मोटरसाइकल चालक घाइते भएका छन्। माडीबाट ठोरीतर्फ जाँदै गरेको मोटरसाइकल बाघसँग ठोकिँदा पर्साको ठोरीका अजित कुँवर घाइते हुनुभएको छ। कुँवरको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। नेपालको चिया निर्यातमा भारतले फेरि अवरोध गरेको देखिएको छ।
2: यसअघि वैशाख 18 गतेदेखि अवरोध भएको चिया निर्यात झण्डै 3 हप्तापछि केही सहज भएको थियो। त्यसबेला भारतीय चिया बोर्डले नेपालबाट जाने चियामा नयाँ स्ट्यान्डर्ड अपरेटिङ प्रोसिजर लागू गर्दै प्रयोगशाला परीक्षणको व्यवस्था गरेपछि निर्यात ठप्प भएको थियो। व्यापक विरोधपछि भारतीय पक्षले जेठ 6 गते हरेक ट्रकको परीक्षण नगरी ऱ्यान्डम स्याम्पलिङ मात्रै गर्ने लिखित जानकारी दिएपछि रोकिएको चिया निर्यात शुरू भएको थियो। अहिले के कारणले चियाको निर्यात रोकिएको हो ठ्याक्कै जानकारीमा नआएको मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वर कुमार हुमागाईले जानकारी दिनुभयो।
0: ट्राफिक कारवाहीमा एकै दिन 20 लाख बढी राजस्व संकलन भएको छ। बितेको 24 घण्टामा 2,300 सवारी चालकलाई गरिएको कारवाहीबाट 20,84,000 राजस्व संकलन भएको हो। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेका 104, नियम विपरीत राइड सेयरिङ गरेका 177, संकेत बत्ती उल्लङ्घन गरेका 147 र तीव्र गतिमा सवारी साधन हुँक्याएका 105 जनालाई कारवाही गरिएको छ। लेन अनुशासन

टीएफपीएस गोर्खा रेडियो कार्यक्रम अहिले नमस्ते युकेको हामी दोस्रो घण्टामा प्रवेश गरेका छौँ. श्रोता तपाईँ सम्पूर्णलाई धेरै धेरै स्वागत गर्न चाहन्छु. म सिरेको तर्फबाट सीमा राईको आवाजमा यो मिठो गीत रहेको थियो माया फेरि र कार्यक्रम नमस्ते युके यो मर्निङ ब्रेकफास्ट सो रहेको छ. हरेक सोमबारदेखि शुक्रबारसम्म युके टाइम सुन्न सक्नुहुन्छ बिहानीको 6:30 बजेदेखि 9 बजेसम्म. र दोस्रो घन्टामा पनि तपाईँलाई भरपूर मनोरञ्जनहरू गराउनेछु र साथै अपकमिङ इभेन्ट्सहरूको बारेमा पनि जानकारी रहने नै छ. आज 5th of June 2026 रहेको छ फ्राइडे, यानि कि शुक्रबारको दिन. अब हामी विकेन्डतिर अप्रोच पनि हुँदैछौँ. पक्कै पनि तपाईँको यो विकेन्डमा पनि योजनाहरू होला, त्यसै अनुसार रहनुहोस् भन्न चाहन्छु. र यसै गरी कार्यक्रम पनि सुन्दै गर्नुहोस् बिएफपिएस गोर्खा रेडियोको प्रस्तुति नमस्ते युकेमा छौँ अहिले हामी. र कार्यक्रम तपाईँले सुन्न सक्नुहुन्छ बिएफपिएस गोर्खा रेडियो, तपाईँले इन जेनरल सुन्न सक्नुहुन्छ 24/7. र तपाईँले सिम्पली तपाईँको रेडियो मार्फत यहाँ फोक्सटोनमा पनि 105.4 MHz ट्युन गर्नुहोस् र तपाईँको एरियामा रेडियो एक्सेस नभएको खण्डमा तपाईँले बिएफपिएस एप डाउनलोड गर्न सक्नुहुन्छ र विभिन्न स्टेसन्सहरूमध्ये बिएफपिएस गोर्खा सेलेक्ट गरेर सुन्न सक्नुहुनेछ. र अहिलेको यस समयमा हामीलाई सम्पूर्ण श्रोताहरूले सुनिरहनु भएको छ. लेखे लगन उहाँले पनि नमस्ते शुभ प्रभात हजुर भनेर पठाउनु भएको छ हामीलाई. र यसै गरी अहिलेको यस समयमा चाहिँ यहाँ हामीलाई सुनिरहनु भएको छ विष्णु गुरुङ, उहाँ दाजुले पनि गुड मर्निङ सुनिया भन्नुभएको छ. सुनिया पनि भन्नुभएको छ गुड मर्निङ. र यसै गरी यहाँ हामीलाई आन्सर्सहरू पनि आइरहेको छ यो हप्ताको पनि. म अवश्य पनि तपाईँको माझमा चाहिँ आन्सर के कस्तो छहरू पनि भन्दै गर्नु होला. र वान अफ द लक्की विनर पनि हामी कार्यक्रमको थर्ड आवरमा अनाउन्स गर्नेछौँ. र यसै गरी यो हप्ताको प्रश्न पनि म तपाईँको माझमा चाहिँ राख्दै नै गर्नेछु. र कार्यक्रममा अहिलेको लागि आउनुहोस्, हामी फेरि पनि अगाडि बढ्ने नै छौँ. तपाईँको माझमा यो अर्को एउटा मिठो गीत राख्ने नै छु समीर श्रेष्ठको आवाजमा तिमी भए काफी.

Timi bai kafi regdu samrit rasagawas ma yumido gid. BFBS Kokarbidi Sunil Unzara Gadi Kramana Hami Cho Yo Sami Ti Suno Chemagarna Hola Namaste UK Ko Yo Ahile Pedakanta Makas. Obviously, Yo Sami Masi Tabade Hami Lai Abisha BFBS Kokarbidi Tiniga Sunira Nubai Kusari Si Kram Masi Weather Kobari Mapani Moki Chatagarni Shaili Folkestone Kusanda Roma. Temperature bani 14 degrees Celsius Aza Sunny Dikhai Kusa Weather Rai Bani Humidity Si 85% record sum. Yes, Gonusar, Obishabini Tanker, Lira, Nohara, Banachahansu, Rabudiku Din Mazi, Ali Light Rain, Huni Kuradu, record sum, Ra Sunday good Din Bani, Ali Dry Huni Kramsa, you have that pretty much, Tabani Tuesday good Din Samazi, Ali Rainy Days, Arune, Pauna, Sakna Huni Sub. This is Ali London go Sundar, Bamabani, Ali weather, forecast say, record sum temperature 13 degrees Celsius, mostly sunny sa weather, and our humidity bani 80%. Rekusa wind 11 kilometer per hour rekusa. Ra bully de hisi mongobaku din sama pani pani sankita rekusa. Isanusa pakapini chankali ranahola. र यो हप्ताको प्रश्नको उत्तरहरू पनि हामीलाई आइ नै रहेको छ र फेरि पनि जानकारी गराउन चाहन्छु आजको क्वेशन म राख्ने नै छु कुन महिनामा हामी कम सुत्ने गर्छौं फेरि पनि कुन महिनामा हामी कम सुत्ने गर्छौँ यसको सही जवाबहरू तपाईँले हामीलाई पठाउँदै गर्नुहोस् र जो जतिको राइट आन्सर भएको छ तपाईँहरूले थम्स अप तपाईँ दिइरहनु भएको छ र जो जतिको आन्सर अहिले मिलेको छैन तपाईँहरूलाई अवश्य पनि मैले जानकारी गराइरहेको छु ताकि तपाईँहरूको अर्को एटेम्प्ट पाउन सक्नु भएको होस् भनेर र कार्यक्रममा अब भने आउनुहोस् हामी अगाडि बढ्ने नै छौँ फेरि पनि यो मिठो गीत रहेको छ एकदेव लिम्बुको आवाजमा मनको हाला

0: भनिन्छ हामीले जीवनमा जे जति गर्छौ त्यसमा कोही न कोही त माध्यम बनेकै हुन्छन्। त्यसैले आपसी सञ्जाल अति नै महत्वपूर्ण छ, जसले हामीलाई अन्य मानिस तथा अवसरहरूसँग जोड्ने काम गर्छ। मिलिट्री कोवर्किङ नेटवर्क यस्तै एउटा सञ्जाल हो, जस मार्फत फौजी जीवन साथीहरूले आफ्नो लागि एक स्वतन्त्र एवं व्यावसायिक जीवनको निर्माण हेतु मदत पाउन सक्छन्। वार्षिक 30 पाउन्ड शुल्क तिरेर तपाईँ पनि यसको सदस्य बन्न सक्नुहुन्छ अनि यहाँ उपलब्ध विभिन्न संघ संस्थाहरूसँग जोडिएर आफ्नो व्यावसायिक भविष्य निर्माणको लागि आवश्यक कला कौशल सिक्नुका साथै व्यक्तित्व विकासका अवसरहरूको पनि फाइदा लिन सक्नुहुन्छ। थप विवरण एवं सदस्यताको लागि हेर्नुहोस् militaryco-working.uk।
1: यो BFBS गोर्खा रेडियो हो।

BFBS गोर्खा रेडियो कार्यक्रम नमस्ते युके र समयले हामीहरूसँग 7:27 गइसकेको छ र पनि तपाईँको माझमा आजको युके एक्सचेन्ज रेट र साथै गोल्ड एन्ड सिल्भर प्राइसको जानकारी म राख्ने नै छु। र आज एज अफ टुडे चाहिँ यो रहेको छ जानकारी युएस डलरको खरिद र बिक्री दरको कुरामा हामी अवश्य पनि गरिहालौँ। युएस डलरको चाहिँ खरिद दर आजको दिनमा रहेको छ 152.9 र बिक्री दर रहेको छ 153.5 रहेको छ। र यसै गरी युरोपियन युरोको खरिद दर आजको दिनमा 178 रहेको छ भने बिक्री दर चाहिँ 178.7 रहेको छ। र लास्ट पनि लिस्ट युके पाउन्ड स्टर्लिङको आज खरिद दर 205.8 भने बिक्री दर 206.6 रहेको छ। र यसै गरी अब सुन र चाँदीको भावको बारेमा पनि हामी जानकारी राखिहालौँ। अहिले सुन अलिकति बढेको छ, छापावाला सुनको एज अफ टुडे रहेको छ नेपाली रुपियाँ 3,09,000 र चाँदीको भाव रहेको छ आज पनि नेपाली रुपियाँ 5,230 रुपियाँ रहेको छ। त यो रहेको थियो श्रोता केही जानकारी तपाईँको माझमा पक्कै पनि पाइसक्नु भएको छ। यस अनुसार जे जति तपाईँको अब सेल गर्नुपर्ने या किन्नुपर्ने कुराहरू छ यस अनुसार अवश्य पनि गर्न सक्नुहुनेछ। र कार्यक्रममा अब पनि फेरि पनि यो मिठो गीतको साथमा हामी अगाडि बढिहालौँ सुशान्त केसीको आवाजमा सारङ्गी।

PFB's Gorkar Radio कार्यक्रम मैले हामी छौँ श्रोता यो समय नमस्ते युके को सेकेन्ड आवरमा र आठ बजेको लागि हामीसँग बाँकी रहेको छ 26 मिनट र यही समयमा अब पनि आउनुहोस् म फेरि पनि यो हप्ताको प्रश्न राख्ने नै छु तपाईँको समीक्षामा पनि रहेको छ कुन महिनामा हामी कम सुत्ने गर्छौँ फेरि पनि कुन महिनामा हामी कम सुत्ने गर्छौँ यस अनुसार अवश्य पनि तपाईँले हामीलाई पठाउन सक्नुहुनेछ सही जवाब र वान अफ द लकी विनर चाहिँ म भरि थर्ड यानि कि फाइनल आवरमा अनाउन्स गर्ने नै छु र त्यो चाहिँ हुनेछ 9 बजेको लागि 10 मिनट बाकी हुँदाखेरि भन्न चाहन्छु र अहिलेको यस समयमा हामीलाई विभिन्न ठाउँबाट लिसनर्सहरूले सुनेर साथ दिइरहनु भएको छ यहाँ शोभा गुरुङ उहाँले पनि नमस्ते गुड मर्निङ सबैलाई ह्याप्पी फ्राइडे भनेर पठाउनु भएको छ त्यसै गरी हामीलाई आन्सर्सहरू पनि निकै नै आइरहेको छ यस अनुसार म तपाईँको माझमा राख्दै नै गर्नेछु यदि तपाईँले आन्सरहरू करेक्ट पठाउनु भयो भने चाहिँ यु गेट थम्स अप यदि तपाईँको उत्तर रङ भएको छ भने चाहिँ मैले तपाईँलाई अर्को एटेम्प गर्नको लागि चाहिँ मौकाको लागि पनि अवश्य जानकारी गराइ नै रहेको छु र कार्यक्रममा आउनुहोस् अब भने हामी फेरि पनि अगाडि बढ्ने नै छौँ तपाईँको माझमा अर्को एउटा मिठो गीतको साथमा हामी अगाडि बढ्नेछौँ जन चामलिङ राईको आवाजमा छ को छ र इन्जोय गर्नुहोस् यो मिठो गीत पनि

एक्सप्रेस गोरखा रेडियो हो। तपाईको जीवनलाई व्यवस्थित बनाउन तपाईलाई चाहिने जीवन कौशलहरू के हुन सक्छन्? आत्मविश्वास र आत्मसम्मान, लचिलोपन, चिन्ता र तनाव व्यवस्थापन गर्ने क्षमता, लक्ष्य निर्धारण। हजुर, यी सबै जरुरी कुराहरू हुन् जीवनको लागि र भेटरनहरूका लागि। यी अनि यस्ता थुप्रै जरुरी जीवन कौशलहरू सिक्ने थलो हो द वरियर प्रोग्राम। हाम्रो व्यक्तिगत विकासका प्रशिक्षणहरूले तपाईँको जीवनलाई व्यवस्थित बनाउनमा ठूलो मद्दत गर्छ। हामी अनलाइन साथै आवश्यक प्रशिक्षण सञ्चालन गर्छौँ, जस मार्फत तपाईँले विभिन्न जीवन उपयोगी कला कौशल सिक्नुका साथै आफ्नो व्यक्तिगत विकासको लागि चाहिने तालिम पनि लिन सक्नुहुन्छ। 5 आधा दिनको अनलाइन तालिम वा 3 पूरा दिनको आवश्यक तालिम लिएर आफ्नो समग्र व्यक्तित्व विकास गर्नका लागि इच्छुक हुनुहुन्छ भने आजै आफ्नो कदम चालिहाल्नुहोस् द वरियर प्रोग्राम तर्फ। यति मात्र होइन, प्रशिक्षण पश्चात निरन्तर तालिमको अनुगमन हुनेछ अनि 12 महिनासम्म टेलिफोन मार्फत सहयोग उपलब्ध रहनेछ। यस बारे विस्तृत जानकारी तथा आवेदनको लागि हेर्नुहोस् warriorprogram.org.uk।

BFB Scorecard Radio कार्यक्रमले हामी छौँ श्रोता यो समयमा नमस्ते युकेको सेकेन्ड आवरमा छौँ श्रोता र यसै गरी हामीहरूसँग अहिले 8 बजेको लागि बाँकी रहेको छ 13 मिनट. यसै गरी अपकमिङ इभेन्ट्सहरूको बारेमा पनि केही जानकारी राखिहालौँ. विशेष गरी अहिलेको यो समयमा चाहिँ हामीहरू अवश्य पनि छौँ र अहिले नेपाल कप ग्रुप स्टेज म्याचहरू पनि सुरु भइसकेको छ. 1 जुनदेखि नै रहेको छ र अस्ति भर्खरै फोक्सटोन मेन्सटोन ब्रामकोटमा नै भएको थियो र आजको दिनमा पनि रहेको छैन. र क्वार्टर फाइनल्सहरू चाहिँ अब यो 9th अनि 11th जुनमा हुन गइरहेको छ र सेमी फाइनल चाहिँ 17 जुनमा नेपाल कपको फाइनल हुन गइरहेको छ र यो चाहिँ 4th अफ जुलाईमा हुनेछ र साथै गोर्खा ब्रिगेड एसोसिएसन भेला पनि हुनेछ. यो बारेमा पनि तपाईँलाई जानकारी गराउँछ यहाँले र अवश्य पनि कार्यक्रममा हामी अगाडि बढ्ने नै छौँ श्रोता. अहिले लाइभ भने फेरि पनि तपाईँको समीक्षामा अर्को एउटा मिठो गीतको साथमा हामी अगाडि बढ्ने नै छौँ. रहेको छ स्वप्न सुमन रहेछ गरी अभिज्ञको आवाजमा मेरो हजुर.

SBS रेडियो कार्यक्रम अहिले हामी छौँ श्रोता नमस्ते युके मार अहिले समय 8 बजेको लागि बाँकी रहेको छ 6 मिनट र कार्यक्रमको अब पनि यो सेकेन्ड आवर पटन बिदा लिने समय आइसकेको छ र कार्यक्रमको थर्ड आवरमा पनि म राख्ने नै छु तपाईँको माझमा आजको हाम्रो वान अफ द लक्की विनर चाहिँ अनाउन्स गर्ने नै छु 9 बजेको लागि 10 मिनट बाँकी हुँदाखेरि र अहिले पनि यो आवरमा आउनुहोस् अब बिदा लिने समय पनि आएको छ अब हामीहरूसँग अझै कार्यक्रमको यो फाइनल आवर पनि बाँकी नै छ गीत सङ्गीतहरूको साथमा पनि तपाईँलाई भरपूर मनोरञ्जन गराउँदै गर्ने नै छु र अहिलेलाई पनि यो मिठो गीत राख्ने नै छु तपाईँको माझमा समीर राईको आवाजमा कुरासको फेद मुनि यो मिठो गीत पनि इन्जोय गर्नुहोस् भन्न चाहन्छु र श्रोतापक्क पनि हामी भेट्ने नै छौँ कार्यक्रमको थर्ड आवरमा समाचार पश्चात

0: Lion Buddy.
1: On air.
0: App ma.
1: Ani smart speaker ma bhanhos.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio Ho.
1: Gorkha Radio Ho.
3: प्रतिनिधि सभा सांसदहरूले स्वास्थ्य सेवा चुस्त नभएकोमा सरकारी अधिकारीहरूको ध्यान आकर्षण गराएका छन्। शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिमा स्वतन्त्र सांसद महावीर कुनले कतिपय औषधि अस्पतालमै नपाइने विषयमा ध्यान आकर्षण गराउनु भयो।
4: अहिले नेपालमा 5-6 वटा 6-7 वटा चाहिँ क्यान्सर अस्पतालहरू छन्। क्यान्सरको ट्रिटमेन्ट गर्ने त्यो एउटा औषधि छैन। किन क्यान्सरको अस्पतालहरू खोलिरहने? के अर्थ भयो त्यो क्यान्सरको अस्पतालहरू खोलेर? त्यो ट्रिटमेन्ट गर्नु, पहिचान गर्नु, त्यसको आइडेन्टिफाई गर्नको लागि त्यो औषधि चाहिन्छ। नभएर अहिले के भइरहेको छ त भन्दाखेरि यो नेपालमा त्यो चाहिँ आइसोटोप रेडियो आइसोटोप भन्ने छ, त्यो औषधि भन्दैन हुँदैन भन्ने थाहा पाएकोहरू चाहिँ के हुन्छन् भने इन्डिया जान्छ।
3: राष्ट्रिय विधि विज्ञान प्रयोगशालाकी कार्यकारी निर्देशक मोनिका झाले प्रयोगशालाको क्षमता बढाउन ढिला भइसकेको बताउनु भयो।
5: नयाँ नयाँ टेक्नोलोजी आएपछि क्राइम अझै बढ्दैछ, त्यो अवस्थामा यसलाई चाहिँ हाम्रो एकदम व्यवस्थित तरिकाले सञ्चालन गर्नुपर्छ भन्ने आवश्यकता महसुस गरी यो गठन आदेशभन्दा पनि यो विधेयकै चाहिन्छ। ऐनमा स्थापित भयो भने यसले बेटर पर्फर्मेन्स गर्न सक्छ र पछि पछि चाहिँ हामीलाई चाहिँ अझ यसलाई विस्तार गर्न सहज हुन्छ भन्ने हिसाबले हामीले विधेयक प्रपोज गरेका हौ। अब यो जति पनि यो भौतिक अपराध अनुसन्धान र भौतिक सबुतहरूको छ त्यसको परीक्षण गर्ने साइन्टिफिक एनालाइसिस गर्ने काम
3: एमाले महासचिव शंकर पोखरेलले आर्थिक विधेयकका पाना नै हेरफेर हुँदा समेत सन्नाटा छाएको भन्दै चिन्ता व्यक्त गर्नुभएको छ। विगतमा 1-2 वटा कर दरमा समस्या देखिँदा पनि ठूलो बहस हुने र कमजोरी गर्नेहरू लज्जित भएर क्षमा माग्ने गरेकामा अहिले अर्थमन्त्रीले पानाका पाना हेरफेर गर्दा सन्नाटा छाएको टिप्पणी गर्नुभएको छ। विधेयक फिर्ता गरेर हेरफेर गर्ने कुराले स्वेच्छाचारिता, आर्थिक विचलन र अनियमिततालाई प्रोत्साहन गर्ने उहाँको भनाइ छ। कमजोरी स्वीकार्न लगाई सम्बन्धित मन्त्रीलाई माफी माग्न लगाउनु पर्ने पोखरेलले बताउनु भएको छ। बाढीको पूर्व सूचना प्रणाली सफल रहेको दावी गरिएको छ। काठमाडौँमा आयोजित दक्षिण एसिया नीति सम्वाद कार्यक्रममा विज्ञहरूले प्रणाली लागू गर्न जनचेतना पुर्याउन भने कमी रहेको बताएका हुन्। प्रकोप विज्ञ डाक्टर बसन्तराज अधिकारी।
6: लास्ट डिसेम्बर आई वाज इन श्रीलंका एन्ड आई वेंट टु एलडीआरओ एन्ड दे वर फैसिनेटिंगली डेवलप दिस ल्यान्डस्लाइड अर्ली वार्निंग सिस्टम सपोर्टेड बाइ चाइना। For example, in Bangladesh, if you look at the 20 years of history, they have significantly reduced the death toll by the cyclone. And even in Nepal, if you look at the early warning system in flood, significantly reduced.
3: दक्षिण एसियाली मुलुकहरूबीच तथ्याङ्क आदान प्रदानमा थप काम गर्नुपर्ने डाक्टर अधिकारीको भनाइ छ।
6: The inclusive governance, if you look at all structures in different countries in South Asia, there are governments. But what about the good governance for the sustainable risk reduction in this part? Because justice does not follow the political boundary. So that's why we all are here to talk about these disaster situations in this part. So we should have the technology transfer, inter-country data transfer, and then the trust building between different nations who are working in this part.
3: बाढीको पूर्व सूचना प्रणाली सफल रहेको दावी गरिएको छ। चितवनमा क्यान्सरको औषधि बनाउने कच्चा पदार्थ उत्पादन शुरू भएको छ। जायोडिन बायोटेक उद्योगले क्यान्सरको औषधि बनाउने कच्चा पदार्थ उत्पादन शुरूआत गरेको हो। भरतपुर महानगरपालिका 16 शरणपुरमा रहेको उद्योगले नेपाली जडीबुटी प्रशोधन गरी कच्चा पदार्थ उत्पादन गरी भारत निर्यात समेत थालनी गरेको हो। उद्योगका अध्यक्ष जीना रायड बहादुर छेत्रीका अनुसार 1,30,00,000,000 लगानीमा अत्याधुनिक उपकरण जडान गरी कच्चा पदार्थ तयार पारेर निर्यात गर्न सुरु गरिएको छ।
7: अहिले फिलहाल चाहिँ इन्डिया भारतमा हामीले निर्यात गर्छौँ, त्यसरी हामी पहल गरिरहेछौँ। पाकिस्तान र बङ्गलादेशमा पनि हामीले कच्चा पदार्थलाई निर्यात गर्ने हाम्रो पहल हुँदैछ र धेरै छिटो हामी चाहिँ यो उद्योगको डब्ल्युएचओ जिएमपी हामीले हासिल गरिसकेपछि हामीले चाहिँ यो यी कन्ट्रीमा पनि जान्छौँ, यो दुइटा छिमेकी मुलुकमा पनि जान्छौँ, त्यसपछि अन्य देशमा पनि हामी जाने हाम्रो उद्देश्य रहेको।
3: उद्योगका अध्यक्ष जी नारायण बहादुर छेत्री। बेलायतमा बहुप्रतीक्षित प्रतिरक्षा योजना छिट्टै सार्वजनिक हुने अपेक्षा गरिएको छ। प्राध्यापक माइकल क्लार्कले योजना सार्वजनिक गर्नै पर्ने अवस्थाको समीक्षा गर्नुभएको छ।
8: The Japanese have been very annoyed with Britain
2: over the Global Combat Air Program, GCAP. They've been very annoyed that Britain has not put in the commitment, the financial commitment, early enough, and that the program has been stuttering. And it was said that the Japanese Prime Minister would not be coming to Britain if that commitment was not made. And she is coming. And so I think next week is the time when we will finally see the defensive.
8: Yo, BFBS, Gorkha Radio.

BFB Scorecard Radio सुनेर हुन्छ र श्रोताहरूले हामी कार्यक्रम यो समय नमस्ते युकेको थर्ड यानि कि फाइनल आवरमा प्रवेश गरेका छौँ. तपाईँ सम्पूर्णलाई धेरै धेरै स्वागत गर्न चाहन्छु. म सेनेको तर्फबाट स्वप्न सुमनको आवाजमा यो मिठो गीत रहेको थियो कुनै दिन कफी बिलाइदेऊ र विशेष गरी अहिले बिहानी पकाएको समयमा छौँ. तपाईँ अवश्य पनि आफ्नो ब्रेकफास्टहरूको साथमा सुनिरहनु भएको छ होला, कतिवटा आफ्नो काममा हुनुहुन्छ होला, आफ्नो वर्क प्लेस, आफ्नो होम, जताबाट तपाईँको कन्भिनियन्स अनुसार सुनिरहनु भएको छ. 24/7 एट यो सर्भिस भन्न चाहन्छु. 105.4 मेगाहर्ज ट्युनिङ गरेर तपाईँले हामीलाई फोकस्टोनमा सुन्न सक्नुहुन्छ. तपाईँको एरियामा रेडियो एक्सेस नभएको खण्डमा सिम्पली बिएफपिज एप डाउन गर्नुहोस् र तपाईँले आफ्नो एप्पल डिभाइस अथवा एन्ड्रोइडमा र विभिन्न स्टेसन्सहरूमध्ये बिएफपिएस गोर्खा सेलेक्ट गरेर सुन्न सक्नुहुन्छ. साथै स्मार्ट स्पिकर मार्फत पनि हामीलाई प्ले बिएफपिएस गोर्खा भनेर सुन्न सक्नुहुनेछ. र कार्यक्रम अब भने नमस्ते युकेको यो फाइनल आवरमा छौँ. तपाईँलाई भरपूर मनोरञ्जनहरू गराउँदै गर्नेछु र साथै अपकमिङ इभेन्ट्सहरूको बारेमा पनि जानकारीहरू तपाईँको माझमा रहने नै छ. र कार्यक्रममा अहिलेको लागि आउनुहोस् अब भने हामी अगाडि बढ्ने नै छौँ. मनोरञ्जनकै क्रममा रहेको छ बी8 रहेको छ तिम्रो मनमा.

BFB स्कोरकार्ड रेडियो कार्यक्रम मैले हामी छौ श्रोता यो समय नमस्ते युकेको यो अहिले हामी छौँ फाइनल आवरमा र अवश्य पनि यो समय विभिन्न ठाउँहरूबाट तपाईँले हामीलाई कार्यक्रम सुनिरहनु भएको छ र यसै गरी यो समयमा अब पनि आउनुहोस् केही सूचनाहरू पनि राखिहालौँ अपकमिङ इभेन्ट्सहरूको बारेमा चाहिँ पक्कै पनि म तपाईँको माझमा राख्ने नै छु र अब भने ब्रिएड इभेन्ट्सकै कुरा गर्दाखेरि चाहिँ प्रेकन फ्रिडम परेड यो चाहिँ 7 जुनमा हुन गइरहेको छ यो जानकारी पनि गराउन चाहन्छु र जो जति प्रेकनको नजिकहरू हुनुहुन्छ अवश्य पनि यो अनुसार चाहिँ यो एकदमै हिस्टोरिकल मोमेन्ट पनि हो जहिले पनि एभ्री इयर हुने गर्छ जहाँ तपाईँ पनि गएर चाहिँ इन्काउन्टर गर्न सक्नुहुनेछ त्यसै गरी हामी अर्को इभेन्टको पनि कुरा गरौँ र हुन गइरहेको छ यो चाहिँ क्युजेलाको बर्थडे 20 जुनमा हुनेछ र यहाँ आजको बर्थडे सेलिब्रेसन 27 जुनमा हुनेछ यो चाहिँ यहाँ वान आजको सन्दर्भमा कुरा गरिरहेको छु जुन चाहिँ यहीँ सर्जर मो प्यारिक्स सङ्क्लिफमा हुन गइरहेको छ त्यसै गरी 19 सेप्टेम्बरमा पनि क्युजिएसको बर्थडे रहेको छ र यस अनुसार रहनुहोला र 8:30 बजीसम्ममा चाहिँ तपाईँले हामीलाई आन्सर पठाउन सक्नुहुन्छ त्यस पछाडि चाहिँ कुनै पनि आन्सरहरू म एक्सेप्ट गर्ने छैन खास अवश्य पनि हामी बिहाइन्ड द सिन निकै नै प्रेपहरू गर्नुपर्ने कुराहरू हुन्छ वान अफ द लक्की विनर जो जति आज हुन सक्नुहुनेछ र फाइनल टाइम क्वेसन राख्नेछु कुन महिनामा हामी कम सुत्ने गर्छौँ फेरि पनि कुन महिनामा हामी कम सुत्ने गर्छौँ यो अनुसार अवश्य पनि तपाईँले हामीलाई पठाउनु होला सही जवाब र यसै अनुसार म अनाउन्स गर्ने पनि छु हाम्रो वान अफ द लक्की विनर भएकै क्षणमा 9 बजेको लागि 10 मिनट बाँकी हुँदा र अब भने यो मिठो गीतको साथमा हामी कार्यक्रम अगाडि बढ्ने नै छौँ गोर्खे खुकुरी रहेको छ शान्ति श्री परियार र निश्चल दावतको आवाजमा

PFP स्कुलका रेडियो र मिठो गीत रगतियो रुकुमै कोठा नेपाली चलचित्र कुस्माबाट इन्जोय गरिसक्नु भएको छ श्रोता र यस समय हामीलाई विभिन्न ठाउँबाट लिसनर्सहरूले सुनेर पनि साथ दिइरहनु भएको छ र यसै क्रममा चाहिँ अवश्य पनि तपाईँको समीक्षामा चाहिँ म विभिन्न जानकारी पनि राख्दै गर्नेछु र यहाँ विष्णु कुमारी विश्वकर्म उहाँले पनि गुड मर्निङ हजुरको प्रोग्राम सुन्दैछु भनेर जानकारी गराउनु भएको छ. थ्याङ्क यू सो मच. यसै गरी टिकापुर जाउँ दाजुले पनि गुड मर्निङ नमस्कार बहिनी सुन्दैछ है हजुर भनेर चाहिँ जानकारी गराउनु भएको छ र यसैको साथमा अहिलेको यस समयमा हाम्रो आन्सर्सहरू पनि आइरहेको छ र अब भने चाहिँ आन्सर्सहरूको लागि चाहिँ क्लोज भइसकेको छ. एकदमै ओभरवेलमिङ वेमा चाहिँ फ्राइडेको दिनमा चाहिँ हामीलाई यहाँ आन्सर्सहरू आइ नै रहेको छ र यसै अनुसार चाहिँ वान अफ द लक्की विनर म केही क्षणमा अनाउन्स गर्ने नै छु तपाईँको समीक्षामा. र कार्यक्रममा आउनुहोस् अब भने फेरि पनि केही जानकारीहरू अपकमिङ इभेन्ट्सको बारेमा चाहिँ राखिहालौँ तपाईँको माझमा. हुन गइरहेको छ अब भने सयपत्र साउथ 2026 चाहिँ यो हुनेछ यो 20 जुनमा स्याटरडेको दिन साँझको समय 6 PM देखि लिएर राति नियरली मिड नाइट 11:30 हुनेछ. एम्पायर हल अल्डरशटमा हुनेछ र फोक सिङ्गर साथै सङ राइटर प्रकाश धुजराजको यो समयमा चाहिँ उहाँले प्रस्तुति गर्नुहुनेछ. तपाईँले भरपूर मनोरञ्जन लिन सक्नुहुन्छ. एन्ट्री फिज 25 pounds रहेको छ. यसमा एन्टरटेनमेन्ट साथै इन्क्लुडिङ फुड रहेको छ. यो अनुसार तपाईँले बुक गर्नुहोला. कुनै क्वेरी छन् भने तपाईँले कल गर्न सक्नुहुन्छ दीपक शाही. उहाँको फोन नम्बर 07850153 यसै गरी 518 चाहिँ कल गर्न सक्नुहुन्छ. फेरि पनि 07850153518 चाहिँ कल गरेर अवश्य पनि क्वेरीहरू बुझ्न सक्नुहुनेछ. र अहिलेलाई पनि कार्यक्रममा आउनुहोस्. हामी फेरि पनि अगाडि बढ्ने क्रम छँदैछ तपाईँको माझमा अर्को एउटा मेरो गीतको साथमा म अगाडि पढ्ने नै छु. अहिलेलाई पनि केहर सिंह लिम्बुको आवाजमा रहेको छ झ्यालैमा यो मिठो गीत पनि एन्जोय गर्नुहोस्.

FBS Gorkha Radio. फौजी दायरा भन्दा बाहिर कहिल्यै कामको बारेमा सोच्नु भएको छ जो महत्वपूर्ण एवं चुनौतीपूर्ण होस् साथै विविधताले भरिपूर्ण पनि होस् यदि सोच्नु भएको छ भने एउटा सुवर्ण अवसर यस्तो छ द डिफेन्स साइन्स एन्ड टेक्नोलोजी ल्याबोरेटोरी डिएसटिएलले अहिले व्यापार व्यवस्थापन अर्थ वाणिज्य तथा अन्य थुप्रै व्यवसायिक क्षेत्रमा विभिन्न भूमिकामा रहेर काम गर्न इच्छुक नयाँ वा अनुभवी व्यक्तिहरूको खोजी गरिरहेको छ एमओडीको एक प्रमुख हिस्सा हो डिएसटिएल जसले रक्षा तथा सुरक्षा सम्बन्धी समस्याहरूलाई विज्ञान तथा प्रविधिको प्रयोगले सुल्झाउने गर्दछ युकेको रक्षा तथा सुरक्षा प्रणालीको केन्द्रमा रहेर यसले वर्तमानमा भइरहेको एवं भविष्यमा हुन सक्ने हरेक चुनौतीलाई सामना गरिरहेको छ डिएसटिएलको हिस्सा बनेर युकेको सशस्त्र सेना रक्षा मन्त्रालय र युके सरकारले सामना गर्नुपर्ने विविध चुनौतीहरूलाई सम्बोधन तथा समाधान गर्ने काममा आफ्नो सेवा पुर्याउन चाहनुहुन्छ भने आजै आफ्नो आवेदन दिइहाल्नुहोस् यो सुवर्ण अवसरको बारेमा थप जानकारीका लागि फेसबुकमा डिएसटिएलको खोजी गर्न सक्नुहुन्छ वा लिङ्कडइनमा पनि यसलाई भेट्टाउन सक्नुहुन्छ साथै अनलाइन आवेदन दिन चाहनुहुन्छ भने यसको लागि ठेगाना छ civilservicejobs.gov.au

VFB Scorecard Radio कार्यक्रमले हामी छौं श्रोता यो समय नमस्ते युकेको फाइनल आवरमा यानि कि तेस्रो घण्टा 9 बजेको लागि अब भने बाँकी रहेको छ 9 मिनट नै र अगाडि मैले तपाईँलाई अवश्य पनि यो हप्ताको प्रश्न राखिरहेको थिएँ र हाम्रो आजको लकी विनर अनाउन्स गर्ने क्रम पनि आइसकेको छ र प्रश्न चाहिँ रहेको थियो कुन महिनामा हामी कम सुत्ने गर्छौँ र यसको सही जवाब चाहिँ हाम्रो कतिजनाले जुन पनि पठाउनु भएको थियो तर पनि मैले तपाईँहरूलाई मौका दिइरहेको थिएँ अर्को एटेम्प गर्नको लागि तर सही आन्सर चाहिँ रहेको थियो फेब्रुअरी र सदा चाहिँ यो एकदमै फेमस आशा दिदीको राइस कुकरमा मैले यहाँ नामहरू पनि राखिसकेको छ निकै नै धेरै हामीलाई आन्सर आएको छ सो विसिङ यु अल द बेस्ट र आज तपाईँले जित्न सफल हुनु भएन भने पनि प्लिज टर्न बी स्याड अर्को पालि मौका तपाईँले पाउने हाल्नुहुन्छ होइन र हरेक हप्ता चाहिँ हुने गर्छ यो क्विज त्यसै कारणले गर्दाखेरि चाहिँ राम्रो अवसरहरू पनि रहेको छ र यसै गरी मैले नामहरू चाहिँ अब यहाँ तपाईँको समक्षमा जानकारी गराउँदाखेरि चाहिँ अब रेडी गरिरहेको छु सो लेट्स सी आजको हाम्रो वान अफ द लक्की विनर चाहिँ हुनुहुने चाहिँ को सफल हुनुहुनेछ यसै अनुसार चाहिँ हामी पक्कै पनि राख्दै नै गर्नेछौँ र अहिलेदेखि नै जो जति तपाईँहरूले गरिरहनु भएको छ तपाईँहरूलाई पनि अल द बेस्ट भन्न चाहन्छु सो बिफोर द्याट लेट्स गेट अ ड्रम रोल र अवश्य पनि मैले यहाँ नामहरू रेडी गरिसकेको छु कमाई आइज क्लोज र मेरो हातमा एउटा नाम परिसकेको छ सो लेट्स सी को हुनुभएको छ योपालि सफल र उहाँ हुनुहुन्छ ध्रुव दत्त फ्रम लन्डन सो ध्रुव दत्त फ्रम लन्डन तपाईँलाई धेरै धेरै बधाई छ यो हप्ताको विजेता हुन सफल हुनुभएको छ तपाईँ ध्रुव दत्त जो लन्डनबाट हुनुहुन्छ र तपाईँलाई धेरै धेरै बधाई छ र तपाईँलाई आशा दिदीले पक्कै पनि नेक्स्ट विक कन्ट्याक्ट गर्नुहुनेछ तपाईँको नाम तपाईँको एड्रेस र तपाईँको कन्ट्याक्ट नम्बर चाहिँ हामीलाई दिनुहोला तर पर्सनल ब्याङ्क डिटेल्सहरू चाहिँ होइन कसैलेको समयमा चाहिँ धेरै स्क्यामर्सहरू रहेको अवस्थाहरू पनि छ यस अनुसार अवश्य पनि जानकारी लिनुहोला सो तपाईँलाई पनि ह्युज कङ्ग्रेचुलेसन बिएफबिएस गोर्खाको तर्फबाट

सुसानकी सी पाहुना यो मिठो गीत एन्जोय गरिसक्नु भएको छ श्रोता बीएफबीएस कर्कार रेडियो र पनि कार्यक्रमबाट विदा लिने समय पनि आइसकेको छ र जाँदा जाँदै म तपाईँको समक्षमा एउटा यो मिठो गीत पनि राख्ने नै छु र दस बजे समाचार पश्चात तपाईँले अल ओभर नेपालबाट पाउन सक्नुहुन्छ काठमाडौँको सौगात विनोद दाजुको साथमा र म सुने पनि विदा लिने नै छु तर भोलिको दिनमा विकेन्ड मर्निङ ब्रेकफास्ट सो कार्यक्रम सुन्नु बिहानी म अवश्य पनि उपस्थित हुने नै छु र आज शुक्रबारको दिन पक्कै पनि तपाईँले यो विकेन्ड राम्रोसँग बिताउनु होला र वेदर पनि अलिकति ख्याल गर्नुहोला विशेष गरी पानीहरू पर्ने अवस्थाहरू पनि रहेको छ यसै अनुसार जानकारी गराउन चाहन्छु र म सुने पनि अब पनि बिदा लिने नै छु पूर्ण राईको आवाजमा मिठो गीत रहेको छ तिमीलाई इन्जोय गर्नुहोस् र बाँकी पल तपाईँको शुभ रहोस् र ह्याभ अ वन्डरफुल विकेन्ड भन्दै म सुने पनि आई विल बी साइनिङ अफ फर नाउ नमस्ते बाई बाई

0: सैन्य समुदायमा
1: बिलाइन भरी
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: फ्लाई बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: अर्थमन्त्री डाक्टर सोनिम वाग्लेले बिजुलीमा कर लगाउने निर्णयको प्रतिरक्षा गर्नुभएको छ। इलेक्ट्रोटेक प्रदर्शनी कार्यक्रममा मन्त्री वाग्लेले ऋण लिन नहुने आम नागरिकको चाहना बुझेरै कर उठाउनतर्फ लागेको बताउनु भयो।
4: उस्तै पर्यो भने समरमा अहिले बिजुलीहरू छेलो खेलो भएको हुनाले मूल्य समायोजन गरेर पनि अन्तिम उपभोक्तामा चाहिँ त्यो भ्याटको भार नपर्ने गरेर हामी अगाडि जान्छौँ भनेर भनिसकेका छौँ। तर यसो भन्दै गर्दा पनि 100 मा 5% पनि पर्दैन, 50 युनिट फ्री भए हुनाले इफेक्टिभ रेट 3% 4% भन्दा त्यो माथि जाँदैन। त्यो रकमले 85 अर्ब हामीले जुन खर्च गर्दैछौँ ट्रान्सफर्मरको लागि, ट्रान्समिसन लाइनहरूको लागि, यत्रो पूर्वाधारमा लगानी गर्नुपर्नेछ, फेरि नेपाली जनताले ऋण नलिनुहोस् पनि भन्नुहुन्छ, भनेपछि 100 मा 3 रुपियाँ 4 रुपियाँ कन्ट्रिब्युट गरेर आफ्नै देशको सम्पत्तिमा स्वच्छ ऊर्जामा लगानी गर्नलाई धेरै ठुलो आपत्ति हुँदैन।
3: मन्त्री वाग्लेले आफ्ना आलोचकहरूका लागि पनि शब्द खर्च गर्नु भएको छ।
4: क्रोनी क्यापिटलिस्टको गर्ने जुन विकृत राजनीतिक मोडलले गाँजेको थियो त्यसलाई हामीले चकनाचुर पार्न खोजेकै हो। अलिकति भाषा नयाँ, सन्देश नयाँ भयो भनेर अलमलमा पर्नुभएका छ। पुराना आफ्नै पालामा केही गर्न नसकेकाहरूले चाहिँ अहिले अलिकति आलोचना गर्दै हिँड्नु भएको हामीले देखेका छौँ। तर हामीले वाचापत्रमा जे जे लेखेका थियौँ र त्यसलाई जनताबाट अनुमोदित गराएर अहिले सरकारमा आएका छौँ।
3: प्रधानमन्त्रीलाई मोबाइलमा सन्देश पठाएकै बहानामा बहालवाला सचिवलाई निमन्त्रणमा बहालवाला सचिवलाई नियन्त्रणमा लिइएको भन्दै प्रबुद्ध व्यक्तिले आफै जनाएका छन्। संविधानविद निलाम्बर आचार्यले बोलाएकै भरमा आउन सक्ने उच्च पदस्थ अधिकारीलाई हिरासतमा लगिएको भन्दै असहमति जनाउनु भयो।
5: जहाँसम्म तपाईँले चाहिँ अहिलेको अवस्थामा प्रधानमन्त्री सर्वे सर्वा भन्नुभयो, सर्वे सर्वा त कोही हुँदैन, किनभने पछि अर्को कुरा पनि सुन्नुपर्छ, निर्णयमा सर्वे सर्वा बोल्नै नलिने, बोलेपछि नै चाहिने, यो त चाहे दुश्मनी गरे मेरो विरोधी नै हो भन्ने ठान्ने भन्ने हुँदैन। क्याबिनेटमा पनि बोल्न सकिन्छ, यसै पनि चाहिँ भेटघाटमा भेटवार्तामा पनि भन्न सकिन्छ, पार्टीका मिटिङहरूमा पार्टीगत छलफल खुला गर्न सकिन्छ। त्यो बाहिरै चाहिने सञ्चार माध्यममै चाहिने प्रधानमन्त्रीलाई चाहिने तैँले गल्ती गरिस् भन्नुपर्छ भन्ने होइन, आन्तरिक रूपमा त चाहिने भन्न सकिन्छ, छलफल गर्ने प्रक्रिया हुनुपर्छ, सच्याउने चाहिने एउटा संयन्त्र त चाहिने हुनुपर्छ नि, पद्धति त हुनुपर्छ नि, त्यसैमा जोड दिनुपर्ने आवश्यकता रहेको छ। तपाईँले सही भन्नुभयो, तिनजना मन्त्रीको कुरा छ, एउटा आफ्नै नेपाल सरकारको सचिवसँग केही सोध्नु पर्यो भन्दैमा चाहिने उसलाई पक्राउ गरेर चाहिने कार्यकिर गर्ने यो के पद्धति हो, अनि यही आऊ त भनेर फोन गरेर बोलाए आइहाल्ने सचिवलाई, यो त त्रासको वातावरण जताततै सिर्जना गर्ने त राम्रो होइन नि।
3: प्रधानमन्त्रीलाई मोबाइलमा सन्देश पठाएकै बहानामा बहालवाला सचिवलाई नियन्त्रणमा लिइएको भन्दै उहाँले आपत्ति जनाउनु भएको हो। हाल उपराष्ट्रपति कार्यालयमा कार्यरत सचिव कृष्णहरि पुष्करलाई प्रहरीले 7 घण्टासम्म नियन्त्रणमा लिएर राति परिवारको जिम्मा लगाएको छ। प्रधानमन्त्रीलाई मेसेज पठाएको विषयलाई लिएर प्रधानमन्त्री कार्यालयको निर्देशनमा सचिव पुष्करलाई उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले सोधपुछका लागि भन्दै नियन्त्रणमा लिएको थियो। आगामी असार अन्तिम साता अवकाशमा जान लागेका पुष्करले राजदूत नियुक्तिका लागि मार्ग निर्देशन पाऊ भन्दै प्रधानमन्त्रीलाई मेसेज लेखेपछि यो अवस्था आएको जनाइएको छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सम्पर्कविहीन निजामती कर्मचारीलाई आगामी 3 दिनभित्र हाजिर हुन भनेको छ। मन्त्रालयले सूचना जारी गर्दै अध्ययन विदा तथा असाधारण विदा सम्बन्धी अभिलेख राष्ट्रिय किताबखाना निजामतीमा अध्यावधिक नभएका कर्मचारीलाई 3 दिनभित्र अनिवार्य रूपमा आफ्नो अभिलेख अध्यावधिक गराउन आह्वान गरेको हो। त्यसो नगरी कार्यवाही प्रक्रिया अगाडि बढाइने मन्त्रालयले चेतावनी दिएको छ। कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले राष्ट्रिय वायु गुणस्तर कार्ययोजना निर्माण कार्य अन्तिम चरणमा पुगेको जानकारी दिनुभएको छ। आज मनाइँदै गरेको विश्व वातावरण दिवसको सन्देशमा मन्त्री चौधरीले स्वच्छ हावा तथा समृद्धि परियोजना पनि लागू हुने जानकारी दिनुभयो।
6: हामी केन्द्रीय वातावरण प्रयोगशालाको क्षमता अभिवृद्धि गर्दै तथ्यमा आधारित नीति निर्माण र प्रभावकारी निर्णय निर्माण प्रक्रियामा केन्द्रित छौं। यसको लागि नेपाल सरकारले राष्ट्रिय वायु गुणस्तर व्यवस्थापन कार्ययोजना निर्माण गरिराखेको छ तथा नेपाल स्वच्छ हावा तथा समृद्धि परियोजना नेपाल क्लिन एयर एन्ड प्रोस्पेरिटी प्रोजेक्ट एनक्याप सञ्चालनमा ल्याउन लागेको छ।
3: तापक्रम वृद्धिले पारिरहेको असरबारे जानकार रहेको उहाँको भनाइ छ।
6: जलवायु परिवर्तनका कारक क्रियाकलापहरूमा नेपालको भूमिका अत्यन्त न्यून भए पनि यसको प्रभावबाट हामी अछुतो छैनौँ। हिउँ चाँडो चाँडो पग्लिनु, हिमालहरू उभरिएर विस्फोट हुने अवस्थामा हुनु, बेमौसमी वर्षा हुनु, अत्यधिक गर्मी बढ्नु जस्ता जलवायु परिवर्तनका असरहरू हिमालदेखि तराईसम्म देखिन थालेका छन्।
3: अहिलेसम्मका खबर यति नै। नमस्कार।

हजुर, समीर तामाङ र द एन्डलेसको चाहिँ गीतबाट नै आजको शुक्रबारको कार्यक्रम सुरु भयो. सञ्चालन विनोद कार्यक्रमलाई लिएर श्रोता समक्ष उपस्थित छु. सम्पूर्ण आदरणीय श्रोतालाई नमस्कार र स्वागत छ. भर्खरै नमस्ते केको साप्ताहिक कार्यक्रम यानि कि छिनोफानो गर्ने दिनको कार्यक्रम सुन्नुभयो यहाँले. र विजय श्रोताको नाम त मैले नोट गर्न पाइनँ, उहाँलाई बधाई छ एनिवे. र छिटोभन्दा छिटो पुरस्कारको लागि कन्ट्याक्ट गर्नुहोला भन्दै अब आजको यस विषयमा तपाईँहरूलाई म सम्बन्ध पहिला समयको कुरा गर्छु. नेपालको समय ठिक दिनको 1:55 जाँदैछ. बेलायतमा बिहानको 9:10 गयो. तपाईँहरूको भनौँ यो विकेन्डका कार्यक्रम थुप्रै छन्, अघि मैले सुन्दै थिएँ. र तपाईँहरू जहाँ जहाँ जानुहुन्छ, भेटघाट, रमाइलो दिवस, बर्थडेज र संसदका विभिन्न कार्यक्रमहरू एकदमै उत्तम रहोस्, शुभ रहोस् र सफल रहोस् भन्दै संसारभरि छरेर बस्नुभएका र विभिन्न तरिकाले सुन्नुभएका श्रोतालाई गुड मर्निङ, गुड आफ्टरनुन, गुड इभिनिङ फ्रम काठमाडौँ. सञ्चालक विनोद खड्काको आजको दिनको कुरा गरौँ श्रोताहरू. सबभन्दा पहिला आजको दिनको कुरा गर्दाखेरि जेठ महिनाको 22 हो, विक्रम सम्बत 2083 शुक्रबार. आज चाडपर्वहरू त्यस्तो केही देखिनँ, तर एक दुई दिनपछिका कार्यक्रमहरूमा आजको दिनको कुरा गर्दाखेरि आज विश्व वातावरण दिवस हो श्रोताहरू. यो बारेमा हामीले अलिकति डिटेलमा कुराकानी गर्छौँ एकजना एक्सपर्टसँग. डिभी गुरुङ हुनुहुन्छ, भुटवल बेस भएर काम गर्नुहुने, वातावरण सम्बन्धी पुस्तकहरू उहाँले लेखिसक्नु भएको छ. उहाँको बारेमा अलिकति जानकारी म तपाईँलाई पछि गराउँछु, तर लिङ्क फेरि पनि हामीलाई ब्रायन हितान मगर्जीले गरिदिनु भयो, उहाँलाई धेरै धन्यवाद छ. र अरू दिनका कार्यक्रमहरू के छन् यसो हेर्नु पर्दाखेरि विश्व बाल श्रम विरुद्धको दिवस 7 छ, जेठ महिनाको 29 र जेठ 31 विश्व रक्तदाता दिवस पर्दोरहेछ. जेठ 31 कुरा गर्दाखेरि यो मशान्तको समय एउटा सरकारले छुट दिएको छ. तपाईँ देशमा हुनुहुन्छ, विदेशमा हुनुहुन्छ, ध्यान दिएर सुन्नुहोस् है, किनभने तपाईँहरूले आफ्नो गाडी मोटरसाइकलहरू अथवा सवारी वाहनहरू किन्नुभएको छ, कसैलाई दिनुभएको छ चढ्नको लागि, आफ्नै नाममा पनि होला अथवा नामसारी गरेको छ छैन त्यो पनि बुझ्नु भएको छैन होला. र विदेशमा हुनुहुन्छ भने यो जेठ महिनाको अन्तिम अथवा मशान्तसम्म सरकार एउटा विशेष छुट दिएको रहेछ. त्यो छुट के भयो भने तपाईँको जति जरिमाना हुन्छ, ट्याक्स तिरेको छैन, रिन्यू गरेको छैन, इन्सुरेन्स गरेको छैन भने तुरुन्त यो महिनाको अन्तसम्म गरिहाल्नुहोस्. अझ पनि वर्किङ डेज 5 or 6 बाँकी छ. शनिबार र आइतबारको बिदाले गर्दाखेरि त्यो दिन अलिक कम भयो. गर्दाखेरि तपाईँ विदेशमा बसेर सुन्नु भएको छ भने सबभन्दा पहिला त तपाईँले कसलाई चढ्न दिनुभएको छ, कसको नाममा छ, अथवा चाहिँ ट्याक्स तपाईँको नाममा छ वाहन, सवारी वाहन होइन, 2 4 पाङ्ग्रे भने तपाईँको जिम्मेवारीमा आउँछ. कतै दुर्घटना भइहाल्यो भने यु विल लायबल, तपाईँलाई नै खोजी आउँछ. त्यस कारणले ट्याक्स तिर्नु पर्यो, इन्सुरेन्स तिर्नु पर्यो र मुख्य गरेर त्यसको हरेक कुराहरू अपडेट हुनु पर्यो. म पनि भर्खरै गराएँ हतार हतारमा. त्यसले गर्दाखेरि यो चाहिँ ट्याक्स दिने छुट चाहिँ के छ भने जति वर्ष भए पनि 4 मात्रै तिराउँछ. 10, 15, 20 तपाईँले रिन्यू गर्नु भएको छैन, ट्याक्स तिर्नु भएको छैन, इन्सुरेन्स गर्नु भएको छैन भने माफी छ, तर इन्सुरेन्स त तिर्नै पर्यो होइन त. त्यसले गर्दाखेरि त्यो पनि धेरै रहन्छ, करिब 3-4 पर्ने. मैले चाहिँ झन्डै 25-30 गरेर आएँ भनेर जानकारी गराउँ, किनभने कसैले छोडेको थियो उसले गरेन, जिम्मेवारी आफ्नो. त्यसले गर्दाखेरि तपाईँहरूलाई सुरुमै आजको बसाइको कार्यक्रममा सुरुमै जानकारी गराएँ कि मौका छ तपाईँले आफ्नो गल्तीलाई करेक्ट गर्ने है, किनभने वर्किङ डेज अबाउट 5 or 6 औँला भाँचिहाल्नुहोस्. तपाईँलाई केही यो बारेमा जिज्ञासा छ भने तपाईँहरूले यातायातको फेसबुकमा गएर पनि हेर्न सक्नुहुन्छ, अथवा कोही आफन्तहरूलाई बुझ्नको लागि दौडाइहाल्नुहोस् है. यो चाहिँ मैले बिर्सिन्छु कि भनेर मैले तपाईँलाई विदेशमा भएको त गाह्रो पर्छ जानकारी गराइहाल्ने. कोही मिडल इस्टमा हुनुहुन्छ, अमेरिकामा हुनुहुन्छ, जापान हुनुहुन्छ, ब्रुनाई, युकेदेखि अमेरिकाका विभिन्न ठाउँमा हुनुहुन्छ भने अझै पनि मौका छ. प्लिज कल होम एन्ड चेक है त. सबभन्दा पहिला यो कुरा गर्दै गर्दा आज विश्व वातावरण दिवस हो, यो बारेमा छोटो चर्चा एकछिनपछि गरौँ. आजको विश्वको वातावरण दिवस 2026 नारा के छ त, इन्सपायर्ड बाई नेचर फर क्लाइमेट फर आवर फ्युचर, अर्थात् भविष्य, हाम्रो भविष्य, हाम्रो जलवायु सबै प्रकृतिबाट प्रेरित
छ होइन त. त्यसले गर्दा प्रकृतिलाई केवल जीवनको आधार मात्र नभई जलवायु सङ्कटको समाधानको स्रोतमा प्रस्तुत गरिएको छ, प्रस्तुत गर्दछ. त्यस कारणले वन, नदी, हिमाल, जैविक विविधताबाट हामीले प्रेरणा लिँदै वातावरण संरक्षणका प्रयासहरूलाई बलियो बनाउन अनि भावी पुस्ताका लागि स्वच्छ, हरित तथा सुरक्षित भविष्य निर्माण गर्न यो नाराले सबैलाई आह्वान गर्दछ अथवा प्रेरित गर्दछ. होइन त, मैले सधैँ हामीले नयाँ जेनेरेसनलाई ह्यान्डओभर गर्नुपर्छ नि यो विश्व, यो पृथ्वी भन्छु. तर त्यो ह्यान्डओभर त गर्ने, तर कुन प्रकारको ह्यान्डओभर? इट मस्ट बी प्रस्टिन. होइन, वन, नदी, हिमाल, जीव, जैव, जैविक विविधता, जङ्गल, सबै चाहिँ जल, सबै चाहिँ स्वच्छ हुनु पर्यो. ओके, यो नोटमा अब अगाडि बढौँ. आजको मौसम के छ त? हेर, सरस्वती हेर्दाखेरि विशेष बुलेटिनमा चाहिँ एउटा चाहिँ हट डे एन्ड हिट वेभ बुलेटिन भनेर वार्निङ पनि दिएको रहेछ. हालको अवस्था के छ भने मधेस, बागमती, गण्डकी, लुम्बिनी र सुदूर पश्चिम प्रदेशका तराईका भूभागका केही स्थानमा भनौँ न आजको अस्तिको मितिदेखि 19 आजसम्म पनि अधिकतम तापक्रम 37 डिग्री सेल्सियस वा सोभन्दा बढी मापन गरिएको छ. त्यसले गर्दाखेरि सतर्क रहन आह्वान गरिएको छ. चेतावनी र परामर्श एडभाइजरी के छ भन्दाखेरि देशको तापक्रमको अवस्थाको विश्लेषण अनुसार आगामी 3 पनि कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र सुदूर पश्चिम प्रदेशका तराईका भूभागमा केही स्थानहरूमा अधिकतम तापक्रम 38 डिग्री सेल्सियस वा सोभन्दा बढी रहने सम्भावना छ. त्यसले गर्दाखेरि तातो दिनहरू केही दिनसम्म रहन्छ, हट डेज र हट हिट वेभ भन्नुपर्छ. गर्दाखेरि तपाईँ सतर्क रहनुहोला भन्ने मौसमको एउटा वार्निङ दिएको छ. यो भन्दै गर्दा आज काठमाडौँ भ्यालीमा 28 डिग्री सेल्सियस हल्का रूपमा वर्षा तर रातको समयमा हुने सम्भावना गरिएको छ. पश्चिमी हावा छ 19 किलोमिटर प्रति घण्टाको वेगमा. पोखरामा हुनुहुन्छ भने 33 डिग्री सेल्सियस तापक्रम छ. पार्टली सनी, भोलि शनिबार हो, हल्का रूपमा वर्षा हुने सम्भावना छ. तपाईँ यदि पोखरामा हुनुहुन्छ 87.7 MHz सुन्दै हुनुहुन्छ भने र धरानका श्रोतालाई पनि गुड आफ्टरनुन भन्न चाहन्छु. 40 डिग्री सेल्सियस तापक्रम छ. पुरा दिन आज घमाइलो छ. भोलि शनिबार र आइतबार पनि एकदम घमाइलो छ. गर्दाखेरि शनिबार अधिकतम 42 हुने सम्भावना, न्यूनतम 29 र आइतबारको लागि 43 हुने, अधिकतम न्यूनतम 30 हुने अनुमान गरिएको छ. श्रोताहरू, विभिन्न पत्र पत्रिकालाई हेर्दै आजको समाचार सरसर्ती हेरिहालौँ. श्रोता, के छन् त आजको समाचारहरूमा भन्नुपर्दाखेरि सबभन्दा पहिला नेपालतिरकै हट र टप न्युजहरू के छन् त? ओके, सबभन्दा पहिलो समाचारमा हामी जान्छौँ मानव अधिकार आयोगको प्रतिवेदन बदनियतपूर्ण रहेको एमालेको निष्कर्ष छ. भूत प्रभावी कानून बनाउने सिफारिसमा आपत्ति भन्ने खबर राधापानी डट कम लेख्छ. छोटकर्मीमा पढौँ, करिब 9 अगाडिको समाचार हो यो. नेकपा एमाले राष्ट्रिय मानव अधिकार आयोगको भदौ 23 र 24 घटना सम्बन्धी प्रतिवेदनलाई पूर्वाग्रही र षड्यन्त्रमूलक भन्दै आपत्ति जनाएको छ. पार्टीले प्रतिवेदन तत्कालीन प्रधानमन्त्री ओलीलाई फसाउन बनेको र भूत प्रभावी कानूनको सिफारिस संविधान विपरीत भएको निष्कर्ष निकालेको छ. छोटकरीमा राखे, संविधान संशोधन गर्दा मूल संरचनालाई कुनै पनि हालतमा खण्डित गर्न हुँदैन, रेग्मीको भनाई, राधापाटी लेख्दछ. पूर्व प्रधान न्यायाधीश खिलराज रेग्मीले संविधान संशोधन गर्दा मूल संरचना नखण्डित गर्न सुझाव दिएका छन्. उनले धार्मिक व्यवस्था यथावत राख्न, अविश्वास प्रस्तावको समय सीमा परिमार्जन गर्न र समानुपातिक सांसद संख्या घटाएर 60 पुर्याउन र सांसद उम्मेद्वारको उमेर 21 तोक्न प्रस्ताव गरेका छन् र कर्णाली र मधेस प्रदेशका लागि विशेष संवैधानिक व्यवस्था गर्नुपर्नेमा जोड़ दिएका छन् भने गृह मन्त्रालयको फोटो सहितको समाचार अघिदेखि हामीले सुनिरहेका छौँ. सेतोपारी डट कम लेख्छ यसलाई. गृह सचिवलाई प्रश्न छ, कुनै सचिवले प्रधानमन्त्रीलाई मेसेज गर्ने बित्तिकै प्रहरीले नियन्त्रणमा लिनुपर्छ भन्ने प्रश्न गरिएको रहेछ. समाचार यस्तो छ, गृह सचिव राजकुमार श्रेष्ठले उपराष्ट्रपति कार्यालयका सचिव कृष्णदीप पुष्करलाई प्रहरीले पक्राउ नगरी प्रधानमन्त्री बालेन शाहलाई पठाएको व्यक्तिगत सन्देशबारे बुझ्न मात्र बोलाएको बताएका छन्। उनले यो सामान्य सोधपुछ भएको र पक्राउ नभएको स्पष्ट पारेका छन्। किनभने पक्राउ भयो भन्ने समाचार अघिदेखि नै आइरहेको छ. सेतोपारी डट कमबाट मैले लिएँ समाचार. अब विदेशतिरका केही समाचार हेर्नु पर्दाखेरि जर्मनीतर्फ लागू. जर्मनीमा करोडपतिहरूको संख्यामा वृद्धि, विश्वकै तेस्रो स्थानमा पुगेछ. 2 अगाडिको समाचार बारखरी डट कम लेख्छ. एक नयाँ अनुसन्धान, माफ गर्नुहोस्, यसलाई फेरि सुनाऊ. एक नयाँ अध्ययन अनुसार जर्मनीमा करोडपतिहरूको संख्या 11.1% बढेर करिब 17,80,000 पुगेको छ. यसैसँग
यससँगै जर्मनी विश्वमा सबैभन्दा धेरै करोडपति भएको तेस्रो देश बन्न पुगेको छ. घट्दो मुद्रास्फीति र वित्तीय बजारमा सुधारका कारण कुल सम्पत्ति 7.1 ट्रिलियन अमेरिकी डलर भन्दा माथि पुग्न गएको हो भन्ने खबर छ. श्रोताहरू कोलम्बोतर्फ जाउँ. श्रोताहरू अब नेपालसँग सम्बन्धित यो समाचार सनसनीपूर्ण छ. समाचार यस्तो छ, श्रीलङ्काको कोलम्बोमा नेपाल सरकारको नाममा रहेको करिब 1 अर्ब रुपियाँ मूल्यको जग्गा तत्कालीन अवैतनिक राजदूत अल्बर्ट एडी री सिंघेले सरकारलाई थाहा नै नदी दुई पटक बेचेको खुलासा भएको छ. परराष्ट्र मन्त्रालयले 35 वर्षपछि कम्पाउन्ड वाल लगाउने क्रममा यो जानकारी पाएको रहेछ. श्रोताहरू कतिको लापरवाही त, आफ्नो नाममा रहेको सम्पत्ति बिक्री भएको 35 वर्षपछि मात्र परराष्ट्र मन्त्रालयले चाल पाएछ. श्रोताहरू डिटेलमा पढ्नुहुन्छ भने तपाईँ बारखरीमा जानुहोस्. त्यसपछि अलिकति पढ्न मन लाग्यो. 1 वर्ष अघि श्रीलङ्काको राजधानी कोलम्बो स्थित नेपाली दूतावासले नेपाल सरकारको नाममा रहेको जग्गामा कम्पाउन्ड वाल लगाउने योजना बनायो. योजना अनुसार परराष्ट्र मन्त्रालयसँग बजेट माग्यो. परराष्ट्रले पनि तुरन्तै 30 लाख रुपियाँ बजेट पठाइदिएछ. त्यसपछि कम्पाउन्ड वाल लगाउन जग्गाको स्वामित्व खुल्ने कागजातको खोजी भयो, तर दूतावासमा कतै त्यो कागजात भेटिएन. त्यसपछि नेपाली दूतावासका कर्मचारीले कोलम्बो ल्यान्ड रजिस्ट्रीमा को अफिसमा पुगेछन्. दूतावासका कर्मचारीले कोलम्बो ल्यान्ड रजिस्ट्री अफिसबाट जे जानकारी पाए त्यस्तै एकछिन उनीहरूको होसै उडाइदियो. नेपाल सरकारले किनेको 1.5 एकड जग्गा मध्ये 1 एकड जग्गा त दुई पटक निजी व्यक्तिका नाममा बिक्री भइसकेको रहेछ. यो जानकारी उनीहरूले सन् 2025 जुन 5 गतेको दिन मात्र थाहा पाएका थिए. दूतावासको नाममा जग्गा नभेटिएपछि कम्पाउन्ड लगाउने काम रोकियो र बजेट पनि फ्रिज भयो. यस्तो पनि हुन्छ भन्ने त हामीले कल्पना पनि गरेका थिएनौँ. परराष्ट्रका उच्च स्रोतको यो कुराकानी आएको छ. श्रोताहरू कसरी बिक्री भयो, कसले गर्यो, डिटेलमा पढ्नको लागि बारखरी.com जानु होला. इन्ट्रेस्टिङ समाचार, दुःखदायी पनि भन्नुपर्छ. 35 वर्षसम्म पनि थाहा नपाउने कस्तो सिचुएसन हाम्रो देशको. एनिवे, अन्य खबरहरू विस्तारै जानकारी गरौँला. आजको शुक्रबार तपाईँहरूलाई मिठा मिठा गीतको साथमा कार्यक्रममा हामी लान्छौँ. राज्य स्पोर्ट्सको पनि केही चर्चा गर्छौँ. यसलाई फेरि यो गीत सुनौँ एमी जोराको आवाजमा. त्यसपछि हामी कार्यक्रम अगाडि बढाउँ है त.

0: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ।
1: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि मद्दत माग्नु।
0: यदि तपाईँ समस्यासँग जुझिरहनु भएको छ र त्यसलाई सम्हाल्न गाह्रो भइरहेको छ भने मद्दत माग्न पटक्कै नहिचकिचाउनुहोस्। तपाईँको परिवार वा साथीभाइले तपाईँलाई आवश्यक सहयोग गर्न अनि परामर्श पनि दिन सक्छ।
1: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
0: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
2: यो BFPS कुल घर रेडियो हो।

0: हजुर, बडो रमाइलो गीत सुन्नुभयो यहाँले. हरि गिरी, विमर्शी र एलिना चौहान र बबिना आदि आदि गाउँदै हुनुहुन्थ्यो यसको गीतलाई, बाचोली मन्तिर. श्रोताहरू, आज विशेष दिन हो. हामीले अघि नै भन्यौँ, हाम्रो नेचर, विश्व वातावरणलाई बचाउनु पर्छ त भन्थ्यौँ, र हाम्रो अर्को जेनेरेसन यानि कि न्यू जेनेरेसनलाई ह्यान्ड ओभर गर्छ त भन्थ्यौँ. तर कसरी ह्यान्ड ओभर गर्ने, कुन प्रकारको विश्व चाहिँ ह्यान्ड ओभर गर्ने? इट मस्ट बी क्लिन, प्रस्टिन दिनु पर्यो नि, होइन त? वन, नदी, जङ्गल, जमिन, हिमाल, जैविक विविधता नै हामीले दिने हो. त्यसले गर्दाखेरि यो काम गर्नको लागि आज होइन, हामीले हिजो नै काम गर्नु पर्थ्यो, तर भएको छैन भन्ने कुरा हामीले बुझिरहेका छौँ. त्यस कारणले यो बारेमा अलिकति कुराकानी गर्न, विश्व वातावरणको स्थिति के छ र नेपालको के छ, नेपालले के गरेको छ आफ्नो हकमा, आफ्नो क्षेत्रमा, यो बुझ्नको लागि आज हामीले एकजना एक्सपर्टसँग कुराकानी गर्दैछौँ. उहाँ हुनुहुन्छ डिवी गुरुङ, वातावरणवेद, र उहाँले यस विषयमा धेरै किताबहरू निकालिसक्नु भएको छ, र फेरि पनि हामीलाई उहाँसँग जोडाइदिनुहुने हाम्रा मित्र ब्रान हितान मगरजी, जो बेलायत फोक्सनमा बसेर कार्यक्रम सुन्दै हुनुहुन्छ. उहाँलाई पनि धन्यवाद भन्दै डिवी सरलाई कार्यक्रममा स्वागत भन्न चाहन्छु. डिवी सर, नमस्ते, स्वागत छ यहाँलाई.
1: नमस्कार, धन्यवाद हजुर.
0: हजुर डिवी सर, कुरा यसो सुन्दाखेरि त तपाईँ पनि कहीँ कहीँ पल्टनेसँग लिङ्क हो कि जस्तो लाग्छ. हो र हो कि भएर भनिदिनुहोस्. होइन, तपाईँले यहाँ बसेर देशको सेवा गर्नुभयो, हामीले चाहिँ विदेशमा बसेर सेवा नै पुर्याइरहेका छौँ. हाम्रो आफ्नो तरफबाट देशलाई सेवा नै भन्नुपर्छ, किनभने हरेक कुरामा हामी ट्याक्स तिर्छौँ, होइन, देशको उन्नति प्रगतिमा सहभागी बन्छौँ. च्यारिटीदेखि वातावरण आदिहरूमा हाम्रो सहभागिता हुन्छ. यो बिएबिएस गोर्खा रेडियो पनि एउटा त्यसैको अङ्ग हो, होइन? गर्दाखेरि हाम्रो रोल र तपाईँको रोल मिल्छ भन्नु पर्यो, होइन? एनिवे, केही पल्टनको कनेक्सन तपाईँको?
1: त्यस्तो खासै छैन सर, मेरो
0: छैन कि.
1: साथीहरू हुनुहुन्छ, साथीहरूले सहयोग गर्नुभएको छ. अहिले अब यो यहाँसँग, यहाँ हजुरसँग, विनोद दाईसँग कनेक्सन गर्ने पनि हाम्रो विजय दाईले कनेक्सन गराइदिनु भयो. मेरो गाउँबाट पनि धेरै साथीहरू लाहोर जानुभएको छ, कोही हङकङ बेलायत जानुभएको छ, कोही भारत जानुभएको छ, कोही नेपालमा जानुभएको छ. जहाँ गए पनि देशको माया, देशको अवस्था बुझिरहनु भएको छ. यहाँको वन वातावरण, जैव विविधता संरक्षणमा उहाँहरूको पनि पेन्सन रिटायर भएपछि उहाँहरूको पनि सहयोग भइरहेछ. मलाई लाग्छ उहाँहरूको योगदान हामी यहाँ देशमा बस्ने मानिसहरू सारा नै छ भन्दा हुन्छ.
0: हो नि, अब अलिकति हजुरको ब्याकग्राउन्ड इन्फर्मेसन, खालि नाम मात्रै डिबी गुरुङ मात्रै भयो, तर कतै अगाडि डाक्टर छ कि छैन मैले सोध्नै पाइनँ.
1: डाक्टर हुन
0: सकेका छैन, तर पनि वातावरणमा निकै कन्ट्रिब्युसन छ, अध्ययन, होइन? ओके सर, घर कहाँ नि हजुरको?
1: मेरो घर पाल्पा जिल्लाको तिनाउ गाउँपालिका वडा नम्बर 2 दोवान भन्ने ठाउँमा पर्छ. म जन्मे हुर्केको ठाउँ यही हो, पढे लेखेको ठाउँ यही हो. मेरो घर तिनाउ पाल्पामा पर्छ.
0: ओहो, तपाईँले तिनाउ भन्ने बित्तिकै कता कता हाम्रा लाउरे समुदाय, त्यो बुटोल भैरवातिरका साथीहरूले तुनाउमा माछा मारेको, पौडी खेल्न सिकेको, माया पिरती लगाएको कुरा गरेको मलाई याद आउँछ कि हजुर, होइन? तर के गरौँ, तरको कुरा आयो. त्यो खोला पनि कता कता मासिन लाग्यो रे, होइन? पानी नै सुक्यो रे. कहिले कहिले फेरि यस्तो भेलबाडी आउँछ, सबैलाई तहस नहस पनि गर्छ, होइन? गर्दाखेरि आजको वातावरण दिवसको दिन त्यसलाई पनि छुनौ, त्यसको स्थिति पनि भनिदिऊ है सर.
1: ओके, तिनाउ गाउँपालिकाको नाम नै खास गरेर तिनाउ खोलाबाट राखिएको हो. जब दोवान खोला र झुम्सा खोला दुईटा खोला मिल्छन्, त्यसलाई दोवान छ. त्यो दोवान खोला जब बुटलतिर बग्छ, तिनाउ हुन्छ. र बुटलबाट जब तल लाग्छ, त्यसको नाम तिलोतमा रहन्छ.
0: यही
1: नदीको नाम नै तिलोतमा नदी पनि छ. तिलोतमा नगरपालिका अहिले बुटलभन्दा तल्लो नगरपालिका तिलोतमा नगरपालिका हो. त्यसको उत्कृष्ट नगरपालिका पनि छ. त्यसै गरी त्यही तिनाउ नदीको नामबाट हाम्रो तिनाउ गाउँपालिका रहेको छ. यो नदीको मुहान खास गरेर महाभारत पर्वतमा पर्छ. महाभारत पर्वतबाट बग्दै बग्दै चुरे क्षेत्रबाट तराईको तराई भावरतिर आइपुग्छ. यो 97 किलोमिटर दूरीमा यति लामो नेपालमा बग्छ, र नेपालबाट अब यसको 10 गजाबाट तलतिर बग्दै बग्दै जान्छ. यो गरेर यो नदी हाम्रो मानव सभ्यतासँग जोडिएको नदी हो, जैविक विविधता संरक्षणसँग जोडिएको नदी हो। बुटोल सहर पनि यही तिनाउ नदीको किनारमा छ र यो मानव सभ्यतासँग कसरी जोडियो भन्दा यो तिनाउ गाउँपालिकाको वडा नम्बर 2 र 3 को साँधमा आदि मानव ब्राह्मणको बङ्गारा भेटिएको हो, जुन 1,10,00,000 वर्ष पुरानो मानिन्छ। सबभन्दा पुरानो त यो अफ्रिकाको केन्याको मानिन्छ भने नेपालको यो जुन आदि मानव हो रामा पिटेकस, त्यसको बङ्गारा भेटिएको ठाउँ पनि हाम्रो तिनाउ गाउँपालिकामा पर्छ। नदीको किनारमा यो कालले यो मानव सभ्यतासँग जोडिन्छ। यो
0: यसको फेरि बायोलोजिक नाम होला होइन, रामा के रामा पिथिकस होइन,
1: राम पिथिकस हाम्रो रामसँग जोडेर पिथिकस यसलाई जोडेर राम पिथिकस जोडियो। यो मा हामी मान्छे हुनुभन्दा अगाडिको स्टेपहरू हुन् यिनीहरू। हामी मान्छे बन्नुभन्दा अगाडि नै हामी राम पिथिकसको एउटा आदि मानवको एउटा स्वरूप थियो र त्यसको बङ्गारा भेटिएको थियो नेपालमा, र त्यो भेटिएको बङ्गारा तपाईँको अमेरिकाको एउटा ल्याबमा टेस्ट भएर फर्केपछि अहिले काठमाडौँको प्राकृतिक चिकित्सालयमा त्यसको बङ्गारा राखिएको छ।
0: मेरो प्रश्नको जवाब त मैले दिइहाल्नुभयो, कहाँ छ भन्ने मेरो थियो, कहीँ फेरि कहीँ त अमेरिकाको कहीँ उसमा चाहिँ बनुडा म्युजियमतिर छ कि भनेर सोध्न मन लागेको थियो, भनिदिनु भयो। उसो भए राम्रोसँग बन्दोबस्तीको साथमा छ त्यो
1: सैनिक संग्रहालयमा छ, यो सैनिकमा संग्रहालयमा यो राखिएको छ यो बङ्गारालाई। हामीले यसैको नाममा तिनाउमा एउटा रामपितिको पार्क पनि बनाएका
0: छौँ,
1: यो तिनाउ नदीसँग जोडिएको छ। अब तपाईँलाई तिनाउ नदीकै बारेमा भन्दा, यो तिनाउ नदी सानो भए पनि, संसारको सानो नदी भए पनि बहुप्रयोग भएको नदी हो। यही नदीबाट हाइड्रो प्रोजेक्ट चालेको छ, तिनाउ हाइड्रो प्रोजेक्ट, जस 1,000,000 विद्युत उत्पादन हुन्छ। यहीबाट वर्षेनी ढुङ्गा गिटी बालुवा बजेर करोडौँ रुपियाँ राजस्व सङ्कलन हुन्छ। यसैबाट खाने पानी स्थानीय मानिसहरूले 1,10,00,000 लिटर पानी खाने पानी संस्थानले तान्छ र बुटललाई वितरण गरिरहेको छ। अब त 80,000 लिटर पानी अब फेरि तिनाउबाट जाँदैछ बुटलमा। त्यही गरी यो तिनाउ हाइड्रो प्रोजेक्टले सिँचाइ गरेको छ। तपाईँले सुन्दाखेरि थाहा होला, मणिग्राममा शङ्करनगर यतातिर नयाँ गाउँ यतातिर चार तपा भनिन्छ, र 16-36 मौजा गरेर लगभग 14,500 हेक्टर जमिन पनि यही तिनाउ नदीले सिंचित गरेको छ। र मलाई लाग्छ नेपालको सानो नदी भए पनि बहुप्रयोग हुने नदी, र यो नदी अहिले सुक्दै गइरहेको छ, प्राकृतिक कारणले पनि सुक्दै गएको छ, मानवीय पनि फोहोरहरू डम्पिङ क्षेत्र जस्तो बन्यो। अहिले बुटुलतिर जाँदाखेरि डम्पिङ क्षेत्र बन्यो, केहीहरूले त्यसलाई डम्पिङ क्षेत्रमा प्लास्टिकहरू फाल्न लागे, दिशाको हरू अब पाइपहरू जोड्न थाले, त्यसको कारणले गर्दाखेरि पनि यसलाई अप्ठ्यारो परिरहेको छ, यो सङ्कटमा परिरहेको छ। हिजो हामीले थाहा पाउँदाखेरि 50-60 थरीका माछाहरू पाइन्थ्यो, हामीले छेडी माछा भन्ने देख्थ्यौँ, अहिले त्यो छेडी माछा भन्ने लोप भएर गयो। अहिले यही नदीमा अहिले जम्मा 37 किसिमको माछा पाइन्छ भनेर डाक्टर सन्तोषी श्रेष्ठले उहाँले अनुसन्धान गर्नुभएको छ। त्यसमध्ये एउटा माछा, विशेष खालको माछा, त्यो माछाको नाम हो बुदुना। त्यो बुदुना माछा हजुर नेपालमा मात्रै पाइन्छ, अरू संसारमा कहीँ पाइन्न। त्यसमा पनि हाम्रो तिनाउको यो हाइड्रो पावर नजिकै मात्रै पाइन्छ, अरू कुनै पनि ठाउँमा
0: पाइन्छ।
1: यो कुरा यो एकदम सानो हुन्छ, यो जुङ्गावाला हुन्छ, यो सानो हुन्छ जुङ्गा। एउटा धेरै ठुलो भयो भने 100 ग्रामसम्म होला, 150 ग्रामसम्म हुन्छ जुङ्गा हुन्छ। र यसको स्पेसिफिक एकदम महत्वपूर्ण छ, यसलाई हामीले बुदुना माछा भनेर
0: भन्छौँ। यो नै हाम्रो पहिला माछाको प्रजातिमा चाहिँ पहिला कति थरीको पाइन्थ्यो, अहिले 37 आएको छ।
1: पहिला त 50-60 थरी पाइन्थ्यो, अहिले घट्दै घट्दै आएर अहिले 37 थरी पाइयो। हामीले जानेको असला माछा पाइन्थ्यो, हामीले जान्दा यो छेडी माछा पाइन्थ्यो, अहिले असला माछा पनि घट्दै गयो, प्राय भेटिँदैन। छेडी माछा भनेको त भेटिँदैन, टिग्रा जत्रो ठुलो माछा पाइन्थ्यो।
0: अनि सर, हालत पुर्याउनलाई हुन त म त्यो ठाउँमा बाटो 41 क्रस मात्रै गरेका छु, बसेर यसो रम्ने मौका पनि पाइनँ, घुम्ने मौका पनि पाइनँ, तर बुटोल हुँदै म लुम्बिनी गएँ होइन। त्यस कारणले साथीभाइहरू जो मेरा पल्टनका साथीहरू जहिले पनि कुराकानी गर्दाखेरि तिलोत्तमाको कुरा गर्नुहुन्छ, तिलोत्तमा फुटबल खेलेको कुरा गर्नुहुन्छ होइन, एउटा फुटबल क्लब कपै छ क्यारे होइन त, जुन चाहिँ मेरो क्लबले जितेर पनि आएको छ कुनै बेलामा होइन। तर अहिलेको हालत हेर्दाखेरि अलिक ठिक लाग्दो नै भयो, किनभने यस्तो मजाको किनाउ खोलाको यो दुर्दशा, अब यो चाहिँ मानव कारण बढी कि अरू प्राकृतिक कारणले यस्तो भएको?
1: अब यो प्राकृतिक कारण पनि छ हजुर, यो जलवायु परिवर्तन आज त विश्व वातावरण दिवस पनि भन्छौँ, अहिलेको नारा पनि नाउ फर क्लाइमेट भन्ने आइरहेको छ। अब यो क्लाइमेटलाई जब जोगाउन सकिएन, वातावरण अनुकूलित हुन सकिएन, वातावरण प्रदूषित हुँदै गएको कारणले गर्दा तिनाउ नदी यो किसिमले गयो र हाम्रो सूर्य क्षेत्र पनि पर्यो, यस कारणले सूर्य क्षेत्र बनेका विभिन्न भौतिक संरचनाहरूले पनि पानीको मुहानलाई यसले असर गर्दै गयो र त्योभन्दा पनि के भयो भने विभिन्न ठुला खानी उद्योगहरू सञ्चालन हुँदै गए। त्यो उद्योग त महाभारत पर्वतमा सञ्चालन छ, तर त्यो महाभारत पर्वतमा सञ्चालन भए पनि त्यसको यातायातको साधनहरू सूर्य क्षेत्रमा हेर्दा त्यसको चाप पानीमा पनि पर्न गयो, त्यसको असर पनि सायद हुनसक्छ र अरू भौतिक संरचनाहरू पनि बन्दै गए। बाटाघाटा गाउँपालिकाहरूले विकास निर्माणको काम पनि गर्नै पर्यो,
0: विकासको साथसाथै विनाश पनि भयो, उसो भए
1: विनाश पनि आयो, बाटाघाटा बन्दै गयो, बाटाघाटा बन्दै जाँदाखेरि अब सूर्य क्षेत्रमा बन्यो अनि बर्खामा त्यो तपाईँको खोला नालामा गएर मिसिन्छ, पानी अतिवृष्टि हुन्छ त्यसले गर्दाखेरि पानी खोलामा गएर मिसियो माटै भयो। त्यही भएर राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समिति नारा लिएको थियो, चुरेको माटो चुरेलाई सफा पानी सबैलाई भन्ने एउटा नारा थियो, चुरेको माटो चुरेमै रहोस् भन्ने पनि कल्पना हो। त्यसो भयो भने चुरेको माटो चुरेमा रह्यो भने पानीलाई असर गर्दैन भन्ने हो।
0: अब अहिलेको हिसाबमा हेर्ने हो भने सम्पूर्ण तराई बेल्ट अथवा चुरे बेल्टको बेनिफिसियरी हामी नेपाली हुनुपर्नेमा माटो मात्र होइन के भन्छ ढुङ्गा गिटी र चाहिँ बालुवा चाहिँ सबै उत्तर प्रदेश र बिहारको डेभलपमेन्टमा काम लागिरहेछ, हामी चाहिँ यहाँ चाहिँ के भन्छ भूक्षयमा परिरहेका छौँ, होइन त?
1: हो हो, यो दुईटा कुरा छ, एउटा यसले माथि भूक्षयको गरेको छ, यसले ठुलो विनाश गरिरहेको छ भने तराईमा आएर मरुभूमिकरण गराइदिएको छ। यही नदी जब तिनाउ नदी दानव नदी बनेर जान्छ, मर्तुवार साइडमा जाँदाखेरि यो दानव जस्तै भएको छ, यसले दानव भनेको हाम्रो राक्षस भन्छौँ नि, त्यो राक्षस रूप देखाएको छ, त्यसले हजारौँ मान्छेका जग्गा जमिनहरूलाई तपाईँको एकदम मरुभूमिकरण गरेको
0: छ।
1: होइन, बालुवा नै बालुवा थुपारिदिएको छ, ढुङ्गै ढुङ्गा गिटी थुपारिदिएको छ। मानिसहरूले हामी जाँदाखेरि हेर्दाखेरि तपाईँको लाल पूजा देखाउँछन्, मेरो जग्गा ऊ पर थियो भनेर भन्छन्, तर अब जग्गा छैन,
0: उब्जनी हुने जग्गा चाहिँ अहिले मरुभूमिमा भइसक्यो, बालुवाले ढाकिसक्यो।
1: हो, अहिले यो तिनाउ नदीको के हो भने माथि भूक्षय भइरहेको छ, तल मरुभूमिकरण भइरहेको छ। त्यस कारणले गर्दा हामी के छौँ भने माथिको मानिसलाई पनि वृक्षारोपण गर, मुहान जोगाऊ, मुहान संरक्षण गर भनेर सचेतनामुखी अभियान सञ्चालन गरिरहेका छौँ भने तलका मानिसहरूलाई नि अब ड्याम साइडहरू बनाउने, तपाईँहरूको त्यो ठुला ठुला नदीले क्षति नपुगोस् भनेर उनीहरूलाई वालहरू बनाउने विभिन्न कामहरू अहिले त्यसको लागि त्यो फन्डहरू जम्मा गर्ने, त्यो कामको अगाडि बढ्ने र त्यसलाई हामीले पर्यावरण सेवा भुक्तानी ऐन भनेछौँ, त्यसलाई पिएस पेमेन्ट फर इन्भाइरोमेन्ट सिस्टम, पर्यावरण सेवा भुक्तानी, तल्लोले पानी प्रयोग गरे बापत माथिल्लो दिने, माथिल्लोले पानीको प्रयोग गरे बापत पठाए बापत तल्लोसँग लिने भनेर यसरी हामीले पर्यावरण सेवा भुक्तानीको कामहरू पनि अगाडि बढाइरहेका छौँ। त्यो ऐन हामीले प्रदेश सरकारसँग बनाउनको लागि अनुरोध गरिरहेका छौँ। त्यसो भयो भने तलको मरुभूमिकरण पनि रोकिन्छ, माथिको क्षयीकरण पनि रोकिन्छ।
0: ओके, अब तपाईँ यतिका वर्ष करिब 32-33 वर्षदेखि वातावरण र जैविक विविधताको संरक्षणमा लागिरहेको व्यक्ति, तपाईँ सामुदायिक वन उपभोक्ता समूहको पनि छात्र संगठनको चाहिँ सम्बन्धी वन सम्बन्धी समितिको चाहिँ अध्यक्ष हुनुहुँदो रहेछ पाल्पातिरको, अब विभिन्न सामुदायिक वन उपभोक्ता समूहबाट पटक पटक सम्मानित, अब WWFबाट पनि संरक्षणमा योगदान पुर्याएको हिसाबमा पुरस्कृत भइसकेको व्यक्ति, तपाईँहरूले गर्न खोजेर नसकेका हो कि के नपुगेको हो, यो संरक्षणतिर ध्यान नगएको, सरकारको ध्यान नगएको के भएको हो?
1: यस्तो छ सर, यो के भने वन वातावरण र जैविक विविधता संरक्षण यो एउटा अभियान हो, यो अभियानलाई निरन्तर रूपमा अगाडि बढाउनु पर्छ र सबैसँग साथ समर्थन सहकार्य हुनुपर्छ। यो हाम्रो

0: हामीले मात्रै सम्भव रहन्छ अनि हामी त एउटा लिडिङ गरिरहेछौँ, त्यसलाई अगाडि बढाइरहेछौँ, हामीसँग सबैले हातेमालो गरेर अगाडि बढाउने अभियानमा छौँ। त्यसमा अब सबै पक्ष सरकारको, स्थानीय सामुदायिक वन उपभोक्ताहरूको, हामी जस्तो गैर सरकारी संस्थाहरूको, तपाईँहरू जस्तो कन्जर्भेसनमा सूचना सञ्चार प्रसारण गर्ने सङ्घ संस्थाहरूको पनि महत्त्वपूर्ण भूमिका हुन्छ। त्यस कारणले हामी अहिले सबैसँग हातेमालो गरेर सबैलाई अङ्गालो मारेर सँगै हिँडौँ भनेछौँ, एउटा प्रयास जारी छ। तर यो वातावरण अनुकूलन हुनको निम्ति पृथ्वीको यो तापक्रम बढ्दै गएको कारणले गर्दा समस्या भने सत्य हो।
1: अब हजुरहरू त्यस्तो लागिरहँदाखेरि पनि त्यस तपाईँको साथमा अब नेपालका हेभीवेट भन्नाले अब पूर्व राष्ट्रपति जस्ता व्यक्तिहरू, रामवरण यादव जस्ता व्यक्तिहरू पनि लागिरहनु भएको छ, होइन? तपाईँको पावर र चाहिँ इन्फ्लुएन्स र चाहिँ एजुकेसनलाई मात्रै नपुगेर त्यस्ता व्यक्ति लाग्दाखेरि पनि यो हालत हुँदाखेरि अब के गर्नुपर्छ? विदेशी नै आउनु पर्ने हो कि हाम्रै आफ्नै बलबुतामा केही गर्न सकिन्छ? त
0: होइन, यो यस्तो छ, सबैभन्दा तिनवटा पक्ष हो, यो तिनवटा पक्ष भने एउटा सचेतनामुखी पक्ष हो। सबैभन्दा अगाडि हामीलाई यो नदी नाला किन चाहिन्छ, वन वातावरण किन चाहिन्छ, जैविक विविधता किन चाहिन्छ, हामीले यसको संरक्षण गर्यो भने के फाइदा हुन्छ, विनाश भयो भने के हुन्छ भन्ने कुराको एउटा पाटो महत्त्वपूर्ण कुरा। अर्को, चुरे क्षेत्रमा 50 लाख भन्दा बेसी मानिसहरू अहिले पनि बसोबास गरिरहेछन्। 37 जिल्लामा 12.78% चुरे क्षेत्रले ओगटेको भूभाग छ। त्यसमा बस्ने आदिवासी जनजातिहरू पनि छन्, अरू जातहरू पनि छन्। र हामीले चुरे क्षेत्रमा बस्ने मानिसहरूको जीविकोपार्जनका निम्ति हामीले यदि काम गरेनौँ भने वन विनाश अवश्यम्भावी छ। त्यसले गर्दा वन विनाश भयो भने पानीका मुहानहरू सुक्छ। त्यस कारणले त्यो क्षेत्रमा बस्ने मानिसहरूलाई जीविकोपार्जनको लागि विभिन्न पर्यापर्यटनमा होस् कि होइन, तपाईँको पशुपालनमा होस् कि अथवा तपाईँ आय आर्जनका अरू पाटोमा होस्, तिनीहरूलाई यदि डाइभर्ट गरिएन भने, वनप्रतिको आश्रय यदि बढी भयो, वनप्रति आश्रित बढी भयो भने वनको क्षति हुन्छ र त्यसो हुन्छ भने अर्को पाटो के हो भने हामीले ऐन कानुनहरू पनि बनाउनु पर्यो। त्यो किसिमको ऐन कानुन, त्यो किसिमको एउटा सेवामुखी काम र हामीले वकालत गर्ने त्यो किसिमको बारेमा हामीले यदि जागरुक बनाइएन भने हुँदैन। त्यसकारण सरकारले यो वातावरण सेवा भुक्तानी ऐन बनाउन सक्यो, सरकारले यो संरक्षण ऐनलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न सक्यो भने सबैभन्दा राम्रो हुन्छ। हामीले हेर्दै आएको यो तिनवटा पक्ष हो। अहिले जनताहरू जागरुक छन्, जनताहरूले जोगाउनु पर्छ भनेर लागिरहेका छन्, तर त्यहाँ बस्ने जनताहरूले आफूले संरक्षण गरे बापत अहिले पनि जीविकोपार्जन गर्नलाई सकिरहेको अवस्था छैन र ऐन कानुनहरूको अभाव त छँदैछ। ऐन कानुनहरू कार्यान्वयनका निम्ति भन्दा पनि ऐनहरू नै नबनेको कारणले गर्दा, अगाडि जान नसकेको कारणले गर्दा यो विविधात्मक अवस्था आएको सत्य हो।
1: ओके, अब यहाँले चाहिँ ऐन कानुन कुरा गर्दा ठ्याक्कै मेरो आँखा पर्यो एक ठाउँमा। नेपालको अन्तरिम संविधान 2063 सालको धारा 83 बमोजिम संविधान सभाले फोहोर मैला व्यवस्थापनको ऐन 68 पारित गर्यो। 72 को संविधानमा मौलिक हकको रूपमा वातावरण सम्बन्धी हकको पनि व्यवस्था गर्यो र अरू के गरेछ म अझै पनि हेरिहाल्छु म, होइन? त्यसले गर्दाखेरि धारा 30 72 को संविधानको धारा 30 प्रत्येक नागरिकलाई स्वच्छ वातावरणको मौलिक हकको प्रत्याभूत गर्नुको साथै पीडित पक्षलाई वातावरणीय प्रदूषण वा ह्रास वा कानुन बमोजिम क्षतिपूर्ति पाउने व्यवस्था पनि गर्यो। यी पनि न यो यी कानुनहरू पनि अथवा संविधानमा भएका प्रावधानहरू पनि काम लागेनन्?
0: यस्तो त्यो काम लाग्छन्, तर त्यो काम लाग्नको लागि स्पष्ट कार्यान्वयन हुनु पर्यो। सबैभन्दा अगाडि हाम्रो ऐनहरू कसो बन्यो भन्दा माथिल्लो लेभलकाले बनाउने हो ऐन, त्यो कुरा सत्य हो। संविधानमा लेखिने माथि निर्वाचित हुनेहरूले, तर निर्वाचित हुने मानिसहरूले बनाएको ऐन तल भुइँ मान्छेहरूको लागि बन्यो कि बनेन, भुइँ मान्छेहरूको लागि तयार गरियो कि गरेन, उनीहरूसँग राय सुझाव सङ्कलन गरियो कि गरिएन, र उनीहरूको जीविकोपार्जनसँग उनीहरूको जीवनसँग जोडियो कि जोडिएन। आज तिनीहरूको मानिसहरूले वन जङ्गल जोगाइरहँदाखेरि यहाँबाट पानी गइरहेको छ, यहाँबाट ढुङ्गा गिटी बालुवा बगेर गइरहेको छ, यहाँबाट बगेका कुराहरूबाट तिनीहरूको मान्छेले के फाइदा पायो त? त्यसो भए मान्छे जहिले पनि संरक्षण गरिरहने, जहिले नि जोगाइरहने, तर जोगाए बापत उसले प्रतिफल पाएन भने कि विद्रोह गर्छ कि संरक्षण उसले गर्दैन। यो अहिलेको परिणाम त्यही हो। त्यस कारण मलाई लाग्छ कानुन जति बनेका छन् ती कानुन जनमुखी कानुन बन्न सकेनन् र ती कानुनहरूको कार्यान्वयन हुन सकेनन् र अझै तल्लो लेभलको कानुन पनि बन्न पर्यो। जस्तो मैले भने वातावरणीय सेवा भुक्तानी ऐन भन्ने बित्तिकै वातावरणको सेवा प्रयोग गरे बापत, जस्तै ढुङ्गा गिटी बालुवा प्रयोग गरे बापत बुढलुबो महानगरपालिकाले तिनीहरूलाई कति दिने, तिलो तमाले कति दिने, सिआरीले कति दिने, मायादेवी नगरपालिका गाउँपालिकाले कति दिने, भन्ने

0: कुराको त स्पष्ट धारणा हुनु पर्यो नि त. माथिल्लो क्षेत्रको मान्छेले संरक्षण गरिरहने, तल्लो क्षेत्रले प्रयोग गरिरहने, तर माथिको मान्छेहरूको निराशा बढ्दै गएपछि, आशा घटेपछि उनीहरूले किन वन जोगाउँछन् त फेरि.
1: ओके, अब तपाईँहरूको तर्फबाट भएका पहलहरूमा तपाईँ आफ्नै आफ्नै भनौँ न अब लेखनमा तपाईँले वृत्तचित्र बनाउने भन्ने क्रममा छ कि के हो जुन चाहिँ चुरेमा खेतीपाती?
0: होइन, हामीले बनाइरहेको छ. जस्तो चुरेमा खेतीपाती हाम्रो चुरे क्षेत्र पर्छ, हाम्रो चिनाउ गाउँपालिका छवटा वडा पर्छ. छवटा वडामा लगभग पाँचवटा वडा हाम्रो चुरे क्षेत्रमा पर्छ.
1: ज्यू
0: क्षेत्रमा दालचिनी खेती हुन्छ, चुरे क्षेत्रमा अदुवा खेती हुन्छ, बेसार खेती हुन्छ, केरा राम्रो हुन्छ. यहाँको मानिसहरूले केरा खेती गरेर, अदुवा खेती गरेर, दालचिनी खेती गरेर प्रशस्त आमदानी गर्न सक्छन्। तर तिनीहरूको लागि के हुनु पर्यो भने सरकारले पनि केही डोनेसन गर्न पर्यो. त्यो पात्र निश्चय भुक्तानी बाबत तल्लो क्षेत्रले मुहान संरक्षण गरे बाबत केही सहयोग गर्न पर्यो. त्यसो हुन सक्यो भने यसलाई हामीले उद्यमशीलतातर्फ लैजान सक्छौँ. अहिले त उनी गरी खाने भएका छन्, हुँदा खाने अवस्थामा छन्। अब हुने खाने अवस्था लैजानको निम्ति उनीहरूसँग भएको साधन स्रोतलाई अलिकति भयो भने हामीले परिमार्जित गरिदिने, अलिकति भयो भने आर्थिक सहयोग गरिदिन सकिने हो भने पक्कै पनि यहाँका मानिसहरूको आर्थिक उन्नति राम्रो हुन्छ. र अर्को कुरा, हामीले उज्यालो खुर्सानी भनेर बनाएका थियौँ. त्यो उज्यालो खुर्सानी गाउँमा हाइड्रो प्रोजेक्ट चलाएका थियौँ हामीले, कुटानी पिसानी मिल चलाएका थियौँ हामीले. आज त केन्द्रीय लाइन जोडियो. हिजो केन्द्रीय लाइनमा नजोड्दाखेरि मान्छेहरूले त्यो कुर्मान खोलाबाट हाइड्रो प्रोजेक्ट चलेको थियो, त्यो हाइड्रो प्रोजेक्टबाट 108 घरदोरी मान्छेहरूले बिजुली बालेका थिए. त्यहीबाट कुटानी पिसानी मिल चले थियो, वार्षिक 3,50,000 बेसी आमदानी भएको थियो. गाउँको मान्छेहरूलाई राम्रो भएको थियो. त्यो सामुदायिक वन बरपोखरी सामुदायिक वनले सन् 2006 अब्राहम कन्जर्भेसन अवार्ड पनि पायो. र हामीले बुझिरहेको सुकेताल भन्ने छ, सुकेतालको संरक्षण भयो. सुकेतालमा पनि हाइड्रो प्रोजेक्ट चाल्यो 3 किलोवाटको, जसबाट 63 घरका मान्छेहरूले त्यसलाई प्रयोग गर्न पाए. र हामीले यसरी हेर्दाखेरि के बुझ्छौँ भने हाम्रा वनहरूले उत्पादन गरिरहेका छन्, चाहे हावा उत्पादन गरोस्, त्यो वन ती सामुदायिक वनहरूले चाहे तपाईँको काष्ठ उत्पादन गरोस्, जडीबुटी उत्पादन गरोस्, र त्यो चुरे क्षेत्रमा आमदानीका स्रोतहरू विराट छन्, तर त्यसको व्यवस्थापन कमजोर छन्। र उद्यमशीलतातिर नगएको कारणले गर्दा हामीले उद्यमशीलतातर्फ अग्रसर गराउन सक्ने र त्यो किसिमको अगाडि बढ्ने हो भने पक्कै पनि समृद्धिको बाटो हामीले अँगाल्न सक्छौँ.
1: हो नि, अब तपाईँले फेरि पुस्तक पनि लेख्दै हुनु रहेछ, संरक्षण यात्रा भन्ने, त्यो चाहिँ कहाँ पुग्यो?
0: त्यो मैले लेखिसकेको पुस्तक हो, मैले प्रकाश पाण्डुलिपि हो. मैले संरक्षणमा लाग्दाखेरि के गरेँ, कसरी हो गाउँको मान्छेहरूको अवस्था, के छ गाउँको मान्छेहरूले आमदानीसँग वनलाई कसरी जोडे, समृद्धिसँग वनलाई कसरी जोडे, गाउँको मान्छेहरूले कसरी जीविकोपार्जन गरिरहेका छन् र वनलाई कसरी प्रयोग गर्छन्, हिजो वन विनाश भइरहेको अवस्था थियो भने आज वन कसरी अगाडि बढ्यो, होइन, आज वनको अवस्था हाम्रो दिनको कुरा गर्नुहुन्छ, 79.21% हाम्रो त सामुदायिक वनहरू छ, सरकारी वनहरू छ, यहाँ 20% हाराहारी मात्र मानव बस्ती छ. त्यस कारणले गर्दाखेरि यति धेरै वनहरू हुनु, यसरी प्रकृतिलाई साथ दिनु, यहाँका मानिसहरूले वन जोगाउनलाई आफ्नो मानव वन्य जन्तुको द्वन्द छ. यहाँ कति कुराहरू गाईबस्तुले खा वन्य जन्तुहरूले खाइदिइरहेका छन्, उत्पादनलाई क्षति पुर्याइदिइरहेका छन्, तर पनि मान्छेले वन जोगाउन छोडेको छैन. मलाई लाग्छ यहाँको मानिसहरूको चेतनाको स्तर माथिल्लो छ, र तर सरकारको हाम्रो सहयोग अलिक कमजोर जस्तो देखिएको छ. हामी सरकारी गैर सरकारी संस्था र समुदायमुखी कार्यक्रमहरू जोडेर यहाँका बासिन्दाहरूलाई आर्थिक उपार्जनसँग जोड्दै वन संरक्षण, यहाँको हराभरालाई पनि जोड दिन हामी लागि परेका छौँ.
1: तपाईँहरू यति गर्दा यति भएको रहेछ, नभए तपाईँहरू जस्ता व्यक्ति र समुदाय र संस्था नभएदा के अझै के हुन्थ्यो होला, होइन? अवेरनेसको लागि तपाईँहरूले डकुमेन्ट्रीदेखि लिएर वृत्तचित्रदेखि लिएर पुस्तक लेखन नाटक आदि गरेर अवेरनेस यसरी फैलाउनु भएको रहेछ. आज कता कता तपाईँसँग जोडिने मौका मिल्यो डिबी सर. तपाईँको बारेमा पनि तपाईँका मित्र साथीभाइले विदेशमा बसेर सुन्दै हुनुहुन्छ होला, होइन? त्यसले गर्दाखेरि मैले चाहिँ तपाईँसँग कुरा गर्ने भन्ने
0: बित्तिकै यो जहाँ भए पनि संसार अहिले साँगुरो बनाएको छ संसारले, संसारलाई साँगुरो बनाएको छ संसारले. हजुरले यहाँसँग तपाईँ हामी वार्ता भइरहँदाखेरि संसारभरका साथीहरूले महानुभावहरूले सुनिरहनु भएको छ. यो वन वातावरण भनेको त यस्तो चिज रहेछ, यो थिङ ग्लोबल्ली एक्ट लोकल्ली भन्ने छ नि, सोच्ने संसारभरका कुरा गर्ने आफ्नो क्षेत्रमा. विश्व वातावरण दिवसको अवसरमा यो कार्यक्रम गरिरहेका छौँ र हाम्रो नेपाली पर्यावरण साहित्य प्रतिष्ठानले पनि भोलि कार्यक्रम गर्दैछ काठमाडौँमा।
1: कता कता तपाईँ चाहिँ हाम्रो संस्था भनेर लेख्नुहुन्छ हाम्रो मित्र ब्रायन हितानले नेपाली पर्यावरण साहित्य प्रतिष्ठानको सचिव पनि हुनुहुन्छ भनेर सचिव पनि हुँदो रहेछ, यानि कि भोलि तपाईँहरूको चाहिँ संस्थाले 11 वातावरण साहित्य गोष्ठी पनि गर्दै हुँदो रहेछ होइन? अलिकति हाइलाइट गरिदिनुहोस् न, मित्रले सोध्नु भएको छ, अलि हाइलाइट गरौँ भन्नु भएको छ।
0: अब यो कुरा के हो भन्नुहुन्छ भने विश्वभरि अहिले वातावरण दिवस मनाइराखिएको छ, आज विश्व वातावरण दिवस पनि हो, कर्मशः हामीले हप्तौँ यो मनाइरहनु पर्छ, मलाई लाग्छ त यो दिनहुँ मनाइरहनु पर्छ, यो कुनै एउटा दिवस मात्रै होइन, दिन दिन छिन छिनमा मनाउने कुरा हो, किनकि वातावरण अनुकूल बनाउनको निम्ति हामीले सबैलाई सचेतना दिनुपर्छ। यो कस्तो भने अब खालि काठको कुरा, खालि बालुवाको ढुङ्गा र पानीको कुरा मात्रै भएन, पानीभित्र जिन्दगानी देख्न पर्यो, पातभित्र साथ देख्न पर्यो, माटोभित्र होइन माप देख्न पर्यो हामीले होइन, त्यस कारणले त्यसलाई साहित्यसँग कसरी जोड्ने, साहित्यमा संसारलाई हाम्रो पर्यावरण हाम्रो साहित्य हाम्रो वातावरण कसरी जोड्ने, मानिसहरूलाई साहित्यप्रति आकर्षित गर्ने, त्यो साहित्यप्रति आकर्षित केले गर्ने भन्दा वन वातावरण जैव विविधता र पर्यावरण साहित्य मार्फत गर्ने, र संसारमा यदि हामीले साहित्यलाई अँगालिरहेका छौँ भने कथा कविता लेख्ने भने वन वातावरण सम्बन्धी कथा कविता लेखौँ, जस्तो ब्रायन दाईको छ नि हाम्रो लेख्नु भएको छ, उहाँले अहिले वातावरणलाई कसरी असर पुग्छ भन्ने कुरा कविता लेखौँ न, गीतमा लेखौँ न, हामीले होइन विभिन्न सञ्चार माध्यमहरूलाई प्रयोग गरेर साहित्यका विभिन्न अवयवहरू शीर्षकहरू उपशीर्षकहरूलाई हामीले अप्नाएर हामी अगाडि जान, विधा उपविधाहरूलाई यदि हामीले अप्नाएर जानियो भने संसारमा प्रकृतिलाई जोगाउनको लागि साहित्य सबैभन्दा सरल र सहज माध्यम बन्न सक्छ।
1: हो, त्यसै कारणले
0: सन्देश दिनको लागि भोलि काठमाडौँमा नेपाली पर्यावरण साहित्य प्रतिष्ठानले यो कार्यक्रम गर्दैछ र संसारभरका साथीहरूले यो कार्यक्रमलाई बडो विशेष महत्त्वका साथ हेर्नुभएको छ, कोही भौतिक रूपमा उपस्थित हुनुहुन्छ, कोही भावनात्मक रूपमा उपस्थित हुनुहुन्छ, हामी सँगै छौँ भन्ने सन्देश दिन चाहन्छु।
1: उसो भए उहाँले चाहिँ भिजुअली हेर्नुहुन्छ होइन, भर्चुअली यो चाहिँ नेपाल प्रज्ञा प्रतिष्ठानमा हुँदैछ, दिनको 12 बजे 12:30 बजे उपरान्त रहेछ, विशेष अतिथि को हुनुहुन्छ त?
0: अब खास गरेर यो यही वन वातावरण सम्बन्धी जानकार व्यक्तिहरू नै हो।
1: खाली पोजिसन लिने तर के नआउने र 3 घन्टासम्म भाषण दिने मान्छे चाहिँ जरुरी छैन होइन सर?
0: अहिले त्यस्तो छैन, काम गरेर देखाउँ, काम गर्नुपर्छ, अहिले 20-30 वर्षदेखि हामीले काम गरिरहेछौँ, संरक्षणको अभियानमा छौँ, चाहे त्यो वातावरण संरक्षण हो, चाहे त्यो वन संरक्षण, चाहे जैव विविधता संरक्षण, जे भए पनि हामी संरक्षण गर्नुपर्छ, हामीले यो पाएको एउटा नासो हो, यो संरक्षणको नासो हामीले अर्को पुस्तालाई हस्तान्तरण गर्नुपर्छ, त्यो पनि सकुशल तरिकाले
1: एकदम स्वच्छ होइन प्रेस्टिन भनेर भन्दै थियो। मेरो समय ठ्याक्कै सक्यो, तपाईँसँग अझ पनि कुरा गर्ने इच्छा थियो तर समयले साथ दिएन, भोलिको कार्यक्रम सफल रहोस् हाम्रो शुभकामना छ र पछि पनि जोड्दै गरौँ। ब्रायनजीलाई तपाईँले धन्यवाद भनिदिनुहोस् मैले भन्दा पनि।
0: ल, यो कार्यक्रममा विनोद दाईसँग जोड्नको निम्ति, यो रेडियोसँग जोड्नको निम्ति विशेष पहल गर्ने हाम्रो विजय हितान दाई अहिले बेलायतमा भएर पनि सायद सुनिरहनु भएको छ होला, नसुने पनि सुन्नुहुन्छ र उहाँले जोड्ने काम तपाईँ र हामीलाई खास नङ र मासुको सम्बन्ध, खोला र माछाको जस्तो सम्बन्ध, टाउको र कपालको जस्तो
1: समय सक्यो। थ्याङ्क यू सो मच है त, थ्याङ्क यू, बाबा बाबा।

0: मौसम विभागले तराईका 14 जिल्लामा तातो हावाको लहर चल्ने भन्दै सतर्क रहन सजग गराएको छ। तातो लहर सम्बन्धी विशेष बुलेटिन जारी गर्दै विभागले सावधानी अपनाउन भनेको हो। विभागले अरू 7 जिल्लामा पनि मौसमबारे जानकार रहन सुझाएको छ। आउँदा 3 कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका तराई भेगमा अधिकतम तापक्रम 38 डिग्री सेल्सियस भन्दा बढी मापन हुने देखिएको मौसमविद सरोज पुडा सैनीको भनाइ छ। हाल भैरहवाको तापक्रम 41 डिग्री र नेपालगंजको 40 डिग्री सेल्सियस हाराहारी छ। लगातार 40 डिग्री आसपास तापक्रम पुगेपछि विभागले तातो लहर सम्बन्धी चेतावनी जारी गरेको हो। मधेश र लुम्बिनीका तराई भेगमा 3 मध्यम तातो लहर हुने महाशाखाले जनाएको छ। विभागले पश्चिम तराईका बाँके, बर्दिया, दाङ, कपिलवस्तु, रूपन्देही र नवलपरासी हुँदै पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिराहा र सप्तरीका बासिन्दालाई तातो हावा चल्न सक्ने भएकाले गर्मीबाट जोगिने उपाय अपनाउन भनेको छ। त्यस्तै सुदूरपश्चिमका कञ्चनपुर र कैलालीसँगै गण्डकीका नवलपुर र चितवन, कोशीका सुनसरी, मोरङ र झापावासीलाई पनि मौसम सम्बन्धी सूचना हेर्न अनुरोध गरिएको मौसमविद पुडा सैनीको भनाइ छ। तातो हावाका कारण थकाई लाग्ने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउडिने, चक्कर आउने, बेहोस हुने, बान्ता हुने लगायत लक्षण देखिन सक्ने भन्दै विभागले जोगिने उपाय अपनाउन सुझाएको छ। विभागले बढी गर्मीका बेला घरभित्रै वा शीतल ठाउँमा बस्न र हल्का लुगा लगाउन अनुरोध गरेको छ। परराष्ट्र मन्त्री शिशिर खनाल आजदेखि 3 भारत भ्रमणमा निस्कनु भएको छ। मन्त्री खनाल आज भारतको नयाँ दिल्ली प्रस्थान गर्नुभएको हो। भारतका विदेश मन्त्री डाक्टर एस जयशंकरको मैत्रीपूर्ण निमन्त्रणामा परराष्ट्र मन्त्री खनाल नयाँ दिल्ली जानु भएको हो। नयाँ दिल्लीमा रहँदा उहाँले आफ्ना भारतीय समकक्षी डाक्टर जयशंकरसँग औपचारिक भेटवार्ता गर्ने कार्यक्रम छ। परराष्ट्र मन्त्रालयका अनुसार उहाँहरूबीच द्विपक्षीय व्यापार, लगानी, सम्पर्क सञ्जाल, ऊर्जा तथा आपसी हित र चासोका विषयमा कुराकानी हुनेछ। मन्त्री खनाल यही जेठ 24 गते स्वदेश फर्कने कार्यक्रम छ। अभिनेता राजेश हमालले सीमापार अतिक्रमण र राज्य प्रायोजित अतिक्रमणलाई फरक सम्झनुपर्ने सल्लाह दिनुभएको छ।
1: नेपालले पनि सीमा मिचेको भन्दै प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर विवाद भएका बेला अभिनेता हमालले सीमापार अतिक्रमण स्थानीय नागरिकसँग सम्बन्धित हुने स्मरण गराउनु भएको छ। नेपाल भारत खुल्ला सीमाका कारण दुवै देशका नागरिकहरू शताब्दीदेखि व्यापार, खेतीपाती र सामाजिक सम्बन्धमा जोडिएका कारण त्यसो हुने गरेको उहाँको भनाइ छ। नदीहरूले धार परिवर्तन गर्ने, सीमा स्तम्भ हराउने वा क्षतिग्रस्त हुने, बस्ती विस्तार हुने जस्ता कारणले त्यस्तो अतिक्रमणलाई नीतिगत मान्न नहुने हमालले उल्लेख गर्नुभएको छ। प्रशासनिक र स्थानीय प्रकृतिका समस्या भएकाले तिनको समाधान संवाद, संयुक्त सर्वेक्षण र आपसी सहकार्यबाट सम्भव हुने हमालले बताउनु भएको छ। तर राज्य प्रायोजित भू अतिक्रमणको प्रकृति कुनै राष्ट्र स्वयं विवादित भूभागमा आफ्नो नियन्त्रण विस्तार गर्न वा कायम राख्न प्रत्यक्ष रूपमा सक्रिय हुने भएकाले फरक लिनुपर्ने उहाँको भनाइ छ। यस्तो अतिक्रमणमा व्यक्ति नभएर राज्यका संस्थाहरू संलग्न हुने, सड़क निर्माण, प्रशासनिक संरचना खडा हुने, सुरक्षा निकाय परिचालन, नक्सा संशोधन गरिने भएकाले फरक हुने उहाँको बुझाइ छ। उहाँले प्रधानमन्त्रीको भनाइ लक्षित गर्दै लिपुलेख, कालापानी, लिम्पिया धुरा जस्ता मामिलामा राष्ट्रको नेतृत्व गर्ने व्यक्तिमा पर्याप्त परिपक्वता, अनुभव, निर्णय क्षमता र दूरदृष्टि नहुँदा राष्ट्रले गम्भीर चुनौतीहरू सामना गर्नुपर्ने अवस्था हुन सक्ने चेतावनी समेत दिनुभएको छ।
0: पूर्व प्रधानमन्त्री सुशीला कार्कीले फागुन 21 आम चुनाव विश्वकै लागि अध्ययन गर्न लायक रहेको दावी गर्नुभएको छ। निर्वाचन आयोगले गरेको केन्द्रीय समीक्षा कार्यशालामा कार्कीले नवनिर्वाचित सदस्यलाई काम गर्न दिनुपर्ने बताउनुभयो। पूर्व कानून, न्याय तथा संसदीय मामिला मन्त्री अनिल कुमार सिन्हाले विषम अवस्थामा सरकार, आयोग र सरोकारवालाको सहयोगमा कुनै हिंसात्मक घटना बिना निर्वाचन सम्पन्न भएको बताउनुभयो। पूर्व गृहमन्त्री ओम प्रकाश अर्यालले जेएनजी आन्दोलनको विद्रोहको भावना अनुसार सुशासन कायम र राजनीतिक संस्कार कायम भई मुलुकमा स्थायित्व कायम हुनुपर्नेमा जोड़ दिनुभयो। रूसी राष्ट्रपति कार्यालयले प्रत्यक्ष वार्ताका लागि युक्रेनी नेताले गरेको प्रस्ताव भ्लादिमिर पुटिनलाई सुनाउने भएको छ। 1800 शब्द लामो खुल्ला चिठी लेखेर युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युद्धका लागि रूसीहरू पनि अनिच्छुक रहेको जस्तो देखेको बताउनु भएको छ। दुई देशबीच सम्झौता गराउन प्रयासका बीच असफल रहेका अमेरिकी राष्ट्रपति ट्रम्पले यसबारे प्रतिक्रिया दिनुभएको छ।
2: अहिलेसम्मका
0: खबर यति नै। नमस्कार।

0: बड़ो रमाइलो गीत थियो श्रोताहरू, गाउने कलाकार बाबुल खिरी र शान्ति श्री परियार। मेरो गीत थियो आजको यो बसाइमा श्रोताहरू, मैले गीत अलिकति काट्ने क्षमा चाहन्छु। यदि इन्जोय गर्दै हुनुहुन्थ्यो भने चट्ट गीत काट्दा मजा पनि हुँदैन, तर हाम्रो समयलाई हेर्नुपर्छ र आजको यो बसाई शुक्रबारको बसाईमा शुक्रबारे बस एकछिनपछि हुन्छ। तर त्योभन्दा अगाडि केही खेलकुदका कुरा गरिहालौँ र हाम्रो बडीसामीमा दाजुभाइहरू बेलायतबाट आउनुहुन्छ, ओभरसिज भनौँ न एक्सर्साइजको रूपमा स्पोर्टिङ फिजिटहरूको लागि आउनु छ, ओएसबी पनि भनिन्छ। तर कोही कोही साथीहरू नेपालबाट बाहिर पनि जानुहुन्छ, बिजिएनका मेम्बर्सहरू विभिन्न स्पोर्ट्स इभेन्टलाई लिएर एज एन एक्सर्साइज उहाँहरू बाहिर जानुहुन्छ, जसमा हरेक वर्ष कहिले भियतनाम कहिले क्याम्बोडिया गल्फ टुरमा गइरहेको अवस्थामा यसपालि पनि केही 8-9 टिम भएर उहाँहरू जाँदै हुनुहुन्छ र भोलिको प्रस्थान र कहिले फर्किनुहुन्छ सायद अर्को शनिबार जस्तो लाग्छ मलाई। यसपालि उहाँहरूको भियतनाम टुर छ ओएसबी अन्तर्गत नै, अनि एक्सर्साइजको नाम दिनुभएको छ फाइन्डिङ फेवे। ओके, कति राम्रो गल्फिङ नाम रहेछ। यो कुराकानी गर्नुको लागि गोर्खा स्टाफ पर्सनल सपोर्टमा कार्यरत मेरा भाइ हुनुहुन्छ, उहाँ बिजनमाको केही समय हो जगत राणाजी, सर्जन जगत राणाजीलाई बिएबिएस गोर्खा रेडियोमा स्वागत भन्न चाहन्छु। नमस्ते
1: दाई, नमस्ते, धन्यवाद मलाई बोलाइदिनु भएकोमा।
0: अनि जगत भाइ, तपाईँ एक दुई ताली मसँग बोलिसक्नु भएको छ नि पहिला, होइन?
1: हजुर हजुर।
0: ओके, त्यस कारणले कुनै दिन अब तपाईँहरूले नै हामीलाई रिप्रेस गर्ने हो, अलिअलि प्र्याक्टिस गर्नुपर्छ है।
1: हजुर,
0: कुनै जमाना हामी तपाईँ जस्तो थियौँ होइन, बिबिएसमा पनि कहिले कहिले बोल्न जाँदाखेरि थर काम थियो होइन, तर तपाईँहरू त्यस्तो हुनुहुन्न होइन। एनिवे, तपाईँ यहाँ आएको कति भयो जगत भाइ?
1: दाई, म ट्याकेट 24 नोभेम्बरमा आइपुगेको, नियरली 1.5 जस्तो भयो।
0: अब 2 वर्षको कार्यकाल सकेर जाने, कहाँ जाने
1: त्यो
0: चाहिँ तपाईँहरू हरेक फिल्डमा काम गर्नुहुन्छ, हरेक भनौँ न सोसियलदेखि लिएर च्यारिटी, आफ्नो काम त काम भइहाल्यो होइन, तपाईँहरूले इक्जाम्पल देख्नु भएको छ। यो एक्स्ट्रा रेजिमेन्टल इम्प्लोइमेन्ट बिजिएनमा छ, युनिक छ होइन, त्यसमा तपाईँले चाहिँ भेरिड पोजिसनमा काम गर्नुभएको छ होइन, यहाँ नेपालमा आएर ब्रिगेडलाई चिनाउने कामदेखि लिएर सबै चिज गर्नुभएको छ, गर्दाखेरि एकदमै तपाईँहरूको उज्ज्वल भविष्य देख्छु म। इन द मेन टाइम, यसपालि तपाईँहरू चाहिँ ओभरसिज स्पोर्टिङ भिजिटमा जाँदै हुनुहुन्छ होइन?
1: ओभरसिज स्पोर्ट्स भिजिटमा चाहिँ हामी भियतनाम जानेछौँ दाइ,
0: तपाईँले
1: भन्नुभयो जस्तो फाइन्डिङ फेवे एक्सर्साइजको नाम। हामी चाहिँ यो स्याटरडे गएर ट्याक्कै नेक्स्ट स्याटरडे फर्किनेछौँ दाइ।
0: बिफोर वर्ल्ड कप कि आफ्टर त होइन, तर सुरु भइसकेको हुन्छ।
1: सुरु भइसकेको हुन्छ हजुर दाइ।
0: ओके, यसपालि तपाईँको फेभरेट टिम चाहिँ कुन होला भन्नुहोस्? छ
1: मनबाट इङ्ल्यान्ड,
0: तर खेलबाट
1: अब जर्सी चाहिँ अब अवश्य पनि डिफरेन्ट लाइन छ होला।
0: ओके, तपाईँ र मेरो कुरा मिल्दो रहेछ। यसपालि त राम्रो त स्पेन भन्छन् त होइन, बाई बुकर्सले चाहिँ बुकिजहरूले चाहिँ स्पेन पनि भन्छन्, तपाईँले के सुन्नु भएको छ?
1: खै दाइ, त्यो त थाहै छैन दाइ, म पनि साह्रै फुटबल कहिले कहीँ हेर्छु, हुन त म फुटबल आफै पनि खेल्छु खेल्न चाहिँ,
0: खेलाडी
1: यसरी फलो चाहिँ गरेको छैन दाइ अहिलेसम्म।
0: तर ओके, राम्रो टिमले राम्रो गेम भएर जितोस् होइन, किनभने बेलामा अस्ति योभन्दा अगाडि चाहिँ अर्जेन्टिना र चाहिँ उसको गेम कस्तो थियो है, नेल बाइटिङ थियो नि होइन, र गर्दाखेरि द्याट वाज रियली गुड। फ्रान्स र अर्जेन्टिनाको द्याट वाज नेल, म त हेरै नसकेर म गएँ, म त अब रिजल्ट मात्रै हेर्छु भनेर हिँडेको के। एनिवे, तपाईँहरूको यो गल्फ टुर भियतनाममा छ, गर्मी गर्मी छ त होइन? भियतनाम मैले सोधेको थिएँ, भियतनाम इज भेरी हट भन्दै थियो, त्यसमा पनि गर्मी खान जाने?
1: म भर्खरै म पनि धरान गएर आएको थिएँ 2 हप्ताको लागि, त्यहाँ नि गर्मी नै थियो कम्पेयर टु काठमाडौँ। काठमाडौँ आएको चिसो भएको छ, आई थिङ्क मेरो लागि चाहिँ त्यही गर्मी खानु नै
0: हो नि। सो कति कहाँ कहाँ जाने कार्यक्रम छ तपाईँहरू, अल सेट भइसकेको छ?
1: हजुर, हामी मन्डे ट्युसडे अनि थर्सडे र फ्राइडे चाहिँ खेल्नेछौँ, 4 डिफ्रेन्ट डिफ्रेन्ट गल्फिङ एरियामा, गल्फ कोर्समा। एक दिन रेस्ट पिरियड हुन्छ वेनेसडेमा, अनि बाँकीको चाहिँ स्टार्टिङ सन्डे र उताको सन्डे चाहिँ, स्याटरडे चाहिँ मोर अफ ट्राभल टाइम हुन्छ।
0: ओके, ल त इन्जोय गर्नु होला। यसपालिको टिम त धेरै ठुलो छैन, योभन्दा अगाडि त 12-13 गएको जस्तो लाग्छ, यसपालि अराउन्ड 8
1: हजुर पोहोर पोहोर चाहिँ अहिलेको भन्दा अलिक धेरै नै जानुभएको थियो. अहिले चाहिँ हामी सबभन्दा लिस्ट नम्बरमै जाँदैछौँ.
0: को को जाँदै हुनुहुन्छ?
1: हाम्रो जिएम साहब हुनुहुन्छ मेजर किरण पुनेम्बियो साहब, हाम्रो डिको साहब हुनुहुन्छ मेजर चन्द्र लिम्बू, हाम्रो एजिटेन्ट साहब हुनुहुन्छ क्याप्टेन सुरेन लिम्बू, हाम्रो आइडब्लु साहब हुनुहुन्छ, उहाँ चाहिँ ओभरअल लिड पनि हुनुहुन्छ डब्लुटु अम्बिका खाम्बाङ, हाम्रो स्टाफ सर्जन निशान थकाली डिआइओदेखि हुनुहुन्छ, अनि अर्को स्टाफ सर्जन धर्मेन्द्र देवान डिआइओदेखि
0: हुनुहुन्छ,
1: हजुर हजुर, अनि एकजना एनएसटीको बिजेपी टेक सिनियर टेक सर्जन बुमन पाइजा हुनुहुन्छ, अनि म चाहिँ सर्जन जगत राणा, म चाहिँ आरए डिपार्टमेन्टबाटै. हजुर जे होस् डाइभर्स सबै डिपार्टमेन्टबाट चाहिँ मान्छे एउटा एउटा चाहिँ लिने प्रयास गरेको छौँ त्यसमा चाहिँ.
0: अनि सरप्राइज प्याकेज केही छ त्यहाँ बिट्विन युर सेल्फ कम्पिटिसन खेल्नुहुन्छ कि खेल्नुहुन्न?
1: हजुर हाम्रो डिस्कसन चाहिँ सुरुमा, म पनि यो गेमको लागि नयाँ हो, सुरुमा चाहिँ आफ्नो ह्यान्डिक्यापमा चाहिँ खेल्ने हुने भन्नुभएको छ, तर लास्टमा चाहिँ एउटा राउन्ड रोबिन टप टूको मात्रै स्कोर काउन्ट गर्ने, तर टिम चाहिँ चार चारजना बाँडेर खेल्ने भनेर भन्नुभएको छ. जस पार भन्दा अब टू उहाँको कुरा हुन्छ, त्योभन्दा अब बियोन्ड नजाने, त्यो भने गेम लम्बिन सक्छ भनेर उहाँहरूले त्यसरी, जसको चाहिँ क्लोजेस्ट हुन्छ उहाँहरूले नै गेम जित्ने तरिकाले गेम भन्नुभएको छ.
0: गर्दाखेरि इन्ट्रेस्टिङ भयो, सबै लेभललाई पनि खेल्न मिल्यो होइन त? द्याट इज रियली गुड. यसपालिको यो तपाईँको टुर एकदम राम्रो होस् हाम्रो शुभकामना छ, र आएपछि कस्तो भयो भने हामीलाई भन्नु होला. मलाई चाहिँ यसपालि केमा खुसी लाग्यो भने नि, पोहोर साल मैले तपाईँलाई गिफ्टहरू चाहिँ अथवा चाहिँ भनौँ न ऊहरू चाहिँ धेरै दिनु परेको थियो, यसपालि आठजना भएको हुनाले थोरै दिनु पर्यो. सो बिबिएसबाट त खै त्यो ब्याग कहाँ छ? तपाईँले लगाइरहनु भएको छ कि लगाउनु भएको छैन? ओके, सो यो खेल्दाखेरि पानी खानु पर्यो नि, गर्मीमा हाफिएर खेल्दाखेरि तपाईँलाई चाहिँ वाटर बोटल चाहिन्छ होला, टुम्लेट चाहिन्छ होला, अनि त्यो सेडलाई चाहिँ रिफ्लेक्ट गर्नको लागि सेतो टोपी चाहिन्छ होला, मैले सेतो सेतो बनाइदिएको छु. सो तपाईँलाई चाहिँ मेरो त हाम्रो तर्फबाट बिएबिएसको तर्फबाट एउटा यसो प्रेजेन्ट है त.
1: हजुर थ्याङ्क यू दाइ, यो क्याप अवश्य पनि हामीले लगाएर हिँड्नेछौँ, गर्मीमा निकै नै फाइदा होला जस्तो छ. थ्याङ्क यू तपाईँलाई फेरि पनि, किन भन्दा लास्ट टाइम तपाईँले हाम्रो एभरेस्ट ट्रेकमा पनि बिएबिएसको थ्रुबाट चाहिँ हामीलाई क्यापहरू वाटर बोटलहरू चाहिँ प्रोभाइड गरिदिनु भएको थियो, जहिले सपोर्ट गरिराख्नु भएको छ त्यसलाई चाहिँ एकदम धन्यवाद भन्न चाहन्छु.
0: ल जिएम साहबले म पनि जाँदैछु है, विनोद दाइ भन्दै हुनुहुन्थ्यो, अहिले नै गरिदिइहाल्नुहोस् है,
1: होइन उहाँलाई
0: मेरो सिग्नेचर छ त्यसमा.
1: हुन्छ दाइ अवश्य पनि.
0: अनि बिफोर यु गो, तपाईँहरूको आफ्नो साथी तपाईँ जिएसपिएसको होइन गोर्खा स्टाफ पर्सनल सपोर्टको अन्य नम्बरीहरू साथीभाइहरूलाई के भन्न चाहनुहुन्छ? बेलायततिर बुर्नाईतिर के भन्न चाहनुहुन्छ?
1: हजुर सबै साहब दाई नम्बरी भाइहरूलाई चाहिँ मिठो सम्झना, प्लस रिसेन्टली प्रमोटर हुनुभएका हाम्रो कपिल टु साजन जति पनि दाई भाइहरू हुनुहुन्छ उहाँहरूलाई एकदम कन्ग्रेचुलेसन्स, अनि जो पनि अहिले सक्सेसफुल हुन सक्नु भएन कमिजुलेसन, नेक्स्ट इयर अवश्य आउनेछ तपाईँहरूको. अनि सबैलाई जिएसपिएसलाई एज अ होल 15th एनिभर्सरीको चाहिँ शुभकामना दिन चाहन्छु. म युकेमा नभए तापनि हामी नेपालबाट केही न केही 15th एनिभर्सरीको सम्झनासहित केही न केही चाहिँ अवश्य नै गर्छौँ. जस राम्रोसँग
0: सेलिब्रेसन कुनै न कुनै रूपमा म पनि जोडिएको छु त्यसमा, होइन हामी पुरानो बाबुजी टोलीहरूको होइन, गर्दाखेरि हाम्रो पनि शुभकामना छ. तपाईँ एन्ड द टिम जिएम साहब लगायत चन्द्र साहब र सबैलाई चाहिँ अल द बेस्ट, र चाहिँ यसपालिको चाहिँ ऱ्यापअप चाहिँ फेरि आएर गरौँला है त, प्लिज वेयर द ह्याट एन्ड युज द वाटर बोटल है त. थ्याङ्क यू सो मच एन्ड अल द बेस्ट.
1: ओके
0: अम्बिका भाइ खुसी हुनुहुन्छ होला, अरू अरू चिज पनि एक्सपेक्ट गर्नुभएको थियो, यसपालि चाहिँ बाहिर भनिदिनुहोस् है. ल तपाईँलाई र तपाईँको टिमलाई एउटा गीत सुनाउँछु है म. थ्याङ्क यू सो मच.

0: हजुर खुशल विश्वकर्मा गाउँदै हुन्थ्यो यस गीतलाई श्रोताहरू। अब हामी केही स्पोर्ट्सका कुराकानी गरौँ, स्वदेशको र विदेशको, जसमा चाहिँ विदेशकोमा चाहिँ वर्ल्ड कप नै अगाडि छ। अहिले रोलान्ड ग्यारोस यानि कि ग्रान्ड स्ल्याम टेनिस पनि फ्रान्सको राजधानी प्यारिसमा भइरहेको छ, त्यो बारेमा हामीले कुरा गर्न सक्छौँ। आए बोलाइहालौँ हाम्रो मित्र प्रकाश तिमिलसेनाजीलाई। प्रकाशजी नमस्ते, स्वागत छ यहाँलाई।
1: हजुर नमस्कार, धन्यवाद।
0: ल त कताबाट नेपालकै खेलकुदबाट सुरु गरौँ है त।
1: हजुर हजुर, नेपालबाट सुरु गरौँ।
0: हिजो अस्तिका खेलहरू, अचिभमेन्ट्सहरू, हारेका जितेकाहरू र अब आउँदा दिनका खेलहरू के छन् त, सुनाइदिनुहोस्।
1: अब यस्तो चलेछ, हाम्रो चाहिँ नेसनल टिमको महिला र पुरुष दुइटै टिम अहिले बाहिर छ, यतिखेर चाहिँ विदेशमा छन्। पुरुषको टिम चाहिँ सिङ्गापुरमा छ, जहाँ चाहिँ नेपालले वर्ल्ड यो एसियन गेमको लागि क्वालिफाई भएको छ। अनि त्यसमा चाहिँ नेपाल सेमी फाइनल पुगिसकेको छ, दुईटा म्याच जितेर, लगातार दुईटा म्याच जितेर सेमी फाइनल पुगिसकेको छ। अब सेमी फाइनल पुग्ने बित्तिकै एसियाली खेलकुदको लागि चाहिँ पुरुष टिम छनौट भइ नै सकेको छ,
0: टी
1: ट्वेन्टी फर्मेटमा हो। अनि अर्को चाहिँ फेरि अर्को सँगसँगै यता मलेसियामा पनि केटीहरूको पनि भइरहेको थियो एसियन गेम क्वालिफायर लास्ट विक, त्यसमा चाहिँ हामी असफल भयौँ। सेमी फाइनल के थर्ड प्लेस सम्मकोले चाहिँ विनरले चाहिँ एसियन गेममा खेल्न पाउँथ्यो। हामी चाहिँ चिनसँग पहिलोचोटि, चिन जस्तो अब क्रिकेटमा कमै नाम सुनेको देशसँग हामी हार्यौँ, एउटा दुर्भाग्य।
0: यो त एकदमै अचम्मको कुरा भयो कि चिन भर्खर इमर्जिङ प्लेयर त हो, टिम हो, तर नेपाल त धेरै वर्षदेखि खेलिरहेको छ नि त है।
1: हजुर,
0: के भएर त्यो के मेल्ट डाउन भयो कि के भयो? कहिले कहिले त क्रिकेटमा त धाराशाही हुन्छ नि, हेरेर
1: हो त्यस्तै भयो। हामीले चाहिँ चिनसँग कस्तो भने पानीले पनि त्यो म्याच इफेक्ट गर्यो। अनि हामीले पहिलो फर्स्ट ब्याटिङ हामीले 50 रनको आसपासमा हामीले ब्याटिङ गर्दाखेरि हाम्रो कोल्याप्स भयो। अनि पछि चाहिँ 7 ओभरको म्याच मात्रै त्यो घटाइयो उसले पानीले गर्दाखेरि, अनि त्यसमा चेज गर्यो उसले, चाइनाले चेज गरिदियो।
0: ओके, डगवर्थ लुइसको मेथडमा हामी चाहिँ मारमा पर्यो उसले।
1: हो हो, त्यो मारमा पर्यो। तर अब त्यो मात्रै एउटा बाहना बनाएर त भएन, नेपाल भनेको तपाईँ एउटा स्ट्रङ क्यान्डिडेट हो। अब चिनको अगाडि पनि हामी हार्यौँ भने चाहिँ अब महिला क्रिकेटमा चाहिँ अलिकति हामीलाई अलिक चिन्ताजनकै स्थिति देखियो होइन। पुरुषको हकमा चाहिँ पुरुषले फेरि पनि अब ब्याक टु ब्याक एसियन गेमको लागि क्वालिफाई गरेका छ। अनि अब त्यो सँगै यता एसियन गेमको क्वालिफायर सँगै अहिले चाहिँ प्रिमियर कप खेलिरहेछ महिला टिमले। प्रिमियर कपमा चाहिँ एसिया कपको क्वालिफायर हो त्यो चाहिँ।
0: ओके,
1: अब त्यहाँ पनि दुईटा म्याच चाहिँ जितिसकेको छ नेपाल, त्यहाँ चाहिँ क्वालिफाई हुने चान्सेस छ।
0: गजब छ। अब नेपालले क्रिकेटमा राम्रो गरेको छ, फुटबलको स्थिति के छ त अहिले? एन्फाको विवाद कहाँ पुग्यो, कहाँ गएर? मैले त्यो फलो गर्न पनि छोडिसकेँ। ल भन्नुहोस्।
1: हजुर हजुर, अहिले विवाद भन्दा पनि अहिले अस्ति चाहिँ एउटा दुःखद अर्को पनि अब पुरुषको महिला फुटबलमा पनि दुःखद यसपटक के भयो भने हामी लगातारको फाइनलिस्ट टिम फुटबलमा पनि यो पटक भने हामी बङ्गलादेशसँग सेमी फाइनलमै हारेर, अस्ति भर्खरको कुरा हो हामी हार्यौँ। यो चाहिँ अब हाम्रो हिस्ट्रीमै भनौँ न, 7 च्याम्पियनसिपको हाम्रो 8 संस्करणसम्म आइपुग्दाखेरि हामी फाइनल नपुगेको चाहिँ सेकेन्ड टाइम
0: भयो।
1: नत्र हामीले सबै फाइनल 6 संस्करणको फाइनल खेलेका थियौँ, सेकेन्ड टाइम चाहिँ हामी फाइनल पुग्न असफल भयौँ। अब हाम्रो चाहिँ फुटबलमा, महिला फुटबलमा चाहिँ हामी इन्डियालाई बरु हराउन थालेको थियौँ, यता बङ्गलादेशसँग चाहिँ यसपटक सेमी फाइनलमा भेट भएर
0: के भयो। यसपालिको हाम्रो पावर हाउस अहिले इन्जर्ड हुनुहुन्छ साम्बाको अनुपस्थिति खड्क्यो कि क्या हो?
1: एकदमै खट्क्यो, एकदमै गोल चाहिँ हजुरको के भने 3 म्याचमा हामीले जम्मा 4 गऱ्यौँ, त्यो 4 पनि 2 चाहिँ डिफेन्डरबाट निस्केको, 2 चाहिँ एकजना फरवर्डबाट, एकजना मिडफिल्डबाट निस्क्यो, हाम्रो गोल नै हुन सकेन यसपटक।
0: प्रीति राईलाई देखिरहेको थिएँ, प्रीति राईले पनि राम्रै खेल्ने खेलाडी हो, उहाँको पर्फर्मेन्स कस्तो रह्यो त?
1: उहाँको पर्फर्मेन्स चाहिँ राम्रै थियो, उहाँ कम्बोडियाबाट सिधै चाहिँ गोवा पुग्नु भएको थियो, उहाँको चाहिँ ठिकै खालको रह्यो पर्फर्मेन्स। तर अब बाँकी टिमको चाहिँ हामीले 1-0 लिड गरिसकेको गेम पनि हामीले गुमाउनु पर्यो, हाम्रो आफ्नै मिस्टेक पनि रह्यो त्यसमा, केही चाहिँ हाम्रो यसपटक अब सविताहरूको चाहिँ सविता राणा मगर र सावित्रा भण्डारी नहुनुहुन्छ यसपटक नेपालको लागि, इग्नोर भएको भएर त्यो दुर्भाग्य भयो। यसपटक खेलकुदमा पनि महिला तर्फको चाहिँ हामीलाई भलिबलको कुरा भन्नु भने त्यसपटक हामी सेमी फाइनलबाट अगाडि बढ्न
0: सकेनौँ
1: पनि हामी असफल।
0: तपाईँ र मेरो कुरामा चाहिँ इरानसँग छ, त्यो चाहिँ जित्नुपर्छ भनेको इरानले पिटिहालेछ कि?
1: हो, इरानले गर्यो, पछि हामी थर्ड प्लेसको काजाकिस्तानसँग खेलाएको थियौँ, त्यसमा हामी चाहिँ इन्डिया सँग पनि थर्ड प्लेस चाहिँ इन्डियासँग भएको थियो हाम्रो, त्यसमा पनि हामी हार्यौँ।
0: ओके, अब आज धेरै समय छैन, खालि ऱ्याप अप मात्रै गर्न खोजेको शुक्रबारको, जाँदा जाँदै तपाईँसँग अब विश्वकप आइसकेको छ, वर्ल्ड कप होइन, 11 जुन जस्तो लाग्छ मलाई होइन, यो चाहिँ ओपनिङ, अब हाम्रो खेल त होइन तर एन्फाका पदाधिकारीहरू तलाई त बोलाइन्छ होला, जानेवाला छन् कि छैनन् त?
1: अब त्यो चाहिँ अहिलेसम्म चुनिसकेका छैन, अब कतिको चाहिँ भिजा आएन अरे भन्ने पनि सुनिया छ होइन, अब त्यो चाहिँ अब अहिले ठ्याक्कै ओपनिङ अब नेक्स्ट विक भए भएर नेक्स्ट विकसम्म कुर्नु पर्ने हुन्छ। अब यसपटकको अब विशेषता भनेको चाहिँ अब 48 देशले खेल्दैछ वर्ल्ड कप पहिलोचोटि,
0: 35
1: बढेर 48 टिम छन्। अब यसपटक अब खेलको सङ्ख्याको हिसाबले हेर्ने भने पहिलाभन्दा बढेको छ, 104 खेल हुँदैछ जुलाई 11 जुलाई 19 अब टाइमको हिसाबले पनि, पहिला 1 महिनामा सकिन्थ्यो, अहिले त झन्डै 5 चल्छ होइन। अब यसपटक आज आयोजकको हिसाबले पनि अमेरिका भयो, मेक्सिको भयो, क्यानाडा भयो, अब यो यस्तो छ। अब ओपनिङ चाहिँ मेक्सिकोमा हुन्छ भने फाइनल चाहिँ अमेरिकाको न्यू जर्सीमा हुने, जुलाई 19 हुने भन्ने
0: रिपोर्ट गर्नको लागि हाम्रो प्रकाश मिल्सनाजी त पुग्ने त होइन,
1: म जाँदिनँ अहिले, यो पल्ट चाहिँ मेरो जाने त्यस्तो प्लानमा छैन।
0: अरूभन्दा पनि फाइनल चाहिँ हामीले मजाले बसेर यहीँ बसेर हेर्दै कुराकानी गर्नु पर्ला जस्तो लाग्यो मलाई। टाइमिङ के हुन्छ नेपालको लागि? मैले टाइमिङ चाहिँ हेर्न पाएको छैन, के छ?
1: राति
0: पर्छ कि? ठिकै छ, त्यही त। ओके, अब तपाईँको कनेक्सनबाट हेर्न गएकाहरूसँग पनि कुराकानी गरौँ, नेपालीहरूसँग, मेरो कनेक्सनबाट पनि, किनभने अमेरिकाभरि नेपाली हुनुहुन्छ, मेक्सिकोमा हुनुहुन्छ, क्यानाडामा हुनुहुन्छ, नेपाली फ्यान्सहरूसँग पनि कुराकानी गरौँ होइन। ओके, आजको लागि यति नै गरौँ, तर जाँदा जाँदै यसपालिको तपाईँको फेभरेट टिम को त वर्ल्ड कपमा?
1: मेरो चाहिँ सदाबहार, म जहिले पनि अब समर्थकको हिसाबले म इङ्ल्यान्डको समर्थक हो, तर दुर्भाग्य अहिलेसम्म 66 पछि जित्न सकेको छैन, अब आशा गरौँ यसपटक चाहिँ जित्छ भन्ने आशा गरौँ।
0: ओके, हामी अघि मेरो एकजना भाइले, जगत भन्ने भाइ हुनुहुन्थ्यो, कुराकानीमा चाहिँ मनबाट त इङ्ल्यान्ड हो तर अर्को टिम चाहिँ मेरो भन्दै पनि हुनुहुन्थ्यो, तपाईँले सेकेन्ड टिमलाई राख्नु पर्यो भने कसलाई गर्नुहुन्छ? कसलाई?
1: सेकेन्ड टिममा चाहिँ स्पेन मलाई मनपर्छ, ब्राजिल पनि मनपर्छ मलाई, अर्जेन्टिना पनि ठिकै लाग्छ, दुई तिनवटा त्यसमा चाहिँ अरू बाँकी उस्तै लाग्छ। अब पहिलो चोइस चाहिँ मेरो इङ्ल्यान्ड भयो, सेकेन्ड मलाई अर्जेन्टिना, ब्राजिल र स्पेन जित्दा मलाई सेकेन्ड अप्सनमा, म त्यो तिनवटा चाहिँ मलाई ओके।
0: ओके, अब अर्को एउटा प्रश्न जाँदा जाँदै फेरि पनि, जस जुन देश भए पनि असाध्यै हेर्न मनपर्ने खेलाडीको खेलाडी चाहिँ को त तपाईँको?
1: मलाई मेसी नै हो,
0: मेसी नै हो, म्याजिक म्याजिक होइन त,
1: राम्रो देखिन्छन्, त्यो बल आइसकेपछि उहाँको त्यो क्विक रियाक्सन, त्यो क्यालकुलेसन, त्यो एक्युरेसी, त्यो सबै चिजले चाहिँ त्यो आकर्षक हुन्छ नि खेलमा पनि, एउटा आकर्षण के।
0: अब मलाई सोध्नुहुन्छ भने मलाई कहाँ कहाँ यसो मेसी र चाहिँ म्याराडोनालाई उभ्यायो भने म म्याराडोनातिर ढल्किन्छु के, किनभने उहाँले जुन चाहिँ ब्रिलियन्स देखाउनु भयो नि त, एउटा दुईवटा गेममा, तीन चारमा वर्ल्ड कपको फाइनलदेखि लिएर इङ्ल्यान्डको गेमतिर उहाँको सोलो गोलले नै अर्जेन्टिनालाई जित्यो नि त होइन, त्यो चाहिँ कसैले पनि रेप्लिकेट गर्न सके जस्तो लाग्दैन मलाई, त्यस कारणले चाहिँ हि वाज इन्क्रेडिबल प्लेयर जस्तो लाग्छ मलाई, को नम्बर वान चाहिँ भन्दैन तर
1: इन्डिभिजुअली पनि बेस्ट हुनुभयो। अब मेसी चाहिँ मलाई टिम प्लेयर जस्तो लाग्छ,
0: त्यो पनि हो,
1: टिमलाई एकदमै तपाईँको लिडरसिप राम्रो गर्ने।
0: ल, अब गेम सुरु भएपछि तपाईँ र मेरो अझै कुराकानी होस् होइन, अलिकति समीक्षा गरौँ, अलिकति अन्य कुराहरू गरौँ, कसले रातो कार्ड पाए, कसले के पाए, आदि आदि कुराकानी गरौँ है त। थ्याङ्क यू सो मच,
1: हस् हस्
0: नमस्कार। प्रकाश तिमिल्सेना हाम्रा स्पोर्ट्स रिपोर्टर, कुराकानी गर्दै हैलाई एउटा मिठो गीत छौँ, त्यसपछि आजको शुक्रबारे बहस।

0: नमस्कार, कार्यक्रम शुक्रबारे बहसबाट पीएफबीएस गोर्खा रेडियोको कार्यक्रम शुक्रबारे बहस नेपालमा काठमाडौँ, पोखरा र धरान स्टेशन सहित ब्रुनाई र बेलायतबाट प्रत्यक्ष प्रसारण हुन्छ। साथै विश्वका विभिन्न 23 स्टेशन, मोबाइल एप पीएफबीएस रेडियो, अनलाइन डीएभी एफएम र एएम फ्रिक्वेन्सीबाट पनि प्रसारण हुन्छ। यो कार्यक्रममा हामी आम चासो र जनसरकारको विषय समेट्छौं। कार्यक्रममा आज हामी कूटनीतिज्ञ संविधानविद निलाम्बर आचार्यसँग कुरा गर्छौं। लागौं मूल विषयतिर, नयाँ सरकार बनेको करिब 70 दिन यता प्रधानमन्त्री बालेन्द्र शाह जम्मा जम्मी 3 पटक प्रतिनिधि सभा बैठकमा आउनु भएको छ। प्रधानमन्त्री छनौटको दिन, राष्ट्रपतिले नीति कार्यक्रम वाचन गरेको दिन र गएको 17 गते सांसदहरूलाई जवाफ दिन पूर्व तालिका बिनै उहाँ संसदमा आउनु भएको समेत गरेर 3 पटक, 2 पटकको उहाँको उपस्थिति विवादित बनेका पनि छन्। राष्ट्रपतिले सम्बोधन गरिरहँदा बङ्क गरेको विषयले तरङ्ग मात्र ल्याउँदा प्रश्नोत्तर कार्यक्रममा दिएको अभिव्यक्तिले सानातिनो छाल ल्याएको छ। सीमा विवाद सम्बन्धी प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्ति आए लगतै भोलिपल्ट सत्तारूढ दलका सभापतिले भारत भ्रमण पनि गर्नु भएको छ। यी मेसोमा भारतको विदेश मन्त्रालयले सीमा विवादमा तेस्रो पक्ष स्वीकार नगर्ने प्रष्ट्याएको पनि छ। रवि लामिछानेको भारत भ्रमणका क्रममा भारतका सत्तारूढ नेताहरूसँग सीमा विवाद सम्बन्धी विषयले प्रष्ट प्रवेश पाएको देखिएको पनि छैन। यो विषयमा प्रबुद्ध समूह पनि गठन भएको थियो। प्रबुद्ध समूहका एकजना सदस्य हुनुहुन्छ, भारतका लागि पूर्व राजदूत पनि, कूटनीतिज्ञ संविधानविद निलाम्बर आचार्य यति बेला हाम्रो टेलिफोन सम्पर्कमा हुनुहुन्छ। आचार्यजी, मैले स्वागत गरेँ यहाँलाई शुक्रबारे बहसमा।
1: धन्यवाद, नमस्कार।
0: मैले कुरा कोट्याएँ आचार्यजी न्यारेसनमा, प्रधानमन्त्री बालेन सदनमा समेत रमाउने गर्नुभएको लाग्दैन किनभने उहाँको उपस्थिति असाध्यै धेरै पातलो छ। संसदमा आउँदा लगाउने गरेको पोसाक देखेका कुरा पनि बेला बेलामा टिप्पणीमा आउँछन्। उहाँ खासमा अहिलेको व्यवस्थाप्रति सकारात्मक नभएर होला वा खासमा उहाँको यही तरिका नै ठिक होला, के होला आचार्यजी?
1: संसदप्रति उहाँको सम्मान अलिक कमजोर छ जस्तो देखिन्छ उहाँको व्यवहारबाट, उहाँको पहिरनबाट मात्र होइन कि उहाँको व्यवहारबाट, जस्तो चाहिँ राष्ट्रपतिले सरकारको नीति तथा कार्यक्रम वाचन गर्दा गर्दै उठेर हिँड्नु त्यो त अभद्र हो, त्यो त असम्मान हो। त्यसैले उहाँले यो जानेजान जानाजान गर्नुभएको छ या चाहिँ अकस्मात भएको छ भन्न गाह्रो छ, तर यसले धेरै शङ्का उब्जाएको छ।
0: प्रधानमन्त्रीको यदि यो व्यवहार भनेको अलिकति अरुचि संसदप्रति देखिन्छ भनेदेखि संसदीय व्यवस्थामा यसले पार्न सक्ने असर चाहिँ के हुन्छ?
1: यो चाहिँ कता कता नायकवादतिर जाने, एउटा व्यक्तिमा सत्ता केन्द्रित हुने प्रवृत्तिको द्योतक हो जस्तो देखिन्छ। त्यसैले संसद पनि होसियार हुनुपर्छ, राजनीतिक पार्टी पनि होसियार हुनुपर्छ र सत्तारूढ पार्टी पनि होसियार हुनुपर्छ। हाम्रो चाहिँ लोकतन्त्र कमजोर पर्न नजाओस् भनेर उहाँको मन चाहे नहोला, उहाँ म एक्लै गर्न सक्छु भन्ने चाहिने आँट होला, अठोट होला, तर अनुभवको कमी र कैयौँ ज्ञानको कमी, विज्ञता चाहिने प्रधानमन्त्री हुँदैमा विज्ञता हुँदैन र विज्ञता चाहिने एउटा मान्छेमा सबै विषयको विज्ञता हुँदैन पनि। त्यस कारणले हाम्रो चाहिने पद्धतिका सबै निकायहरू विशेष गरेर होसियार रचनाको हुनु पर्दछ र कार्यपालिकाले पनि आफ्ना गल्तीहरूलाई समीक्षा गर्ने प्रणाली अप्नाएर सच्याउँदै जानुपर्छ भन्ने मलाई लाग्छ। कार्यपालिका भन्नाले प्रधानमन्त्री सहित मन्त्रीहरूको मन्त्री परिषद हो। मन्त्री परिषदमा मन्त्रीहरूले पनि आफ्नो बोल्ने आँट छलफल गर्ने प्रणाली विकसित गर्नुपर्छ।
0: अब हामी मूल विषयमा प्रवेश गरौँ होला आचार्यजी। अहिलेको विवादास्पद अभिव्यक्ति जुन प्रधानमन्त्रीबाट आयो, सीमा सम्बन्धी विषयको कुरा, अस्तिको संसदमा उहाँले म मेयर हुँदा 10% छात्रवृत्ति, 10% बिरामीलाई निशुल्क उपचारको व्यवस्था गरे महानगरमा, यही हो समाजवाद भनेर भन्नुभयो उहाँले। यहाँले सायद सुन्नुभयो होला त्यो कुरा। मेयर हुँदा नै उहाँले ग्रेटर नेपालको नक्सा टाँगेर बस्नु पनि भएको थियो त्यति बेला कार्यकक्षमा। अर्को कुरा, तत्कालीन प्रधानमन्त्री केपी ओली चीनमा जाँदा हाम्रो लिपुलेक लिम्पिया धुराको कुरा बल गरेर उठाउनु है चीनसँग भनेर पनि उहाँले लेख्नु भएको थियो। यस्तो मान्छेले गलत नियत बस नेपालले पनि धेरै ठाउँमा भारतको जग्गा मिचेको छ भन्नुभा होला भनेर निष्कर्ष निकाल्न मिल्छ कि मिल्दैन? किन आयो यस्तो अभिव्यक्ति होला?
1: यो उहाँको चाहिँ अभिव्यक्ति दुर्भाग्यपूर्ण छ, गलत छ, त्रुटिपूर्ण छ। उहाँले यसलाई सच्याउनु र फिर्ता लिनु पर्दछ र उहाँले किन कसरी भन्नुभयो भन्ने कुरा उहाँले नै संसदमा आएर स्पष्ट पार्नु पर्दछ र भएको त्रुटिलाई सच्याउने सिवाय अर्को विकल्प छैन। जहाँसम्म नियतको कुरा छ, उहाँले यो अभिव्यक्तिलाई लिएर आफ्नो स्पष्टीकरण नदिँदासम्म उहाँको नियतबारे चाहिने शङ्का उत्पन्न भइराख्नेछ। त्यसैले उहाँले जहिले स्पष्टीकरण दिनुहुन्छ त्यसपछि मात्रै हामीले चाहिने उहाँले किन र कसरी भन्नुभयो र अहिले के कुरा लाई स्वीकार गर्नु हो भन्ने निष्कर्षमा हामी पुग्न सक्छौँ।
0: अर्को कुरा आचार्यजी, प्रधानमन्त्रीको यो अभिव्यक्ति यस्तो बेलामा आएको छ, भोलिपल्ट पार्टी सभापति भारत जाँदै हुनुहुन्छ, अघिल्लो दिनमा उहाँले हतार हतार बिना पूर्व तयारी बिना कार्यसूची बिना कार्यथालिका आएर बोलिदिनु भएको छ,
1: त्यो पनि त्रुटिपूर्ण हो। त्यसरी चाहिने आउने र बोल्ने समय चाहिने हात उठाएर बोल्ने समय प्रधानमन्त्रीले माग्ने र प्रधानमन्त्री रोस्टममा गएर लौ प्रश्न गरेर म उत्तर दिन्छु भन्ने, प्रधानमन्त्रीले त अहिलेसम्म चाहिने संसदलाई सम्बोधन गर्नुभएको छैन, अहिलेसम्म गर्नुभएको, त्यस दिन पनि उहाँले चाहिने प्रश्न उत्तर मात्रै राख्नुभयो, आफूले बोल्नुपर्ने त सम्बोधन गर्नुभएको छैन, गर्नुपर्ने नि बोल्नुपर्ने प्रधानमन्त्री चाहिने। यत्रो परिवर्तन पश्चात यत्रो ठुलो बहुमत को साथ आएको पार्टीले उहाँलाई संसद गठको नेता चुनेकाले प्रधानमन्त्री हुनुभएको हो, त्यसैले उहाँले संसदलाई चाहिन्छ सम्बोधन त्यस दिन पनि गर्नु भएन। त्यसैले त्यस दिनका होल सबै प्रक्रियाहरू चाहिँ त्रुटिपूर्ण देखिन्छन्। यदि चाहिँ विधि अनुसार मान्यता अनुसार प्रश्नोत्तर राखिएको भए, मान्यता अनुसार प्रधानमन्त्रीले सम्बोधन गर्ने प्रक्रिया अप्नाइएको भए, यस्तो चाहिँ गलत तथ्यरहित चाहिने कुरा प्रधानमन्त्रीको मुखबाट आउँदैन थियो होला। त्यसैले धेरै कुरा यहाँ त्रुटि भएका छन्, त्यसलाई सच्याउनु पर्नेछ।
0: सच्याउने कसरी?
1: पहिले त प्रधानमन्त्रीले नै रियलाइज गर्नु पर्यो। प्रधानमन्त्रीले रियलाइज गर्नको निम्ति, अनुभव गर्नको निम्ति कि मैले गल्ती गरेँ भन्नको निम्ति प्रधानमन्त्रीका सहकर्मीहरूले, मित्रहरूले र प्रधानमन्त्रीको पार्टीले पनि सघाउनु पर्यो, सहयोग गर्नु पर्यो। मान्छेले गल्ती गर्छ, उसले गल्ती गरे भन्ने महसुस गराउनको निम्ति त अरूले पनि सहयोग गरिदिनु पर्यो नि त। अरूले नबोल्ने, अरूले त्यसलाई ढाकछोप गर्दै जाने भन्ने हो भने त गल्तीको चाहिँ आभास गल्ती गर्नेले नपाउन पनि सक्दछ। त्यसैले अरूले पनि सहयोग गर्नुपर्छ गल्ती भयो भनेर हामी भनिरहेछौँ गल्ती भयो भनेर। यो पनि प्रधानमन्त्रीलाई सहयोग नै हो, तपाईँले सच्याउनुहोस् अनि र अगाडि बढ्नुहोस्, किनभने समय धेरै छ, 5 वर्षको लागि आउनु भएको छ। एउटा गल्ती भयो भन्दैमा त्यो गल्तीलाई समयमै सच्याउनु भयो भने अगाडि फेरि बढ्न सकिन्छ, होइन भने यसैमा चर्चा भइरहेको छ, सबै गइरहेको छ, ऊ प्रतिनिधि सभा र चाहिने राष्ट्रिय सभाका बैठकहरू अवरुद्ध भइराखेका छन्, त्यसैले नुकसान त भइरहेको छ नि। हामीले पनि यो कुरामा जोड दिनुपर्छ, सबैले जोड दिनुपर्छ।
0: एउटा कुरा आचार्यजी, अब क्याबिनेटको कुरा छाडौँ, किनभनेदेखि क्याबिनेटमा कसैले अलिकति हलचल गरे, आज मात्रै कुरा आइराखेको छ कि 3 मन्त्रीको पद चाहिँ धरापमा छ है, यति बेला प्रधानमन्त्री सन्तुष्ट हुनुहुन्न भनेर कुरा आइराखेको छ। क्याबिनेटको आफ्नो ठाउँमा छ, उहाँ प्रधानमन्त्री नै हो सर्वे सर्वा क्याबिनेटभित्र, उहाँले जे गर्न चाहनुहुन्छ त्यो गर्न सक्नुहुन्छ होला। हाम्रो प्रधानमन्त्री सिस्टमकै कुरा गरौँ न, अहिलेको कुरा गर्दाखेरि, शासकीय स्वरूपमा कुरा गर्दाखेरि। अर्को भनेको, जब प्रधानमन्त्रीको यो अभिव्यक्ति आयो, रासोपाका सांसदहरू अस्ति सदनमा आवाज पनि उठ्यो, एकजना सदस्यले बोल्नु पनि भयो कि हामी प्रधानमन्त्रीले बोलेका कुरा सही हो, नेपालले भारतको भूमि मिचेको छ भनेर प्रमाणित गर्न लागेका छौँ हाम्रै यही रासोपाका सांसदहरू पनि, यस्तो कुरा चाहिँ नगरौँ भनेर कुराहरू आइरहेको छ। मैले भन्न खोजेको, पार्टीभित्रैबाट प्रधानमन्त्रीलाई यति बेला दबाब दिने हैसियतमा नेताहरू देखिएका छन्, सभापति देखेको,
1: त्यही भएर हामीले भन्नु परिराखेको छ कि मन्त्री परिषदमा पनि भन्न सक्ने मन्त्रीहरू हुनु पर्यो, पार्टीभित्र पनि चाहिने पार्टीका नेतालाई चाहिने, यसले त पार्टीलाई कमजोर पार्छ अनि स्वयं प्रधानमन्त्रीलाई कमजोर पार्छ, देशको चाहिने पद्धतिलाई कमजोर पार्छ, भन्न सक्ने हुनु पर्यो भनेर त्यसै त जोड दिनुपर्ने आवश्यकता हो। यदि चाहिँ पार्टीले नै यसलाई सच्याइसकेको भए भनेको भए त हामीले जोड दिनुपर्ने थिएन। जहाँसम्म आभास भयो कि भएन गल्ती भयो भन्ने कुरालाई यथावत रूपमा सरकारका प्रवक्ताले त ल्याएन नि सरकारका प्रवक्ताले त प्रधानमन्त्रीले यसो भन्नुभएको होइन अर्कै भन्नुभएको हो भन्ने किसिमले चाहिने विरोधी नै हो भन्ने ठान्ने भन्ने हुँदैन क्याबिनेटमा पनि बोल्न सकिन्छ यसै पनि चाहिने भेटघाटमा भेटवार्तामा पनि भन्न सकिन्छ पार्टीका मिटिङहरूमा पार्टीगत छलफल खुला गर्न सकिन्छ त्यो बाहिरै चाहिने सञ्चार माध्यममै चाहिने प्रधानमन्त्रीलाई चाहिने त्यहाँले गल्ती गरोस् भन्नुपर्छ भन्ने होइन आन्तरिक रूपमा त चाहिने भन्न सकिन्छ छलफल गर्ने प्रक्रिया हुनुपर्छ सच्याउने चाहिने एउटा षड्यन्त्र त चाहिने हुनुपर्छ नि पद्धति त हुनुपर्छ नि त्यसैमा जोड दिनुपर्ने आवश्यकता रहेको छ तपाईँले सही भन्नुभयो तिनजना मन्त्रीको कुरा छ एउटा आफ्नै नेपाल सरकारको सचिवमा सँग केही सोध्न पर्यो भन्दैमा चाहिने उसलाई पक्राउ गरेर चाहिने कार्य गर्ने यो के पद्धति हो अनि यही आऊ त भनेर फोन गरेर बोलाए आइहाल्ने सचिवलाई यो त त्रासको वातावरण जताततै सिर्जना गर्ने त राम्रो होइन नि
0: अर्को एउटा कुरा प्रधानमन्त्रीले संसदमा सम्बोधन त के भनौँ जवाफ दिँदाखेरि भारतले मिचेको छैन चाहिँ भन्नुभएको छ यति कुरा त बोल्नु भएको छैन भारतले मिचिया छैन भनेर त भन्नु भएको छैन मैले भन्न खोजेको तर

0: व्यवस्थापन गर्नुपर्ने छ. पिलरहरू हराएका छन्, पिलरहरू हराएको पिलरको ठाउँमा पिलर राख्नु पर्ने छ. दस गजा कट्टा कट्टा चाहिने, दस गजामा यताउताका मानिसहरू व्यवस्थापन गर्नु थाल्यो भनेपछि त्यो हटाउन र पर्ने रहेको छ. त्यसैले ती चाहिने सीमा व्यवस्थापनका कुरा हुन्. प्रश्न त थियो लिपुलेख या धुरा कालापानीको. त्यसैले कालापानी क्षेत्रको उसमा चाहिँ भारतले सैनिक राखेर आफ्नो सैनिक राखेर कब्जा गरेर राखेको कुरालाई अरू चाहिने टुङ्गिसकेका कुरासँग चाहिने छ्यासमिस पारेर भन्दाखेरि त हाम्रो कालापानी माथि चाहिने हाम्रो दाबीलाई नै चाहिने हल्का रूपमा लिएको देखिन्छ. यो चाहिने अत्यन्त चाहिने दुर्भाग्यपूर्ण दुःखद कुरा हो. यो नहुनुपर्ने थियो किनभने टुङ्गिसकेको विषयलाई फेरि चाहिने टुङ्गिया छैन त्यहाँ पनि विवाद त भने जस्तो नै ल्याउनु हो. त्यो त टुङ्गिसक्यो. टुङ्गिसकेको विषयमा पनि कालापानी सरह जो टुङ्गिएको छैन, जो चाहिने भन्नुहोस् न 2-3% बााउन्ड्री चाहिने जहाँ टुङ्गिया छैन, त्यो सरह 97-98% टुङ्गिसकेको बााउन्ड्रीलाई तुलना गर्नु त मिलेन. त्यो त प्रधानमन्त्रीले गर्नुहुने त्यो विषयमा प्रश्न पनि थिएन. अनि अचानक त्यो चाहिने किन ल्याउनु भयो, किन भनेपछि चाहे यो साधारण कुरा हो भन्ने देखाउन खोज्नुभयो कि के हो, अनि यो चाहे आपत्तिजनक हो.
1: अर्को एउटा कुरा नि भनिदिइहालौँ न, यहाँले भारतको राजदूतको भूमिका पनि निर्वाह गर्नुभयो. भारतीय संस्थापन पक्ष अब त्यही नै भनौँ यतिखेर भन्दाखेरि, उनीहरूको यो कालापानी, लिपुलेख, लिम्बियाधुरा यो नेपाली भूमिको विषयमा उनीहरूले ठ्याक्कै उनीहरूको बुझाइ के हो? हामीको उनीहरू आफ्नै हो भन्छन् अथवा होइन यो नेपालको हो हामीले यो विषयमा केही बोल्छन्?
0: होइन, उनीहरूले त त्यो आफ्नो हो भनेर भनिराखेका छन्, तर के पनि भन्छन् भने वार्ता गर्न तयार छौँ पनि भन्छन्. हामीले चाहिने पटक पटक डिप्लोमेटिक नोटहरू पठायौँ वार्ता गर्नको निम्ति, चाहिने टिचिमिची समेत राखेर पनि भन्यौँ वार्ता गर्न तयार छौँ, अहिले समय उपयुक्त भएन भन्छन्, तर वार्ता भइराखेको छैन. र ती एरियाको निम्ति वार्ता गर्नको निम्ति एउटा संयन्त्र पनि छ, त्यो संयन्त्र विदेश सचिव स्तरको संयन्त्र हो, त्यसको बैठकै बसिया छैन. त्यसैले के भन्दा फेरि उनीहरूले त्यो कालापानी एरियामा दाबी नगर्ने भएको भए त त्यहाँ आफ्नो टुक्रिङ राख्ने थिएन नि, सैनिक कब्जा गर्ने थिएन नि. त्यसैले हाम्रो चाहिने भूमिमा सैनिक कब्जा गरेको हुनाले हामीले आपत्ति जनायौँ. उनीहरू कुरा गर्न तयार छु भनेर उनीहरूले पनि भने, तर कुराकानी यस विषयमा वार्ता चाहिने भइराखेको छैन, स्थिति यही हो.
1: अनि त्यस्तो यदि हो भनेदेखि वार्ता गर्न भारत यदि इच्छुक हो भनेदेखि यो विषयमा हाम्रो यही कालापानी, लिपुलेख, लिम्पुआधुराको विषयमा यदि तयार हो भनेदेखि भारतलाई पनि यो नेपालको भूमि हो भन्ने कुरामा चाहिँ मोटामोटी ऊ पनि कन्भिन्स छ, किनभनेदेखि देहरादुनको विषयमा त हामी वार्ता गर्छौँ भनेर त भारतले भन्दैन.
0: भन्दैन, त्यो त भन्ने कुरै भएन. एक अर्को कुरा के भन्दाखेरि हामीले त सिधै भनेका छौँ, के भन्ने भन्दाखेरि काली नदी चाहिने देखि चाहिने पश्चिमको भाग चाहिने भारतको हो, यताको भाग हाम्रो हो भन्ने सुगौली सन्धि, पूर्वको भाग हाम्रो भन्ने सुगौली सन्धिको व्याख्या रहेको छ. त्यसकाल त्यही व्याख्या अनुसार जानु पर्यो. जहाँसम्म काली नदीको मुहानको कुरा कहिले काहीँ उनीहरूले ल्याउँछन् औपचारिक अनौपचारिक रूपमा, अनौपचारिकै रूपमा ल्याउँछन्, तर अहिले चाहिने त्यो सानो सानो खोर्चोलाई नदी भनेर भएन. त्यसै बेला के थियो, जस बेला सुगौली सन्धि भयो त्यसै बेला नदीको स्थिति के थियो भन्ने चाहिने नक्साहरूले बताउँछन्, त्यसैबाट अगाडि बढ्ने हो. हाम्रो अडान त प्रष्ट छ, तत्पश्चात चाहिने हामीले चाहिने त्यसलाई उपभोक्ता गर्दै आएका थियौँ. 2018 सालसम्म पनि हामीले उपयोग गरेका उपभोग गरेका चाहिने प्रमाण छन्। तसर्थ के छ भने भन्दाखेरि यो समस्या चाहिँ भारत र चिनका बिच युद्धको स्थितिको अगाडि अथवा चाहिने त्यसैको वरिपरिको समस्या हो. हामीलाई चाहिने जो सैनिक पोस्ट थिए बोर्डरहरूमा सबैवटा जाँदाखेरि यो चाहिने किन बाँकी राख्यो, यसलाई चाहिने पठाउन सक्नुपर्ने थियो, पठाइएन. त्यसै बेला हामीले आपत्ति गर्नुपर्ने थियो, आपत्ति गरिएको रेकर्ड चाहिँ छैन, तर त्यस बेला आपत्ति गरिएन भन्दैमा त्यसलाई स्वीकार गरिएको रेकर्ड पनि छैन नि. तसर्थ हामीले ए होइन, हामीले चाहिँ 62 सालदेखि नै यहाँ बसिया छौँ अहिले तिमीहरूले भनेर हुन्छ भन्ने उनीहरूको जो एटिच्युड हो त्यो पनि चाहिने गलत छ. किन भन्दाखेरि त्यस बेला यो अथवा त्यो कारणले हामीले भन्न सकेनौँ भन्दैमा त्यसलाई स्वीकार गरेको भन्ने ठान्न पनि त भएन नि.
1: अब

0: हाम्रो हाम्रो भूभाग त हाम्रै भूभाग हो, हाम्रो प्रमाण पनि छ। उनीहरूको प्रमाण छ भने बाख्राकोटीपुरमा बसेर टुङ्गो लगाए भइहाल्यो
1: जी। यहीँनिर अब उहाँले यही बेलामा यही अस्तिको प्रश्नोत्तरमा इङ्ल्यान्ड सरकारसँग पनि कुरा भएको छ, सायद उहाँले बेलायत भन्न खोज्नु भएको होला, त्यो कुरा भारतले ठाडै अस्वीकार गर्यो, के फरक पर्छ यसले?
0: पहिलो कुरा त के भन्दा फेरि काला पानी लिम्पिया धुराको चाहिने विवादलाई चाहिने अन्य विवादसँग चाहिने जोडेर चाहिने यसलाई पर पन्छाउन चाहिने भएन। एक अर्को कुरा मैले तपाईँलाई भनिसकेँ, यो चाहिने भारत स्वतन्त्र हुँदाखेरि ब्रिटिसले छोडेर जाँदाखेरि उत्पन्न भएको विवाद त होइन नि, यो त चाहिने विवाद कहिलेदेखिको हो भन्नुहुन्छ भन्दा फेरि 1962 61 होला 63 होला कहिले 62 उनीहरूले चाहिने कब्जामा नियन्त्रण सैनिक नियन्त्रण राखेको विवाद हो। त्यसैले दुई देशका बिचको विवादमा बेलायतलाई चाहिने हामीले तान्दा फेरि बेलायत आउन नमान्दासम्म फेरि बेलायत आउने कुरामा चाहिने भारत चाहिने सहमत हुँदैन, त्यो हुँदासम्म त द्विपक्षीय वार्तै नहुने भए। जब हामी दुईटा देश भेटिरहेछौँ, कैयौँ पटक भेटघाट हुन्छ, कुराकानी हुन्छ भने यो एजेन्डामा पनि कुरा गरौँ भन्ने नै हाम्रो चाहिने भनाइ हो। अरू एजेन्डामा त हामीले कुरा गरिरहेछौँ, व्यापारमा कुरा गरिरहेछौँ, जलस्रोतमा कुरा गरिरहेछौँ, पर्यटनमा कुरा गरिरहेछौँ, लगानीमा कुरा गरिरहेछौँ, इन्फ्रास्ट्रक्चरमा कुरा गरिरहेको छौँ, अन्य विभिन्न प्रावधानमा कुरा गरिराखेका छौँ, विभिन्न विषयमा त हाम्रा कुराकानी भइराखेका छन्। अझ चाहिने स्वास्थ्यमा चाहिने महामारी फैलिँदाखेरिका समस्याबारेमा कुराकानी गरिरहेको छौँ, प्राकृतिक प्रकोप हुँदाखेरि सहयोगका विषयमा कुरा गरिरहेको, हामीले त व्यापक क्षेत्रमा कुराकानी गरिराखेका छौँ त हामीले। अनि यो विषयमा कुराकानी किन नहुने, कुराकानी नै नहुने, हाम्रा बिचमा चाहिने एकदम चाहिँ कट्टर अमैत्रीपूर्ण व्यवहार हुने भन्ने स्थिति त छैन नि।
1: यसलाई यसलाई यसलाई बेला यो मामलामा बेलायतलाई पनि ल्याउन खोज्नु चाहिँ कस्तो हो भनेर जान्न खोजेको थिएँ मैले,
0: यो चाहिँ गलत हो, यो मामलामा बेलायतलाई तान्नु अहिले आवश्यक छैन।
1: अर्को कुरा, प्रधानमन्त्रीको यो अभिव्यक्तिले भारतले मिचेको भूमि ल्याउन सकिँदैन अब भन्न खोजेको अर्थ लाग्छ कि लाग्दैन आचार्यजी?
0: त्यतातिर नजाउँ, यो त्रुटि भनाइ नै चाहिने त्रुटिपूर्ण छ, यो भनाइ सच्याउनुपर्छ अनि यसलाई नेपालको भनाइ सरह राखिराख्न उपयुक्त हुँदैन, किनभने संसद तयार छैन, पार्टी तयार छैन, विरोध भइरहेछ, स्वयं चाहिने सरकारले यस विषयमा होइन अनि नेपालले भारतले चाहिने जग्गा मिच्याएको छ भन्ने कुरा होइन भन्ने कुरा स्वयं सरकारले भनिसक्यो, परराष्ट्र मन्त्रालयको वक्तव्यबाट पनि त चाहिने विज्ञप्तिबाट पनि त त्यही देखिन्छ नि, प्रधानमन्त्रीले यसो भन्नुभएको होइन भनेर त्यसलाई चाहिँ ढाकचोक गर्न खोज्नुको मतलब नै के हो भन्ने भन्दाखेरि प्रधानमन्त्रीको भनाइसँग सरकारको भनाइ मेल खाँदैन, यो सरकारी भनाइ होइन भन्ने देखिराखेको स्थितिमा हामीले यो भनाइलाई नै चाहिँ फिर्ता गर्ने बाटोमा जानुपर्छ र यसले चाहिने ए हाम्रो स्थिति कमजोर पार्यो अब ल्याउन सकिँदैन यो भन्नेतिर चाहिने जान हुँदैन, कमजोर त क्षति त पुर्याइसक्यो, व्यक्ति क्षति पुर्याउनु त्यो क्षति पुर्याइसक्यो, अब बढी क्षति नपुर्याओस् भन्नेतिर हामीले कोसिस गर्नु पर्यो।
1: अर्को कुरा, प्रधानमन्त्रीको यो अभिव्यक्तिले त भारतसँग वार्ताको ढोका खोल्यो भनेर भन्नुभयो फेरि अर्थमन्त्रीले, त्यही हो कुरा?
0: यो हास्यास्पद कुरा हो, होइन कहीँ चाहिने हामीले तिम्रो जमिन कब्जा गरेका छौँ भनेर हास्यास्पदलाई व्यक्ति लिने अनि वार्ता खोल्यो भनेर भन्ने, त्यो त्यो जमिन हामीले चाहिने मिच्या छौँ अतिक्रमण गरेका छौँ भनेपछि चाहिने कहाँ छ हाम्रो सैनिक छ नेपाली सैनिक कहाँ बच्या छ अनि माग्यो भने हामीले कहाँ दिने?
1: प्रधानमन्त्रीले संसदमा आफै आएर अब प्रष्टीकरण जवाफ दिने, माफी माग्ने, रेकर्डबाट हटाउने, यो कुरा सबै प्रतिपक्षले माग गरिराखेका छन्, त्यति गरेपछि उहाँले बोलेका कुरा सुन्नेमा जान्छ आचार्यजी? यत्रो बहस भइसक्यो,
0: बोलेका कुरा त सुन्नेमा त जाँदैन, बोलेको कुरा बोलिसक्यो, ए यति त्यसबाट यस्तो बोलेको छु भन्ने कुरा भइहाल्यो, तर त्यो नेपालको अडान होइन है, अनि त्यो त्रुटि हो, बोल्यो त बोल्यो, तर के भने त्यसलाई फिर्ता लियो भने मेरो बोलेको गल्ती भयो भनेर भन्यो भनेपछि त्यसले पार्ने प्रभाव चाहिने कम हुन जान्छ, अनि त्यसको चाहिने परिणाम चाहिँ जो नराम्रो हुने थियो त्यो नराम्रो हुने परिणाम कम हुन जान्छ।
1: मानौ प्रधानमन्त्री बालेन्द्र शाह रोस्ट्रममा अस्ति जहाँ उभिनु भएको थियो त्यहीँ आएर मैले बोल्न नजानेकै हो, मैले ढङ्ग नपुर्याएकै हो, बोलीमा जिब्रो चिप्लेकै हो, गल्ती भएकै हो भनेर यदि उहाँले माफी माग्नु भयो भनेदेखि त्यसपछि उहाँको प्रधानमन्त्रीको हैसियत के हुन्छ?
0: हेर्नुहोस् तपाईँले जसरी भन्नुहुन्छ त्यसरी उहाँले जुनसुकै भाषामा भन्नुहोस् अनि त्यो त्यो चाहिने भनाइ चाहिँ नेपालले भारतको जग्गा मेचेको छ भन्ने भनाइको चाहिने खण्डन उहाँले आफैले गर्नुपर्छ, जुनसुकै भाषामा चाहिने भन्नुहोस्, त्यसलाई फिर्ता चाहिने कुन कुन भाषामा फिर्ता गर्नुहुन्छ उहाँले चाहिने आफूले रोज्ने कुरा हो, उहाँको आफ्नो विनम्रताको स्तर देखाउने कुरा। र उहाँ चाहिने प्रधानमन्त्री हुनुहुन्छ र उहाँसँग अहिले नै 5 वर्ष छ, तत्पश्चात उहाँ भर्खर चाहिँ 36-37 कति वर्षको अनुभव लामो जीवन छ, स्वस्थ रहनुहोस्, एक दुईवटा त्रुटि गर्दैन चाहिने उहाँको पद नै धरापमा पर्ने, तत्पश्चात उहाँको राजनीतिक भविष्य नै धरापमा पर्ने भन्ने म देख्दैन। त्रुटि सच्याउँदै जाने हो भने धरापमा पर्दैन, त्रुटिमाथि त्रुटि गर्दै जाने हो भने धरापमा पर्न सक्छ।
1: अब अन्तमा आचार्यजी, कतिपयले उहाँलाई पूर्व राजा ज्ञानेन्द्रकै शैली व्यवहार रणनीति मन पराउँदैछन्, सिको गर्दैछन्, मुलुकलाई त्यतातिर पो लाँदैछन् सम्म भनेर भनेका छन्। म त्यस्तै लाग्छ, मैले यो किन जोडिराखेको छु भने यहाँ सायद महेन्द्रको कार्यकालको भुक्तभोगी पनि हुनुहुन्छ।
0: ठिक छ, मैले चाहिँ सबै राजालाई देखेको छु, म त राणा शासनको बेला जन्मेको मान्छे हुँ, अनि 7 सालको क्रान्ति हुँदाखेरि 8 वर्षको थिएँ, त्यसर्थ चाहिँ के भन्दाखेरि यो अहिलेको हाम्रो प्रधानमन्त्रीको आफ्नो शैली चाहिँ अलिकति प्रजातान्त्रिक शैलीसित मिल्दोजुल्दो छैन। मैले यसलाई चाहिँ नायकवाद, ये मनै सर्वे सम्भव मनै सर्वे गर्छु भन्ने एक व्यक्तिले गरेर केही हुँदैन, एक व्यक्तिमा अठोट हुनसक्छ, आँट हुनसक्छ, गरौँ भन्ने चाहिँ एउटा चाहिने होटुटी हुनसक्छ, तर सम्पूर्ण पद्धतिलाई सँगै लिएर जानुपर्छ, हतारिएर मात्र हुँदैन नि, विधि प्रक्रिया पुर्याएर चाहिने गर्नुपर्छ, प्रजातान्त्रिक पद्धति भने चाहिने सबैलाई सँगै लिएर बहस गरेर सम्वाद, उहाँले त चाहिँ देशवासीसँग सम्वादै गर्नुहुन्न, तपाईँले महेन्द्रका कुरा गर्नुहुन्छ, वीरेन्द्रका कुरा गर्नुहुन्छ, ल उनी त सम्वाद त गर्थे बोल्थ्यो त होइन, त्यसैले यी शैलीका कुरामा पनि के भन्नु भन्दा पनि राजाको शैलीको चाहिने अनुसरण गरेर त प्रजातान्त्रिक नेता प्रधानमन्त्री हुने चाहिने स्थितिलाई बलियो पार्न सकिँदैन नि त।
1: लक्षण चाहिँ के हो भन्न खोजेको थिएँ मैले।
0: हजुर हजुर,
1: हुन्छ हुन्छ आचार्यजी, यहाँलाई समयको लागि धेरै धेरै धन्यवाद, आभारी छु म।
0: धन्यवाद छ तपाईँलाई पनि, तपाईँका श्रोता सबैलाई मेरो नमस्कार र धन्यवाद।
1: हस्, यिनै कुराकानीसँगै आजका लागि कार्यक्रमको समय पनि सकिएको छ। उहाँ हुनुहुन्थ्यो कूटनीतिज्ञ निलम्बर आचार्य, समयका लागि अतिथि निलम्बर आचार्यसँगै सुनेर साथ दिनुभयो, तपाईँप्रति पनि आभार, मलाई पनि बिदा दिनुहोस्, नमस्कार।
2: हजुर, दुबईलाई धन्यवाद भन्दै म संचालक विनोद खड्का पनि आजको बसाइबाट बिदाको अनुमति चाहन्छु। तपाईँलाई जहाँ जहाँ हुनुहुन्छ बिएफएस गोर्खा रेडियो सुन्दै गर्नुहोला र भोलि सप्ताहन्त यहाँको रमाइलो रहोस् सप्ताहन्त भन्दै मलाई बिदा दिनुहोस्, बाबाई, नमस्ते।

0: सरकार निर्मम बन्न परे पनि बन्ने बताउनु भएको छ। आज राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री वागले
1: अहिले मध्यम वर्गको एक्सपेन्सन मिडल क्लासको सेक्युरिटीमा अलि बढी हामीले इम्फोसाइज गरेकै हो। गरिबको नाममा धेरै गीत गाइने तर गरिबलाई साँच्चीकै त्यो नगद हस्तान्तरण भन्दा अन्य कुराहरूमा ध्यान नदिएको विगत 30 वर्षको अनुभवलाई पनि हामीले चेक्न खोजेका। गरिबहरूलाई क्यास बाँड्दैन गरिबीबाट माथि आउने होइन, गरिबीहरूलाई गरिबी उन्मूलन गर्नको लागि र उनीहरूलाई पनि मिडल क्लासमा ल्याउनको लागि डिसेन्ट जब्स चाहिन्छ। डिसेन्ट जब्सको लागि प्राइभेट सेक्टर चलाएमा नभइकन यो सम्भव छैन भनेर एउटा दह्रो सैद्धान्तिक जगमा चाहिँ हामीले यो मुलुकको अर्थ राजनीतिक कोषलाई नै फेर्न खोजेका हौँ। त्यसैले धेरैलाई यो अन्यल पनि भएको छ। अलि वाम पृष्ठभूमिका साथीहरूलाई चाहिँ यो गीत चाहिँ गरिबको गाउने र काम चाहिँ क्रोनी क्यापिटलिस्टको गर्ने जुन विकृत राजनीतिक मोडलले गाँजेको थियो त्यसलाई हामीले चकनाचुर पार्न खोजेकै हो।
0: उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सरकारले ल्याएको बजेटले गरिब वर्गलाई समेट्न नसकेको दावी गर्नुभएको छ। पार्टीको पहिलो युवा भेला तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष घिसिङ
2: आज सरकारले त्यसको ठिक विपरीत जुन विद्युतमा ब्याट लगाउने र इलेक्ट्रिकल गाडीहरूमा जुन किसिमको असमान किसिमको चाहिँ इलेक्ट्रिकल गाडीहरूमा कस्टम ड्युटीदेखि लिएर विभिन्न ट्याक्स लगाएको छ त्यसले विद्युतीय गाडीको प्रमोसन हुन सक्दैन। जुन हिसाबले मध्यम वर्ग र माथिल्लो मध्यम वर्गको लागि मात्रै यसले बेनिफिट गर्ने र तलको वर्गलाई गरिब जनताहरूलाई र निम्न मध्यम वर्गको लागि यो बजेटले कुनै चाहिँ सम्बोधन गरेको देखिँदैन।
0: परराष्ट्र मन्त्री शिशिर खनालले भारतको औपचारिक भ्रमणका क्रममा देशको प्राथमिकता विषयमा संवाद हुने बताउनु भएको छ। आज भारत प्रस्थान गर्ने क्रममा विमानस्थलमा संचारकर्मीसँग कुरा गर्दै मन्त्री खनाल
3: लामो समयपछि उच्च स्तरीय औपचारिक द्विपक्षीय भ्रमण हुँदैछ। मूल रूपमा नयाँ सरकार बनिसकेपछि हाम्रा प्राथमिकताका विषयहरूमा हामी संवाद
4: गर्छौँ।
3: स्पेसिफिक म अहिले बोलिनँ, हाम्रो पक्कै पनि हाम्रा प्राथमिकताका अब सबै विषयहरूमा हामी संवाद गर्छौँ। सबै नयाँ सरकार आएको छ र त्यसमा अहिले उठेका सबै खाले विषयहरूमा हामी संवाद गर्छौँ।
0: कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले देशमा ठूलो विद्रोहपछि निर्धारित 6 महिनाभित्र शान्तिपूर्ण चुनाव सम्पन्न हुनु चान्चुनी उपलब्धि नभएको बताउनु भएको छ। आज काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै भण्डारी
5: नेपालको राजनीति एवं निर्वाचन इतिहासमा गत वर्ष फाल्गुन 21 गते सम्पन्न निर्वाचन विशेष रूपमा अङ्कित हुने अवस्था बनेको छ। विद्रोहपछि निर्धारित 6 महिनाभित्र शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न हुन सक्नु चान्चुनी उपलब्धि होइन। नेपालको यो निर्वाचनलाई विश्वभरबाट सूक्ष्म ढङ्गले अध्ययन विश्लेषण गरेर नियालिरहेको र विद्रोहपछि 6 महिनाभित्र निर्वाचन सम्पन्न हुँदो रहेछ है भनेर विश्वस्त भएको अवस्था र स्थिति पनि हो। आयोगले उपलब्ध स्रोत साधनको अधिकतम उपयोग गर्दै निर्वाचनलाई मितव्ययी प्रभावकारी व्यवस्थित रूपमा सञ्चालन गर्न सफल भएको छ।
0: काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय प्रमुखको जिम्मेवारी एसएसपी सुरेश काफलेलाई दिइएको छ। केही दिन अघि निस्किएको एसएसपीको सरुवामा शान्तिराज कोइरालालाई प्रमुखको जिम्मेवारी दिएको थियो। प्रधानमन्त्री तथा गृहमन्त्री बालिन शाह स्तरीय निर्णयले कोइरालालाई कार्यालयमा पठाउने निर्णय गरेकोमा विवाद उत्पन्न भएपछि काफलेलाई जिम्मेवारी दिएको हो। कोइरालाले यसअघि नेपाल प्रहरी प्रदेश कार्यालय जनकपुरमा प्रमुखको जिम्मेवारी सम्हाल्दै आउनुभएको थियो। प्रहरीमा इन्चार्जबाट पुनः इन्चार्ज दिने व्यवस्था नभए पनि कोइरालाको हकमा इन्चार्ज मार्फत फेरि इन्चार्ज नै सरुवा भएपछि विवाद भएपछि विशेष ब्युरोका काफलेलाई जिम्मेवारी दिइएको हो। कोइरालालाई भने प्रधान कार्यालय अन्तर्गतको विशेष ब्युरोमा पठाइएको छ। सरकारले मेरुकिता मोबाइल एप सार्वजनिक गरेको छ। भूमि व्यवस्था सहकारी संघीय मामला तथा सामान्य प्रशासन मन्त्रालयको नापी विभागले एप सार्वजनिक गरेको हो। विभागका अनुसार एप एण्ड्रोइड र आईओएस दुवै प्लेटफर्ममा उपलब्ध छ भने प्ले स्टोर र प्लेस एप स्टोरबाट डाउनलोड गर्न सकिने व्यवस्था मिलाइएको छ। एप मार्फत नक्सा प्रिन्ट फिल्ड बुक उतार प्लट रजिस्ट्रार उतार र फिल्ड रेखाङ्कनका लागि अनलाइन आवेदन दिन सकिनेछ। आवेदन दर्तापछि प्रणालीबाट ओटीपी उपलब्ध हुने र सेवाग्राहीले मोबाइल नम्बर तथा ओटीपी प्रयोग गरेर आफ्नो आवेदनको अवस्था नियमित रूपमा हेर्न सक्नेछन्। फिल्ड रेखाङ्कन सेवाका लागि आवश्यक राजस्व अनलाइनबाटै भुक्तानी गर्न सकिने विभागले जनाएको छ। एप मार्फत सम्बन्धित नापी कार्यालयका कार्यालय प्रमुख तथा सूचना अधिकारीको सम्पर्क नम्बर समेत प्राप्त गर्न सकिने व्यवस्था गरिएको छ। मेरो किता सेवा मोबाइल एपसँगै वेब संस्करणमा पनि उपलब्ध छ। नमस्कार।
4: यो BFBS कुल खान रेडियो हो।

हजुर नमस्कार, बीएबीएस गोर्खा रेडियो अर्थात् घरदेशदेखि परदेशसम्मको रेडियो, सबैको रेडियो, सधैँको रेडियो अनि रेडियो सुन्ने तपाईँ आदरणीय श्रोताहरूको रेडियो बीएबीएस गोर्खा रेडियोको यो प्रस्तुति कार्यक्रम स्वर्णिम सङ्गमको प्रतीक्षामा बस्नु हुने तपाईँ सम्पूर्ण ब्रिगेड अफ गोर्खाजका आदरणीय श्रोता लगायत यति बेला प्रविधिका विभिन्न माध्यमबाट संसारभरि छरेर यो क्षणामीलाई सुनिराख्नु नै सम्पूर्ण सम्पूर्ण आदरणीय श्रोता अनि काठमाडौँ उपत्यकाभित्र एफएम 105.7 मेगाहर्ज र सुनसरी धरान क्षेत्रमा एफएम 107.5 मेगाहर्जमा यति बेला बीएबीएस गोर्खा रेडियो सुनेर बस्नुहुने तमाम आदरणीय श्रोता लगायत यता हाम्रा पोखरेली श्रोताहरूले पनि हामीलाई रेडियो तरङ्ग अर्थात् एफएम 87.7 मेगाहर्ज ट्युन गरेर श्रवण गर्न सक्नुहुनेछ र पोखरेली श्रोताहरूलाई पनि कार्यक्रम स्वर्णिम सङ्गमको व्यवसायमा म तुलसीको हार्दिक नमन।

तादर चलाएर कार्यक्रम स्वर्णिम संगमको बसाएको उछान मैले खेमराज गुरुङको स्वर शब्द संगीत र एउटा गीतबाट गरिसकेको छु। धेरै पछि पूर्व घुम्न गएको यो गीतबाट आज मैले कार्यक्रम स्वर्णिम संगमको ढोका उघारिसकेको छु। अवलाङ श्रोताहरू, आजको तिथिमिति कुरा गर्नुपर्दा आज मिति विक्रम सम्बत 2083 साल जेठ 22 गते पञ्चमी तिथि शुक्रबार, नेपाल सम्बत 1146 तदनुसार आज भने जुन महिनाको 5 तारिक सन् 2026 र शुक्रबार भने साल। श्रोताहरू, सप्ताहन्त अर्थात विकेन्डको तयारीमा जुट्ने दिन हो र कामना गर्छु यो सप्ताहन्त यहाँहरूको सुखद र रमाइलो साथ बित्नेछ भन्ने। र यता नेपालमा आज मौसमको पनि कुरा गरौँ हालौँ। मौसम सामान्य रूपमा राम्रै रहे तापनि कतै कतै वर्षा आउन सक्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। र आज नेपालमा सूर्योदय 5:07 जाँदा भएको थियो भने सूर्यास्त चाहिँ भरे साँझ 6:56 जाँदा हुँदैछ। र श्रोताहरू, आज विश्व वातावरण दिवस समेत परेको छ। हाम्रो भविष्य हाम्रो जलवायु सबै प्रकृतिबाट प्रेरित छ भन्ने नाराको साथ विश्वभरि यो दिवस मनाइँदैछ र वातावरण जोगाउँ हामी रमाऊ भन्दै विश्व वातावरण दिवसको पनि हार्दिक शुभकामना दिन चाहन्छु। र आज मैले विश्व वातावरण दिवस परेको हुनाले अलिकति प्रकृतिकै वर्णन गरेको गीतबाट कार्यक्रम उठान गरिसकेको छु। धेरै पछि पूर्व घुम्न गएको पूर्वका रमणीय ठाउँहरूको वर्णन गरेको गीतबाट कार्यक्रम स्वर्णिम संगमको व्यवसायको उठान गरिसकेको छु।

हवालाको सुधारो आजको बसाइको बारेमा कुराकानी गर्नुपर्दा आज भने मैले हिजो एउटा गीत राखेर यहाँलाई जानकारी गराइसकेको छु। आज हाम्रो साथमा नेपाली लोक सङ्गीतको क्षेत्रमा एउटा नाम बनाइसकेका चर्चित लोकगायक मिलन लामालाई अतिथिको रूपमा निम्त्याएको छु भनेर आज हाम्रो साथमा हुनुहुन्छ चर्चित लोकगायक मिलन लामा। र साथमा केहीसिनपछि गायिका गीता तामाङ पनि आउँदैन छ, उहाँ आइसकेपछि हामी कार्यक्रममा स्वागत गर्नेछौँ। र 50 को दशकबाट सङ्गीत कर्ममा क्रियाशील रहेका गायक मिलन लामाको जन्म चाहिँ चितवन रत्नगरमा भएको, उहाँको स्थायी ठेगाना चितवन रत्नगर हो भने यति बेला भने चाहिँ उहाँ त्यतै बसेर पनि मफस्वलमै बसेर पनि काम गर्न सकिन्छ है भन्ने एउटा उदाहरण भन्नुभएको छ। देश विदेशको कार्यक्रममा पनि व्यस्त अनि गीत रेकर्डिङ कार्यमा पनि निरन्तर लागिरहेका व्यक्तित्व हुनुहुन्छ गायक मिलन लामा। र गीत रेकर्ड गर्नकै लागि र म्युजिक भिडियो तयार पार्नकै लागि चितवनबाट उहाँ काठमाडौँ आएको यही मौकामा मैले उहाँलाई निम्त्याएको छु। र कृष्ण भीरमा जाम उहाँको पहिलो एल्बम रहेको थियो भने त्यस यता उहाँका थुप्रै चर्चित गीतहरू रहेका छन्, माझी दाई, पोखरा, फेवाताल, हङकङ आइडी यी र यस्ता दर्जनौ उहाँका लोकप्रिय गीतहरू रहेका छन्। र आज हामी मिलन लामासित कुराकानी गर्नेछौँ र गायिका गीता तामाङजी उहाँ आइसके पश्चात भने एउटा दुईटा दोहोरीको टुक्का पनि जानेछ। आज शुक्रबार हो, श्रोता, रमाइलो शुक्रबार। पक्कै पनि हाम्रो एनपी पालिसीजी उता नर्थ क्यारोलिनाबाट कार्यक्रम सुन्दै हुन्छन्, उतैबाट पनि उहाँले एक दुई टुक्का त लेखेर पठाइ नै हाल्नुहुन्छ। र यहाँ बोस्टनबाट चाहिँ रघु भट्टराईजीले लेखि पनि सक्नु भएको छ, आज त तुलसीजी त्यति बोल्नु पाउनु हुना हलाई मिलनजीको अद्भुत र लाइभ गीतले गर्दा बरु समय थप गर्नुपर्ने स्थिति आउला भन्नुभएको छ। अब रेडियोको समय थप्न चाहिँ गाह्रो हुन्छ, खैरजी होस्, हामी मिलनजीसित कुराकानी गर्नेछौँ। र केहीसिनपछि गीताजी आउनु हुन्छ होला, गीताजी आइसके पश्चात रमाइलो दोरी पनि चल्नेछ। अहिलेलाई भने चाहिँ म एउटा गीत राख्न चाहन्छु उहाँको चर्चित गीत माझी दाई पोखरा फेवातालमा। यो गीतमा उहाँलाई साथ दिएकी छिन् गायिका बिमा कुमारी दुराले, मिलन लामा र बिमा कुमारी दुराको स्वरमा रहेको यो गीत यहाँहरू माझमा। र त्यस पश्चात पनि म उहाँलाई स्वागत गर्नेछु।

0: साइबर सुरक्षा तथा दिगो प्राविधिक क्षेत्रमा काम गर्नको लागि पक्कै पनि निश्चित कौशल एवं दक्षताको आवश्यकता पर्दछ। के तपाईँमा यस्तो कौशल अनि दक्षता छ? टेकभेजमा हामी सधैँ प्राविधिक कौशल भएका भेटरनहरूको खोजीमा हुन्छौँ। टेकभेजको लक्ष्य भेटरन तथा सेवानिवृत्तहरूलाई दिगो प्राविधिक तथा साइबर सुरक्षाको क्षेत्रमा भविष्य निर्माणको लागि सहयोग पुर्याउनु हो। हामी तपाईँलाई यो क्षेत्रमा प्रवेश गर्न आवश्यक प्रशिक्षण सामग्री उपलब्ध गराउन मद्दत गर्नेछौँ अनि सम्बन्धित व्यक्तिहरूसँग सहकार्य गर्न, आफ्नो दुःख सुख बाँड्न तथा आफ्नो करियर विकासका लागि चाहिने सहयोग जुटाउन पनि मद्दत गर्नेछौँ। हाम्रो सेवा भेटरन्स, रेजर्भिस्ट तथा फौजी सेवाबाट अवकाश लिनेहरूका लागि पूर्ण रूपमा निशुल्क छ। प्राविधिक क्षेत्रमा करियर बनाउन आजै आफ्नो प्रथम कदम चालिहाल्नुहोस्। हेर्नुहोस् techvets.com।
1: हजुर, आदरणीय श्रोता, बिएबिएस गोर्खा रेडीको यो प्रस्तुति कार्यक्रम षड्यम सङ्गममा फेरि पनि सम्पूर्ण आदरणीय श्रोतालाई कार्यक्रममा स्वागत गर्न चाहन्छु। र आज हाम्रो साथमा हुनुहुन्छ चर्चित लोक गायक मिलन लामा। र नेपाली गीत सङ्गीतको क्षेत्रमा 50 दशकबाट उहाँको सक्रियता देखिन्छ र निरन्तर कर्म गरिरहेका चर्चित गायक मिलन लामासित हामी व्यवसायमा कुराकानी गर्नेछौँ। देश विदेशका असङ्ख्य प्रोग्राममा सहभागिता जनाएर गायनको अलावा समाजसेवामा पनि उत्तिकै क्रियाशील हुनुहुन्छ उहाँ। कुनै पनि देशमा उहाँको साङ्गीतिक प्रस्तुति रहँदाखेरि विशेष गरी उहाँकै क्षेत्र चितवन जिल्ला र आसपासको क्षेत्रमा अलिकति दुःख पाएका, अलिकति कमजोर वर्गलाई पनि यो समाजमा स्थापित गर्नुपर्छ भन्ने उद्देश्यले उहाँहरूको लागि पनि आर्थिक सहयोग जुटाउँदै आइरहेका एकजना गायक मात्र नभएर एकजना एकदम कमल हृदयका धनी पनि हुनुहुन्छ मिलन लामा। हाम्रो साथमा हुनुहुन्छ, उहाँलाई भने म कार्यक्रममा स्वागत गरिहाल्छु। मिलनजी, स्वागत छ कार्यक्रममा।
2: ल है, धेरै पछि आउनुभयो, धन्यवाद छ है तुलसीजी।
1: अनि के छ काठमाडौँको बसाइ? पक्कै पनि चितवनको गर्मी छल्न त पक्कै आउनु भएको होइन होला, कर्मै गर्नु आएको। नयाँ गीत गर्दैछु भन्दै हुनुहुन्थ्यो, रेकर्डिङ भइसक्यो, भिडियो पनि हिजो सुटिङको
2: भइरहेछ। अहिले चाहिँ मैले लगभग एक सो टाइम म्यानेज गरेर एक मिनट पनि मैले खेर फालेको छैन, कहिले रेकर्डिङ गर्ने, कहिले लाइभ दोहोरी, अझ लाइभ दोहोरी गाउन भ्याएको छैन, भोलि गाउँछु। अब यही छ, अब चितवनको गर्मी छल्न त कहाँ पाइयो र त्यो छल
1: मानी परिसक्यो
2: परिसक्यो। अरूले अरूलाई गर्मी भए पनि मैले गर्मी भन्नु मिल्दै मिल्दैन, त्यहीँ बसिरहेको छु होइन। त्यसैको मायाले चाहिँ म अलि धेरै न्यानो छ चितवन त्यही भन्ने हो,
1: त्यति मात्रै हो।
2: हजुर,
1: भनेपछि एउटा कुरा चाहिँ के भने, यो क्षेत्रमा कर्म गरिरहेको र राम्रो सृजनाहरू ल्याइरहने कलाकारहरूले काठमाडौँ बस्नुपर्छ भन्ने एउटा त्यो जुन मान्यता छ नि, त्यसलाई चाहिँ तपाईँले ब्रेक गर्नुभएको छ। चितवनमै बसेर पनि कहिले अमेरिका, कहिले युरोप, कहिले युके, विभिन्न देशहरूमा पुगिरहेको र रेकर्डिङमा पनि तपाईँ उत्तिकै व्यस्त हुनुहुन्छ भनेपछि श्रोता दर्शकको चाहिँ मन छाम्न सक्नु पर्यो, उहाँहरूको मन जित्न सक्नु पर्यो। त्यति भएपछि यो अहिले त अब पृथ्वी सागरै भइसक्यो, एउटा मोबाइलमै पृथ्वी आँटिसकेको छ होइन, जहाँ बसे पनि काम चाहिँ पाइन्छ होइन।
2: अब यस्तो रगत अब हाम्रो शरीरको हातको औँला पनि भेटिन्छ, खुट्टाको औँला पनि भेटिन्छ, जहाँ पनि भेटिन्छ, तर पम्प चाहिँ मुटुले गर्ने रहेछ। काठमाडौँ बसे जस्तो चाहिँ नहुने रहेछ, मैले ठुलो कुरो गरेर पनि भएन होइन। तर मलाई क्या खै गाउँमै त्यहीँ जन्मियो, अब मेरो बाउ जन्मदिने बाबामा पनि त्यहीँबाट स्वर्ग जानुभयो, अब त्यसले गर्दा माया छ क्या, विचित्रै छ। अनि अब अहिले अब विदेशको कार्यक्रम, अब नेपालको कार्यक्रमहरू त अब हामी एक खाले पुरानो पुस्ता भइसक्यौँ भनौँ न होइन, मान्छेले जे कुरा नयाँ खोज्छ नि त, रोग त विभिन्न भेरिएन्टको आउँछ, नयाँ नयाँ होइन, मोबाइल पनि नयाँ नयाँ किसिमको आउँछ, त्यो गीत सङ्गीतमा पनि नयाँ कुराहरू खोजिन्छ नै, हिजोकै देखियो यो होइन। तर विदेशको कार्यक्रमहरूलाई चाहिँ काठमाडौँ बसिरहनु पर्दैन, त्यो चाहिँ अब अहिले सामाजिक सञ्जालले गर्दा त्यहीँबाट साथीभाइ चिनाजाना छ, अनि म असाध्यै खोजिने कलाकार पनि त होइन नि, त्यसले गर्दा आफूले आफूलाई पनि चिन्नु पर्यो नि। फर्स्ट चोइस त हामी होइन, फर्स्ट, सेकेन्ड, थर्ड, फोर्थ, हामी त 10 पछि मात्रै हो क्या, ए छ नि है मिलन लामा सास फेर्दैछ, बाँच्दैछ त।
1: नेपालीमा एउटा उखान छ नि, बाघ बुढो र स्याल तन्नेरी मिल्दैन भन्ने जस्तै होइन, कहिले काहीँ त अब त्यो बुढो बाघको खोजी त भइहाल्छ।
2: त्यो पनि अब म बाघै पनि कहिले होइन हो, त्यो सानसानो पाटे बिरालो चाहिँ भयो होला होइन, म सुपर हिट पनि कहिले होइन।
1: तपाईँको गीतहरू त साँच्चै भन्ने हो, अहिले पो यो विभिन्न सामाजिक सञ्जालहरूले गर्दाखेरि केही गीतहरू त्यो सुपर हिट भनेर हामी त्यो भनौँ के क्लब भन्छ नि, त्यहाँ पुगेको गीतहरू भन्छन् करोड क्लब र के क्लब भन्छन्, तर तपाईँको गीतहरू अहिले पनि त माझिदै पोखरा फेवाताल होइन हङकङ आदि यी गीतहरू त एक किसिमले भन्ने हो भने त जीवन्त गीत हो नि, जतिखेर सुन्दा पनि मिठो सुनिने गीतहरू हो नि, श्रोता दर्शकको मन मस्तिष्कमा बसेको गीत हो नि। बस्नु चाहिँ ठुलो कुरा हो कि, छुनु ठुलो कुरा होइन, छोको कुराहरू हराउन सक्छ, बस्नु कुरा चाहिँ स्थिर हुन्छ नि।
2: खै यसैमा के भनौँ र मैले होइन हुन त त्यो बेलामा बिचरा कठै हामीहरूको त्यो दिनहरू के थियो यो सामाजिक सञ्जाल थिएन फेसबुक थिएन युट्युबै थिएन अब कहाँबाट करोड पुग्ने होइन हाम्रो गीत निकाल्ने एउटा क्यासेटमा प्रचार गर्नलाई झोलाभरि क्यासेट लिएर
3: हजुर अडियो सिडी कति बिक्री भयो भन्ने मात्रै हो
2: त्यो झोला झोला चाहिँ पश्चिम जाने नाइट बसमा पूर्व जाने नाइट बजाइदिएर गइदिनु बजाउनुहोस् है गुरुजी भनेर है बजाउँदै गएपछि अनि बल्ल अर्डर आउँथ्यो कि त्यो बेला हाम्रो गीतहरू माझी दाई पोखरा हङकङ आइडीले ओहो पश्चिम पठाएपछि झोला एक झोला क्यासेट बाँडेपछि चाहिँ अर्डर आउनु थालिहाल्नु अभिलञ्जी फलान भालुवाङबाट आयो आज तुलसीपुरबाट आयो ओ महेन्द्रनगरबाट आयो होइन यी कुराहरू हुन्थ्यो मजा त्यसको छुट्टै थियो कि
3: सबभन्दा सजिलो प्रचार माध्यम भनेको नाइट बस होइन
2: त्यो बेला
3: गाडीहरूमा गीत बज्यो नि हिट
2: त्यो बेला अनि बिहान इमेज च्यानलले 30 मिनट लिएको थियो कि रेडियो नेपाल टेलिभिजन नेपाल टेलिभिजनमा त्यो 30 मिनटभित्र सानो सानो प्रोमो बजाएको भरमा अब अहिले यस्तो यो
3: सानो प्रोमो ठुलो दाम तिरेर बजाउनु पर्थ्यो
2: होला त्यो चाहिँ कम्पनीले बजाउनु पर्ने हो कि
3: हजुर जमाना कहाँ पुग्यो है
2: हजुर
3: अब त्यस्तो जमाना टेकेर आउनुभयो है सङ्घर्षको कुरा गर्ने भनेपछि त्यो अप्ठ्यारै परिस्थितिसँग त अहिले पो सजिलो छ त तपाईँसँग गोजीमा दाम छ भने गीत रेकर्ड गर्न सक्नुहुन्छ कुनै सेन्सरसिप पनि छैन जताबाट राखे पनि भयो होइन आफ्नै च्यानल खोलेर पनि राख्नु पर्यो हिजो चाहिँ कमसेकम एउटा बााउन्ड्री थियो कि भोइस टेस्ट पास गर्नु अथवा स्तरीय गीतहरूलाई मात्रै अनियर गर्ने भने त्यो बेला चाहिँ सङ्घर्ष गर्नु गाह्रो थियो अहिलेको स्थितिमा
2: गाह्रो त अहिले पनि गाह्रो छ अहिलेको भाइ बहिनीहरूलाई विचार कसरी त्यो आर्थिक जोहो गर्नुहुन्छ यति खर्च भयो दाजु अनि गीतलाई प्रमोसन गर्नु धेरै खर्च हुन्छ अहिले नानी पाउनु भन्दा नै लुगा के अरे भोटो महँगो भयो भने जस्तो भए भएको छ कि अहिले अनि त्यसले गर्दा अहिले पनि गाह्रो त छ
3: प्रमोसन भनेको गीतलाई चाहिँ अहिले अब भिडियो बनाउनै पर्यो
2: भिडियो यस्तो महँगो छ हजुर अब तपाईँ पत्याउनुहुन्छ मेरो त्यो हङकङ आइडीको भिडियो जम्मा 10,000 भिडियो पत्याउनुहुन्छ पत्याउनै पर्यो होइन तिर्नेमै हो कृष्ण फिल्मले बनाएको त्यस्तो बेलामा त्यसरी पनि गीत चल्यो होइन हङकङ आइडीले अनि बेलुका यसो घुम्थ्यो दोहोरी साँझतिर कहाँ कहाँ मेरो गीत भाकामा चाहिँ दोहोरी गाए कि गाएन अनि बिहानको त्यो एचबिसी रेडियोमा बज्यो कि बजेन त्यो बेलाको क्या रेडियो नेपालमा बज्यो कि बजेन एफएमको निकै क्रेज थियो नि त्यतिखेर अनि बिएफबिएसमा त यहाँ बज्यो भने त विदेशतिर लाउरेले सुन्छ अरे हङकङमा युकेमा भने पहिलादेखि यो कुरो थियो नि अहिले पनि क्रेज छ नि जस्तै आज मैले यहाँ बोलिरहेको छु आदरणीय श्रोताहरू मेरो हङकङ आइडीले मन पराइदिनेहरू त युकेमा सुन्दै हुनुहुन्छ होला नि
3: तुलसीजी कम बोल्ने होला मिलनजीको दोरी चल्ने होला भन्दै हुनुहुन्थ्यो
2: दोरी
3: चल्दै हुनुहुन्छ होइन आज शुक्रबार पनि हो भनेपछि सङ्घर्ष त हुन त जतिखेर पनि गर्नुपर्छ है तर हिजोको तुलनामा आज अलिकति सजिलो के छ भने हिजो चाहिँ टेलिभिजन एफएम रेडियो धाउनै पर्थ्यो आज चाहिँ अब सजिलै विभिन्न अब सोसियल साइटबाट पनि आफ्नो गीतहरू आफू राख्न सकिन्छ एउटा खर्चिलो कुरा भनेको भिडियो एकजना वरिष्ठ गायकसँग कुराकानी गरेको थिएँ एकताका मैले उहाँले भिडियोको कुरा गर्नु जाँदाखेरि चाहिँ मलाई तुलसी भाइ त्यो भिडियोमा लगानी गर्ने पैसाले त रिङ रोडभन्दा अलिकति 3-4 किलोमिटर पर गर्दा झन्डै 4 आना जग्गा आउने रहेछ मैले त गरिन्न भिडियो भन्नुहुन्थ्यो क्या त्यही भएर होइन उहाँको पनि विचारको सोच होला होइन तर पनि अहिले चाहिँ सबभन्दा खर्चिलो विधा चाहिँ भिडियो होइन
2: गाह्रो छ तुलसीजी अब यो कुराहरू सबै गाह्रो छ भनेर छोड्ने कुरा नि भएन यत्रो बाटो त हिँडिसक्यौँ हामी होइन यति टाढा आइसक्यौँ अब फर्केर जान पनि सकिँदैन र बाटो छोड्न पनि सकिँदैन अहिले त यस्तो अवस्था छ कि हामी अब नेपालमा 2 पैसा आउने बाटो भनेको अब कि भिडियो बेसरी हिट हुने अहिले युट्युबमा नि भ्युज त्यति जाँदैन अनि त्यो अरू साइडबाट पैसा हामीले मैले चाहिँ है मेरो हातमा अरूको बारेमा मैले बोल्न मिल्दैन मैले चाहिँ त्यति जानिनँ त्यो त्यसलाई नियमन गर्नलाई होइन अरू सोसियल साइटबाट अनि कार्यक्रम ऊ हामी त फिजिकल्ली मेहनत गरेर माइक समातेर भनेपछि मान्छे नाच्यो नाचेन यसो हेर अनि यसो पछाडि हेरेर आयोजक खुसी भयो कि भएन होइन आयोजक मुसुमुसु हाँसेपछि आज पैसा थपथाप थपेरै दिनुहुन्छ भन्ने आश हुन्छ नि त झन् ऊर्जा हुने शरीरमा ऊर्जा आउने अनि गाएर बेलुका खाम थापेर घर फर्किने त्यही हो हाम्रो मुख्य आय स्रोत अब त्यो तातिर अहिले 5-7 वर्ष भयो
3: खाम थापेर घर फर्क्यो भन्दाखेरि कतिखेर खोल्नु हुन्थ्यो कि हुन्थेन
2: बिचै खोलिन्थ्यो नि अनि त्यो दिनहरू थियो अब अहिले त्यो पनि म त त्योबाट वञ्चित भइरहेको छु किन मेरो गीतमा नयाँ गीत पनि खास चलेन अब मान्छेले नयाँ गीत सुन्न खोज्छ नयाँ भाइ बहिनी आउनु भएको छ हामी थोत्रो ट्रक भइसक्यो थोत्रो ट्रकले कतिन्जेल त्यो नयाँ ट्याक्सीको बाटो छेक्ने क्या, जानुहोस् बाबुहरू नानीहरू ट्याक्सी जानु स्कुटर जानु होइन, हामी पनि बाटोमा त हिँडेरै रहनु पर्यो होइन, गन्तव्य त छोड्नु भएन। त्यसले गर्दा यो मेला महोत्सवको कार्यक्रमहरू पनि अब आजभोलि हामीहरूले चाहिँ त्यति पाउँदैनौँ क्या, किन त्यो स्वाभाविक कुरा हो, त्यो त्यसमा मेरो केही गुनासो पनि छैन।
3: अनिता राणा मगर ज्यू बेलायतबाट लेख्नुहुन्छ, नमस्कार तुलसी सर, दुवैजनालाई गीतको सर्जक हङकङ आइडीले भन्ने गीतबाट निकै राम्रो गायक लिइदिनु भयो है, सुन्दैछु भनेर लेख्नु भएको छ। सायद तपाईँ मगरसँग युकेको कार्यक्रममा जानुभएको थियो होला,
2: हजुर,
3: उहाँहरू नै आबद्ध हुनुहुन्छ अहिले पनि होइन, हाम्रा गीतकार घनबहादुर थापा मगरज्यू अहिले उहाँ लेखिरहनु भएको छ, नमस्कार तुलसी सर, सुन्दैछु आजको अतिथि वरिष्ठ गायक मिलन लामाजीलाई अनि गीताजीलाई पनि हार्दिक नमन धन्यवाद है भनेर लेख्नु भएको छ कृष्ण भाउजू र घनबहादुर थापा मगरज्यूले बेलायतबाट। सायद उहाँहरू नै त्यो सङ्गमा आबद्ध हुँदाखेरि तपाईँलाई पनि निम्तो दिनुभएको थियो, अघि मैले तपाईँको पोस्ट मिलन लामाजी आउँदै हुनुहुन्छ भने मलाई उहाँले म्यासेज गर्नु, ओहो ल आज त मिस गरिँदैन कार्यक्रम सुनिन्छ, त्यसो भने त पहिला हामीले बेलायत पनि बोलाएको हो नि भन्दै हुनुहुन्छ भनेपछि हाम्रो अहिले अनिता राणा मगरज्यू पनि मगरसँगमै आबद्ध हुनुहुन्छ, उहाँहरू सबैजनालाई धन्यवाद छ होइन,
2: हजुर धन्यवाद। त्यो मगर सङ्घको कार्यक्रम नेपाल युकेमा हुने कार्यक्रम मध्येमा ग्रान्ड प्रोग्रामहरू मध्येमा मगर सङ्घको कार्यक्रम पनि एकदम हो, किन ओपन बाहिर कन्सर्ट हुन्छ, म जाने बेलामा कुलबहादुर साहब हुनुहुन्थ्यो कि अध्यक्ष, दुधपुन्जीहरू अनि के फगामी मैले नाम चाहिँ ट्याक्टिक अहिले धेरै समयकाल पनि भयो होइन, एकदम उहाँहरूको सम्झना आउँछ, उहाँहरूले सम्मान उहाँहरूको जुन त्यो ब्युटिफुल हस्पिटालिटी भन्छ एउटा कलाकारलाई, त्यतिखेर मजा थियो के है, कलाकारलाई लाउनु कसो घर जाने कस कता राख्ने, म लान्छु आज भन्ने, म लान्छु भयो तपाईँले होइन भन्नु, तपाईँ पालो अर्कोचोटि भन्ने, त्यस्तो किसिमको हस्पिटालिटी थियो, हानथापै हुन्थ्यो क्या। अब अहिले चाहिँ अब के छ कसो छ गाह्रो छ, म गएको छैन, त्यसो उहाँलाई धेरै धेरै नमन, हाम्रो सम्पूर्ण मगर सङ्घका मित्रहरू, तमुधिका मित्रहरू, सम्पूर्ण युकेवासी सबै सबै मगर तमु राई लिम्बू क्षेत्री बाहुन सबैलाई एकमुष्ट म अहिले हामीले नेपालको स्टुडियोबाट यहाँहरूलाई नमस्कार टक्राएँ है। हजुर
3: शिवकुमारी दिदी नमस्कार तुलसी सर, हजुरको आजको पाहुनाज्यूलाई पनि नमस्कार भन्नुभएको छ, यसै गरी दीपक खरेलजीले पनि युकेबाट हुनुहुन्छ, उहाँहरू दुवै नमस्कार तुलसी सर, आजको पाहुना मिलनजीमा पनि नमस्ते भनेर लेख्नु भएको छ, उहाँहरू युकेबाट हुनुहुन्छ, उहाँलाई पनि धन्यवाद छ,
2: ल उहाँलाई पनि धेरै धन्यवाद छ, यहाँ मलाई पनि म्यासेज पठाइरहनु भएको छ ईश्वर रिजालजीहरूले होइन, अन्तबाट यहाँ मलाई म्यासेज आयो, आज यो सुन्दै हुनुहुन्छ होला सायद मेरो साथीहरू होइन,
3: धेरैले होइन,
2: हजुर सुन्नु,
3: यहाँ भुवन गुरुङ दाई लेख्नुहुन्छ फानरो बेलायतबाट हुनुहुन्छ, नमस्ते तुलसी अनि छ्याजालो, आज त नेपाली साङ्गीतिक क्षेत्रमा एक छत्र राज गर्नुभएको चर्चित गायक मोडेल सर्जक मिलन लामाज्यूलाई पनि नमस्कार नमन, मिलनजीलाई मैले युके तमुदी मा 12 वर्ष पहिला भेटेको छु र 16 वर्ष पहिला सुन्दरा देउराली दोरी साँझमा सँगै बसेर वाइन सुकुटी खाएर उहाँको गीतमा खुबै नाचियो, चर्चित गीतहरू हङकङ आइडीले होइन
2: हो नि,
3: थुप्रै गीतहरू लेख्नुहुन्छ, माझी दाई पोखरा फेवाताल अनि गलकोटे साइलो घरमा पर लेख्नुभएको 14 अञ्चल 75 जिल्ला अति चर्चित छन् है भनेर लेख्नु भएको छ बेलायतबाट,
2: थ्याङ्क यू सो मच हजुर, ल मिथेबा छाजालो है सबनमु वा के छ हालखबर, सन्चै हुनुहुन्छ होला, मलाई धेरै माया गर्नुहुन्छ किन धेरै जस्तो मैले त्यो हङकङ आइडीले अझै नि बिर्सेको छैन सोल्टीले त्यो गीत निकाल्यो नि, धेरै त हङकङबाटै जानुभएको छ कि युके, त्यसले गर्दा एकदम मेरो चाहिँ पहिलादेखि नै युकेमा मेरो माया प्रेम बस्यो, साथीभाइ धेरै हुनुहुन्छ मेरो त्यहाँ
3: हङकङबाटै हुनुहुन्छ, हाम्रो सारू केटा एग्रेस दिन, उहाँको नेपालमा चाहिँ स्याङ्जा हो है,
2: स्याङ्जा
3: उहाँ लिजेन्डरी एभरग्रिन सिङ्गर भनेर लेख्नु भएको छ है तपाईँलाई, उहाँ हङकङबाटै हुनुहुन्छ, उहाँ चाहिँ
2: यही त हो नि, त्यो गीत छ कि त्यसमा शब्द छ कि परदेशीले सक्दैन बिर्सन सक्दैन बिर्सन तिम्रै झल्को तिम्रै छ तिर्सन हङकङ आइडी लै, त्यही त परदेशीहरूले कहाँ बिर्सन सकिन्छ र मिलन लामालाई बिर्सिँदैन, राजु परियारलाई भद्री पङ्गेनीलाई सबै कलाकारहरूलाई र नेपाललाई बिर्सन सक्दैन, उहाँले सक्दै सक्दैन है
3: त्यो माया उहाँहरूले, त्यही भएर तपाईँलाई चाहिँ अब नेपाली साङ्गीतिक क्षेत्रको एउटा लोक सङ्गीतको एउटा वरिष्ठ गायक भने उहाँहरूले म थोत्रे ट्रक भन्नुभयो होइन, तर उहाँहरू अहिलेको चाहिँ नयाँ नयाँ प्रविधिको होइन BMW का चढ्ने कि थोत्रे ट्रक चल्ने भन्दाखेरि थोत्रे ट्रक चढ्छु भन्नेहरु हुनुहुन्छ उहाँहरु चाहिँ किन मिलन लामाकै फ्यानर हुन्छ नि है त्यहाँहरु उहाँहरुले माया गरिरहनु भएको छ है
2: म सायद भेट्छ होला हो यसपाली म समरको फुटबल हुने बेला पछि आउँछ होला हो जुलाई अगस्त तिर आउन खोजिरहेको छु हेर्नु भिसा पायो भने हजुर पहिलाको भिसा सक्यो अब त्यति गएन छ महिना भिजा थियो जाँदै गएन म त खै भिजा दिन्छै दिन्न
3: दिन्छैन गएर आइसक्नु भएन
2: धेरै पटक गयो नि युके
3: तपाईँ अब त्यो धेरै ठाउँ गएको मान्छेलाई भिसाको समस्या हुँदैन छवि थापा मगरजी फक्सन क्यान युकेबाट लेख्नुहुन्छ जानु पनि
2: भएको बिएबिएसमा अस्ति लास्ट टाइम पनि गएँ म पोहोर साला क्या
3: यहाँ लेख्नुहुन्छ नमस्कार तुलसी अनि आजको पाहुना बहुप्रतिभाशाली गायक मिलन लामाजीमा नमन आजको शुक्रबारको बसाई रमाइलो हुने भयो हजुरहरूको बाँकी पल सप्ताहन्त पनि सुखद रहोस् भन्ने लेख्नु भएको छ अब तलबाट हुनुहुन्छ इङ्ग्लिस च्यानल छेउबाट होइन चिसो सिरेटो खाँदै हामीलाई सुनिरहनु भएको छ छवि थापा मगरजी उहाँलाई केही भन्न चाहनुहुन्छ
2: छविजी धेरै धन्यवाद तपाईँ यस्तो राम्रो ठाउँमा बस्नु भएको छ त्यहाँबाट त्यो डोबर क्या डोबरबाट पारी समुद्र छेउ कति राम्रो ठाउँ त्यो है तपाईँले राम्रो ठाउँमा बस्नु भएको छ ची अहिले ठिक्क होला धेरै चिसो पनि छैन होइन ल हजुरहरूको माया पाइरहेको छु आज प्रत्यक्ष यसरी म्यासेज पढ्दा चाहिँ खुसी लाग्यो ल है तपाईँहरूको मिलन लामा सास फेर्दैछ है
3: हाम्रो डाकमन गुरुङज्यूले पनि मिलन दाईको गीतहरू साह्रै राम्रा छन् भनेर लेख्नुभएको छ उहाँलाई धन्यवाद दिन चाहन्छु अनि बेजिङ स्टोक युकेबाट विष्णु कुमारी गुरुङज्यूले विष्णु कुमारी विश्वकर्माजीले पनि नमस्कार है तुल सर अनि मिलन सरलाई भन्नुभएको छ उहाँहरूलाई पनि हाम्रो धन्यवाद छ
2: ल मेरो पनि धन्यवाद त्यो के अरे बेजिङ स्टोकमा म दुई चार दिन बसेको छु नि हाम्रो के फगामी नागर नाम बिर्से उहाँ साहबको घरमा एकदम माया पाएको थिएँ मैले त्यो बेलामा
3: भनेपछि त तपाईँ त बेलायतको त धेरै ठाउँ धेरैचोटि गएको न धेरै ठाउँको पनि थाहा छ होइन
2: अलिअलि त्यस्तो धेरै घमण्डै गर्ने किसिमले मलाई यही थाहा छ भन्नु
3: एकदम प्रसाद गुरुङज्यू बेलायतबाटै हुनुहुन्छ है तुलसीजी नमस्ते हजुरको हङकङ आइडी आजको हाम्रो मिलनजीलाई पनि नमस्ते भन्नुभएको छ वार्तालाप सुन्दैछ है भन्नुभएको छ बेलायतबाट हुनुहुन्छ उहाँलाई पनि धन्यवाद छ भनेपछि धेरै श्रोताहरूले तपाईँ आएपछि रेडियो सुनिरहनु भएको छ धेरैभन्दा धेरै श्रोताहरूले होइन फटाफट प्रतिक्रिया लेखिरहनु भएको छ उहाँहरू सबैजना
2: बेलायती मित्रहरू

0: ल यो गीत आउँदैछ मेरो हजुरहरू।
1: अघि नै एउटा मेसेज तपाईँ आउँदैछ भन्ने थाहा पाएर चाहिँ शर्मिला अधिकारीजीले चाहिँ कनेक्टिकट युएसएबाट लेख्नु भएको छ है। उहाँ लेख्नुहुन्छ, नमस्कार तुल सर अनि मिलन दाईलाई पनि नमस्कार र सम्झना सुनाइदिनु होलाई। ल आजको अतिथि त चिर परिचित हुनुहुन्छ, उहाँ त मेरो माइती दाई हो नि। अमेरिकामा पनि हाम्रो भेटघाट भएको थियो। मिलन दाई, निशा सुनवार, पूजना प्रधान र अर्को एकजना गायिकाको नाम चाहिँ बिर्से मैले। मिलन दाईसँग मैले पनि दोहोरी गायकी छु नि भनेर लेख्नु भएको छ। उहाँ सायद युएसमा होला, कनेक्टिकटमा हाम्रो गोपाल अधिकारीजीको मिसेस हुनुहुन्छ, तपाईँसँग चाहिँ भेटघाट भएको छ।
0: 2008 कुरा, यो चाहिँ कनेक्टिकट 8 कुरा अहिले हो र त्यतिखेर हाम्रो टोली थियो, पूजना प्रधान, म भइहाल्ने, निशा सुनार अनि हाम्रो देविका केसी अनि सुदीप गिरी भाइ, हामी पाँचजनाको जम्बो टोली गएको थियौँ। खुब घुम्यो, त्यो 32 प्रोग्राम गऱ्यो त्यही बेला। फर्स्ट टाइम, द्याट वाज माई फर्स्ट टाइम इन युएसए। त्यो बेला कनेक्टिकटमा मान्छेहरू थियो धेरै, अहिले चाहिँ अलिक सिफ्ट हुनुभएको छ कता कता। योपालि चाहिँ बोस्टनमा मात्रै हुन्छ प्रोग्राम अलिअलि। कनेक्टिकटमा ल है, तपाईँहरूलाई धेरै सम्झना छ है मिलन लामाको हजुर है। ल
1: कति रमाइलो भनेर पनि लेख्नु भएको छ त हामीलाई फेसबुक लाइभमा पनि शर्मा अधिकारीजी, उहाँलाई पनि धन्यवाद छ होइन। अब फेल्तमबाट हुनुहुन्छ, लन्डन फेल्तमबाट हुनुहुन्छ हाम्रो हरिराईजी। यहाँ तुलसी सर नमस्कार, म पनि यो लोकप्रिय कार्यक्रम स्वर्णिम सङ्गममा हजुरको रोचक साङ्गीतिक भलाकुसी र मिठा मिठा गीतसँगै सुरुदेखि सुनेर मनोरञ्जन लिइरहेछु। आजको अतिथि मिलन सरलाई हार्दिक स्वागत तथा अभिवादन। मिलन सरको गीत र आवाज साह्रै राम्रो छ, धेरै वर्ष अघिदेखि सुनिरहेको हो। उहाँको गीतमा धेरै पटक नाच्यो, यसरी नै तपाईँका गीतहरू सबैको मनमुटुमा बस्न सफल रहन्, गुन्जिरहन्। तपाईँलाई उत्तरोत्तर प्रगतिको लागि धेरै धेरै शुभकामना छ। सबैलाई शुभ दिन। हरिराई फेल्तम लन्डन भन्नुभएको छ, उहाँ पनि पहिला हङकङमै बस्नुहुन्थ्यो होइन, अहिले चाहिँ फेल्तममा हुनुहुन्छ
0: र
1: उहाँलाई पनि हाम्रो धन्यवाद छ। उहाँ पनि गाएको थुप्रै गीत गाउनु भएको छ, उहाँले तारा थापा, मीरा राणा दिदीसित पनि गाउनु भएको रहेछ र अहिले चाहिँ बेलायत बस्नुहुन्छ।
0: फेल्तममा मैले प्रोग्राम गरेको छु, एयरपोर्ट यो हेथ्रो नजिक पर्छ, हेथ्रो नजिक पर्छ, त्यहाँ चाहिँ धेरै फुल पाछु मैले, फेल्तमको सम्झना छ। अनि यति धेरै मेहनत गरेर जुन नेपाली ट्राइबमा यत्रो मेसेज लेख्नुहुन्छ नि, उहाँको मेहनत त निकै परेको छ क्या। म उहाँलाई चाहिँ एकदमै सम्मान व्यक्त गर्न चाहन्छु, तपाईँले यत्रो मेहनत गरेर जुन म्यासेज यहाँ लेख्नुभयो, यो लेखाइप्रति त एकदम म हृदयदेखि नमन गर्न चाहन्छु है। ल
1: हाम्रो उमेश रेग्मीजी चाहिँ विराटनगरबाट हुनुहुन्छ, उहाँलाई पनि धन्यवाद छ होइन।
0: ए उहाँ यो रेडियो विराटनगर सुनिन्छ?
1: अहिले त धरानमा सुनिन्छ, पोखरामा पनि सुनिन्छ, काठमाडौँमै सुनिन्छ।
0: लु है लु, खुसी लाग्यो। अनि अमेरिका नै भन्नुभयो, अमेरिका कनेक्टिकट सुनिन्छ।
1: शर्मिलाजी त हरेक हप्ता मेरो सृजना वाटिकामा कविता लेखेर पठाउँछ, अघि मैले पोस्ट गरेको छ, उहाँले चाहिँ मलाई सुनाइदिनुहोस् है भनेर बिर्सिन्छ भने छिटो लेख्नु भएको थियो।
0: ल कस्तो खुसी लाग्यो त, अहिले त रेडियो यसरी विस्तार भएछ, खुसी लाग्यो एकदमै।
1: ल त उसो भने यही खुसीमा एउटा गीत राख्छु है त, अनि त्यसपछि हामी बाँकी कुराकानी गरौँला। गायिका सायद गीताजी पनि आउँदै हुनुहुन्छ होला,
0: आउँदै हुनुहुन्छ होला।
2: त्यति बेला एकदमै गाह्रो हुन्छ जब हामी आफ्नो काम सुचारू गर्दै दैनिक जिम्मेवारी पुरा गर्न चाहन्छौँ, तर एक प्रकारको तनावले हामीलाई घेरिरहेको हुन्छ,
3: त्यसलाई सहेर नपसौँ।
2: तर यो तनावपूर्ण स्थितिमा पनि मदत गर्ने कोही छ भन्ने कुराले भने ठुलो हौसला मिल्दो रहेछ।
3: यदि तपाईँ आफ्नो कार्यालयमा कुनै विवादास्पद स्थितिमा पर्नु भएको छ र यसको समाधान खोज्दै हुनुहुन्छ भने द आर्मी मेडिएसन सर्भिसले तपाईँलाई मदत गर्न सक्छ। द आर्मी मेडिएसन सर्भिसका अनुभवी एवं स्वतन्त्र मध्यस्थकर्ताहरूले कसैलाई पनि दोषारोपण नगरी कुनै पनि विवाद सुल्झाउने काम गर्दछन्। सबैभन्दा महत्वपूर्ण कुरो त यो पूर्ण रूपमा गोपनीय एवं चेन अफ कमान्ड रहित हुन्छ।
2: उनीहरूले मलाई मेरो लामो समयदेखि चलिरहेको विवाद सुल्झाउन ठुलो मदत गरे। न मेरो चेन अफ कमान्डले दखल दिनु पर्यो, न अरू कुनै निकायबाट नै मदत दिनु पर्यो। अन्त्यमा सबै कुरो राम्रै ढङ्गबाट सुल्झ्यो। अब भने म आनन्दले आफ्नो काम र जीवनमा अगाडि बढ्न सक्छु।
3: मध्यस्थताको जरुरत तपाईँलाई पनि परेको छ भने बेझिझक सम्पर्क गरिहाल्नुहोस् द आर्मी मेडिएसन सर्भिसलाई, जसको लागि युके नम्बर यस प्रकार छ 3067707691। सहेर बस्नु भन्दा त सुल्झाउनु राम्रो नि होइन।
4: ओहो, कहिले आयो भानीजी विदेशबाट?
5: हिजो आएको मामा, हिजो यसो मामा घरमा रमाइलो छ भनेर सुनेर आएको मामा।
4: लु लु लु नानी, हो चम्मटी ल्याऊ, यता ल्याऊ, बाबु राउन आएर विदेशबाट।
6: बस्नुहोस् बस्नुहोस्।

0: हजुर श्रोताहरू, घरमा पराल बारीमा बन्छु बन्छु भन्ने एउटा घाँस हुन्छ, पक्कै पनि यहाँलाई थाहा हुनु पर्दछ। यो गीत राखेँ मैले आजको अतिथि मिलन लामा, अनि उहाँलाई साथ दिएको थिएँ टिकापुनले। मिलनजीलाई स्वागत छ,
1: फेरि धन्यवाद।
0: यो गीतको बारेमा बताइदिनुहोस् न, अब घरमा पराल बारीमा बन्छु है, विशेष गरी यो आज अब विश्व वातावरण दिवस पनि परेको छ, प्रकृतिसँगै जोडेको पनि छ, पराल बन्छु होइन, त्यो गाईलाई पनि दिन्छ, तर हाम्रोतिर चाहिँ बन्छ धेर गाईलाई दियो भने चाहिँ दुध सुक्छ भन्छ।
1: होइन, हाम्रोतिर चाहिँ के छ भने त्यो बेलामा अहिले खासमा यो वर्षायाममा असार साउन मकैबारीभित्र पलाउने हो कि, लह लह भएर आएको हुन्छ, अनि एकदमै त्यसले झन् दुध आउँछ भन्छ, दुधालु घाँस
0: अर्को रहेछ, हाम्रोतिर सिरुबारीतिर पनि
1: अर्को बन्छ होला, हाम्रो चाहिँ त्यो बन्छु भने त्यसलाई चाहिँ त्यो त्यसको घाँस खुवाउनु पर्छ, अनि त्यो लैनो भैँसीले धेरै दुध दिन्छ भन्ने हो, त्यो म त गाउँमा बस्थेँ नि त, अनि घरमा पराल चाहिँ बारीमा बन्छु खास चाहिएको अनुप्रासको लागि, अन्त्य अनुप्रासको लागि चाहिँ लोकदोरीमा त्यस्तो चाहिन्छ नि त, घरमा पराल बारीमा के छ त नि सन्चो र बिसन्चोलाई मिलाउनु पर्ने, खोज्दै जाँदा प्राकृतिक कुराहरू खोजिन्छ नि, जोडी त्यसमा जोडी मिलाइन्छ नि त, मेरो त्यो पोखरा फेवा तालको भयो यस्तै मिलाइन्छ प्राय, अनि त्यही भएर त्यो त्यस्तो खालि घाँस हो, अनि त्यसलाई भनेर सन्चो बिसन्चो सोधेको हो यो गीतको चाहिँ,
0: त्यही भएर यो गीत पनि खुबै चल्यो। तपाईँलाई थुप्रै अघि तपाईँले भन्नु भने मैले अघि एउटा उखान भनेको थिएँ, बुढो भाग र स्याल तन्द्री मिल्दैन भनेको कारण यही हो, यी र यस्तै गीतहरू हुन् कि अहिले पनि अब युट्युबमा भ्युज गएको हेर्ने भन्छ, करोड क्लबमा पुगेको कति गीत छन्, तर मान्छेले मुखमा झुन्डेको गीत भनेको स्वर सम्राट नारायण गोपाल, अरुण थापा होइन, भक्तराज आचार्यका सीमित गीतहरू त छन् उहाँहरूका, त नारायण गोपालको भनेको 150 गीत हारारी होला, अरुण थापाको 2-3 दर्जन हो गीत, भनेपछि राम्रा चिजहरू चाहिँ बाँचिरहन्छन्।
1: सुज्याङ दुक्पाको गीत भनौँ
0: एउटै
1: त्यसो भन्नु, मेरो गीत त्यस्तो
0: एउटै गीतकार, अब हाम्रो सपना भुलाइसाराका शिव अधिकारीले एउटै गीत लेख्नु भएको छ, तर 100 गीत लेख्ने गीतकारलाई चिनिँदैन होला, तर सपना भुलाइसारा भन्ने आहा भनिन्छ नि,
1: मलाई पनि त्यो के छुज्याङ दुक्पा सरको चाहिँ त्यो गीत अरू आउँदै आएन, म कुर्थेँ, म त्यतिखेर म श्रोता थिएँ नि त, कलाकार गायक भएको थिएन, गाउँमा बस्ने रेडियो नेपालको त्यो 2 बजे पछिको फरमाइस कार्यक्रम आउँथ्यो नि त, कहिल्यै नछुट्ने क्या यो गीत, अनि तेरो कसरी कस्तो हुनुहुन्छ होला भन्ने लाग्थ्यो कि मलाई, त्यही भएर भिडियो आउँथेन नि त होइन, अनि त्यही भएर अनि एकदम हेर्ने चाहना थियो, अहिलेसम्म देख्न पाइनँ, अब उहाँ हुनुहुन्छ,
0: उहाँ त हुनुहुन्न
1: हुनुहुन्न
0: है, स्वर्गीय भइसक्नु भएको छ है। अब तपाईँ हङकङको अघि गीत कुरा प्रसङ्ग उठ्दाखेरि सारू केटा एग्नेसीले हङकङबाट चाहिँ के लेख्नु भएको छ भने, मिलन दाई हङकङ आउँदा यहाँको वातावरण नै बदलिन्छ भनेको, पुरा हङकङ झुम्छन्, उहाँले गाउनु पनि पर्दैन, कुरा गरेरै रमाइलो गरिदिने कला छ नमन भने, त्यो क्षमता चाहिँ रहेछ तपाईँमा,
1: त्यो यस्तो हो, म कस्तो हाम्रो लोकदोरीमा चाहिँ कस्तो छ भने, पहिलादेखि नै अग्रजहरूले यसो बोल्ने हाँस्ने गर्ने, अनि दोहोरी त हो नि, प्रश्न उत्तर त हो नि, गर्दा गर्दा बोल्ने बानी पऱ्यो कि स्टेजमा बोल्यो, अनि मन पराउनु थालेपछि, अनि बोल्दै जाँदा अर्ग्यानिक कुरा भनिन्थ्यो नि त, गाउँघर घटेको घटनाहरू भन्दाखेरि चाहिँ मान्छेहरूलाई मनोरञ्जन प्रदान हुने रहेछ क्या, अनि त्यसले गर्दा मान्छेहरूले त्यो मन पराएर मैले भन्दै गरेको सर।
0: सायद गीता बहिनी आउँदै हुनुहुन्छ होला, म एउटा गीत राखिहाल्छु है,

0: गायिका गीता तामाङले साथ दिनुभएको थियो मिलन लामालाई, यो गीतपछि पनि राखुला, उहाँ हुँदै हुनुहुन्छ, उहाँसँग पनि काम गरिसक्नु भएको छ गीता।
1: अहिले त अहिले अर्को पूर्वेली गीत गाएको छु अस्ति गाईमाली भन्ने, अनि उहाँसँग पछिल्लोसम्म धेरै गीत लाइभ, विशेष गरी लाइभ दोहोरी।
0: अब एकजना पुराना लोक गायक हुनुहुन्छ, चिन्नुहुन्छ होला, अहिले बेल्जियममा बस्नुहुन्छ, बलराम पुन्दा।
1: धेरै आदरणीय दाई हुनुहुन्छ नि,
0: हाम्रो बलराम दाले कार्यक्रम सुनिरहनु भएको छ। नमस्ते तुलसीजी, आज भाइ मिलनलाई सुन्न पायो, युरोपमा धेरै पटक आएर हङ्गामा मचाएर गएको याद ताजै छ, भाइले एक पटक भनेको याद छ, दाईहरूले रोप्नु भयो त्यसको फल हामीले खाँदैछौँ, धेरै कलाकारहरूसँग युरोपमा काम गरेर कसैले यस्तो भन्दैनन्, भाइको साङ्गीतिक यात्रा अझै अबल बनोस्, यही दाईको आशीर्वाद छ भनेर बलराम दाई लेख्नु भएको छ है।
1: एकदम आदरणीय दाई, अब उहाँको कुरा गरे साथी छैन, उहाँको धेरै गीतहरू लोकप्रिय पनि थिए पहिला, अब मान्छेको आफआफ्नो कर्म होला होइन, बेल्जियम बस्नु, तर नेपालबाट जो कलाकार गए पनि उहाँले यस्तो माया गर्नुहुन्छ, यस्तो माया गर्नुहुन्छ, अब हामी त झन् उहाँकै पदचाप पछ्याउँदै हिँडेको होइन, उहाँहरू अग्रज कलाकार हुनुहुन्छ। अनि धेरै 2006 मेरो युरोपको पहिलो यात्रा 2006 दाईहरूले नै गरिदिनु भएको कार्यक्रम, म र निशा सुनार गएको थिएँ, आजभन्दा त तपाईँको 20 पहिलै कुरा गर्दैछु म। अनि त्यो बेलामा दाईलाई हाम्रो त पहिलोचोटि जाँदाखेरि ओहो कस्तो रमाइलो लाग्ने, दाईले धेरै घुमाइदिनु भयो, कार्यक्रम पनि गरिदिनु भयो, र फेरि पनि म 2-4 गएँ दाईलाई भेटिरहेको छु, म छुटाउँदिनँ उहाँलाई भेट्नलाई, आदरणीय हुनुहुन्छ, एकदम राम्रो मनको धनी हुनुहुन्छ दाई, नमस्कार है, छाजालो है दाई, ल है झोरले।
0: हाम्रो एनपिजीले चाहिँ नर्थ क्यारोलिना बाटो आसिङ आज जुम्ला कालीकोटतिर बाटो खोल्न लगाउनुहोस् है स्टुडियोबाट हेरी।
1: उहाँ चाहिँ एकदम प्यारो मित्र, अस्ति भर्खर पनि यो म गएको थिएँ, यो भर्खर 3-4 अगाडि उहाँको घरमा गएर मजाले 4-5 बस्यो, नर्थ क्यारोलिना प्रोग्राम चाहिँ हाई पोइन्टमा थियो, त्यहाँबाट उहाँसँगै गएँ, उहाँको घरमा गएँ, बसेँ, खाएँ, उहाँको सासू हुनुहुन्छ, बुढी सासू हुनुहुन्छ, यस्तो राम्रो फ्र्याङ्क म कहिले बिर्सिँदैन, उहाँको सासू र उहाँको घरमा पालिएको बिरालो चाहिँ मलाई याद आइरहेछ, अनि उहाँले यो मैले गर्छु नि अलिअलि आफैले भन्न त नहुने, यो दुःखी गरिबलाई सहयोग गर्छु नि, त्यसलाई सहयोग पनि गरिदिनु भएको थियो, त्यसले गर्दा एनपी आस्याङ रस फ्याफुल, जुन बेला मेरो यो गीत जुम्ला कालीकोटको गीत निक्ल्यो त्यो बेला म उहाँ नेपालमै हुनुहुन्थ्यो, उहाँले चाहिँ यो एनजिओ आइएनजिओहरूमा काम गर्नुहुन्थ्यो, सामाजिक कामहरू त्यसमै जागिर पनि खानुहुन्थ्यो, उहाँले चाहिँ निकै यो गीतको चाहिँ उहाँले मलाई धेरै सराहना गर्नुभएको थियो कि तपाईँले गीत माया प्रेम त छँदैछ त्यसमा मात्रै नभएर सूचना दिनुभयो, कर्णालीमा पहिलोचोटि बाटो पुग्दा तपाईँले गीत बनाउनु भयो, आस्याङ तपाईँलाई एकदम राम्रो लाग्छ है, राम्रो हुन्छ है यो भनेपछि नभन्दै मलाई पछि धेरै नै मैले माया पाएँ त्यो भेगको इष्टमित्रहरूको, यो गीत पनि भयङ्करै भाइरल त भएन होइन तर राम्रो छ यो गीत, मलाई मेरो गीतमा सबैभन्दा मनपर्ने गीत हो होला इन्डिभिजुअली मेरो विचार चाहिँ, किनभने पहिलोचोटि बाटो पुग्दा मान्छेले खुसियाली व्यक्त गरेको गीत हो नि त यो।
0: हुन्छ, हामी कुराकानीलाई अब भने दोस्रो चरणमा प्रवेश गर्नेछौँ, गायिका गीता तामाङजीको पनि आगमन भइसकेको छ र यति बेला पनि हामी समाचारतिर जान्छौँ, समाचार जाने क्रममा चाहिँ तपाईँ र टिका पुनले गाउनु भएको तपाईँकै शब्द सङ्गीत रहेको एउटा गीत राख्छु है त।
1: हस्,

0: pe live, buddy.
1: On air.
0: App-ma.
1: Ani smart speaker-ma bandh hos.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio.
1: Radio. Gorkha Radio.
3: पूर्व गृहमन्त्री सुदन गुरुङमाथि उठेका प्रश्नका सम्बन्धमा छानबिन गर्न बनेको समितिले 45 पेजको प्रतिवेदन प्रधानमन्त्री बालेन्द्र शाहलाई बुझाएको छ। शेयर लगानी र अन्य सम्पत्तिको स्रोतमाथि उठेका प्रश्नबारे छानबिन गरेको उच्च अदालतका पूर्व न्यायाधीश अच्युत प्रसाद भण्डारी नेतृत्वको समितिले प्रधानमन्त्री शाहलाई आज प्रतिवेदन बुझाएको हो। समितिले 45 पेज बाहेक बयान कागज विभिन्न कागजातहरू छुट्टै बुझाएको छ। गत वैशाख 9 गते गुरुङले आफूमाथि प्रश्न उठेको भन्दै पदबाट राजीनामा दिनुभएको थियो। लगानीको स्रोत र सम्पत्ति शुद्धिकरण अनुसन्धानका लागि हिरासतमा रहेका दीपक भट्टसँग व्यावसायिक साझेदारी देखिएपछि विवादमा पर्नु भएको हो। वैशाख 23 गति बसेको मन्त्रीपरिषद बैठकले समिति गठन गरेर गुरुङमाथि छानबिन गर्ने निर्णय गरेको थियो। सशस्त्र प्रहरी बलले विभिन्न स्थानबाट नियन्त्रणमा लिएका 779 विद्युतीय सवारी साधनका सम्बन्धमा छानबिन गर्न सरकारले समिति गठन गरेको छ। प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयको विशेष निर्देशनमा अर्थ मन्त्रालय भन्सार विभाग नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका प्रतिनिधिहरू सम्मिलित संयुक्त छानबिन समिति गठन गरिएको हो। प्रधानमन्त्री बालेन्द्र शाहका प्रेस तथा अनुसन्धान विज्ञ दिपा दाहालका अनुसार सरकार सुशासन र राजस्व रक्षाका मामिलामा सचेत रहेकाले तत्कालै समिति गठन गरेर कानूनी प्रक्रिया अगाडि बढ़ाइएको हो। समितिले सवारी साधन नियन्त्रणमा लिएकै स्थल पुगेर छानबिन शुरू गरिसकेको उहाँले जानकारी दिनुभएको छ। उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले अब हरित क्रान्ति गर्ने बताउनु भएको छ। पार्टीको पहिलो युवा भेला तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष घिसिङ
4: 10 वर्ष जनयुद्ध पछिको जुन क्रान्ति छ त्यसलाई रातो क्रान्ति भनेर हामीले चाहिँ नामकरण गर्ने हो भने हिजो अस्ति मात्रै दिल्ली आन्दोलन पछि र त्योभन्दा अगाडि केही स्थापित गरेको पार्टी राष्ट्रिय स्वतन्त्र पार्टीले ब्लू रिभोल्युसन निलो क्रान्ति भनेर उहाँले गर्नुभयो र निलो क्रान्ति धेरै टिक्दैन। अन्तिमको क्रान्ति भनेको हरित क्रान्ति हो, ग्रिन रेभोल्युसन, यसले दिगो रूपमा नेपाललाई संस्थागत गर्छ। यो देशको दिगो विकासको लागि, दिगो राजनीतिक स्थायित्वको लागि अब यो देशमा आवश्यक भनेको हरित क्रान्ति हो। यो हरित क्रान्ति उज्यालो नेपाल पार्टीले गर्छ। उज्यालो नेपाल पार्टीको झन्डा हरियो छ, चिम चिन्न शक्ति प्रदान गर्छ।
3: घिसिङले अहिलेको सरकारले बजेटले गरिब वर्गलाई समेट्न नसकेको बताउनु भएको छ।
5: आज सरकारले त्यसको ठिक विपरीत जुन विद्युतमा ब्याट लगाउने र इलेक्ट्रिकल गाडीहरूमा जुन किसिमको असमान किसिमको चाहिँ इलेक्ट्रिकल गाडीहरूमा कस्टम ड्युटीदेखि लिएर विभिन्न ट्याक्स लगाएको छ, त्यसले विद्युतीय गाडीको प्रमोसन हुन सक्दैन। जुन हिसाबले मध्यम वर्ग र माथिल्लो मध्यम वर्गको लागि मात्रै यसले बेनिफिट गर्ने र तलको वर्गलाई, गरिब जनताहरूलाई र निम्न मध्यम वर्गको लागि यो बजेटले कुनै चाहिँ सम्बोधन गरेको देखिँदैन।
3: अर्थमन्त्री डाक्टर स्वर्णिम मुआग्लेले पैसा बाँडेर गरिबी हटाउन नसकिने बताउनु भएको छ। आज राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री मुआग्ले
6: अहिले मध्यम वर्गको एक्सपेन्सन, मिडल क्लासको सेक्युरिटीमा अलिक बढी हामीले इम्फोसाइज गरेकै हो। गरिबको नाममा धेरै गीत गाएने तर गरिबलाई साँच्चीकै नगद हस्तान्तरण भन्दा अन्य कुराहरूमा ध्यान नदिएको विगत 30 वर्ष अनुभवलाई पनि हामीले चेक गर्नुपर्छ। गरिबहरूलाई क्यास बाँड्दैन, गरिबीबाट माथि आउने गरिबीहरूलाई गरिबी उन्मूलन गर्नको लागि र उनीहरूलाई पनि मिडल क्लासमा ल्याउनको लागि डिसेन्ट जब्स चाहिन्छ। डिसेन्ट जब्सको लागि प्राइभेट सेक्टर चलाएमा नभइकन यो सम्भव छैन भनेर एउटा तरो सैद्धान्तिक जगमा चाहिँ हामीले यो मुलुकको अर्थ राजनीतिक कोषलाई नै फेर्न खोजेका हौँ। त्यसैले धेरैलाई यो अन्यल पनि भएको छ। अलिक वाम पृष्ठभूमिका साथीहरूलाई चाहिँ यो गीत चाहिँ गरिबको गाउने र काम चाहिँ क्रोनी क्यापिटलिस्टको गर्ने जुन विकृत राजनीतिक मोडलले गाँजेको थियो त्यसलाई हामीले चकनाचुर पार्न खोजेकै हो।
3: भूमि व्यवस्था सहकारी संघीय मामला तथा सामान्य प्रशासन मन्त्रालयले सम्पर्कविहीन निजामती कर्मचारीलाई आगामी 3 दिनभित्र हाजिर हुन भनेको छ। मन्त्रालयले सूचना जारी गर्दै अध्ययन विधा तथा असाधारण विधा सम्बन्धी अभिलेख राष्ट्रिय निजामती किताबखानामा अध्यावधिक नभएका कर्मचारीलाई 3 दिनभित्र अनिवार्य आफ्नो अभिलेख अध्यावधिक गराउन आह्वान गरेको हो। त्यसो नगरी कार्यवाही प्रक्रिया अगाडि बढ़ाइने मन्त्रालयले चेतावनी दिएको छ। पाराको जितपुर सिमरा उपमहानगरपालिका 9 छाता पिपराको पछाडि स्पेनिङ मेल्स उद्योगको कपास गोदाममा आग लागि हुँदा 180 टन कपास सहित करोड़ बराबरको धनमाल जलेर नष्ट भएको छ। उद्योग परिसरभित्रको कपास गोदाममा विद्युत सर्ट भएर बिहान 10:30 बजेतिर आगो लागेको थियो। हवस् त, खबर यति नै। नमस्कार।

0: हजुर सदार मिठो सेलो गीत राखे मैले गायिका गीता तामाङको स्वरमा र उहाँ पनि आइसक्नु भएको छ श्रोताहरू खोटाङ जिल्लाको चाहिँ दिप्रुङ सातमा जन्मिएकी र नेपाली साङ्गीत क्षेत्रमा करिब एक दशकभन्दा बढी समयदेखि सक्रिय हुनुहुँदो रहेछ र यसबीचमा उहाँका केही गीतहरू पनि आइसकेको छ र आफै पनि कम्पोज गर्नुहुन्छ यो चाहिँ राम्रो पक्ष हो र गीताजीको आगमन भइसकेको छ र अब केही दिन पश्चात पक्कै पनि गीताजी र मिलनजीको दोहोरी पनि चल्नेछ आज रमाइलो शुक्रबार हुने भयो गुड फ्राइडे हुने भयो र सम्पूर्ण श्रोतालाई कार्यक्रमको दोस्रो चरणमा यसै सुमधुर गीतको साथ स्वागत गर्दै अब नै म गीताजी यहाँलाई स्वागत छ पहिलोपल्ट बिएबिएस गोर्खा रेडियो आउनु भएको छ यहाँलाई स्वागत छ
1: धन्यवाद नमस्कार सबैजनालाई धेरै धेरै सम्मान व्यक्त गर्न चाहन्छु
0: मिलनजीलाई पनि फेरि पनि स्वागत गरेँ गीताजी
2: तिनचोटि भयो हस् धन्यवाद म धन्यवाद उत्तुलसीजी अब स्वागतै गराउनु परेन
0: अब यति मिठो सेलो गाउनु भएको रहेछ है खोटाङ बाचे काठमाडौँ आएर सङ्घर्ष गरिरहनु भएको रहेछ है अलिकति यो प्रचार प्रसारबाट अलिक पर भाग्नुहुन्छ कि कसो यस्तो राम्रो राम्रो गीतहरू लिएर आउनु भएको रहेछ गीताजी तपाईँलाई ल्याउनु पर्छ भनेर यहाँबाट होइन युएसएबाट पनि गीताजीलाई पनि ल्याउनु पर्यो भनेर हाम्रा एनपी परदेशीजी जो अहिले नर्थ क्यारोलिनामा हुनुहुन्छ राम्रो गीत छ है आसेङ गीताजीको पनि भन्दै हुनुहुन्थ्यो तपाईँ गीत चाहिँ सुन्नु भएको रहेछ श्रोताहरूले खोजी गरिरहनु भएको छ आज पहिलोपल्ट आउनु भएको छ होइन ढिलै पनि स्वागत छ किन अलिकति मिडियाबाट अलिक पर भाग्नु भएको हो
1: खै त्यस्तो त लाग्दैन दाइ अब मेरो पाला आउँदैछ होला बिस्तारै समय लाग्ला सबै कुराको म चाहिँ प्रतीक्षा गर्ने मान्छे त्यही भएर सङ्घर्षमै छु सङ्गीतको विद्यार्थी अहिले पनि सङ्गीतमा कख नै पढिरहेको छु म
0: पालो त आइ नै हाल्छ गीतामा पनि एउटा भनाइ छ मिलनजीलाई थाहा छ मान्छेले समयभन्दा धेरै र भाग्य समयभन्दा अघि र भाग्यभन्दा पहिले केही पाउँदैन भने सायद त्यो समय आउँदैछ होला सायद त्यो समय जुर्दैछ होला है मिलनजी के हो
2: जुरोस् नजुरोस् त भन्नै मिलेन जुरोस् चाँडै जुरो जुरोस् होइन तर उता लोकदोरी फिल्ड लोक साइडमा त चर्चित नै भइसक्यो नानी अब होला नि त अब दिन आउला धैर्य गर्नु भन्छ नि त होइन
0: कस्तो मिठो गीत हामीले भर्खरै सेलो सुनायौँ श्रोतामा आज होइन र यस्तो मिठो स्वर रहेछ कम्पोज पनि उस्तै मिठो दुई दिन अगाडि सायद तपाईँहरूको सहकार्य पनि भइरहेछ गीत
2: त्यो पनि बहिनीकै हो सङ्गीत पनि अनि शब्द पनि राम्रो लेख्नुहुन्छ अनि अरूभन्दा भाका साह्रै राम्रो बनाउनुहुन्छ बहिनीले चाहे त्यो पश्चिमी होस् चाहे त्यो पूर्वेली होस् यसपालि त्यो त्यसको चाहिँ अफिसियल गीत एल्बममा पनि गाएँ हामीले अब एल्बम निकाल्ने कुरो त भएन के अरे होइन गीत रेकर्ड भएको छ राम्रो भएको छ त्यो अब छिट्टो कहिले आउँछ
1: अब लगभग बजारमा छिट्टै आउँछ
0: चाँडै आउँदैछ
1: हजुर 12-15 दिन पछि लगभग हामी भिडियो सहितै आउनेछौँ
0: सायद हिजोको भिडियो त्यही हो कि अर्को
2: अनि हिजो चाहिँ अर्को त्यो मेरो आफ्नो गीत हो पतञ्जलीको भन्ने अनि बहिनीसँग भिडियो गर्नै बाँकी छ रेकर्ड
1: भइसकेको छ हाम्रो पूर्वेली सङ्ग चाहिँ हामीले लाइभमा पहिला पनि गाएको छौँ असाध्यै राम्रो प्रतिक्रिया दिनुभएको छ फर्स्ट टाइम पूर्वेली गीतमा लाइभ गाउनेमा पर्छु म अनि सेलोमा पनि फर्स्ट टाइम हामी दुईजना सेलो दोहोरी गाउने पनि हामी दुईजना नै हो
0: पूर्वेली गीत चाहिँ लाइभ
1: फर्स्ट टाइम गाउने गीतमा पनि
2: फर्स्ट टाइम
1: लाइभ गाउने
2: हामीले
0: तरिकाले
2: ढङ्गले गाउनु जानिनँ मैले सकेको छ मेरो टोन मिलेको छैन
1: एकदम राम्रो भएको छ
2: पश्चिम पश्चिमै आएको छ कि मेरो एक टुक्रा सुनाम त
1: यसको चाहिँ शब्द सुरुकै गाईमाली भोकै भनेपछि सबैजनाले चिन्नुहुन्छ यसबाट एनीलाई नै राख्छु म यो गीतको टाइटल पनि होइन पूर्वको एकदमै टिपिकल मैले आफैले गाएको छु सम्पूर्णलाई सम्मान व्यक्त गर्दै यहाँहरूको लागि यो कसैले यता हाम्रो जिजीले नि गाउनुहुन्छ है

0: सुद्रो बस्दै मिसाइदियो दोहोऱ्याइ त हो अहिलेको पनि भन्नुपर्ने होइन त्यही त यस्तै हो गीत मिठो छ
1: यो चाहिँ अब भिडियो सहित आउँदैछ
2: यसलाई मैले धेरै दुःख गरेर कम्पोज गरेको छु यो गीत अनि योभन्दा पहिला एउटा तेमाले गाउँ हामी पनि चाहिँ मलको नातिनी मलाई चाहिँ यसबाट धेरैले चिन्नुहुन्छ त्योभन्दा अगाडि लगाए गीत चाहिँ झिझुकी शब्द सङ्गीत लासो लासो हिमाइस्याङ फ्याफुल्ला त्यसबाट त हामीलाई मिलियन क्रस गर्नु भएन एकदमै लकी पर्सन मान्छे म चाहिँ उहाँलाई जागन मेरो चाहिँ एकदम लकी पर्सन मान्छे मान्छेको लक हुने रहेछ उहाँभन्दा अगाडि मैले धेरै अग्रज कलाकारहरूसँग दोहोरी गाएँ पूर्व पश्चिम सबै खाले तर पनि जब मिलन दाई आउनुभयो अनि त्यसपछि चाहिँ ठ्याक्कै यति धेरै सफलता पायो होइन दर्शकको माया पनि पायो धेरैजनालाई चिन्नुभयो अनि हामीलाई हाम्रो एकदमै साङ्गीतिक रूपमा चाहिँ असाध्यै मन पराउनुहुन्छ हाम्रो टोनहरू चाहिँ ठ्याक्कै मिल्छ अनि मन त उहाँको यति सफा त पुरै नगरौँ मैले भन्दा पनि बढी दर्शकलाई थाहा छ होइन स्वभाव मन अब यत्तिको अग्रज मान्छे भेटिसकेपछि मेरो पनि पालो कसो नहोला होइन आउँदैछ तर म चाहिँ साङ्गीतिक फिल्डको सबैभन्दा लक लागेको व्यक्ति भनेर चाहिँ उहाँलाई नै चिन्छु र चिनाउँछु पनि सबैजनालाई भनिरहेको हुन्छु मैले लामा चाहिँ मेरो लकी पर्सन मान्छे हो जबकि उहाँ आइसकेपछि हामीले लासो लासो हिमाइचाङ गाइसकेपछि चाहिँ धेरै खालको सफलता मिल्यो मलाई अनि त्यसपछि मैले फेरि विश्वदङ जोजीसँग डुइट सङ गरेँ त्यसमा चाहिँ तामाङ सेलो सङ हामी पनि जिम्बलको नातिनी भने चाहिँ फ्याट्टै चिन्नुहुन्छ यो सङ कम्पोज सबै गरेको छु हिमाली भेगा शिर पर्यो अर्काकी छोरीको
0: सुनाइदिनुहोस् न
1: अनिता राणा मगरजीले बेलायतमा कति मिठो आवाज रहेछ बहिनीको भनेर लेख्नु भएको छ
2: धेरै धेरै धन्यवाद छ सम्पूर्ण देश विदेशमा छरिनु हुने सम्पूर्ण तमाम तमाम दर्शकहरूलाई मनैदेखि नमन छ अब चाहिँ सबसे भन्दा सुपर हिट नै हो यो गीत चाहिँ अडियोमै यो मेरो आफ्नै शब्द सङ्गीतको गीत हो यसलाई चाहिँ हामी पनि जिम्मलको नातिनी एक टुक्का कोसिस गर्छु सम्पूर्णलाई सम्मान व्यक्त गर्दै कोसेली ग्रुपमा तामाङ सेलोसँग है त हामी पनि जिम्मलको नातिनी हामी पनि जिम्मलको नातिनी केटा त भेटिन्छ जति

0: पाउन त भाग्यमा चाहिन्छ हजुरकै भरमा परौला हजुरकै भरमा परौला एक्काइसमा घरजम गरौला एक्काइसमा घरजम गरौला। थ्याङ्क यू सो मच, धन्यवाद सर।
1: यो चाहिँ
0: त्यसपछि मैले मिलन लामाज्यूसँग पनि डुएट गरेको छु है, अघि बजाउनु भएको भन्नुभएको छ इटरी हुँदै धराना, यो एकदमै मिठो छ, यसको मलाई एउटा मनपर्ने टुक्का चाहिँ गाउँछु ल।
1: हुन्छ,
0: थ्याङ्क यू सर।
1: आज बहिनीकै लागि हो के खासमा हामीले बोलाको,
0: बिचारा है कति धेरै दुःख गरेर। यसको चाहिँ एउटा मैले यो पनि आफैले शब्द सङ्गीत गरेको छु, मैले हामी दुईजनाले अभिनय गरेको छौँ, दाइले यति सपोर्ट गर्नुभएको छ यो गीतमा होइन। यो इटरी हुँदै धराना छ यो गीतको टाइटल चाहिँ, मेरो आफ्नै गीत त म युट्युब च्यानलमा छ। यसको एउटा मलाई मनपर्ने टुक्का र साँच्चीकै यथार्थ टुक्का है यहाँहरूको लागि है त

0: त्यो आफैले घटे घटना कि के कसो
1: आज मिलनजीले मेरो काम गरिदिँदै
0: ल सोध्नु
2: तर साँच्चै भन्नुपर्दा सक्कली माया अहिलेको परिस्थितिमा चाहिँ पाइँदैन नि त होइन हामीले जुन परिस्थितिमा सक्कली माया पाउँथ्यौँ त्यो खालको माया अहिलेको परिस्थितिमा पाइँदैन र यो शब्द चाहिँ मैले त्यसरी नै गरेको होइन तर फकाउनु भएको छ उहाँको शब्द पनि राम्रो छ
1: हामी अब केही छिटपछि एउटा डोरी पनि श्रोता माझमा सुनाउनेछौँ मिलनजी र तपाईँको कुनै पनि एउटा भाकामा यति बेला भने चाहिँ अब तपाईँ आउनु भएको छ हाम्रा भनौँ गीताजी गीताजीले र हाम्रो विश्व दोङले गाउनुभएको एउटा गीत सुनौँ है त
0: हस्
1: अनि त्यसपछि त्यो गीतको बारेमा मिलनजीले बोल्नुहुन्छ मैले भन्दा पनि
0: सुनेर हुन्छ त
3: कुनै भोजको निम्तोलाई व्यवस्था गर्नुभयो केही छैन कुनै विवाह वर्तमानको निम्तोलाई बिर्सनु भयो अलिअलि अप्ठ्यारो लाग्यो होला तर पनि ठिकै छ अनि सर्भिकल स्क्रिनिङको निम्तोलाई चाहिँ के यो निम्तोलाई व्यवस्था गर्ने वा बिर्सने खतरा मोल्न सक्नुहुन्छ तपाईँ दि एनएचएस सर्भिकल स्क्रिनिङ प्रोग्राम सन् 1988 सुरु भएको थियो र यसले वर्षेनी 5,000 भन्दा धेरैको ज्यान जोगाउने गरेको छ तर यसले तब मात्र ज्यान जोगाउन सक्छ जब महिलाहरूले आफ्नो स्क्रिनिङ गराउँछन् तपाईँले पनि आफ्नो सर्भिकल स्क्रिनिङको निम्तोलाई व्यवस्था नगर्नुहोला यदि तपाईँले आफ्नो पछिल्लो स्क्रिनिङ छुटाउनु भएको छ भने आजै यसका लागि अपोइन्टमेन्ट मिलाइहाल्नुहोस् यस सम्बन्धित विस्तृत जानकारीको लागि आफ्नो जीपी प्र्याक्टिसमा सम्पर्क गरिहाल्नुहोस् वा एनएचएस.uk मा गएर सर्भिकल स्क्रिनिङको खोजी पनि गर्नुहोस्

0: हजुर आदरणीय श्रोताहरू, यो मेछु सेलो गीत राखेँ मैले आजको अतिथि गीता तामाङको स्वरमा. उहाँलाई विश्व धुङले साथ दिनुभएको थियो र हाम्रो साथमा चर्चित लोक गायक मिलन लामा पनि हुनुहुन्छ र उहाँहरू दुवैजनालाई फेरि फेरि स्वागत गर्न चाहन्छु कार्यक्रममा यहाँहरू दुवैजनालाई है. र यति मिठो गीत हामीले सुन्यौँ, सुनायौँ श्रोताहरूलाई. अब गीताजीलाई भन्दा मिलनजीलाई पनि सोध्न चाहन्छु, कस्तो लाग्यो गीत?
1: यो गीत मैले भन्नै परेन, यो गीत सुपर हिट भएको गीत हो यो तामाङ सेलोमा. विश्व दोङजीको त अब अहिले उहाँ त एकदम शिखर हुनुहुन्छ होइन, उहाँले कम्पोज गरेको हरेक गीतहरू चलेको छ, यसले गर्दा नेपाली गीत सङ्गीत क्षेत्रमा ठुलो योगदान दिनुभएको छ उहाँले. उहाँको उहाँको गीतहरू सबै चलेको छ, यो गीत पनि भयङ्करै चलेको हो, यसले यो गीतले त गीता तामाङलाई धेरै प्लस भयो.
0: अब हिजो चाहिँ हामी सेलो सेलो भन्थ्यौँ, अलिकति डम्फूको बिट आउने साथ सेलो गीत भन्थ्यो, तर सेलोमा पनि अहिले चाहिँ खान्दो के सेलो
1: हुन्छ, मेन्दो
0: माया
1: भेरिएसन
0: रहेछ नि त होइन,
1: मेन्दो माया छुट्टै हो, खान्दो के सेलो छुट्टै, फापर वाइ भन्ने हुन्छ, अब डम्फू सेलो सेलो भयो होइन, अब त्यो यो छ त्यो भित्र पनि धेरै भेरिएसन छ नि.
0: अहिले चाहिँ बिस्तारै बिस्तारो त्यसको भनौँ नामकरण हुन थाल्यो, नत्र हिजो चाहिँ सबैलाई हामी गोलमोटो सेलो भन्थ्यौँ,
1: सेलो अब फापर भयो भने सेलो भन्ने, खान्दुको भयो भने सेलो भन्ने, त सेलो सेलै हो त्यो ताक धुई धुई होइन, बिट त त्यही नै हुन्छ,
0: तर भेग भेग अनुसार पनि हुँदो रहेछ. अलिक बढी यो माथि यो रसुवा नुवाकोट क्षेत्रमा चाहिँ खान्दुके सेलो धादिङ होइन,
1: त्यता त्यो सायद रसुवा नुवाकोटतिर रसो भन्दा यो के अरे सरी धादिङ नुवाकोटतिर चाहिँ मेन्दो माया
0: बढी
1: अनि यो यता सिन्धुपाल्चो लेक लेकमा दोलखा माथितिर चाहिँ अब खान्दो सेल हो सिन्धुपाल्चो माथि माथि होइन, हसन सरदो मन परदो भन्ने चाहिँ होइन त्यो सुरु हुन्छ नि, अनि अरू सेलहरू चाहिँ कोही चरीलाई कमाइ भनेर सुरु हुन्छ होइन. म चाहिँ सेलोबाट अलिक पर छु, म चाहिँ त्यति मलाई ज्ञान छैन, म चाहिँ लोकदोरीतिर अलि धेरै लाएँ तर मनपर्छ.
0: हाम्रा युनिल गुरुङज्यूले चाहिँ लास्टो फ्यापुललाई मिलनजी र बहिनीलाई अनि तुलसीजीलाई नमस्ते. मिलनजीको त पहिल्यैबाट फ्यानु भनेर लेख्नु भएको छ है. मेडिस्टोन युकेको दसैँको कार्यक्रममा भेट्ने अवसर पनि जुरेको थियो भने
1: मेडिस्टोन दामी भएको थियो त्यो प्रोग्राम, रमाइलो भएको थियो. मैले भन्नुभन्दा नि रमाइलो भयो होला भन्छु म चाहिँ होइन, मेरो त कामै त्यही हो, मान्छे उचाल्ने हो होइन.
0: अनि हाम्रो घनजीले चाहिँ बेलायतबाट घनबहादुर थापा मगरले गीता बहिनीलाई पनि स्वागत छ है भन्नु भएको छ है.
2: थ्याङ्क यू सो मच, धन्यवाद सधाई.
0: अनि हाम्रो मोहन गुरुङज्यूले चाहिँ छ्याजल है पाहुनाज्यूहरूमा, आजको दिन मक्ख भएर सुन्दैछु प्लम स्टेट लन्डनबाट भनेर हाम्रो मोहन गुरुङ दाईले
1: चिन्छु नि म है तेरो मित्र मोहन गुरुङ. म प्लम स्टेट पनि एउटा चाहिँ स्टेसन हो हाम्रो कार्यक्रममा हुने ठाउँहरू मध्येमा प्लम स्टेट, अब यो अल्टरसर्ट त भन्नै परेन है, सबै धेरै नै हुने त्यो फार्मबाट अल्टरसर्ट भयो होइन, फेल्टम हो यो पनि हो,
0: धेरै
1: स्कटल्यान्ड चाहिँ म जान पाएको छैन अहिलेसम्म. अब यो यसपालिको उसमा म जाने इच्छा त गरिराखिरहेको छु जुलाई अगस्ततिर, त्यही बेला गरौँ कि.
0: तपाईँ त कुरा पनि गीतभन्दा राम्रो त कुरै रमाइलो गर्नुहुन्छ स्टेज चढेपछि भन्नुभएको छ कि हङकङबाट हाम्रो अघि भनेपछि हङकङको माहौल चाहिँ मिलन लामा आएपछि छुट्टै हुन्छ भनेर लेख्नु भएको छ क्या, वातावरण नै बदलिदिन्छ भन्नुभएको छ के यो खुबी. फेरि त्यो तपाईँलाई अघि धेरै श्रोताहरूले पनि गायकले भीषण मुकारुम रोशन गुरुङले पनि कहिल्यै बुढो नहुने मान्छे जहिले तहिले यङ भन्नु, यो राज बताइदिनुहोस् न अरूलाई टिप्स दिनुहोस् त.
1: नो नो नो त्यस्तो त होइन, त्यस्तो होइन, बुढो भइसके
0: अघि हाम्रो गीता बहिनी पनि भन्दै हुन्थ्यो है,
1: त्यो यस्तो हो के अरे टपिक्स चेन्ज गरौँ न, हङ्गमी सन्दर्भमा चाहिँ म बोल्छु कि. मलाई कहिले पहिला के हुन्थ्यो नि, हामीले म भन्दा अग्रजहरू हुनुहुन्छ नि त लोकदोरीमा, प्रजापति पराजुली दाईको म फ्यान, उहाँले त्यो स्टेज पर्फर्मेन्स गर्नुहुन्छ, त्यो उहाँले उद्घोषण पनि गर्नुहुन्छ प्लस गीत पनि गाउनुहुन्छ, त्यो टाइपको मलाई खुब मनपर्ने. अनि म सौरामा म यो गीत रेकर्डिङ गर्नुभन्दा अगाडि त म सौरामा डेली उद्घोषण गर्थेँ, म त्यहाँको कल्चर प्रोग्राम चलाउँथेँ नि मैले त्यहाँ, त्यसले गर्दा मेरो प्रभाव त्यो भयो. अनि स्टेजमा गएपछि सिधै गीत त के गाउनु त नि, यसो भनौँ सन्चो बिसन्चो के छ, हङकङको हावापानी कस्तो छ, कति राम्रो हावा आउने है, त्यही भएर लुगा छोटो लाउने आएको मान्छेले भनेपछि मान्छे हाँस्ने क्या होइन, त्यसरी अनि त्यो बिस्तारै माहौल बिस्तार मान्छेहरू समाउँदै ल्याउने, अच्छा के भन्यो अहिले त मान्छे नै हँसायो, को मान्छे हो भन्ने हुन्छ नि त मान्छे, अनि दे कम्स नियर होइन, अनि मोर क्लोज होइन, त्यसपछि अनि बिस्तारै गएपछि गाउँको कुरा गरिदिने, यस्तो गरेपछि हाम्रो बाबुहरूको पालामा है काँक्रा चोर्न जान्थ्यो अरे, यो अर्ग्यानिक कुरो हो नि, घरको बुढा मान्छेले थाहा पाएछ है कुन साले र भन्दा, म 3 साले हो यो 4 साले हो कान्छा बा भने चाहिँ ल लैजा एकवटा काँक्रो भन्ने, यस्तो कुराहरू के जुन गाउँघरमा घट्ने घटनाहरू त्यसरी भन्दाखेरि मान्छेले खुसी हुँदछ। अनि त्यो कमेडी जस्तो मलाई कमेडी गायक पनि भन्नु मलाई एकचोटि बिचमा, अनि मैले त्यो छोडेँ, आजभोलि त्यही सिधै गीत गाउने यस्तो गर्ने गरेको छु।
0: अब यहाँहरू दुवैजना आएपछि धेरैजना श्रोताले अब यहाँ दोरी चल्ने हो खै त भन्नुभएको छ, कुनै एउटा भाकामा हङकङ आइडीमै ल,
1: ए तपाईँको रोजाइमा ल है त ल, जे पर्ला पर्ला, अब यो लेखेर आएको छैन अहिले कहिले भनौँ है त, के तिमी भन्ने सुनौ ल, भन तिमीलाई भनौ न भन तिमी जसले भन्नुहुन्छ कि
0: हङकङ आइडीको असली सर्जक भएपछि होइन त्यो अधिकार मिलनजीलाई
1: हे मनको कुरा भनु म कसलाई स्केल ठिक छ, ठिक छ,
2: ठिक छ।

0: पार्टीले अनि
1: ए मनको कुरा लुकाएर लुक्दैन लुकाएर लुक्दैन चार त बग पुग्यो पाँच वर्ष पुग्दैन।

0: सोल्टीले साँच्चै भनेको
1: हे साँच्चै चोखो मायामा फसमला तिमीले भने चाहिँ के मायामा फसमला हङकङ लैजाऊ उतै गई बसमला हङकङ आइडीले अब त बिर्से छ मलाई सोल्टीले
0: आइडी मेरो आइडी नभने ए आइडी मेरो छैन हो हङकङको आइडी कहाँ त म त चितवन बस्ने मान्छे हो है
2: चितवनको आइडी छ राष्ट्रिय परिचय पत्र
0: ए तिमीसँगै घर गरी खान्छु हङकङ

0: ए कि आउ नजिक कि भइ जाऊ पराई त कि भइ जाऊ पराई त म त जान्न पहाड र तराई त
1: कहाँ जाने त हे
0: हङकङ

0: मै पनि छम्क्यौला म पनि छम्क्यौला गर्मी भए पङ्खैले हम्क्यौला हङकङ आइडीले ए हङकङ आइडी गर्मी भएर त डरा होला है पर्दैन नि म भएपछि शीतल भइहाल्छ
1: यो दोरीको चाहिँ विशेषता भनेको सवाल जवाब तुरुन्तै फर्काउनु है यो चाहिँ एउटा एक्स्ट्रा क्षमता भन्छ नि यो आँसु कवि भन्छ नि कसैलाई चाहिँ निरन्तर कविताहरू फ्लोमा बग्छ भने चाहिँ एक किसिमले भने दोरी गाय गायिका पनि आँसु कवि नै हो नि
0: आँसु कवि भनेर जो जसलाई भनियो पहिला बरु उहाँहरूले बरु लेख्दै कापी च्यात्दै फेरि लेख्नुभयो होला होइन हामीलाई त्यो त्यो चान्सै हुन्न कि अहिले गीतालाई भन्दा भन्दै मैले त्यो गीत रचनु पर्थ्यो र कहिले काहीँ चाहिँ अलिक फितौलो शब्द पनि आउँछ
1: जस्तै उहाँले हङकङ जाने कुरा गर्नुभयो त चितौन लानु पर्यो उहाँले फेरि म तराई र पहाडमा त बस्दिनँ भन्नुभयो होइन त्यो चिजहरू ठ्याक्कै मिल्नु पनि पर्यो नि
0: सन्दर्भ मिल्नु पर्यो है त्यो ट्र्याक समाउने भन्छ हामीले कि सन्दर्भ के विषयमा छ त्यो मिल्नु पनि पर्यो अनि त्यो विषयवस्तु पनि मिल्नु पर्यो भनेको जवाबको सवालको जवाब पनि आउनु पर्यो त त्यसैले कहिले काहीँ चाहिँ ठ्याक्कै अनि यहाँ गाइसकेपछि घर गएपछि अनि यसो ओहो त्यो ठाउँमा यस्तो भन्नु पा हुने अलि धेरै नम्बर आउँथ्यो होला मेरो भन्ने हुन्छ क्या त्यही यो लाइभ दोरी भनेको यही त हो नि होइन
1: हाम्रो सङ्गीतकार सुनिल मास्के दाईले पनि जोडी चाहिँ जमेको छ है भनेर लेख्नु भएको रहेछ धन्यवाद छ है अनि गीता बहिनी चाहिँ वास्तवमा फेसबुकमा चाहिँ परिचित हुनुहुँदो रहेछ नि है यहाँ हाम्रो एनपी पर्सिजिल नर्स क्यारिनो साँच्चीकै रमाइलो शुक्रबार फेसबुकतिर त चर्चित हुनुभएका मल्टी ट्यालेन्टेड गीताजी अब रेडियोमा पनि चर्चित भनेर लेख्नु भएको छ
2: निमा पाखरिन
0: उहाँको नाम दाजुभाइ
1: भनेपछि बहिनी पनि पाखरिन
0: यो हाम्रो तामाङको चाहिँ के छ भने एकछिन है हाम्रो तामाङ जातको चाहिँ के छ भने यो कोही थर ठुलो कोही सानो पनि हुँदैन उहिले समाजवाद आएको रहेछ कि अनि त्यो सानो ठुलो पनि हुँदैन अनि थर सोध्ने पनि नाता लागिहाल्छ जस्तै निमाजीलाई मैले आस्याङ भन्नै पर्यो दौतरी छन् सम्धी भन्नु पर्यो अनि उहाँले नै आस्याङ भन्नुहुन्छ भने आस्याङ कतातिर सम्धी भन्ने चाहिँ कता आस्याङ भन्ने चलन छ अहिले उस उनीहरूको चाहिँ गोत्रीय पर्यो
2: उहाँको
0: जे जो पर्यो
1: र श्रोताहरूको प्रतिक्रिया पनि पढ्दै जान्छु धन्यवाद दिनु होला होमा पाइम लिम्बूले बेलायतबाट सेवाहरू हजुरहरूलाई सुन्दैछु है भन्ने भन्नुभएको छ मिलनजीको त म फ्यानै हुन् भन्नुभएको छ है
0: ल है ल नमस्कार कहाँबाट को भन्नुभयो
1: बेलायतबाट होमा लिम्बू होमा पाइम लिम्बू
0: ल है ल सेवारो है हजुर के छ खबर आदम बे सेवारो
1: आउँदो रहेछ नि पूर्व खोटाङको मान्छे है
0: खोटाङको
1: खोटाङतिर चाहिँ अब हुन त अब यो यतातिर चाहिँ अलिक बढी भाषाहरू बोलिन्छ तामाङ भाषाहरू जस्तै हाम्रै पूर्वको तामाङहरू त्यति तामाङ भाषा बोल्दैन खोटाङमा बोल्छ गीता
2: ठाउँ अनुसारले बोल्नुहुन्छ दाइ फरक फरक ठाउँमा बोलिन्छ हाम्रो पनि पुर्खा चाहिँ बोल्नुहुन्छ हामी चाहिँ फेरि यो बाहिर बाहिर धेरै रमाउने हिँड्ने भएको भएर नआउने त होइन विशुद्धै नआउने त होइन हामी चाहिँ आधी भयौँ क्या पुरै नआउने आधी आउने
0: कहाँको तुलसीजी म त फिटिकै नआउने थियो त अहिले बरु अलिअलि सिक्दैछु त्यो अहिले उसमा पाउँदो रहेछ नि के अरे गुगलमा पनि पढ्न पाउने सिक्दैछु पहिला त आउँदै नआउने मलाई त चितवनमा गएर जन्मियो होइन
2: आउँछ हाम्रो चाहिँ आँखीहरूले पनि पहिला पहिला हाम्रो भाषितमा चाहिँ त्यो सबै कुराहरू सिकाउनुहुन्थ्यो अनि हामी चाहिँ यस्तै नि पढ्छ भन्ने कि नमान्ने त्यो सरकारी स्कुलमा पढेको भएर अनि हामी त यस्तो अब वैज्ञानिक टाइपले जानुपर्छ यस्तो के पढिरहेको होला के बोलिरहेको होला हाम्रो आँखाले भन्ने कि आँखाहरूलाई पनि त्यस्तो दबाब दिने हामी चाहिँ उल्टै अब अहिले आएर चाहिँ थाहा भयो हाम्रो यो रहेछ
1: भनेर
2: कति धेरै अहिले त मलाई धेरैजनाले भन्नुहुन्छ क्या अब भेगी हिसाबले पूर्व तामाङ सेलोसँग पनि चलेको छ दोहोरी पनि राम्रै भइरहेको छ होइन अनि कति धेरैले चाहिँ तपाईँ गोर्खाको या लमजुङको पनि भन्नुहुन्छ अनि फेरि यो काठभेगको गीत धेरै गाउनेहरू तपाईँ धादिङ नुवाकोटको पनि भन्नुहुन्छ
1: गीतले पनि होला
2: यहाँ गीतले फरक पार्छ
1: मिनी कालीकोटेजी नमस्ते तुलसीदाई साथै आजको पाहुनाजीहरूलाई पनि नमस्ते भन्नुभएको छ बेलायतबाट उहाँलाई पनि धन्यवाद छ
0: नमस्ते
1: द्वारिका थापा मगरजी जर्मनीबाट हुनुहुन्छ तपाईँ त जानु पनि भएको
0: नमस्ते
1: हम्बर्गबाट हुनुहुन्छ
0: नमस्कार
1: नमस्कार तुलसी साथै लोकप्रिय गायक मिलनजी र गीता तामाङ बहिनीलाई लास्यो फ्याफुल्ला हजुरहरूको भलाकुसारी साथै मिठो गीत सङ्गीत सुनिरहेछ सम्पूर्णमा नमन गर्दै विदा द्वारिका थापा मगर जर्मनीको हम्बर्गबाट भन्नु भएको छ त्यति टाढोबाट सुन्नु भएको छ उहाँलाई धन्यवाद
2: धन्यवाद
1: कैलाश अन्त लिम्बू नरिटन युकेबाट लेख्नु छ नमस्ते तुलसीदाई शुक्रबारको लभली कार्यक्रम स्वर्णिम सङ्गममा आउनुभएको गेस्ट सिङ्गर मिलन लामा सर अनि गीता तामाङ दिदीलाई पनि नमस्ते हजुरहरूलाई नमस्ते भन्नुभएको छ अनि रमाइलो कुराकानी सुनि रहेको छु है इन्जोय पनि लिइरहेको छु भन्नुभएको छ अब लाइभ गीत सुनाइसक्नु भएको छ सफलताको शुभकामना दिनुभएको भएको छ. केही दिनपछि एउटा छोटो हामी दोहोरी फेरि सुन्नेछौँ. यहाँलाई धन्यवाद छ कैलाशजीलाई
0: होइन, एकदम धन्यवाद.
1: छवि थापाजीले चाहिँ नमस्ते मिठो स्वर्गीय धनी गायिका गीताजीलाई पनि भन्नुभएको छ है, बेलायतबाट फक्सनबाट हुनुहुन्छ. अनि भुवन गुरुङज्यूले वा क्या मिठो स्वर रहेछ त गीता बहिनी, भरपूर मनोरञ्जन भन्ने लेख्नु भएको छ है. उहाँ चाहिँ कर्मथलोबाट सुनिरहेको छ. कैलाशजीले चाहिँ थ्याङ्क यू है हङकङ आइडीको लागि भन्नुभएको छ. धनकुटाबाट जुनिना राई बहिनी लेख्नुहुन्छ, नमस्ते तुजी दाई, मैले पनि सुन्दैछु है तपाईँहरूको मिठो भलाको सारी भन्नुभएको छ.
0: ए धनकुटा है,
1: मुगाबाट धनकुटाको सधैँ सुन्नुहुन्छ.
2: राम्रो छ है धनकुटा, म चाहिँ गएको छु धेरै पटक.
1: खोटाङको मान्छेलाई त धनकुटा त थाहा
0: नजिक पर्यो नि,
1: नजिक पर्यो.
0: म चाहिँ अहिलेसम्म धनकुटा जिल्लामै पाइलट गएको छैन.
1: गुरुङ विष्णुजीले चाहिँ नमस्कार हजुरहरूलाई, मिलनजी आउनु भएको रहेछ, खुसी लाग्यो सुन्दैछु. निर्मल राई र मैले फ्रम धन लन्डन भन्नुभएको छ.
0: उहाँले साह्रै मिठो खाना पकाउनुहुन्छ
2: हो,
0: खाना खान्छु म त उहाँको.
1: अब पछि हाम्रो गीता बहिनी पनि बेलायत जानुभयो त्यो खाना मिलनजीले भनेर पनि चखाउनुहुन्छ. ल त हामी एउटा छोटो विश्राम लिन्छौँ है त.
3: बच्चाहरूको खेल्ने ठाउँ, पिङ चिप्लेटी आदिले भरिएको अनि जताततै बच्चै बच्चाहरूले ओगटिएको, तर के तपाईँले आफ्नो सानो बच्चालाई यहाँ एक्लै खेल्न छोड्नुहुन्छ त? सानो बच्चालाई कुनै पनि प्रकारको खतरा हुने ठाउँमा एक्लै छाड्नु एक अपराध हो र मिलिट्री ग्यारिजनलाई सुरक्षित स्थान भने पनि यो वास्तविकता होइन. समुदायका अन्य भागहरूमा जस्तै यहाँ पनि त्यस्तै खतराहरू भेटिन्छन्, त्यसैले आफ्नो बच्चालाई एक्लै खेल्न छाड्नु पूर्व तपाईँको बच्चा कत्तिको समझदार एवं परिपक्व छ भनेर विचार गर्नुहोस्. धेरै सानो बच्चाहरूको हकमा त झन् उनीहरूलाई कुनै पनि हालतमा एक्लै छाड्न त मिल्दै मिल्दैन. यस सम्बन्धी थप जानकारीको लागि gov.uk मा गएर अनसुपरभाइज्ड चिल्ड्रेनको खोजी गर्न सक्नुहुन्छ.

0: यमी छो गीत राखे आजको अतिथि द्वय मिलन लामा र गीता तामाङको स्वरमा यो गीत पश्चात सम्पूर्ण श्रोतालाई कार्यक्रम स्वागत गर्न चाहन्छु. मिलनजी र गीताजीको यो गीत राखे, केही बोल्नुहुन्छ गीतको बारेमा? शब्द सङ्गीत उहाँकै हो?
1: उहाँकै हो शब्द सङ्गीत, उहाँ गीता बहिनीकै हो. अब मलाई चाहिँ म चाहिँ डराइ डराइ गीत गाएको क्या, अब यस्तो टोनको गीतहरू त्यति गाइएको छैन नि त मैले. अनि बहिनीले चाहिँ मलाई अवसर दिइरहनु भएको छ, अहिले पनि गाएको छु, दुई चारवटा गीत उहाँको गाइसकेँ मैले. अब मलाई पनि अब आफैले गीत गरेर मेरो पछिल्लो समय दुई चारवटा गीतहरू अलिक फेल खायो क्या, नढाँटेर भन्दाखेरि. अनि यस्तो गीतहरू आउँदा ठिकै छ, अब सबै गीतहरू नचल्ने पनि रहेछ होइन, यो सबै कलाकारको इतिहास नै त्यस्तै हुँदो रहेछ. ठिक छ, अब काम गरिरहेको छु, त्यही म निरन्तर कर्ममै छु. अहिले पछिल्लोसम्म बहिनीको दुईवटा दिन गीत गाउनु पाएँ, थ्याङ्क यू सो मच भन्न चाहन्छु गीतालाई.
0: यहाँ एनपीजीले सायद गीतकै लयमा लेख्नु भयो जस्तो छ, नर्थ क्यारोलिना युएस. ए भएछ ल गीताको मिलन,
1: गीताको मिलन
0: होइन,
1: पोङ राख्ने हो तामाङको चलन.
0: मिल्यो त, मिठो मिल, राम्रो लेख्नु भएको छ, किन उहाँको बहिनी पर्यो नि त है. ए पोङ राख्नु भयो उहाँ चाहिँ,
2: होइन
1: सुन है एनपीजी, ए यसै लगे लाग्ने छ मलाई पाप लाग्ने.

0: क्या कहिले ट्याक्कै मिल्छ कहिले अलि मिल्दैन मिल्दैन कहिले काटछाँट गर्नुपर्ने शब्द पनि आइपर्छ होइन त्यस्तै हुन्छ.
1: अब लोकसङ्गीत सँगै जोडिएका व्यक्तित्व हुनुहुन्छ टङ्क शेरचन्दन, कुनै समय उहाँ चाहिँ युके शाखाको लोकदोरी प्रति अहिले त मधुसुन्दन थापा होला होइन, उहाँ लेख्नु छ नमस्कार तुलसी, म पनि हजुरको भलाकुसारी सुनिरहेको छु, मिलनजी र गीताजीलाई नमस्ते अनि स्वागत. कता कता गीता युन्जनसँग म फेसबुकमा साथी थिएँ उहाँ हो कि भनेर लेख्नु भएको छ जस्तो लाग्यो भन्नुभएको छ है. ल तपाईँको चाहिँ फेसबुकमा पनि जोडिनु भएको छ टङ्क शेरचन्दनजी, उहाँलाई धेरै फेसबुकमा त तपाईँ अब लोकप्रिय अरे अघि एनपिजीले लेखिसक्यो.
2: होइन उहाँको त राम्रो छ त्यो लाइभमा बसिरहनुहुन्छ बहिनी,
1: मोनिटाइज भएको होला पैसा पनि झर्दै होला है.
3: त्यस्तो छैन है, भर्खरै भर्खरै राम्रो भएको छ, बिचमा ह्याक पनि भयो मेरो सबै सामाजिक सञ्जालहरू, अनि माथिल्लो लेभलमा पुगेपछि ह्याक भयो, त्यसपछि फेरि उठ्न अलिक टाइम लाग्यो, अहिले चाहिँ राम्रो भएको छ. पछिल्लो समय फेरि मोनिटाइज भइसकेको छ अहिले चाहिँ, पछिल्लो समय चाहिँ राम्रै छ, धेरैजना जोडिनु भएको छ, कुराकानी गर्न सबैसँग भ्याइँदैन, आफ्नो काममा व्यस्त हुन्छ.
1: अब गीत सङ्गीतको ट्रेन्डको कुरा गर्दाखेरि अब अघि मिलनजीसँग हामी कुराकानी गर्दैछौँ, समय कस्तो आइदियो भने यो प्रविधिमय समय आइदियो क्या होइन.
2: एक्ज्याक्टली,
1: कलाकार पनि नचाहिने, गीतकार पनि नचाहिने, सङ्गीतकार पनि नचाहिने, सबै एउटै प्रविधिले मेसिनले बनाइदिने, यस्तो योसँग पनि अब प्रतिस्पर्धा गर्नुपर्ने भयो है कलाकारहरूले. एआईको जमाना होइन, डिठो मिलन लामै बनाइदिने, डिठो गीता तामाङ बनाइदिएर नाच्दै गरेको दोहोरी बनायो एआईले त, यो एउटा भन्छ नि क्या सबैतिर एक छत्र राज गर्ला जस्तो छ. यसबाट सिक्ने त छँदैछ, तर्सिने कुनै अथवा डराउने कुनै माध्यम छ तपाईँलाई कस्तो लाग्छ?
0: मलाई चाहिँ त्यस्तो अहिलेसम्म त्यस्तो मेसो मैले त्यस खासै ध्यान दिएको पनि छैन होइन. गीत चाहिँ राम्रो सुनिन्छ होइन, हामीले पनि त्यो स्टुडियोमा क्वालिटी भन्छौँ कि अलिकति त्यो आवाज अलिक ठुलो ह्वाङ आउने उहाँहरूको त्यो बाजा गाजा, तर भाषिक शुद्धता त नहुँदो रहेछ होइन, हाम्रो शब्दहरू पनि अलिक अशुद्ध ढङ्गले उच्चारण हुने रहेछ. अब यस्तो छ, हाम्रो समाज त वर्गीकृत समाज छ नि होइन, कतिपय हातमा कतिपय हाम्रो श्रोताहरूसँग अझै पनि मोबाइल छैन हातमा,
1: तर पनि एउटा कुरा चाहिँ के रहेछ भने यो लोकसङ्गीतमा लाग्नेहरूलाई त्यति डर रहेनछ, लोकदोरी लोकसङ्गीत
0: छैन,
1: सुगन्धार र गजल यो छ नि यो क्षेत्रमा चाहिँ अलिक बढी, अनि अझ अलिक बढी यो हिपहप टाइपका वेस्टर्न टाइपका गीतहरू चाहिँ गाउनेहरूको लागि चाहिँ साँच्चै नि एआईले नि खाइदिने हो कि जस्तो लाग्दो रहेछ. तर अब दोरी अब तिज आउँछ, तिजका भाकाहरू त एआईले त्यस्तो राम्रो नबनाउला, किनकि यो चिजहरू चाहिँ किनकि एआईले पनि खोज्ने त त्यही उसबाट हो, गुगल अथवा यो सोसियल साइटबाट खोज्ने, त्यहाँबाट तान्ने त नि यिन यो प्रविधिलाई चाहिँ फेरि यो भनौँ प्रतिलिपि अधिकार नलाग्दो रहेछ है.
0: यो हो र
1: होइन, डिठो गाइदिन्छ कहिले शिव परियार कहिले मिलन लामाको जस्तो गाइदिन्छ त
0: ठिक छ. अब यो यो विषयमा हामीभन्दा धेरै दिग्गज व्यक्तित्वहरू हुनुहुन्छ, काम गरिरहनु भएको छ, प्रतिलिपि अधिकारमा पनि हुनुहुन्छ, उहाँहरूले अब काम गर्नुहुन्छ होला नि पक्कै, तर यसमा खासै मैले चिन्ता गरेको छैन.
1: लोकसङ्गीतको अब तपाईँ दुवैजना लोकसङ्गीतमै जोडेको हुनाले लोकसङ्गीतको मौलिकता जोगाउनु कतिको गाह्रो हुन्छ, त्यो मौलिकता जस्तै
0: अब यसमा तुलसीजी के भने भनौँ, मन दुख्छ मलाई पनि अरूलाई पनि, हाम्रो वंशै पलायन हुन लागिसक्यो. अब के लोकगीतको कुरा गर्नुहुन्छ, घर खाली भए, अहिलेका पहिला एउटै घरमा तपाईँको चार पुस्ता बस्थे, हजुरबा बुढो हजुरबा हजुरबा बा आमा अनि नाता नातिनी बस्थे. अब के सांस्कृतिक कुरा गराइ भयो र तपाईँको, अब विभिन्न आउँछ कतै, यति सजिलै भिजा त्यहाँ आउँछ रहेछ, नजा भन्नु त मैले कहाँ सकिन्छ, नजानु भन्नु त मिल्दै मिल्दैन होइन. त्यही कारणले हामीले विदेश पनि घुम्न पाएछौँ उहाँहरू गएर. अब गाह्रो छ लोकसङ्गीत वास्तवमै यतिखेर चरम सङ्कटमा पर्ने अवस्थामा छ, किन अब जति पलायन भएका पुस्ताले त नेपाली लोकगीत त फर्केर सुन्ला कि नसुन्ला भन्ने लाग्छ मलाई होइन. अब उहीँ जन्मिन्छन्, उहीँ तपाईँको चाहिँ हुर्कन्छन्, त्यहीँ पढ स्कुल जान्छन्, कलेज जान्छन् होइन. अब हाम्रा नयाँ पुस्ताहरू बाहिर पनि जन्मिन थाले नि त, अब कतिले सुनेर संस्कृति जोगिने हो, कतिले सुन्नु पर्ने हो, त्यो कुरो छिनोफानो हुने बाँकी छ, आउला नि दिनहरू त्यस्तो कुराहरू. ठ्याक्कै मैले चाहिँ भनेकै कुरा निको ठिक हो भन्नु नि म पनि सक्दिनँ.
1: हेर, गायिका सुजाता केसी बहिनीलाई पनि वेलकम छ, नमस्ते है, राम्रो गाउनुहुन्छ है उहाँलाई. अनि यहाँ सारु केटा एग्नेसजीले चाहिँ हङकङबाट नमस्कार तुलजी, फेरि पनि सुरुदेखि नै सुन्दै थिएँ, हाइकिङमा भएकोले इन्टरनेट नटिप्ने ठाउँमा पुगेछु, बिचमा अलिकति कुरा केही सुन्न पाइनँ, अहिले अन्तिमतिर आएर जोडिएको छु, आज हजुरको पाहुना मिलन लामा ज्यू र गीता तामाङज्यूलाई पनि नमस्कार सुनाइदिनुहोस् है भन्नुभएको छ है.
0: नमस्कार है, नमस्कार.
1: अब हामी कार्यक्रममा पुछार पुछारतिर आइसकेपछि बिसौनीमा बिट मार्ने खालको एउटा दुई टुक्का दोरी सुनु कि कुनै

0: शुक्रबार पनि भन्नु हुनाले अब गीता बहिनीलाई छोडौ, कुन चाहिँ भाका
1: ल बहिनीको चोइसमा ल
2: मलाई
1: लास लास नै ल ल ल ल ल टुक्रो तपाईँ उठाउनु पनि बहिनीले उठाउनु
2: मैले नै के भन्ने
1: होला गरौँ न सोच्नु एउटा केही के अब नभए हाम्रो तुलसीजीलाई यसो हेरेर यो एक दुईवटा टुक्रा हान्दिनु नि पहेँलो जगेट लाउनु भएको छ यो के कलर हो यो रानी कलर के भन्छ
0: सुन्तले कलर भन्नु
1: रात रातो गाला
2: है ल
1: ल बहिनीले
2: हे खुसी छन् रे घरमा मेरो बाबा नि आमा सुन है
1: अच्छा
2: खुसी छन् रे घरमा मेरो बाबा नि आमा जय बनाउने भन्नुहुन्छ गायक मिलनलाई

ए योगी ताले जैले पनि माया मिसाउँछ तुलसीजी सुन्नु है ए योगी ताले भेट नै हुन्न माया मिसाउँछ तिम्रो कुरा गर्यो कि त बुढी रिसाउँछ।

0: धन्दा सुर्ता आलाउले गामुलाई, धन्दा सुर्ता आलाउले गामुलाई।
1: तिमले जे जे भने पनि यो नानीले मान्छे, ए तिमले जे जे भने पनि यो नानीले मान्छे, चितवनमा जेठी राख्नु काठमाडौँमा कान्छी, धन्दा सुर्ता अलाउले गामुला, फकाउनु त पर्यो,
2: बहु बिहाको कानुन लाग्छ।
0: अब यसै फसिहाल, धेरै टाइम पनि छैन। कान्छी मेरी काठमाडौँमा, सुन है, कान्छी मेरी काठमाडौँमा, जेठी चाहिँ घरमा, कान्छी हुने काठमाडौँमा, जेठी हुने घरमा, यति राम्रो केटी पाउने कति राम्रो कर्म।

0: मुला धंदा सुरता आलावले गा मुला
1: आज आज पहिलो पल्ट सेलोमा दोरी छुन्यो है
0: ल ल
1: मिठो रहेछ
0: लोक सेलो
1: है
0: थेट सेलो त हैन लोक सेलो
1: ल यहाँ हाम्रो देवेन्द्र गुरुङ ज्यू चाहिँ ननिटन युकेबाट नमस्कार तुजी तपाईको आजको पाउना दय मिलनजी र गीता बहिनीलाई पनि नमस्कार छ्याजलो मिलनजीका धेरै गीतहरू युट्युबमा पनि हेर्ने गर्छु सुन्ने गर्छु एकदमै राम्रो लाग्छ गीता बहिनीको चाहिँ सुनेको रहेनछु तर बहिनीको स्वरमा माधुर्यता रहेछ यहाँहरू दुवै जनालाई हार्दिक शुभकामना भन्नुहोस् अब तपाईले गीता तामाङ टाइप गर्नुहोस् हाम्रा देवेनजीलाई पनि धन्यवाद छ होइन
0: एकदम धन्यवाद मुटुदेखि धन्यवाद है हजुर
1: ल मुटुदेखि धन्यवाद पाइसक्नु भएको छ र धेरै श्रोताहरूको प्रतिक्रियाहरू पढिसके कुनै छुटेछ भने म क्षमा चाहन्छु किनकि कहिलेकाहीँ कतिवटा मेसेजहरू चाहिँ पेन्डिङमा हुँदो रहेछ जीवन चामलिङ राईज्यूले चाहिँ फ्याफुल है मिलन लामा जो जो भन्नुभयो गीता म्याम भनेर लेख्नु भएको छ है
2: चामलिङ सर मेरो एकदम बेस्ट उहाँ पुरानो दोस्ती साङ्गीतिक फिल्ममा पाइला टेकाउने मान्छे हो उहाँ त झन् हो नि खोटाङकै हो उहाँ संसार कर्मी पनि हो
1: हाम्रो भानु कनेक्टिकटबाट भोइस म्यासेज पठाउनु भएको रहेछ अलिकति भोइस म्यासेज चाहिँ सुन्न अप्ठ्यारो भयो है अनि धन्दा सुर्ता
0: हलाउले
1: भनेर हाम्रो यो शब्द चाहिँ यो तामाङ शब्दै हो
2: हजुर
1: हाम्रो घन्जीले पनि लेख्नु भएको छ मिठो भनेर लेख्नु भएको छ
0: धन्दा सुर्ता भने चाहिँ के अरे चिन्ता नगर्नु धन्दा म छु भने गा मुला म छु मुला भनेको छ होइन
2: है
1: अब हाम्रो कनेक्टिकट युएसमा रहनुभयो कि गीता तामाङजी माफ गर्नु होला गीता तामाङ भनेछु हाम्रो शर्मिला अधिकारीजीले पनि यहाँ दोहोरी गाउनु भयो जस्तो लाग्यो
0: सुनाउनु त
1: जवाब खोज्दै हुनुहुन्छ है अब मैले जवाब चाहिँ म तपाईँलाई सुनाइहाल्छु म धन्यवाद दिन चाहन्छु शर्मिला अधिकारीजीलाई उहाँले जवाब मेरो खोइ मिलनजी भन्नुभएको छ
0: मैले प्रश्न सुनेकै छैन सुनाइदिनु त मलाई
1: सुनाउँछु है त त्यसो भने उहाँले गाह्रै पठाउनु भयो जस्तो लाग्यो जवाब फर्काउनु होला समय छोटो छ
2: गोडैको पाउजुले गोडैको पाउजुले चितौं लागे मालिनी भाउजुले हाङकाङ आइदिले तुलसी सर मिलन दाईलाई यो गीत सुनाइदिनु होला है
1: ल अब
3: गीतासँग घर घरी खानी हो घर घरी खानी हो घरमा होइन सौराहा लानी हो हङकङ आइडीले हङकङ
0: सौरा भन्नेवाला थाहा छ नि त पर्यटकीय क्षेत्र यहाँको नगरकोट जस्तो घुम्न जाने ठाउँ हो कि
1: सुन्नु है सुन्नु साह्रै खुसी लाग्यो कनेक्टिकट युएसएबाट उहाँले गाएरै एक टुक्रा रेडियोमा पठाउनु भएको छ है यो चाहिँ राम्रो हो माया र तपाईँसँग त भेटघाट पनि भएको रहेछ अब भने सम्पूर्ण श्रोतालाई एक शब्दमा केही भन्न चाहन्छु दुवैजनाले समय सकिसकेछ सम्पूर्ण श्रोतालाई धन्यवाद भनिहाल्नुहोस्
2: थ्याङ्क यू सो मच सबैजनालाई धेरै धेरै धन्यवाद मिलन लामा गीता तामाङ युट्युब च्यानल लाइक कमेन्ट सेयर सब्सक्राइब गर्दै भिजिट गर्नुहोला तपाईँहरूसँगै हामी विभिन्न साङ्गीतिक कोसेली सँगै अगाडि बढ्नेछौँ तपाईँले गीत सङ्गीतलाई माया गर्नुहोला धन्यवाद
1: नमस्ते सबैजनालाई यहाँको सप्ताहन्त सुखद बितोस् रमाइलो बितोस् भन्दै बिदा हुन्छु नमस्ते
2: नमस्ते

0: पूर्व प्रधान न्यायाधीश खेलराज रेग्मीले मुलुकलाई निरङ्कुशतातिर जान नदिन संविधानको मूल मर्म नबदल्न सुझाव दिनुभएको छ।
1: संशोधन गरिएमा वर्तमान संविधानको मूल मर्म र प्रस्तावनालाई नचलाइकन शासकीय स्थायित्व र सन्तुलनमा विशेष ध्यान दिनुपर्ने उहाँको सुझाव छ। सुझाव लिन आएको संविधान संशोधन बहस पत्र तयारी कार्यदलको टोलीसँग पूर्व मन्त्री परिषद अध्यक्ष रेग्मीले वर्तमान संविधानका आधारभूत संरचना कुनै पनि अवस्थामा कमजोर पार्न नहुने बताउनु भएको हो। अहिलेको संविधानको प्रस्तावना र धार्मिक व्यवस्थामा परिवर्तन गर्न नहुने उहाँको सुझाव छ। कार्यकारी राष्ट्रपति वा कार्यकारी प्रधानमन्त्री प्रणालीबारे हतारमा निर्णय नलिन पनि उहाँले अनुरोध गर्नुभएको छ। अत्यधिक स्थायित्वको नाममा मुलुक निरङ्कुशता वा सर्वसत्तावादतिर जान सक्ने उहाँको चेतावनी छ। संविधानको धारा 76 अनुसार सरकार गठन र अविश्वास प्रस्ताव सम्बन्धी व्यवस्था व्यावहारिक नभएको भन्दै उहाँले दुई वर्षसम्म अविश्वास प्रस्ताव ल्याउन नपाउने अहिलेको व्यवस्था भन्दा कम्तीमा 6 महिनाको समय सीमा राख्न सुझाव दिनुभएको छ। समानुपातिक सीट संख्या 60 झार्नुपर्ने र उच्च पदमा पुगिसकेकाहरूलाई समानुपातिक कोटाबाट सांसद बनाउन नहुने उहाँको भनाइ छ। राष्ट्रिय सभामा महिला, दलित र पछाडि पारिएका समुदायको वास्तविक प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने, प्रतिनिधि सभा उम्मेद्वार बन्ने उमेर 25-21 झार्नुपर्ने र राष्ट्रिय सभा सदस्यका लागि 30 उमेर तोक्नु उपयुक्त हुने उहाँको सुझाव छ। न्यायाधीशको अनुगमन र कार्यवाहीका लागि छुट्टै स्वतन्त्र समिति गठन गर्न पनि रेग्मीले सुझाव दिनुभएको छ।
0: पूर्व प्रधानमन्त्री सुशीला कार्कीले विपक्षलाई सिद्ध्याउँछु भन्नेतिर नलाग्न सरकार र सत्तारूढ दललाई सुझाव दिनुभएको छ। आज काठमाडौँमा आयोजित कार्यक्रममा कार्कीले आफू शक्तिमा आइयो भनेर अर्को पक्षलाई पूरै निमिट्यान्न गराउनेतिर सरकार लाग्न नहुने बताउनु भएको हो। प्रधानमन्त्री बालेन शाह र सत्तारूढ रासुवापालाई विगतलाई हेरेर अघि बढ्न भन्दै पूर्व प्रधानमन्त्री कार्कीले आफूहरू पनि सधैँ युवा रहँदैनौ भन्ने हिक्का राख्न सुझाव दिनुभएको छ। राजनीतिक दलहरूले नै मुलुक हाँक्ने भएकाले उनीहरूलाई आफूले कहिले कमजोर नठानेको उहाँको भनाइ छ। पूर्व गृहमन्त्री सुदन गुरुङमाथि उठेका प्रश्नका सम्बन्धमा छानबिन गर्न बनेको समितिले 45 प्रतिवेदन प्रधानमन्त्री बालेन शाहलाई बुझाएको छ। शेयर लगानी र अन्य सम्पत्तिको स्रोतमाथि उठेका प्रश्नबारे छानबिन गरेको उच्च अदालतका पूर्व न्यायाधीश अच्युत प्रसाद भण्डारी नेतृत्वको समितिले प्रधानमन्त्री शाहलाई आज प्रतिवेदन बुझाएको हो। समितिले 45 बाहेक बयान, बयान कागज, विभिन्न कागजात छुट्टै बुझाएको छ। गएको वैशाख 9 गुरुङले आफूमाथि प्रश्न उठेको भन्दै पदबाट राजीनामा दिनुभएको थियो। शेयर लगानीको स्रोत र सम्पत्ति शुद्धिकरण अनुसन्धानका लागि हिरासतमा रहेका दीपक भट्टसँग व्यावसायिक साझेदारी देखिएपछि विवादमा पर्नु भएको हो। वैशाख 23 पछिको मन्त्री परिषद बैठकले समिति गठन गरी गुरुङमाथि छानबिन गर्ने निर्णय गरेको थियो। सर्वोच्च अदालतले नेपाल वायु सेवा निगम सञ्चालक समिति सदस्य छनौट प्रक्रिया अघि नबढाउन सरकारलाई अन्तरिम आदेश दिएको छ। न्यायाधीश स्वय कुमार रेग्मी र श्रीकान्त पौडेलको इजलासले पर्यटन मन्त्रालय र निगमको छनौट समितिलाई काम रोक्न अन्तरिम आदेश दिएको हो। प्रतिस्पर्धाको सूचीमा परेर पनि अन्यायपूर्वक छनौट नगरिएको दावी गर्दै उपेन्द्र बहादुर कार्कीले सर्वोच्चमा रिट हाल्नु भएको थियो। सरकारले नेपाल वायु सेवा निगमका सदस्य र अध्यक्ष प्रतिस्पर्धाबाट छनौट गर्ने तयारी गरेको छ। बेलायती प्रधानमन्त्री सर कियर स्टार्मरले 7 नेटो सम्मेलन अघि नै बहुप्रतीक्षित रक्षा लगानी योजना सार्वजनिक हुने पुष्टि गर्नुभएको छ। यो योजनामा आउँदा दशकमा नयाँ हतियार र रक्षा संरचनाका लागि कसरी खर्च हुनेछ भन्ने कुरा समेटिनेछ। विल्सायरमा डिफेन्स प्रकर्सन फ्याक्ट्रीमा बोल्दै प्रधानमन्त्री स्टार्मर,
2: "This is the single most important thing for our country, the most solemn duty of a prime minister, but also an opportunity for us to build on what we are, which is one of the leading countries when it comes to defence and security. I am proud that when there are coalitions put together to deal with Ukraine or Iran, it is the UK that is in a leading position. Every single day, I remind myself that that is my first priority, the first priority of my government."
0: बेलायतका रक्षा प्रमुख एयर चीफ मार्शल सर रिचर्ड नाइटनले बेलायतले हाल शीतयुद्धपछिकै सबैभन्दा ठूलो जोखिम र चुनौतीपूर्ण अवस्था सामना गरिरहेको बताउनु भएको छ। रक्षा लगानी योजना सार्वजनिक हुने तयारी भइरहँदा उहाँको भनाइ आएको हो।
3: "In my 35 year career, this is the most dangerous period that I have known. And as a consequence, it is important that we enhance the capability and the readiness of our armed forces alongside our allies. That's why it is important that we deliver on enhancements in our efficiency and deliver more capability and put it in the hands of our warfighters. And that is why successive prime ministers have committed to increase defence spending."
0: Namaskar.
4: यो BFBS गोर्खा रेडियो हो।

दिन भन्दा भन्दै पिलायो साथीले शिव परियारको आवाजमा यो गीत सुन्दै हुनुहुन्थ्यो प्रिय श्रोता बहिनी तपाईँले र यो गीतको साथ साथमा कार्यक्रम दिवाकोसेलीको शुभारम्भ आजको लागि भइसकेको छ. दिवाकोसेली हो, दिउँसोको समय हो, तर पिउने पिलाउने कुरा हुँदैछ यहाँनिर. अफकोर्स आज फ्राइडे हो, फ्राइडे हुने बित्तिकै अब शुक्रबार भन्ने बित्तिकै कार्यक्रम मात्र यस्तो होइन कि जुन अन्तिम हो यो सप्ताहको लागि, वर्किङ डे पनि अन्तिम हो. यस कारणले गर्दाखेरि पनि यो पिउने पिलाउने कुरा यस्तै आइहाल्छ भन्दा फरक पक्कै नपर्ला. आज फ्राइडे इभिनिङदेखि अब हाम्रो विकेन्ड सुरु हुँदैछ. विकेन्डमा एकदमै रिल्याक्स गर्ने, रमाइलो गर्ने, विभिन्न कार्यक्रममा सहभागी हुने त्यो जुन हाम्रो सिलसिला जारी रहन्छ. यसर्थमा पनि यो गीतले अलिकति जोस तपाईँहरूको पनि बढाइदिएको छ होला भन्ने आशा गरेको छु. शिव परियारको आवाजमा यही गीत सुनाउँदै कार्यक्रम दिएको सेलीको यो यात्रा आजको लागि सुरु भइसकेको छ. त कार्यक्रममा यहाँहरूको लागि आज मिठा मिठा गीत सङ्गीतको अलावा विभिन्न सर सामग्रीहरू छन्. अहिले एकैछिन पश्चात मौसमको कुरा हुन्छ, हेल्थ सेगमेन्ट हुन्छ, त्यस पश्चात दुई बजेको समाचारपछि भने हामी लाग्नेछौँ आज कार्यक्रमको अर्को चरणमा. कार्यक्रमको अर्को चरणमा अब आसफोर्डमा हुन आँटिरहेको एउटा कार्यक्रमको विषयमा जानकारी तपाईँलाई गराउनेछु. र जुन चाहिँ 20 जुनको कार्यक्रम हो र यो कार्यक्रमको बारेमा जानकारी गराउनको लागि डाक्टर सुप्रभा राई र चिरण राई उहाँ दुईजनासँग को भलाकुसारी तपाईँले सुन्न सक्नुहुन्छ. अनि 3 बजेको समाचार पश्चात कार्यक्रमको अन्तिम चरणमा हेल्थ पोडकास्ट रहनेछ, जस अन्तर्गत आज भने डाक्टर अनुप प्रधान उहाँ आउनुभएको छ. बोन हेल्थको बारेमा हामी चर्चा गर्नेछौँ, स्पेसली अस्टियोपोरोसिसको बारेमा कुरा गर्ने हाम्रो जमर्को रहेको छ. त आज कार्यक्रमको अन्तिम चरणको हेल्थ पोडकास्टमा उहाँलाई सुन्न नबिर्सनुहोला. त यो कार्यक्रम अन्तर्गतका जानकारीहरू भइहाले, सरसामग्री के कस्ता छन् भनेर मैले तपाईँलाई राखिसकेको छु तपाईँको अगाडि. र आजको तिथिमितिको कुरा गर्नुपर्दा अब अगाडि हामी नेपाली पात्रलाई पल्टाइहालौँ. विक्रम सम्बत 2083 साल जेठ महिनाको आज 22 गते, तदनुसार 5 जुन सन् 2026 आज अधिक ज्येष्ठ कृष्ण पञ्चमी तिथि, विश्व वातावरण दिवस पनि हो आज. विश्व वातावरण दिवस भन्ने बित्तिकै तपाईँहरू सबैलाई अब यसको बारेमा त थाहा छँदैछ होला पक्कै पनि होइन. र यसमा चाहिँ नि हामी वातावरणको विषयमा चाहिँ रहेका विभिन्न प्रकारका इस्युजहरूलाई, मुद्दाहरूलाई चाहिँ सम्बोधन गर्ने गर्छौँ. विश्व वातावरण दिवस सधैँ नै जुन महिनाको 5 तारिकको दिनमा हुने गर्दछ. अहिले विश्वमा विभिन्न प्रकारको चाहिँ नि प्रदूषणहरू बढिरहेको छ होइन, र जस कारणले गर्दाखेरि विश्व वातावरण नै विभिन्न अवस्थामा छ. र यो चाहिँ मानव जाति र प्रकृति अनुकूल स्वास्थ्यकर बनाइ राख्न अत्यन्तै जरुरी छ, किनभने प्रकृति राम्रो रहेन, अनुकूल रहेन भने हामी बस्न पनि त सक्दैनौँ यो पृथ्वीमा होइन. पृथ्वी हाम्रो घर हो र आफ्नो घर नै सफा रहेन भने त्यहाँभित्रका मानिसहरूलाई दुःख हुन्छ, सन्ताप हुन्छ, गाह्रो हुन्छ, कठिनाइ हुन्छ, र एक दिन यस्तो आउन सक्छ जब चाहिँ विनाशकारी एउटा चाहिँ प्रलय पनि हुन सक्छ. यसर्थमा पृथ्वी बचाउ गर्नको निमित्त पनि सकारात्मक जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले यो दिवसलाई मनाइन्छ. विक्रम सम्बत होइन, ईस्वी सम्बत 1972 जुन महिनाको 5 देखि 16 तारिकको दिनसम्म बसेको संयुक्त राष्ट्र संघको मातहतमा रहेको संयुक्त राष्ट्रिय वातावरण कार्यक्रम अर्थात् UNEP को निर्णय अनुसार चाहिँ विश्व स्तरको विद्यमान वातावरणीय खराबीहरू, समस्याहरू र चुनौतीहरूको सम्बोधन प्राकृतिक हिसाबले स्वास्थ्यकर वातावरण विश्व मानव जातिको निमित्त लायक बनाउन आवश्यक चेतनामूलक अभियानहरू र कार्यक्रमहरू गर्ने अभिप्रायले पहिलो पटक ईस्वी सम्बत 1973 जुन महिनाको 5 तारिकको दिनमा विश्व वातावरण दिवस मनाइएको थियो र प्रथम विश्व वातावरण दिवस थियो त्यो. र त्यसको थिम के रहेको थियो भन्नुहुन्छ भने प्रिय श्रोताबृन्द, वातावरण बचाऊ र भएको एउटै जीवयुक्त पृथ्वी बचाऊ भन्ने नारा थियो, थिम रहेको थियो. हुन पनि हो होइन, हाम्रो युनिभर्समा यो एउटा मात्र यस्तो ग्रह हो जहाँ चाहिँ जीवन सम्भव छ होइन. हामी मानव जातिको लागि बस्ने एउटा उपयुक्त वातावरण भएको ग्रह यही नै हो. अब यो ग्रह पनि रहेन भने अन्यत्र ग्रहमा गएर बस्न सक्ने स्थिति त छैन, कहीं पनि यस्तो प्रतिकूल होइन, एउटा यस्तो अनुकूल वातावरण छैन. त्यो कारण गर्दाखेरि पनि यो एउटा यस्तो हाम्रो चाहिँ घर हो जसलाई चाहिँ हामीले अत्यन्तै संरक्षण गरेर राख्नुपर्छ, किनभने वी ओन्ली ह्याभ वान पृथ्वी है, हामीसँग एउटा मात्र पृथ्वी छ है. त्यो कारण गर्दाखेरि यसको हामीले चाहिँ नि वास्ता गरेनौँ, यसलाई जोगाएनौँ, संरक्षण गरेनौँ भने भोलि गएर हामी कहाँ बस्ने
हाम्रो सन्ततिहरू कहाँ बस्ने, होइन? मानव जातिको उत्थान कसरी हुन्छ, मानव जातिको चाहिँ नि यो भरण पोषण कसरी हुन्छ यो पृथ्वी रहेन भने, त्यो कुरामा पनि तपाईँ हामी सबैको ध्यान जानु अत्यन्तै जरुरी छ। यसर्थमा पनि यो विश्व वातावरण दिवसले यस्तै कुराहरूको, यस्तै इस्युजहरूको बारेमा चाहिँ जनचेतना वृद्धिको लागि, यस्तो इस्युजहरूलाई सम्बोधन गर्नको लागि अभियानको रूपमा काम गर्ने गरेको छ यसमा, है? वातावरणसित प्रत्यक्ष वा अप्रत्यक्ष सरकार राख्ने अनि वातावरणीय दृष्टिकोणबाट लाग्ने समस्याहरू जस्तो कि फोहोर मैला, प्रदूषित केमिकल, खाद्यान्न आदिको कमी, वन जङ्गलको खडेरी, प्राकृतिक प्रकोप र विनाश, बढ्दो विश्वको तापक्रम आदिको बृहत रूपमा सम्बोधन गर्ने र त्यसको समस्याहरू र चुनौतीको समाधान गर्न आवश्यक कार्यक्रम अथवा योजनाहरू को निर्को तथा तर्जुमा गर्ने काम गर्दछ यस दिनले, र यसमा चाहिँ मद्दतगार भूमिका पनि निर्वाह गर्दछ। यो विश्व भरिरहेका मानिसहरूको लागि चाहिँ सरकार राख्नुपर्ने विषय हो भन्दा फरक नपर्ला। सरकारले मात्र काम गरेर हुँदैन, है? सरकारी निकायले मात्र यसमा काम गरेर हुँदैन, एउटा देशले मात्र काम गरेर हुँदैन, यो विश्वका सम्पूर्ण देशहरू, सम्पूर्ण देशका सरकारहरू, सम्पूर्ण देशका मानवहरू, इच एन्ड एभ्री वान, हामी सबैको, तपाईँको, मेरो, हामी सबैको कर्तव्य हो यो वातावरणलाई जोगाइराख्ने, वातावरणलाई अनुकूल बनाइराख्ने र वातावरणलाई को संरक्षण गर्ने। यसमा तपाईँ हामी सबैले गरेको एउटा सानोभन्दा सानो जुन योगदान छ, सानोभन्दा सानो जुन काम छ, त्यसले पनि ठुलोभन्दा ठुलो फरक पार्न सक्छ। यसर्थमा पनि यो कुराहरू तपाईँ हामी सबैको चाहिँ नजरमा ल्याउनको लागि, तपाईँ हामी सबैको चाहिँ ध्यान आकर्षण यस महत्त्वपूर्ण विषयवस्तु गराउनको लागि पनि आजको दिन अत्यन्तै जरुरी छ। यस्ता भन्दा है, यो कुरालाई हामीले बिर्सन चाहिँ पटक्कै भएन जस्तो लाग्छ मलाई। त विश्व वातावरण दिवस हो आज, वातावरणलाई कसरी हामीले चाहिँ सकारात्मक रूपबाट चाहिँ नै योगदान पुर्याउन सक्छौँ भन्ने कुरालाई आफैले विचार गरौँ। यति भन्दै अगाडि बढ्न चाहन्छु। आज नेसनल फिस एन्ड चिप्स डे पनि परेको रहेछ, र नेसनल फिस एन्ड चिप्स डे भन्ने बित्तिकै अभियसली अब युकेको त अब एक प्रकारले चाहिँ नेसनल डिस नै भन्दा फरक नपर्ला, होइन? हुन त फर्मल अफ द अफिसियल नेसनल डिस नभए पनि यहाँ चाहिँ फिस एन्ड चिप्स भन्ने बित्तिकै युकेको एउटा सांस्कृतिक धरोहरको रूपमा, कलिनरी एउटा चाहिँ कुरा गर्ने हो भने एउटा सांस्कृतिक धरोहरको रूपमा हामीले लिन्छौँ, जस्तो कि ढिँडो गुन्द्रुक भन्छौँ नि हामी, होइन? नेपालको त्यस्तै नै फिस एन्ड चिप्स भन्ने बित्तिकै हामीलाई युकेको याद आउँछ, होइन? इङ्ग्लिस यो एउटा चाहिँ नि कल्चर हो, फुड कल्चर हो, र आज चाहिँ नि फिस एन्ड चिप्स डे नै परेको रहेछ। र फिस एन्ड चिप्सको कुरा गर्नुपर्दाखेरिमा चाहिँ नि यसको इतिहास 19 शताब्दीको इङ्ल्यान्डबाट सुरु हुन्छ, र हुन त यसको जुन स्टोरीहरू चाहिँ अलग अलग संस्कृतिहरूसँग आएको हामी पाउँछौँ, तर मूल रूपमा चाहिँ 16 शताब्दीमा चाहिँ यो पोर्तगाली यहुदी प्रवासीहरूद्वारा ल्याइएको फ्राइड फिस र पछि गएर इङ्ल्यान्डमा आलुको चलन जुन छ यसलाई मिसाएर चाहिँ फिस एन्ड चिप्स बनाइएको हो भनेर इतिहासमा यो चाहिँ दर्ता भएको छ, होइन? र यसलाई सन् 1860को दशकमा लन्डनमा लोकप्रियता मिल्यो, जब यो चाहिँ औद्योगिक मजदुरहरूको लागि एउटा सस्तो र पौष्टिक भोजन बन्यो, है? र यसकोलाई चाहिँ जहाँ चाहिँ अब विशेष गरिकन इस्ट एन्ड, लन्डनको इस्ट एन्ड जुन छ त्यहाँबाट चाहिँ यसको उत्पत्ति भएको भनेर भनिन्छ, जहाँ चाहिँ पहिलोपटक माछालाई ब्याटरमा घोलेर डिप फ्राई गरेर आलुलाई पनि चिप्सको रूपमा डिप फ्राई गरेर सँगै मिक्स गरेर दिइन्थ्यो, फिस एन्ड चिप्स त्यसरी नै आएको हो। र यो आलु र फिसको मिलन चाहिँ एकदमै 19 शताब्दीको मध्यमा औद्योगिक क्रान्तिको दौरानमा भएको भनेर भनिन्छ, अझ बढी चाहिँ, है? र रेलवेको विस्तारको साथसाथमा समुद्रको ताजा ताजा माछाहरू सहरसम्म पुग्न थाल्यो, र त्यही समयमा आलु पनि सस्तो र लोकप्रिय भयो, जसकारण गर्दाखेरि यसको संयोजन फिस र चिप्स चाहिँ एकदमै सबैको लागि एकदमै मनपर्ने एउटा भोजन बन्यो भन्दा फरक नपर्ला। र सबैभन्दा पुरानो दोकानको कुरा गर्नुपर्दाखेरि भनिन्छ सन् 1860मा यो यसको वरिपरि लन्डनमा पहिलोपटक फिस एन्ड चिप्सको दोकान खोलिएको थियो, जसको चाहिँ मालिक थिए जोसेफ मालिन, र यो चाहिँ एकदमै धेरै नै मन पराइने एउटा चाहिँ भोजन हो यहाँ युकेको सन्दर्भमा कुरा गर्नुपर्दाखेरि, होइन? र यसमा चाहिँ तपाईँहरू सबैले चाहिँ खानु नै भएको छ होला फिस एन्ड चिप्स कुनै न कुनै ठाउँमा, कुनै न कुनै समयमा, होइन? यसमा आमतौरमा चाहिँ भिनेगर, नुन हालेर खाइन्छ, साथसाथमा कहिलेकाहीँ म्यास गरेको मटर भनेर भनौँ न, म्यास्ड मटर, मसी पिज भनेर पनि भनिन्छ, यसलाई पनि खाइन्छ यसको साथसाथमा, डिप्सहरूको साथमा खाने भेरिएसन्स त धेरै नै छ, तर चाहिँ बेसिक फिस एन्ड चिप्स भनेको चाहिँ नि सबैतिर एउटै रहन्छ।
आज फिस एन्ड चिप्स डे हो, हामी मनाइरहेका छौँ. तपाईँहरूले पनि फिस खाएर चाहिँ रमाइलो गर्नु होला, इन्जोय गर्नु होला भनेर भन्न चाहे. यत्तिकैमा अब भने हामी एउटा छोटो साङ्गीतिक विश्राम लिन्छौँ अनि हेल्थ सेगमेन्टतर्फ लागिहाल्छौँ.

0: एक्सप्रेस गोर्खा रेडियो।
1: तपाईं पक्कै पनि ड्रिंक ड्राइभिङको बारेमा सचेत त हुनुहुन्छ होला नै होइन, तर कत्तिको सचेत हुनुहुन्छ त? मानिलिऊ तपाईँ घर बाहिर रमाइलो गर्न जानुभयो, साथीहरूसँग दुई चार पेक पनि लगाउनु भयो अनि साथीकै घरमा रात पनि बिताउनु भयो, त्यसपछि भोलिपल्ट बिहानै उठेर गाडी चलाउँदै घरतिर लाग्नुभयो। यदि यस्तो हो भने तपाईँ अझै पनि नसामा नै हुन सक्नुहुन्छ, जसको मतलब तपाईँ कुनै घटना बिना नै घर आइपुग्नु भयो भने साँच्ची नै यो पटक तपाईँ बडो भाग्यमानी हुनुभयो। तर अर्को पटक के थाहा, भाग्य सधैँ बलियो कहाँ हुन्छ र? ड्रिंक ड्राइभिङ कदापि नगरौ, जीवनलाई भाग्यको सहारामा नछोडौ।
2: BFPS गोर्खा रेडियो।

हजुर दादर श्रोता बहिन, अब भने स्वास्थ्य चर्चाको पालो परिसकेको छ। दिवाकोशी अन्तर्गतको यो हेल्थ सेगमेन्टमा अब हामी आज पनि स्वास्थ्यसँग सम्बन्धित विषयवस्तुहरूमा ध्यान दिने तयारीमा रहेका छौँ। आउनुहोस् यस सेगमेन्ट अन्तर्गतको आजको यो सामग्रीलाई म अब भने सुरुवात गर्न चाहन्छु। र आजको यो सामग्रीको कुरा गर्नुपर्दा आज पनि हामी अलिकति कलेजोको कुरा गर्छौँ। लिभर भनेर भनिन्छ अङ्ग्रेजीमा, होइन, र लिभरको इन्जुरी यानि कि कलेजोमा चोट लाग्ने विषयवस्तुमा आजको यो प्रस्तुति म तपाईँसँग सेयर गर्दैछु यतिखेर। त लिभरको इन्जुरी यानि कि कलेजोको चोटको कुरा गर्नुपर्दा हामीलाई थाहा छँदैछ लिभर यानि कि कलेजो हाम्रो शरीरको एउटा अत्यन्तै महत्त्वपूर्ण अङ्ग नै हो, होइन। र यसले के गर्छ त शरीरमा भन्दाखेरि यसले शरीरलाई चाहिँ डिटक्स गर्छ, यानि कि शरीरबाट जति पनि यो टक्सिक पदार्थहरू हुन्छन्, विषाक्तहरू हुन्छन्, यसलाई चाहिँ छानेर फिल्टर गरेर बाहिर पठाउने काम गर्दछ। यसै गरिकन भोजनलाई पचाउनको लागि र मेटाबोलिजमलाई चाहिँ एकदमै चुस्त दुरुस्त राख्नको लागि पनि लिभरको काम बडो महत्त्वपूर्ण रहन्छ। यस्तोमा जब लिभर स्वस्थ रहन्छ, जब कलेजो स्वस्थ रहन्छ, त्यति बेला सबै कुरा आनन्द महसुस हुन्छ अथवा सबै कुरा राम्रो भएको महसुस गर्छ हामीले स्वस्थको हिसाब किताबले, होइन। तर यदि लिभरमा अलिकति मात्र पनि गडबडी भयो भने चाहिँ सम्पूर्ण स्वास्थ्य नै प्रभावित हुन जान्छ। लिभर क्यान्सर, लिभर फेलियर वा हेपाटाइटिस, यस्तै गरिकन लिभरमा घाउ यानि कि लिभरमा चोट लाग्ने एउटा लिभरसँग सम्बन्धित समस्या पनि रहन्छ। र यस कारण गर्दाखेरि व्यक्तिलाई चाहिँ धेरै प्रकारको समस्या हुन सक्छ। लिभरमा चोट लाग्नाले अन्य समस्याहरूलाई पनि निम्त्याउन सक्छ शरीरमा, यो कुरालाई ध्यान दिनुपर्ने हुन्छ। यस कारण गर्दाखेरि आज यो छोटो प्रसङ्ग लिएर आएकी छु, जसले गर्दाखेरि हामीले हाम्रो जी कलेजोमा घाउ भएको कसरी पत्ता लगाउने अथवा यसको कारणहरू के हुन्, लक्षणहरू के हुन्, यसको उपचार विधि के कस्तो, अलिकति म तपाईँसँग आजको यस प्रस्तुतिमा सेयर गर्ने तयारी गर्दैछु। कुनै पनि स्वास्थ्य समस्याको कुरा गर्दा सबैभन्दा पहिला त हामीले यससँग सम्बन्धित लक्षणहरूको नै कुरा गर्ने गर्दछौँ, होइन। लक्षणहरूबाट नै यानि कि सिम्टम्सहरूबाट नै थाहा हुन्छ कि हामीलाई त्यो समस्या भएको छ वा छैन अथवा के समस्या भएको छ भन्ने कुरा हामीले अलिकति भए पनि निर्क्योर गर्न सक्छौँ, होइन। हुन त अब हामी स्वास्थ्य विज्ञ त होइनौँ, हामी डक्टर्सहरू एक्सपर्ट्सहरू त होइनौँ, तर पनि यस प्रकारको सिम्टम्सहरूको जानकारी भयो भने चाहिँ हाम्रो शरीरमा तलमाथि केही भएको खण्डमा हामीले यो हो कि त्यो हो कि भनेर अलिकति अन्दाजा लगाउन सक्छौँ र सोही अनुरूप हामीले हाम्रो स्वास्थ्य चिकित्सकहरूसँग भेट्दाखेरि उनीहरूसँग हामीले सल्लाह पनि लिन सक्छौँ। यस अर्थमा सबैभन्दा अगाडि हामी लिभरमा घाउ हुँदाखेरि यानि कि कलेजोमा चोट लाग्दाखेरिको लक्षणहरू के हुन् त्यो तपाईँसँग म सेयर गर्न चाहन्छु। र जो मानिसहरूमा चाहिँ लिभरमा घाउ हुने समस्या हुन्छ उनीहरूमा चाहिँ विशेष गरिकन रक्तस्रावको समस्या बढी हुन्छ, यानि कि रक्तस्रावको सामना गर्नुपर्ने हुनसक्छ। यो चाहिँ नि यदि लिभरमा चोट लागेको छ भने यसरी रक्तस्राव हुन सक्ने सम्भावना बढी हुन्छ। वास्तवमा लिभरमा धेरै ठुला ठुला रक्तवाहिकाहरू यानि कि रक्तनलीहरू जोडिएको हुन्छन् र जब लिभरमा चोट लाग्छ त्यति बेला यो रक्तनलीहरूबाट चाहिँ गम्भीर रूपबाट रक्तस्राव भइरहन सक्छ र त्यो कारण गर्दाखेरि रक्तस्रावको समस्या चाहिँ लिभरमा चोट लाग्नाले गर्दाखेरि प्रमुख रूपमा हुनसक्ने समस्याहरू मात्रैको एउटा हो। यो लक्षण पनि हो भन्दा फरक नपर्ला। योभन्दा बाहेक लिभरमा चोट लाग्नको अन्य लक्षणहरूको कुरा गर्नुपर्दा यो जुन हाम्रो हृदय गति छ यानि कि हार्ट बिटहरू छ, होइन, एकदमै तेज गतिमा धड्किएको हामीले महसुस गर्छौँ। यसै गरिकन छिटो छिटो सास फेर्ने अनि हाम्रो जुन छाला छ यो अलिकति पहेँलो भएको जस्तो महसुस गर्न सकिन्छ। छालाको रङ अलिकति पहेँलो भएको अनि अलिकति चिपचिपा, होइन, अलिकति चाहिँ चिसो अनि छुँदाखेरि अलिकति टाँसिने टाइपको भनौँ न, होइन, त्यो प्रकारको चाहिँ छाला भएको महसुस गर्न सकिन्छ। छालामा त्यो चेन्जेसहरू आउँछ अनि यसै गरिकन पेटमा एकदमै पीडा हुने र पेट सुन्निने समस्या पनि लिभरको कारणले गर्दाखेरि नै हुनसक्छ, यानि कि लिभरमा चोट लागेको कारणले गर्दाखेरि यो लक्षणहरू देखिन सक्छ। अब यो लक्षणहरूको कुरा गरेँ, अब लिभरमा घाउ हुनुको पछाडि प्रमुख कारणहरूको कुरा गर्नुपर्छ, होइन। मेडिकल भाषामा लिभर लेकरेसन भनेर भनिन्छ, लिभरमा चोट लाग्ने जुन एउटा मेडिकल टर्म छ त्यो चाहिँ लिभर लेकरेसन हो। र लिभरमा चोट धेरै कारणले गर्दाखेरि लाग्न सक्छ, जसमध्ये केही कारणहरू म तपाईँसँग सेयर गर्छु। सबैभन्दा प्रमुख कारण त एक्सिडेन्टलाई नै मानिएको छ। मोटर वाहन दुर्घटना यानि कि एक्सिडेन्ट हुँदाखेरि लिभरमा चोट लाग्ने एकदमै ठुलो खतरा हुन्छ, ठुलो सम्भावना हुन्छ र यसलाई नै मुख्य कारण पनि मानिएको छ अहिलेसम्म। जब कुनै व्यक्तिको एक्सिडेन्ट हुन्छ त्यति बेला उसको लिभरमा चोट लाग्ने सम्भावना बढेर जान्छ र रक्तस्राव पनि हुनसक्छ।
यसै गरिकन चाकु या गोली लाग्नाले पनि लिभरमा चोट लाग्न सक्छ. कुनै पनि व्यक्तिको पेटमा कहिले चाकु या गोली लागेको छ भने त्यति बेला उसको लिभरमा चोट लाग्ने सम्भावना बढेर जान्छ. यो बेलामा चाहिँ उसलाई एकदमै हेभी ब्लिडिङ पनि हुनसक्छ, एकदमै धेरै गम्भीर रूपमा चाहिँ यो रक्तस्राव हुनसक्छ. र यसको अलावा पेटमा चाहिँ पीडा हुने, पेट सुन्निने आदिको पनि सामना गर्नुपर्ने हुनसक्छ. बन्दुक या चाकुको घाउले व्यक्तिको लिभरमा गम्भीर चोट लाग्न सक्छ. यसै गरिकन एकदमै जोडको साथमा पछाडिनु अथवा लड्नु. धेरै पटक मानिसहरू अब होइन खेल्दा खेल्दै दौडँदाखेरि या हिँड्दाखेरि पनि अचानक भनौँ न होइन व्यक्तिलाई चाहिँ नि भनौँ लड्न सक्ने सम्भावना हुनसक्छ. लड्छन् नै अब अभियसली होइन. र यो लड्दाखेरि जोडसँगले यदि हामी लडेका छौँ, जोडसँगले पछाडिएर चाहिँ लडेका छौँ भने त्यति बेला लिभरमा चोट लाग्ने सम्भावना हुनसक्छ. यसै गरिकन अर्को कुरा गर्छु अब पेरा एमिनो सेलिसिलिक एसिडको यो प्रयोग. टिबी भन्ने जुन एउटा रोग छ होइन, ट्युबरक्युलोसिस, यसमा दिने जुन पेरा एमिनो सेलिसिलिक एसिड छ यसप्रति चाहिँ कोही मानिसहरूको संवेदनशीलता हुन्छ, यानि कि एलर्जिक हुन्छ होइन. लगभग 0.3-5% मानिसहरूलाई चाहिँ पिएएस लिए पश्चात लिभरमा चोटको लक्षण महसुस हुन सक्छ. र यसै गरिकन अर्को एउटा कन्डिसन छ कगुलोप्याथी. र कगुलोप्याथी चाहिँ के हो त भन्दाखेरि कगुलोप्याथी एउटा यस्तो कन्डिसन हो, एउटा यस्तो स्थिति हो जसमा शरीरमा रगत सही तरिकाले जम्न पाउँदैन होइन. र यो समस्या चाहिँ अधिक रक्तस्रावको कारण पनि बन्न सक्छ. यसै कारणले गर्दाखेरि कगुलोप्याथी पनि लिभरमा चोटको एउटा प्रमुख कारण हुनसक्छ र यसलाई ब्लिडिङ डिसअर्डर भनेर पनि भनिन्छ. रिसर्चबाट के साबित भएको छ भने कगुलोप्याथीको कारण लिभरमा चोट लाग्न सक्छ. त्यही कारणले गर्दाखेरि यस्तो स्थिति छ भने पनि अलिकति सतर्क हुनु जरुरी हुन्छ. अनि यसै गरिकन एनेस्थेटिक एजेन्टको कारणले गर्दाखेरि पनि कहिले कहिले लिभरमा चोट लाग्न सक्ने सम्भावना हुँदो रहेछ, यानि कि एनेस्थेटिक एजेन्टको कारणले गर्दाखेरि लिभरमा चोट आउँछ. र एउटा रिसर्चले पनि के देखाएको छ भने इन्हेलेसन एनेस्थेटिकको प्रयोग भएको छ भने लिभरमा चोट लाग्ने सम्भावना ज्यादा हुन्छ अथवा लिभरमा चोटको लागि यो जिम्मेवार पनि मानिएको छ. यो चाहिँ रिसर्चबाट नै बाहिर निस्केको तथ्य अथवा फ्याक्ट पनि हो. त प्रिय श्रोतावृन्द, लिभर इन्जुरीको बारेमा आज कुरा भइरहेको छ हेल्थ सेगमेन्ट अन्तर्गत. र अब हामीले एउटा छोटो विश्राम लिने बेला भइसकेको छ. हामी साङ्गीतिक विश्राम लिन्छौँ, त्यस पश्चात फेरि पनि हामी अगाडि कुराकानी गर्छौँ. अहिलेसम्म हामीले लक्षणहरू कारणहरू के हुन् त लिभर इन्जुरीको बारेमा भनेर कुरा गरिसकेका छौँ. अगाडि हामी उपचार विधिको बारेमा पनि कुरा गर्नेछौँ, तर त्योभन्दा अगाडि हामी एउटा छोटो विश्राम लिन्छौँ, साङ्गीतिक विश्राम लिन्छौँ. एउटा मिठो गीत सुनाउनपट्टि म तपाईँलाई लिएर जाँदैछु यतिखेर.

0: कसरी पत्ता लाउने होला?
1: के पत्ता लगाउने?
0: कहाँ जाने होला? कोसँग कुरा गर्ने होला?
1: के को बारेमा?
0: फौजी सेवामा रहेकाहरूको पाउनदार के छ, कस्तो छ भन्ने विषयमा पत्ता लाउन खोजेको। साह्रै गाह्रो हुँदो रहेछ।
1: तपाईँको मतलब भत्ता, सेवा, सुविधा आदि इत्यादि?
0: तिनकै बारेमा जान्न खोजेको।
1: ए, त्यो त सजिलै छ नि। फौजी सेवामा सेवारतका लागि यस्तै यस्तै कुराहरूको बारेमा जानकारी गराउने उद्देश्यले एउटा नयाँ अनलाइन एपको सुरुवात भएको छ नि, जसको नाम हो डिस्कभर माई बेनिफिट्स।
0: ओह, यो त अति राम्रो कुरा सुनाउनु भयो।
1: हो त नि, यो एपद्वारा रेगुलर वा रिजर्भ ब्रिटिस फौजी सेवामा हुनेहरूको लागि उपलब्ध सेवा, सुविधा, भत्ता आदि सम्पूर्ण कुराहरूको जानकारी सहजै लिन सकिन्छ। यो एप चलाउन एकदमै सजिलो छ र यसमा भएका जानकारीहरू प्रष्ट तथा निष्पक्ष छन्। यो एपको बारेमा विस्तृत जानकारीको लागि gov.uk मा गएर डिस्कभर माई बेनिफिट्स को खोजी गर्न सक्नुहुन्छ।
2: यो BFBS गोर्खा रेडियो हो।

आदरणीय श्रोता वृन्द, यो मिठो साङ्गीतिक विश्राम हामीले लियौँ र ब्याक टु ब्याक दुईवटा गीत सुनिसकेका छौँ। र अब यो साङ्गीतिक विश्राम पश्चात फेरि पनि हामी आजको हेल्थ सेगमेन्टलाई अगाडि बढाउँ। आज लिभर इन्जुरी, यानि कि हाम्रो जुन कलेजो छ यसमा घाउ हुने, यसमा चोटपटक लाग्ने जुन समस्या छ, यस विषयवस्तुमा हामी कुरा गर्दै छौँ। यसतर्फ नै अब बाँकी रहेको सरसामग्रीलाई अगाडि बढाउने मेरो योजना छ। यो हाम्रो हेल्थ सेगमेन्टको अर्को चरणमा हामी आइसकेका छौँ। आउनुहोस् त्यसतर्फ फेरि लागिहालौँ। अब लक्षणको कुरा गऱ्यौँ हामीले, कारणको कुरा गऱ्यौँ हामीले। अब लिभरमा घाउ हुँदाखेरि यसको इलाज, यानि यसको उपचार विधि, यसको ट्रिटमेन्ट के हो त? होइन, लिभरमा चोट पत्ता लगाइसके पश्चात डक्टरहरूले चाहिँ यसको सही उपचार गर्नपट्टि अगाडि लम्किन्छन् पनि, होइन। विशेष गरिकन यो लिभरमा चोट भएको हो कि होइन भनेर पत्ता लगाउने विधिहरूमा चाहिँ सिटी स्क्यान, यानि कम्प्युटर टोमोग्राफी स्क्यान र अल्ट्रासोनोग्राफी स्क्यानको पनि उपयोग गरिन्छ। उसो त लिभरको चोट बिना कुनै उपचार पनि आफै नै पनि ठिक हुने एउटा स्थिति हुन्छ, तर कहिलेकाहीँ चाहिँ यो चोट यस्तो हुन्छ जसलाई ठिक गर्नको लागि चाहिँ नि उपचारको अथवा भनौँ त्यहाँनिर डक्टरको इन्टरभेन्सनको नै जरुरत पनि पर्दछ। सबैभन्दा पहिला रक्तस्रावी नलीहरू जुन छन्, होइन, रक्त नलीहरू भनेर भनौँ, यसलाई बन्द गर्ने उपाय गर्नुपर्ने हुन्छ यदि यसमा चाहिँ बढी रक्तस्राव भइरहेको छ भने। यदि लिभरमा चोट लाग्नको कारण रक्तस्राव भइरहेको छ भने सबैभन्दा पहिला अभियसली रक्त नलीहरूलाई बन्द गर्नुपर्छ। र यसको लागि पातलो प्लास्टिक क्याथेटरलाई चाहिँ कमरबाट रगत नलीमा र त्यसबाट लिभरसम्म पुर्याइन्छ र फेरि त्यस पश्चात चाहिँ त्यसको माध्यमबाट एउटा खास तत्त्वलाई रक्त नलीहरूसम्म पुर्याएर त्यसलाई बन्द गरिन्छ र यसबाट चाहिँ रक्तस्राव रोक्न सक्छ। यो रक्तस्रावी वाहिकाहरूलाई अथवा रक्त नलीहरूलाई चाहिँ बन्द गर्नको लागि जरुरी एउटा चाहिँ उपचार पद्धति हो, जसबाट चाहिँ जुन रक्तस्राव भइरहेको छ नि, गम्भीर रूपमा हेभी ब्लिडिङ भइरहेको छ, त्यसलाई रोक्न सकियोस्। अनि यसै गरिकन सर्जरीको कुरा गर्छु अब है। केही मामलाहरूमा चाहिँ लिभरमा चोटबाट जुन रक्तस्राव हुन्छ यसलाई रोक्नको लागि सर्जरीको नै जरुरत पर्न सक्छ। यदि ब्लिडिङ एकदमै धेरै भइरहेको छ भने डक्टरहरूले पहिला नै सर्जरी गर्ने सल्लाह दिन्छन् र सर्जरी गरेर नै रक्त नलीहरूबाट जुन एउटा चाहिँ हेभी रूपमा ब्लिडिङ, असामान्य रूपमा ब्लिडिङ भइरहेको छ, यसलाई रोक्ने काम गरिन्छ। र अब सारांशमा कुरा गर्नुपर्दा लिभरमा चोट लाग्नाले मानिसको पेटमा एकदमै धेरै पीडा हुने र पेट सुन्निने जस्तो लक्षणहरू महसुस हुन सक्छ। यति मात्र होइन, यस दौरानमा व्यक्तिमा एकदमै हेभी ब्लिडिङ पनि हुनसक्छ, धेरै नै रक्तस्राव पनि हुनसक्छ। र यदि कसैलाई रक्तस्रावको समस्या छ भने यसलाई बिल्कुलै नजरअन्दाज चाहिँ गर्नु हुँदैन। दबाईहरू र सर्जरीको माध्यमबाट रक्तस्रावलाई रोक्नमा मद्दत मिल्न सक्छ र साथसाथमा बिस्तारै बिस्तारै लिभरको जुन चोट छ यो पनि ठिक हुँदै जान्छ। ठिक हुनको लागि पनि भनौँ यो ट्रिटमेन्ट्सहरूले बडो मद्दत पुर्याउँछन्। यो कुरालाई ध्यान दिनै पर्छ। यसर्थमा कतिपय अवस्थामा हामीले चाहिँ शान्तिनो कुराहरूलाई यतिकै सहेर बस्छौँ, होइन, शान्तिनो कुराहरू जुन छ यो आफै नै ठिक भइहाल्छ भनेर बस्छौँ, तर यसो गर्नाले चाहिँ नि कुनै पनि समस्या भइरहेको छ भने त्यो बढ्दै जान सक्छ। यसर्थमा हामीले यस्तो कुराहरूलाई चाहिँ अलिकति ध्यान दिएर अलिकति चाहिँ विचार पुर्याउनु पर्ने हुन्छ, सो द्याट पछि गएर ठुलो समस्या चाहिँ

per create nous manera. Tadre Shudabin, as a Miley, a little liver cobarimacula, especially liver chai, ismasi, dere on Nisamasiata, Hunsa ne Hunsa, on Nibelapani, I mean liver cobarimacula, the Gorica, so fatty, liver cobarimacula, Meligon sexu, and a liver cancer, liver failure, hepatitis, adi, could happen, Emily, on Nisama Gorica, Hawaina. Ra as a liver, my Yaniki College, my chute, lagnisamasha, by Malika, the Meli, Kura, Gore, Rasa got the chu is part of the Hirene, Zankari, Rumilio Penihola, rest to stiti. भगवान को कृपाले कसैले पनि भोग्न त नपरोस् तर यदि परिहालेको खण्डमा पनि यसलाई कसरी पत्ता लगाउने अथवा यसको लक्षणहरूलाई अलिकति हामीले जानकारी लिइराख्यौँ भने यसो समस्या भएको खण्डमा हामीले समय रहँदै थाहा पाउँछौँ र त्यसको समय रहँदै उपचार गर्दाखेरि मजाले निको पनि हुन्छ र स्वास्थ्यमा त्यति साह्रो गम्भीर असर पनि पुग्दैन त्यो कारण गर्दाखेरि नै विभिन्न स्वास्थ्यसँग सम्बन्धित समस्याहरूको यसरी हामी चर्चा परिचर्चा गर्ने गर्छौँ हेल्थ सेगमेन्टमा अनि अन्य कार्यक्रमहरूमा पनि तपाईँले चाहिँ यस प्रकारको हेल्थसँग सम्बन्धित जति पनि कुराहरू छ सामग्रीहरू छ सुन्न सक्नुहुन्छ हामी सेयर गरि नै बस्छौँ होइन यसले गर्दाखेरि तपाईँ हामी सबैलाई केही न केही मद्दत पुगेको छ केही न केही तपाईँ हामीलाई चाहिँ नि भनौँ जानकारी मिलेको छ भन्ने आशा हामी पनि गर्दछौँ आदरणीय श्रोताबृन्द त आजको लागि यो हेल्थ सेगमेन्टको यो हाम्रो जुन कलेजको चोट सम्बन्धी जुन सामग्री छ यति नै सीमित गर्न चाहे र अहिले भने अब अगाडि समयतिर हेर्नुपर्दा 2 बज्नै आँटेको छ 2 बजेको समाचारतर्फ तपाईँलाई लिएर जाने तयारी गर्दछु अब म त 2 बजेको समाचार पश्चात भने कार्यक्रमको अर्को चरणमा म फेरि पनि तपाईँलाई भेट्न आउनेछु तर अबको लागि पनि एउटा मिठो गीतको पालो परेको छ र यो एउटा गीत सँगसँगै अब अगाडि तपाईँलाई 2 बजेको समाचार त्यस पश्चात कार्यक्रमको अर्को चरणमा लिएर जाने तयारीमा छु अहिलेको लागि हेल्थ सेगमेन्ट यति नै

0: राष्ट्रवादी अभियन्ता दुर्गा प्रसाई र राप्रपा परित्याग गरेका डाक्टर धवल शमशेर राणा बीच एकता भएको छ। आज काठमाडौँमा आयोजित कार्यक्रम बीच दुई समूहबीच समझदारी पत्रमा हस्ताक्षर पनि भएको छ। यस क्रममा बोल्दै मेडिकल व्यवसायी दुर्गा प्रसाई,
1: 2028 सालमा राजा महेन्द्रको रहस्यमय मृत्यु, 36 सालको जन्म संग्रह, 46 सालको बहुदलीय प्रजातन्त्र, 52 को जनयुद्ध, 58 को दरबार हत्याकाण्ड, 62-63 मा आएर जुन पहिलो चोटि राष्ट्र संस्था र हिन्दू राष्ट्र हटाउने धर्मनिरपेक्ष गर्ने काम र 72 को संविधानमा संहिता जसले लादेर ल्याए नि, संस्था एउटै हो, पात्र फरक हो। त्यही पात्रहरूले, त्यही संस्थाले सिंहदरबार र सर्वोच्चमा आगो लगाएर आज सिंहदरबार घेरेर राज गर्दैछ। त्यो त्यो संस्थाले राष्ट्र संस्था ल्याउँछ, हिन्दू राष्ट्र ल्याउँछ भनेर चाहिँ हाम्रा साथीहरूले चाहिँ नि बाहिर बोल्नु भनेको त्यो भन्दा ठुलो अपराध केही हुनेवाला छैन। त्यो भ्रममा तपाईँ नलाग्नुहोस्। हामीले लड्नु पर्छ। त्यसले गर्दाखेरि आज राप्रपा विसर्जन भयो नि त, विसर्जनको बाटोमा गयो नि त, भनेपछि अब धवल दाई र म भनेको को ठुलो को सानो होइन, उहाँ मेरो गार्जेन हो, म भाइ हुँ, हामी दुईजना एक भएर जाने हो, त्यति हो कुरा। हामी भागभन्डा गर्न आएको होइन।
0: समझदारी पत्रमा हस्ताक्षर सँगै प्रसाईले आफ्नो नेतृत्वको नागरिक बचाउ महाअभियान विसर्जन भएको घोषणा पनि गर्नुभएको छ। मल्लमा सकिए लगतै नयाँ पार्टीको घोषणा हुने उहाँले जानकारी दिनुभएको छ। गोर्खा वेलफेयर ट्रस्ट अन्तर्गत 13 थुममा 4 पेन्सनरको घर निर्माण हुँदैछ। ढकमाया लिम्बू, सन्चमाया लिम्बू, तनमाया छेत्री र माना पोती लिम्बूको घर निर्माण अन्तिम चरणमा पुगेको छ। केही दिनमै निर्माणको काम सकिने एडब्ल्यूसी 13 थुमले जनाएको छ। यो आर्थिक वर्षमा निर्माण हुनुपर्ने 7 मध्ये 2 घर हस्तान्तरण भइसकेका छन्। एउटा घर निर्माणको काम आउँदो आर्थिक वर्षका लागि सारिएको छ। 13 थुमका एडब्ल्यूओ कुमार श्रेष्ठ,
2: आइए भनेको इन्डिभिजुअल एड अन्तर्गतको प्रोजेक्टहरू चाहिँ 7 घर यसपालि अप्रुभ भएकोमा एउटा चाहिँ नै बेनिफिसियरीले बनाउन नभ्याउनु भएको कारणले 6 2 चाहिँ सकेर ह्यान्डओभर भइसकेको छ। 4 लगभग सकिने अवस्था छ। अबको 2 हप्ताभित्र सकिएर हामी हस्तान्तरण गरिसक्छौँ भन्ने लक्ष्य छ। 2 सकेको एउटा चाहिँ पञ्चमाया राई, इन्डियन आर्मी नम्बर, पहिलाको 1947 उहाँको घर मारेकटरे भन्छ धनकुटाको, उहाँको सकेर हामीले हस्तान्तरण गरिसक्यौँ। अर्को भनेको रामकुमारी राई, उहाँ चाहिँ डिसेबल चिल्ड्रेन भनौँ न, बच्चा छोरी पेन्सनरको, उहाँको चाहिँ धनकुटा जिल्लाकै शहीद भूमि गाउँपालिकाको छिन्ताङ छपौली भन्ने ठाउँमा उहाँहरूको 2 चाहिँ सक्यौँ। किनभने उहाँहरूको चाहिँ पहिल्यै अप्रुभ भएर आएको थियो र सुरुमै हामीले बेलैमा सुरु गऱ्यौँ। त्यो पछि 5 घर हामीलाई थपिएर आएको थियो सेकेन्ड लटमा, त्यो 5 एउटा चाहिँ नै नभ्याउने भएर 4 चाहिँ अहिले बन्ने क्रममा छ। लगभग सकिने अवस्थामा छ। अबको 10-15 दिनमा सकिन्छ।
3: जुन निर्माण भइरहेका घरहरू छन् नि, कसको घर?
2: 13 जिल्लाको 76 गाउँपालिकामा 2 घरहरू बन्दैछ। ढकमाया लिम्बूको, अर्को सन्चमाया लिम्बूको, अर्को चाहिँ फेदाप गाउँपालिकामा चाहिँ नि धनमाया छेत्री र मानापोती लिम्बू 2 हुनुहुन्छ। मेन्छ्याङ गाउँपालिकामा चाहिँ 2 घर बन्दैछ उहाँहरूको। लगभग सबैको 90% जति काम सकिसकेको छ। अब त्यस्तै 10 दिनमा चाहिँ सकिनु पर्ने भन्ने हाम्रो आकलन हो। फाइनल चेक गरेर नि हस्तान्तरणको कार्यक्रम हुन्छ।
3: कहिले हस्तान्तरण गर्नुभयो 2 घर?
2: एउटा 1 अप्रिलमा गऱ्यौँ छिन्ताङको रामकुमारी राईको चाहिँ, अर्को पञ्चमायाको चाहिँ नै अनि हामीले लगभग अप्रिलको 3-4 ठ्याक्कै डेट कन्फर्म भएन, 3rd वीकमा चाहिँ हामीले हस्तान्तरण गरेका थियौँ।
3: लगानी उस्तै छ कि या फरक पनि छ? कति कति लगानीका हुन्?
2: घरको डिजाइन चाहिँ एकै खालको हुन्छ हजुरको। एउटा बेड हुन्छ, किचन, अनि किचनमा अलिकति स्पेस, अनि एउटा टोयलेट, डिसेबल फ्रेन्डली अथवा इल्डरली फ्रेन्डली टोयलेट हुन्छ। तर कस्ट चाहिँ नेचर हेरेर फरक पर्न सक्छ, किनभने इँटा पुर्याउन ढुङ्गा उपलब्ध भएको ठाउँमा अलिकति सस्तो पनि पर्न सक्छ, इँटा जहाँ पुग्ने ठाउँमा इँटाले अलिकति कस्ट बढी पनि हुनसक्छ, अनि रोड हेड जहाँनिर सामान झर्छ त्यहाँदेखि कति पर बोक्नुपर्छ, त्यो बोक्ने कस्ट चाहिँ निकै सिग्निफिकेन्ट आउँदो रहेछ। त्यसले गर्दाखेरि 200-500 कति बोक्नुपर्छ त्यसको आधारमा चाहिँ नि कति बजेट लाग्छ त्यति हामीले रिक्वेस्ट गर्छौँ र त्यो आउँछ। अनि त्यसले गर्दाखेरि फरक फरक बजेटको हुन्छ र अहिले ठ्याक्कै बजेट एमाउन्ट चाहिँ मसँग छैन यति बेला चाहिँ। मिनिमम हाम्रो अहिले 13-15 लाखको बिचमा प्राय घरहरू बनिराखेको छ।
3: भूकम्प प्रतिरोधी घर बनाउँदै हुनुहुन्छ
2: हजुर।
0: सगरमाथामा हराएकै 1 सातापछि उद्धार गरिएका आरोही दावा शेर्पाको हाल आइसीयूमा राखेर उपचार भइरहेको छ। उहाँको स्वास्थ्यमा सुधार आइरहेको अस्पतालले जनाएको छ। आज हेम्स अस्पतालका कार्यकारी निर्देशक डाक्टर ज्योतिन्द्र शर्माले जारी विज्ञप्ति जारी गर्दै शेर्पाको आइसीयूमा राखेर उपचार भइरहेको जानकारी।
4: यो PFBS गोर्खा रेडियो हो।

La chiquine Kamar, mero Pramila Tamang ko awaz ma ayogit sunaudit hiye priyesh darin tapay laira. Yogit song songe karikram aaj ko hamro diva ko seli ko yu an dosro charan ko yatra ko bani. Shuruat bhai sahay ko sa yaru sabey sabey lai karikram ma mai le phir bine ek patak swagat ei vadan takarna chahe ra yaru sabey sabey lai abagari liya jana chahe. Samaya diusko ko aile 2 bajera 11 minute gai sake ko cha. Karikram ma aba yu charan antargat tapay ko lagi म मिठा मिठा गीत सङ्गीत राख्ने छु यसको अलावा हेल्थ एन्ड वेलबिङ डे जुन चाहिँ भइरहेको छ आउने जुन 20 तारिकको दिनमा आश्वर्दमा र यसै बारेमा जानकारी गराउनको लागि हाम्रो दुईजना पाहुना हुनुहुन्छ डाक्टर सुप्रभा राई एन्ड चिरन राई उहाँहरू दुईजनासँग गरिएको भलाकुसारी हामी अब अगाडि सुन्नेछौँ यस चरण अन्तर्गत त्यसतर्फ लाग्नु पूर्व फेरि पनि एउटा म्युजिकल ब्रेक त लिनै पर्छ र यस अन्तर्गत भने एउटा गीत म सुनाउन चाहन्छु तपाईँको लागि र यो गीतको कुरा गर्नु पर्दाखेरि यो चाहिँ हाम्रो बहिनी धनु गुरुङज्यूले आज रिक्वेस्ट गर्नुभएको छ सुन भन न बोलको ज्यादै नै मिठो गीत यो उदित नारायण झा र दिपा छाले गाउनुभएको गीत हो यो र यही नै गीत म तपाईँको लागि राख्छु र यही गीतको साथसाथमा कार्यक्रममा तपाईँलाई अगाडि लिएर जान्छु अबको यो कुराकानीतर्फ

0: तपाईलाई फोर्सेस डिस्काउन्टको बारेमा थाहा छ? थाहा छैन भने सुनिहाल्नुहोस्। यो विशेष गरी फौजी सेवामा सेवारत सेवानिवृत्त एवं फौजी समुदायका सदस्यहरूको लागि पनि तयार गरिएको विशेष छुटको व्यवस्था हो। योसँग 9,000 भन्दा धेरै डिस्काउन्ट पार्टनरहरू जोडिएका छन्, जसमार्फत हामीले अनलाइन तथा हाई स्ट्रिटका दोकानहरूका साथै थुप्रै रेस्टुरेन्टदेखि लिएर सिनेमाका टिकटहरूसम्ममा छुट पाउन सक्छौँ। अनलाइनको लागि निशुल्क यो सेवा, हाई स्ट्रिटको लागि भने £4.99 तिरेर यसबाट धेरै फाइदा लिन सकिन्छ। यसको लागि defensediscountservice.co.uk मा गएर आजै आफ्नो अकाउन्ट दर्ता गराइहाल्नुहोस् अनि थुप्रै छुटहरूको फाइदा उठाउनुहोस्।
1: यो PFBS गोर्खा रेडियो हो।

0: Ferenc, Gorka Radio. हजुर तपाईं यस्तो हाम्रो BFBS गोर्खा रेडियोलाई सुन्दै हुनुहुन्छ यतिखेर र अब भने आजको यो कुराकानीलाई शुभारम्भ गर्ने बेला भइसकेको छ र आजको कुराकानीको लागि मैले दुईजना हाम्रो पाहुनाहरूलाई निम्त्याएकी छु सगरमाथा गोर्खा नेप्लिज कम्युनिटी आशफोर्ड क्यान्टका चिफ भाइस प्रेसिडेन्ट हुनुहुन्छ चिरण राई अनि एनडिए युकेका मेम्बर हुनुहुन्छ डाक्टर सुप्रभा राई उहाँहरू दुईजनासँग हामी आज कुरा गर्दैछौँ र कुरा चाहिँ के विषयवस्तुमा हुन्छ भन्नुहुन्छ भने प्रिय श्रोताबिन कुरा चाहिँ हुँदैछ हेल्थ एन्ड वेलबिङ डे जुन चाहिँ आशफोर्डमा अर्गनाइज हुँदैछ आयोजित हुँदैछ सगरमाथा गोर्खा नेप्लिज कम्युनिटी र एनडिएको सहकार्यमा उहाँहरूको कोलाबोरेसनमा र यही कार्यक्रमको बारेमा यही इभेन्टको बारेमा थप जानकारीको लागि आज उहाँहरू दुईजनालाई मैले निम्त्याएकी छु र उहाँहरूलाई अब स्वागत गर्दै यो इभेन्टको बारेमा कुराकानी गर्नपट्टि लागौँ सबैभन्दा पहिला त चिरण र सुप्रभा तपाईँहरू दुवैजनालाई मैले एकदमै धेरै स्वागत भन्न चाहेँ हेलो भन्न चाहेँ नमस्ते भन्न चाहेँ
1: हेलो Namaste, Auntie Azur. I am Dr. Subrava Rai, a local GP and a member of NDA UK, and I am so glad to be here on BFBS today to promote Health and Wellbeing Day.
2: Namaste, Azur. I'm Chiran Rai, Chief Vice Chairperson of Sagarmatha Gorkha Nepalese Community Ashford Kent. Thank you for having us.
0: सो चिरण एन्ड सुप्रभा तपाईँहरू दुवैजनालाई अब आजको यो कुराकानीमा मैले स्वागत गरिसकेका छु स्पेसली आज चाहिँ हामी हेल्थ एन्ड वेलबिङ डे जुन चाहिँ 20 जुनको दिनमा हुँदैछ आशफोर्डमा त्यस विषयमा कुरा गर्नको लागि अथवा तपाईँहरूले थुप्रै जानकारी लिएर आउनु भएको छ त्यो जानकारी श्रोताहरूसम्म सम्प्रेषण गर्नको लागि मैले तपाईँहरूलाई यहाँ आज निम्त्याएकी हुँ र यही कुराकानीमा अब स्ट्रेट अवे डाइभिङ गर्नुपर्दाखेरि सबैभन्दा पहिला मैले हाम्रो चिरणसँग कुरा गर्न चाहेँ र सुप्रभासँग चाहिँ एकैछिन पश्चात फेरि हामी एनडिए युकेको जुन इन्भल्भमेन्ट छ त्यसको विषयमा कुरा गर्छौँ र अब भने सबैभन्दा पहिला यो हेल्थ एन्ड वेलबिङ डे यो कस्तो खालको इभेन्ट हो भनेर मैले सोध्न चाहेँ चिरणलाई अनि यो हेल्थ एन्ड वेलबिङ डे आशफोर्डमा जुन 20 जुनमा हुँदैछ यो चाहिँ वर्षैपछि हुने प्रोग्राम हो कि यो चाहिँ फर्स्ट टाइम अब तपाईँहरूले इनिसिएट गर्नुभएको हो सगरमाथा गोर्खा नेप्लिज कम्युनिटीले भनेर सोध्न चाहे सबैभन्दा पहिला मैले चिरणलाई
2: हस् धन्यवाद यो हाम्रो पहिलो कार्यक्रम हो यो किसिमको हामीले एनडिएसँग गरेको पहिलाको कार्यक्रमहरूलाई मध्यनजर राखेर चाहिँ हामीले यही हाम्रो समुदायमा शारीरिक मानसिक र सोसियल वेलबिङलाई चाहिँ प्रमोट गर्नुलाई चाहिँ एउटा इभेन्ट आउटडोर इभेन्ट पनि गर्नुपर्छ भन्ने एउटा सल्लाह भएको कारणले गर्दाखेरि चाहिँ हाम्रो पहिलो कार्यक्रम हो यो चाहिँ
0: हजुर भनेपछि फर्स्ट टाइम एभर आशफोर्डमा चाहिँ नि अब सगरमाथा गोर्खा नेप्लिज कम्युनिटीको आयोजनामा यो कार्यक्रम हुँदैछ अभियसली एनडिए युकेको इन्भल्भमेन्ट त छँदैछ र मैले किन पनि यो प्रश्न सोधेको थिएँ भने पहिला पनि एनडिए युकेसँग मिलेर चाहिँ कोलाबमा चाहिँ केही प्रोग्रामहरू चाहिँ यो सगरमाथा गोर्खा नेप्लिज कम्युनिटीले गर्नुभएको भन्ने त्यो चाहिँ मलाई कता कता लागेको हुनाले मैले यो प्रश्न सोधेको थिएँ चिरणलाई
2: हजुर हामीले गरेको 2 वर्ष अगाडि हेल्थ एउटा सेमिनार जस्तो इन्फर्मेसन हेल्थ एजुकेसन जस्तो एउटा सेमिनार राखेका थियौँ त्यहाँ एनडिएका डक्टरज्यूहरू नर्सहरू अथवा हेल्थ स्पेसलिस्टहरूले धेरै इन्फर्मेसन दिएर चाहिँ हाम्रो मोर देन 500 मेम्बर्सहरूलाई चाहिँ सर्भिस प्रोभाइड गर्नुभएको थियो अनि यो वर्ष पनि हुँदैछ त्यो
0: ओके द्याट्स अ गुड वान यो वर्ष चाहिँ कहिले हुँदैछ त त्यो मैले अब यो आउट अफ टपिक भए पनि अहिले सोध्न चाहिहालेँ एनी डेट फिक्स्ड
2: हाम्रो अहिलेको लागि चाहिँ हाम्रो टेन्टेटिभ प्लान चाहिँ 26 सेप्टेम्बरको दिन चाहिँ प्लानिङ छ यस्तै प्रोग्रामहरू एनडिएले गर्नुहुन्छ उहाँहरूकै प्रोग्रामहरूको लागि चाहिँ सपोर्टको लागि चाहिँ हामीले चाहिँ उहाँसँग मिलेर चाहिँ यो इभेन्टलाई चाहिँ अर्गनाइज गरेको हो यो हेल्थ एन्ड वेलबिङ डे पनि
0: हजुर अनि अब यो हेल्थ एन्ड वेलबिङ डे भन्ने बित्तिकै हुन त अब सेल्फ एक्सप्लेनेटरी नै छ अब हेल्थ एन्ड वेलबिङ भन्ने बित्तिकै अभियसली यसभित्र के कस्ता कुराहरू पर्छन् भन्ने त थाहा भइहाल्यो तर यो कस्तो खालको प्रोग्राम हो कस्तो खालको इभेन्ट हो अनि त्यहाँनिर चाहिँ सरिक हुने महानुभावहरूले के एक्सपेक्ट गर्ने त त्यो दिनबाट भनेर सोध्न चाहे मैले चिरणलाई
2: हस् धन्यवाद यो चाहिँ बेसिकली हामीले चाहिँ यसलाई चाहिँ जस्ट फिजिकल भन्नाले पनि फिजिकल मेन्टल र तपाईँको कम्युनिटीलाई चाहिँ इन्टरेक्ट गरेर कसरी वेलबिङ हुन सकिन्छ भन्ने नजरले हामीले यसलाई चाहिँ प्रमोट गरिरहेका छौँ हाम्रो पहिलो हाम्रो एम भनेको चाहिँ एउटा मेडिटेसन अथवा योगाहरूको केही सानो एउटादेखि स्टार्ट गरेर रनिङ गर्न चाहनेहरूको लागि चाहिँ 10K रनिङ हुन्छ वक गर्न चाहनेको लागि चाहिँ 5 5K walk around the lake. अब तपाईको लेकको वरिपरि हिँड्दा नि त्यसलाई चाहिँ अलिकति हामीले चाहिँ मेन्टली पनि अलिकति डिस्ट्रेस हुने वेलबिङको लागि बेटर हुने खालको इन्भाइरोमेन्ट हुन्छ कि भनेर त्यो लोकेसन चुज गरेको हामीले त्यो हुन्छ. त्यसपछि चाहिँ हाम्रो त्यहाँनिर कल्चरल वर्कसपहरू हुन्छ जहाँ चाहिँ कल्चरल म्युजिक कल्चरल डान्सेसहरूको चाहिँ एउटा तपाईँको वर्कसप वेयर यु क्यान गेट इन्भल्भ. अब मान्छेहरूलाई तपाईँलाई हामीलाई थाहा भएकै कुरा हो जहाँ म्युजिक हुन्छ डान्स हुन्छ द्याट गिभ्स अस ह्याप्पिनेस एन्ड इट्स अ बिग फ्याक्टर फर आवर वेलबिङ भनेर चाहिँ हामीले चाहिँ मान्छेहरूलाई इन्भल्भ नै गरेर इन्गेजै गरेर चाहिँ मान्छेहरूलाई चाहिँ मेन्टली र फिजिकली नै एउटा बेनिफिट हुने खालको इभेन्ट गरेको हो. अन द टप अफ द्याट त्यहाँनिर हाम्रो फुड नेपाली फुडको पनि स्टलहरू हुन्छ वेयर पिपल क्यान होइन सेलिब्रेट हाम्रो फुडलाई पनि सेलिब्रेट गर्नु एउटा मौका हुन्छ. हामीले टार्गेटेड अडियन्स भनेको चाहिँ तपाईँको लोकल कम्युनिटी एन्ड वाइडर कम्युनिटी भएको कारणले गर्दाखेरि चाहिँ अलिकति फास्ट खालको चाहिँ कल्चरल वर्कसपहरू पनि गरेर चाहिँ हामीले वेलबिङलाई चाहिँ प्रमोट गर्ने कोसिस गरेको.
0: ओके, भनिसकेपछि धेरै नै डिफ्रेन्ट खालको चाहिँ तपाईँहरूको इभेन्टहरू रहेछ, सानसानो इभेन्टहरू. सो द्याट त्यसमा चाहिँ अब अघि तपाईँले भन्नुभएको जस्तै अब मेन्टल वेलबिङ, फिजिकल वेलबिङ एन्ड सोसियल वेलबिङ होइन, त्यो सबै कुरालाई चाहिँ समेट्नको लागि. भनिसकेपछि यो सबै हेर्दाखेरि त आई थिङ्क यो ठुलो स्केलमा चाहिँ यो तपाईँहरूले अर्गनाइज गर्नुपर्ने हुन्छ. यसको लागि अब ठाउँ पनि ठुलै चाहियो, जुन चाहिँ तपाईँले जुली रोज स्टेडियम चाहिँ यो इभेन्टको भेन्यूको रूपमा राख्नु भएको छ. अब यसमा चाहिँ अलिकति फाइनेन्सियल साइड अफ थिङ्सहरू पनि आउँछ, यसमा तपाईँहरूले कसरी मिलाउनु भएको छ? अब सम्पूर्ण रूपमा चाहिँ सगरमाथा गोर्खा नेपाली कम्युनिटीले नै बेहोरिरहेछ कि तपाईँहरूले त्यहाँको स्थानीय निकायहरूबाट पनि केही मदत पाउनु भएको छ कि, त्यो विषयमा पनि अलिकति प्रकाश पारिदिनुहोस् न.
2: धन्यवाद. मेन एम यो कसरी गर्ने भनेर चाहिँ हामीले सोच्दाखेरि चाहिँ हाम्रो जति पनि त्यहाँनिर इन्भल्भ हुने मेम्बर्सहरू हुनुहुन्छ अथवा जो पनि त्यहाँ रनिङ गर्ने वक गर्ने इच्छुक व्यक्तिहरू हुनुहुन्छ उहाँले रेजिस्ट्रेसन गर्नुपर्ने हुन्छ. रेजिस्ट्रेसन फीको लागि चाहिँ हामीले चाहिँ £15 राखेका छौँ. त्यहाँ आउनुको लागि उहाँलाई कस्ट परेन, इट्स फ्री इभेन्ट भनौँ. तर त्यहाँ आएर इच्छुक व्यक्तिहरूले चाहिँ त्यहाँ आएर चाहिँ डोनेट गर्न सक्नुहुन्छ. त्यही डोनेसनको तर्फबाट डोनेसनबाट नै हामीले चाहिँ मोस्ट अफ द कस्टहरू कभर गर्ने. अन द टप अफ द्याट कम्युनिटीले पनि सपोर्ट गर्छ अनि हामीले वी आर अप्रोचिङ लोकल बिजनेसेस एन्ड इन्डिभिजुअल्स हु वान्ट टु कन्ट्रिब्युट ओर डोनेट अथवा स्पोन्सर गर्न चाहनेहरूलाई उहाँलाई पनि एप्रोच गरिरहेका छौँ. त्यही कारणले गर्दाखेरि चाहिँ हामीले चाहिँ कम्युनिटी प्लस हाम्रो लोकल स्पोन्सर्सहरूबाट चाहिँ हामीले चाहिँ जेनेरेट गरेर चाहिँ इभेन्टलाई चाहिँ फन्डिङ गर्ने चाहिँ हाम्रो एम छ.
0: हजुर, र अब तपाईँले अघि भन्नुभएको जस्तै यहाँनिर कल्चरल साइड अफ थिङ्स पनि तपाईँहरूकोमा चाहिँ यहाँनिर रहेछ, जस्तो कि अब कल्चरल वर्कसप्सहरू भन्नुभएको छ. सम्पूर्ण चाहिँ आसफोर्ड बेस्ड कल्चर ग्रुपहरूले नै यसलाई चाहिँ कभर गर्दै हुन्छ कि तपाईँहरूले चाहिँ वाइडर कम्युनिटीमा पनि यसको लागि केही मद्दत माग्नु भएको छ अथवा उहाँहरूको इन्भल्भमेन्टको लागि पनि तपाईँहरूले चाहिँ नि अपिल गर्नुभएको छ, के कस्तो छ मलाई सोध्न मन लाग्यो यो पनि.
2: धन्यवाद. हजुरले अघि भनिहाल्नुभयो यो एकदम ठुलो हुनु सक्ने इभेन्ट हो, तर यो पालि हामीले चाहिँ एउटा सानो स्मल स्केलमा लेट्स ट्राई अन स्मल स्केल अनि त्यसपछि चाहिँ यसलाई चाहिँ हामीले चाहिँ यसको फिडब्याक अनुसार चाहिँ हामीले चाहिँ यसलाई अझै बृहत् बनाउन सक्छौँ भन्ने हेतुले चाहिँ यो इभेन्ट कोअर्डिनेट गर्दैछौँ. अहिलेको सिचुएसनमा चाहिँ हामीले चाहिँ लोकल कम्युनिटिजहरूलाई नै एप्रोच गरेका छौँ. अब हाम्रो विभिन्न भाषिक जातीय सङ्घ संस्थाहरू हुनुहुन्छ उहाँहरूलाई चाहिँ अफिसियली हामीले चाहिँ आह्वान र निमन्त्रणा गरेका छौँ उहाँको वर्कसपको लागि, उहाँको कन्ट्रिब्युसन र इन्भल्भमेन्टको लागि. त्यहीँबाट चाहिँ कभर हुन्छ हाम्रो मोरलेस आसवर्ड अथवा केन्ट बेस्ड अर्गनाइजेसन्सहरू अथवा इन्डिभिजुअल्सहरूबाट नै यो चाहिँ हामीलाई चाहिँ सपोर्ट हुन्छ कल्चरल साइड अफ इभेन्टमा चाहिँ.
0: ओके. र अब यो त तपाईँले भन्नुभएको जस्तै अब फर्स्ट एभर यस प्रकार यस्तो खालको प्रोग्राम गरिराख्नु भएको छ, इभेन्ट गरिराख्नु भएको छ तपाईँहरूले. अब यो चाहिँ सालै पछि तपाईँहरूले गर्दै जानुभयो भने त अभियसली यसको पनि जुन स्वरूप परिवर्तन हुँदै जाला, यो अझ ठुलो हुँदै जाला, अझ धेरै महानुभावहरूलाई, अझ धेरै ठाउँका चाहिँ हाम्रा दाजुभाइ दिदीबहिनीहरूलाई यसले अट्र्याक्ट गर्न सक्ला. त्यो चाहिँ एकदमै राम्रो एउटा इनिसिएटिभ हो, राम्रो एउटा चाहिँ एउटा सुरुवात हो जस्तो लाग्छ. वेल डन, अनि तपाईँहरूलाई धेरै धेरै शुभकामना है त.
2: धन्यवाद. थ्याङ्क यू.
0: ओके, र अब सुप्रभालाई धेरै धेरै धन्यवाद पेसेन्टली अहिलेसम्म हाम्रो कुरा सुनिरहेकोमा है. र अब हामीले छोटो ब्रेक लिन्छौँ, म्युजिकल ब्रेक. त्यस पश्चात चाहिँ मैले सुप्रभासँग कुरा गर्नेछु एकैछिनको लागि. फेरि पनि धैर्य धारण गरिदिनु है त सुप्रभा.
1: थ्याङ्क यू.

साइकल चलाउनु तपाईको स्वास्थ्यको लागि धेरै प्रकारले फाइदाजनक छ तर उचित सावधानी नअपनाउँदा कहिलेकाहीँ बेफाइदा पनि हुन सक्छ तपाईलाई यसबाट प्रत्येक साल सयौं साइकल यात्रीहरू दुर्घटनामा पर्दछन् र यसको प्रमुख कारण भनेको उनीहरूलाई अरूले देख्न नसक्नु नै हो यदि तपाईँ पनि साइकल चलाउँदै हुनुहुन्छ भने यस्तो दुर्घटनामा पर्नबाट जोगिनको लागि केही कुराहरूमा ध्यान दिनुहोस् जिसमिसे बिहानी र साँझको समयमा साइकल चलाउँदै हुनुहुन्छ भने हाइवेको अवलम्बन गर्दै अगाडि सेतो र पछाडि रातो बत्ती अनिवार्य रूपमा प्रयोग गर्नुहोस् तथा रेल एवं पेडल रिफ्लेक्टरको प्रयोग गर्न पनि नभुल्नुहोला यसको अलावा हाइभिज कपडा लगाउनु पनि लाभदायक रहन्छ अनि साँच्चै हेलमेट सधैँ लगाउनुहोस् अध्यारोमा साइकल चलाउँदै हुनुहुन्छ टाढैबाट देखिनुहोस् सुरक्षित रहनुहोस् थप जानकारीको लागि हेर्नुहोस् think.direct.gov.uk

0: हजुर प्रिय श्रोता पनि बिएफबिएस गोर्खा रेडियो सुन्दै हुनुहुन्छ। यतिखेर हामी हेल्थ एन्ड वेलबिङ डे जुन चाहिँ हुन गइरहेको छ आश्वनमा जुन 20 तारिकको दिनमा, यसै विषयवस्तुमा जानकारीको लागि कुराकानी गर्दैछौँ। मैले यो छोटो ब्रेक भन्दा अगाडि कुरा गर्दै थिएँ चिरन राईसँग, र उहाँले चाहिँ सगरमाथा गोर्खा नेप्लिज कम्युनिटीको तर्फबाट यो कार्यक्रमको बारेमा धेरै जानकारी हामीलाई दिइसक्नु भएको छ, र उहाँसँगको कुराकानीबाट धेरै तपाईँहरूले इन्फर्मेसन लिनुभयो होला। अब हामी एनडिए युकेबाट डाक्टर सुप्रभा राईलाई पनि हामी अब यहाँ कुराकानीको लागि अगाडि निम्त्याउँदैछौँ। स्पेसली एनडिए युकेले पनि यो प्रोग्रामलाई, यो इभेन्टलाई चाहिँ सपोर्ट गरिरहेको छ, अथवा यो सगरमाथा गोर्खा नेपाली कम्युनिटी र एनडिएको कोलाबोरेसनमा नै भएको कार्यक्रम हो। इनफ्याक्ट यस कारणले गर्दाखेरि जहाँ हेल्थ एन्ड वेलबिङ हुन्छ त्यहाँ डक्टर्सहरूको चाहिँ उपस्थिति भएन भने त्यो अलिकति मिल्दैन होला जस्तो लाग्छ। त्यस कारणले गर्दाखेरि एनडिए युकेको इन्भल्भमेन्ट इट जस्ट मेक्स सेन्स। र यसै कुरालाई अब अझ विस्तृत रूपमा हामी श्रोताहरू समक्ष राख्दैछौँ सुप्रभासँगको कुराकानीबाट। हेलो सुप्रभा, वन्स अगेन वेलकम ब्याक भन्न चाहे मैले।
1: हेलो, थ्याङ्क यू सो मच आन्टी फर हाभिङ मी।
0: अनि सुप्रभा, अब एनडिए युकेको इन्भल्भमेन्टको कुरा गर्नु पर्दाखेरि यो इभेन्टमा, अब यो इभेन्ट के कस्तो भन्ने त चिरणले हामीलाई जानकारी गराइसकेको नै हो होइन, र तिमीले अब थप्नु पर्दाखेरि एनडिए युकेको इन्भल्भमेन्ट चाहिँ कसरी छ त यो प्रोग्राममा, त्यो कुराबाट सुरुवात गरौँ न त है।
1: हजुर हुन्छ। So first of all, NDA UK is a charitable organization, and our main aim is to promote health and well-being in the communities. So with this aim, this Health and Well-being Day was really what we aim to do, because, you know, health is not created only in hospitals or not, but also within our communities. We wanted to be able to sort of share education, sort of have social connection, as Jirandai said, and sort of help people change their lifestyles in order to have a healthy life, really. So, I think this was a good day for us to organize. And get involved in.
0: Yes, that's correct. त सुप्रभाले भनेको कुरा पनि एकदमै ठिकै हो। अब डक्टरहरूको इन्भल्भमेन्ट बिना त अभियसली अब हेल्थ एन्ड वेलबिङको त भनौँ प्रश्नै उठ्दैन होइन। हामीलाई अलिकति केही भयो भने पनि हामी डक्टरहरूको चाहिँ सरसल्लाह लिनै पर्ने हुन्छ। त्यो कारण गर्दाखेरि एनडिए युके जुन चाहिँ एउटा च्यारिटेबल अर्गनाइजेसन हो, अघि पनि सुप्रभाले भनिहालिन् होइन, यसको इन्भल्भमेन्ट हुनु एकदमै जायज पनि हो। र एनडिए युकेले वर्षभरिमा चाहिँ अब यस्तो थुप्रै कार्यक्रमहरू पनि विभिन्न ठाउँमा गर्छ, र जसमा चाहिँ अब हेल्थ एन्ड वेलबिङलाई नै अब भनौँ न एडभोकेट गरिरहेको पनि हुन्छ, र त्यसमा अब फ्री चेक्सहरूदेखि लिएर फ्री सरसल्लाह दिनेदेखि लिएर यस्तो थुप्रै कार्यक्रमहरू, थुप्रै प्रोग्रामहरू गर्छ। आशमा पनि यो टाइम टु टाइम हुन्छ। सुप्रभाको पनि यस्तो प्रोग्रामहरूमा पहिला पहिला पनि इन्भल्भमेन्ट त भइसकेको थियो होला नि है सुप्रभा, एज अ डक्टर?
1: हजुर हजुर थियो। हजुर, हाम्रो एन्युअली लट्स अफ प्रोग्राम्सहरू हुन्छ, अनि एउटा मेन प्रोग्राम इन व्हाट वी कॉल हिप, इट्स अ हेल्थ एन्ड अवेयरनेस प्रोग्राम, अनि वी डु दिस इभेन्ट्स आई थिंक last time Ashwin Mabni Boyo, Rushmore Mani Boyo, Oxford Mani Boyo. It's a program aru matin. We have speakers aru ani uhale uhako specialty based kalke information aru dinunsa public alai. Ani if they do have any questions aru uhale answer aru gununsa and sort of give advice in general on how to manage their symptoms aru aru.
0: Okay, sahi kurao. Ra abo firi coming back to health and well-being day. त्यो दिनमा चाहिँ अब एनडिएले फेरि अब अगेन हेल्थ चेक्सहरू अथवा हेल्थ रिलेटेड सरसल्लाहहरू, एडभाइसहरू दिने खालको त्यस्तो खालको व्यवस्था छ सुप्रभा?
1: हजुर हजुर हुन्छ। सो हामी एउटा मेडिकल स्टोर राख्नेवाला छौँ, विच विल ह्याभ एट लिस्ट 4 डक्टर्सहरू, अनि वी विल डु सम सर्ट अफ हेल्थ चेक्स, वी विल डु ब्लड प्रेसर, वी विल चेक पिपल्स बिएमआईज, एन्ड डिपेन्डिङ अन द्याट हामी एडभाइसहरू नि दिन सक्छौँ, जस्तो you know, how they can sort of improve their health in terms of either weight loss or advice on other things. Ani amro first aid or pani hununcha tyo medical store ma in case anything happens during the event, fingers crossed within us. Ani we will be there throughout the event, so a public aru they can come to us and ask for any advice or ke bhancha uhar ko life, uhar ko health ko barema ke questions aru thabani pani hami sabai answer garnu ready to.
0: हजुर एकदमै राम्रो व्यवस्था सुप्रभा यो त होइन त्यो दिन कसैलाई मेडिकल इमर्जेन्सी पऱ्यो भने अथवा इन जनरल केही क्वेसनहरू सोध्नु पऱ्यो भने पनि त्यहाँ आएर चाहिँ नि तपाईँहरूको सेवा लिन सकिने रहेछ भन्ने कुरा पनि जानकारी भइहाल्यो. अब यसैमा यो जुन फ्लायर तपाईँहरूले चाहिँ पब्लिस गर्नुभएको छ यसमा चाहिँ एउटा क्युआर कोड पनि देख्छु म जसमा स्क्यान गर्ने रजिस्टरको लागि र डोनेसनको लागि भनेर पनि भनिएको छ. यस विषयमा पनि अलिकति बताइदिनुहोस् न यो रजिस्टर के को लागि हो अनि यो डोनेसन के को लागि
1: हजुर. सो यो रेजिस्ट्रेसन फर्म फ्लायरमा छ, त्यो क्युआर कोड तपाईँहरूले स्क्यान गरेर एक्सेस गर्न सक्नुहुन्छ. यो रेजिस्ट्रेसन फर्मले चाहिँ तपाईँहरूको डिटेल्सहरू राख्छौँ जस्ट इन केस त्यहाँ केही मेडिकल इमर्जेन्सीहरू भयो भने तपाईँहरूको इमर्जेन्सी कन्ट्याक्टहरूलाई हामी कन्ट्याक्ट गर्न सक्छौँ. अनि अरू त तपाईँ

0: heat palliative programs, health and awareness program that we run, you know, during the year. We also take part, you know, we want to give back to Hamro Roots. So Nepalma do provide medical camps. So we do provide resource donations or resource medical equipment supplies Nepalma. On the Orgo Ami, we do, we are involved in eye care in Nepal as well, collaborating with Hamro ophthalmologists at Rudia. So it can go towards that as well. And lastly, there's sort of training programs that we do for doctors as well. From Nepal Aru. And it is help Kunukulagitin. We are trying to raise these funds through this event.
1: Okay. Ani abo, for example, abo yo jay scan garne jun euta QR code cha tyo upalabdha bhayena kasailai haina abo koi manche chai abo just they just turn up and they just decide to do this 10k run bhanisakepachi tyai pani on that day itself pani ta garna sakinchha hola ni register haina
0: hajur hajur hamro paper form registration ni hune wala cha just in case ajile bhaneko jasto people do turn up or some people are like aliki you know digital savvy hununna uharlai pani register garnu man cha garnu saknu bhayena bhane toi din ma ni garnu saknu huncha hajur awashya
1: okay so aba yani ra capacity cha kati ko cha ta aba running walking garne meditation garne bhanne jun agi chiran le pani hamlai yi sabai kura haru bhanisakeko chha ra haina esto ma chai ni aba capacity pani ta hunu paryo hola ni ta tyo venue ko tyo thau ko yati jana manche samma hamile chai accommodate garna sakchhau bhanne testo kehi cha numbers
0: Azur, Ami, we did think about this. Ami, this is a small scale, and our time boy, enough to promote this event. So likely, we are thinking numbers are 50 to 100. Mathe unta hola jasto lagcha this event ko lagi. That's another reason Amile yo registration form garyum just so we know the numbers bhanera beforehand.
1: Okay. Ta aba yo register garna ko lagi chai bhanau na yo QR code ko jun maile bhakrai kura gare yo chai kaha gaera access garna sakinchha ta jasto ki flyer ta tapai le sabai each and every one lai ta pathauna saknu hunna hola haina kunai website chha ki kunai kehi chha ki jaha gare chai ni manchhar le chai register garna saknu huncha aafulai
0: hajur so hami NJA UK ko website ani Sabarmatha ko website ma pani rakhne wala chhum yo QR code Ani, Amile, we have tried to advertise it through Facebook and Instagram as well. Amro, respected charity organizations or go social media platform or umazu.
1: Okay. Ella ta dherai dherai dhanyabad Suprabha I think dherai information haru chai aaja yani ra hamro karyakram bata flow bhayo hola especially Chiran and Suprabha dui jana le jun prakar le information haru dinu bhayo I'm sure aba aile interested jati pani manche haru huncha wahar lai chai ni tyo din ko barema thaha hunu parne sampurna jankari haru bhaisekeka cha ra aba yati bhandai garda kheri aba hami antim charan ma aisekeka chhau Chiran and Suprabha tapai dubai jana lai maile dhanyabad dina chahe ra chutinu bhanda agadi if there is anything that you guys want to add on haina maile kehi kura sodna chutaeko chu athwa tapai kehi kura bhannu parne baki raheko chha bhane rakhi dinus na ta aba
2: hajurle sabai kura ta cover bhayo hola hamro conversation tara janu bhanda agadi hajur PFBS radio team lai dherai dherai dhanyabad ani yo event ma hamlai support garnu bhayeko chha hamro run club sunday run club ani gorkha peace foundation waha lai pani dhanyabad ra bhandai yo hamro euta community le ra Nepalese doctors association le एउटा सबैको बेनिफिटको लागि एकदम महत्त्वपूर्ण इभेन्ट हामीले अर्गनाइज गर्दैछौँ यहाँ हजुरले भने जस्तै कुनै एज ग्रुप को क्याटेगोरी छैन इट्स अ सेफ प्लेस सबै एजको लागि सेफ छ एकदम सेफ ग्राउन्ड छ नानी सानो नानीदेखि लिएर वृद्ध व्यक्तिसम्म आएर चाहिँ त्यहाँ सोसियली इन्भल्भ भएर चाहिँ त्यहाँ रमाइलो गर्ने पिकनिक गर्ने खालको इन्भाइरोमेन्ट छ त्यो कारणले गर्दाखेरि चाहिँ तपाईँहरूले रेजिस्ट्रेसन गर्नु नभएको भए तापनि त्यो दिनमा आएर त्यहीँ हाम्रो रेजिस्ट्रेसन डेस्क हुन्छ त्यहाँ आएर चाहिँ तपाईँहरू आउनुहोस् हामीसँग प्लेन्टी अफ पार्किङ स्पेस छ त्यहाँ नजिकै लेक छ लेक त्यो कारणले गर्दाखेरि चाहिँ हामी तपाईँहरू सबैलाई रेडियो सुन्ने तपाईँहरूको श्रोताहरू सबैलाई चाहिँ त्यो दिन आउनुको लागि चाहिँ हार्दिक निमन्त्रणा गर्न चाहन्छु र तपाईँहरू आउनु नसके तापनि तपाईँहरूको साथीहरू कोही आफन्तहरू हुनुहुन्छ भने उहाँलाई यो इन्फर्मेसन पास गरिदिनु होला अझ त्योभन्दा महत्त्वपूर्ण कुरा चाहिँ हामी वी आर भेरी लक्की फोर्चुनेट टु ह्याभ एनडिए हामी एनडिए जस्तो अर्गनाइजेसन छ जहाँ चाहिँ सयौँ डक्टर्सहरू हुनुहुन्छ उहाँसँग प्रोफेसनली भेट्नको लागि हामीले अपोइन्टमेन्ट अलमोस्ट मिल्दै मिल्दैन प्रोफेसनल हिसाबमा गर्दाखेरि तर उहाँको कन्ट्रिब्युसनले गर्दाखेरि चाहिँ यस्तो इभेन्टहरूमा उहाँ इन्भल्भ हुनुहुन्छ इन्गेज हुनुहुन्छ अनि उहाँहरू हाम्रो लागि एभाइलेबल हुनुहुन्छ त्यसको बेनिफिट हामी लियौँ अनि उहाँले जति पनि प्रोग्राम अघि डाक्टर साहब पनिले भने जस्तै हिप प्रोग्राम

0: प्रोग्राम जस्तै एजुकेसनल र सपोर्टिभ प्रोग्रामहरू गर्नुहुन्छ, त्यो त्यो प्रोग्रामहरूलाई चाहिँ सपोर्ट गर्नुको लागि फाइनेन्सियल सपोर्ट पनि चाहिन्छ। त्यसको लागि पनि हामी सपोर्ट गरौँ, सबैजना मिलेर चाहिँ यो राम्रो कामलाई चाहिँ एकसाथ भएर चाहिँ अगाडि बढौँ, साथ सहयोग गरौँ, साथ सहयोग गर्नुको लागि आह्वान गर्न चाहन्छु अन्त्यमा। हजुर,
1: अनि सुप्रभा, यु वान्ट टु एड अन एनीथिङ एल्स?
2: दाइले सबै एकदम मिठो गरी भनिसक्नु भयो, बट अगेन आई वान्ट टु से थ्याङ्क यू BFBS फर ह्याभिङ अस एन्ड सपोर्टिङ आवर इभेन्ट। अनि जस्ट लास्ट टु सेन्टेन्सेस, होइन, इभेन्ट्स लाइक दिसहरू हामी तपाईँहरूको हेल्थियर लाइफ स्टाइल प्रमोट गर्नुको लागि हो, टु हेभ स्ट्रङ्गर कम्युनिटिज, सो प्लिज प्लिज प्लिज कम एन्ड सपोर्ट आवर इभेन्ट एन्ड रेजिस्टर नाउ।
1: थ्याङ्क यू भेरी मच चिरन एन्ड सुप्रभा, तपाईँहरू दुवैजनालाई धेरै धेरै धन्यवाद, अनि यो प्रोग्रामको यो इभेन्टको सफलताको लागि एकदमै शुभकामना हाम्रो तर्फबाट। ओके, थ्याङ्क यू फर टुडे, बाई बाई,
2: थ्याङ्क यू।

0: 5 दिने भारत भ्रमण सकेर रासुपा सभापति रवि लामी छाने स्वदेश फर्किनु भएको छ। भ्रमणका क्रममा लगानी, सहकार्य र दुई देशको सम्बन्धका आधारमा राष्ट्रका रूपमा कुन कुन लाभ लिन सकिन्छ भन्ने विषयमा छिमेकी मुलुकसँग छलफल अघि बढेको लामी छानेले बताउनु भएको छ। सीमा विवादबारे त्रिभुवन विमानसभा पत्रकारले उठाएको प्रश्नमा उहाँले कूटनैतिक विषय भएकाले ढोल बजाए जस्तो हुँदैन भन्नुभएको छ।
1: कुनै पनि विषय कूटनीतिकको माध्यमबाट डिप्लोमेटिक च्यानल्सहरूलाई एक्टिभ गराएर गरिने कुराहरू सबैभन्दा महत्त्वपूर्ण कुराहरू हुन्छ। तिनको आवाज एकदमै नोइज गरे जस्तो, हल्ला गरे जस्तो, एकदमै ढोल बजाएर हुँदैन। तर ढोल नबजाइकन आफ्ना देशका बारेमा गर्ने कुराहरू गर्नुपर्ने ठाउँमा, गर्नुपर्ने समयमा, गर्नुपर्ने जसरी र चरणबद्ध तरिकाले गर्नुपर्ने हुन्छ। लोकप्रियताका लागि त एकदमै सजिलो हुन्छ, तर समस्या समाधान गर्नको निमित्त त्यसका चरणहरू हुन्छन्, कूटनीतिका पनि चरणहरू हुन्छन्। त्यस्ता चरणमा सही ठाउँमा सही ढङ्गले सही तरिकाले आफ्ना कुराहरू राख्न नेपालले हिजो पनि सुरु गरेको थियो, आज पनि सुरु गरिरहेको छ। र ती कुराहरू एउटा कूटनीतिक माध्यमबाट अगाडि बढ्ने भएका हुनाले ती कहिलेकाहीँ सडकका, सदनका या मिडियाका चासोहरूभन्दा अझ माथि, अझ संवेदनशील भएर अगाडि बढेका हुन्छन्। त्यस ढङ्गले कुराहरू अगाडि बढेको
0: भारतको सत्तारूढ भारतीय जनता पार्टी भाजपाका अध्यक्ष नितिन नवीनको निमन्त्रणामा सभापति लामी छाने जेठ 18 गते भारत भ्रमणमा जानुभएको थियो। प्रधान न्यायाधीश खिलराज रेग्मीले मुलुकलाई निरङ्कुशतातर्फ जान नदिन संविधानको मूल मर्म नबदल्न सुझाव दिनुभएको छ।
2: संशोधन गरिएमा वर्तमान संविधानको मूलमर्म र प्रस्तावनालाई नचलाइकन शासकीय स्थायित्व र सन्तुलनमा विशेष ध्यान दिनुपर्ने उहाँको सुझाव छ। सुझाव लिन आएको संविधान संशोधन बहस पत्र तयारी कार्यदलको टोलीसँग पूर्व मन्त्री परिषद अध्यक्ष रेग्मीले वर्तमान संविधानका आधारभूत संरचना कुनै पनि अवस्थामा कमजोर पार्न नहुने बताउनु भएको हो। अहिलेको संविधानको प्रस्तावना र धार्मिक व्यवस्थामा परिवर्तन गर्न नहुने उहाँको सुझाव छ। कार्यकारी राष्ट्रपति वा कार्यकारी प्रधानमन्त्री प्रणालीबारे हतारमा निर्णय नलिन उहाँले अनुरोध गर्नुभएको छ। अत्यधिक स्थायित्वको नाममा मुलुक निरङ्कुशता वा सर्वसत्तावादतिर जान सक्ने उहाँको चेतावनी छ। संविधानको धारा 76 अनुसार सरकार गठन र अविश्वास प्रस्ताव सम्बन्धी व्यवस्था व्यावहारिक नभएको भन्दै उहाँले दुई वर्षसम्म अविश्वास प्रस्ताव ल्याउन नपाउने अहिलेको व्यवस्था भन्दा कम्तीमा 6 महिनाको समय सीमा राख्न सुझाव दिनुभएको छ। समानुपातिक सीट संख्या 60 झार्नुपर्ने र उच्च पदमा पुगिसकेकाहरूलाई समानुपातिक कोटाबाट सांसद बनाउन नहुने उहाँको भनाइ छ। राष्ट्रिय सभामा महिला, दलित र पछाडि पारिएका समुदायको वास्तविक प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने, प्रतिनिधि सभा उम्मेद्वार बन्ने उमेर 25-21 झार्नुपर्ने र राष्ट्रिय सभा सदस्यका लागि 30 वर्षको उमेर तोक्नु उपयुक्त हुने उहाँको सुझाव छ। न्यायाधीशको अनुगमन र कार्यवाहीका लागि छुट्टै स्वतन्त्र समिति गठन गर्न पनि रेग्मीले सुझाव दिनुभएको छ।
0: राजावादी अभियन्ता दुर्गा प्रसाई र राप्रपा परित्याग गरेका डाक्टर दवल शमशेर राणा बीच एकता भएको छ। आज काठमाडौँमा आयोजित कार्यक्रमका बीच दुई समूहबीच समझदारी पत्रमा हस्ताक्षर पनि भएको छ। यस क्रममा बोल्दै मेडिकल व्यवसायी दुर्गा प्रसाईले अहिले एक थरीले रासुपाले राजसंस्था र हिन्दू राष्ट्र ल्याउने हल्ला फैलाइरहेको भन्दै यसमा विश्वास नगर्न भन्नुभएको छ।
3: 2028 सालमा राजा महेन्द्रको रहस्यमय मृत्यु, 36 सालको जन्म संग्रह, 46 सालको बहुदलीय प्रजातन्त्र, 52 को जनयुद्ध, 58 को दरबार हत्याकाण्ड, 62-63 आएर जुन पहिलो चोटि राजसंस्था र हिन्दू राष्ट्र हटाउने धर्मनिरपेक्ष गर्ने काम र 72 को संविधानमा संहिता जसले लादेर ल्यायो नि, संस्था एउटै हो, पात्र फरक हो। त्यही पात्रहरूले, त्यही संस्थाले सिंहदरबार र सर्वोच्चमा आगो लगाएर आज सिंहदरबार घेरेर राज गर्दैछ। त्यो त्यो संस्थाले राज संस्था ल्याउँछ, हिन्दू राष्ट्र ल्याउँछ भनेर चाहिँ हाम्रा साथीहरूले चाहिँ बाहिर बोल्नु भनेको त्योभन्दा ठुलो अपराध केही हुनेवाला छैन।
0: आजै प्रसाईले आफ्नो नेतृत्वको नागरिक बचाओ महाअभियान विसर्जन भएको घोषणा पनि गर्नुभएको छ। मलमा सकी लगतै नयाँ पार्टी घोषणा गर्ने उहाँले बताउनु भएको छ। उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले अब हरित क्रान्ति गर्ने बताउनु भएको छ। पार्टीको पहिलो युवा भेला तथा पार्टी प्रवेश कार्यक्रमलाई आज सम्बोधन गर्दै अध्यक्ष घिसिङ,
4: विद्युतमा 5% घाट भनेको 5% बढ्नु, अब औद्योगिक क्षेत्रमा पनि 5% घाट लाग्न साथ त्यो औद्योगिक प्रडक्टहरूको पनि माल वस्तुको मूल्य बढ्नु, यसले धेरै कुरामा असर गर्दछ। राष्ट्रिय स्वतन्त्र पार्टीले हामी ब्लू रिभोल्युसन, निलो क्रान्ति भनेर उहाँहरूले गर्नुभयो, निलो क्रान्ति धेरै टिक्दैन, अन्तिमको क्रान्ति भनेको हरित क्रान्ति ग्रीन रेभोल्युसन यो देशको दिगो विकासको लागि दिगो राजनीतिक स्थायित्वको लागि अब यो देशमा आवश्यक भनेको हरित क्रान्ति हो। यो हरित क्रान्ति उज्यालो नेपाल पार्टीले गर्छ।
0: गृहमन्त्री सुदन गुरुङमाथि उठेका प्रश्नका सम्बन्धमा छानबिन गर्न बनेको समितिले 45 पेजको प्रतिवेदन प्रधानमन्त्री वालेन्द्र शाहलाई बुझाएको छ। शेयर लगानी र अन्य सम्पत्तिको स्रोतमाथि उठेका प्रश्नबारे छानबिन गरेको उच्च अदालतका पूर्व न्यायाधीश अच्युत प्रसाद भण्डारी नेतृत्वको समितिले प्रधानमन्त्री शाहलाई आज प्रतिवेदन बुझाएको हो। समितिले 45 पेज बाहेक बयान कागज विभिन्न कागजातहरू छुट्टै बुझाएको छ। गत वैशाख 9 गते गुरुङले आफूमाथि प्रश्न उठेको भन्दै पदबाट राजीनामा दिनुभएको थियो। शेयर लगानीको स्रोत र सम्पत्ति शुद्धिकरण अनुसन्धानका लागि हिरासतमा रहेका दीपक भट्टसँग व्यावसायिक साझेदारी देखिएपछि विवादमा पर्नु भएको हो। वैशाख 23 गते बसेको मन्त्री परिषद बैठकले समिति गठन गरेर गुरुङमाथि छानबिन गर्ने निर्णय गरेको थियो। अन्नको भण्डार मधेसमै पोषणयुक्त खाना नपाउँदा 8 जिल्लामा 16% बाल बालिका कुपोषणको शिकार हुन बाध्य छन्। छाक टार्ने समस्या रहेकालाई त यो समस्या छँदैछ, तर आर्थिक रूपले सम्पन्नहरू पनि नजानेर यसको शिकार हुन परेको छ। जनकपुरबाट लक्ष्मण यादवको यो रिपोर्ट।
5: कृषिमा निर्भर मधेस पोषणको मामिलामा देशमै सबैभन्दा कमजोर प्रदेश रहेको छ। कम्तीमा यहाँका 16% बाल बालिका पोषणयुक्त भोजन अभावमा कुपोषणको समस्याले ग्रसित छन्। स्वास्थ्य निर्देशनालयले गरेको पोषण अवस्थाको परीक्षणमा 35,883 जना कुपोषित र 8,771 जना शीघ्र कुपोषित बाल बालिका फेला परेका छन्, जुन कुल परीक्षण गरिएका बाल बालिकाको 15.76% रहेको छ। निर्देशनालयले 136 मध्ये 133 स्थानीय तहका 283,308 बाल बालिकाको स्वास्थ्य अवस्था मूल्याङ्कन गरेको। स्वास्थ्य सम्बन्धी शिक्षा अभावले मधेसमा पोषणको समस्या जसका तस रहेको स्वास्थ्य विज्ञहरूको तर्क छ। घर घरमा स्वास्थ्य सम्बन्धी शिक्षाको पहुँच नभएसम्म यस्ता समस्याहरू समाधान नहुने स्वास्थ्य विज्ञ विजय कुमार झाले तर्क गर्नुभयो।
6: थाहा नभएको कारणले, पोषण सम्बन्धी ज्ञान नभएको कारणले, जो खानेकुरा छ त्यसलाई सही तरिकाले सदुपयोग गर्न नजानेको कारणले यी सब कुरा भइरहेको छ। जबसम्म स्वास्थ्य कर्मी घर घरमा जाँदैनन्, तबसम्म चाहिँ स्वास्थ्य र पोषणमा सुधार हुन मैले गाह्रो देखिरहेको छु।
5: गरिबी, अशिक्षा, पोषण सम्बन्धी चेतनाको कमी, सरसफाईको अभाव तथा असन्तुलित खानपान जस्ता कारणले मधेसमा कुपोषणका समस्या जटिल बन्दै गएको बताइन्छ। राष्ट्रिय तथ्याङ्क कार्यालयले नेपाल बहुसूचक सर्वेक्षण 2081-82 प्रदेश स्तरीय नतिजा अनुसार मधेस प्रदेशमा बाल मृत्यु, कुपोषण, किशोरी प्रजनन दर र विद्यालय बाहिर रहेका बाल बालिकाको अवस्था राष्ट्रिय औसत भन्दा चिन्ताजनक रहेको छ। पोषण सम्बन्धी समस्या जटिल हुँदै गएको स्वीकार गर्दै यस सम्बन्धी अनुसन्धान गर्न लागि स्वास्थ्य निर्देशनालय मधेस प्रदेशका निर्देशक सरोजनी
7: हामीले एउटा कार्यक्रम गर्यो रिसर्च, अनि डाटा राम्रो भएन, हामीले अहिले एउटा रिसर्च गर्दैछौँ, रिसर्चको लागि प्लान गर्दैछौँ।
5: स्वास्थ्य सर्वेक्षणले 5 वर्ष मुनिका 37% बाल बालिकामा कुडकोपन छ भने 69% रक्त अल्पता देखिएको छ। यस्तै 10% बाल बालिकामा ख्याउटेपन र 27% कम तौलका बाल बालिका रहेका छन्। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार मधेस प्रदेशमा वर्षेनी 1,40,000 बच्चा जन्मिन्छन्।
0: खबर फटाफट।
8: मगर खाम भाषामा पठन पाठन शुरू गर्दै म्याग्दीको रघुगंगा गाउँपालिका मगर समुदायको बाहुल्यता रहेका बस्तीका 14 विद्यालयमा कक्षा 1 मा मगर खाम भाषामा पठन पाठन हुने। भोजपुरमा विपन्न परिवारलाई नयाँ घर। हतुवागढी 2 लुङ्गिनमा आर्थिक रूपमा विपन्न दलित समुदायका 8 घर परिवारका लागि प्रति परिवार 3,36,000 लगानीमा नयाँ घर निर्माण। गर्मी छल्न महोत्तरीका विद्यालयहरू धमाधम बन्द हुँदै पछिल्लो पल्ट गौशाला नगर कार्यपालिकाको कार्यालयले गर्यो। आजदेखि आउँदो सोमबारसम्म नगर क्षेत्रका सबै विद्यालय बन्द गर्ने निर्णय।
0: बेलायतका रक्षा प्रमुख एयर चीफ मार्शल सर रिचर्ड नाइटनले बेलायतले हाल शीतयुद्ध पछिकै सबैभन्दा ठूलो जोखिम र चुनौतीपूर्ण अवस्था सामना गरिरहेको बताउनु भएको छ। रक्षा लगानी योजना सार्वजनिक हुने तयारी भइरहँदा उहाँको भनाई आएको हो।
9: In my 35-year career, this is the most dangerous period that I have known. And as a consequence, it is important that we enhance the capability and the readiness of our armed forces alongside our allies. That's why it is important that we deliver on enhancements in our efficiency and deliver more capability and put it in the hands of our warfighters. And that is why successive prime ministers have committed to increase defence spending.
0: एसियन गेम्स अनुटको सेमी फाइनलमा नेपाली ओमनसँग खेल्ने भएको छ। समूह बी अन्तर्गत समाचारको अन्तिम टिममा हङकङसँग पराजित हुँदा ओमन समूह बीको पवित्रताको रूपमा सेमी फाइनल खेल्ने भएको हो। खबर यति नै, नमस्कार।
10: यो बीएफबीएस गोलखर रेडियो हो।

ब्युटिफुल गीत सुन्दै हुनुहुन्छ तपाईँले अहिले दिमाग ड्यामेज चलचित्रबाट जुन गीतमा एस टी योगी र रेशमा पुनको आवाज सुन्दै हुनुहुन्थ्यो. आदरणीय श्रोताबिन कार्यक्रम दिवाको शैलीको यो अन्तिम चरणको यात्रालाई मैले अब अगाडि तपाईँको लागि लिएर आइसकेको छु. निरन्तरता दिने तयारीमा छु. तपाईँहरू सबै सबैले साथ अझै पनि दिइरहनु भएको छ भन्ने आशा गर्दछु. कार्यक्रमको यो अन्तिम चरणमा अब तपाईँको लागि यस्तो मिठा मिठा गीत सङ्गीतहरूको अलावा म राख्दैछु हाम्रो आजको हेल्थ पोडकास्ट जसमा डाक्टर अनुप प्रधान हुनुहुन्छ. बोन हेल्थको बारेमा कुरा गर्दैछौँ आज. स्पेसली ऑस्टियोपोरोसिसको बारेमा कुरा गर्छौँ. यसको विषयमा जानकारी लिनको लागि तपाईँ तयार हुनुहुन्छ भने अब तपाईँलाई त्यसतर्फ म लिएर गइहाल्छु. तर त्योभन्दा पनि अगाडि चाहिँ एउटा गीत सुनाउनु पर्ने हुन्छ. उदय र मणिला सोताङले गाउनु भएको गीत जलहारी ठुली रहेको छ अहिले मेरो प्लेलिस्टमा. तपाईँलाई यो गीत नै अब सुनाउँदै कार्यक्रममा अगाडि लिएर जान्छु र कार्यक्रम अन्तर्गतको यो अन्तिम चरणमा अब हेल्थ पोडकास्टतर्फ पनि तपाईँलाई लिएर जान्छु. है त

0: BFBS Gorkha Radio.
1: तिमी अनलाइन मा हो?
2: अँ हो।
1: के गर्दै गरेको?
2: ए म यतिकै आफ्नो बारेमा थुप्रै संवेदनशील व्यक्तिगत विवरणहरू खोल्दै थिएँ अनि अचानक सोचेँ कतै मेरो युनिटको सुरक्षालाई यसबाट असर त पुग्दैन भनेर।
1: ए ल ल हुन्छ हुन्छ।
3: कसैले जानी जानी यस्तो त पक्कै पनि गर्दैनन्, तर अन्जानमा भुलवश यस्तो हुन पनि सक्छ। साइबर जोखिम यस्तो कुरा हो जसको बारेमा फौजी सेवामा सेवारत सबैजनालाई राम्रो जानकारी हुनुपर्दछ। यस्तै खतराहरूबाट तपाईँलाई जोगाउनको लागि साइबर कन्फिडेन्ट टिमले नियमित रूपमा ब्लग, वेबिनार तथा साइबर साउन्ड बाइट्स पोडकास्टहरूको निर्माण गर्दै आएको छ, जसमार्फत तपाईँले कसरी साइबर सुरक्षित रहने भन्ने विषयमा जानकारी पाउन सक्नुहुन्छ। यसको बारेमा विस्तृत विवरणको लागि आफ्नो सेयर पोइन्टमा साइबर कन्फिडेन्टको खोजी गर्न सक्नुहुन्छ वा साइबर साउन्ड बाइट्स पोडकास्टलाई पनि सुन्न सक्नुहुन्छ।
0: BFBS, Gorkha Radio.

0: Polycar Radio. हजुर दादाहरू श्रोता पनि बिएफबिएस गोर्खा रेडियो सुन्दै हुनुहुन्छ यतिखेर र सधैँ झैँ आज पनि अब यो समयमा हामी हेल्थ पोडकास्टलाई अब शुभारम्भ गर्न गइरहेका छौँ जस अन्तर्गत आजको लागि भने हाम्रो पाहुना हुनुहुन्छ डाक्टर अनुप प्रधानज्यू र आज उहाँले विशेष गरिकन बोन हेल्थ त्यसमाथि पनि अस्टियोपोरोसिसको समस्याको बारेमा हामीलाई केही जानकारी गराउँदै हुनुहुन्छ सबैभन्दा पहिला मैले उहाँलाई स्वागत गर्ने तयारी गर्दैछु त्यस पश्चात आजको कुराकानीतर्फ हामी अगाडि बढिहाल्छौँ अनुपजी नमस्कार हजुरलाई धेरै धेरै स्वागत गर्न चाहे बिएफएस गोर्खा रेडियोमा
1: नमस्ते शिरीषजी थ्याङ्क यू सो मच आज तपाईँले मलाई इन्भाइट गर्नुभएको तपाईँको प्रोग्राममा म चाहिँ यो बोन हेल्थको बारे कुरा गर्न एकदम एक्साइटेड छु
0: हजुर तपाईँलाई पनि धन्यवाद दिनु पर्यो अब तपाईँको बिजी सेड्युलबाट पनि हाम्रो लागि हाम्रो श्रोताको लागि अलिकति समय निकालेर आइदिनु भएको छ यसको लागि सम्पूर्ण श्रोताहरूको तर्फबाट धेरै धेरै धन्यवाद भन्न चाहे किनभने जुन इन्फर्मेसन तपाईँले आज हामीलाई सेयर गर्दै हुनुहुन्छ दिँदै हुनुहुन्छ यो एकदमै हामी सबैको लागि उपयोगी पनि रहन्छ महत्त्वपूर्ण पनि छ र अब हामीले घरमै बसी बसी पनि यस्तो कुराहरू चाहिँ एक्सपर्टको मुखबाट सुनेर चाहिँ ती जानकारीहरूलाई हाम्रो चाहिँ हितको निमित्त उपयोग गर्न पाउँछौँ भने यो त हाम्रो लागि एकदमै सौभाग्यको कुरा हो हामी लकी मान्नुपर्छ आफैले आफैलाई यस अर्थमा त्यस कारण गर्दाखेरि ह्युज थ्याङ्क्स गोज टु यु भनेर भन्न चाहेँ यतिखेर र अब सबैभन्दा पहिला चाहिँ नि अब डाक्टर अनुप प्रधान जो आजको हाम्रो पाहुना हुनुहुन्छ उहाँको हुनुहुन्छ अलिकति तपाईँको बारेमा जान्न चाह्यौँ हामीले यतिखेर सबैभन्दा पहिला
1: हजुर तपाईँले भन्नुअनुसार मेरो नाम चाहिँ डाक्टर अनुप प्रधान हो म चाहिँ अहिले जिपी भएर काम गरिरहेको छु सुजब्री भन्ने टाउनमा यो चाहिँ वेस्ट प्लेनमा पर्छ यहाँ म काम गरेको 5 इयर्स जति हुन लागिसक्यो र मेरो जिपीको नर्मल कामको अलग्गै मेरो इन्ट्रेस्ट चाहिँ बोन हेल्थमा रहेको छ र अहिले मैले आफ्नो यहाँको प्र्याक्टिसमा पनि बोन हेल्थ रिलेटेड अस्टियोपोरोसिस रिलेटेड रिस्कको हेरिरहेको छु पर्टिकुलर मेनमा मेरो चाहिँ जिपी ट्रेनिङ गर्दाखेरि म चाहिँ नि किल मेडिकल स्कुलमा मैले आफ्नो मास्टर्स इन मेडिकल साइन्स गरेको थिएँ त्यहाँ मेरो मेन थिसिस नै बोन हेल्थको रिलेटेड टपिकमा थियो यो अस्टियोपोरोसिसमा अनि त्यसको फाइन्डिङहरूलाई पनि मैले जनवरी 2024 ब्रिटिस जर्नल अफ जेनरल प्र्याक्टिस ओपनमा पब्लिस गरेँ मेरो चाहिँ मेडिकल स्कुल बर्मिङहम मेडिकल स्कुलमा भएको थियो अनि मेरो ड्याडी पनि उहाँ डाक्टर चन्द्रबहादुर प्रधान उहाँ चाहिँ अर्थोपेडिक सर्जन हुनुहुन्छ उहाँ चाहिँ पहिला काठमाडौँमा टिचिङ हस्पिटलमा काम हुनुहुन्थ्यो उहाँ हेड अफ डिपार्टमेन्ट हुनुहुन्थ्यो त्यो बेलादेखि नै मेरो इन्ट्रेस्ट बोन हेल्थमा रहेको छ
0: ओके द्याट मेक सेन्स है अब तपाईँको पिताश्रीकै भनौँ न एउटा पछिन्नमा तपाईँले उहाँकै अब कामहरूबाट प्रभावित भएर पनि तपाईँको यो इन्ट्रेस्ट त्यतातिर बढी ढल्किएको भन्ने कुरा मैले बुझेँ गर्दाखेरि म अब अनुपजी तपाईँसँग अब बोन हेल्थको बारेमा आज कुरा गर्छौँ भनेर त भनिसकेका छु स्पेसली त्यसमाथि पनि अस्टियोपोरोसिसमा आज हामी बढी केन्द्रित रहन्छौँ भनेर मैले श्रोताहरूलाई जानकारी गराइसकेँ त्यसतर्फ लाग्नुभन्दा सबैभन्दा अगाडि चाहिँ नि मैले तपाईँलाई यो बोन हेल्थ भनेर हामीले अघिदेखि भनिरहेका छौँ अब बोन हेल्थ भन्ने बित्तिकै सेल्फ एक्सप्लानेटरी नै छ अब यो हार्टको स्वास्थ्य सम्बन्धीको कुराकानी हुनेछ र सबैभन्दा पहिला त यो हार्टको स्वास्थ्य भन्ने बित्तिकै यो बोन हेल्थ भन्ने बित्तिकै समग्रमा के पर्छ हामीलाई त्यो जानकारी गराइदिनुहोस् न
1: हजुर बोन हेल्थ भनेको एउटा इम्पोर्टेन्ट र जनरल टपिक हो यसमा हामीले के हेर्नुपर्छ भन्दाखेरि हाम्रो बोनको स्ट्रेन्थलाई हामीले कसरी मेन्टेन गर्ने भन्ने कुरा हो अब हामी जब एज बढ्दै जान्छौँ हाम्रो बोनको स्ट्रेन्थ घट्दै जान्छ होइन बोन चाहिँ यो डाइनामिक लिभिङ टिस्यु हो यसमा चाहिँ नि 3 किसिमका सेल्सहरू पाइन्छ एउटा चाहिँ नि अस्टियोब्लास्ट यसले चाहिँ नि बोनलाई बनाउँछ एउटा चाहिँ नि अस्टियोक्लास्ट जसले चाहिँ नि बोनलाई रिजर्भ गर्छ र विकन गर्छ अनि एउटा अस्टियोसाइट भन्ने बोन सेल छ जसले बोनलाई मेन्टेन गर्छ अब यो अस्टियोब्लास्ट भन्ने सेलले के गर्छ भन्दाखेरि हाम्रो बोनको स्ट्रेन्थलाई बनाउन थाल्छ र बच्चादेखि युथसम्म यसको एक्टिभिटी धेरै नै हाई हुन्छ त्यसैले हाम्रो बोन स्ट्रेन्थ यङ हुँदाखेरि एकदम स्ट्रङ हुन्छ अब लगभग अप टु एज 30 हाम्रो बोनको स्ट्रेन्थ बढ्दै जान्छ यसलाई हामीले पिक बोन मास भन्छौँ त्यसपछि एज 30 चाहिँ के हुन्छ भन्दाखेरि हाम्रो चाहिँ नि त्यो अस्टियोक्लास्टको एक्टिभिटी अलिकति बढ्छ त्यो ब्लास्टको अलिक घट्छ अनि त्यसपछि बोन चाहिँ बिस्तारै विकर हुँदै जान्छ अब हामी जब 50 इयर्सतिर जान्छौँ त्यसपछि चाहिँ नि बोनको स्ट्रेन्थ चाहिँ धेरै नै घट्न थाल्छ स्पेसली वुमेनमा तपाईँलाई थाहै छ मेनोपोज हुन्छ होइन अनि मेनोपोज भएपछि के हुन्छ भन्दाखेरि यो इस्ट्रोजन भन्ने हर्मोनको कमीले गर्दाखेरि यो बोन फर्म गर्ने सेल ब्लास्ट सेल ऑस्टियोब्लास्ट सेल यो काम गर्न लेस इफेक्टिभ हुन्छ अनि त्यसैले बोनको एकदम रिजर्प्सन भएर बोन एकदम ब्रिटल भएर ऑस्टियोपोरोसिस हुन्छ मेनमा चाहिँ नि त्यो प्रब्लम हुँदैन किनकि मेनमा चाहिँ नि यो इस्ट्रोजनको कमी नै हुँदैन तर मेन जब बिस्तारै एज चढ्दै जान्छ उनीहरूको पनि बोन एज अनुसार नै बिस्तारै विकर मोर ब्रिटल हुँदै जान्छ अनि त्यसपछि बेसिकली ऑस्टियोपोरोसिसको रिस्क बढ्दै जान्छ अब यो इम्पोर्टेन्ट किन छ भन्दाखेरि बोन जब एकदमै ब्रिटल हुन्छ विक हुन्छ त्यो बेला चाहिँ अलिकति पनि चोटपटक लाग्यो र हामी लड्यौँ भने हाम्रो रिस्क अफ फ्र्याक्चर हुनसक्छ यो फ्र्याक्चरलाई हामीले के भन्छौँ फ्रजिलिटी फ्र्याक्चर अनि यो फ्रजिलिटी फ्र्याक्चर धेरै नै कम हुन्छ अब युकेमा चाहिँ नि 500,000 जति पेसेन्टलाई यो फ्रजिलिटी फ्र्याक्चर हुनसक्छ अनि अब यो फ्रजिलिटी फ्र्याक्चर मोर कमन वुमेनमा छ 1 in 2 वुमेन 50 इयर्स भन्दा माथि छ भने उसलाई यो रिस्क छ 50% वुमेनलाई चान्स छ फ्र्याक्चर हुनलाई 50 इयर्स पछि र यो रिस्क चाहिँ नि मेनमा चाहिँ नि 1 in 5 चान्स छ अबाउट 20% होइन भनेपछि त्यो ऑस्टियोपोरोसिस रिलेटेड फ्र्याक्चरहरूको बारे पनि हामी कुरा गर्छौँ होला पछि होइन
0: अहिलेको लागि चाहिँ अब हामीले यो बोन हेल्थको नै कुरा गर्नुहुँदाखेरि चाहिँ अब समग्रमा भनौँ न अब यो बोन हेल्थलाई हेरचाह गर्नको लागि चाहिँ कस्तो प्रकारको चाहिँ हामीले कुराहरूलाई ध्यान दिनुपर्ने हो एउटा स्पेसिफिक रोगको मात्र कुरा नगरिकन इन जनरल भनौँ न त्यो कुरा सोध्न चाहे मैले अनि हामी त्यसपछि एउटा छोटो विश्राम लिन्छौँ अनि हाम्रो कुरालाई फेरि अगाडि बढाउँछौँ
1: अब बोनको हेल्थलाई मेन्टेन गर्नको लागि र प्रिभेन्ट यो डिटेरियोरेसन प्रिभेन्ट गर्नलाई मेन चाहिँ लाइफस्टाइलमै ध्यान दिनुपर्छ अब लाइफस्टाइलमा के छ भन्दाखेरि एउटा चाहिँ तपाईँको डायट हो होइन डायटमा चाहिँ नि हामीले चाहिँ वेल ब्यालेन्स्ड डायट चाहिन्छ वेल ब्यालेन्स्ड डायटमा चाहिँ नि फ्रुट एन्ड भेजिटेबल्स कार्बोहाइड्रेट डेरी प्रडक्टहरू मिटहरू प्रोटिनहरू खायो भने यसले हामीलाई क्याल्सियम चाहिँ नि एडिक्वेट अमाउन्ट अफ क्याल्सियम दिन्छ र यसले चाहिँ हाम्रो बोनलाई स्ट्रङ गरेर मेन्टेन गर्छ होइन अनि अब रेकमेन्डेड अलाउन्स चाहिँ क्याल्सियमको अबाउट 700 मिलिग्राम पर डे हो अनि त्यही अनुसारको हामीले चाहिँ नि डायट हेर्नुपर्छ अब क्याल्सियम रिच फुडकै कुरा गर्ने हो भने डिफरेंट फुडहरूमा हुन्छ होइन यो ग्रीन भेजिटेबलहरूमा पाइन्छ ब्रोकोली क्याबेज डेरीमा एकदमै पाउँछ यो ग्लास अफ मिल्क 1 glass of milk खायो भने तपाईँको 200 मिलिग्राम जति क्याल्सियम तपाईँको पाउँछ त्यो दिनमा अनि चिज पनि यदि सानो यो म्याच बक्स जस्तो साइजको चिज खायो भने सेम अमाउन्ट 200 मिलिग्राम जति तपाईँको पाउँछ अनि दही भयो योगर्ट होइन त्यो पनि रेगुलरली खाइरह्यो भने त्यसबाट पनि तपाईँको क्याल्सियमको इन्टेक हुन्छ क्याल्सियम चाहिँ इम्पोर्टेन्ट छ डायटमा तर अर्को इम्पोर्टेन्ट चाहिँ भिटामिन डी छ अनि भिटामिन डी चाहिने यो देशमा चाहिने सनलाइट कमीको कारणले गाह्रै छ पाउनलाई स्पेसली यो के भन्छ अक्टोबरदेखि मार्चको टाइममा धेरै सनलाइट विक भएकोले हामीले चाहिँ अब्जोर्प्सन पाउँदैन भिटामिन डी त्यसबाट अनि हामीले या त सप्लिमेन्ट या चाहिने डायटबाट हेर्नुपर्छ अब डायटमा चाहिने मेन एग्समा पाउँछ या ओइली फिस या हाम्रो चाहिने रेड मिटहरूमा हुन्छ भिटामिन डी अनि यो भिटामिन डी एडुकेट भयो भने क्याल्सियम पनि हामीले
0: हजुर अनुपजी अब यो बोन हेल्थ मेन्टेनेन्सको लागि चाहिँ डायट कति महत्त्वपूर्ण छ भन्ने कुरा गरिसक्नु भएको छ अनि डायटको साथसाथमा सप्लिमेन्ट्सहरूको पनि कुरा यहाँ जोडिहाल्नु भयो अब यसै गरिकन अब बोन हेल्थको लागि मात्र नभइकन समग्र स्वास्थ्यको लागि नै अब एक्सर्साइज पनि बडो महत्त्वपूर्ण छ त्यस विषयमा पनि तपाईँले जानकारी गराउनु नै हुन्छ होला भन्ने मलाई लागेको छ तर त्योभन्दा अगाडि हामी एउटा छोटो विश्राम लिन्छौँ त्यस पश्चात हामी बोन हेल्थलाई मेन्टेन गर्नको लागि हुनसक्ने एक्सर्साइजहरू के कस्ता छन् त्यसलाई कन्टिन्यू गर्दै अर्को चरणमा चाहिँ हामी बोन हेल्थका विशेष विशेष समस्याहरू के हुन् त भन्ने विषयवस्तुमा केन्द्रित रहन्छौँ है त हजुर
1: हजुर हुन्छ।

0: यो BFBS गोर्खा रेडियो हो।
1: खाना कस्तो थियो हजुर?
2: राम्रै थियो, धन्यवाद।
3: होइन, तपाईँले त गुनासो गर्छु भन्नुभएको थियो त।
2: होस्, छोडिदिउँ, ठिकै छ, बरु फेरि नआउला नि यहाँ।
1: हामी गुनासो गर्नमा पक्कै पनि राम्रो छैनौ, तर यदि तपाईँ फौजी सेवाको रेगुलर वा रिजर्भिस्ट सदस्य हुनुहुन्छ वा भर्खरै मात्र सेवानिवृत्त हुनुभएको छ भने पनि आफ्नो काम सम्बन्धी गुनासोको लागि प्रयोग गर्न सक्नुहुन्छ फौजी सेवाको सर्भिस कम्प्लेन अम्बसम्यानलाई, जसको प्रयोगद्वारा तपाईँको गुनासोले सही निकासा पाउन सक्छ। साथै हामीले अब एउटा सर्वेको पनि सुरुवात गरेका छौँ, जस मार्फत तपाईँले यो सेवा कतिको उपयोगी तथा न्यायपूर्ण छ भन्ने बारेमा आफ्नो विचार पोख्न सक्नुहुन्छ। यसैले यदि तपाईँ सेवारत वा सेवानिवृत्त हुनुहुन्छ अनि हालमा कुनै काम सम्बन्धी गुनासोमा संलग्न हुनुहुन्छ भने यो सर्वेमा भाग लिएर आफ्नो विचार राख्नुहोला र यसका लागि हेर्न सक्नुहुनेछ scoaf.org.uk।
0: It's Gorkha Radio.

0: आदरणीय श्रोतावृन्द बिएबिएस गोर्खा रेडियोमा आज सुन्दै हुनुहुन्छ द हेल्थ पोडकास्ट जुन चाहिँ नेपाली डक्टर्स एसोसिएसनसँग कोलाबोरेट गरेर बिएबिएस गोर्खा रेडियोले तपाईँको लागि साप्ताहिक रूपमा राख्दै आइरहेको छ। यसबाट चाहिँ थुप्रै हाम्रा एक्सपर्ट्सहरू आउनुहुन्छ जस मार्फत हामीले चाहिँ स्वास्थ्यसँग सम्बन्धित विभिन्न विषयवस्तुमा चाहिँ जानकारीहरू लिने काम गर्दै आइरहेका छौँ। र यो पटक हामीसँग हुनुहुन्छ डाक्टर अनुप प्रधान र उहाँले हामीसँग बोन हेल्थको बारेमा केही जानकारी सेयर गर्दैनुहुन्छ। अनुपजी हजुरलाई फेरि पनि मैले स्वागत गर्न चाहेँ यो कुराकानीमा। र अगाडि बढ्नु पर्दा अघि नै हामीले कुरा गरिरहेका थियौँ जुन बोन हेल्थलाई कसरी मेन्टेन गर्ने, कसरी यसलाई हेल्दी राख्नमा हाम्रो चाहिँ एउटा योगदान कसरी दिन सक्छौँ हामीले भन्ने कुरामा डायटको विषयमा त कुरा गरिदिइहाल्नुभयो, तपाईँले चाहिँ एक्सर्साइजको बारेमा पनि कुरा गर्छु भनेर भन्दै हुनुहुन्थ्यो। अब त्यसैको साथसाथमा यो हाम्रो कुराकानीको फेरि पनि सुरुवात गरौँ त हजुर।
1: हुन्छ हजुर, एक्सर्साइज चाहिँ एकदमै इम्पोर्टेन्ट छ यो बोनको हेल्थलाई मेन्टेन गर्नलाई, बोनलाई स्ट्रङ राख्नलाई। एक्सर्साइज चाहिँ नि दुई किसिमका हुन्छ। अब एउटा चाहिँ वेट बेयरिङ एक्सर्साइज भन्छ, जसमा चाहिँ नि हामीले चाहिँ नि हाम्रो हिप जोइन्ट नी जोइन्टहरूलाई लोड गरेर त्यो अनुसारको बोन स्ट्रेन्थ मेन्टेन गर्न सक्छौँ। अब यो वेट बेयरिङ एक्सर्साइज चाहिँ नि तीन खालका छन्, एउटा चाहिँ नि अलिकति लो इम्प्याक्ट भन्छौँ, एउटा मोडरेट इम्प्याक्ट भन्छौँ, एउटा हाई इम्प्याक्ट। अब जति जति हाम्रो उमेर चढ्दै जान्छ त्यति त्यति हाम्रो चाहिँ इम्प्याक्ट गर्न अलिक गाह्रै हुन्छ होइन। लो इम्प्याक्टमा चाहिँ के हुन्छ भन्दाखेरि तपाईँको साधारण वकिङ, गोइङ अप एन्ड डाउन स्टेयर्स जस्तो, त्यस्तोलाई लो इम्प्याक्ट भन्छ। अनि मोडरेट इम्प्याक्ट भनेको त्योभन्दा अलिक बढी, जस्तै जगिङ गर्न सक्ने, रनिङ गर्न सक्ने, जम्पिङ गर्न सक्ने, त्यो चाहिँ मोडरेट इम्प्याक्ट हो। अब सकेसम्म मोडरेट इम्प्याक्ट गर्नु पायो भने त्यो राम्रो हो होइन, त्यो त्यो चाहिँ नि मोर हेल्पफुल हुन्छ बोनको लागि। त्योभन्दा पनि अझै राम्रो चाहिँ नि यो हाई इम्प्याक्ट हामीले भन्छौँ वेट बेयरिङ एक्सर्साइज, त्यो भने चाहिँ नि प्रपर स्पोर्टेबल यस्तो बास्केटबल, भलिबलहरू र यस्तो स्टार जम्प गर्न सक्ने, त्यो गर्न सक्यो भने त द बेस्ट भयो त्यो एक्सर्साइज अनुसार वेट बेयरिङ होइन। तर सबै पेसेन्टले सबै हामीले चाहिँ नि सकेको जतिको गर्नुपर्छ यो इम्प्याक्ट लोडिङहरू, त्यो चाहिँ नि त्यो वेट बेयरिङ एक्सर्साइज भयो। अर्को चाहिँ एक्सर्साइज के भन्छ भन्दाखेरि एउटा मसल स्ट्रेन्थनिङ एक्सर्साइज भनिन्छ, त्यो पनि इम्पोर्टेन्ट हुन्छ। किनकि मसलहरूलाई स्ट्रङ बनायो भने बोनलाई त स्ट्रङ बनाउँछ र अर्को त्यसले के गर्छ भन्दाखेरि मसलहरू स्ट्रङ भयो भने फल हुने रिस्क पनि घटाउँछ, अनि फल हुने रिस्क घटायो भने तपाईँको फ्र्याक्चर हुने रिस्क घट्छ। अब मसल स्ट्रेन्थनिङ एक्सर्साइज यो रेसिस्टेन्स ट्रेनिङ भन्छ, यो धेरै जस्तो गर्ने चाहिँ नि जिममा हुन्छ। त्यो जिममा अब जस्तो लेगहरूलाई त्यो वेटको रेसिस्टेन्स राखेर होइन हामीले चाहिँ मसललाई एक्सर्साइज गर्यो भने त्यसले रेगुलरली गर्यो भने हेल्प हुन्छ। अन एभरेज अब भनेको

0: फ्र्याक्चरको पनि रिस्क हामीले घटाउँछौँ यो यो स्ट्राटेजिजबाट.
1: ओके, अनि योभन्दा बाहेक चाहिँ हजुर यो विभिन्न प्रकारका रोगहरूमा चाहिँ पहिला एउटा प्रिभेन्टेटिभ मेजरकै हिसाब किताबले स्क्रिनिङहरू विभिन्न प्रकारको टेस्टहरू अफर गर्ने गरेका छ एनएचएसले, हामीले पनि थाहा भएको कुरा हो इन जेनरल. अब बोन हेल्थको इस्युजहरूमा चाहिँ त्यस्तो कुनै स्क्रिनिङ प्रोग्राम, कुनै टेस्टहरू जुन चाहिँ अगाडि नै गरेर अब रिस्कमा हामी छौँ कि छैनौँ भनेर पत्ता लगाउन सकिने अथवा आफ्नो बोनको स्थिति पत्ता लगाउन सकिने त्यस्तो खालको के एनएचएसले अफर गर्छै गर्दैन हजुर?
0: हजुर, यो चाहिँ एकदम इम्पोर्टेन्ट कुरा भन्नुभयो तपाईँले. यो चाहिँ नि हरेक पेसेन्टलाई एउटा फ्र्याक्चरको रिस्क असेसमेन्ट गर्ने टुल छ क्या. अब एउटा कमनली युज गर्ने टुल चाहिँ नि फ्र्याक्स टुल हो. यो चाहिँ नि डब्लुएचओ वर्ल्ड हेल्थ अर्गनाइजेसनबाटै बनेको 2008 अनि यो यसले धेरै पेसेन्टहरूको डेटा लिएछ र कन्ट्री अनुसारको हामीले चाहिँ नि आफ्नै रिस्क लिन सक्छौँ. भनेपछि युकेको पेसेन्टले युकेको अनुसार गर्न सक्छ, नेपालको पेसेन्टले नेपालकै राखेर डेटा राखेर गर्न सक्छौँ. अनि यो टुलले के गर्छ भन्दाखेरि तपाईँको डिफ्रेन्ट एज बाहेक अरू पनि रिस्क फ्याक्टरहरू हेर्छ अनि त्यो रिस्क फ्याक्टरहरू म अलिकति डिटेलमा त जान्न अलिकति भन्छु. त्यो त्यो अरूको रिस्क फ्याक्टरहरू के पर्छन् भन्दाखेरि एउटा चाहिँ नि एज भयो होइन, सेकेन्ड चाहिँ नि तपाईँको मेल र फिमेलको हामीले भनिहालौँ, फिमेलको हायर रिस्क मेलभन्दा. थर्डमा के हेर्छ भन्दाखेरि कसको पहिलादेखि नै फर्जिलिटी फ्र्याक्चर भएको, जसको पहिला एउटा फ्र्याक्चर भएको छ उसको दोस्रो फ्र्याक्चर हुने चान्स धेरै नै हाई छ स्पेसली यो टु इयर्समा. अनि अरू रिस्क फ्याक्टर पनि हेर्छ यसमा, जो पेसेन्ट ओरल स्टेरोइड लामो 3 महिनाभन्दा बढी ड्युरेसनमा छ, जसको पेरेन्टको हिप फ्र्याक्चर भएको छ, जसको आमा बुवाको हिप फ्र्याक्चर भएको छ, उनीहरूको पनि रिस्क छ फ्र्याक्चर हुने होइन, त्यसैले त्यो पनि हेरिन्छ. र पेसेन्टको यदि वेट लो भयो भने बिएमआई लो हुन्छ अनि त्यो पनि अर्को एउटा रिस्क फ्याक्टर हो. अनि त्यो बाहेक जो पेसेन्ट स्मोकर र ड्रिङ्कर छ तिनीहरू पनि रिस्क फ्याक्टर हुन्छ. र लास्टमा चाहिँ नि जो पेसेन्टको रुमाटोइड आर्थराइटिस छ या उनीहरूको त्यो थाइरोइड भन्ने ग्ल्यान्ड ओभर एक्टिभ छ, यस्तो कुनै कुनै रोगहरू छ, त्यसले पनि अस्टियोपोरोसिसको रिस्क बढाउँछ. यो सबै रिस्क फ्याक्टरहरूलाई जब त्यो फ्र्याक्समा हामीले क्यालकुलेट गर्छौँ तब चाहिँ नि उसले चाहिँ नि के गरिदिन्छ भन्दाखेरि हामीलाई नेक्स्ट 10 इयर्समा तपाईँको हिप फ्र्याक्चरको रिस्क कति छ, तपाईँको अस्टियोपोरोटिक रिस्क फ्र्याक्चर कति छ भनेर बताउँछ. अनि त्यो अस्टियोपोरोटिक रिस्कको फ्र्याक्चर यदि 10% भन्दा बढी भयो भने अनि नेक्स्ट स्टेपमा जानुपर्छ, त्यो भनेको बोन डेन्सिटी स्क्यान. त्यो बोन डेन्सिटी स्क्यान गरेपछि अनि थाहा पाउँछ हामीले कि यो पेसेन्टलाई अस्टियोपोरोसिस छ कि छैन. त्यो त्यो फ्र्याक्सको स्कोर चाहिँ नि लो छ, 10 भन्दा मुनि छ भने चाहिँ नि त्यो बोन डेन्सिटी चाहिँदैन, त्यसमा लाइफस्टाइल अघि भने जस्तै गरे हुन्छ. तर यदि 10% छ या हायर छ भने बोन डेन्सिटी स्क्यान गर्नुपर्छ अनि त्यसपछि त्यो पनि पोजिटिभ भएर अस्टियोपोरोसिस देख्यो भने अनि तपाईँको अस्टियोपोरोसिसको ट्रिटमेन्ट स्टार्ट गर्नुपर्छ. अनि यो पनि हामी पछि कुरा गरौँला.
1: ओके, भनिसकेपछि त्यहाँनिर प्रिभेन्टेटिभ मेजरको लागि अथवा पहिला नै अब आफूलाई केही शङ्का लाग्छ भने यसमा पनि केही न केही त एउटा स्क्रिनिङ अथवा टेस्टको चाहिँ सुविधा रहेछ भन्ने कुरा पनि बुझ्यो.
0: अर्को पनि एउटा कुरा के भन्न चाहन्थे भन्दाखेरि, पेसेन्टलाई यदि आफ्नो फ्र्याक्चरको रिस्क यदि चेक गर्नु मन छ भने डक्टरकै जानुपर्छ भन्ने छैन. यो युकेमा चाहिँ रोयल अस्टियोपोरोसिस सोसाइटी भन्ने वेबसाइट छ, त्यहाँ चाहिँ एउटा अस्टियोपोरोसिस रिस्क चेकर भन्ने ऊ छ, लिङ्क छ. अनि हरेक पेसेन्ट जसलाई आफ्नो रिस्क चेक गर्नु मन छ उसले उसले त्यो लिङ्क क्लिक गर्न सक्छ अनि 3 मिनट मात्र लाग्छ, यो डिफ्रेन्ट क्वेसनहरू सोध्छ, अघिकै क्वेसन जस्तै सिमिलर क्वेसन सोध्छ अनि त्यसले बताउँछ पेसेन्टलाई तपाईँको रिस्क छैन भनेर भन्छ या रिस्क छ भनेर भन्छ. अनि रिस्क छ भनेर भनेपछि चाहिँ नेक्स्ट स्टेप चाहिँ पेसेन्टले अनि जिपीसँग अपोइन्टमेन्ट बुक गर्न सक्छ अनि हामीले फ्र्याक्सको टुल युज गर्न सक्छौँ अनि त्यो अनुसार प्रोग्रेस गर्न
1: सक्छौँ.
0: त्यो चाहिँ युजफुल चिज छ सबै तपाईँको लिसनर्सहरूको लागि, कसैलाई इन्ट्रेस्ट छ भने.
1: होइन, सही कुरा गर्नुभयो, अब इन्ट्रेस्ट हुनै पर्छ जस्तो लाग्छ किनभने तपाईँले भन्नुभयो जस्तै अब बिस्तारै बिस्तारै उमेर बढ्दै गइसकेपछि अब यो हड्डीको घनत्वहरू घट्दै जाने अनि अब बोन्सहरू अलिकति ब्रिटल हुँदै जाने र रिस्क पनि बढ्दै जाने विभिन्न प्रकारको समस्याहरूको, त्यो कारण गर्दाखेरि इट्स बेटर टु बी सेफ देन सरी भनिन्छ नि होइन. त्यो कारण गर्दाखेरि अब सबैले यो फ्री टुल युज गरेर चाहिँ आफ्नो चाहिँ रिस्क कति छ के छ त्यसमा समयमै पत्ता लगायो भने चाहिँ नि अब अगाडि हामीले प्रिभेन्ट गर्नको लागि के गर्न सकिन्छ त्यो कदमहरू चाल्नु सकिन्छ, त्यो नै बुद्धिमानी हुन्छ जस्तो लाग्छ मलाई पनि.

0: अनुजी थ्याङ्क यू सो मच. त अब भने हामी यो कुराकानीलाई यतिमै थाती राख्दै म तपाईँलाई अब आजको यो बसाइको लागि धेरै धेरै धन्यवाद भन्न चाहेँ र हाम्रो कुराकानीलाई फेरि नेक्स्ट विक हामी अगाडि बाँकी रहेको कुराकानी हाम्रो श्रोताहरू समक्ष राख्नेछु. अहिलेको लागि धन्यवाद है त.
1: BFBS, Gorkha Media.

0: बीबीसी नेपाली सेवाको साझ पक्खबाट पवनराज पौडेलको नमस्कार। आज कार्यक्रममा भारतको पाँच दिने भ्रमण सकेर नेपाल फर्किए राष्ट्रपा सभापति लामी छाने भ्रमणको उपलब्धि बारे भन्छन्।
1: एउटा मित्र राष्ट्रसँग हामीले के अपेक्षा गर्ने, कुन लाभलाई लिन सक्छौँ र कुन विषयलाई प्राथमिकीकरण गर्न सक्छौँ भनेर प्राथमिकताहरू छुट्याएर कुराकानी गर्ने अगाडि बढेको छ।
0: छानबिनमा परेका पूर्व गृहमन्त्री सुधन गुरुङ बारेको प्रतिवेदनमा के छ? छानबिन समितिका संयोजक र आजोब सागरमा केही पानी जहाजहरूमाथि ड्रोन हमला गरेको युक्रेनको भनाई। तर सबैभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
2: फडिन र दाहालबाट समाचार सुन्नुहोस्। युक्रेनले आजोब सागर र त्यसका बन्दरगाहमा रहेको पानी जहाजहरूमा सामुद्रिक ड्रोन हमला गरेको छ। उसले रुसले अधीनस्थ युक्रेनी भूभागबाट चोरिएको अन्न बोकिरहेका मालवाहक पानी जहाज र एउटा ट्याङ्करलाई निशाना बनाइएको जनाएको छ। कियेभले ती पानी जहाजको नाम रङ पोतेर छोपिएको र रेडार बन्द गरिएको बताएको छ। अजरबैजानले आजोब सागरमा दुईवटा मालवाहक पानी जहाजमा आक्रमण हुँदा आफ्ना पाँच नागरिकको मृत्यु भएको बताएको छ। रुसी विदेश मन्त्रालयले उक्त आक्रमणका लागि युक्रेनलाई दोष लगाएको छ। यसैबीच युक्रेनले आफ्नो एउटा नौसैनिक ड्रोन रुमेनियाको तटीय क्षेत्रमा विस्फोटन भएको स्वीकार गरेको छ। रुसले गरेको अवरोधका कारण उक्त ड्रोनले मार्ग परिवर्तन गरेको उसको भनाइ छ। उक्त विस्फोटनका कारण कोन्स्टान्सा हार्बरमा रहेको एउटा पानी जहाज र कैयौं गोदाममा नराम्ररी क्षति पुगेको रुमेनियाका रक्षा अधिकारीहरूले बताएका छन्। मानवीय क्षतिको भने विवरण आएको छैन। सेन्ट पिटर्सबर्गमा एउटा अन्तर्राष्ट्रिय आर्थिक सम्मेलनमा बोल्दै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले देशको अर्थतन्त्रबारे आफ्नो धारणा राखेका छन्। पश्चिमा देशहरूले अर्थतन्त्रमा गतिरोध देखिएको भनी लगाएको आरोप खारेज गरेका उनले युरो जोन क्षेत्रका देशहरूकै हाराहारीमा मस्को अर्थतन्त्र बढिरहेको बताए। युक्रेनसँगको युद्धमा ठूलो खर्च भइरहेका कारण मस्को बजेट घाटा थप फराकिलो बन्दै गएको छ। पुटिनका एक नजिकका सल्लाहकार किरिल डिमिट्रिएफ भन्छन्, रुसको अर्थतन्त्र बलियो छ, राम्रो गरिरहेको छ। वास्तवमा युरोपलाई रुसको ग्यास चाहिन्छ, युरोपलाई आफ्नो अस्तित्व रक्षाका लागि रुस चाहिन्छ। पुटिनका एकजना नजिकका सल्लाहकार किरिल डिमिट्रिएफ। इरानले ओमानको खाडीमा रहेको अमेरिकी युद्धपोतहरूमाथि चेतावनी स्वरूप क्षेप्यास्त्र र ड्रोन हमला गरेको जनाएको छ। व्यावसायिक पानी जहाज र ट्याङ्करहरूलाई दुःख दिएका कारण त्यसो गरिएको उसको भनाइ छ। यसअघि अमेरिकी सेनाले एउटा प्रतिबन्धित राज्यविहीन पानी जहाज हिन्द महासागरमा आफूले रोकेको जनाएको थियो। अमेरिकाले इरानलाई सघाउने पानी जहाजहरू बन्धक बनाइने चेतावनी दिएको छ। बिहिबार केही इरानी पानी जहाजले होर्मुज जलमार्गबाट यात्रा गरेको सामुद्रिक मार्गको निगरानी गर्ने समूहहरूले बताएका छन्। आप्रवासन विरोधी प्रदर्शन र हिंसापछि दक्षिण अफ्रिकाबाट आफ्ना नागरिक स्वदेश फर्काउने घोषणा गर्ने पछिल्लो मुलुक नाइजेरिया बनेको छ। घाना, मलावी र मोजाम्बिकले आफ्ना सयौं नागरिक फिर्ता गर्न थालिसकेका छन्। नाइजेरियाले हजार भन्दा बढी मानिसहरू देश फर्कने अपेक्षा गरिएको बताएको छ। र इटलीका स्कूले विद्यार्थीहरूले अभिभावकहरूले अनुमति दिएको खण्डमा मात्रै अब यौन शिक्षा अध्ययन गर्न पाउने भएका छन्। इटलीको सिनेटले पारित गरेको एउटा विधेयकले नर्सरी र प्राथमिक तहमा पूर्ण रूपमा यौन शिक्षालाई बन्द गर्ने व्यवस्था गरेको छ। विपक्षी दलले त्यसलाई औचित्यहीन भन्दै त्यो साहित्य वा इतिहास पढाउन अभिभावकको अनुमति लिनु सरह भएको जनाएको छ। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा पुनः स्वागत छ। भारतको पाँच दिने भ्रमण सकेर आज काठमाडौँ फर्किएका सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो भ्रमणले नेपाल भारत सम्बन्धलाई सहज र सकारात्मक दिशामा अघि बढाउन मद्दत गर्ने आफूले ठानेको बताएका छन्। भारतले राष्ट्रपा सभापतिलाई गरेको स्वागतलाई कतिपय कूटनीतिज्ञहरूले अभूतपूर्व भनिरहेका छन्। सत्तारूढ भारतीय जनता पार्टीको निम्तोमा भारत गएका लामिछानेले त्यस क्रममा प्रधानमन्त्री नरेन्द्र मोदी, विदेश मन्त्री एस जयशंकर, गृहमन्त्री अमित शाह, भाजपा अध्यक्ष नितिन नवीन लगायतसँग भेटवार्ता गरेका थिए। एक रिपोर्ट। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै सभापति लामिछानेले नेपालको कूटनीतिक प्राथमिकता, भारतसँगको सीमा विवाद लगायतका विभिन्न समसामयिक प्रश्नहरूको जवाफ दिए। भारतीय पक्षसँग विकास कूटनीतिलाई मध्यनजर गरेर नेपालको प्राथमिकताबारे पारदर्शी तवरले कुरा राखेको उनको भनाइ छ।
1: नयाँ सरकार बनिसकेपछि एउटा मित्र राष्ट्रसँग हामीले के अपेक्षा गर्ने, लगानीका कुराहरूमा, सहकार्यका कुराहरूमा र हाम्रो वर्षौँदेखि रहेको एउटा सद्भावपूर्ण सम्बन्धका आधारमा हामीले राष्ट्रका रूपमा कुन लाभलाई लिन सक्छौँ र कुन विषयलाई प्राथमिकीकरण गर्न सक्छौँ भनेर प्राथमिकताहरू छुट्याएर कुराकानी गर्ने अगाडि बढेको छ। पारदर्शी स्पष्ट र कहाँ जाने भन्ने कुराको गन्तव्य तय गरेर हिँड्न सुरु गरिएको यात्रा भएको हुनाले यो एक हिसाबले रिसेट जस्तो पनि हो। कयौँ विषयको यो रिसेट गर्ने काममा यो भ्रमणले मद्दत गर्छ भन्ने मैले आशा गरेको छु।
0: प्रधानमन्त्री वालेन्द्र शाहको सीमा सम्बन्धी अभिव्यक्ति विवादित बनेको पृष्ठभूमिमा भारत भ्रमण गरेका लामिछानेलाई सीमा विवादका विषयमा चर्चा भए नभएको बारे पनि सोधिएको थियो।
1: कुनै पनि विषय कूटनीतिको माध्यमबाट डिप्लोमेटिक च्यानल्सहरूलाई एक्टिभ गराएर गरिने कुराहरू सबैभन्दा महत्त्वपूर्ण कुराहरू हुन्छ। तिनको आवाज एकदमै नोइज गरे जस्तो, हल्ला गरे जस्तो, एकदमै ढोल बजाएर हुँदैन। तर ढोल नबजाइकन आफ्ना देशका बारेमा गर्ने कुराहरू गर्नुपर्ने ठाउँमा, गर्नुपर्ने समयमा, गर्नुपर्ने जसरी र चरणबद्ध तरिकाले गर्नुपर्ने हुन्छ।
0: प्रधानमन्त्री शाहको अभिव्यक्तिका सन्दर्भमा सभापति लामिछानेले परराष्ट्र मन्त्रालयको धारणा नै आधिकारिक भएको बताए। परराष्ट्र मन्त्रालयले प्रधानमन्त्रीको भनाई मूलतः 10 गजा क्षेत्र अतिक्रमण र क्रस बोर्डर अक्युपेसन अर्थात् सीमा वारपारको जग्गा भोगाधिकारसँग सम्बन्धित रहेको जनाएको थियो। विमानस्थलमा राजसोपा सभापति लामिछानेले उनी प्रधानमन्त्री बन्ने सम्भावना सम्बन्धी चर्चाबारे पनि पत्रकारका प्रश्नको सामना गरे।
1: हामीले लेखेको कागज एकपटक पढ्न भनेर अनुरोध गर्न चाहन्छु। हामी अस्थिरताको पक्षमा छैनौँ, हामी स्थिरताको पक्षमा छौँ। नेपाली जनताले स्थिर सरकारका लागि हामीलाई मतदान गरेका हौँ। हामीले गरेको वाचा, बोलेर गरेको वाचा, लेखेर गरेको वाचामा अडिग छौँ, रहिरहन्छौँ।
0: सभापति लामिछाने काठमाडौँ फर्किएकै दिन परराष्ट्र मन्त्री श्री शिर खनाल आज 3 दिने औपचारिक भारत भ्रमणका क्रममा नयाँ दिल्ली पुगेका छन्। उनी भारतीय समकक्षीको निम्तोमा दिल्ली गएका हुन्। छलफलका विषयबारे विमानस्थलमा पत्रकारहरूको प्रश्नमा मन्त्री खनालले प्राथमिकताका सबै विषयमा संवाद हुने प्रतिक्रिया दिए। अब अर्को प्रसंग। पूर्व गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सुदन गुरुङमाथि छानबिन गर्न गठित समितिले आज आफ्नो प्रतिवेदन बुझाएको छ। समितिका संयोजक पूर्व न्यायाधीश अच्युतम प्रसाद भण्डारीले 43 पृष्ठ लामो प्रतिवेदन प्रधानमन्त्रीको कार्यालयमा बुझाइएको बीबीसीसँग बताए। उनका अनुसार छानबिनका क्रममा समितिले गुरुङसँग 17 पृष्ठ लामो बयान पनि लिएको थियो।
3: कतिपय जग्गा उहाँले भने जस्तो देखिएको छैन है, र जे उहाँले सम्पत्ति विवरणमा जस्तो तपाईँको मन्त्री परिषदको कार्यालयमा बुझाउनु भएको सम्पत्ति विवरण अनि त्यस्तै गरेर निर्वाचन आयोगमा पठाएको सम्पत्ति विवरण ती सबैलाई संकलन गर्यौँ, त्यसको आधारमा इन्भेस्टिगेसन गर्यौँ सम्पत्तिको हकमा, र आएको रेकर्ड रिपोर्ट अनुसार चरणम्र प्रथम उल्लेख गरेर त्यो हामीले त्यही नै उल्लेख गरिदिएका छौँ। जहाँसम्म दीपक भट्टसँगको सवालको कुरोमा हामी नेपाल भन्ने संस्था जो छ उहाँको त्यसको सवालमा र रिमिट्यान्सको सवालमा यसमा के गरिदिएका छौँ हामीले भन्नुहुन्छ भने कहाँबाट आएको, कहिले आएको, कुन बैङ्क मार्फत आएको हो, कसले पठाएको हो, कतिजनालाई त हामीले यहीँ बोलाएर हाम्रो समितिको कार्यालयमै बोलाएर बयान कागज गराएर राखिदिएका छौँ। कतिपयसम्मलाई हामीले जुमबाटै कुरा गरेर पनि हामीले त्यो कुराहरूलाई डेट वाइज राखिदिएका छौँ।
4: त्यसो भए उहाँको नाममा देखिएका सम्पत्ति र तिनको स्रोतको कुरा गर्दाखेरि तपाईँको आशय त्यो भिडियो मिल्यो भन्ने कि मिलेन भन्ने त?
3: अब अहिले मैले मेरिटमा बोल्दिनँ किनभने हाम्रो पनि गोप्यताको कुरा छ। हामीले आत्मगत रूपमा त्यहाँ व्याख्या गरेका छैनौँ, वस्तुगत रूपमा व्याख्या छ। वस्तुगत भन्ने बित्तिकै सब प्रमाण हामीले जे जे देखिनु पर्ने त्यही राखिदिएका छौँ। त्यहाँ प्रमाण जता भारी छ त्यही अनुसारको हामीले चाहिँ हाम्रो आफ्नो रिसोर्ट निकालिदिएका छौँ।
0: 3 सदस्यीय समितिले सर्वसम्मत रूपमा आफ्नो निष्कर्ष तथा राय प्रस्तुत गरेको समितिका संयोजक भण्डारीले बताए। सम्पत्तिको स्रोतबारे प्रश्न उठेपछि गुरुङले वालेन्द्र शाह वालेन नेतृत्वको सरकारमा गृहमन्त्री नियुक्त भएको 27 दिनमा पदबाट राजीनामा दिएका थिए। उनी पुनः गृहमन्त्रीका रूपमा फर्किन सक्ने चर्चा चलिरहेका बेला समितिको प्रतिवेदनलाई चासोका साथ हेरिएको छ। अर्को विषय। नेपालमा यसपालि लगातार 4th वर्ष अधिकतम तापक्रम औसतभन्दा बढी हुने पूर्वानुमान गरिएको छ। जल तथा मौसम विज्ञान विभागले आजबाट 3 दिनसम्म नेपालका कैयौं क्षेत्रमा तापलहर देखिन सक्ने चेतावनी जारी गरेको छ। विश्व स्वास्थ्य संगठनका अनुसार समथर क्षेत्रमा अधिकतम तापक्रम 40 डिग्रीभन्दा माथि र पहाडी क्षेत्रमा 30 डिग्री सेल्सियसभन्दा माथि पुगेको अवस्थालाई तापलहर अर्थात् हिटवेभ भन्ने गरिन्छ। यसै सन्दर्भमा हामीले जल तथा मौसम विज्ञान विभागका मौसमविद रोजन लामिछानेलाई सम्पर्क गरी नेपालमा हिटवेभको सम्भावित प्रभावबारे प्रश्न गरेका छौँ।
5: अहिले भइरहेको हिटवेभ चाहिँ अब विशेष गरी तराई क्षेत्रहरूमा पानीको सम्भावना अलिकति कम रहेको हुनाले चाहिँ केही दिनदेखि 38 डिग्री भन्दा नि माथि तापक्रम चाहिँ मापन भइरहेको अवस्था र ह्युमिडिटीको अवस्था चाहिँ अलिकति बढी नै रहिरहेको अवस्थामा चाहिँ नर्मल तापक्रम 38 डिग्री भए पनि फिन्स लाइक टेम्परेचर चाहिँ अलिकति बढ्ने सम्भावना चाहिँ हुन्छ। यो चाहिँ अब विशेष गरी अब मनसुन आउनुभन्दा अगाडि चाहिँ एभ्री इयर जुन हामीले विगतका केही वर्षदेखि नै तापक्रमहरू बढ्ने र हिटवेभको सम्भावना हुने अवस्था चाहिँ देखिन्छ।
6: विगतमा भएका एकदमै धेरै गर्मी हुने अथवा धेरै हानिकारक हिटवेभ भन्दा अथवा लू भन्दा यसपालिको हिटवेभ चाहिँ त्यति धेरै चिन्ता मान्नुपर्ने गरेको चाहिँ छैन भन्न सकिन्छ।
5: 2024 पनि 11 जति हिटवेभ बुलेटिनहरू जारी गरेको थियौँ समय समय अनुसार। जुन अघिल्लो वर्षमा चाहिँ त्यति धेरै हिटवेभको जुन बुलेटिनहरू हामीले जारी गर्नु परेको अवस्था थिएन भने यो वर्ष पनि हामीले 4 हिटवेभ बुलेटिन जारी गरिसकेको अवस्था छ। जुन यो चाहिँ चौथो हिटवेभको अवस्था हो। यसले चाहिँ विशेष गरी मधेस लुम्बिनी प्रदेशको तराई भूभागका थोरै स्थानहरूमा नै यो आगामी 3 दिनसम्म मध्यम तातो लहरहरू हुने सम्भावना चाहिँ देखिन्छ। विशेष गरी अब यो कोशी बागमती गण्डकी सुदूरपश्चिम तराईको भूभागहरूमा पनि तातो दिन हुन सक्ने सम्भावना चाहिँ रहेको छ।
6: लु पछाडि मौसम अथवा मनसुन सक्रिय हुने सम्भावना रहन्छ।
5: अब लु हुँदैन फेरि मनसुन आइहाल्छ भन्ने त्यस्तो अवस्था त हुँदैन। बिस्तारै पश्चिमी वायुको प्रभाव पनि पर्न सक्ने सम्भावना त हुन्छ तर अहिले तत्कालको लागि चाहिँ त्यो सम्भावना देखिएको छैन।
0: मौसमविद रोजन लामिछाने साथी अशोक दाहालसँग कुरा गर्दै अब एउटा प्रसङ्ग संक्षेपमा। उपराष्ट्रपतिको कार्यालयका सचिव कृष्णहरि पुष्करले प्रधानमन्त्री वालेन्द्र शाह वालेनलाई पठाएको सन्देश र त्यसपछि प्रहरीले उनलाई पक्राउ वा सोधपुछ गरेको विषयबारे अहिले विभिन्न टिप्पणीहरू भइरहेका छन्। प्रधानमन्त्रीलाई मोबाइल फोनमा आएको सन्देशमा सचिव पुष्करले आफू पदबाट निवृत्त हुने बेला भएको र मुख्य सचिव वा राजदूतका लागि इच्छा देखाएको र त्यसमा प्रधानमन्त्रीको मार्गदर्शन र आवश्यक सहयोग चाहेको आशय व्यक्त गरिएको छ। उक्त सन्देशपछि त्यसबारे जानकारी लिन प्रहरीले सचिव पुष्करलाई सोधपुछ गरेको तर पक्राउ गरिएको भन्न नमिल्ने गृह मन्त्रालयले जनाएको छ। पूर्व प्रशासकहरू भने यसरी सन्देश पठाउने र सन्देश पठाएको विषयमा प्रहरीले पक्राउ वा सोधपुछ गर्ने दुवै कदम गलत भएको बताउँछन्। यस सम्बन्धी समाचार तपाईँ www.bbcnepali.com गएर विस्तृतमा पढ्न सक्नुहुन्छ। अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसङ्ग। युक्रेनले आजोफ सागरमा रुसले कब्जा गरेको तटीय क्षेत्रमा पर्ने स्थानमा गैर कानूनी कार्गो बोकिरहेका 5 पानी जहाजलाई हमला गरेको जनाएको छ। युक्रेनी ड्रोन फोर्स कमान्डरले ती पानी जहाजहरूले युक्रेनका अन्न चोरी गरिरहेका र सैन्य कार्गो र इन्धन स्थानान्तरण गरिरहेको जनाएका छन्। बीबीसी विवरणमा आधारित रिपोर्ट सुनौ फणिन्द्र दाहालबाट।
2: सेन्ट पिटर्सबर्गमा एउटा प्रमुख आर्थिक सम्मेलनमा रुसी राष्ट्रपति पुटिनले सम्बोधन गर्ने तयारी गरिरहँदा यो हमला भएको हो। एक दिन अघि युक्रेनी राष्ट्रपति जेलेन्स्कीले युद्ध अन्त्यका लागि रुसी राष्ट्रपतिसँग प्रत्यक्ष वार्ताको प्रस्ताव गरेका थिए। किएभले हमला गरेका कार्गो पानी जहाजहरूको सम्बन्ध अजरबैजानको विदेश मन्त्रालयले पानी जहाजमा ड्रोन हमलामा आफ्ना 5 नागरिक मारिएको भन्दै गरेको घोषणासँग सम्बन्धित रहे या नरहेको प्रश्न छैन। अजरबैजानले गैराति आजोफ सागरको टागानरोग खाडीमा 2 मालवाहक पानी जहाजमा आक्रमण भएको भन्दै ती पानी जहाज आफ्नो मुलुकको नरहेको उल्लेख गरेको थियो। रुसले युक्रेनले उक्त आक्रमण गरेको आरोप लगाएको छ। तत्कालै प्रतिक्रिया नदिएको किएभले मारिउपोल, बेर्डियान्स्क र रुसले अस्थायी रूपमा कब्जा गरेका तटीय क्षेत्रमा गैर कानूनी मालवाहक पानी जहाजलाई निशानामा पारेको उल्लेख गरेको छ। यसैबीच युक्रेनले आफ्नो एउटा नौसैनिक ड्रोन रुमेनियाको तटीय क्षेत्रमा विस्फोटन भएको जनाएको छ। विस्फोटनबाट त्यहाँ कोही पनि घाइते नभएका खबर आएका छन्। युक्रेनका ड्रोन कमान्डर रोबर्ट ड्रबजीले मालवाहक पानी जहाज र ट्याङ्करको नाममा रङ पोतिएको र चुपचाप अन्न चोर्नका लागि रेडार बन्द गरिएको बताए। उनले मृतकबारे केही उल्लेख गरेका छैनन्। यसैबीच रुसी हमलामा युक्रेनमा कम्तीमा 13 ज्यान गएको र 70 भन्दा बढी घाइते भएको जनाइएको छ।
0: यसका साथै बीबीसी नेपाली सेवाको साँझपख यही सकिन्छ। सोमबार बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौँ। त्यस बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार। Service.com.

यसले हाम्रो मानसिक स्वास्थ्यमा असर पुर्याउँछ। हाम्रो खुसी, हाम्रो काम, हाम्रो सम्बन्ध यी सबैलाई प्रभावित पार्दछ। यो हाम्रो आँखा अगाडि नै भएर पनि पूर्ण रूपमा लुकेको हुन्छ। उत्पीडन, डर, धम्कीपूर्ण व्यवहार र भेदभाव यी कुराहरू फौजी सेवामा कदापि स्वीकार्य छैनन्। तसर्थ डिफेन्स एन्टी बुलिङ हेल्पलाइन सेवामा हाजिर छ, किनकि सम्मानित र मर्यादित व्यवहारमाथि सबैको समान अधिकार हुन्छ। यो निशुल्क छ, गोपनीय एवं चेयर अफ कमान्डबाट पूर्ण रूपमा स्वतन्त्र छ। यसको मद्दत लिनको निमित्त युके भित्रबाट कुनै पनि समयमा सम्पर्कको लागि नम्बर छ 08007810334। र यदि तपाईँ युके बाहिर हुनुहुन्छ भने सम्पर्कका लागि नम्बर छ 01683025355। साथै डिफेन्स कनेक्टमा गएर बिएचडी हेल्पलाइनको खोजी पनि गर्न सक्नुहुन्छ।

हजुर सल्लाह कर्णाली बोलको गीत तपाईँले सुन्दै हुनुहुन्थ्यो. प्रमोद खरेलले गाउनुभएको यो नयाँ गीत हो र तपाईँले इन्जोय गर्नुभयो होला. आज फ्राइडे हो, जुन महिनाको 5 तारिक, र घाम पनि लागिरहेछ, अलिकति हावा पनि चलिरहेको छ, त्यति गर्मी त छैन, त्यति शीतल पनि छैन. एनिवे जोस् म योगराजलाई यो हप्ताको अन्तिम दिनमा आएको छु र यो नेपाल कप अनि चाहिँ के जिल्लाको कर्नल अफ द खुकुरी चाहिँ अब च्यालेन्ज लगायत हिजो चाहिँ केजिएको फर्मेसन परेड थियो लाक हिलमा, ठुलो परेको थियो. फोटो तपाईँले फेसबुक पेजमा हेर्नुभयो होला. त्यतिर गएको कारणले गर्दा यो हप्ता चाहिँ आज अन्तिम दिनमा आउँदैछु. आरामै हुनुहुन्छ होला यहाँहरू सबै. सबैलाई म योगराज राईको गोधुली कार्यक्रममा वेलकम गर्न चाहिँ चाहन्छु. 4:27 गएको छ र आजको कार्यक्रममा पहिलो आवरमा मिठा मिठा गीतहरूमा चाहिँ हामी इन्टरटेन लिनेछौँ र सेकेन्ड आवरमा चाहिँ तपाईँहरूको सेवा प्रस्तुत गर्नुपर्दा किओ जेलारको कर्नल अफ द खुकुरी च्यालेन्ज भइसकेको छ 2026 र त्यस सम्बन्धी गरेको कुराकानी छ. तपाईँले सुन्न चाहिँ सक्नुहुनेछ. जम्मा 4-5 स्पोर्टिङ इभेन्ट चाहिँ इन्क्लुड गरिन्छ. तर टक अफ द वार चाहिँ उहाँको 20 जुनमा चाहिँ बर्थडे सेलिब्रेसन गर्दै हुनुहुन्छ. त्यो दिन मात्रै हुन्छ र कुन स्क्वाडनले जित्नुहुन्छ त्यो डिसाइड हुन्छ. र बास्केटबल चाहिँ मा चाहिँ 1 स्क्वाडनले जित्नुभयो. भलिबलमा 14 स्क्वाडन, हकीमा 28 स्क्वाडन, अनि फुटबलमा र 15 स्क्वाडनले जित्नु भएको छ. र यसै सम्बन्धी गरेको कुराकानी आज 5 बजेको समाचारपछि सुन्ने प्रयास चाहिँ गर्नुहोला है त. हजुर, अनि त्यसपछि भने हिजो केजिएको चाहिँ फर्मेसन परेड भएको थियो हिज मेजेस्टी द किङ चार्ल्सको चाहिँ प्रिसेन्समा. त्यहाँ फोटोहरू केही फोटोहरू त्यहाँ राखेको छ, हेर्नुभयो होला. र उहाँको स्पिच पुरा नै म राख्ने प्रयास गर्नेछु अथवा राख्नेछु. अलिकति त्यो अब यो साउन्ड बक्समा रेकर्ड भएको कारणले गर्दा हुन त बुझ्नु त बुझ्छ, तर अलिकति क्लियर नहुनसक्छ. आज तपाईँहरूले चाहिँ हिजो उहाँले आफ्नो स्पिचमा के भन्नुभयो त्यो कुराहरू तपाईँले सुन्न सक्नुहुन्छ. अनि अरू महानुभावहरूसँग गरेको कुराकानी 2 पार्ट्समा म प्रस्तुत गर्नेछु है त. अनि 6 बजेपछि पनि क्विक लाइफ इन्टरभ्यूमा खेन्पो शेर लामाज्यू हुनुहुन्छ धर्मगुरु, उहाँसँग म कुराकानी गर्दैछु. र 7 जुनमा चाहिँ एउटा महत्त्वपूर्ण धार्मिक कार्यक्रम हुँदो रहेछ र इन्डियाबाट चाहिँ एकजना गुरु आउँदै हुनुहुँदो रहेछ र उहाँको चाहिँ कार्यक्रममा के छ कसो छ र के सम्बन्धी हो त्यस सम्बन्धी हामी हाम्रो शेर लामाज्यूसँग कुराकानी गर्नेछौँ. र अहिले भर्खरै मैले फोन गरेको थिएँ, अहिले पोस्ट मार्न छु भन्दै हुनुहुन्थ्यो. 6 बजेको समाचारपछि उहाँसँग कुराकानी गर्नेछौँ. अनि यो हप्ताको अन्तिम कार्यक्रम चाहिँ भोइस अफ गोर्खास तपाईँले सुन्न सक्नुहुन्छ. र कप्रोल उमित राई किओ जेलारको सदस्य हुनुहुन्छ, स्वर्ण बहिनीको चाहिँ प्रस्तुति हो र यो पुनः प्रसारण हो, तपाईँले सुन्न चाहिँ सक्नुहुन्छ. यिनै छन् आदरणीय श्रोताहरू आजको चाहिँ एट्र्याक्सनहरू. एउटा नयाँ गीत नै सुनाउन चाहन्छु. नवराज थापा मगर र मेलिना राई र चाहिँ साथीहरूले गाउनुभएको यो गीत म सुनाउन चाहन्छु. इन्जोय गर्नु होला है त. नयाँ गीत हो, भर्खर रिलिज भएको.

हजुर, नयाँ कौडा गीत तपाईँले सुन्दै हुनुहुन्थ्यो, पक्कै पनि तपाईँहरूले इन्जोय गर्नुभयो होला। हजुर, गीत यहाँ सुरु भइसकेको छ, एकछिन म प्ले गर्नेछु। 4:36 गइसकेको छ र आज चाहिँ 5:28 जाँदा चाहिँ हिजो चाहिँ किङ्स गोर्खा आर्टिलर्जी एकदमै हिस्टोरिक डे फर्मेसन परेड भएको थियो। हिज मेजेस्टी द किङ चार्ल्स आउनुभएको थियो र उहाँले के स्पिच दिनुभयो त्यो स्पिच म चाहिँ अलिकति मात्र अगाडि एक दुई शब्द काटेको छ, पुरै स्पिच राख्नेछु र उहाँले एकदमै राम्रो स्पिच दिनुभएको थियो। र बिहान चाहिँ एकदमै पानी परेर ओहो आज चाहिँ बर्बाद हुने रहेछ भनेर चाहिँ हामीले छाता ओढेर चाहिँ जस परेड स्क्वाडसम्म गयौँ, तर थ्याङ्क्स गड हिजो चाहिँ मजाले घाम लाग्यो त्यो परेड चाहिँ। जस राजा आउनुभएपछि त वेदर पनि एकदमै राम्रो भयो, ठाउँ पनि त्यो चाहिँ मेसको अगाडि चाहिँ यस्तो एङ्गल परेको, यस्तो दामी ठाउँ त्यो अन द ग्रासमा होइन, गर्दा एकदमै पर्फेक्ट भयो हिजोको वेदर चाहिँ। अनि अब राजालाई त अब टाढोबाट मात्रै देखेको, भिडियो मात्रै देखेको, अलिकति एकदमै नजिकबाट हेर्ने चाहिँ मौका पायो। उहाँको एकदमै त्यो एकदमै के भन्नु त्यो शब्दै आएन, एकदमै उज्यालो एकदमै खुसी मुडमा हुनुहुन्थ्यो कि। अनि त्यहाँ चाहिँ इन्सपेक्सन गर्दा गर्दा भाइहरूसँग कुराकानी गर्नुभएको थियो अरे, र हिजोसम्म चाहिँ म अलिकति अस्वस्थ थिएँ, आज चाहिँ एकदमै स्वस्थ भएर आएको छु भनेर भन्नुभएको थियो। त्यो उहाँको अनुहारले झल्काउँथ्यो होइन, उहाँ हेलीमा आउनुभयो, त्यसपछि गाडीमा आएर चाहिँ जस उहाँले चाहिँ अब जस अब सेल्युट लिनुभयो, त्यसपछि भाइहरूलाई फ्रन्ट रोममा इन्सपेक्सन गर्नुभयो, गर्दा एकदमै हिजोको दिन चाहिँ एकदमै रमाइलो भयो। र उहाँले के भन्नुभयो त्यो आज तपाईँले 5:28 जाँदा सुन्न चाहिँ सक्नुहुनेछ। अनि तर 5 बजेको समाचारपछि भने कि जेलाको कर्नल अफ द रेजिमेन्ट खुकुरी च्यालेन्ज भएको थियो, त्यस सम्बन्धी गरेको कुराकानी तपाईँहरूले सुन्न चाहिँ सक्नुहुनेछ। हजुर, यति भन्दै मिङमा शेर्पाले गाउनुभएको गीत सुन्नुहोला, इन्जोय गर्नुहोला, पप गीत।

0: तिमी सोशल मिडिया अपडेटमा व्यस्त हो?
1: हो।
0: के गर्दै गरेको?
1: ए म एक अनजान व्यक्तिलाई आफ्नो बारेमा थुप्रै संवेदनशील व्यक्तिगत विवरणहरू पठाउँदैछु।
0: तपाईँले जानी जानी यस्तो त पक्कै पनि गर्नुहुन्न, तर कहिले काहीँ गल्तीवश यस्तो हुन पनि सक्छ। साइबर अपराधीहरूले तपाईँ जस्तै सोसियल मिडिया प्रयोगकर्ताहरूलाई लक्षित गरेका हुन्छन् फिसिङ टेक्निकद्वारा तपाईँको पैसा चोर्नका लागि। यतिसम्म कि BFBS का प्रस्तोता बनेर हाम्रा श्रोताहरूलाई पनि ठग्न खोजेका प्रशस्तै उदाहरणहरू भेटिएका छन्। तर स्मरण रहोस्, BFBS ले कहिले पनि तपाईँको व्यक्तिगत तथा ब्याङ्क विवरण माग्दैन। यदि तपाईँले शङ्कास्पद पोस्ट वा मेसेज देख्नुहुन्छ भने सतर्क भइहाल्नुहोस्, यो एउटा स्क्याम हुन सक्छ भनेर।
1: यसर्थ तिनको उत्तर नदिनुहोस्। आफ्नो आर्थिक विवरण कुनै पनि हालतमा नदिनुहोस्। छिटो भन्दा छिटो सम्बन्धित सोसियल मिडिया प्लेटफर्ममा त्यसको बारेमा रिपोर्ट गरिहाल्नुहोस्। आफ्नो साइबर सुरक्षाको बारेमा सधैँ सतर्क रहनुहोस्। विस्तृत जानकारी एवं ठगीबाट सुरक्षाको लागि डेफनेटमा गएर फ्रड डिफेन्सको खोजी गर्न सक्नुहुन्छ।

हजुर, हेमन्त राणा र साथीहरूले गाउनुभएको एकदमै यो चर्चित गीत तपाईँहरूले सुन्दै हुनुहुन्थ्यो, पकाउने इन्जोय गर्नुभयो होला। आज फ्राइडे जुन महिनाको 5 तारिकको कार्यक्रम तपाईँहरूले सुन्दै हुनुहुन्छ र तपाईँहरूको विकेन्डतिर थुप्रै थुप्रै कार्यक्रम होला र भोलि म पनि एउटा बिहेको लागि चाहिँ जानुपर्नेछ, बिहेमा जानुपर्नेछ। विवाहमा गएपछि त होइन, अब खानेकुरा परिकार, अब ड्रिङ्क्स, साथीभाइको भेटघाट, एक किसिमको रमाइलो हुन्छ र सधैँ सधैँ चाहिँ अब उतै जानुपर्ने हुन्छ। अल्डर सर्ट फार्मबाट त्यो एरिया त्यसले बढी कार्यक्रमहरू हुने गर्छ, तर यसपटक चाहिँ यहीँ फोक्सटोनमा हुने भएको कारणले गर्दा अलिकति सजिलो भएको छ र म पनि

0: मगाउनु भएको छ, एकदमै रेडी छ दाई. हजुरको गीत म डेफिनेटली प्ले गर्नेछु र त्यसपछि हाम्रो कैलाश भाइले पनि एउटा गगन पुनले गाउनु भएको कुनै पनि एउटा गीत भन्नुभएको छ, त्यो गीत पनि हामी सुन्नेछौँ है त. हजुर, यो जुन महिना चाहिँ एकदमै बिजी छ र भोलि चाहिँ अथवा पर्सि चाहिँ अब ब्रेकनमा चाहिँ गोर्खा विङ मण्डलीले फ्रिडम परेड चाहिँ गर्दै हुनुहुन्छ सन्डेको दिन हो. त्यतिर हाम्रो रूपा राणा दिदी भोलि हेडिङ गर्दै हुनुहुन्छ. यदि ब्रेकनतिर तपाईँहरू पनि अझ त्यो परेड हेर्न जाँदै हुनुहुन्छ भने हाम्रो रूपा दिदीलाई भेट्न चाहिँ सक्नुहुन्छ है त. त्यस्तै गरेर मन्डे चाहिँ हाम्रो आशा दिदी र फेरि शेष बहिनी अप नर्थ क्याट्रिकतिर जाँदै हुनुहुन्छ, गर्दा तपाईँहरू त्यतातिर परेडतिर जा परेडभन्दा पनि क्याट्रिकतिर उहाँलाई भेट्न चाहिँ सक्नुहुन्छ है. हुन त उहाँहरू एकपटक चाहिँ जङ्गलतिर जाँदै हुनुहुन्छ भाइहरूको एक्सर्साइजको लागि, हुन त हाम्रो आशा दिदी चाहिँ बाबाजी कम्पनीतिर हुनुहुन्छ है त. ग्रुप स्टेजको म्याच सकिएको छ. ग्रुप एमा एकदमै खरोखरो पर्नु भएको थियो क्युजे सिग्नल्स वान आर्जर क्युएजेलआर क्युएजेलआर यसपटक ग्रुप स्टेजबाट चाहिँ बाहिरिनु भएको छ. डिस्पाइट उहाँहरूको एकदमै राम्रो चाहिँ खेल्थ्यो तर गोल त्यति हुन सकेन. ग्रुप बीमा क्युजीले दुइटै म्याच जितेको छ र उहाँ क्वार्टर फाइनल पुग्नु भएको छ. अनि टु आरजीआरले पनि जो चाहिँ 3 नम्बर स्कोर गरेको छ. अस्ति गोर्खा कम्पनी ट्रेनिङ कम्पनी क्याट्रिकसँग निकै मारामारै परेको हो तर लास्टमा उहाँले एकदमै कमब्याक गर्नुभयो र जो स्कोर गर्नुभयो. गोर्खा कम्पनी सिताङभन्दा पनि क्याट्रिक चाहिँ बाहिरिएको छ. अनि ग्रुप सीमा चाहिँ गोर्खा मण्डले ले पनि एकदमै राम्रो गरेको छ. अनि गाक गोर्खा आग सपोर्ट बटालियनले पनि एकदम राम्रो गरेको छ. उहाँहरू क्वालिफाइड हुनुभयो. गोर्खा कम्पनी सिताङ बाहिरिएको छ. अनि ग्रुप डीबाट चाहिँ जिएसपिएस अगाडि चाहिँ बढ्नु भएको छ र उहाँले एउटा गेम जित्नुभयो, एउटा चाहिँ ड्र गर्नुभएको रहेछ आदरणीय श्रोताहरू. गर्दा अब क्वार्टर फाइनल चाहिँ जस अब स्यान्डसमा हुँदैछ र स्यान्डसमा चाहिँ हामी पहिलो दिन चाहिँ त्यहाँ जान सक्दैनौँ. दोस्रो दिनको क्वार्टर फाइनलको चाहिँ तपाईँहरूले त्यहाँबाट अपडेट पाउनुहुन्छ है त. हजुर, यति भन्दै अब शान्तिश्री परियार र साथीहरूले गाउनुभएको गीत चाहिँ हाम्रो भुवन दाजुको लागि राख्न चाहन्छु र 5 बजेको समाचारपछि भने क्यो जियालारको कर्नल अफ द रेजिमेन्ट खुकुरीको कुराकानी तपाईँहरूले सुन्न सक्नुहुन्छ. छोटो छोटो कुराकानी चाहिँ हामी गर्नेछौँ र त्यहाँ चाहिँ फोटोहरू फेसबुक पेजमा तपाईँले हेर्दै पनि हुनुहुन्छ होला. हिजो केजिएको पनि त्यहाँ फोटोहरू, हाम्रो राजाको फोटोहरू हिजो एकदमै क्लोजबाट हेर्ने मौका पायो अनि एकदमै उहाँ चाहिँ खुसी मुडमा पनि हुनुहुन्थ्यो. त्यो उहाँको अनुहारमै झल्किन्थ्यो. राजा पहिलोचोटि देख्न पाइयो, खुसी पनि लाग्यो. वेदरले पनि एकदमै साथ दियो र हिजो पानी पर्यटकको बेला परेको भए चाहिँ एकदमै बर्बादै हुन्थ्यो. ल त भुवन दाइ, हजुरको गीत है त शान्तिश्री परियार र कुलेन्द्र विकेले गाउँदै हुनुहुन्छ.
1: चामल लगेर माथिल्लो गाउँमा नुनसँग साथी जानुपर्छ, हिउँ परेर तलबाट सामान आएन रे.

0: Pelain pari.
1: On air.
0: Atma.
1: Ani smart speaker ma bonhos.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio Ho.
1: Radio. Gorkha Radio Ho.
3: रासुवा सभापति रवि लामिछानेले नेपाल भारत बीचको सीमा विवाद हो हल्ला गरेर समाधान नहुने तर्क गर्नुभएको छ। भारतको पाँच दिने औपचारिक भ्रमण सकेर आज विमानस्थल ओर्लिएपछि पत्रकारसँग कुरा गर्दै सभापति लामिछाने
4: कुनै पनि विषय कूटनीतिको माध्यमबाट डिप्लोमेटिक च्यानल्सहरूलाई एक्टिभ गराएर गरिने कुराहरू सबैभन्दा महत्वपूर्ण कुराहरू छ। तिनको आवाज एकदमै नोइज गरे जस्तो हल्ला गरे जस्तो एकदमै ढोल बजाएर हुँदैन, तर ढोल नबजाइकन आफ्ना देशका बारेमा गर्ने कुराहरू गर्नुपर्ने ठाउँमा गर्नुपर्ने समयमा गर्नुपर्ने जसरी र चरणबद्ध तरिकाले गर्नुपर्ने हुन्छ। लोकप्रियताका लागि त एकदमै सजिलो हुन्छ, तर समस्या समाधान गर्नको निमित्त त्यसका चरणहरू हुन्छन्, कूटनीतिका पनि चरणहरू हुन्छन्। त्यस्ता चरणमा सही ठाउँमा सही ढङ्गले सही तरिकाले आफ्ना कुराहरू राख्न नेपालले हिजो पनि सुरु गरेको थियो, आज पनि सुरु गरिरहेको छ, र ती कुराहरू एउटा कूटनीतिक माध्यमबाट अगाडि बढ्ने भएका हुनाले ती कहिलेकाहीँ सडकका सदनका या मिडियाका चासोहरूभन्दा अझ माथि अझ संवेदनशील भएर अगाडि बढेका हुन्छन्। त्यस ढङ्गले कुराहरू अगाडि बढेको
3: भारतको सत्तारूढ भारतीय जनता पार्टीका अध्यक्ष नितिन नवीनको निमन्त्रणामा सभापति लामिछाने जेठ 18 गते भारत जानुभएको थियो। शिक्षा तथा खेलकुद मन्त्रालयले विभिन्न विश्वविद्यालयमा उपकुलपतिका लागि आवेदन दिएकाहरूको सर्टलिस्ट सार्वजनिक गरेको छ। लुम्बिनी बौद्ध विश्वविद्यालयमा 7 जना र अन्य विश्वविद्यालयहरूमा 10-10 जनाका दरले सूची सार्वजनिक गरिएको छ। लुम्बिनी बौद्धमा 7 जनाको मात्रै आवेदन परेको थियो। जम्मा 8 विश्वविद्यालयका लागि 218 आवेदनहरूमध्ये 188 आवेदन स्वीकृति पाएका थिए। मन्त्रालयले त्रिभुवन विश्वविद्यालय, पोखरा विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, लुम्बिनी बौद्ध विश्वविद्यालय, कृषि तथा वन विज्ञान विश्वविद्यालय, मध्य पश्चिम विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय र राजर्षि जनक विश्वविद्यालयका लागि आवेदन माग गरेको थियो। सगरमाथा महरायोको एक सातापछि उद्धार गरिएका आरोही दावा शेर्पाको हाल आइसीयूमा राखेर उपचार भइरहेको छ। उहाँको स्वास्थ्यमा सुधार आइरहेको अस्पताल प्रशासनले जनाएको छ। आज हिम्स अस्पतालका कार्यकारी निर्देशक डाक्टर ज्योतिन्द्र शर्माले जारी प्रेस विज्ञप्ति जारी गर्दै शेर्पाको आइसीयूमा राखेर उपचार भइरहेको बताउनु भएको हो। सगरमाथा क्षेत्रमा हराएका 57 वर्षीय शेर्पाको एक सातापछि सफलतापूर्वक उद्धार गरिएको थियो। उहाँलाई हिजो काठमाडौँ ल्याएर हिम्स अस्पताल भर्ना गरिएको थियो। अस्पतालका अनुसार जलवियोजन, दुवै हातका कान्छी औला, दायाँ बुढी औला र माझी औलामा उहाँको हिउँले खाएको थियो। यस्तै गोडामाथि हड्डी फ्र्याक्चर भएको थियो भने तिग्राको तल्लो भागमा मांसपेशीभित्र रगत जमेको थियो। उहाँलाई अझै केही दिन आइसीयूमै राखेर उपचार गर्नुपर्ने अस्पतालले जनाएको छ। मौसम विभागले तराईका 14 जिल्लामा तातो हावाको लहर चल्ने भन्दै सतर्क रहन सजग गराएको छ।
5: तातो लहर सम्बन्धी विशेष बुलेटिन जारी गर्दै विभागले सावधानी अपनाउन भनेको हो। विभागले अरू 7 जिल्लामा पनि मौसमबारे जानकार रहन सुझाएको छ। आउँदा 3 दिन कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका तराई भेगमा अधिकतम तापक्रम 38 डिग्री सेल्सियस भन्दा बढी मापन हुने देखिएको मौसमविद सरोज पुडा सैनीको भनाइ छ। हाल भैरहवाको तापक्रम 41 डिग्री र नेपालगंजको 40 डिग्री सेल्सियस हाराहारी छ। लगातार 40 डिग्री आसपास तापक्रम पुगेपछि विभागले तातो लहर सम्बन्धी चेतावनी जारी गरेको हो। मधेस र लुम्बिनीका तराई भेगमा 3 दिनसम्म मध्यम तातो लहर हुने महाशाखाले जनाएको छ। विभागले पश्चिम तराईका बाँके, बर्दिया, दाङ, कपिलवस्तु, रूपन्देही र नवलपरासी हुँदै पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिराहा र सप्तरीका बासिन्दालाई तातो हावा चल्न सक्ने भएकाले गर्मीबाट जोगिने उपाय अपनाउन भनेको छ। त्यस्तै सुदूरपश्चिमका कञ्चनपुर र कैलालीसँगै गण्डकीका नवलपुर र चितवन, कोशीका सुनसरी, मोरङ र झापावासीलाई पनि मौसम सम्बन्धी सूचना हेर्न अनुरोध गरिएको मौसमविद पुडा सैनीको भनाइ छ। तातो हावाका कारण थकाई लाग्ने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउडिने, चक्कर आउने, बेहोस हुने, बान्ता हुने लगायत लक्षण देखिन सक्ने भन्दै विभागले जोगिने उपाय अपनाउन सुझाएको छ। विभागले बढी गर्मीका बेला घरभित्रै वा शीतल ठाउँमा बस्न र हल्का लुगा लगाउन अनुरोध गरेको छ।
3: नेपाल मेडिकल काउन्सिलले अवैध रूपमा नामको अगाडि डाक्टर उपाधि लेख्नेहरूलाई कार्यवाही गर्ने जनाएको छ। आज काउन्सिलको निमित्त रजिस्ट्रार डाक्टर दिपेन्द्र पाण्डेले प्रेस विज्ञप्ति जारी गर्दै अवैध रूपमा डाक्टर लेख्ने व्यक्तिलाई कार्यवाही गरिने बताउनु भएको हो। यसअघि काउन्सिलले जेठ 7 गते सूचना जारी गर्दै गैर कानूनी रूपमा चिकित्सकको उपाधि नलेख्न आग्रह गरेको थियो। यदि कसैले गैर कानूनी नामको अगाडि डाक्टर लेखेर उपचार गरिरहेको भए सच्याउन समेत भनिएको थियो। काउन्सिलले दिएको 15 दिने समय जेठ 22 सकिएको छ। अवस्थ अहिलेसम्मका खबर यति नै। नमस्कार।
0: यो BFBS गोर्खा रेडियो हो।

0: हजुर, वातावरण सम्बन्धी गाइएको गीत तपाईँले सुन्दै हुनुहुन्थ्यो, नवराज थापाको चाहिँ आवाजमा हितमान गुरुङ दाई, हितन विजय हितन दाई हितमान बनाए चाहिँ विजय हितन दाईले लेख्नु भएको, राजकुमार बगरको सङ्गीतमा यो गीत हामीले सुन्दै थियौँ। हजुर, आज चाहिँ वर्ल्ड इन्भाइरोमेन्टल डे रहेछ र मैले यसो पढ्दै थिएँ आँदैन रहेछ, त्यसले गर्दा चाहिँ वातावरण कसरी जोगाउने अहिले एउटा ठुलो इस्युको विषय भएको छ। अब मान्छे अब चाहिँ भनौँ न संसारको सर्वश्रेष्ठ प्राणी हो, तर अब हामीले नै वातावरणलाई चाहिँ विनाश गरिरहेका छौँ, गर्दा चाहिँ वातावरणलाई कसरी जोगाउने, कसरी अवेरनेस ल्याउने भनेर प्रत्येक वर्ष जुन महिनाको 5 तारिक चाहिँ यो वातावरण दिवस मनाउने गरिन्छ विश्वभरि नै। 1973 जुनको दिन चाहिँ यो सुरु भएको रहेछ, ओभर 143 कन्ट्रिजहरूमा एनुअल्ली यो चाहिँ अवेरनेस ल्याउने कार्यक्रम गरिन्छ अनि मनाइन्छ है। त त्यसले गर्दा तपाईँहरूले पनि इन्डिभिजुअलको हातमा छ है त अब वातावरणलाई कसरी चाहिँ जस अब स्वच्छ बनाउने र अनि कसरी प्रोटेक्ट गर्ने त्यो हामी हातमै छ। हामीसँग दुईवटा गीत छ संरक्षण सम्बन्धी, यो वातावरण सम्बन्धी। हाम्रो दाजु विजय तामाङको गीत मैले सुने, हाम्रो अञ्जना गुरुङ तामाङ बहिनीको पनि एउटा छोटो गीत वातावरण सम्बन्धी गाउनु भएको छ, त्यो गीत म केही बेरमा सुनाउने छु है त। आज 5 बजे अब केही बेरमै तपाईँले अन्तर्वार्ता सुन्न सक्नुहुन्छ अनि 6 बजेको समाचारपछि भने आज म प्रत्यक्ष कुराकानी गर्दैछु, हाम्रो चाहिँ खेम्पो शिर लामा धर्मगुरुजी हुनुहुन्छ, उहाँसँग कुराकानी गर्दैछु र इन्डियाबाट एकजना धर्मगुरु आउँदै हुनुहुँदैछ 7 जुनमा हुने एउटा चाहिँ धार्मिक कार्यक्रमको लागि र त्यस सम्बन्धी कुराकानी गर्नेछौँ। अनि आज 5:28 जाँदा चाहिँ केजिएको फर्मेसन हिजो भएको थियो र जस राजाले के भन्नुभयो त, हिज म्याजेस्टी द किङले चाहिँ के भन्नुभयो त्यो कुराहरू तपाईँले सुन्न चाहिँ सक्नुहुन्छ। अहिलेलाई भने क्युए जिल्लाको कर्नल अफ द रेजिमेन्ट कुकुरी च्यालेन्ज भएको थियो र त्यसमा चाहिँ ककले जित्नुभयो तपाईँले फेसबुकमा पनि हेरिसक्नु भएको छ, अघि मैले जानकारी गराएँ। सुरुमा चाहिँ क्युए जिल्लाको कर्नल अफ द रेजिमेन्ट हुनुहुन्छ र हाम्रो चाहिँ कर्नल जी सगडेन्चाप र उहाँको छोटो स्पिच राख्नेछु, त्यसपछि गर्खा मेजर लगायत अरू भाइहरूसँग गरेको कुराकानी म प्रस्तुत गर्नेछु है त। अहिलेलाई भने क्युए जिल्लाको कर्नल साहब के भन्नुहुन्छ।
1: It is great to be here at the home of the Kia Jala for this great event of the Canada Regiment Cookery Competition. I'm sorry we can't have 9-4 Squadron here, but it has been a really great day, despite the weather and the sun's out, to see the competition between all our different squadrons all in one place. This regiment is renowned for its sporting prowess and what we do on the pitch, replicating the same high standards we have in the workplace. I'd like to say a big thank you to Lance Corporal Sagar, you and your team, for an impeccable day setting it all up and running the competitions on time so impeccably. But let's get on to the prize giving to see where we are and where we might be for the regimental birthday and the tug of war, and if that will be the big decider.
0: क्युए जिल्ला कर्नल अफ द रेजिमेन्ट साहबको चाहिँ स्पिच तपाईँले सुन्दै हुनुहुन्थ्यो। अब नै क्युए जिल्लाको गाखा मेजर हुनुहुन्छ, मेजर विवेक जङ शाह एमबीएमबीओ साहबसँग म कुराकानी गर्दैछु। सर्वप्रथम त उहाँलाई बेबेस गोर्खा रेडियोमा वेलकम गर्दै आजको इभेन्ट कस्तो रह्यो अनि कतिको सफल भयो भनेर मैले उहाँलाई प्रश्न गरेको थिएँ।
2: हजुर दाई, आई थिङ्क ह्युज सक्सेस, तपाईँले हेरिहाल्नुभयो, टर्नआउट पनि एकदम राम्रो थियो डिस्पाइट बिङ अ भेरी भेरी बिजी क्यालेन्डर, च्यालेन्जिङ वेदर हुँदा हुँदा पनि मान्छेले थ्रु आउट एभ्री इभेन्टहरूमा चाहिँ रमाइलो गरेको देखियो, विच तपाईँले पनि विटनेस गर्नुभयो, इट्स भेरी गुड एन्ड गुड टु सी फ्यामिलीहरू। आई थिङ्क त्यो पनि एकदम इम्पोर्टेन्ट कुरो हो, हाम्रो फ्यामिलीहरूले पनि उहाँहरूको कमिटमेन्ट डिस्पायर बिङ विक डेज वेनसडे मर्निङदेखि आएर अहिले इभिनिङसम्म सघाउनु भयो होइन, दाजुभाइहरूकोलाई चाहिँ जसरी हेल्प गर्नुभयो, फुड प्रोभाइड गर्नुभयो, इट लुक्स रियली फ्यान्टास्टिक।
0: खेल आफ्नो ठाउँमा छँदैछ इन्टर स्क्वाड्रन, त्यसको अलावा चाहिँ भेट्ने एउटा मौका पनि हो है।
2: हजुर, आई थिङ्क तपाईँले हेर्नुभयो अहिले, आई थिङ्क यो अघि स्टार्टिङमै हाम्रो कर्नल रेजिमेन्ट साहबले पनि भन्नुभयो ओपनिङ उसमा, यो चाहिँ एउटा नम्बरी आफ्नो दाजुभाइ आफ्नो एउटै ट्रेडको मान्छे विभिन्न ठाउँमा बसेर चाहिँ आफ्नो अपरेसनल आउटपुट गरिरहेको मान्छे, आफ्नो सिनियर अनि जुनियर गुरुजीहरू भएन भनेर अब गोर्खा मेजर गोर्खा आर्क सपोर्ट बटालियन साहब र मेरो पनि अलमोस्ट 4-5 months पछि भेट भयो, त्यसले गर्दाखेरि चाहिँ माथिको लेभलदेखि लिएर टप लेभलदेखि लिएर बटम लेभलसम्म सबैको एक आपसमा भेटघाट हुने कार्यक्रम पनि राखिएछ।
0: सोफा आजसम्म वान इज कन्टिन्यू लिड गरेको छ, अब ठक त बर्थडेकै दिन हुन्छ, त्यसको लागि पनि अब जस प्रिपेयर गर्दै हुनुहुन्छ, एक्साइटेड हुनुहुन्छ आफ्नो बर्थडे मनाउन।
2: हजुर, रेजिमेन्ट बर्थडे इज आफ कि इभेन्ट, ब्रिगेड अफ गोर्खा खासमै सबै युनिटहरूको आफ्नो बर्थडे चाहिँ एकदम कि इभेन्टहरू हो, हाम्रो पनि सोहन लाइकवाइज दिस इयर चाहिँ आर्म फोर्सेस डेको कारणले गर्दा चाहिँ हामी चाहिँ 20 जुनमा मनाउँदैछौँ रादर देन बिगिनिङ अफ जुलाई। यस, वी आर लुकिङ फर टु इट, अनि टग अफ वार इज वान अफ मेनी इभेन्ट त्यो दिनको लागि, एजिटेसन परेड त्यसपछि हाम्रो सेरेमनी लाइकवाइज फाइनली भेला कार्यक्रम छ त्यो भेला कार्यक्रमको एउटा हाइलाइट अफ द इभेन्ट हो टग अफ वार
0: सम्पूर्ण आइसिस ओआइसिस अनि इभेन्ट अर्गनाइजर अनि ट्रफी विनर्सहरूले के भन्नुहुन्छ
2: फर्स्ट एन्ड फर्मोस्ट आई थिङ्क यसको अर्गनाइजर हाम्रो ओआइसी लोक सुनवार साहब ट्वाइसी 28 स्क्वाडन सुन मुभिङ आवर्स टु ट्वाइसी 170 स्क्वाडन उहाँलाई र उहाँको टिमलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु अनि साथसाथै अरू स्क्वाडन ट्वाइसी साहबहरू जसले आफ्नो टिम लिएर आउनुभयो यहाँ रिप्रेजेन्ट गर्नुभयो हाम्रो क्याबेजलाई सँगै जुराउने मौका दिनुभयो उहाँहरू सबैलाई थ्याङ्क यू एभर सो मच भन्न चाहन्छु अनि टिम लिड गर्ने टिम क्याप्टन भाइहरू प्लस ट्वाइसीहरू प्लस खेल्ने प्लेयर सबैलाई चाहिँ थ्याङ्क यू भेरी मच फर बिङ हियर टुडे अनि होपफुली यु विल इन्जॉय इट रमाइलो भयो होला भन्न चाहन्छु
0: बहिनी पनि एकदमै मिडिया फ्रेन्डली हुनुहुन्छ तपाईँ पनि एकदमै राम्रो गरिराख्नु भएको छ थ्याङ्क यू भेरी मच
2: तपाईँ प्लस अगेन वान्स अगेन तपाईँहरू सबैलाई थ्याङ्क यू एभर सो मच भन्न चाहन्छु थ्याङ्क यू
0: अब 2026 भलिबल प्रतियोगितामा चाहिँ हाम्रो 1 स्क्वाडन भर्सेस 14 स्क्वाडन आएको भएको थियो 14 स्क्वाडनले जित्न सफल हुनुभएको छ उहाँको क्याप्टेन हुनुहुन्छ हाम्रो प्राइभेट अङ्कित सिन्जाली भाइ नमस्कार भाइ
3: हजुर नमस्कार दाई
0: लो बधाई छ
3: थ्याङ्क यू सो मच दाई
0: आज चाहिँ जम्मा 6 स्क्वाडनको बिच तपाईँको भलिबल भयो सबै म्याच जितेर फाइनल आउनुभयो
3: हजुर हामीले फर्स्ट गेम नै 1 स्क्वाडनसँगै हारेको थियौँ त्यति बेला हाम्रो लिग थियो तिनवटा टिमको लिग थियो त्यति बेला फर्स्ट गेम हारेको थियौँ अनि त्यसमा रनर अप भएर फेरि सेमी फाइनलमा पोल एको विनरसँग भिडेर फेरि सेमी फाइनल जितेर फेरि अगेन 1 स्क्वाडनसँगै हामी परेको थियौँ अनि यसपालि चाहिँ हामीले जित हासिल गर्न सफल भयौँ
0: अनि उहाँसँग हार्दा चाहिँ कति क्लोज थियो
3: फर्स्ट गेम चाहिँ निकै क्लोज थियो जस्तै हामीले फर्स्ट गेम चाहिँ हाम्रो बेस्ट अफ चलेर फर्स्ट सेट चाहिँ बेस्ट अफ चलेर हारेको थियौँ अनि एनदर गेम चाहिँ हामीले 15-11 हारेको थियौँ अहिलेको गेम चाहिँ जस जित्न सफल भयो लगातार त्यही खुसी लाग्यो
0: यहाँ आउनुभन्दा अगाडि ट्रेनिङ गर्नुभएको थियो भलिबलको
3: हाम्रो टिम ट्रेनिङ चाहिँ खासै धेरै भएको थिएन किनकि सबैजना आफ्नो काममा बिजी हुनुहुन्थ्यो टिम ट्रेनिङ चाहिँ हामीले एक दुईचोटि गरेर टिम मिलाएर खेल्न आएको थियौँ जस आउटडोर ट्रेनिङ गरेको थियौँ लास्टमा फाइनल आउटडोर भयो जसले गर्दा हामीलाई फाइदा पनि भयो
0: हुन्छ कङ्ग्रेचुलेसन भाइ
3: हजुर धन्यवाद दाई
0: अब भने स्पोर्ट्सको ओआइसी हुनुहुन्छ भाइसँग कुराकानी गरौँ भाइ नमस्कार है
4: नमस्कार दाई
0: भाइको पुरा नाम
4: सागर रोका
0: राइट आजको एउटा ठुलो काँधमा थियो तपाईँको जिम्मेवारी कस्तो रह्यो ओभरअल 4 गेम
4: सबै सोचे जस्तै गयो मेजर इन्जुरी केही पनि भएको छैन
0: मौसमले कति डिस्टर्ब गर्यो अर्गनाइज गर्नुमा
4: मौसमले गर्यो त्यही भएर हामीले डाइनामिक रिक्स एसेसमेन्ट गरेर पहिला हाम्रो भलिबल चाहिँ बाहिर थियो त्यसलाई चाहिँ हामीले भित्र जिम्मा सार्नुपर्ने भयो अपार्ट फ्रम द्याट सबै अरू सबै सोचे जस्तै भयो हजुर
0: अनि 4 गेम अलिक छोटका जिम्मे भनिदिनुहोस् कति कति मिनटको भएको थियो
4: सो सबै गेम चाहिँ पुलेर पुलबी टोटल 6 स्क्वाडन थियो अनि एभ्री गेम चाहिँ 20 फुल टाइम 10 हाफ
0: अनि यसपटकको बास्केटबल जित्नुभयो तपाईँ पनि विनिङ टिममा हुनुहुन्थ्यो कस्तो अलिकति अनुभव सुनाउनु भाइ
4: हजुर दाइ एकदम टफ थियो किन भन्दा सबैजनाले प्र्याक्टिस गरेर आएको रहेछ बास्केटबल चाहिँ इन्डोर पनि थियो त्यही भएर हामीलाई वेडरले चाहिँ च्यालेन्ज गरेन तर टिम वाइज चाहिँ च्यालेन्जिङै थियो
0: कतिको अन्तर थियो
4: हाम्रो फर्स्ट 5 र सेकेन्ड 5 दुइटै राम्रो थियो त्यही भएर हामीसँग जो पनि अपोनेन्ट हुनुहुन्थ्यो उहाँहरूले चाहिँ राम्रै भेट्नुभयो हजुर
0: भनेपछि तपाईँहरूले लिड गरिराख्नु भएको छ टग अफ वार जित्यो भने त ट्रफी चालिनु भयो त होइन
4: हजुर टग अफ वारमा मेरो विचारमा एटलिस्ट हामी थर्ड आयो भने पनि हाम्रो ट्रफी चाहिँ हाम्रै हातमा हजुर
0: ए थर्ड आयो भने जित्नुहुन्छ
4: हजुर
0: धेरै पोइन्ट लिड गर्नुभएको छ है
4: हजुर हजुर दाइ
0: सानो भए पनि खडा हुनुहुँदैछ कतिको बास्केट गर्यो त
4: आज बास्केट मेरो फर्स्ट गेममा चाहिँ 7 होला सेकेन्ड गेममा 9 थर्ड गेम चाहिँ म ओआइसी भएर चाहिँ फेरि म पुल आउट हुनु
0: पर्यो
4: हजुर
0: ओके वेल डन भाइ
4: थ्याङ्क यू दाइ
0: औ भने 28 स्क्वाडनको ट्वाइसी हुनुहुन्छ क्याप्टेन हर्कतावा साहब र उहाँहरूले चाहिँ हकीमा जित्न सफल हुनुभयो साहब वेलकम छ अनि कङ्ग्रेचुलेसन
5: थ्याङ्क यू दाई आज चाहिँ एकदमै कम्पिटिसन चाहिँ फेयर्स थियो किनभने 28 स्क्वाडनको चाहिँ हकी प्लेयरहरू अब भर्खरै सिकाएको प्लेयरहरू भन्दा हुन्छ अनि आई थिङ्क इट्स अल अबाउट कसरी चाहिँ खेल्ने ट्याक्टिस फर्मेसन सबै कुरा चाहिँ राम्रो एप्लाई भएको थियो अनि त्यस कारण चाहिँ लकीले चाहिँ हामीले जस फाइनल गेम चाहिँ अब स्ट्रङ्गेस्ट टिम नै भन्नुपर्छ 1 स्क्वाडन किनभने उनीहरू चाहिँ धेरै राम्रो हकी प्लेयरहरू छ तर पनि आज हामीले चाहिँ लकीले एउटा स्कोर त्यो पनि एक्स्ट्रा टाइममा हामीले स्कोर गरेर चाहिँ हामी चाहिँ 28 स्क्वाडन चाहिँ आज हामी विनर भएका छौँ
0: त्यो जेलमा थुप्रै हकी प्लेयर्सहरू हुनुहुँदो रहेछ अरू ब्रिगेडतिर त्यति जस्तो लागेन मलाई
5: आई थिङ्क मैले नोटिस गर्दाखेरि चाहिँ आई थिङ्क ब्रिगेड अफ गोर्खाजमा चाहिँ क्यो जेलर चाहिँ किन हकी प्लेयरहरू राम्रो छ भन्दाखेरि चाहिँ हाम्रो अब यो अल्लो सर्ट पनि एउटा होम अफ द स्पोर्ट्स हो अनि हकी पिचको फेसिलिटीहरू पनि नजिकै छ अनि त्यस कारणले चाहिँ अब हकी चाहिँ पहिलादेखि नै अब राम्रो निकै प्लेयरहरू छ अनि 2017 सालमा चाहिँ अब किनभने क्युओ जिल्लाले पनि आर्मी हकी चाहिँ जितेको अब युनिट हो त्यसकारणले चाहिँ आज हामीसँग धेरै प्लेयरहरू छ
6: ल त वेल डन साहब अनि कंग्रेचुलेसन
5: थ्याङ्क यू भेरी मच दाइ थ्याङ्क यू
6: अब यस पटकको फुटबल तर्फ चाहिँ 15 स्क्वाडनले जित्नु भएको उहाँको क्याप्टेन साजन राम हुनुहुँदो रहेछ भाइ नमस्कार
7: नमस्ते दाई
6: हजुर ल बधाई छ फुटबल जित्यो त होइन
7: हजुर हजुर जित्यो भन्नु पर्यो अब आई थिङ्क फुटबलको छवटा टिम थियो तर पनि फर्स्ट कम्पिटिसन भएको थियो सक्सेसफुली म्यानेज टु गेट द फर्स्ट पोजिसन अनफोर्चुनेटली 31 स्क्वाडन र हाम्रो 15 स्क्वाडनको चाहिँ पोइन्ट सिस्टम चाहिँ टाई भएको थियो लकिली हाम्रो स्कोर चाहिँ अलिकति हाई भएको कारणले गर्दाखेरि चाहिँ गोल डिफरेन्सले गर्दाखेरि चाहिँ वी म्यानेज टु सेक फर्स्ट पोजिसन दाइ
6: वेदर निकै च्यालेन्जिङ थियो नि
7: हजुर स्पेसली फर्स्ट 3 गेम त्यही वेदर वाज भेरी फियर्स अनि अलिकति च्यालेन्ज नै थियो तर पनि भाइहरूले चाहिँ स्टिल जाडो हुँदा पनि भाइहरूले चाहिँ उनीहरूको म्याक्सिमम् एफोर्ट अनि डेडिकेसन्स अनि स्पेसली डिसिप्लिन भएर खेल्यो त्यो कारणले गर्दाखेरि आई थिङ्क फर्स्ट 2 गेम चाहिँ वी म्यानेज टु विन
6: हराको स्टम जानुभएको थियो टिम प्र्याक्टिस गर्ने मौका मिल्यो
7: हजुर हराको स्टमले गर्दाखेरि चाहिँ अलिकति कर्नर अफ द रेजिमेन्ट च्यालेन्जको लागि प्र्याक्टिस चाहिँ खासै पाएको त थिएन एज अ होल टिम तर जति नै टाइम पाएको हामीले पाएको बेलामा चाहिँ वी ट्राई टु क्याप्चर द्याट मुभमेन्ट अनि प्र्याक्टिस चाहिँ एज अ टिम गरेको थियो त्यही प्र्याक्टिसले गर्दाखेरि नै आई थिङ्क अलिकति भन्यो भने बेनिफिट चाहिँ भयो होला
6: ट्राफिकलाई कस्तो छ सम्भावना लास्टमा
7: हामी चाहिँ ओभरअल चाहिँ अहिले एज इट नाउ फोर्थ पोजिसनमा छ टग अफ वार कम्पिटिसन obviously it's going to be fierce ani jitneko sambhavana cha I think alikati slim ta bhandina chance cha tara I don't think so hamle cha win nai garna sakcha bhanne cha te alikati slim nai chance cha dai
6: la ta football jitnu bhayo well done and congratulations
7: hajur thank you very much dai
6: hajur waha lai dhanyabad bhandai es patak cha kun kun squadron le kun kun sport cha jitnu bhayo ela tyo ma bhanna chahanchu basketball 1 squadron le jitnu bhayo bhane volleyball 14 squadron hockey 28 squadron ra football chai 15 squadron le jitnu bhayeko ra esko अन्तिम छिनोफानो चाहिँ 20 तारिक उहाँको बर्थडे सेलिब्रेसन हुन्छ त्यो दिन टक अफ वार हुन्छ त्यो टक अफ वारको नतिजा अनुसार नै र कुन स्क्वाडनले जित्न सफल हुनुहुन्छ त्यो चाहिँ त्यही दिन मात्रै जो थाहा हुन्छ हजुर उहाँ सबैलाई धन्यवाद भन्दै कार्यक्रम व्यवेश संवादबाट मैले बिदा मागे हस्त नमस्ते हजुर अब भने आज अघि नै मैले भनिहालेँ तपाईँलाई विश्व वर्ल्ड दिवसको उपलक्ष्यमा चाहिँ आज तपाईँलाई शुभकामना पनि हाम्रो टङ्क सेचन दाजुले पनि यहाँ शुभकामना दिनुभएको छ हजुरलाई पनि धेरै धेरै धन्यवाद 1973 चाहिँ जस मनाउन सुरु गरेको रहेछ अप्रिल चाहिँ इयर 5 जुनको दिन अघि एउटा वातावरण सम्बन्धी कुराकानी भन्दा पनि एउटा गीत सुनाए हाम्रो विजय हितान दाजुले लेख्नु भएको दुईवटा मात्र हामीसँग छ वातावरण सम्बन्धी गीत तपाईँहरूको पनि छ भने यसो पठाइदिनु होला अहिलेलाई भने अञ्जना गुरुङ तामाङ बहिनीले गाउनुभएको यो गीत राख्न चाहन्छु केट बार्टलेटको शब्द रचना हो ह्याप्पी विश्व वातावरण दिवस तपाईँहरू सबै सबैलाई वातावरण संरक्षणको लागि सरकारले मात्र गरेर हुँदैन सबले इन्डिभिजुअलले चाहिँ

SBS गोर्खा रेडियो। आज प्रत्येक 3.6 सेकेन्डमा कसै न कसैले भेटरन्स आइडी कार्डको लागि आवेदन दिन्छन्। भेटरन्स आइडी कार्ड यो एमओडी तथा अफिस फर भेटरन्सले दिएको एउटा यस्तो सुविधा हो जसले तपाईँको फौजी सेवाको प्रमाण दिन्छ। साथै यसको प्रयोग मार्फत तपाईँलाई एनएचएस, स्थानीय आधिकारिक निकायहरू एवं विभिन्न सेवा प्रदायक संस्थाहरूबाट भेटरनले पाउन सक्ने सेवा सुविधा प्राप्त गर्न सजिलो पनि हुन्छ। यसले यो पनि देखाउँछ कि तपाईँ फौजी परिवारको सदस्य रहिसक्नु भएको छ र तपाईँले राष्ट्रिय सेवामा पनि योगदान पुर्याइसक्नु भएको छ। युकेमा भएका लगभग 20 लाख भेटरनहरूले यो कार्ड पाउन सक्छन्। त्यसैले तपाईँ

0: हजुर, हिज मेजेस्टी द किङ चार्ल्सको स्पिच पछि भने परेड समाप्त भएको थियो र त्यसपछि केजीका भाइहरूलाई चाहिँ कर्नल केजी हुनुहुन्छ ब्रिगेडियर चार्ली ह्यामर साहब र उहाँले पनि केही शब्द भन्नुभएको थियो, त्यो पनि म यहाँ सुनाउन चाहन्छु।
1: Colonel of the regiment, Karupma, Ubina Paunu, Miralagi, Tulo Saman, Rasau Bagyeko, Kuraho. I cannot overstate how immensely proud I am to hold this appointment and to serve alongside you in such a remarkable regiment. To represent you and to witness firsthand your commitment, professionalism and spirit today is something I value deeply. This formation parade has been made all the more special and significant by the presence of His Majesty the King. It is a mark of his highest respect for our regiment, and one that should fill every one of us with immense pride. As we look ahead, I know there is still work to be done and challenges to overcome. There is still a long way to go, especially in terms of the four M's, to make sure that Lark Hill is a home fit for the King's Gurkha Artillery. There may be some areas where we need to give ground and compromise, but we are working hard, led by RHQ KGA and supported by the garrison, to make sure that what the KGA deserve is delivered as soon as possible. Yo kura sadai yad rak nuhos, hami pahila gurkha haun, rasadai artillerymen hao. Jai KGA.
0: हजुर, कर्नल केजीए साहबको स्पिच तपाईँहरूले सुन्दै हुनुहुन्थ्यो र अब भने केजीएको कमान्डर हुनुहुन्छ लेफ्टिनेन्ट कर्नल माइकल फ्लेचर साहबको स्पिच राख्छु, त्यसपछि गर्खा मेजर साहबको पनि छोटो स्पिच हुनेछ, त्यो तपाईँहरूले सुन्न पाउनुहुनेछ।
2: सबहरू गुरुजीहरू दाजुभाइहरू ठुलो शुभाश, एक्सलेन्ट वर्क टुडे, सच अ प्लेजर टु बी आउट ऑन पराइड विथ यु टुडे सेलिब्रेटिङ द फॉर्मेशन अफ द किंग्स गर्खा आर्टिलरी। आई एम सो profoundly proud of everything you've achieved. Those people who arrived a year ago, pretty much today, the amount of work you have done, zero to hero, as someone told the king, to become absolute experts in your trade is truly humbling. Those who arrived in April, I know you will follow on in their footsteps. The DNA of the King's Gurkha Artillery is set, and it is one of absolute excellence. You should be absolutely proud of what you've achieved, not only today, but what you've achieved so far on this remarkable journey. Thank you to all of you. Derry, Derry, Danyabad. Jai KGA.
0: हजुर, केजीएको कमान्डर साहबको स्पिच सुन्दै हुनुहुन्थ्यो र अब भने गर्खा मेजर हुनुहुन्छ मेजर ललित बहादुर गुरुङ साहबले पनि भाइहरूलाई केही शब्द भन्नुभएको थियो, त्यो सुन्नतर्फ लागौ।
3: कर्नल केजी साहब, कमान्डर साहब, सम्पूर्ण साहबहरू, मेन साहबहरू, माई आदरणीय मेरो प्यारो भाइहरू, वाट अ डे। आजको दिनलाई निकै पहिलादेखि नै क्राफ्ट गरेको हो अनि हामी आज सक्सेसफुल भयौँ अनि सबैजनालाई धेरै धेरै बधाई अनि शुभकामना है। यस्तो सक्सेसहरू चाहिँ हामीले कसरी हुनुपर्छ, हामीले सधैँ हाम्रो सम्झिनुपर्छ। हामीलाई पहिला जिएम साहबहरूले भन्नुहुन्थ्यो हाम्रो फोर बियर्सहरूको सेक्रिफाइस, उहाँहरूको काम, उहाँहरूको मेहनतले गर्दा नै आज हामी यहाँ ल्यान्ड भएको छौँ होइन। अब हामीले यसलाई क्यारी फोर्ड गर्नुपर्छ। अघि मास्टर गर्नर साहबले भन्नुभएको थियो वी आर द भ्याङ्गार्ड अफ द केजिए होइन। त्यो भएको कारणले गर्दा चाहिँ तपाईँको प्रोफेसनल एक्सलेन्स इन ब्यारेक्स, डिसिप्लिन बाहिर हरेक कुराले म्याटर गर्छ। त्यो भएर तपाईँहरू सबैजनालाई जुन जुन फिल्डमा हुनुहुन्छ, विस यु भेरी भेरी बेस्ट अफ लक, कङ्ग्रेचुलेसन। नट ओन्ली यु, हाम्रो बेटर हाफ, हाम्रो बहिनीहरूले नि त्यत्तिकै इक्वल्ली सपोर्ट गरेको छ हाम्रो केजिएलाई है। उहाँहरूलाई पनि हामीले सधैँ साथमा लैजानुपर्छ। वन्स अगेन सम्पूर्ण रेजिमेन्टको तर्फबाट हामी सबैजनालाई धेरै धेरै शुभकामना अनि बेस्ट विसेस भविष्यको लागि, अनि हामी सधैँ राम्रो गर्नेछौँ। हाम्रो मोटो सधैँ सम्झिनुहोला, दृढ रहनुहोस् र सही निशाना लगाउनुहोस्, बुझ्नुभयो भाइहरू? त्यो चाहिँ हाम्रो मोटो हो। ल, थ्याङ्क यू, धन्यवाद।
0: अब भने डब्लु टू प्रदीप राई भाइ हुनुहुन्छ, उहाँसँग कुराकानी गरौँ र आज उहाँ फ्रन्ट रोमा बस्नु भएको थियो, राजासँग बोले भन्नुभयो, के सोध्नुभयो त्यस सम्बन्धी कुराकानी गरौँ। ल भाइ नमस्कार, अनि आज केजीएको फर्मेसन परेड कङ्ग्रेचुलेसन पनि।
4: सर्वप्रथम नमस्कार योगदाई, अनि धन्यवाद यहाँसम्म आइदिनु भयो। महाराज धिराज हाम्रो किङ चार्ल्स आएर पनि यहाँनिर एज अ भिभिआइपी आएर हामीलाई हाम्रो फर्मेसन परेड अवलोकन गर्ने हामीले सुनौलो अवसर पायौँ, अनि इज अ भेरी प्राउड मोमेन्ट योगदाई।
0: राजाले के भन्नुभयो, तपाईँले केही सोध्नुभयो?
4: फ्रन्ट रो चाहिँ यस्तो, म चाहिँ अब ब्याट्री सार्जन मेजर भएर अप एन्ड डाउन गरिराख्नु पर्ने, उहाँ आउँदाखेरि चाहिँ अगाडि हजुर उहाँसँग दुई तिनवटा भलाकुसारीहरू भए। सर्वप्रथम उहाँले चाहिँ म अलिकति अस्वस्थ थिएँ हिजोसम्म, आज चाहिँ स्वस्थ भएर आउनु पाउँदा मलाई खुसी लागेको छ भन्नुभयो। अनि दोस्रो चाहिँ उहाँले अब किङ्सगढ आर्टिलरीको प्रोग्रेस कस्तो भइरहेको छ भनेर सोध्नु भएको थियो, अनि लास्टमा चाहिँ अब नयाँ किटन इक्विपमेन्टहरू आउँ कस्तो छ स्थिति भनेर चाहिँ सोध्नु भएको थियो।
0: कतिको प्राउड हुनुहुन्छ आजबाट अफिसियली तपाईँहरू केजिएको फर्मेसन भयो?
4: हजुर, हामी एकदमै प्राउड, अनि त्यसमाथि म त झन् अब अहिले फर्स्ट रोयल हर्स आर्टिलरी 1 RHZ ई ब्याट्रीको ब्याट्री सार्जन मेजर गर्ने मौका पाएको छु। सो हामी चाहिँ त्यहाँ अहिले 49 गर्टाप भन्छ, हाम्रो गोर्खाली सोल्जर 49 छौँ, र होपफुल्ली होइन अब नेक्स्ट इयर अप्रिल 27 चाहिँ हामी फुल स्ट्रेन्थ हुन्छौँ एज ई ब्याट्री। ब्याट्री भनेको चाहिँ कम्पनी अथवा स्क्वाडन भन्ने जस्तै। हजुर
0: हुन्छ, ल कङ्ग्रेचुलेसन।
4: हस् धन्यवाद हजुर, एकदम थ्याङ्क यू।
0: हजुर भाइलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु, र अब भने केही गीतहरू सुनाऊ, र त्यसपछि सेकेन्ड पार्टमा चाहिँ केजिए कमान्डर गोर्खा मेजर साप लगायत अरू सापहरू अनि बहिनीहरूसँग गरेको कुराकानी लिएर आउनेछु। हजुर गोर्खा रेडियोलाई सुन्दै हुनुहुन्छ। हाम्रो छवि थापा दाजु लेख्नुहुन्छ, नमस्ते योग भाइ, लोकप्रिय कार्यक्रम सुन्दैछु। विश्व वातावरण दिवसको सबै सबैमा हार्दिक मंगलमय शुभकामना। समयले साथ दिएमा कुनै पनि वातावरण सम्बन्धी गीत सुनाइदिनु भए आभारी हुने थिए भनेर भन्नुभएको छ। अघि हाम्रो हितमान विजय तान्दाय र अञ्जना बहिनीले चाहिँको गीत मैले सुनाइसकेँ। अरू गीत यहाँ पक्का मलाई पनि थाहा भएको छैन, यहाँ खोजाउँला दाई, नत्र भने कुनै पनि एउटा गीत सुनाइदिउँला, र तपाईँलाई वातावरण दिवसको उपलक्ष्यमा धेरै धेरै शुभकामना भन्न चाहिँ चाहन्छु। सेकेन्ड पार्ट केही बेरमा, तर त्योभन्दा अगाडि हाम्रो खेलमती लिम्बुदीले कुनै पनि एउटा गीत भन्नुभएको थियो, हर्क साम्पाङले गाउनुभएको यो गीत उहाँलाई एकदमै मनपर्छ, त्यसले गर्दा यही गीत राख्न चाहिँ चाहन्छु र हामी सबैलाई मनपर्ने गीत भनौँ न, र श्रम गरौँ, श्रम एकदमै इम्पोर्टेन्ट कुरा छ होइन। यो गीत खेलमती लिम्बुदीदेखि लागि है त, हाम्रो निता कोइराई बहिनीको पनि एउटा हिन्दी गीत छ, त्यो गीत हामी सुन्नेछौँ।

0: almost hard to believe that they've only been doing it for a year. They're doing so well.
1: So congratulations and good luck to your regiment.
0: Oh, thank you so much. Thank you. That means a lot.
1: अब गाखा मेजर हुनुहुन्छ हाम्रो मेजर ललित साहब भाइ पनि भन्ने गर्छु ल साहब नमस्कार कंग्रेचुलेसन
2: थ्याङ्क यू भेरी मच गुरुजी मैले भन्नै पर्छ आज हाम्रो हिस्टोरिक डे यतिखेर जति पनि रेडियो सुनेर बिएबिएस गोर्खालाई सुनेर बस्नुभएको सम्पूर्ण ब्रिगेड अफ गोर्खाजको हाम्रो नेपाली दाजुभाइ जहाँ जहाँ हुनुहुन्छ संसार समयमा किङ्स गोर्खा आर्टिलरीको आज फर्मेसन परेड भयो अनि हिज म्याजेस्टीको प्रेजेन्समा अनि वी आर रियली प्राउड अनि हामी सबै एकदम खुसी छौँ
1: प्राउड मात्रै होइन हिस्टोरिक डे तपाईँ फर्स्ट गोर्खा मेजर होइन सेजमी अहिलेसम्मको यात्रा केजिएमा
2: मैले यतिखेरसम्म हामी एक वर्ष भयो हामी यहाँ लाखिलमा आएको अनि हामी फर्स्टमा यहाँ ल्यान्ड गरेको थियौँ अनि इस्टाब्लिसिङ रेजिमेन्ट अनि जुन प्रोसेस हुन्छ त्यसलाई अनि अहिलेसम्मको ठाउँमा ल्याइपुर्याउन जति पनि हाम्रो नट ओन्ली मी हाम्रो कमान्डर केजिए साहब अनि सम्पूर्ण साहबहरू गुरुजीहरू भाइहरूले जुन लेभलमा काम गर्दै अहिलेसम्म ल्याइपुर्याउनु भएको छ उहाँहरू सबैलाई वेलडन पनि भन्न माग्छु म जुन आजको यो सिचुएसन जुन हाम्रो फर्मेसन परेड भयो मैले अलिकति हाम्रो फोर प्लेयर्सहरूलाई हाम्रो पुर्खाहरूलाई पनि हामीले सम्झिनुपर्छ जस्तो लाग्छ उहाँहरूको त्याग उहाँहरूको पर्फर्मेन्स पहिलाको जुन एउटा रेकर्ड थियो ब्रिटिस आर्मीमा ब्रिगेड अफ गोर्खाजको आई थिङ्क त्यो एउटा एकदम सेन्टर हुनसक्छ त्यो हामी अहिले यहाँ आएको अनि अहिलेको हाम्रो पिँढीलाई चाहिँ एउटा नयाँ च्यालेन्ज हो जुन हाम्रो फोर फादरहरूले चाहिँ जुन कमाको इज्जतलाई चाहिँ उहाँले कमाको नामलाई चाहिँ क्यारी अन गर्ने अनि हामी चाहिँ यो ब्याजको चाहिँ भ्यानगार्ड भनौँ न सबभन्दा सुरुमा सुरु गर्दैछौँ अनि भाइहरूले एकदम राम्रो गर्दै हुनुहुन्छ रेजिमेन्टमा आज
1: राजा आज एकदमै स्वस्थ अनि एकदमै ह्याप्पी मुडमा देखेँ मैले टाढोबाट हेर्दा पनि उहाँले के भनेर जानुभयो तपाईँलाई अघि सिओ साहबलाई पनि मैले त्यही सोधेको थिएँ
2: हिज म्याजेस्टी वाज एकदम खुसी हुनुहुन्थ्यो मैले उहाँलाई एकम्पनी गर्ने मौका पाएँ अल द वे अन्टिल लास्टसम्म उहाँले एकदम अपरेसनको कुराहरू गर्नुभयो वेलफेयरको कुराहरू गर्नुभयो फ्यामिलीजहरूसँग जोकहरू गर्नुभयो एकदम हँसाउनु भयो आई थिङ्क हिज म्याजेस्टीको प्रेजेन्समा हाम्रो फ्यामिलीजहरू चाहिँ उहाँलाई भेट्न पाउनु नै एउटा सौभाग्य थियो अनि उहाँहरू सबैजना एकदम खुसी हुनुहुन्छ अनि मोस्ट इम्पोर्टेन्टली किङ्स गोर्खा आर्टिलरी चाहिँ फर्स्ट रेजिमेन्ट राजा हुनुभएपछि हाम्रो पल्टन नै फर्स्ट हो ब्रिटिस आर्मीमा उहाँको नाममा चाहिँ नेम भएको त्यो भएको कारणले गर्दाखेरि चाहिँ हिज म्याजेस्टी इज भेरी भेरी ह्याप्पी हजुर
1: यो ई ब्याट्री र आई ब्याट्रीको चाहिँ के हुँदैछ होमवर्क
2: ई ब्याट्रीमा हाम्रो अहिले अबाउट 58% भाइहरू गइसक्नु भएको छ अब ट्रान्स टूबाट April 27 कम्प्लिट गर्नुहुन्छ अनि आई ब्याट्रीमा चाहिँ हाम्रो 30 भाइहरू April 27 चाहिँ जानुहुन्छ कोलचेस्टरमा हजुर
1: ल त सर आई एम रियली प्राउड अफ यु यु बीन डुइङ अ फ्यान्टास्टिक जॉब है ऑल अराउन्ड आई एम रियली प्राउड अफ यु
2: थ्याङ्क यू दाई अब जुन म त अब आरजेआरमा हुर्केर आएको मान्छे आरजेआरले सिकाएको आरजेआरले हो यो आइडेन्टिटी दिएको अनि अहिले हाम्रो जुन मैले सिकेको रोयल गोर्खा राइफल्समा सिकेको जुन पनि स्किलहरूलाई यहाँ ल्याएर नयाँ रेजिमेन्ट फर्म गर्नु पाउँदाखेरि म एकदम खुसी नै प्राउड छु हजुर थ्याङ्क यू
1: अब यहाँ हाम्रो एडम भाइ हुनुहुन्छ क्याप्टेन सुनिल साहब ल साहब नमस्कार है
3: भाइ नमस्कार हजुर हजुर
1: आज प्राउड डे केजिएको फर्मेसन परेडमा म्युजिकल पर्फर्मेन्स दिनुभयो प्राउड डे होइन
3: एकदम हामी सबै नट ओन्ली केजिए हामी सबै ब्रिगेड अफ गोर्खासलाई नै एकदम प्राउड डे हो
1: कस्तो लाग्दो सम्पूर्ण केजिएको मेम्बर्सहरूले के भन्नुहुन्छ
3: उहाँहरू एकदमै खुसी हुनुहुन्छ आज एकदम सिग्निफिकेन्ट दिन भइहाल्यो त्यसै पनि त्यही माथि मौसमले पनि एकदम साथ दियो सबैभन्दा ठुलो कुरो मौसम एकदम राम्रो हो सबैजना एकदमै खुसी हुनुहुन्छ
1: हुन्छ थ्याङ्क यू भेरी मच
3: हस् दाइ हस् थ्याङ्क यू धन्यवाद
1: अब यहाँ परेड हेर्न आउनुहुने केही बहिनीहरूसँग कुराकानी गरौँ यहाँ केजिएकै साडीमा सजिएर बस्नु भएको छ बहिनी नमस्कार है हजुर बहिनीको नाम चाहिँ तपाईँहरू कुन युनिटबाट आउनुभयो केजिएमा तपाईँ त धेरै यहाँ राज्यकै छेउमा बस्नुभयो होइन कस्तो लाग्यो त आजको परेड
4: एकदम रमाइलो लाग्यो
1: यहाँको ठाउँ चाहिँ कस्तो लाग्यो त बहिनीलाई अलिकति उता भन्दा अलिकति आइसोलेट होला होइन
4: हजुर अलिकति म एडप्ट हुँदैछु पहिलाको भन्दा त अलिकति
1: ल त यहाँ केजिएमा तपाईँहरूको फ्युचर राम्रो होस् धेरै धेरै धन्यवाद है त अरू पनि यहाँ एकजना बहिनीसँग कुराकानी गरिहालौँ त्यसपछि अरू भाइहरूसँग म कुराकानी गर्नेछु बहिनी नमस्कार
5: नमस्ते
1: हजुर बहिनीको नाम ठुलो बोलिदिनु है
5: आशिका गुरुङ
1: अनि आज राजा पनि देख्नुभयो परेड पनि देख्नुभयो है एउटा खुसीको कुरा होइन तपाईँ चाहिँ कुन पल्टनबाट आउनु यहाँ केजिएमा अनि यस्तो खालको परेड हेर्नु भएको थियो पहिला
5: थिएन फर्स्ट टाइम हो हजुर
1: रमाइलो लाग्यो कि कस्तो लाग्यो
5: रमाइलो त रमाइलो लाग्यो वेदरले अलिक धोका दियो भनौँ न
1: हुन्छ बहिनी थ्याङ्क यू भेरी मच है
5: थ्याङ्क यू दाई
1: अब यहाँ टु आरजिआरबाट पनि हाम्रो गोर्खा मेजर आउनु भएको छ मेजर दिल्ली साहब राइम्बियो हुनुहुन्छ ल साहब वेलकम टु बिएबिएस
6: दाई लु थ्याङ्क यू तपाईँले मलाई ट्र्याक गरिहाल्नु भयो लभली टु सी हजुर
1: कहिले आउनुभयो यही परेडको लागि आउनु होला
6: हो ए परेडको लागि हो अनि यो भेरी स्पेसल छ अनि हाम्रो अब यत्रो भाइहरू छ के अरे गर्दाखेरि आउनु पर्यो नि
1: एउटा यो केजिएको मात्र होइन सम्पूर्ण ब्रिगेड अफ गोर्खासको लागि प्राउड डे होइन अनदर युनिट
6: एकदमै प्राउड अनि यो हाम्रो अब राजा उहाँ एज अ राजगद्दीमा आइसकेपछि उहाँको नाममा फर्म भएको इस्टाब्लिस भएको युनिट नै यो फर्स्टमा हो त्यही भएर राजा यहाँ आउनु भएको छ वर अ ग्रेट टु सी हिम
1: हुन्छ हाम्रो केजिएको मेम्बर्सहरूलाई के भन्नुहुन्छ
6: केजिएको मेम्बर्सहरूले म यसो भेट्ने पनि छ तर उहाँहरूलाई यो नयाँ च्याप्टर हो अघि हाम्रो राजाले भनिसक्नु भएको छ उहाँहरूको आउने दिनहरू निकै च्यालेन्जिङ पनि छ

0: उहाँहरूले चाहिँ बाटो राउनु बनाउनु पर्छ अब आउने तिनवटा ब्याट्रिजहरूको लागि. सो उहाँहरूको लागि चाहिँ एकदमै अल द बेस्ट. अनि देयर इज अ च्यालेन्जिङ बट अपर्च्युनिटी पनि छ. अनि गुड लक तपाईँहरूको केजेमा आफ्नो करियर अनि पछि हाम्रो ब्रिगेड अफ गोर्खासको नामको लागि पनि एभ्रिथिङको लागि अल द बेस्ट भन्न चाहन्छु.
1: ल त थ्याङ्क यू भेरी मच आज भेट्न पाइयो.
0: हवस् त थ्याङ्क यू. हजुर
1: हजुर यहाँ कर्नल बिजी साहब पनि यहाँ ठक्क भेटियो. साहब वेलकम टु बिएफएस.
2: गुड आफ्टरनुन.
1: ठिकै हुनुहुन्छ?
2: एकदम राम्रो. मौसम राम्रो छ. नयाँ केजे फर्मेसन विथ द किङ फ्यान्टास्टिक. इट्स बिन अ इन्ट्रेस्टिङ जर्नी बट वी आर हियर नाउ एन्ड वी हैव अ न्यू सेभेन्थ क्याप ब्याच.
1: प्राउड डे होइन साहब? आज चाहिँ हाम्रो केजेको फर्मेसन परेड. Brigade is growing.
2: It's a very proud day for Brigade of Gurkhas, proud day for the Royal Artillery, and I think proud day for me that we've been able to bring this together.
1: Ani sampurna KGA ka members har lai Colonel Biji sahab le ke bhanuncha?
2: They've done a fantastic job today. Really good parade, and I know they will be proud ambassadors for the Brigade of Gurkhas and the Royal Artillery.
1: Sahab, it was lovely talking to you. Have a lovely time.
2: Thank you very much.
1: अब यहाँ एकजना भाइ हुनुहुँदो रहेछ आज, उहाँहरूले पनि फर्मेसन परेड मिल्नु. भाइ नमस्कार.
3: हजुर नमस्कार.
1: हजुर भाइको नाम चाहिँ?
3: मेरो नाम मनिष लिम्बू सर.
1: एकदमै यङ देखिनुहुन्छ. कतिवाला हो?
3: म इन्टेक 20 सर.
1: कुन युनिटबाट आउनुभयो यहाँ केजिएमा?
3: म चाहिँ केओजिएलआरबाट सर.
1: अनि यहाँ कति भयो आउनु भएको? तपाईँ 3-4 ब्याच नै हो?
3: म चाहिँ ट्रान्स 2 भर्खर भर्खर अस्ति अप्रिलमा आइपुगेको. हजुर
1: भलन्टियर हो?
3: हजुर.
1: केजिए किन रोज्नु भयो त हुन त? ब्रिगेड अफ गोर्खासकै फुटप्रिन्ट अब यहाँ सबै अब गोर्खालीहरू नै हुन्छन् होइन?
3: हजुर हजुर. म चाहिँ केओजिएलआरमा थिएँ अनि वाइ नट अब यहाँ पनि राम्रो अपर्च्युनिटी छ अनि समथिङ डिफरेन्ट एक्सपिरियन्स गरौँ भनेर चाहिँ म. हजुर
1: ल त भाइ वेल डन एन्ड थ्याङ्क यू भेरी मच. राम्रो केजिएमा नोकरी गर्नुहोला है
3: त. थ्याङ्क यू.
1: अब अर्को एकजना भाइ हुनुहुन्छ, नानी बोकेर हिँड्दै हुनुहुन्छ. भाइ नमस्ते. कति अग्लो कति छ हाइट? 6 फिट
4: झन्डै छ होला. 6 फिट.
1: ल तपाईँलाई बधाई छ आजबाट अफिसियली तपाईँहरू केजिए हुनुभयो.
4: धन्यवाद.
1: कति भयो तपाईँ ट्रान्समार्ट आउनु भएको?
4: हजुर म चाहिँ ट्रान्समार्टमा आएको. हामी चाहिँ अब यहाँको 1 वर्ष भइसक्यो.
1: कस्तो छ लाइफ अहिलेसम्म? कस्तो जाँदैछ? ठिकै निर्णय गर्दैछ भन्ने लागेको छ कि?
4: हजुर एकदमै अब राम्रो गइरहेको छ. अब पहिला चाहिँ म इन्फेन्ट्री ब्याकग्राउन्डको थिएँ अनि अहिले चाहिँ अब यता केजिए आएँ. नयाँ एक्सपिरियन्स भयो यहाँ, एकदम अब राम्रो भइरहेको छ. नयाँ नयाँ अब यो यस्तो वरियरहरू कुदाउँदा गर्दा एकदम राम्रो भइरहेको छ.
1: के ट्रेडमा हुनुहुन्छ?
4: म चाहिँ एपेसिटी ट्रेड भन्नेमा.
1: ल त भाइ कङ्ग्रेचुलेसन, अब केजिएमा राम्रो गरेर जानु होला. अल द बेस्ट.
4: हुन्छ थ्याङ्क यू सो मच सर.

0: अन्य समुदायमा
1: मिलाइन भरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: play BFBS
1: यो BFBS गोर्खा रेडियो हो
0: गोर्खा रेडियो
3: क्रसपा सभापति रवि लामिछानेले नेपाल भारत बीचको सीमा विवाद हो हल्ला गरेर समाधान नहुने तर्क गर्नुभएको छ। भारतको पाँच दिने औपचारिक भ्रमण सकेर आज विमानस्थल ओर्लिएपछि पत्रकारसँग कुरा गर्दै सभापति लामिछाने
4: कुनै पनि विषय राजनीतिको माध्यमबाट डिप्लोमेटिक च्यानल्सहरूलाई एक्टिभ गराएर गरिने कुराहरू सबैभन्दा महत्वपूर्ण कुराहरू छ। तिनको आवाज एकदमै नोइज गरे जस्तो हल्ला गरे जस्तो एकदमै ढोल बजाएर हुँदैन, तर ढोल नबजाइकन आफ्ना देशका बारेमा गर्ने कुराहरू गर्नुपर्ने ठाउँमा गर्नुपर्ने समयमा गर्नुपर्ने जसरी र चरणबद्ध तरिकाले गर्नुपर्ने हुन्छ। लोकप्रियताका लागि त एकदमै सजिलो हुन्छ, तर समस्या समाधान गर्नको निमित्त त्यसका चरणहरू हुन्छन्, कूटनीतिका पनि चरणहरू हुन्छन्। त्यस्ता चरणमा सही ठाउँमा सही ढङ्गले सही तरिकाले आफ्ना कुराहरू राख्न नेपालले हिजो पनि सुरु गरेको थियो, आज पनि सुरु गरिरहेको छ, र ती कुराहरू एउटा कूटनीतिक माध्यमबाट अगाडि बढ्ने भएका हुनाले ती कहिलेकाहीँ सडकका सदनका या मिडियाका चासोहरूभन्दा अझ माथि अझ संवेदनशील भएर अगाडि बढेका हुन्छन्। त्यस ढङ्गले कुराहरू अगाडि बढेको
3: भारतको सत्तारूढ भारतीय जनता पार्टीका अध्यक्ष नितिन नवीनको निमन्त्रणामा सभापति लामिछाने जेठ 18 गते भारत भ्रमणमा जानुभएको थियो। पूर्व प्रधान न्यायाधीश खेलराज रेग्मीले मुलुकलाई निरकुशतातिर जान नदिन संविधानको मूल मर्म नबदल्न सुझाव दिनुभएको छ।
5: संशोधन गरिएमा वर्तमान संविधानको मूल मर्म र प्रस्तावनालाई नचलाइकन शासकीय स्थायित्व र सन्तुलनमा विशेष ध्यान दिनुपर्ने उहाँको सुझाव छ। सुझाव लिन आएको संविधान संशोधन बहस पत्र तयारी कार्यदलको टोलीसँग पूर्व मन्त्री परिषद अध्यक्ष रेग्मीले वर्तमान संविधानका आधारभूत संरचना कुनै पनि अवस्थामा कमजोर पार्न नहुने बताउनु भएको हो। अहिलेको संविधानको प्रस्ताव र धार्मिक व्यवस्थामा परिवर्तन गर्न नहुने उहाँको सुझाव छ। कार्यकारी राष्ट्रपति वा कार्यकारी प्रधानमन्त्री प्रणालीबारे हतारमा निर्णय नलिन पनि उहाँले अनुरोध गर्नुभएको छ। अत्यधिक स्थायित्वको नाममा मुलुक निरङ्कुशता वा सर्वसत्तावादतिर जान सक्ने उहाँको चेतावनी छ। संविधानको धारा 76 अनुसार सरकार गठन र अविश्वास प्रस्ताव सम्बन्धी व्यवस्था व्यावहारिक नभएको भन्दै उहाँले दुई वर्षसम्म अविश्वास प्रस्ताव ल्याउन नपाउने अहिलेको व्यवस्था भन्दा कम्तीमा 6 महिनाको समय सीमा राख्न सुझाव दिनुभएको छ। समानुपातिक सीट संख्या 60 झार्नुपर्ने र उच्च पदमा पुगिसकेकाहरूलाई समानुपातिक कोटाबाट सांसद बनाउन नहुने उहाँको भनाइ छ। राष्ट्रिय सभामा महिला दलित र पछाडि पारिएका समुदायको वास्तविक प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने, प्रतिनिधि सभा उम्मेद्वार बन्ने उमेर 25-21 झार्नुपर्ने र राष्ट्रिय सभा सदस्यका लागि 30 वर्षको उमेर तोक्नु उपयुक्त हुने उहाँको सुझाव छ। न्यायाधीशको अनुगमन र कार्यवाहीका लागि छुट्टै स्वतन्त्र समिति गठन गर्न पनि रेग्मीले सुझाव दिनुभएको छ।
3: अब खबर फटाफट।
6: मगर खाम भाषामा पठन पाठन शुरू गर्दै म्याग्दीको रघुगंगा गाउँपालिका मगर समुदायको बाहुल्यता रहेका बस्तीका 14 विद्यालयमा कक्षा 1 मगर खाम भाषामा पठन पाठन हुने। भोजपुरमा विपन्न परिवारलाई नयाँ घर, हतुवागढी 2 लुङ्गिनमा आर्थिक रूपमा विपन्न दलित समुदायका 8 परिवारका लागि प्रति परिवार 3,36,000 लगानीमा नयाँ घर निर्माण। गर्मी छल्न महोत्तरीका विद्यालयहरू धमाधम बन्द हुँदै पछिल्लो पल्ट गौशाला नगर कार्यपालिकाको कार्यालयले गर्यो। आजदेखि आउँदो सोमबारसम्म नगर क्षेत्रका सबै विद्यालय बन्द गर्ने निर्णय। जिल्लामा मध्य र दक्षिणी क्षेत्र भन्दा उत्तरी क्षेत्रमा घामको राप र गर्मीको असर बढी। नेपालगंज भन्सार कार्यालयले गर्यो चालू आर्थिक वर्षको 10 महिनामा लक्ष्यको करिब 68% बढी राजस्व संकलन। पछिल्ला 2 महिना चैत्र वैशाखमा राजस्व संकलनमा वृद्धि। स्याङ्जाको भिरकोट 8 ओकादीमा रहेको ऐतिहासिक महत्वको ओखती पानी संरक्षणको प्रतीक्षामा कुनै समय स्थानीय तथा बटुवाले पिउन र औषधिको रूपमा प्रयोग गर्दै आएको यहाँको पानी पछिल्लो समय प्रयोगमा आउने क्रम हराउँदै। आगलागीबाट हुम्लाको सिमकोट 7 महेन्द्र बहादुर शाहीको 3 घर नष्ट, 7 भवन आगलागी हुँदा 20 लाख बराबरको क्षति। ग्रीन पोखरा क्लीन पोखरा अभियान अन्तर्गत रोपियो 6,000 बढी बोट बिरुवा। कास्कीको पोखरालाई स्वच्छ र हराभरा बनाउन पोखराको सड़क, नदी तथा खोला किनार र सार्वजनिक स्थल तथा खुल्ला क्षेत्रमा 38 2,26,000 बोट बिरुवा लगाउने महानगरको योजना। र मुस्ताङको बारागुङ मुक्ति क्षेत्र 1 पर्ने पवित्र धार्मिक स्थल मुक्तिनाथ मन्दिर जोड्ने कागबेनी मुक्तिनाथ सड़क खण्डको मर्मत र स्तरोन्नति शुरू। कागबेनी मुक्तिनाथ 12 सड़क खण्डको मर्मत तथा स्तरोन्नति गरिने।
3: एसियन गेम्सहरूको सेमी फाइनलमा नेपालले ओमानसँग खेल्ने भएको छ। सेमी फाइनल खेल आइतबार बिहान 9:30 बजे शुरू हुनेछ। समूह बी अन्तर्गत समूह चरणको अन्तिम खेलमा हङकङसँग पराजित हुँदा ओमान समूह बीको उपविजेताको रूपमा सेमी फाइनल खेल्ने भएको हो।
2: यो PFBS गोर्खा रेडियो हो।

0: हजुर अनमोल गुरुङले गाउनुभएको यो गीत तपाईँले सुन्दै हुनुहुन्थ्यो। 6:08 गइसकेको छ। अब भने अघि मैले जानकारी गराए अनुसार खेम्पो शिर लामा धर्मगुरुङज्यू हुनुहुन्छ, उहाँसँग म कुराकानी गर्दैछु। उहाँ चाहिँ नेपाल गुरुङ लामा संघको चाहिँ अध्यक्ष पनि हुनुहुँदो रहेछ नेपालको, म कुराकानी गर्दैछु। यो 7 जुनमा चाहिँ एउटा विशेष कार्यक्रम गर्दै हुनुहुँदो रहेछ, धार्मिक कार्यक्रम हुँदै रहेछ र इन्डियाबाट चाहिँ एकजना धर्मगुरु आउँदै हुनुहुँदो रहेछ र त्यस सम्बन्धी कुराकानी गर्नको लागि मैले उहाँलाई आमन्त्रण गरेको छु। धर्मगुरु लाइनमा हुनुहुन्छ। हेलो गुरु, नमस्कार।
1: हजुर नमस्कार।
0: हजुर वेलकम छ है हजुरलाई बेबेसमा।
1: धन्यवाद।
0: हजुर अघि पोस्टमार्टमा छु भन्दै हुनुहुन्थ्यो, आइपुग्नु भयो कि कता हुनुहुन्छ यति बेला?
1: हजुर म अहिले अन द वेमै छु।
0: ए हजुर गाडीमै हुनुहुन्छ त्यसो भने।
1: हजुर
0: राइट, कस्तो घुमघामको लागि जानुभएको, के थियो कार्यक्रम त्यता चाहिँ?
1: हजुर आज मेरो गुरुलाई भ्रमणको लागि यता पोस्टमार्टतिर गएर हामी फर्किँदैछौँ अहिले।
0: ए त्यही त, उहाँको नाम चाहिँ यहाँ टेक्स्ट पठाउनु भएको थियो, यो अलिकति भयो, उहाँको नाम पनि भनिदिनुहोस् न गुरुको नाम पनि।
1: उहाँको नाम हिज ओली क्याप्जे ग्याङखाङ रुम्बोचे।
0: हजुर
1: ग्याङखाङ रुम्बोचे उहाँ दक्षिण भारत साउथ इन्डिया मैसोर नम्डोलिङ गुम्बाको प्रमुख गुरु हुनुहुन्छ।
0: हजुर
1: भिक्षुनीहरूको अभिभावक
0: हजुर, तपाईँहरू अन द मुभमा भएको कारणले गर्दा सायद अलिकति बिचमा डिस्टर्बेन्स पनि आउला जस्तो भयो। ऊ के यो 7 तारिक चाहिँ एम्पायर हलमा हो नि त हुने होइन? हजुर यो तपाईँहरू अन द मुभमा भएको कारणले गर्दा तपाईँको रिसेप्सन त्यति राम्रो भएन, सायद अन द मुभमै हुनुहुन्छ होला होइन, बिचमा काटिराखेको छ तपाईँको।
1: हजुर अन द वेमै छु।
0: ओके, यो 7 तारिक हुने कार्यक्रम चाहिँ के सम्बन्धी अलिकति भनिदिनुहोस् न?
1: यो जुन 7 तारिक आइतबारको दिन अभिषेक, यो कुबेर जम्बलाको अभिषेक कार्यक्रम हुँदैछ परम पूज्य गुरुको मुखारविन्दुबाट।
0: हजुर अलिकति विस्तृत रूपमा भनिदिनुहोस् न कस्तो खालको त्यहाँ के हुन्छ?
1: हजुर हजुर, यो 7 तारिकमा हुने कार्यक्रम विशेष गरी परम पूज्य गुरुको मुखारविन्दुबाट जम्बल यो कुबेर अभिषेक हो। यो अभिषेक अत्यन्तै दुर्लभ छ। 21 जम्बलको अभिषेक कार्यक्रम र धर्मदेशना कार्यक्रम आयोजना हुँदैछ। अहिले शान्तिको आवश्यक छ विश्वभरि मानव समाज र समुदायमा शान्तिको शिक्षा प्रवाह गर्ने र यो अभिषेक जम्बल्ला अभिषेक आशीर्वादको रूपमा प्रदान गरिने कार्यक्रम आयोजना गरिएको छ बुद्धिस्ट कुम्भ रेडिङ युकेले। यही कार्यक्रमको लागि 10:30 बजेदेखि लगभग बेलुकी 4:30 बजेसम्म हाम्रो यो कार्यक्रम हुनेछ। उक्त कार्यक्रममा सम्भवतः हाम्रो 500-600 जना भक्तजनहरूको उपस्थिति रहने हामीले अनुमान गरिएको जानकारी गराउँदछौँ। र विशेष त रिम्बोछेकै परम पूज्य गुरुको मुखारविन्दुबाट अभिषेक धर्म देशना र उपस्थित सम्पूर्ण भक्तजनहरूलाई प्रत्यक्ष रूपमा दर्शन र आशीर्वाद प्रदान गरिने कार्यक्रम रहेको यहाँहरू सबैले जानकारी गराउँदछु। र यो कार्यक्रम अत्यन्तै शुभ अवसर, अत्यन्तै दुर्लभ। यो विश्व प्रसिद्ध बौद्ध गुरुको आगमनले बेलायतवासी सम्पूर्ण शान्ति प्रेमीहरू माझमा एउटा भक्तिभाव अथवा गुरुको दर्शन र आशीर्वाद ग्रहणको लागि एउटा एक प्रकारको एउटा माहौल थाएको छ। यसको लागि बुद्धिस्ट कुम्भ रेडिङ युकेले सम्पूर्ण तयारीहरू गर्दैछ र यसको लागि यसमा नेपाली समुदाय र गैर नेपालीहरू विभिन्न देशको नागरिकहरू पनि उपस्थित हुने योजना रहेको छ। यसमा नेपाली भाषा अनि
0: हजुर हजुर भन्दै जानु होला। हेलो गुरु, हजुर सायद उहाँहरू अर्को त्यहाँ चाहिँ यो संवादमा व्यस्त हुनुहुन्छ जस्तो लाग्यो। धर्म गुरु नमस्ते, सुन्दै हुनुहुन्छ?
1: हजुर
0: हजुर भन्दै जानु होला, तपाईँले जति इन्फर्मेसन दिन चाहनुहुन्छ दिनु होला, किनकि यो समयको पाबन्दी पनि रह्यो, तपाईँ अन द मुभमा भएको कारणले गर्दा कुनै एनी टाइम काटिएला जस्तो भइसक्यो। हजुर यो
1: हजुर
0: हजुर भन्दै जानुहोस्, तपाईँको काटि एकदमै काटिरहेछ।
1: ए हजुर, अहिले यहाँ अन द वेमा भएको कारणले हो। सबैलाई हामी निमन्त्रण गर्छौँ आयोजक परिवारले। यो कार्यक्रम बेलायतमा पहिलोपटक हुँदैछ र परम पूज्य गुरुवार विशेष गरी दक्षिण अहिले विश्वभरि बौद्ध भोट बौद्ध परम्पराबाट आएको गुरुहरूको एउटा सर्वोच्च जिम्मेवारी पदमा रहेको गुरु हुनुहुन्छ. यसमा चारवटा बौद्ध परम्पराहरू साक्यपा कग्युपा गेलुपा परम्परा बोर्ड बोधिजम्मा, यसमा निङमापा परम्परामा अहिले क्याप्चे ग्याहर मर्चेको विशेष जिम्मेवारी छ. उहाँ नम्डोलिङ मोनस्ट्रीको एउटा प्रमुख गुरु मात्र नभएकन अहिले अन्तर्राष्ट्रिय निङमा मोलम महापूजा भनेर यो इन्टरनेसनल मोलम पूजाको बोध गएको पनि उहाँले अध्यक्ष हुनुहुन्छ. यस कारणले पनि उहाँको जिम्मेवारी धेरै उच्च छ र गुरुलाई यहाँ आगमन उपस्थित गराएर प्रदान गरिने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको हुँदा सम्पूर्ण शान्ति प्रेमीहरू बौद्ध मार्गीहरू
0: हजुर रेडिङमा चाहिँ अनि कति बेलादेखि त्यहाँ आउन सक्नुहुन्छ भक्तजनहरू? हजुर
1: यो 4:30 बजेसम्म
0: हजुर बिहान कति बजे भन्नुभयो तपाईँको बिचमा काटिएन गुरु?
1: हजुर बिहान 10 बजेदेखि
0: ए 10 बजेबाट बेलुकी 4 बजेसम्म
1: हजुर.
0: ओके हुन्छ तपाईँलाई धेरै धेरै धन्यवाद. अरू केही छ इन्फर्मेसन भन्न चाहनुहुन्छ?
1: हजुर अरू उपस्थितको लागि आयोजक परिवार हार्दिक स्वागत गर्न चाहन्छु. हजुर
0: हजुर हुन्छ गुरु यो तपाईँको एकदमै यो बिचमा काटे काटेकै भयो र त्यही भएर अहिले कन्टेक्ट गऱ्यो भने राम्रो हुन्थ्यो होला. भोलितिर भयो भने कुराकानी गरौँला. हजुरलाई धेरै धेरै धन्यवाद है त.
1: हस् थ्याङ्क यू
0: हजुर. उहाँ हुनुहुन्थ्यो धर्मगुरु शिर लामाज्यू र उहाँसँगको सम्वाद थियो. अलिकति उहाँहरू अन द मुभमा हुनुहुँदो रहेछ त्यसले गर्दा एकदमै डिस्टर्बेन्स भयो. आशा छ तपाईँहरूले बुझ्नुभयो होला. रेडिङ गुम्बामा चाहिँ यो आउँदो चाहिँ 7 तारिक उहाँहरूको चाहिँ यो गुरु आउनु भएको रहेछ. गुरुबाट चाहिँ त्यहाँ जस धार्मिक कार्यक्रम हुँदैछ त्यो बुझ्नुभयो होला तपाईँहरूले होइन. हजुर उहाँलाई धन्यवाद भन्दै अब चाहिँ हाम्रो निता कोही राई बहिनी हुनुहुन्छ. उहाँले एउटा हिन्दी गीत मगाउनु भएको थियो त्यो गीत सुनाऊ. त्यसपछि एउटा प्रोमोवर्क हिन्दी गीत त्यसपछि भने भोइस अफ गोर्खासमा चाहिँ कप्रोल उमित राई बहिनी भाइसँग सोनिया बहिनीले कुराकानी गर्नुहुनेछ.

0: भनिन्छ हामीले जीवनमा जे जति गर्छौ त्यसमा कोही न कोही त माध्यम बनेकै हुन्छन्। त्यसैले आपसी सञ्जाल अति नै महत्वपूर्ण छ, जसले हामीलाई अन्य मानिस तथा अवसरहरूसँग जोड्ने काम गर्छ। मिलिट्री कोवर्किङ नेटवर्क यस्तै एउटा सञ्जाल हो, जस मार्फत फौजी जीवन साथीहरूले आफ्नो लागि एक स्वतन्त्र एवं व्यावसायिक जीवनको निर्माण हेतु मदत पाउन सक्छन्। वार्षिक 30 पाउन्ड शुल्क तिरेर तपाईँ पनि यसको सदस्य बन्न सक्नुहुन्छ अनि यहाँ उपलब्ध विभिन्न संघ संस्थाहरूसँग जोडिएर आफ्नो व्यावसायिक भविष्य निर्माणको लागि आवश्यक कला कौशल सिक्नुका साथै व्यक्तित्व विकासका अवसरहरूको पनि फाइदा लिन सक्नुहुन्छ। थप विवरण एवं सदस्यताको लागि हेर्नुहोस् militarycoworking.uk।
1: यो BFBS गोर्खा रेडियो हो।

0: FBS गोर्खा रेडियो सुन्दै हुनुहुन्छ. भेरी वार्म वेलकम तपाईँ सम्पूर्णलाई म सिरेको तर्फबाट भोइस अफ गोर्खास कार्यक्रममा. र सदा चाहिँ हाम्रो गोर्खासहरूको स्टोरी, उहाँहरूको जर्नी बारेमा चाहिँ म कुराकानी गर्ने गर्दछु. र आज यसै क्रममा चाहिँ आज एकजना हाम्रो गोर्खा सौजा पाइलेर उपस्थित भएको छु. र विशेष गरी उहाँ चाहिँ अहिले 10Q जलारमा सर्भ गरिरहनु भएको छ. र उहाँसँग पनि उहाँको जर्नीहरूको बारेमा हामी कुराकानीहरू गर्नेछौँ. हुन त प्राय जस्तो अब हामी यहाँ विभिन्न ठाउँहरूमा ब्रिगेड अफ गोर्खासको पल्टन रहेको छ र विभिन्न पल्टनहरूको आफ्नै आफ्नै कामहरू हुन्छ, तर पनि इथोस एज अ गोर्खास त सधैँ एउटै नै रहन्छ होइन. आउनुहोस् हामी आज कुराकानी गर्नेछौँ कर्पोरल उमेद राई भाइको साथमा. भाइ तपाईँलाई पिएफएस गोर्खा रेडियोमा धेरै धेरै स्वागत छ.
1: हेलो, नमस्ते दिदी, धन्यवाद.
0: तपाईँ कति इन्टेकको हुनुहुन्छ होला, तपाईँको पल्टनको बारेमा पनि अलिकति भनिदिनुहोस् न.
1: ज्यू दिदी, म चाहिँ कपरोल उमित राई, इन्टेक 17, हाल 10QJLR अल्डरसटमा चाहिँ कार्यरत छु दिदी. अनि मेरो 10QJLR चाहिँ मेनली चाहिँ चारवटा ट्रेडले चाहिँ मिक्स भएको छ, ड्राइभर, सप्लायर, सेफ र कम्सपेक. त्यही हो, ड्राइभरको आफ्नो काम ड्राइभर सम्बन्धी हुन्छ भने सप्लायर्सको सप्लायर सम्बन्धी, हाम्रो सेफको क्याटरिङ बिजनेस भइहाल्यो र कम्सपेकको चाहिँ अब कम्युनिकेसन स्पेसलिस्ट हो दिदी.
0: तपाईँ चाहिँ कुन डिपार्टमेन्टमा हुनुहुन्छ त?
1: म सेफ डिपार्टमेन्ट, क्याटरिङ डिपार्टमेन्टमा पढेँ दिदी.
0: हजुर, अवश्य पनि. र विशेष गरी भाइसँगको भेटघाट भन्दाखेरि अस्ति भर्खरै गोर्खा कप 2026 पनि भएको थियो होइन?
1: ज्यू हजुर दिदी.
0: हजुर, र तपाईँहरू पनि त्यहाँ निकै नै व्यस्तहरू हुनुहुन्थ्यो, निकै नै हिट वेभहरू पनि गर्मीहरू भइरहेको थियो. र सदा चाहिँ क्युजेलआरको जुन सेफ डिपार्टमेन्टहरू तपाईँहरू एकदमै मेहनतहरू गर्नुहुन्छ र नेपाल कपमा पनि उत्यो गर्नुहुन्छ र गोर्खा कपमा पनि तपाईँहरूले ब्रिगेड अफ गोर्खासलाई चाहिँ प्रतिनिधित्व पनि गर्नुभएको थियो, जुन एकदमै राम्रो कुरा पनि हो. भाइ यसैमा चाहिँ तपाईँसँग कुराकानीहरू गर्दै गर्दाखेरि चाहिँ सोध्नु पनि चाहिहाले, सर्वप्रथम चाहिँ तपाईँ चाहिँ यो गोर्खासमा जोइन गर्नुको लागि चाहिँ कसरी इन्सपिरेसन पाउनु भयो त? सधैँको सपना रहेको थियो होला?
1: हजुर, एकदमै धेरै धन्यवाद दिदी. विशेष त म चाहिँ एउटा गोर्खाकै ब्याकग्राउन्ड फ्यामिलीबाट बिलोङ गर्छु दिदी. मेरो बाजे 2nd 10GRको हुनुहुन्थ्यो र फर्स्ट चाहिँ म उहाँबाट नै इन्सपायर भयो दिदी. घरमा अब कहानीहरू सुन्ने, बाजेको पल्टन घरको यात्राहरू, यस्तो भयो उस्तो भयो भन्नुहुन्थ्यो, अनि त्यहीँबाट हो दिदी. र पछि गएर चाहिँ अब साथीभाइहरू पनि कति लाग्दै गयो, अनि आफूलाई पनि होइन हुनुपर्छ भन्ने फिल भयो दिदी. अनि यसपछि सक्ने लगत्तै चाहिँ मैले ट्राई गरेको, तर अनफर्चुनेटली सक्सेसफुल भएन. फर्स्ट एटेम्प फेल, सो अन सेकेन्ड एटेम्प, लक्कीली थर्ड एटेम्पमा चाहिँ दिदी इन्टेक 17मा भर्ती भएर आएँ दिदी म.
0: ओके, सो थर्ड यानि कि फाइनल तपाईँको एटेम्पमा चाहिँ होइन सफल भयो.
1: ज्यू,
0: कस्तो हुँदो रहेछ त सपना पुरा हुँदाखेरि?
1: हजुर दिदी, त्यो अ काइन्ड अफ पज, त्यस्तो खाले फिलिङ्स भएको दिदी. मलाई चाहिँ युआर सेलेक्टेड भनेर चाहिँ हाम्रो त्यति बेला डिआरओ साहबले भन्नु हुँदाखेरि, काइन्ड अफ पज खाले फिलिङ्स भन्नाले देखाउनै नमिल्ने के हो, आफ्नै मनभित्र छ दिदी, त्यो चाहिँ ओभरवेल्म भएको थियो भनौँ न दिदी.
0: अवश्य पनि. र यसै गरी तपाईँको नेपाल घर चाहिँ कता होला भाइ?
1: नेपाल घर चाहिँ मेरो हाँसपोसाद भन्थ्यो पहिला दिदी, अहिले चाहिँ तरहरा इटहरीमा पर्यो दिदी.
0: अहिले यो समयमा चाहिँ होइन नेपालमा धेरै नै युवाहरू हुनुहुन्छ होइन, उहाँहरूको चाहिँ ट्रेनिङहरूको यो जुन एउटा हेल्दी ओब्सेसन पनि भनौँ न होइन, अब गोर्खा हुने ब्रिटिस आर्मी जोइन गर्छु भने एकदमै सपनाहरू बोकेर चाहिँ आउनु हुँदछ. र तपाईँ अब 2017 इन्टेकको पनि भन्नुभयो, अहिलेको तपाईँको अवस्थाहरूमा समयमा चाहिँ कस्तो खालको रहन्थ्यो त्यो सेलेक्सन अनि ट्रेनिङ प्रोसेसहरू चाहिँ?
1: एकदम धेरै मेजर चेन्जेसहरू भएको छ जस्तो आई बिलिभ दिदी. त्यहीँ गएर हेरेर चाहिँ अब फिल गर्ने मौका पाएको छैन के के चेन्ज भएर, तर भाइहरू नयाँ इन्टेकको भाइहरूले भने सुन्ने अनुसारले चाहिँ हाम्रो भन्दा चाहिँ उनीहरूको चाहिँ टोटल्ली चेन्ज भएको छ, इन अ सेन्स त्यो सिलेक्सनमा हुने कुराहरूदेखि नै लिएर दिदी. जस्तै हाम्रो पालीमा चाहिँ अब 25 केजी स्यान्ड स्याकलाई चाहिँ डोकोमा हालेर बोकेर कुद्नु पर्थ्यो भने अहिले चाहिँ त्यो चाहिँ रिड्युस डाउन भएर 15 केजी भएको रहेछ, तर डिस्टेन्स चाहिँ अलिकति हाम्रो पालीमा भन्दा धेरै बढेको रहेछ दिदी, 800 मिटर्स. त्यो भयो एउटा प्राइम इक्जाम्पल चेन्जेसहरू चाहिँ दिदी मैले हाम्रो पालिमाबाट अहिलेकोमा चाहिँ फिल देखेको.
0: समयहरू पनि कति छिटो परिवर्तनहरू भइरहेको छ, मोर एन्ड मोर एडभान्सहरू पनि भइरहेको छ होइन. अब सोल्जरिङको पनि एउटा जुन फिल्डहरूमा हेर्छ भने धेरै नयाँ कुराहरू चाहिँ इम्प्लिमेन्ट भइरहेको छ होइन, नयाँ सोल्जर्सहरूलाई त्यही अनुसारको चाहिँ अवश्य पनि ट्रेनिङ सेलेक्सन प्रोसेसहरू पनि हुनसक्छ, हामी त्यो अनुसार पनि बुझ्न सक्छौँ. यस्तै गर्दाखेरि तपाईँको लागि चाहिँ गोर्खा हुने क्रममा चाहिँ सबैभन्दा बिगेस्ट च्यालेन्ज चाहिँ के फेस गर्नुभयो त?
1: अनेस्टली भन्नु पर्दा दिदी, मैले त्यस्तो बिगेस्ट च्यालेन्ज यही हो भनेर फेस गरे जस्तो लाग्दैन. जुन म त्यो थर्ड टाइममा सेलेक्ट हुनु नै मेरो लागि चाहिँ त्यो चाहिँ बिगेस्ट च्यालेन्ज रहेछ भनेर अहिले चाहिँ रियलाइज हुँदैछ दिदी. अब नभएको भए वाट इफ वाट नेक्स्ट भन्ने मैले सोचेकै थिएन दिदी. त्यो भएको हुनाले अहिले चाहिँ म के रियलाइज गर्छु भने त्यति बेला त रियलाइज गरिनँ अनेस्टली भन्नुपर्दा. अहिले चाहिँ नभएको भए चाहिँ त्यो चाहिँ मेरो चाहिँ बिगेस्ट च्यालेन्ज हुने रहेछ भनेर सोचेको छु दिदी.
0: सो तपाईँले चाहिँ दायाँ बायाँ अब कतिले भन्छ नि अब यदि यो भएन भने मेबी अब अर्को पाथलाई चाहिँ लिन्छु भनेर भन्छ. सो तपाईँको लागि चाहिँ सोली जस्ट गोर्खा नै हुन्छु भन्ने थियो.
1: ज्यू हजुर दिदी.
0: र त्यो अडानको साथमा तपाईँ हुनु पनि सफल हुनु भएको छ होइन. र यो अवस्थाहरूमा आउँदै गर्दाखेरि धेरै अप्स एन्ड डाउन्सहरू हाइज एन्ड लो त्यो एक्सपिरियन्सहरू पनि भयो होला. कुनै यस्तो मेमोरेबल एक्सपिरियन्स छ तपाईँले आफ्नो यो सर्भिसको अन्तरालमा अहिलेसम्म तपाईँले भोग्नु भयो अनुसार?
1: मेमोरेबल क्षणहरू त दिदी थुप्रै छ, तर सम्झेर भन्नुपर्ने हुँदाखेरि चाहिँ एउटा क्षण चाहिँ मलाई याद छ, जुन चाहिँ म मेरो सेकेन्ड एटेम्पमा चाहिँ म चाहिँ फिल्टर आउट भएको थिएँ दिदी. त्यति बेला हाम्रो एआर वेस्ट साफ जेके गुरुङ साहब भन्नुहुन्छ, जुनकाजी गुरुङ साहब रिटायर्ड, उहाँले चाहिँ जोस् मलाई 1160 रुपियाँ पैसा चाहिँ हातमा थमाएर चाहिँ बाबु ए अझै नेक्स्ट टाइम रहेछ ट्राई गर्नु भनेको चाहिँ स्टिल याद आउँछ दिदी. अहिलेसम्मको यो गोर्खा हुने प्रक्रियादेखिको भइसकेर अहिले यतासम्म आइसके त्यति बेलाको छैन दिदी. अझै मोटिभेट गर्नुभएको, बाबु तिमी हरेस नखानु, अझै तिम्रो लास्ट एक चान्स रहेछ, नेक्स्ट इयर फेरि आउनु भनेर भन्नुभएको थियो.
0: कति समयहरूमा कसैले त्यो एउटा पोजिटिभ बोल दियो भने होइन आफूलाई एउटा हौसलाहरू दिएर इन्करेजहरू गर्दाखेरि त्यसले पनि धेरै नै डिफरेन्स गर्छ होइन लाइफमा.
1: ज्यू हो नि दिदी, त्यति बेला उहाँले त्यति भनिदिँदाखेरि पनि जे होस् मेरो लागि चाहिँ एउटा ठुलो कुरा नै थियो दिदी. लास्टमा फिल्टरमा गएर युआर फर्चुनेटली नट सेलेक्टेड फर दिस इयर भनेर त्यति बेलाको डिआर साहबले भनेर बाहिर निक्लिने बेलामा चाहिँ अब हाम्रो एआर त्यो वेस्ट साहब त्यति बेलाको रिटायर जुन काजी साहब हुनुहुन्थ्यो क्याप्टेन रिटायर, उहाँले त्यति भनिदिँदाखेरि जे होस् ठुलो मनमा अलिकति भए पनि अस्ति टाइम रहेछ है भन्ने फिल भएको थियो दिदी.
0: अवश्य पनि. र आज तपाईँ यसरी यो ठाउँमा पनि हुनुहुन्छ र सर्भिस गरेको पनि अब तपाईँको कति इयर्स भयो त सोफार?
1: So far, didi, 9 years complete भयो दिदी, 10 रनिङमा छ दिदी.
0: वाउ, अब तपाईँको समयलाई होइन स्मरण गर्दाखेरि त्यो समयदेखि लिएर आज तपाईँको सपना पुरा गरेर 10th इयरमा रन भइरहेको छ ब्रिगेड अफ गोर्खा सर्भ गर्ने क्रम चाहिँ. र मिलिट्री लाइफले चाहिँ तपाईँलाई कसरी चेन्ज गरेको छ जस्तो लाग्छ एज अ पर्सन?
1: एज अ पर्सन ह्युज चेन्ज भएको छ दिदी. लाइक अब यो पङ्क्चुअलिटीको कुरा भनौँ, डिसिप्लिनको कुरा भनौँ, म्यानरिजमको कुरा भनौँ, एकदम ममा चाहिँ एकदम धेरै चेन्जेस आएको छ स्टिल, अनि अझै आउनु बाँकी नै छ भन्छु दिदी म चाहिँ. होइन
0: अवश्य पनि एभ्री डे इज अ लर्निङ एक्सपिरियन्स होइन, लर्निङ जर्नी पक्कै पनि. र तपाईँसँगको कुराकानीहरूलाई हामी अगाडि बढाउने नै छौँ. र अहिलेको लागि लिउ छोटो ब्रेक एन्ड आई विल बी राइट ब्याक.
2: BFBS गोरखा रेडियो.

0: यो PFBS गोर्खा रेडियो हो।
1: तपाईको जीवनलाई व्यवस्थित बनाउन तपाईलाई चाहिने जीवन कौशलहरू के हुन सक्छन्? आत्मविश्वास र आत्मसम्मान, लचिलोपन, चिन्ता र तनाव व्यवस्थापन गर्ने क्षमता, लक्ष्य निर्धारण। हजुर, यी सबै जरुरी कुराहरू जीवनको लागि र भेटरनहरूका लागि यी अनि यस्ता थुप्रै जरुरी जीवन कौशलहरू सिक्ने थलो हो द वरियर प्रोग्राम। हाम्रो व्यक्तिगत विकासका प्रशिक्षणहरूले तपाईँको जीवनलाई व्यवस्थित बनाउनमा ठूलो मद्दत गर्छ। हामी अनलाइन साथै आवश्यक प्रशिक्षण सञ्चालन गर्छौँ, जस मार्फत तपाईँले विभिन्न जीवन उपयोगी कला कौशल सिक्नुका साथै आफ्नो व्यक्तिगत विकासको लागि चाहिने तालिम पनि लिन सक्नुहुन्छ। 5 आधा दिनको अनलाइन तालिम वा 3 पूरा दिनको आवश्यक तालिम लिएर आफ्नो समग्र व्यक्तित्व विकास गर्नका लागि इच्छुक हुनुहुन्छ भने आजै आफ्नो कदम चालिहाल्नुहोस् द वरियर प्रोग्राम तर्फ। यति मात्र होइन, प्रशिक्षण पश्चात निरन्तर तालिमको अनुगमन हुनेछ अनि 12 महिनासम्म टेलिफोन मार्फत सहयोग उपलब्ध रहनेछ। यस बारे विस्तृत जानकारी तथा आवेदनको लागि हेर्नुहोस् warriorprogram.org.uk। PFBS गोर्खा रेडियो।

0: BFB is Gorkha Radio Sunil and Sashrata, Ra Karikram Voice of Gorkha Suni Ranabai Kutsa, Ali Mosiniko Satma, Ra Aza, Karikram Mamo Kurakani Garira Kutsu, Corporal Umi Dry Bai, the Sirwasi Ali, 10Q Jalarma, Saf Kari Ranabai Kutsa, Rabisigari, Bai Sangako, Mako Initial Phase, Jindra Kutena, Brigade of Gorkha's Join Gani Kram, Amitu Bari Mabini Kurakani Garira Katiura, Sabana Pura Baira, up a 10th year Mabini run by Rekusa, Tabuka service called Antaralaru, Rabisigari, Jun Abo, हामी soldiers हरको कुरा गर्दा हेरि चाहिँ कति पटक एउटा लडाईहरू एउटा infantry आधारमा मात्र हेरिन्छ हैन तर यो brigade of गर्खासमा एउटा army run हुने क्रममा चाहिँ एकदमै vast हुन्छ त्यहाँ विभिन्न departments हरू जसरी तपाई चाहिँ अहिले chef department मा हुनुहुन्छ र एउटा military chef भन्दा हेरि पनि मान्छेलाई कस्तो हुन्छ होला military chef को पनि life जस्तो लाग्छ होला हैन सो एउटा typical day कस्तो हुन्छ त military chef को a day in a life भन्दिनुस् न
1: A day in a life as a military chef भन्नु पर्दा दिदी I believe अरूको भन्दा त अलिक busy नै हुन्छ जस्तो लाग्छ दिदी What I feel, and more honestly, one of the reason why is a safe one, a big hospitality and service provider in business. Bakunale without a safe or maybe a cook house in the regiment, regimented on Sagdina Slaxidi. That's what I believe. So, I got a hiri, I meet a Bianaco, Charbaja de Hin Utera, a kitchen magoera, breakfast prep, followed by lunch, followed by dinner. Banara solve got a posimatra, I'm Rose, Belka rest.
0: It's a challenging job. It's a challenging job. It's a hunger man. It's a very good job. It's a very good job. It's a backbone. It's a very department. It's a very good job. It's a very personal job. It's a very good job. It's a chef department. It's a inspired job.
1: त्यसको लागि माफ चाहन्छु तर सेफ पनि हुँदो रहेछ है भनेर चाहिँ पछि गएर क्याट्रिकमा चाहिँ जब 9 months इन्फेन्ट्री ट्रेनिङ हामीले बेसिक इन्फेन्ट्री ट्रेनिङ सक्यौँ त्यस पछाडि युनिट सिलेक्ट भएर लकिली जिएलआरमा परेर आए पछाडि जब रेजिमेन्टमा एक हप्ताको त्यो इन्डक्सन ब्रिफ हुन्छ दिदी हाम्रो प्याकेज त्यो प्याकेजमा बल्ल साहबहरूले ब्रिफिङ गर्दाखेरि चाहिँ यो डिपार्टमेन्ट हुन्छ भने पछाडि बल्ल थाहा भयो दिदी किनभने हामी त अब नेपालदेखि नै भर्ती लाग्दाखेरि त्यति बेला समयमा थाहा पनि थिएन र अहिलेको जस्तो फ्रिली मोबाइल फोनहरूदेखि इन्टरनेटहरू त्यस्तो सर्भिस पनि थिएन हाम्रो पालिमा अलिक कमै थियो भनौँ दिदी थिइन त थियो तर कमै थियो त्यही भएर भास जानकारी थिएन अहिलेको भाइहरूको जस्तो नलेज थिएन मेन्टालिटी नै दिदी इन्फेन्ट्री ट्रेनिङ हुन्छ बन्दुक चलाउने र आर्जेरमा जाने भन्ने थियो तर पछि आएर होइन यस्तो त होइन रहेछ अरू पनि हुँदो रहेछ भन्ने फिल भयो दिदी त्यस पछाडि चाहिँ पछि युनिटमा आइसके पछाडि बल्ल चाहिँ अनि सिलेक्ट भयो दिदी सेफमा लकिली हाम्रो पालिमा चाहिँ सेफको रिक्वायरमेन्ट नम्बर पनि अलिक हाई नै थियो डिमान्ड हामी चाहिँ इन्टेक 17 को चाहिँ जम्मा जम्मी 12 आएको दिदी
0: यसको साथमा तपाईँहरूको जसरी अगाडि तपाईँले पनि भनिसक्नु भएको छ होइन यो समयमा चाहिँ तपाईँहरूको कति बिहानै उठेर अनि राति लेटसम्म तपाईँहरूले चाहिँ अब ओपनिङ गरेर सबै कुराहरू म्यानेज गर्नुपर्ने त्यस पछाडि सबै डिसमेन्टल गर्नुपर्ने कुराहरू पनि हुँदछ यसैमा सोल्जर्सहरूको होइन तपाईँहरू अब विभिन्न ठाउँहरूमा डिप्लोयमेन्टहरू गइराख्नु पर्ने अवस्थाहरू पनि हुन्छ सोल्जर्सहरूको लाइफमा चाहिँ यसमा चाहिँ तपाईँको कुनै यस्तो डिफिकल्ट इन्भाइरोमेन्ट अनि ड्युरिङ डिप्लोयमेन्ट्सहरू चाहिँ तपाईँले मिल्सहरू प्रिपेयर गरेको कुनै अनुभवहरू रहेको छ होला
1: डिप्लोयमेन्टहरू त्यति धेरै त गएको छैन दिदी तर भन्नै पर्दाखेरि म 2020 जब त्यो कोभिड ब्रेक्स आउट हुनुभन्दा एक हप्ता अगाडि म त दिदी म चाहिँ केन्या डिप्लोयमेन्ट भएको थिएँ र केन्या अस्कारी स्ट्रममा एट्याचमेन्ट डिट्याच भएर चाहिँ म 2 महिनाको लागि डिप्लोय हुँदाखेरि दिदी त्यति बेलाको त्यो समर टाइममा चौरा भन्ने लोकेसनमा हाम्रो नानीकी क्याम्पदेखि अझै 2-3 पर डिप्लोय भएर जङ्गलको बिचमा जो सोल्जर्सहरूलाई मिल प्रिपरेसन गर्ने क्रममा चाहिँ त्यहाँको हिट चाहिँ यति धेरै थियो दिदी त्यति बेला जो मेरै लाइभ आँखा अगाडि 2 चरा झरेको पनि देखेँ दिदी उड्दा उड्दै गरेको अनि त्यस्तो हिटमा पनि गएर चाहिँ सोल्जर्सहरूको मोरल बुस्टअपको लागि चाहिँ खाना निकाल्दाखेरि चाहिँ दिदी त्यति बेलाको स्मरण चाहिँ मलाई स्टिल याद छ दिदी
0: अब यसैमा तपाईँले जुन हिट वेभहरूको कुरा गर्नुभयो र विशेष गरेर अहिले त हामी एकदमै यो गर्मी सिजनमा छौँ नि त होइन बिग मासहरूमा लार्ज नम्बर्सहरूमा मिलहरू प्रिपेयर गर्नु पनि अब हामी इमेजिन गरौँ कति गाह्रो हुन्छ भनेर कसरी म्यानेज गर्नुहुन्छ त तपाईँहरू यति लार्ज नम्बर अफ सोल्जर्सहरूलाई चाहिँ यसरी कुक गर्नको लागि पकाउनको लागि
1: टेक्निकली भन्नु पर्दा दिदी हामीलाई चाहिँ अलवेज डिप्लोय हुँदाखेरि क्लाइमेटाइजेसन भन्ने हुन्छ 10 दिनको प्याकेज त्यो अभियसली हामीलाई गराइ नै हाल्नुहुन्छ पिटिआई गुरुजीहरूले प्लस भाइहरूले त्यो गराए पछाडि दिदी अब हामी अभियसली हाम्रो बडी चाहिँ त्यो क्लाइमेट सँग चाहिँ नेचुरली र ग्रेजुअली चाहिँ त्यो विदिन अ डस्टिन भित्रमा चाहिँ यो इनलाइनमा गराइसकेको हुन्छ त्यसले गर्दाखेरि नै होला दिदी. अन टप अफ द्याट अब फेरि हामी चाहिँ अब प्लेन्टी अफ लिक्विड पनि चाहिँ हामीले चाहिँ अब सप्लाई गरिरहेको हुन्छौँ दिदी, किनभने हामी त डिरेक्ट हिटसँग कन्ट्याक्ट भएर गर्नुपर्ने हुन्छ. अन टप अफ बाहिरको हिट त छँदैछ दिदी, तर पनि दिदी अब गर्नै पर्ने हुन्छ, जागिर त्यस्तै नै छ दिदी.
0: डिस्पाइट तपाईँ मिलिट्री सेफ भए तापनि यु स्टिल अ सोल्जर होइन?
1: ज्यू हजुर.
0: तपाईँहरू अब लाइक चेफ डिपार्टमेन्टमा हुनुहुनेहरू तपाईँहरूले कस्तो खालको ट्रेनिङ चाहिँ गर्नुहुन्छ त एज बिङ अ सोल्जर अगेन?
1: एज बिङ अ सोल्जर अनि ब्याक इन टु बेसिक ट्रेड कोर्सको बारेमा भन्नु पर्दा दिदी, हाम्रो चाहिँ यो चाहिँ 13 weeksको हुन्छ दिदी. 13 weeksमा चाहिँ हामीलाई चाहिँ बेसिक सेफको क्लिनरी स्किल्सहरूदेखि लिएर नाइफ स्किल्स, नाइफ ह्यान्डलिङदेखि लिएर चाहिँ अब जङ्गल डिप्लोइमेन्टतिर भयो भने कसरी चाहिँ कुक गर्ने र सर्भिस पर्सनलहरूलाई कसरी चाहिँ इन टाइममा चाहिँ हामीले चाहिँ मिल चाहिँ प्रोभाइड गर्ने भन्ने कुरा, त्यस्तो कुरा सबै सिकाएको हुन्छ त्यति, इन्क्लुडिङ फुड हाइजिन, फुड सेफ्टी, डाइट्री रिक्वायरमेन्ट्सहरूदेखि सबै कुरा सिकाएको हुन्छ त्यति.
0: खानाहरू टाइममा अनि एकदम हाइजेनिक हुन एकदमै जरुरी पनि हुन्छ र जुन त्यो टाइम स्केलमा तपाईँहरूले होइन म्यानेज गर्नुपर्छ, प्रेसरहरू त पक्कै पनि कल्पना गर्न सक्छु म.
1: डेफिनेटली हजुर, एकदम हाई प्रेसर.
0: अब यसै गरी सोल्जर्सहरूलाई अब कुरा गर्दाखेरि होइन एकदमै उहाँहरू चाहिँ क्वाइट एकदमै इन्टेन्स ट्रेनिङ एक्सर्साइजहरू अपरेसनहरूको कारणले गर्दाखेरि पनि होला उहाँहरूको एपेटाइट क्वाइट म्यासिभ हुन्छ जस्तो मलाई लाग्छ होइन, बिकज अब एकदमै थाकिरहेको हुन्छ. र सोल्जर्सहरूमा चाहिँ सबैभन्दा मोस्ट पपुलर मिल चाहिँ के रहेको छ होला त?
1: इट डिपेन्ड्स दिदी, अब यदि त्यो चाहिँ हाम्रो आरजिआर युनिटहरू छ भने एसियन फुडहरू अलिकति स्पाइसी, पिरो, अमिलो टक्क परेको त्यस्तो मन पराउनुहुन्छ हाम्रो सोल्जरहरूले, दाजु गुरुजी साहब दाजुभाइहरूले. भने अब त हाम्रो ब्रिटिस काउन्टर पार्टहरूको पनि त्यहाँ चाहिँ छ भने चाहिँ दिदी उनीहरूको चाहिँ त्यो अनुसारले हामीले चाहिँ अब अलिकति स्विट अनि ट्याङ्गी खाले होइन दिदी, बोलोनेजहरूदेखि लिएर भयो तपाईँको चाहिँ स्विट चिल्लीहरूदेखि चिकन चिल्लीहरूदेखि लिएर भयो त्यस्तो कुराहरू चाहिँ मन पराइदिनु हुन्छ. त्यही भएर हामी चाहिँ ब्यालेन्समा गर्नुपर्ने हुन्छ दिदी.
0: अब अहिलेको यो समयमा हेर्छौँ भने नट जस्ट ब्रिटिस आर्मी बट इभन ब्रिगेड अफ गोर्खाज रन गर्ने एकदमै डाइभर्स भइसकेको छ होइन? र त्यसै कारणले गर्दाखेरि न जस्ट गोर्खाजहरू भएर तपाईँले अब अवश्य पनि वाइडर सोल्जर्सहरूलाई नै उहाँहरूको प्रिफरेन्सहरू अनुसार चाहिँ त्यसलाई पनि मध्यनजर राखेर नै ब्यालेन्स आउट गर्नुपर्ने नै हुन्छ. थोरोली यसमा हामी अन्डरस्ट्यान्ड गर्न नै सक्छौँ र अवश्य पनि यसै क्रममा चाहिँ तपाईँसँग रहेर हामी निकै नै अब जुन एउटा सेफ डिपार्टमेन्टमा कसरी तपाईँहरूको कामहरू हुन्छ भन्ने विषयहरूमा हामीले धेरै नै जानकारीहरू पनि पाउने मौका पाएका छौँ. तपाईँलाई पनि धेरै धेरै धन्यवाद यो समयको लागि. र तपाईँलाई यो समयमा चाहिँ जो जति तपाईँलाई सुनिरहनु भएको छ उहाँहरूलाई पनि केही सन्देशहरू दिन चाहनुहुन्छ होला?
1: सम्पूर्ण जो जसले बिएफबिएस यो सुनिराख्नु भएको छ उहाँहरूलाई चाहिँ धेरै धेरै धन्यवाद अनि धैर्य भएर कुरा सुनिदिनु भएकोमा त्यही भन्न चाहन्छु दिदी.
0: हुन्छ अवश्य पनि भाइ, थ्याङ्क यू सो मच फर योर टाइम.
1: हजुर, थ्याङ्क यू भेरी मच दिदी.
2: हजुर, गोर्खा रेडियोलाई सुन्दै हुनुहुन्छ हाम्रो कपिल उमेद राई भाइ हुनुहुन्छ. के हो जलाको सेप हुनुहुँदैछ, मजाले बोल्नुहुँदैछ, एकदमै स्ट्रेट फरवर्ड होइन, एकदमै आफू जे हो त्यही नै बोल्नुहुँदैछ. मलाई मन पर्यो भाइको कुराकानी. त्यस भाइ थ्याङ्क यू भेरी मच, किप इट अप. 6:49 गइसकेको छ. अघि हाम्रो धर्मगुरु शेर लामाज्यूसँग त कुराकानी गऱ्यो तर त्यति राम्रो टेलिफोन सम्पर्क हुन सकेन किनकि उहाँ चाहिँ गाडीमा हुनुहुँदैछ. र यो कुराकानी सुनेर हाम्रो यशोदा गुरुङ दिदी हुनुहुन्छ, त्यही दिन हुने कार्यक्रम सम्बन्धी एउटा इन्फर्मेसन रहेछ उहाँले नै बनाउनु भएको. यो अलिकति लाभदायक हुन्छ कि म प्ले गर्न चाहन्छु. दिदी धेरै धेरै धन्यवाद त्यो पठाइदिनु भएकोमा है. त
3: सम्पूर्णमा नमस्ते एवं हार्दिक निमन्त्रणा. तिब्बती बौद्ध धर्म

0: भक्ति समृद्धि र पुण्य सञ्चयसँग सम्बन्धित 21 जम्बलाको पवित्र अभिषेक प्रदान गर्नेछ। बुद्धिस्ट गुम्बा रेडिङ युके सेन्डअप डोजो गाथसल र पेमाकारा गाथसलको संयुक्त आयोजनामा हुने यो कार्यक्रम बिहानको 11:30 बजे सुरु भई 4 बजेसम्म रहनेछ। यस कार्यक्रममा सहभागी हुन इच्छुक भक्तजनहरूको लागि 20 पाउन्डको प्रवेश शुल्कमा निशुल्क चिया खाजा र भोजनको समेत व्यवस्था गरिएको छ भने रेडिङबाट जानुहुने भक्तजनहरूको लागि बसको पनि सुविधा उपलब्ध गराइएको छ। सोही कार्यक्रम 13 तारिक जुन एसपोर्ट केन्ट र 14 तारिक जुन डायमन्ड बुद्धिस्ट गुम्बा प्लम स्ट्रिटमा आयोजना गरिएको छ। यहाँहरू सम्पूर्णलाई बुद्धिस्ट गुम्बा रेडिङ युके परिवार यही आउँदो 7 तारिक जुन आइतबार अल्लोसोट स्थित एम्पायर हलमा हामी हार्दिक निमन्त्रणा गर्दछौँ। धन्यवाद।
1: हजुर दिदीलाई धेरै धेरै धन्यवाद र यो राम्रो बनाएर पठाउनु भएको रहेछ। धेरै धेरै धन्यवाद भन्न चाहिँ चाहन्छु। केही जानकारी राखौँ, त्यसपछि एउटा गीत सुन्दै हामी कार्यक्रमबाट चाहिँ बिदा हुने छौँ। र यो कार्यक्रम सम्बन्धी जानकारी पछि भने बेलायतमा हुने विभिन्न कार्यक्रमहरू छन् र त्यो कार्यक्रम सम्बन्धी जानकारी म प्रस्तुत गर्न गइरहेको छु केही। र म्याग्दी प्रवासी सङ्घ मोना युकेको चाहिँ यो भलिबल हुँदैछ र यो भलिबल हुने डेट चाहिँ र 20 जुनको दिन रहेछ। बिहान 8 बजेबाट सुरु हुन्छ। रसमोर यो सेन्ट्स एफसीमा हुँदैछ है। त्यहाँको पोस्ट कोड चाहिँ GU11 1QBमा तपाईँहरू जान चाहिँ सक्नुहुन्छ। र फर्स्ट प्राइस चाहिँ 2000 पाउन्ड रहेछ। सेकेन्ड प्राइस 1300, यो चाहिँ यो मेनको, वुमेनहरूको 1200 पाउन्ड र सेकेन्ड चाहिँ 800 पाउन्ड रहेछ। अनि भेटरनहरूको चाहिँ 1100 पाउन्ड अनि सेकेन्ड प्राइस चाहिँ 700 पाउन्ड रहेछ। छेलोको पनि रहेछ। फर्स्ट प्राइस चाहिँ 1150 रहेछ। हजुर अनि सयपत्री नेपाली कल्चरल ग्रुप युकेको चाहिँ यो सयपत्री साँच हुन गइरहेको छ। राम्रो फोक सिङ्गर्स अनि सङ राइटर हुनुहुन्छ। प्रकाश दूतराजज्यू चाहिँ यहाँ आउँदै हुनुहुँदो रहेछ। 20 तारिक एम्पायर हलमा हुँदैछ है। त 6 बजेबाट 11:30 बजेसम्मको कार्यक्रम राख्नु भएको छ। अनि गोर्खा वक हुँदैछ यो हप्ता 7 जुनमा, तपाईँहरू जान सक्नुहुन्छ। आसपोर्टको ग्रेट चार्ट प्लेइङ फिल्डमा है। त TN23 3BBमा है। त त्यहाँ 10 बजेबाट कार्यक्रम सुरु हुन्छ। अर्गनाइज बाई गोर्खा पिस फाउन्डेसन। हजुर अनि भिक्ट्री डे हुँदैछ र स्याटरडे यो भोलिको दिनमा हुँदैछ। भिक्ट्री डे चाहिँ 10 बजेबाट 4 बजेसम्म अल्डरसर्टमा हुँदैछ है। त त्यहाँ चाहिँ लाइभ इन्टरटेन्मेन्ट हुन्छ, इन्स्टलहरू हुन्छ, स्ट्रिट थिएटर हुन्छ अनि थुप्रै कार्यक्रमहरू हुन्छ। यो कार्निभल जस्तै हो। गर्दा 11 बजेबाट तपाईँहरू त्यहाँ चाहिँ जान सक्नुहुन्छ र 11 बजेबाट सुरु हुन्छ तर त्यहाँ चाहिँ 10 बजे तपाईँहरू पुग्न चाहिँ सक्नुहुनेछ। हजुर ग्रेटर रसमोर नेपाली कम्युनिटीले आयोजना गरेको 6 जुनमा 10 बजेबाट 4 बजेसम्म राख्नु भएको छ अल्डरसर्ट टाउनमा। हजुर यति भन्दै र स्वरूपराज आचार्य र साथीहरूले गाउनुभएको यो गीत राख्दै बिदा मागे। हस्त नमस्ते। मन्डे भेटौँला। मन्डे चाहिँ हाम्रो आफ्टरनुनमा भेट हुन्छ है। त बाई।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: फ्लाइ बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: मौसम विभागले तराईका 14 जिल्लामा तातो हावाको लहर चल्ने भन्दै सतर्क रहन सजग गराएको छ
4: तातो लहर सम्बन्धी विशेष बुलेटिन जारी गर्दै विभागले सावधानी अपनाउन भनेको हो विभागले अरू 7 जिल्लामा पनि मौसमबारे जानकार रहन सुझाएको छ आउँदा 3 कोशी मधेस बागमती गण्डकी लुम्बिनी र सुदूरपश्चिमका तराई भेगमा अधिकतम तापक्रम 38 डिग्री सेल्सियस भन्दा बढी मापन हुने देखिएको मौसमविद सरोज पुडा सैनीको भनाइ छ हाल भैरहवाको तापक्रम 41 डिग्री र नेपालगंजको 40 डिग्री सेल्सियस हाराहारी छ लगातार 40 डिग्री आसपास तापक्रम पुगेपछि विभागले तातो लहर सम्बन्धी चेतावनी जारी गरेको हो मधेस र लुम्बिनीका तराई भेगमा 3 दिनसम्म मध्यम तातो लहर हुने महाशाखाले जनाएको छ विभागले पश्चिम तराईका बाँके बर्दिया दाङ कपिलवस्तु रूपन्देही र नवलपरासी हुँदै पर्सा बारा रौतहट सर्लाही महोत्तरी धनुषा सिराहा र सप्तरीका बासिन्दालाई तातो हावा चल्न सक्ने भएकाले गर्मीबाट जोगिने उपाय अपनाउन भनेको छ त्यस्तै सुदूरपश्चिमका कञ्चनपुर र कैलालीसँगै गण्डकीका नवलपुर र चितवन कोशीका सुनसरी मोरङ र झापावासीलाई पनि मौसम सम्बन्धी सूचना हेर्न अनुरोध गरिएको मौसमविद पुडा सैनीको भनाइ छ तातो हावाका कारण थकाई लाग्ने बढी तिर्खा लाग्ने टाउको दुख्ने खुट्टा बाउडिने चक्कर आउने बेहोस हुने बान्ता हुने लगायत लक्षण देखिन सक्ने भन्दै विभागले जोगिने उपाय अपनाउन सुझाएको छ विभागले बढी गर्मीका बेला घरभित्रै वा शीतल ठाउँमा बस्न र हल्का लुगा लगाउन अनुरोध गरेको छ
3: अन्नको भण्डार मधेसमै पोषणयुक्त खाना नपाउँदा 8 जिल्लामा 16% बालबालिका कुपोषणको शिकार हुन बाध्य छन् साग टार्ने समस्या रहेकालाई त यो समस्या छँदैछ तर आर्थिक रूपले सम्पन्नहरू पनि नजानेर यसको शिकार हुनु परेको छ जनकपुरबाट लक्ष्मण यादव
5: कृषिमा निर्भर मधेस पोषणको मामिलामा देशमै सबैभन्दा कमजोर प्रदेश रहेको छ कम्तीमा यहाँका 16% बालबालिका पोषणयुक्त भोजन अभावमा कुपोषणको समस्याले ग्रसित छन् स्वास्थ्य निर्देशनालयले गरेको पोषण अवस्थाको परीक्षणमा 35,883 जना कुपोषित र 8,771 जना शीघ्र कुपोषित बाल बालिका फेला परेका छन् जुन कुल परीक्षण गरिएका बाल बालिकाको 15.76% रहेको छ निर्देशनालयले 136 मध्ये 133 स्थानीय तहका 283,308 बाल बालिकाको स्वास्थ्य अवस्था मूल्याङ्कन गरेको थियो स्वास्थ्य सम्बन्धी शिक्षा अभावले मधेसमा पोषणको समस्या जसका तस रहेको स्वास्थ्य विज्ञहरूको तर्क छ घर घरमा स्वास्थ्य सम्बन्धी शिक्षाको पहुँच नभएसम्म यस्ता समस्याहरू समाधान नहुने स्वास्थ्य विज्ञ विजय कुमार झाले तर्क गर्नुभयो
6: ज्ञान नभएको कारणले जो खानेकुरा छ त्यसलाई सही तरिकाले सदुपयोग गर्न नजानेको कारणले यी सब कुरा भइरहेको छ जबसम्म स्वास्थ्य कर्मी घर घरमा जाँदैनन् तबसम्म चाहिँ स्वास्थ्य र पोषणमा सुधार हुन मैले गाह्रो देखिरहेको छु
5: गरिबी अशिक्षा पोषण सम्बन्धी चेतनाको कमी सरसफाईको अभाव तथा असन्तुलित खानपान जस्ता कारणले मधेसमा कुपोषणका समस्या जटिल बन्दै गएको बताइन्छ राष्ट्रिय तथ्याङ्क कार्यालयले नेपाल बहुसूचक सर्वेक्षण 2081-82 प्रदेश स्तरीय नतिजा अनुसार मधेस प्रदेशमा बाल मृत्यु कुपोषण किशोरी प्रजनन दर र विद्यालय बाहिर रहेका बाल बालिकाको अवस्था राष्ट्रिय औसत भन्दा चिन्ताजनक रहेको छ पोषण सम्बन्धी समस्या जटिल हुँदै गएको स्वीकार गर्दै यस सम्बन्धी अनुसन्धान गर्न लागि स्वास्थ्य निर्देशनालय मधेस प्रदेशका निर्देशक सरोज नेपानेले बताउनु भयो
7: हामीले एउटा कार्यक्रम गर्यो रिसर्च नि राम्रो भएन हामीले अहिले एउटा रिसर्च गर्दैछौँ रिसर्चको लागि प्लान गर्दैछौँ
5: स्वास्थ्य सर्वेक्षणले 5 वर्ष मुनिका 37% बाल बालिकामा कुडकोपन छ भने 69% रक्त अल्पता देखिएको छ यस्तै 10% बाल बालिकामा ख्याउटेपन र 27% कम तौलका बाल बालिका रहेका छन् स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार मधेस प्रदेशमा वर्षेनी 1,40,000 बच्चा जन्मिन्छन्
3: अभिनेता राजेश हमालले सीमापार अतिक्रमण र राज्य प्रायोजित अतिक्रमणलाई फरक सम्झिनुपर्ने सल्लाह दिनुभएको छ
8: नेपालले पनि सीमा मिजेको भन्दै प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर विवाद भएका बेला अभिनेता हमालले सीमापार अतिक्रमण स्थानीय नागरिकसँग सम्बन्धित हुने स्मरण गराउनु भएको छ नेपाल भारत खुल्ला सीमाका कारण दुवै देशका नागरिकहरू शताब्दीदेखि व्यापार खेतीपाती र सामाजिक सम्बन्धमा जोडिएका कारण त्यसो हुने गरेको उहाँको भनाइ छ नदीहरूले धार परिवर्तन गर्ने सीमा स्तम्भ हराउने वा क्षतिग्रस्त हुने बस्ती विस्तार हुने जस्ता कारणले त्यस्तो अतिक्रमणलाई नीतिगत मान्न नहुने हमालले उल्लेख गर्नुभएको छ प्रशासनिक र स्थानीय प्रकृतिका समस्या भएकाले तिनको समाधान संवाद संयुक्त सर्वेक्षण र आपसी सहकार्यबाट सम्भव हुने हमालले बताउनु भएको छ तर राज्य प्रायोजित भू अतिक्रमणको प्रकृति कुनै राष्ट्र स्वयं विवादित भूभागमा आफ्नो नियन्त्रण विस्तार गर्न वा कायम राख्न प्रत्यक्ष रूपमा सक्रिय हुने भएकाले फरक लिनुपर्ने उहाँको भनाइ छ। यस्तो अतिक्रमणमा व्यक्ति नभएर राज्यका संस्थाहरू संलग्न हुने, सड़क निर्माण, प्रशासनिक संरचना खडा हुने, सुरक्षा निकाय परिचालन, नक्सा संशोधन गरिने भएकाले फरक हुने उहाँको बुझाइ छ।
1: यो BFBS कुल

बीएबीएस गोर्खा रेडियो नेपालको दैनिक प्रस्तुति कार्यक्रम नेपाल कलिङमा हार्दिक स्वागत छ। तपाई सम्पूर्ण रेडियो प्रेमी तमाम श्रोतामा यो प्रस्तोता धनजङ गुरुङको तर्फबाट आज विक्रम सम्बत 2083 साल जेट महिनाको 22 गते तदनुसार जुन महिनाको 5 तारिक सन् 2026 कार्यक्रममा हुनुहुन्छ र आज पञ्चमी र विश्व वातावरण दिवस पनि परेको छ र शुक्रबार सदैव तपाईँले म धनजङ गुरुङको साथमा सुन्दै आइरहनु भएको छ भने कार्यक्रमको शुभारम्भमा तपाईँले श्रवण गर्नुभयो उदयनारायण झा र दिपा झाको आवाजमा रहेको यो सांगीतिक कोशीलीबाटै मैले कार्यक्रमलाई उठान गरिसकेको छु र आजको बसाईमा हामीसँग रहेका विषयवस्तुहरू के छन् लागौं विषयवस्तुतर्फ। कार्यक्रम नेपाल कलिङमा सदैव हामीले समावेश गर्ने विषयवस्तुमा इस्यु अफ द डे रहेको छ र इस्यु अफ द डे अन्तर्गत आजको बसाईमा हामीले पोखरा महानगरपालिकाभित्र पर्ने बस पार्कमा डोजर चलाउने तयारी विरुद्ध अल्पकालीन अन्तरिम आदेश सँगसँगै पोखरामा रहेको सार्वजनिक जग्गामा अधिग्रहण गरी बसेका सर्वसाधारणको व्यवस्थापनको लागि कसरी कामहरू भइरहेको छ भन्ने सन्दर्भसँग भूमिहीन तथा अव्यवस्थित बसोबासी सहयोग सहजीकरण समितिको संयोजक हुनुहुन्छ प्रेम बहादुर गुरुङ, उहाँसँग गरिएको कुराकानीलाई सुन्न सक्नुहुनेछ भने साथमा मिठा मिठा गीत सङ्गीत सधैँ छ भने अन्य विषयवस्तुमा सम्पादकीयलाई स्थान दिएका छौँ। आजको सम्पादकीय भने अनुपूर्ण पोस्टको अनलाइन संस्करणमा प्रकाशित सम्पादकीयलाई स्थान दिएका छौँ र समयले भ्याएमा अन्य विषयवस्तुलाई पनि समेट्ने प्रयास गर्ने नै छौँ।

0: राम थापा र तारा थापाका आवाजमा रहेको यस गीतमा संगीत र शब्द भने राम थापाकै रहेको थियो र यो समुद्र सांगीतिक कोसेलीबाट कार्यक्रमलाई थप अगाडि बढाऊ। तपाईँ अहिले गोर्खा रेडियो बीएस नेपालको दैनिक प्रस्तुति कार्यक्रम नेपाल कलिङ सुन्दै हुनुहुन्छ, म धनजुङ गुरुङको साथमा। औ भने लागौ सधैँ यस्तो कार्यक्रममा समापिस गर्ने विषयवस्तुमा सम्पादकीय तर्फ यहाँलाई जोड्न चाहन्छौ र सम्पादकीय लिएका छौ विकास कूटनीतिको नयाँ परीक्षा, यो शीर्षकमा अनुपूर्ण पोषले सम्पादकीय लेख्दछ। सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछाने र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बीच नयाँ दिल्लीमा भएको भेटवार्ता केवल एक शिष्टाचार संवाद मात्र होइन, यसले नेपाल भारत सम्बन्धको परम्परागत आयाममा बदलावको प्रष्ट संकेत गरेको छ। झण्डै दुई तिहाई जनमत सहित सत्तासीन हुन पुगेको नयाँ राजनीतिक शक्ति रासोपासँग संस्थागत सम्बन्ध विस्तार गर्ने नयाँ दिल्लीको यो कूटनीतिक अग्रसरता अर्थपूर्ण छ। विगतमा नेपाली कंग्रेस, नेकपा, एमाले र नेकपा अर्थात माओवादी जस्ता पुराना दलहरूका वरिपरि घुम्ने गरेको दिल्लीको कूटनीति केन्द्र यसपटक नयाँ उदयमान शक्तिहरूतर्फ सोझिनुले नेपाली राजनीतिको बद्लिँदो तस्विरलाई अन्तर्राष्ट्रिय जगतले पनि स्वीकार गरिसकेको पुष्टि हुन्छ। एक दशक अघि अर्थात् 2071 साउन 18 गते भारतीय प्रधानमन्त्री मोदीले नेपालको संसदमा विशेष सम्बोधन गर्दै हिट शब्द उच्चारण गरेका थिए। हिट अर्थात् एचको, एचआईटी अर्थात् एचको हाइवेज राजमार्ग, आई अर्थात् हाइवेज, आई अर्थात् आईवेज सूचना प्रविधि, टी अर्थात् ट्रान्सवेज प्रसारण लाइन। मुलुकमा भएको राजनीतिक अस्थिरता र अविश्वासले गर्दा द्विपक्षीय सहकार्य र साझेदारीले मूर्त रूप लिन सकेन। यसपटकको लामिछाने मोदी भेटवार्ताका क्रममा प्रयोग गरिएको विकास कूटनीति डेभलपमेन्ट डिप्लोमेसी शब्दले नेपाल भारत सम्बन्धलाई पुराना राजनीतिक विवाद, सीमा असमझदारी र सुरक्षा मामिलाको साँग्रो घेराबाट बाहिर निकालेर आर्थिक साझेदारी र डिजिटल करिडोर निर्वात कनेक्टिभिटी तर्फ मोड्ने साझा आकांक्षा उजागर गरेको छ। र भारतको छिमेकी पहिलो नीति अन्तर्गत नेपाललाई प्राथमिकतामा राख्नु र रासोपाले विकासमुखी सुशासनको रणनीतिक दृष्टिकोण अघि सार्नु र सकारात्मक पक्ष हुन्। लामो समयदेखि कायम रहेको काठमाडौँ दिल्ली बीचको अविश्वासको खाडल पूर्ण दुवै पक्षबाट सिधा र स्पष्ट संवादको खोजी हुनुले कूटनीतिक परिपक्वताको जग बन्न सक्छ भन्दै अनुपूर्ण पोषले आफ्नो सम्पादकीयमा लेख्दछ। सम्पादकीयको थप विवरण, विगतका बाधाहरू पार गर्दै डिजिटल करिडोर, ऊर्जा, व्यापार र आर्थिक सहकारीमा केन्द्रित हुनु आजको भूराजनीतिक आवश्यकता हो, तर यो उत्साहपूर्ण कूटनीतिक यात्राका सामु केही गम्भीर र टटकार चुनौतीहरू पनि छन्। प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठित नयाँ सरकारले नयाँ दिल्लीबाट भ्रमण निमन्त्रणा आए तापनि आन्तरिक मामिलालाई प्राथमिकता दिँदै तत्काल वैदेशिक भ्रमणमा नजाने नीति लिएको देखिन्छ। कार्यकारी प्रमुखको यो कूटनीतिक शैली अस्पष्ट परराष्ट्र दृष्टिकोणका कारण सृजना भएको शून्यताको बीचमा सत्तारूढ दलको अध्यक्षका रूपमा लामिछानेले गरेको यो भ्रमण जति रणनीतिक छ त्यति नै जटिल पनि छ, किनभने कूटनीतिमा प्रारम्भिक छाप र स्वागत मात्र पर्याप्त हुँदैन, त्यसलाई नीतिगत निरन्तरता, विश्वासिलो तथा भरपर्दो संयन्त्रतर्फ कार्यान्वयनमा उतार्नु पर्ने हुन्छ। लामिछानेले दिल्लीमा देखाएको आत्मविश्वास र प्रस्तुत गरेको दृष्टिकोण प्रशंसनीय भए तापनि सरकारको नेतृत्व गरिरहनु भएका प्रधानमन्त्री बालेन्द्र शाहको विदेश नीतिको भिजन खुलेको छैन। सरकारको भिजन प्रष्ट नहुँदासम्म यस्ता भ्रमणका उपलब्धिहरू संस्थागत हुन गाह्रो पर्छ। लामिछानेले दिल्लीका रणनीतिक चिन्ता र सहकार्यका सम्भावना बारे प्रधानमन्त्री शाह समक्ष गर्ने ब्रिफिङ र सरकारले लिने आगामी कूटनीतिक दिशाले नै यो भ्रमणको वास्तविक सफलता निर्धारण गर्नेछ भन्दै अनुपूर्ण पोषले सम्पादकीयमा लेख्दछ। अर्कोतर्फ विकास कूटनीतिको नाराले मात्र नेपाल र भारत बीचको पुरानो सन् 1950 सन्धि, नेपाल भारत दुवै सरकारको सहमतिमा गठित प्रबुद्ध व्यक्तिहरूको समूह, इपिजीले तयार पारेको प्रतिवेदनको भविष्य, कालापानी, लिपुलेख तथा सुस्ता जस्ता संवेदनशील सीमा विवादहरू रातारात ओझेलमा पार्न सक्दैनन्, भारत पर्न सक्दैनन्। भारतको सुरक्षा संवेदनशीलता र नेपालको दुई छिमेकीसँगको नीतिगत सन्तुलनलाई कसरी सम्बोधन गरिन्छ भन्ने कुरा अझै अनुत्तरित नै छ। तसर्थ द्विपक्षीय मनोविज्ञानका धमिला धब्बाहरू यथाशीघ्र हटाउन पहलकदमी चाल्नु पर्छ। त्यसका लागि लामी छानेले काठमाडौँ फर्केपछि सरकारसँग तदारुकताका साथ सक्रियता देखाउनु पर्नेछ, जुन आम अपेक्षा हो। अत हुँदाहुँदो राजनीतिक शक्ति रासोपा र नयाँ दिल्ली बीचको यो सघन परीक्षण लाउड टेस्टिङलाई दीर्घकालीन हितमा बदल्न काठमाडौँले परिपक्व र एकीकृत राष्ट्र नीतिको अभ्यास गर्नु आवश्यक छ। कुनै पनि राजनीतिक दलले पार्टी भन्दा माथि उठेर देशबारे सोच्नु आवश्यक छ। दलगत कूटनीति भन्दा माथि उठेर नेपालको राष्ट्रिय हितलाई केन्द्रमा राखी राष्ट्रिय सहमति र शासकीय संयन्त्रको पूर्ण समन्वयमा मात्र भारतसँगको सम्बन्धलाई नयाँ उचाइमा पुर्याउन सकिन्छ। देशकै साझा कूटनीतिक दस्तावेज बन्न सकोस्, विकास कूटनीतिको यो नयाँ अध्याय केवल कागज र संवादमा सीमित नभई परिणाममुखी बनोस् भन्दै अनुपूर्ण पोषले सम्पादकीयमा लेख्दछ। शीर्षक थियो विकास कूटनीतिको नयाँ परीक्षा। अब यो सम्पादकीय पछि लागौं छोटो विश्रामतर्फ।
1: बच्चाहरूको खेल्ने ठाउँ पिङ चिप्लेटी आदिले भरिएको अनि जताततै बच्चै बच्चाहरूले ओगटिएको, तर के तपाईँले आफ्नो सानो बच्चालाई यहाँ एक्लै खेल्न छोड्नुहुन्छ त? सानो बच्चालाई कुनै पनि प्रकारको खतरा हुने ठाउँमा एक्लै छाड्नु एक अपराध हो र मिलिट्री ग्यारिजनलाई सुरक्षित स्थान भने पनि यो वास्तविकता होइन। समुदायका अन्य भागहरूमा जस्तै यहाँ पनि त्यस्तै खतराहरू भेटिन्छन्। त्यसैले आफ्नो बच्चालाई एक्लै खेल्न छाड्नु पूर्व तपाईँको बच्चा कत्तिको समझदार एवं परिपक्व छ भनेर विचार गर्नुहोस्। धेरै सानो बच्चाहरूको हकमा त झन् उनीहरूलाई कुनै पनि हालतमा एक्लै छाड्न त मिल्दै मिल्दैन। यस सम्बन्धी थप जानकारीको लागि gov.uk मा गएर अनसुपरभाइज चिल्ड्रेनको खोजी गर्न सक्नुहुन्छ।
0: यो छोटो विश्राम सँगसँगै अब भने लागौं सधैँजस्तो हामीले कार्यक्रममा समावेश गर्ने विषयवस्तुमा, यसो हप्ता डे तर्फ। बीएफबीएस गोर्खा रेडियो नेपालको दैनिक प्रस्तुति कार्यक्रम इस्यु अफ द डेमा हार्दिक स्वागत छ। तपाईँ सम्पूर्ण रेडियो प्रेमी तमाम श्रोतामा यो प्रस्तोता धनजङ गुरुङको तहबाट आज कार्यक्रम इस्यु अफ द डेमा कुराकानी गर्दैछौ। पोखराकमा पनि स्थानीय सरकारले डोजर चलाउने तयारी गरिरहँदाखेरि पोखरा बस पार्क लगायतका क्षेत्रमा सरकार अल्पकालीन आदेश जारी गरिएको छ। अहिले तत्कालै यो डोजर चलाउनको लागि रोक लगाइएको छ र सँगसँगै विभिन्न समस्याहरू रहेको छ। देशैभरि भूमिहीन त्यसै गरी तीन किसिमको जग्गाहरू रहेको देखिन्छ, हेलायनी जग्गा, त्यसै गरी यो सरकारी उपयोग गर्न मिल्ने जग्गा, त्यसै गरी अब प्रति जग्गा, यस्तो थुप्रै चिजहरू छन्। त्यसमा पनि भूमिहीन अथवा भूमि नभएकाले सरकारी जग्गाहरू प्रयोग गरिएको विषयमा उठेको यो विवाद हो। जस्तै काठमाडौँमा पनि विभिन्न ठाउँमा सरकारले डोजर लगाएर हटाइयो, कतिपय ठाउँमा त सेना पनि प्रयोग गरेको समाचारहरू पनि आयो, तर पोखराको स्थिति के हो त? यो सन्दर्भसँग केन्द्र रहेर कुराकानी गर्दैछौ। भूमिहीन तथा अव्यवस्थित बसोबासी सहयोग सहजीकरण समितिको संयोजक हुनुहुन्छ प्रेम बहादुर गुरुङ, उहाँसँगै हामी यो विषयमा छोटकरीमा कुराकानी गर्दैछौ। धेरै बेर नपर्खौ, कार्यक्रममा स्वागत गरी हेलो प्रेम बहादुरजी, कार्यक्रममा स्वागत छ यहाँलाई।
2: धन्यवाद छ सरलाई,
0: धेरै धेरै धन्यवाद छ समय दिनुभयो। अब हामी त अब तपाईँभन्दा धन्दा नै 200 किलोमिटर टाढाबाट कुराकानी गर्दैछौँ, प्रविधिले एकदमै सहजीकरण पनि गरिदियो। अब अलिकति यो जुन यो सुकुम्बासी भनौँ होइन अव्यवस्थित चाहिँ बसोबासी भएका कुराहरूमा अहिले देशैभरि नै चासो देखाइएको छ, कतिपय ठाउँमा हटाइयो जबरजस्ती, कतिपय ठाउँमा विवादहरू भए, कोही ठाउँमा हटाउने प्रक्रियामा छ, त्यसैको सेरोफेरोमा पोखरा बस पार्कको वरिपरि रहेको त्यो जुन बसोबास भएको ठाउँ छ त्यहाँ डोजर चलाउनको लागि अहिले अन्तरिम आदेश, अल्पकालीन अन्तरिम आदेश जारी गर्यो। अब तपाईँ त यही क्षेत्रमा रहेर सहयोग गर्नुहुन्छ, वास्तवमा पोखरामा यस्ता समस्याहरू कहाँ कहाँ छन्, कस्ता छन्, अनि यो चाहिँ समस्या किन समाधान गर्न नसकेको, त्यहीबाट सुरु गरौँ कुराकानीलाई।
2: धन्यवाद छ सरलाई एकदम धेरै धेरै। विशेष गरी अहिले पोखरा बस पार्कमा यो बस पार्क बनाउने गुरु योजना महानगरले, पोखरा महानगरले चाहिँ यो ल्याएको हुँदाखेरि यो बस पार्क निर्माण गरिरहँदाखेरि पोखराको बस पार्क निर्माण गरेर यहाँ एउटा पोखरा भनेको एउटा पर्यटक क्षेत्र पनि भयो, त्यस कारणले यहाँ एउटा बस पार्क एकदमै आधुनिक स्तरको बस पार्क बनाउनु पनि जरुरी छ र यो विकासमूलक काममा हामी सबैको दायित्व पनि हो र यसमा हामी सबैले सहयोग गर्नुपर्छ भन्ने हामी भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूको पनि हाम्रो दायित्व छ। त्यस कारणले हाम्रो कुरा के हो भनेदेखि महानगरपालिकालाई यो भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूलाई पहिला उचित व्यवस्थापन गरियोस्, यहाँ उठिवास यो मान मानवलाई विनाश गरेर विकास गरेको कुनै अर्थ हुँदैन. त्यस कारणले यी भूमि र सुकुम्बासीलाई यो बसोबासीलाई एउटा उचित व्यवस्थापन गरेर बस पार्क बनाउनु पर्छ भन्ने हामीले महानगरपालिकामा हाम्रो मागहरू राख्यौं र त्यही अनुसारले मेयर साहबले पनि अब ठिक छ अब हामी यो सुकुम्बासी भूमिहीन अव्यवस्थित बसोबासी यसमा पहिचान गर्छौं र उचित व्यवस्थापन गरेर बस पार्क बनाउँछौ भन्ने हामीसँग महानगर मेयर साहब धनराज आचार्यजीसँग हाम्रो चाहिँ कुराकानी भएको र त्यही हिसाबले सहमतिमा हामी अगाडि बढिरहेका छौँ र पहिला हाम्रो सङ्घर्ष समिति बनाएर हामीले वैशाख 21 गते हामीले हाम्रो मागहरू राख्यौँ एकदमै शान्तिपूर्ण आन्दोलन रेली सहितको. त्यो काम हामीले गरे पछाडि महानगरले सहजीकरण समिति बनाएर आउनुहोस् वाचा सम्वादबाट हामी सबै यो काममा लागौँ राम्रो काममा भन्ने कुरा आएपछि हामी
0: समस्या चाहिँ कहाँ देख्नुहुन्छ. अब आयोग बनेछ, भूमि आयोग बन्यो, त्यस्ता कति आयोग बने बने होइन. अब सुकुम्बासी भनेर सरकारी भाषामा भन्नुपर्दाखेरि अथवा चाहिँ सरकारको कानुनी भाषामा भन्नुपर्दाखेरि जसको चाहिँ खोज्दाखेरि केही नभेट्ने होइन, जग्गा जमिन कहीँ नभेट्ने, ऊ चाहिँ पुरा सर्वस्व नै गुमेको मान्छे हो भने चाहिँ सुकुम्बासी हो भनेर चाहिँ उहाँले चाहिँ त्यो खालको चाहिँ परिभाषा गरिरहेको छ. अब तपाईँहरूका त्यहाँ भएका मानिसहरूको लगत सङ्कलन गर्दाखेरि, त्यहाँ मूल्याङ्कन गर्दाखेरि, छानबिन गर्दाखेरि यो घोलो अड्क्या जस्तो चाहिँ किन अड्क्या, यो समस्या चाहिँ किन, यो चाहिँ खास चाहिँ
2: यो बस पार्क भित्र खास गरी 2-3 प्रकारका साथीहरू बसोबास गरेको अवस्था छ सर. त्यस कारणले पनि यो छानबिनमा छुट्टै छुट्टै तरिकाले यो छानबिन गर्नुपर्ने अवस्था छ. अहिले जस्तो हजुरले भन्नुभयो नि, अब 26 गते महानगरपालिकालाई कारण देखाउ आदेश अदालतले जारी गरेको छ. हो त्यो हकमा के हो भनेदेखि हिजो यहाँ नगर योजनासँग त्यो जग्गा लिएर पूर्जा लिएका व्यक्तिहरू अथवा अरू जुन 2032 सालमा 205 रुपियाँ पनि जग्गा बस पार्कको लागि अधिकरण गर्दाखेरि ती साहुहरू जो मुआवजा नबुझेका साहुहरूले चट्ट भर्न बापत खास गरी अहिले महानगरले मुद्दा हालेर त्यसरी यो 26 गते उच्च अदालतले चाहिँ एउटा अन्तरिम आदेश जारी गरेको कारण देखाऊ भनेर महानगरलाई. तर हाम्रोतिरको के हो भनेदेखि हाम्रो पाटो कि भूमिहीन सुकुम्बासी अव्यवस्थित बसोबासी र भूमिहीन दलितको अधिकार सुनिश्चित गर्नका लागि हाम्रो यो सहजीकरण समिति बनेको छ. र विशेष गरी अब त्यताको पाटो मुद्दामा कसरी गयो के गयो भन्ने कुरामा हामीलाई त्यो विषयमा सरोकार भएन. र हाम्रो सरोकार त के हो भनेदेखि यो नगर योजनाको जग्गामा जो 205 रुपियाँ जग्गा नगर योजनाको छ, यो 205 रुपियाँ भित्र पूर्जा नभएका हिजो विगत 2036 सालदेखि 52 सालदेखि 40 सालदेखि बसोबास गर्दै आएका भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरूको हकमा उहाँहरूको अधिकार सुनिश्चित गर्नुपर्छ भन्ने हिसाबले हामी यो वकालत गर्दै आएका छौँ.
0: अब यो जुन तपाईँले भन्नुभएको छ नि सुनिश्चित पनि गर्नुपर्ने, त्यसलाई चाहिँ अब छुटाउनु पनि पर्यो, चामलमा कनिका बिया केला जस्तो, ढुङ्गा केला जस्तो. तर हरेक समयमा चाहिँ राज्य चाहिँ भोट ब्याङ्क बनाउने, त्यो भनौँ न अब अव्यवस्थित ठाउँमा बसेका चाहिँ दाजुभाइ दिदीबहिनीहरूलाई अनि भोट पाइसकेपछि चाहिँ समस्या जहाँको त्यहीँ अल्झिदिने, अनि त्यसमा पनि बलमिचाइ पनि हुने धेरै यस्ता समस्याहरू समाचारमा सुनिन्छ. वास्तवमा चाहिँ समस्या के हो त यो, किन यो चाहिँ अहिलेसम्म चाहिँ समाधान हुन नसकेको होइन. अब तपाईँ त यही क्षेत्रमा रहेर क्याम्पेनिङ गर्नुहुन्छ, सहयोग गर्नुहुन्छ, के गरेमा चाहिँ समस्या समाधान हुने देख्नुहुन्छ तपाईँले चाहिँ?
2: अब यो समस्या समाधान गर्नका लागि हिजो विगतमा सरकारले भूमि सम्बन्धी ऐन कानुनहरू पनि संशोधन गरेको छ. भूमि सम्बन्धी 2076 आठौँ संशोधनले भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई कसरी व्यवस्थापन गर्ने भनेर पनि ऐन नियमावली कार्यविधि सबै बनाइसकेको अवस्था छ होइन. त्यस कारणले अब हजुरले अघि भने जस्तै एक घर परिवारमा कहीँ जग्गा जमिन छैन भनेदेखि ती साथीहरू भूमिहीन दलित भूमिहीन सुकुम्बासीहरूलाई निशुल्क रूपमा 130 वर्ग जग्गा चाहिँ उपलब्ध गराउने भनेर त्यो व्यवस्था छ भने हाम्रो कुरा पनि के हो भनेदेखि त्यही नीति अनुसार टेकेर यी साथीहरूलाई निशुल्क रूपमा व्यवस्थापन गर्नुपर्छ. भने हाम्रो माग रहेको छ भन्ने अर्को अव्यवस्थित बसोबासीको सवालमा कहीँ कतै केही जग्गा जमिनहरू देखिएको छ भने त्यो कति कतिको देखिएछ त्यही अनुसारको राजस्व लिएर व्यवस्थापन गर्ने भन्ने जुन नीति बनिएको छ त्यही अनुसारले ती अव्यवस्थित बसोबासी साथीहरूलाई पनि व्यवस्थापन गर्नुपर्छ भन्ने हाम्रो माग रहेको छ।
0: अब यो जुन तपाईँहरूले चाहिँ माग उठाइरहेको विषयमा सुनवाई नभएको दृष्टान्त देखियो कि अहिलेसम्म चाहिँ जस्तै अब मुद्दा मामिला परिरहेको छ, राजनीतिक पार्टीहरूले तपाईँहरूलाई आश्वासन गरिदिन्छ, स्थानीय सरकारले पनि आश्वासन दिने, समस्या जहाँको त्यहीँ रहने, भनेपछि पोखरामा चाहिँ यसरी सार्वजनिक जग्गामा अधिग्रहण गरेर बसिरहेका बसोबासीहरू लगभग कति छन् सर? त्यसमा चाहिँ कसरी व्यवस्थापन गर्न सकिन्छ? होइन तपाईँले देखेको कुरा पनि बताइदिनुहोस् न।
2: अब यो त्यही पनि अब त्यो व्यवस्थापन गर्नका लागि एउटा नीति पनि बनिसकेको छ र त्यो नीतिलाई टेकेर राज्यले व्यवस्थापन गर्नुपर्छ महानगरले भन्ने हाम्रो कुरा हो। र त्यसरी पोखरामा अब हजुरले अघि भने जस्तै मुद्दा मामला परेको छ, अब फेरि यसलाई चाहिँ समस्या आयो भन्ने कुरा छ, त्यो मुद्दा मामलातिरको हाम्रो सरकारको विषय रहेन, ती पूर्व भाका साहुहरू र महानगरपालिका कसरी उनीहरूले चाहिँ सहमतिमा अगाडि बढाउँछ भन्ने कुरा उहाँहरूको चासो हो। हामीसँग
0: यो चाहिँ बस पार्कको कुरा भयो, बस पार्कमा चाहिँ डोजर चलाउने विषयमा यही 25 गते रहेछ, त्यसमा चाहिँ अल्पकालीन अन्तरिम आदेश जारी गरेको रहेछ। अब त्यो बस पार्कको चाहिँ जग्गाको समस्या चाहिँ के हो सर? वास्तवमा त्यो सार्वजनिक जग्गा अनि बस पार्कको जग्गा मिचेर भोक्जन गरेर बसेकै हुन् मान्छेहरूले चाहिँ?
2: होइन, अब हामी भूमिहीन सुकुम्बासीहरू अघि भने नि 36 सालदेखि 40 साल 52 साल बसेका सुकुम्बासीहरू हामी,
0: त्यो त बसेकोमा त आपत्ति होइन कि, बसेकोमा आपत्ति होइन, त्यो जग्गा चाहिँ सरकारी जग्गा हो अथवा चाहिँ के हो भन्न खोजेको मैले चाहिँ?
2: नगर योजनाको जग्गा भयो यो 205 रोपनि जग्गा,
0: भनेपछि यो चाहिँ सरकारी चाहिँ नगर सरकारी जग्गा रहेछ, त्यो चाहिँ त्यतिखेर उहाँले चाहिँ भोग चलन गरेन, खाली भयो, तपाईँहरू त्यहाँ आएर बसे, त्यतिखेर उहाँले पनि तपाईँहरूलाई उठाएन, लामो समय बस्दै गयो बस्दै गयो बस्दै गयो, अहिले आएर चाहिँ त्यो हटाउन खोज्दाखेरि अलिकति समस्या देखिया रहेछ नि त, होइन?
2: समस्या हाम्रो सुकुम्बासीको तर्फबाट समस्या केही पनि छैन, हामी बस पार्क बनाउनु पर्छ भन्ने पक्षमै छौँ, बनाउनु पर्छ, हामी महानगरले सहयोग गर्छौँ भनेको छौँ र महानगरले पनि हामी सुकुम्बासीहरूले राखेको कुरामा हामीले उचित व्यवस्थापन।
0: तर त्यो जुन सुकुम्बासी भनेको छ नि प्रेम सर, त्यहाँ त कसै न कतै कहीँ न कहीँ त जग्गा जमिन भएको होला, एकदमै निमिट्यान नै भएको मान्छेहरू त छैन होला नि त, होइन? त्यो कस्तो छ
2: यो छानबिनको विषयमा? महानगरपालिकाले 3 संयन्त्र बनाएको छ, होइन, एउटा चाहिँ पूर्ज भएको जग्गाको विषयमा एउटा छानबिन समिति बनाएको छ 3 सदस्यीय रहने गरी, होइन, एउटा चाहिँ भूमिहीन सुकुम्बासीहरूको हकमा उचित व्यवस्थापनको लागि जग्गा खोज तलास समिति बनाएको छ, एउटा सुकुम्बासी हो होइन के हो भन्ने विषयमा छानबिन समिति बनाएको छ।
0: त्यो समितिहरूले काम चाहिँ जुझारु रूपमा गरेको रहेनछ भन्ने कुरा त देखियो नि त, होइन?
2: होइन, उहाँहरूलाई 10 दिनमा यो प्रतिवेदन बुझाउनु भनेर त्यो खालको निर्देशन थियो, त्यही अनुसार जग्गा खोजबिन समिति हाम्रो पोखरा महानगरपालिकाको वडा नम्बर 17 वडा अध्यक्ष श्री राधिका साई योगीजीको संयोजकत्वमा चाहिँ त्यो समिति बनेको थियो, उहाँले चाहिँ जग्गा खोजबिन गरेर पनि महानगरलाई हिजोकै मितिमा हस्तान्तरण गर्नुभएको छ आफ्नो प्रतिवेदन सहित। बाँकी छानबिन समितिबाट अहिले प्रतिवेदन गएको छैन, यो प्रतिवेदन गए पछाडि हामी मानवसँग बसेर छलफल गरेर यसलाई चाहिँ समस्या समाधान गर्नुपर्छ भन्ने हिसाबले हामी लागेको छौँ।
0: पोखरामा अव्यवस्थित बसोबास भएको चाहिँ ठाउँहरू कति छन् लगभग?
2: अब पोखरा महानगरपालिकामा यो भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरूको समस्या हेर्ने हो भनेदेखि टोटल समस्या महानगरपालिका पोखरा महानगरपालिकाभित्र करिब 20,000 घरधुरीको समस्या छ पोखरा महानगरपालिकाभित्र, र अनि यसमा अव्यवस्थित बसोबासीको संख्या हेर्ने हो भने करिब 12,000 समथिङ।
0: मैले यसो बुझे अनुसारले जुन 12,000 आँकडा निकाल्नु भयो नि, कहीँ थाथलो छ के विभिन्न कारणले गर्दाखेरि पोखरा बसासरेर आए अनि कोठा भाडामा बस्नु भन्दा त खाली ठाउँमा गएर चाहिँ सबै मिलेर बसौँ भन्ने खालका कुनै समय यस्तो हुन्थ्यो नि त, तराईतिर जाँदै फाँडेर बस्ने, हेटौँडा एरियातिर जानुहुन्छ भने अझै पनि त्यही लाल पूर्जा नपाएका जग्गाको लाल पूर्जा एउटासँग छ, भोग चलन अर्कोले गरिरहेको छ, यस्तो थुप्रै समस्याहरू छन् नेपालमा चाहिँ, होइन? अब त्यो समस्या समाधान गर्दाखेरि चाहिँ जुन अहिले तपाईँले भन्नुभएको अव्यवस्थित अनि त्यसपछि गएर भूमिहीन अनि त्यसपछि गएर पक्का सुकुम्बासी मान्छेहरू होइन जग्गा भएकाहरूलाई चाहिँ छुटाउनु पर्दाखेरि लगभग चाहिँ एकदमै दिलो ज्यान दिएर लाग्दाखेरि चाहिँ कति समयभित्र चाहिँ समस्या समाधान हुने देख्नुहुन्छ तपाईँले अन्तमा चाहिँ?
2: होइन, एउटा कुरा त हजुरले जुन कुरा भन्नुभयो उहाँहरू कहीँ भएर पनि त्यहाँ आएर भाडा दिनुभन्दा पनि यसरी सरकारी जग्गाहरू ओगटेर बसौँ भन्ने मनसाईले ती अभ्यस्ती बसोबासी साथीहरू बसोबास गरेको होइन। आजभन्दा 30-50 वर्ष अगाडि उनीहरू एउटा बाध्य भएर कहीँ भाडा तिर्नै नसक्ने अवस्था भएर यस्ता जग्गाहरूमा उहाँहरू बसे साथीहरू अभ्यस्त बस्छ
0: भनेपछि उहाँले त न्याय पाउनु पर्यो त्यसमा। तर मैले भन्न चाहेको उदाहरणको रूपमा त्यसरी चाहिँ सम्पत्ति ओगटेर बस्ने चाहिँ जमात पनि छन् भन्न खोजेको मैले चाहिँ।
2: हो, त्यो छुट्टै, त्यो जमात छन् भन्ने तिनको हकमा अव्यवस्थित बसोबासीको हकमा निश्चय लिएर रोपनी रोपनी जग्गा दर्ता गर्ने जुन खालको मनसाय छ हो त्यस्तो अव्यवस्थित बसोबासीहरूको हकमा हाम्रो तिनको पक्षमा हाम्रो होइन। हामी त सुकुम्बासी बस्तीमा बसोबास
0: बाधक चाहिँ कानुन पनि होइन, बाधक चाहिँ भनौँ न अब सरकारले गर्न चाहेको योजना पनि होइन, खालि नियतमा खोट हो त। अन्तमा चाहिँ टुङ्गिनु पर्दाखेरि यो जुन समस्या समाधान हुन नसकेको मुख्य कारण चाहिँ
2: यो त होइन, समस्या समाधान कानुनले पनि प्रश्न गरिदिएको छ। ती कानुनहरूले टेकेर हामी काम गरौँ भन्ने भावनाका साथ लाग्ने हो भने यो समस्या त तपाईँको एक वर्षभित्र सबै समस्या समाधान,
0: नियत चाहिँ खोट हुनु भएन। दुवै समस्या समाधान गर्नको लागि सहमति भएमा चाहिँ समाधान गर्न सकिँदो रहेछ नि त होइन?
2: सकिन्छ, आरामले मजाले सकिन्छ, तर नियत त हजुरले भने जस्तै खोट हुनु भएन। हामी यो समस्यालाई
0: राज्यले चाहिँ नियत खोट गर्न देखाउनु भएन। अहिले बलजब्ती चाहिँ देशैभरि चाहिँ उटी ब्याज भिल्ली ब्याज बनाइरहेछ, एकदमै उपद्रव गरेको देखिन्छ जबरजस्त होइन। अब यो चाहिँ नहोस्। अब पोखराको हकमा पनि तपाईँले जुन अब क्याम्पेनिङ गर्नुभएको छ, तपाईँ संयोजक पनि हुँदो रहेछ, अब यसमा कुराकानी गर्ने क्रममा छुटेका केही छन् तपाईँले भन्नै पर्ने चाहिँ कुरा अन्तमा एकदमै हामीले बिदा लिनु पर्दाखेरि?
2: एकदमै सबैलाई धन्यवाद छ धेरै धेरै, र विशेष गरी यो समस्या समाधान गर्नको लागि हामी एकदमै यो लागेका छौँ सम्बन्धित निकायसँग सहकार्य गरेर सहजीकरण गरेर हामीले यो राम्रो कामको लागि सरकारले हामी सहयोग गर्नुपर्छ र यी पीडितहरूको पनि न्याय हुनुपर्छ भन्ने हिसाबले हामी लागेका छौँ। र त्यही अनुसारले पोखरा महानगरपालिका परिवार लगायत मेयर साहबले पनि हाम्रो यो सुकुम्बासी भूमिहीनहरूलाई एउटा व्यवस्थापन गर्ने, अव्यवस्थित बसोबासीहरूलाई पनि व्यवस्थापन गर्ने हिसाबले 3 संयन्त्र गठन गरेर सार्वजनिक गरेर पनि काम प्रक्रियाहरू अगाडि बढाइरहेको छ। र यसमा महानगरपालिका पोखरा महानगरपालिकालाई म एकदम अब यो समस्या हामी समाधानतिर सबै मिलेर लाग्नुपर्छ र पोखरालाई पनि एउटा समृद्धि पोखरा बनाउने र पोखरा महानगरका नागरिकहरूलाई पनि एउटा समृद्धि सुखी नागरिक बनाउनका लागि हामी सबै लाग्नुपर्छ। त्यो ढङ्गले हामी लागेका छौँ। यो खालको व्यवहार पोखरा महानगर पनि हामीसँग देखाइरहेको छ र यो सुकुम्बासी भूमिन र अव्यवस्थित बसोबासीको यो एउटा बस पार्कको मात्रै अहिले हामी समस्या समाधान गरेर हाम्रो हुँदैन। यो 33 वडामा धेरै ठाउँमा समस्याहरू छन्। यी सबै भूमिन सुकुम्बासी र अविश्वासीलाई हामी सबै समाधान गर्नुपर्छ र यसको लागि पोखरा महानगरलाई हामीले सहयोग गर्नुपर्ने एकदमै हामी सहयोग गर्छौँ हाम्रो सहजीकरण समितिको तर्फबाट। र हजुरको यो एफएमबाट जुन हाम्रा समस्याहरू जुन सम्बन्धित निकाय र अब जनताको माझमा जुन राख्ने एउटा अवसर दिनुभयो यहाँको चाहिँ एफएमलाई पनि एकदमै धन्यवाद दिन चाहन्छु।
0: हजुर प्रेम बहादुरजी धेरै धेरै धन्यवाद छ। यति टाढा रहेर व्यस्त कतै जाँदै हुनुहुन्छ जस्तो लाग्यो, समय दिनुभयो र देश विदेशमा छरिएर बसेका विशेष गरेर हाम्रा ब्रिगेड अफ गोर्खाजमा कार्यरत नेपाली दाजुभाइहरूले हाम्रो यो संवादलाई सुनिरहनु भएको छ। उहाँका परिवारजन, इष्टमित्र र उहाँका नजिकका नातेदारहरू होइन सेवा निवृत्त भएकाहरूले पनि सुनिरहनु भएको छ र समय दिनुभयो। धेरै धन्यवाद छ प्रेम बहादुरजी यहाँलाई।
2: धन्यवाद।
0: धन्यवाद।

0: एडेन्जेल कुराकानीमा हुनुहुन्थ्यो प्रेमबहादुर गुरुङ, वा भूमिहीन तथा अव्यवस्थित बसोबासी सहयोग सहजीकरण समितिको संयोजक हुनुहुन्थ्यो। कुराकानीमा हामीले आज पोखराको चाहिँ यो सुकुम्बासी बस्तीको सन्दर्भसँग केन्द्रहरू कुराकानी गर्दै थियौँ, र यो कुराकानी सँगसँगै छोटो विश्रामतर्फ लाग्यौँ।
1: तिमी सोशल मिडिया अपडेटमा व्यस्त हो?
2: हो।
1: के गर्दै गरेको?
2: ए, म एक अनजान व्यक्तिलाई आफ्नो बारेमा थुप्रै संवेदनशील व्यक्तिगत विवरणहरू पठाउँदैछु।
1: तपाईँले जानी जानी यस्तो त पक्के पनि गर्नुहुन्न, तर कहिले काहीँ गल्तीवश यस्तो हुन पनि सक्छ। साइबर अपराधीहरूले तपाईँ जस्तै सोसियल मिडिया प्रयोगकर्ताहरूलाई लक्षित गरेका हुन्छन् फिसिङ टेक्निकद्वारा तपाईँको पैसा चोर्नका लागि। यतिसम्म कि BFPS का प्रस्तोता बनेर हाम्रा श्रोताहरूलाई पनि ठग्न खोजेका प्रशस्तै उदाहरणहरू भेटिएका छन्। तर स्मरण रहोस्, BFPS ले कहिले पनि तपाईँको व्यक्तिगत तथा ब्याङ्क विवरण माग्दैन। यदि तपाईँले शङ्कास्पद पोस्ट वा मेसेज देख्नुहुन्छ भने सतर्क भइहाल्नुहोस्, यो एउटा स्क्याम हुन सक्छ भनेर।
2: यसर्थ तिनको उत्तर नदिनुहोस्। आफ्नो आर्थिक विवरण कुनै पनि हालतमा नदिनुहोस्। छिटो भन्दा छिटो सम्बन्धित सोसियल मिडिया प्लेटफर्ममा त्यसको बारेमा रिपोर्ट गरिहाल्नुहोस्। आफ्नो साइबर सुरक्षाको बारेमा सधैँ सतर्क रहनुहोस्। विस्तृत जानकारी एवं ठगीबाट सुरक्षाको लागि डेफनेटमा गएर फ्रड डिफेन्सको खोजी गर्न सक्नुहुन्छ।

चलचित्र कन्यादानको यस गीतमा शब्द रहेको थियो चेतन कार्कीको र संगीत मनोहरी सिंहको रहेको थियो र गायकहरूमा स्वर्गीय आशा भोसले र प्रकाश श्रेष्ठको कुनै समय निकै नै लोकप्रिय भएको यो चलचित्रको गीतबाट कार्यक्रमलाई अगाडि बढाउँ र यसभन्दा अघि तपाईँले उदय सोताङ र मणिला सोताङको आवाजमा रहेको गीतमा उदय सोताङकै शब्द र संगीत रहेको थियो र तपाईँ अहिले बीएबएस गोर्खा रेडियो नेपालको दैनिक प्रस्तुति कार्यक्रम नेपाल कलिङ सुन्दै हुनुहुन्छ म धनजङ गुरुङको साथमा र लगभग हामी कार्यक्रमबाट पनि बिदलिन बेला भइसकेको छ र जाँदा जाँदै अन्तमा विष्णुदेव भट्टको आवाजमा रहेको यो गजल तपाईँहरूको सेवामा समर्पित गर्दै आजको यो बसाईबाट म पनि बिदा हुन्छु सप्ताहन्त तपाईँहरूको रमाइलोसँग बितोस् पुनः फेरि सोमबार भेट हुने नै छ तबसम्मको लागि आज्ञा चाहन्छु नमस्कार।

0: चारजना पेन्सनरको घर निर्माण हुँदैछ। ढकमाया लिम्बू, सुनचेमाया लिम्बू, धनमाया छेत्री र माना बोती लिम्बूको घर निर्माण अन्तिम चरणमा पुगेको छ। केही दिनमै निर्माणको काम सकिने एडब्ल्यूसी तेह्रथुमले जनाएको छ। यो आर्थिक वर्षमा निर्माण हुनुपर्ने सातमध्ये दुईवटा घर हस्तान्तरण भइसकेका छन्। एउटा घर निर्माणको काम आउँदो आर्थिक वर्षका लागि सारिएको छ। तेह्रथुमका एडब्ल्यूओ कुमार श्रेष्ठ:
1: आइए भनेको इन्डिभिजुअल एड अन्तर्गतको प्रोजेक्टहरू चाहिँ सातवटा घर यसपालि अप्रुभ भएकोमा एउटा चाहिँ नै बेनिफिसियरीले बनाउन नभ्याउनु भएको कारणले छवटामा दुईटा चाहिँ सकेर ह्यान्ड ओभर भइसकेको छ। चारवटा लगभग सकिने अवस्था छ। अबको दुई हप्ताभित्र सकेर हामी हस्तान्तरण गरिसक्छौँ भन्ने लक्ष्य छ। दुईटा सकेको एउटा चाहिँ पञ्चमाया राई, इन्डियन आर्मी नम्बर, पहिलाको 1947 उहाँको घर मारेकटरे भन्छ धनकुटाको, उहाँको सकेर हामी हस्तान्तरण गरिसक्यौँ। अर्को भनेको रामकुमारी राई, उहाँ चाहिँ डिसेबल चिल्ड्रेन भनौँ न, बच्चा छोरी पेन्सनरको, उहाँको चाहिँ धनकुटा जिल्लाकै शहीद भूमि गाउँपालिकाको छिन्ताङ छपौली भन्ने ठाउँमा उहाँहरूको दुईजनाको चाहिँ सक्यौँ। किनभने उहाँहरूको चाहिँ पहिल्यै अप्रुभ भएर आएको थियो र सुरुमै हामीले बेलैमा सुरु गऱ्यौँ। त्यो पछि पाँचवटा घर हामीलाई थपिएर आएको थियो सेकेन्ड लटमा, त्यो पाँचवटामा एउटा चाहिँ नै नभ्याउने भएर चारवटा चाहिँ अहिले बन्ने क्रममा छ। लगभग सकिने अवस्थामा छ। अबको 10-15 दिनमा सकिन्छ।
2: जुन निर्माण भइरहेका घरहरू छन् नि, कसको घर?
1: तेह्रथुम जिल्लाको छत्र गाउँपालिकामा दुईटा घरहरू भन्दैछ, ढकमाया लिम्बूको, अर्को सन्चमाया लिम्बूको, अर्को चाहिँ फेदाप गाउँपालिकामा चाहिँ नै धनमाया छेत्री र मानापोती लिम्बू दुईजना हुनुहुन्छ। मेन्छ्याम गाउँपालिकामा चाहिँ दुईटा घर बन्दैछ उहाँहरूको। लगभग सबैको 90% जति काम सकिसकेको छ। अब त्यस्तै हप्ता 10 दिनमा चाहिँ सकिनु पर्ने भन्ने हाम्रो आकलन हो। फाइनल चेक गरेर नि हस्तान्तरणको कार्यक्रम हुन्छ।
2: कहिले हस्तान्तरण गर्नुभयो दुईवटा घर?
1: एउटा 1 अप्रिलमा गऱ्यौँ छिन्ताङको रामकुमारी राईको चाहिँ, अर्को पञ्चमायाको चाहिँ नै हामीले लगभग अप्रेलको 3-4 हप्तामा, ठ्याक्कै 1.5 भएन, 3rd week चाहिँ हामीले हस्तान्तरण गरेका थियौँ।
2: लगानी उस्तै छ कि या फरक पनि छ? कति कति लगानीका हुन्?
1: घरको डिजाइन चाहिँ एकै खालको हुन्छ हजुरको। एउटा बेड हुन्छ, किचन, अनि किचनमा अलिकति स्पेस, अनि एउटा टोयलेट, डिसेबल फ्रेन्डली अथवा इल्डरली फ्रेन्डली टोयलेट हुन्छ। तर कस्ट चाहिँ नेचर हेरेर फरक पर्न सक्छ, किनभने इँटा पुर्याउन ढुङ्गा उपलब्ध भएको ठाउँमा अलिकति सस्तो पनि पर्न सक्छ, इँटा जहाँ पुग्ने ठाउँमा इँटाले अलिकति कस्ट बढी पनि हुनसक्छ, अनि रोड हेड जहाँनिर सामान झर्छ त्यहाँदेखि कति पर बोक्नुपर्छ, त्यो बोक्ने कस्ट चाहिँ निकै सिग्निफिकेन्ट आउँदो रहेछ। त्यसले गर्दाखेरि 200 मिटर 500 मिटर कति बोक्नुपर्छ त्यसको आधारमा चाहिँ नै कति बजेट लाग्छ त्यति हामीले रिक्वेस्ट गर्छौँ र त्यो आउँछ। अनि त्यसले गर्दाखेरि फरक फरक बजेटको हुन्छ र अहिले ठ्याक्कै बजेट एमाउन्ट चाहिँ मसँग छैन यति बेला चाहिँ। मिनिमम हाम्रो अहिले 13-15 लाखको बिचमा प्राय घरहरू बनिराखेको छ।
2: भूकम्प प्रतिरोधी घर बनाउँदै हुनुहुन्छ
1: हजुर।
0: पूर्व प्रधान न्यायाधीश खिलराज रेग्मीले मुलुकलाई निरङ्कुशतातिर जान नदिन संविधानको मूल मर्म नबदल्न सुझाव दिनुभएको छ।
3: संशोधन गरिएमा वर्तमान संविधानको मूलमर्म र प्रस्तावनालाई नचलाइकन शासकीय स्थायित्व र सन्तुलनमा विशेष ध्यान दिनुपर्ने उहाँको सुझाव छ। सुझाव लिन आएको संविधान संशोधन बहस पत्र तयारी कार्यदलको टोलीसँग पूर्व मन्त्री परिषद अध्यक्ष रेग्मीले वर्तमान संविधानका आधारभूत संरचना कुनै पनि अवस्थामा कमजोर पार्न नहुने बताउनु भएको हो। अहिलेको संविधानको प्रस्तावना र धार्मिक व्यवस्थामा परिवर्तन गर्न नहुने उहाँको सुझाव छ। कार्यकारी राष्ट्रपति वा कार्यकारी प्रधानमन्त्री प्रणालीबारे हतारमा निर्णय नलिन पनि उहाँले अनुरोध गर्नुभएको छ। अत्यधिक स्थायित्वको नाममा मुलुक निरङ्कुशता वा सर्वसत्तावादतिर जान सक्ने उहाँको चेतावनी छ। संविधानको धारा 76 अनुसार सरकार गठन र अविश्वास प्रस्ताव सम्बन्धी व्यवस्था व्यावहारिक नभएको भन्दै उहाँले 2 वर्षसम्म अविश्वास प्रस्ताव ल्याउन नपाउने अहिलेको व्यवस्था भन्दा कम्तीमा 6 महिनाको समय सीमा राख्न सुझाव दिनुभएको छ। समानुपातिक सीट संख्या 60 झार्नुपर्ने र उच्च पदमा पुगिसकेकाहरूलाई समानुपातिक कोटाबाट सांसद बनाउन नहुने उहाँको भनाइ छ। राष्ट्रिय सभामा महिला, दलित र पछाडि पारिएका समुदायको वास्तविक प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने, प्रतिनिधि सभा उम्मेद्वार बन्ने उमेर 25-21 झार्नुपर्ने र राष्ट्रिय सभा सदस्यका लागि 30 वर्षको उमेर तोक्नु उपयुक्त हुने उहाँको सुझाव छ। न्यायाधीशको अनुगमन र कार्यवाहीका लागि छुट्टै स्वतन्त्र समिति गठन गर्न पनि रेग्मीले सुझाव दिनुभएको छ।
0: सर्वोच्च अदालतले नेपाल वायुसेवा निगम सञ्चालक समिति सदस्य छनौट प्रक्रिया अघि नबढाउन सरकारले अन्तरिम आदेश

रामकृष्ण ढकालको आवाजमा रहेको यस गीतका रचनाकार हुनुहुन्थ्यो आनन्द अधिकारी र संगीत दिनुभएको थियो यसमा न्यू बज्रचार्यको र तपाईँ अहिले बीएबीएस गोर्खा रेडियो सुन्दै हुनुहुन्छ र अब प्रस्तुत छ रेडियो कान्तिपुरको सौजन्यमा प्राप्त भएको कार्यक्रम अबको प्रस्तुतिमा।

तपाईँ पक्कै पनि ड्रिङ्क ड्राइभिङको बारेमा सचेत त हुनुहुन्छ होला नै, होइन? तर कत्तिको सचेत हुनुहुन्छ त? मानिलिऊ तपाईँ घर बाहिर रमाइलो गर्न जानुभयो, साथीहरूसँग दुई चार पेक पनि लगाउनुभयो अनि साथीकै घरमा रात पनि बिताउनुभयो, त्यसपछि भोलिपल्ट बिहानै उठेर गाडी चलाउँदै घरतिर लाग्नुभयो। यदि यस्तो हो भने तपाईँ अझै पनि नसामा नै हुन सक्नुहुन्छ, जसको मतलब तपाईँ कुनै घटना बिना नै घर आइपुग्नु भयो भने साँच्ची नै यो पटक तपाईँ बडो भाग्यमानी हुनुभयो। तर अर्को पटक के थाहा, भाग्य सधैँ बलियो कहाँ हुन्छ र? ड्रिङ्क ड्राइभिङ कदापि नगरौं, जीवनलाई भाग्यको सहारामा नछोडौं।

0: गोर्खा रेडियो, गोर्खा रेडियो।
1: यसले हाम्रो मानसिक स्वास्थ्यमा असर पुर्याउँछ। हाम्रो खुसी, हाम्रो काम, हाम्रो सम्बन्ध यी सबैलाई प्रभावित पार्दछ। यो हाम्रो आँखा अगाडि नै भएर पनि पूर्ण रूपमा लुकेको हुन्छ। उत्पीडन, डर, धम्कीपूर्ण व्यवहार र भेदभाव, यी कुराहरू फौजी सेवामा कदापि स्वीकार्य छैनन्। तसर्थ डिफेन्स एन्टी बुलिङ हेल्पलाइन सेवामा हाजिर छ, किनकि सम्मानित र मर्यादित व्यवहारमाथि सबैको समान अधिकार हुन्छ। यो निशुल्क छ, गोपनीय एवं चेयर अफ कमान्डबाट पूर्ण रूपमा स्वतन्त्र छ। यसको मद्दत लिनको निमित्त युके भित्रबाट कुनै पनि समयमा सम्पर्कको लागि नम्बर छ 08007810334, र यदि तपाईँ युके बाहिर हुनुहुन्छ भने सम्पर्कका लागि नम्बर छ 01683025355। साथै डिफेन्स कनेक्टमा गएर बिएसडी हेल्पलाइनको खोजी पनि गर्न सक्नुहुन्छ।
0: BFBS गोर्खा रेडियो, गोर्खा रेडियो।

0: પેલાય ભરી ઓન એર એપમાં અને સ્માર્ટ સ્પીકરમાં બંધ હોસ પ્લે BFBS યુ BFBS ગોઠા રેડિયો હોય સંતોષ
1: अघि नबढाउन सरकारले अन्तरिम आदेश दिएको छ। न्यायाधीश कुमार रेग्मी र श्रीकान्त पौडेलको इजलासले पर्यटन मन्त्रालय र निगमको छनौट समितिलाई काम रोक्न अन्तरिम आदेश दिएको हो। प्रतिस्पर्धाको सूचीमा परेर पनि अन्यायपूर्वक छनौट नगरिएको दावी गर्दै उपेन्द्र बहादुर कार्कीले सर्वोच्चमा रिट हाल्नु भएको थियो। सरकारले नेपाल वायुसेवा निगमका सदस्य र अध्यक्ष प्रतिस्पर्धाबाट छनौट गर्ने तयारी गरेको छ। पूर्व प्रधानमन्त्री सुशीला कार्कीले विपक्षलाई सिद्धाउँछु भन्नेतिर नलाग्न सरकार र सत्तारूढ़ दललाई सुझाव दिनुभएको छ। काठमाडौँमा आयोजित कार्यक्रममा कार्कीले आफू शक्तिमा आइयो भनेर अर्को पक्षलाई पूरै निमिट्याउन गराउने गरी सरकार नलाग्न भन्नुभएको हो। प्रधानमन्त्री बालन शाह र सत्तारूढ़ राष्ट्रपाललाई विगतलाई हेरेर अघि बढ़न भन्दै पूर्व प्रधानमन्त्री कार्कीले आफूहरू पनि सधैँ युवा रहँदैनौ भन्ने हेक्का राख्न सुझाव दिनुभएको छ। राजनीतिक दलहरूले नै मुलुक हाँक्ने भएकाले उनीहरूलाई आफूले कहिले कमजोर नठानेको उहाँको भनाई छ। गोर्खा वेलफेयर ट्रस्टले विपन्न परिवारका बालबालिका अध्ययन गर्ने रूपन्देहीको मधवलिया माध्यमिक विद्यालयमा 6 लाख रूपियाँ बराबरको फर्निचर सहयोग गरेको छ। ट्रस्टको यो सहयोगले 150 विद्यार्थीलाई अध्ययनमा सुविधा पुगेको छ। बुटोलबाट छवि पाण्डे।
2: प्राय सबै सरकारी विद्यालयमा अध्ययन गर्ने विद्यार्थीले डेस्क बेन्चको अभावमा पठन पाठन गर्नु परेको अवस्था छ। रूपन्देहीको मधवलिया माध्यमिक विद्यालयमा पनि त्यही समस्या थियो। डेस्क बेन्च नभएको कारण समस्या परेपछि गोर्खा वेलफेयर ट्रस्टले 150 विद्यार्थीलाई सुविधा पुग्ने गरी फर्निचरको व्यवस्थापन गरिदिएको छ। विद्यालयका प्रधानाध्यापक शेरबहादुर कुँवर:
3: त्यहाँ चाहिँ हाम्रो फर्निचर राख्ने काम भएको सर, फाइबर डेस्क बेन्च, त्यसपछि आएर अफिस टेबल 45 सिट हो क्या। सुविधा त त्यहाँ अब 45 भन्दाखेरि 160 विद्यार्थीले अब समस्या थियो सर, अब सरकारी विद्यालय अब अलि फर्निचरहरू त्यति नपाएको त्यही भएर समस्या थियो। समस्या भएर फर्निचरहरू कोही टुक्रेका, कोही भाँचिएका, कोही अब त्यो सिट बस्दाखेरि गाह्रो हुने त्यस्तो किसिम। एसी केन्द्र पर्छ, एसी केन्द्र पर्दाखेरि पनि अब त्यो विद्यार्थीले दुःख पाउने एकदमै होइन। 320-325 जाँच दियो अहिले होइन, अब त्यस्तो भएपछि अब विद्यालय स्वयंले फर्निचर नपुग्ने भएको हुनाले त्यस्तो अवस्थामा सहयोग बढी भयो।
2: सरकारी विद्यालयको पूर्वाधार विकासमा सरकारले सहयोग नगरेकै कारण यो समस्या आएको सबै विद्यालयहरूको गुनासो छ। विद्यालयका प्रधानाध्यापक शेरबहादुर कुँवर 6 लाख रुपियाँ सानो सुनिए पनि आफूहरूका लागि भने धेरै ठूलो सहयोग रहेको बताउनुभयो। गोर्खा वेलफेयर ट्रस्टले धेरै राम्रो काम गरेको, यसअघि पनि आफूले देखेको सुनेको भन्दै कुँवरले विद्यालयमा अधिकांश गरिब जनताका छोराछोरी पढ्ने गरेको बताउनुभयो।
3: होइन, काम राम्रो छ सर, ब्रिटिस गोर्खाले अब राम्रो काम यत्रो सुविधा दिनु भनेको अब हामी त्यही भएर ब्रिटिस गोर्खाले गरेको कामहरू त अब हाम्रोमा गरेर राम्रो छ। अन्त पनि मैले सुन्छु, अन्त पनि कोही खाने पानी कोही चाहिँ अब तपाईँको चाहिँ डेस्क बेन्च राखिदिएको कुरा राम्रो छ सर, राम्रो छ, काम गरे नहुन्छ त दिनु त राम्रो भयो। 5-6 लाख रुपियाँको हामीलाई डोनेसन पाउनु हाम्रो लागि त राम्रो। थारू मधेसी अब अहिले जनजाति पनि छन्, अब खसारे कम छन्, गरिब पृष्ठभूमिका छन् कि सर विद्यार्थीहरू पनि।
2: एरिया वेलफेयर सेन्टर बुटवलका अनुसार 150 डेस्क बेन्चको लागि ट्रस्टले 6 लाख रुपियाँ आर्थिक सहयोग गरेको छ। यो वर्ष मात्रै ट्रस्टले लुम्बिनी प्रदेशका 10 सरकारी विद्यालयमा नयाँ फर्निचरको साथै छानो हाल्ने लगायतका काम सम्पन्न गरेको छ।
1: अब खबर फटाफट।
4: मगर खाम भाषामा पठन पाठन शुरू गर्दै म्याग्दीको रघुगंगा गाउँपालिका मगर समुदायको बाहुल्यता रहेका बस्तीका 14 विद्यालयमा कक्षा 1 मगर खाम भाषामा पठन पाठन हुने। भोजपुरमा विपन्न परिवारलाई नयाँ घर। हतुवागढी 2 लुङ्गिनमा आर्थिक रूपमा विपन्न दलित समुदायका 8 घर परिवारका लागि प्रति परिवार 3,36,000 लगानीमा नयाँ घर निर्माण। गर्मी छल्न महोत्तरीका विद्यालयहरू धमाधम बन्द हुँदै पछिल्लो पल्ट गौशाला नगर कार्यपालिकाको कार्यालयले गर्यो। आजदेखि आउँदो सोमबारसम्म नगर क्षेत्रका सबै विद्यालय बन्द गर्ने निर्णय। जिल्लामा मध्य र दक्षिणी क्षेत्र भन्दा उत्तरी क्षेत्रमा घामको राप र गर्मीको असर बढी। नेपालगंज भन्सार कार्यालयले गर्यो चालु आर्थिक वर्षको 10 महिनामा लक्ष्यको करिब 68% बढी राजस्व संकलन। पछिल्ला 2 महिना चैत्र वैशाखमा राजस्व संकलनमा वृद्धि। स्याङ्जाको भिरकोट 8 ओकादीमा रहेको ऐतिहासिक महत्वको ओखती पानी संरक्षणको प्रतीक्षामा कुनै समय स्थानीय तथा बटुवाले पिउन र औषधिको रूपमा प्रयोग गर्दै आएको यहाँको पानी पछिल्लो समय प्रयोगमा आउने क्रम हराउँदै। आगलागीबाट हुम्लाको सिमकोट 7 महेन्द्र बहादुर शाहीको 3 तल्ले घर नष्ट। 7 कोठे भवन आगलागी हुँदा 20 लाख बराबरको क्षति। ग्रीन पोखरा क्लीन पोखरा अभियान अन्तर्गत रोपियो 6,000 बढी बोट बिरुवा। कास्कीको पोखरालाई स्वच्छ र हराभरा बनाउन पोखराको सड़क, नदी तथा खोला किनार र सार्वजनिक स्थल तथा खुल्ला क्षेत्रमा 38 प्रजातिका 2,26,000 बोट बिरुवा लगाउने महानगरको योजना।
1: एसियन गेम्स सेमी फाइनलमा नेपालले ओमानसँग खेल्नु भएको छ। अहिलेसम्मका खबर यति नै। नमस्कार।
5: यो BFBS कुल खबर रेडियो।

0: Radio. Burka Radio. Sanya Samudayma. Belayan Bari. On air. App ma. Ani smart speaker ma bhanhos. Play BFBS. You BFBS Gurkha Radio ho. Gurkha Radio. मौसम विभागले तराईका 14 जिल्लामा तातो हावाको लहर चल्ने भन्दै सतर्क रहन सजग गराएको छ।
1: तातो लहर सम्बन्धी विशेष बुलेटिन जारी गर्दै विभागले सावधानी अपनाउन भनेको हो। विभागले अरू 7 जिल्लामा पनि मौसमबारे जानकार रहन सुझाएको छ। आउँदा 3 कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका तराई भेगमा अधिकतम तापक्रम 38 डिग्री सेल्सियस भन्दा बढी मापन हुने देखिएको मौसमविद सरोज पुडा सैनीको भनाइ छ। हाल भैरहवाको तापक्रम 41 डिग्री र नेपालगंजको 40 डिग्री सेल्सियस हाराहारी छ। लगातार 40 डिग्री आसपास तापक्रम पुगेपछि विभागले तातो लहर सम्बन्धी चेतावनी जारी गरेको हो। मधेस र लुम्बिनीका तराई भेगमा 3 मध्यम तातो लहर हुने महाशाखाले जनाएको छ। विभागले पश्चिम तराईका बाँके, बर्दिया, दाङ, कपिलवस्तु, रूपन्देही र नवलपरासी हुँदै पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिराहा र सप्तरीका बासिन्दालाई तातो हावा चल्न सक्ने भएकाले गर्मीबाट जोगिने उपाय अपनाउन भनेको छ। त्यस्तै सुदूरपश्चिमका कञ्चनपुर र कैलालीसँगै गण्डकीका नवलपुर र चितवन, कोशीका सुनसरी, मोरङ र झापावासीलाई पनि मौसम सम्बन्धी सूचना हेर्न अनुरोध गरिएको मौसमविद पुडा सैनीको भनाइ छ। तातो हावाका कारण थकाई लाग्ने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउडिने, चक्कर आउने, बेहोश हुने, बान्ता हुने लगायत लक्षण देखिन सक्ने भन्दै विभागले जोगिने उपाय अपनाउन सुझाएको छ। विभागले बढी गर्मीका बेला घरभित्रै वा शीतल ठाउँमा बस्न र हल्का लुगा लगाउन अनुरोध गरेको छ।
0: गएको वैशाख 1 हालसम्म मुलुकभर भएका विपदका घटनामा 86 ज्यान गएको छ। यो अवधिमा 472 घाइते भएका छन्।
2: राष्ट्रिय विपद जोखिम व्यवस्थापन प्राधिकरणका अनुसार यो अवधिमा विपद सम्बन्धी 1,850 घटना भएका छन्। ती घटनामा 2,400 परिवार प्रभावित भएको प्राधिकरणले जनाएको छ। यो अवधिमा लेक लागेर र आगलागीबाट सबैभन्दा बढी मानवीय क्षति भएको छ। लेक लागेर 18 ज्यान गएको छ। यही अवधिमा 636 आगलागीका घटना हुँदा 15 मृत्यु भएको छ, 78 घाइते भएका छन् र 688 परिवार प्रत्यक्ष प्रभावित भएको प्राधिकरणले जनाएको छ। वैशाख लागे यता मुलुकभर 148 चट्याङका घटनामा 14 मृत्यु भएको छ र 84 घाइते भएका छन्। यस्तै 400 हावाहुरीका घटनामा 13 मृत्यु भएको छ, 59 घाइते भएका छन् र 1,150 परिवार प्रभावित भएका छन्। यही अवधिमा 175 सर्पदंशका घटना हुँदा 9 मृत्यु र 166 घाइते भएको प्राधिकरणले जनाएको छ। यही बेला वन्यजन्तुको आक्रमणबाट 7 बाढी पहिरोमा 6 डुङ्गा पल्टिएर 2 वन डढेलोबाट 1 र हिउँ पहिरो 1 मृत्यु भएको प्राधिकरणले जनाएको छ।
0: अन्नको भण्डार, मधेसमै पोषणयुक्त खाना नपाउँदा 8 जिल्लामा 16% बालबालिका कुपोषणको शिकार हुन बाध्य छन्। छाक टार्ने समस्या रहेकाले त यो समस्या छँदैछ, तर आर्थिक रूपले सम्पन्नहरू पनि नजानेर यसको शिकार हुनु परेको छ। जनकपुरबाट लक्ष्मण यादव।
3: कृषिमा निर्भर मधेस पोषणको मामिलामा देशमै सबैभन्दा कमजोर प्रदेश रहेको छ। कम्तीमा यहाँका 16% बालबालिका पोषणयुक्त भोजन अभावमा कुपोषणको समस्याले ग्रसित छन्। स्वास्थ्य निर्देशनालयले गरेको पोषण अवस्थाको परीक्षणमा 35,883 कुपोषित र 8,771 शीघ्र कुपोषित बाल बालिका फेला परेका छन्, जुन कुल परीक्षण गरिएका बाल बालिकाको 15.76% रहेको छ। निर्देशनालयले 136 मध्ये 133 स्थानीय तहका 2,83,308 बाल बालिकाको स्वास्थ्य अवस्था मूल्याङ्कन गरेको थियो। स्वास्थ्य सम्बन्धी शिक्षा अभावले मधेसमा पोषणको समस्या जसका तस रहेको स्वास्थ्य विज्ञहरूको तर्क छ। घर घरमा स्वास्थ्य सम्बन्धी शिक्षाको पहुँच नभएसम्म यस्ता समस्याहरू समाधान नहुने स्वास्थ्य विज्ञ विजय कुमार झाले तर्क गर्नुभयो।
4: सम्बन्धी ज्ञान नभएको कारणले, जो खानेकुरा छ त्यसलाई सही तरिकाले सदुपयोग गर्न नजानेको कारणले यी सब कुरा भइरहेको छ। जबसम्म स्वास्थ्य कर्मी घर घरमा जाँदैनन्, तबसम्म चाहिँ स्वास्थ्य र पोषणमा सुधार हुन मैले गाह्रो देखिरहेको छु।
3: गरिबी, अशिक्षा, पोषण सम्बन्धी चेतनाको कमी, सरसफाईको अभाव तथा असन्तुलित खानपान जस्ता कारणले मधेसमा कुपोषणका समस्या जटिल बन्दै गएको बताइन्छ। राष्ट्रिय तथ्याङ्क कार्यालयले नेपाल बहुसूचक सर्वेक्षण 2081-82 प्रदेश स्तरीय नतिजा अनुसार मधेस प्रदेशमा बाल मृत्यु, कुपोषण, किशोरी प्रजनन दर र विद्यालय बाहिर रहेका बाल बालिकाको अवस्था राष्ट्रिय औसत भन्दा चिन्ताजनक रहेको छ। पोषण सम्बन्धी समस्या जटिल हुँदै गएको स्वीकार गर्दै यस सम्बन्धी अनुसन्धान गर्न लागि स्वास्थ्य निर्देशनालय मधेस प्रदेशका निर्देशक सरोज नेपाल पाण्डेले बताउनुभयो।
4: हामीले एउटा कार्यक्रम गर्यो, रिपोर्ट रिसर्च छ नि, डाटा राम्रो भएन, हामीले अहिले एउटा रिसर्च गर्दैछौँ, रिसर्चको लागि प्लान गर्दैछौँ।
3: स्वास्थ्य सर्वेक्षणले 5 वर्ष मुनिका 37% बाल बालिकामा कुडकोपन छ भने 69% रक्त अल्पता देखिएको छ। यस्तै 10% बाल बालिकामा ख्याउटेपन र 27% कम तोलका बाल बालिका रहेका छन्। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार मध्य प्रदेशमा वर्षेनी 1,40,000 बच्चा जन्मिन्छन्।
5: यो PFBS गोर्खा रेडियो हो।

0: सैन्य समुदायमा
1: रिलायन भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो
3: पूर्व प्रधान न्यायाधीश खिलदाज रेग्मीले मुलुकलाई निरंकुशतातिर जान नदिन संविधानको मूल मर्म नबदल्न सुझाव दिनुभएको छ।
4: संशोधन गरिएमा वर्तमान संविधानको मूलमर्म र प्रस्तावनालाई नचलाइकन शासकीय स्थायित्व र सन्तुलनमा विशेष ध्यान दिनुपर्ने उहाँको सुझाव छ। सुझाव लिन आएको संविधान संशोधन बहस पत्र तयारी कार्यदलको टोलीसँग पूर्व मन्त्री परिषद अध्यक्ष रेग्मीले वर्तमान संविधानका आधारभूत संरचना कुनै पनि अवस्थामा कमजोर पार्न नहुने बताउनु भएको हो। अहिलेको संविधानको प्रस्तावना र धार्मिक व्यवस्थामा परिवर्तन गर्न नहुने उहाँको सुझाव छ। कार्यकारी राष्ट्रपति वा कार्यकारी प्रधानमन्त्री प्रणालीबारे हतारमा निर्णय नलिन उहाँले अनुरोध गर्नुभएको छ। अत्यधिक स्थायित्वको नाममा मुलुक निरङ्कुशता वा सर्वसत्तावादतिर जान सक्ने उहाँको चेतावनी छ। संविधानको धारा 76 अनुसार सरकार गठन र अविश्वास प्रस्ताव सम्बन्धी व्यवस्था व्यावहारिक नभएको भन्दै उहाँले दुई वर्षसम्म अविश्वास प्रस्ताव ल्याउन नपाउने अहिलेको व्यवस्था भन्दा कम्तीमा 6 महिनाको समय सीमा राख्न सुझाव दिनुभएको छ। समानुपातिक सीट संख्या 60 झार्नुपर्ने र उच्च पदमा पुगिसकेकाहरूलाई समानुपातिक कोटाबाट सांसद बनाउन नहुने उहाँको भनाइ छ। राष्ट्रिय सभामा महिला दलित र पछाडि पारिएका समुदायको वास्तविक प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने, प्रतिनिधि सभा उम्मेद्वार बन्ने उमेर 25-21 झार्नुपर्ने र राष्ट्रिय सभा सदस्यका लागि 30 वर्षको उमेर तोक्नु उपयुक्त हुने उहाँको सुझाव छ। न्यायाधीशको अनुगमन र कार्यवाहीका लागि छुट्टै स्वतन्त्र समिति गठन गर्न पनि रेग्मीले सुझाव दिनुभएको छ।
3: गएको चैतको पहिलो सातादेखि कोशी प्रदेशबाट फैलिएको बर्ड फ्लूले हालसम्म 10 जिल्लाका 55 व्यावसायिक फार्ममा असर पारेको छ।
5: सुनसरी, मोरङ, काठमाडौँ, झापा, चितवन, ललितपुर, बारा, भक्तपुर, नवलपरासी पश्चिम र महोत्तरीमा बर्ड फ्लू भेटिएको पशु सेवा विभागले जनाएको छ। विभागले सार्वजनिक गरेको 18 जेठसम्मको तथ्याङ्क अनुसार कोशीमा संक्रमण केही मत्थर देखिए पनि काठमाडौँ उपत्यकामा संक्रमणको दर चुनौतीपूर्ण छ। उपत्यकाका कृतिपुर, चन्द्रागिरी, गोकर्णेश्वर, गोदावरी र सूर्यविनायक क्षेत्रका व्यावसायिक लेयर्स फार्म र स्थानीय कुखुरामा समेत संक्रमण पुष्टि भएको छ। बर्ड फ्लू पुष्टि भएका स्थानमा हालसम्म 4,79,156 कुखुरा नष्ट गरिएको विभागले जनाएको छ। यस्तै यस अवधिमा 6,94,193 अण्डा नष्ट गरिएको छ। 1,82,775 किलो दाना नष्ट गरिएको छ। विभागको तथ्याङ्क अनुसार सबैभन्दा बढी क्षति सुनसरीमा भएको छ। सुनसरीमा 2,85,564 कुखुरा र 4,27,580 अण्डा नष्ट गरिएको छ। यस्तै मोरङमा 1,01,860 र काठमाडौँमा 39,481 कुखुरा नष्ट गरिएको छ। विभागका अनुसार झापाका 4 फार्ममा 20,090 कुखुरा नष्ट गरिएको छ। त्यहाँ 97,450 अण्डा नष्ट गरिएको छ। यस्तै चितवनमा एउटा फार्म प्रभावित हुँदा 18,863 कुखुरा नष्ट गरिएको छ। ललितपुरका 3 फार्ममा 9,730 कुखुरा नष्ट गरिएको विभागले जनाएको छ। यसै गरी बारामा एउटा फार्मका 2,865 कुखुरा नष्ट गरिएको छ। अन्य कम प्रभावित जिल्ला मध्ये भक्तपुरका 2 फार्ममा 417 कुखुरा नष्ट गरिएको छ। नवलपरासी पश्चिममा एउटा फार्मका 208 कुखुरा तथा महोत्तरीमा एउटा फार्मका 78 कुखुरा नष्ट गरिएको विभागले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ।
3: सन् 1944 भएको नोमन्डी अभियानका क्रममा ज्यान गुमाएका 18 सैनिकको नाम बेलायती नोमन्डी स्मारकमा थप गरिएको छ। फ्रान्सको वर्समरमा आयोजित समारोहबाट टिम कुपर
6: The new names were read out. Sadly omitted for many reasons, now rightfully added. Among the 98 new names on the British Normandy Memorial, Dennis Ashley Edwards, great-uncle of James Edwards.
7: He was injured on the 4th of August 1944, flown back to the UK and unfortunately died of his head injuries. It means a lot.
6: The British Normandy Memorial will host further commemorations for the 82nd anniversary of D-Day. Tim Cooper, BFBS Forces News, Bursa-Mare.
3: क्याम्ब्रिज विश्वविद्यालयका वैज्ञानिकले कृत्रिम बुद्धिमत्ता एआई मार्फत बनाएको खोप मान्छेमा परीक्षण गरिएको जानकारी दिएका छन्। एआईको सहयोगमा बनाइएको यो भ्याक्सिनले कोरोना भाइरस लागेका सिंगो परिवार जोगिएको उनीहरूको दावी छ। यो खोपले भविष्यमा हुने महामारी नियन्त्रणका लागि ठूलो काम गर्ने क्याम्ब्रिजका प्राध्यापक जोनाथन हिनीको भनाइ छ।
8: For that whole group of viruses
2: This is a fundamental shift that will take us and prepare us for the next pandemic.
3: Asian Games सनौटको सेमिफाइनलमा नेपालले ओमानसँग खेल्ने भएको छ। सेमिफाइनल खेल आइतबार बिहान 9:30 बजे सुरु हुनेछ। एसियन गेम्स सनौटको फाइनल खेल भने जेठ 25 गते सोमबार हुनेछ।

0: FBS Gorkha Radio.
1: Sanya Samudaima.
0: Line Buddy.
1: On air.
0: App ma.
1: Ani smart speaker ma bunhos.
2: Play BFBS.
0: You BFBS Gorkha Radio.
1: Radio. Gorkha Radio.
3: कृषि बालीमा बाँदर तथा अन्य वन्यजन्तुले पुर्याउँदै आएको क्षति नियन्त्रणका उपाय खोज्न सरकारले नागरिकसँग सुझाव मागेको छ। कृषि वन तथा पर्यावरण मन्त्रालय अन्तर्गत गठित मानव वन्यजन्तु द्वन्द व्यवस्थापन प्राविधिक कार्यदलले सर्वसाधारण किसान स्थानीय तह र विज्ञहरूबाट 15 दिनभित्र राय सुझाव उपलब्ध गराउन आग्रह गरेको हो। बाँदर बदेल निलगाई र दुम्सी लगायतका वन्यजन्तुबाट हुने क्षति कम गर्ने उपाय र नीतिगत सुधारका लागि कार्यदलले सर्वसाधारण तथा विज्ञसँग सुझाव मागेको हो। यो समस्याको दीर्घकालीन समाधान राहत तथा क्षतिपूर्ति व्यवस्थापनका लागि व्यावहारिक र कार्यान्वयन योग्य नीति निर्माण गर्न सुझाव संकलन थालिएको हो। यो विषयमा इच्छुकले आफ्नो राय सुझाव प्राविधिक कार्यदलको सचिवालय मन्त्रालयको वेबसाइटमा सार्वजनिक गरिएको इमेल र क्यूआर कोड मार्फत उपलब्ध गराउन सक्ने जनाइएको छ। वन्यजन्तुको बढ़दो आतंकका कारण धेरै किसान खेतीपाती छोड्न र कतिपय ठाउँमा बसाई सर्न बाध्य भएको भन्दै सरकारले यस समस्यालाई गम्भीर रूपमा लिएको जनाएको छ। गोर्खा वेलफेयर ट्रस्ट अन्तर्गत तेह्रथुममा 4 जना पेन्सनरको घर निर्माण हुँदैछ। तेह्रथुमका एडब्ल्यूओ कुमार श्रेष्ठ
4: आइए भनेको इन्डिभिजुअल एड अन्तर्गतको प्रोजेक्टहरू चाहिँ 7 वटा घर यसपालि अप्रुभ भएकोमा एउटा चाहिँ नै बेनिफिसियरीले बनाउन नभ्याउनु भएको कारणले 6 वटामा 2 चाहिँ सकेर ह्यान्ड ओभर भइसकेको छ। 4 वटा लगभग सकिने अवस्था छ। अबको 2 हप्ता भित्र सकेर हामी हस्तान्तरण गरिसक्छौँ भन्ने लक्ष्य छ। 2 सकेको एउटा चाहिँ पञ्चमाया राई इन्डियन आर्मी नम्बर पहिलाको 1947 उहाँको घर मारेकटरे भन्छ धनकुटाको उहाँको सकेर हामीले हस्तान्तरण गरिसक्यौँ। अर्को भनेको रामकुमारी राई उहाँ चाहिँ डिसेबल चिल्ड्रेन भनौँ न बच्चा छोरी पेन्सनरको उहाँको चाहिँ धनकुटा जिल्लाकै शहीद भूमि गाउँपालिकाको छिन्ताङ छपौली भन्ने ठाउँमा उहाँहरूको 2 चाहिँ सक्यौँ। किनभने उहाँहरूको चाहिँ पहिल्यै अप्रुभ भएर आएको थियो र सुरुमै हामीले बेलैमा सुरु गऱ्यौँ। त्यो पछि 5 घर हामीलाई थपिएर आएको थियो सेकेन्ड लटमा। त्यो 5 एउटा चाहिँ नै नभ्याउने भएर 4 चाहिँ अहिले बन्ने क्रममा छ। लगभग सकिने अवस्थामा छ। अबको 10-15 दिनमा सकिन्छ।
5: जुन निर्माण भइरहेका घरहरू छन् नि कसको घर?
4: तेह्रथुम जिल्लाको 76 गाउँपालिकामा 2 घरहरू बन्दैछ। ढकमाया लिम्बूको अनि अर्को सन्चमाया लिम्बूको, अर्को चाहिँ फेदाप गाउँपालिकामा चाहिँ नै धनमाया छेत्री र मानापोती लिम्बू 2 हुनुहुन्छ। मेन्छ्याम गाउँपालिकामा चाहिँ 2 घर बन्दैछ उहाँहरूको। लगभग सबैको 90% जति काम सकिसकेको छ। अब त्यस्तै हप्ता 10 दिनमा चाहिँ सकिनु पर्ने भन्ने हाम्रो आकलन हो। फाइनल चेक गरेर अनि हस्तान्तरणको कार्यक्रम हुन्छ।
5: कहिले हस्तान्तरण गर्नुभयो 2 घर?
4: एउटा 1 अप्रिलमा गऱ्यौँ छिन्ताङको रामकुमारी राईको चाहिँ, अर्को पञ्चमायाको चाहिँ नै अनि हामीले लगभग अप्रेलको 3 सातामा ठ्याक्कै डेट कन्फर्म भएन। 3 चाहिँ हामीले हस्तान्तरण गरेका छौँ।
5: लगानी उस्तै छ कि या फरक पनि छ? कति लगानीका हुन्?
4: घरको डिजाइन चाहिँ एकै खालको हुन्छ हजुरको। एउटा बेड हुन्छ किचन, अनि किचनमा अलिकति स्पेस, अनि एउटा टोयलेट डिसेबल फ्रेन्डली अथवा इल्डरली फ्रेन्डली टोयलेट हुन्छ। तर कस्ट चाहिँ नेचर हेरेर फरक पर्न सक्छ। किनभने इँटा पुर्याउन ढुङ्गा उपलब्ध भएको ठाउँमा अलिकति सस्तो पनि पर्न सक्छ। इँटा जहाँ पुग्ने ठाउँमा इँटाले अलिकति कस्ट बढी पनि हुनसक्छ। अनि रोड हेड जहाँनिर सामान झर्छ त्यहाँदेखि कति पर बोक्नुपर्छ, त्यो बोक्ने कस्ट चाहिँ निकै सिग्निफिकेन्ट आउँदो रहेछ। त्यसले गर्दाखेरि 200 मिटर 500 मिटर कति बोक्नुपर्छ त्यसको आधारमा चाहिँ नै कति बजेट लाग्छ त्यति हामीले रिक्वेस्ट गर्छौँ र त्यो आउँछ। अनि त्यसले गर्दाखेरि फरक फरक बजेटको हुन्छ र अहिले ठ्याक्कै बजेट एमाउन्ट चाहिँ मसँग छैन यति बेला चाहिँ। मिनिमम हाम्रो अहिले 13 लाखदेखि 15 लाखको बिचमा प्राय घरहरू बनिराखेको छ।
5: भूकम्प प्रतिरोधी घर बनाउँदै हुनुहुन्छ
4: हजुर।
3: सन् 1944 भएको नोमन्डी अभियानका क्रममा ज्यान गुमाएका 98 सैनिकको नाम बेलायती नोमन्डी स्मारकमा थप गरिएको छ। फ्रान्सको वर्समरमा आयोजित समारोहबाट टिम कुपर
6: Irons RW. The new names were read out.
7: Bennett.
2: sadly omitted for many reasons, now rightfully added. Among the 98 new names on the British Normandy Memorial, Dennis Ashley Edwards, great-uncle of James Edwards.
6: He was injured on the 4th of August 1944, flown back to the UK and unfortunately died of his head injuries. It means a lot.
2: The British Normandy Memorial will host further commemorations for the 82nd anniversary of D-Day. Tim Cooper, BFBS Forces News, Bursa-Mare.
3: एशियन गेम्स अनर्को सेमिफाइनलमा नेपालले ओमानसँग खेल्ने भएको छ सेमिफाइनल खेल भोलि बिहान 8:30 9 बजे सुरु

नमस्ते अनि सुपर प्रभात। आजको रमाइलो शनिबारको बिहान तपाईँहरू सम्पूर्णलाई हार्दिक स्वागत गर्न चाहन्छु हाम्रो कार्यक्रम नौलो किरणमा। श्रोताहरू म नूतन राई भने उपस्थित पनि भइ नै सकेको छु। आजको नयाँ बिहानसँगै नयाँ ऊर्जा, नयाँ सोच र नयाँ रमाइलो कुराकानीहरूको साथमा। श्रोताहरू, चाहे त हजुरहरू घरमै हुनुहुन्छ वा आरामको मुडमा हुनुहुन्छ वा कामको सिलसिलामा हुनुहुन्छ भने पनि आज चाहिँ हामीसँग केही समय बिताउनुहोस्, रमाइलो गरौँ, सिकौँ र सुनौ केही नयाँ कुराहरू पनि। श्रोताहरू, हामी भने आजको हाम्रो कार्यक्रम नौलो किरण मार्फत हजुरहरूसँग तीन घण्टाको समयसम्म रहने नै छौँ। पहिलो घण्टामा भने हामी आज नेपाल राष्ट्र ब्याङ्कले तोकेको खुला बजार बिक्री विनिमय दरका कुराकानीहरू गर्ने नै छौँ। रमाइला गफ गफ अनि मिठा मिठा गीत सङ्गीतहरू त हाम्रो कार्यक्रम अन्तर्गत छँदै पनि छ। अनि दोस्रो र तेस्रो घण्टामा भने चाहिँ आज शनिबार परेको छ, यानि कि दोस्रो घण्टाको हाम्रो सेगमेन्ट चाहिँ इन्टरटेनमेन्ट सेगमेन्ट रहेको छ। तर भने मैले आज चाहिँ केही इन्टरभ्यूहरू चाहिँ समावेश गर्ने जमर्को लिएर आएको छु। यदि समयले साथ दिएमा म सबै कुराहरू समेट्ने प्रयास पनि गर्नेछु है त। अनि तेस्रो घण्टामा चाहिँ सधैँ चाहिँ समसामयिक विषयहरू हुनेछ, तर भने मैले फेरि पनि आज चाहिँ अलिकति इन्टरभ्यूहरू नै राखौँ कि जस्तो लागिरहेछ। त्यही भएर मैले सायद त्यही इन्टरभ्यूहरूलाई राख्ने कोसिस पनि पक्कै पनि गर्ने नै छु। श्रोताहरू, यो बिहानीमा हजुरहरू सबैजना आराम कुशलै हुनुहुन्छ होला। अनि हजुरहरूले जहाँ जहाँबाट आजको यो हाम्रो कार्यक्रम नौलो किरण सुन्दै हुनुहुन्छ, हजुरहरू सम्पूर्णलाई फेरि पनि हाम्रो नमस्कार छ। श्रोताहरू, अब भने ढिलो नगरिकन आजको शनिबारको हाम्रो रमाइलो यात्रा पनि सुरु गरिहालौँ। हजुरहरूले आजको हाम्रो यो बिहानीमा एकदमै मिठो गीत रामकृष्ण ढकालले गाउनुभएको बिहान उठ्ने बित्तिकै भन्ने गीत सुनिसक्नु भएको छ। अब लागौँ अर्को गीत सङ्गीततर्फ, कृष्ण गुरुङको कति बस्छौ परदेशैमा।

श्रोताहरू, हामीले सुनिसक्यो यो बिहानमा एकदमै सुन्दर प्रस्तुति कृष्ण गुरुङको कति बसौ परदेशैमा। ब्रुनेमा भने बिहानको 7:16 पनि गइ नै सकेको छ। अनि सेरियाको मौसमको कुरा गर्नुपर्दा अधिकतम तापक्रम 32 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 25 डिग्री सेल्सियस रहेको छ। सनी एन्ड जेन्टल ब्रिज, यानि कि घाम लाग्ने र हल्का हावा चल्ने पनि जनाएको छ। युकेको समयको कुरा गर्नुपर्दा बेलुकाको 12:17 पनि भइ नै सकेको छ। अनि लन्डनको मौसमको कुरा गर्नुपर्दा अधिकतम तापक्रम 17 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 11 डिग्री सेल्सियस रहेको छ। लाइट रेन एन्ड मोडरेट ब्रिज, हल्का पानी पर्ने र मध्यम हावा चल्ने पनि जनाएको छ। नेपालको समयको कुरा गर्नुपर्दा बिहानको 5:02 गइ नै सकेको छ। अनि काठमाडौँको मौसमको कुरा गर्नुपर्दा अधिकतम तापक्रम 28 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 19 डिग्री सेल्सियस। थन्डरी सावर्स एन्ड जेन्टल ब्रिज, यानि कि मेघ गर्जन सहितको वर्षा र मन्दा हावा चल्ने पनि जनाएको छ। श्रोताहरू, अनि आज भने के कस्तो छ त हजुरहरूको तिराको समय अनि मौसमको कुराकानी एकदमै ब्रुनाईमा चाहिँ आज बिहानदेखि नै एकदमै मौसम भने खुलेको छ। एकदमै घाम भने अहिलेसम्म त हुन त बिहानको 7 बजिसकेको छ, तर पनि घाम भने चाहिँ एकदमै झलमल लागिसकेको छ है। त यो चाहिँ हजुरहरूको अलिकति जानकारीको लागि नै। हजुरहरूकोतिर चाहिँ आजको मौसम चाहिँ के कस्तो छ त, कहीँ धुमिएको छ कि, कहीँ कतै पानीहरू पो पर्न लागेको छ कि कस्तो छ त? हजुर आउनुहोला, हाम्रो कार्यक्रममा आएर सम्पर्क गर्नुहोला या जोडिनुहोला। यही विषयहरूमा अथवा अरू कुनै कुराकानी कुराहरूमा पनि हामी कुराकानी भने पक्कै पनि गर्ने नै छौँ। श्रोता, अब भने लाग्यो होला अर्को गीत सङ्गीत तर्फ नै हेरिन चाहनको कलधारा।

0: कसको निम्तोलाई व्यवस्था गर्नुभयो? केही छैन, कुनै विवाह वर्तमानको निम्तोलाई बिर्सनु भयो। अलिअलि अप्ठ्यारो लाग्यो होला, तर पनि ठिकै छ। अनि सर्भिकल स्क्रिनिङको निम्तोलाई चाहिँ के? यो निम्तोलाई व्यवस्था गर्ने वा बिर्सने खतरा मोल्न सक्नुहुन्छ तपाईँ? दि एनएचएस सर्भिकल स्क्रिनिङ प्रोग्राम सन् 1988 सुरु भएको थियो र यसले वर्षेनी 5,000 भन्दा धेरैको ज्यान जोगाउने गरेको छ। तर यसले तब मात्र ज्यान जोगाउन सक्छ जब महिलाहरूले आफ्नो स्क्रिनिङ गराउँछन्। तपाईँले पनि आफ्नो सर्भिकल स्क्रिनिङको निम्तोलाई व्यवस्था नगर्नुहोला। यदि तपाईँले आफ्नो पछिल्लो स्क्रिनिङ छुटाउनु भएको छ भने आजै यसका लागि अपोइन्टमेन्ट मिलाइहाल्नुहोस्। यस सम्बन्धित विस्तृत जानकारीको लागि आफ्नो जीपी प्र्याक्टिसमा सम्पर्क गरिहाल्नुहोस् वा nhs.uk मा गएर सर्भिकल स्क्रिनिङको खोजी पनि।
1: गोर्खा रेडियो

श्रोता एकदमै ऊर्जा दिने प्रस्तुति भने सुनिसक्नु भएको छ नेपथ्य ब्यान्डको मै नाचे छमछम्ती। यदि हजुरहरूको प्रतिक्रिया सुझाव वा सन्देश छ भने चाहिँ हामीमा आज विभिन्न माध्यमहरू पनि रहेको छ। कन्ट्याक्ट डिटेल्स अन्तर्गत भने चाहिँ 3224167322009894933284 यो चाहिँ मिलिट्री एक्सटेन्सनको लागि रहेको छ। यदि हजुरहरू ब्रुनाई बाहिर गर्नुहुन्छ भने 00673 लगाउन चाहिँ नबिर्सिनुहोला हजुर। यो चाहिँ ब्रुनाईको कोड नम्बर रहेको छ। त्यस्तै गरेर इमेल मार्फत भने चाहिँ bbsgorkha@bbs.com रहेको छ भने फेसबुक मार्फत चाहिँ बिएबिएस गोर्खा सर्च गरेर मेसेन्जरमा मेसेजहरू पठाउन भने सक्नुहुनेछ। हजुरहरूका रोजाइका गीत सङ्गीतहरू या आज चाहिँ के विशेष दिन परेको छ भने पनि हजुरहरूले निर्धक्कका साथ पनि हामीसँग आएर सम्पर्क गर्न सक्नुहुनेछ। श्रोता र अब भने लागिहालौ आज नेपाल राष्ट्र ब्याङ्कले तोकेको खुल्ला बजार बिक्री विनिमय दर तर्फ। युएस डलर एकको खरिदार 151.62 रुपियाँ, बिक्री दर 152.22 रुपियाँ। युरोपियन युरो एकको खरिदार 176.47 रुपियाँ, बिक्री दर 177.17 रुपियाँ। युके पाउन्ड स्टर्लिङ एकको खरिदार 204.25 रुपियाँ, बिक्री दर 205.06 रुपियाँ। स्विस फ्रान्स एकको खरिदार 192.51 रुपियाँ, बिक्री दर 193.27 रुपियाँ। अस्ट्रेलियन डलर एकको खरिदार 108.29 रुपियाँ, बिक्री दर 108.72 रुपियाँ। कनेडियन डलर एकको खरिदार 109.25 रुपियाँ, बिक्री दर 109.68 रुपियाँ। सिङ्गापुर डलर एकको खरिदार 118.15 रुपियाँ, बिक्री दर 118.62 रुपियाँ। जापानिज यन 10 को खरिदार 9.48 रुपियाँ, बिक्री दर 9.52 रुपियाँ। चाइनिज युआन एकको खरिदार 22.41 रुपियाँ, बिक्री दर 22.50 रुपियाँ। साउदी अरेबियन रियल एकको खरिदार 40.38 रुपियाँ, बिक्री दर 40.54 रुपियाँ। कतारी रियल एकको खरिदार 41.62 रुपियाँ, बिक्री दर 41.79 रुपियाँ। थाई भाट एकको खरिदार 4.65 रुपियाँ, बिक्री दर 4.67 रुपियाँ। युएई धिराम एकको खरिदार 41.28 रुपियाँ, बिक्री दर 41.45 रुपियाँ। मलेसियन रिङ्गिट एकको खरिदार 37.64 रुपियाँ, बिक्री दर 37.79 रुपियाँ। साउथ कोरियन वन 100 को खरिदार 9.85 रुपियाँ, बिक्री दर 9.89 रुपियाँ। स्वेडिस क्रोनर एकको खरिदार 16.24 रुपियाँ, बिक्री दर 16.30 रुपियाँ। डेनिस क्रोनर एकको खरिदार 23.61 रुपियाँ, बिक्री दर 23.70 रुपियाँ। हङकङ डलर एकको खरिदार 19.35 रुपियाँ, बिक्री दर 19.43 रुपियाँ। कुवेती दिनार एकको खरिदार 493.96 रुपियाँ, बिक्री दर 495.91 रुपियाँ। बराइन दिनार एकको खरिदार 402.07 रुपियाँ, बिक्री दर 403.66 रुपियाँ। र अन्त्यमा ओमानी रियल एकको खरिदार 393.80 रुपियाँ, बिक्री दर 395.36 रुपियाँ। श्रोता यो त थियो आजको नेपाल राष्ट्र ब्याङ्कले तोकेको खुल्ला बजार बिक्री विनिमय दर हजुर। यो साथसाथै हामीले हाम्रो कार्यक्रम नौलो किरणको पहिलो घण्टामा प्रवेश पनि गरि नै सकेका छौँ। मैले अहिलेसम्म रमाइला गीत सङ्गीतहरू राखी पनि रहेको छु श्रोताहरू। अब फेरि सुनिहालौँ अर्को मिठो एकदमै सुमधुर प्रस्तुति उदित नारायण झा र दिपा झाको जति निर्मल जति चोखो।

हजुर, भर्खरै सुनिसकेको एकदमै सुमधुर प्रस्तुति चलचित्र वासुदेवबाट लिएको थियो। उदित नारायण झा र दिपा झाको स्वरमा सजिएको जति निर्मल जति चोखो। सुधारू प्रेमको पवित्रता, मनको निश्चल भावना र सम्बन्धको गहिराईलाई भने सरलता र प्रभावकारी शब्दमा व्यक्त गरेको गीत नेपाली संगीत प्रेमीहरूका बीच आज पनि उत्तिकै प्रिय छन्। उदित नारायणको मधुर गायन दिपा झाको कोमल स्वरले पनि गीतलाई अझ जीवन्त पनि बनाएको छन्। यस्ता गीतहरूले पनि पुराना सम्झनाहरू ताजा गराइदिन्छन् र संगीत प्रतिको मोहलाई पनि अझ गाढा पनि बनाइदिन्छ। आशा छ आजको यो बिहानीमा भने यो गीतले तपाईँहरूको पक्कै पनि मन छोयो होला, कहीँ न कहीँ ओठ मुस्कान पनि ल्याए नै होला। अब पनि लागिहालौ गीत संगीततर्फ नै, किनभने आजको कार्यक्रममा चाहिँ हामी सधैँ चाहिँ विभिन्न विधाका गीत संगीतहरू राख्ने कोसिस गरेका छौँ, जस्तो कि नयाँदेखि पुरानो धुनसम्म। त्यही भएर मैले कहिलेकाहीँ पुरानो गीत पनि बजाउने गर्छु, नयाँ गीत पनि राखिसकेको हुन्छ, अनि कहिलेकाहीँ हिन्दी गीतहरू पनि बजाउने कोसिस भने गरि नै रहेका छौँ, किनभने हाम्रो श्रोताहरू चाहिँ सबै एजको हुनुहुन्छ, अनि सबैलाई समेटेर पनि हामी चाहिँ हाम्रो गीत संगीतहरू राख्ने चमर्क गर्नेछौँ। आशा छ हजुरहरूलाई पक्कै पनि मन पर्ने नै छ। अबको बसाइमा पनि फेरि अर्को गीततर्फ लागिहालौ, अनमोल गुरुङ र स्मिता अधिकारीको बाबरी।

0: गोरखा रेडियो बच्चाहरुको खेल्ने ठाउँ पिङ चिप्लेटी आदिले भरिएको अनि जताततै बच्चै बच्चाहरुले ओगटिएको तर के तपाईले आफ्नो सानो बच्चालाई यहाँ एक्लै खेल्न छोड्नुहुन्छ त सानो बच्चालाई कुनै पनि प्रकारको खतरा हुने ठाउँमा एक्लै छाड्नु एक अपराध हो र मिलिट्री ग्यारिजनलाई सुरक्षित स्थान भने पनि यो वास्तविकता होइन समुदायका अन्य भागहरूमा जस्तै यहाँ पनि त्यस्तै खतराहरू भेटिन्छन् त्यसैले आफ्नो बच्चालाई एक्लै खेल्न छाड्नु पूर्व तपाईँको बच्चा कत्तिको समझदार एवं परिपक्व छ भनेर विचार गर्नुहोस् धेरै सानो बच्चाहरूको हकमा त झन् उनीहरूलाई कुनै पनि हालतमा एक्लै छाड्न त मिल्दै मिल्दैन यस सम्बन्धी थप जानकारीको लागि gov.uk मा गएर अनसुपरभाइज चिल्ड्रेनको खोजी गर्न सक्नुहुन्छ
1: यो BFPS कुल घर रेडियो हो

हजुर एकदमै मिठो प्रस्तुति भने सुनिसक्नु भएको छ नेपाली चलचित्र परिवारबाट उदित आर्यन झाले गाउनु भएको मेरो मनको ठुकठुकीमा। श्रोताहरू अब भने लागिहालौ आजको एउटा प्रेरक प्रसङ्गतर्फ। इफ यु एक्सेप्ट द एक्सपेक्टेसन्स अफ अदर्स स्पेसली नेगेटिभ वन्स देन यु विल नेभर चेन्ज द आउटकम मिशेल जोर्डन। मिशेल जोर्डनको भनाइअनुसार यदि तपाईँहरूले अरू मानिसहरूले राखेका अपेक्षाहरू विशेष गरी नकारात्मक अपेक्षालाई स्वीकार गर्नुभयो भने तपाईँले आफ्नो जीवनको परिणाम कहिले परिवर्तन भने गर्न सक्नुहुन्न। श्रोताहरू यो प्रेरणादायी भनाइले भने हामीलाई एउटा महत्त्वपूर्ण कुरा सिकाउँछ। अरूले हाम्रो बारेमा के सोच्छन् वा कस्तो अपेक्षा राख्छन् भन्ने आधारमा आफ्नो क्षमता भन्ने निर्धारण गर्नु हुँदैन। धेरै पटक मानिसहरूले तिमीले सक्दैनौ, यो तिम्रो बसको कुरा होइन वा तिमी सफल हुँदैनौ जस्ता नकारात्मक टिप्पणीहरू पनि गर्न सक्छन्। तर यदि हामीले ती नकारात्मक अपेक्षाहरूलाई नै सत्य ठानेर स्वीकार गर्यो भने हामी आफैले आफ्नो सम्भावनाको ढोकाहरू भने बन्द गरिरहेका हुन्छौँ। सफलता प्राप्त गर्न आत्मविश्वास, मेहनत र आफ्नो क्षमतामाथिको विश्वास पनि एकदमै आवश्यक हुन्छ। यो माइकल जोर्डनको यो भनाइले भने हामीले अरूको नकारात्मक सोचभन्दा माथि उठेर आफ्नो लक्ष्य र सपनामा विश्वास गर्न प्रेरित पनि दिएका छन्। जीवनमा चुनौतीहरू आउँछन्, आलोचनाहरू पनि आउँछन्, तर आफ्नो बाटोमा दृढ रहँदा भने असम्भव जस्तो देखिने लक्ष्य पनि हासिल गर्न सकिन्छ। त्यसैले अरूको नकारात्मक अपेक्षाले होइन, आफ्नै मेहनत, आत्मविश्वास र सकारात्मक सोचले पनि आफ्नो भविष्य आफै निर्माण पनि गर्नुपर्छ है त। श्रोताहरू यो प्रेरक प्रसङ्ग माफ गर्नुहोला, यो प्रेरक प्रसङ्गले पनि एकदमै राम्रो सन्देश हामीलाई दिएको छ। हुन त कतिजनाको बानीहरू हुन्छ होइन, एकदमै अरूले जे भने पनि त्यही कुराहरूलाई पत्याउने अथवा आफूलाई गर्न लायक एउटा कुरा छ भने पनि अरूले यो पो भन्छ कि, अथवा अरूले कतिको बानी चाहिँ यो पनि हुन्छ कि अरूले जे भन्यो त्यसमा एकैचोटि इन्फ्लुएन्स हुने बानीहरू पनि हुन्छ होइन। तर त्यस्तो बानीहरू लिनु चाहिँ एकदमै आफ्नो लागि चाहिँ फाइदा भने पक्कै पनि छैन। स्पेसली चाहिँ झन् भन्नुपर्दा चाहिँ यो जुन नकारात्मक विचारहरू हुन्छ, जसको नकारात्मक सोचहरू हुन्छ, यदि तपाईँले उनीहरूको कुराकानीहरू सुन्यो भने, उनीहरूको कुरा अनुसार नै अगाडि बढ्नुभयो भने कहिले पनि तपाईँको जीवनमा चाहिँ सफलताहरू हुँदैन। त्यसैले त्यस्तो कुराहरूको पछि लाग्नुभन्दा पनि आफूले आफूलाई मेहनत गर्नुहोस्, एकदमै आत्मविश्वासहरू बटुल्नुहोस् अनि सकारात्मक सोच लिनुभयो भने त्यसै पनि तपाईँले आफ्नो जीवनमा सफलता भने पाउनुहुनेछ। हजुर यो प्रेरक प्रसङ्गले भने तपाईँहरूलाई पनि अहिलेको बिहानीमा केही न केही फाइदा भने पक्कै पनि दियो नै होला। श्रोताहरू हामी छौँ हाम्रो यो कार्यक्रम नौलो किरणको पहिलो घन्टामा, अनि हजुरहरूलाई अहिलेको हाम्रो यो पहिलो घन्टाको बसाइ कस्तो लागिरहेको छ होइन। यदि तपाईँहरूलाई मन परिरहेको छ अथवा कस्तो केही भन्नु छ भने पनि, अथवा केही गीत सङ्गीतहरू आफ्नो रुजाइका सुन्न मन छ भने पनि निर्धक्क भएर हाम्रो कार्यक्रममा आएर सम्पर्क पनि गर्न सक्नुहुनेछ। अब भने लागिहालौँ हाम्रो बिएफबी परिवारहरूको लागि। यो बिएफबी लेडिज स्पोर्ट्स डे हुन गइरहेको छ, यो चाहिँ 10 जुनको लागि हो। यो चाहिँ 10 जुनमा चाहिँ बिहानको 8 बजेदेखि 5 बजेसम्म हुन्छ, अनि यसको लागि चाहिँ तपाईँहरू सबैजना समावेश हुनुहोला। यो चाहिँ टुकर लाइन्स सेरियामा हुन गइरहेको छ। हजुर 10 जुन बुधबारको दिन पर्न गएको छ। म सबैजना हाम्रो दिदीबहिनीहरूलाई भन्न चाहन्छु आफ्नो समय निकालेर भने पक्कै पनि यो दिनको लागि चाहिँ जानुहोला, यो दिनको लागि चाहिँ समय निकाल्नुहोला, किनभने यो दिनमा चाहिँ एकदमै हाम्रो दिदीबहिनीहरूले धेरै नै धेरै मेहनतहरू गर्नुभएको छ, अनि आफ्आफ्नो कम्पनीहरूको लागि त एकदमै जानु पनि पर्यो होइन। दिदीबहिनीहरूले एकदमै जितोस् भन्नको लागि, मोरल अप गर्नको लागि जानु नै पर्ने हुन्छ, अनि अरू त नभएर आफ्नो साथीभाइहरूलाई पनि एकदमै ल है राम्रो गर्दैछ है भन्नुको लागि त एकदमै उपस्थिति त्यहाँ जनाउनु नै पर्ने हुन्छ। त्यही भएर तपाईँहरू यदि फ्री हुनुहुन्छ अथवा केही काममा व्यस्त भए पनि त्यो दिनको लागि भने अलिकति समय निकाल्नुहोला, आफ्नो दिदी बहिनीहरूको लागि चाहिँ सपोर्ट गर्नको लागि चाहिँ अवश्य पनि यो दिन बिएफबी लेडिज स्पोर्ट्स डेमा चाहिँ सहभागिता भने जनाइदिनु होला। यो चाहिँ बिहानको 8 बजेदेखि 5 बजेसम्म हुन्छ हजुर, अनि यसमा चाहिँ धेरै प्रकारका गेमहरू हुनेछ, स्पेसली भलिबल चाहिँ एकदमै रमाइलो हुन्छ भन्ने चाहिँ मैले पूर्ण आशा पनि लिएको छु, अनि तपाईँहरू पनि गएर पक्कै पनि रमाइलो गर्नु नै होला, अनि आउनु पनि होला, अनि म पनि पक्कै पनि उपस्थित भने हुनेछु है त। यो त थियो हाम्रो बिएफबी परिवारहरूको लागि एउटा सानो जानकारी। अब भने लागिहालौँ अर्को गीततर्फ। यो गीत रहेको छ हिन्दी गीत श्रेया घोषालको बहारा।

শ্রেয়া ঘোষাল কো বাহারা শ্রোতাহরু হের্দা হের্দাই হামি পনি হাম্রো কার্যক্রম নৌলো কিরণকো পহিলো ঘণ্টাকো বসাইকো অন্তে অন্তেতির পনি ছুইনে সকেকা ছ তর পনি কেই ছৈন অজে পনি হামিসঙ্গ দোস্রো তেস্রো ঘণ্টা বাকি নাই রহেকো ছ অনি দোস্রো ঘণ্টামা চাই হামি আজ রাশিফলহরু ভন্নে পনি গর্ছৌ হৈন অনি তেসকো লাগি চাই হাজুরলে প্রতীক্ষা পনি সাস্তে গর্নুহোলা। अनि आज शनिबारको दिन हजुरहरूको चाहिँ के कस्तो प्लानिङहरू भइरहेको छ? एकदमै सबैजना छुट्टीले गर्दा व्यस्त भएर घरमा पनि आराम गरिरहनु भएको होला होइन। अनि हाम्रो बिएबी परिवारहरू चाहिँ आज के कस्तो गर्दै हुनुहुन्छ? हुन त सबैजना एकदमै व्यस्त नै हुनुहुन्छ होला, अहिले भने भर्खरै अब 8 पनि बस्न लागिसकेको छ। सबैजना स्टिल बेडमै हुनुहुन्छ होला, कतिजना चाहिँ चिया कफी पनि लिने रहनु भएको होला। तर जे जस्तो भए पनि आजको दिन चाहिँ हजुरहरूको एकदमै रमाइलोसँग व्यतीतोस् भन्दै अहिले भने ब्रुनेमा बिहानको 8:05 बाँकी रहेको छ। त्यसै गरी हामी पनि हाम्रो कार्यक्रम नौलो किरणको बसाइको अन्त्यमा पनि आइ नै सकेका छौँ। पहिलो घण्टाको अबको बसाइमा पनि सुजन चापागाईको फूल भन्ने गीत सुन्नुहुनेछ। त्यसपछि नेपालबाट आउने समाचार अनि फेरि पुनः हामी दोस्रो घण्टामा भेट्नेछौँ। प्रतीक्षा सस्तै गर्नुहोला।

0: नेपालमा मनसून भित्रिन अझै करिब एक साता लाग्ने भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार मनसून हाल दक्षिण भारतको केरला र तमिलनाडु क्षेत्रमा सक्रिय रहेको छ भने बंगालको खाड़ी हुँदै नेपाल आइपुग्न करिब एक हप्ता लाग्ने भएको छ। मौसमविदहरूले मनसून भित्रिने निश्चित मिति भने यकिन गर्न नसकिने बताएका छन्। तर एक हप्ता आसपासमा मनसून भित्रिने अनुमान गरिएको छ। सामान्यतया नेपालमा जुन 13 तारीक आसपास मनसून भित्रिने भए पनि यो वर्ष भारतमै मनसून केही ढिलो सक्रिय भएकाले नेपालमा पनि निर्धारित समयभन्दा केही ढिलो प्रवेश गर्ने अनुमान गरिएको छ। यो वर्ष मनसूनमा औसत भन्दा कम वर्षा र बढ़ी गर्मी हुने आकलन गरिएको छ। साथै केही क्षेत्रमा अतिवृष्टि वा अनावृष्टिको जोखिम पनि रहने बताइएको छ। यसपालि मनसूनको समयमा 51,000 परिवारका 2,26,000 नागरिक प्रभावित हुने अनुमान गरिएको छ। सम्भावित प्रभावलाई ध्यानमा राख्दै सरकारले विपद प्रतिकार्य योजना कार्यान्वयनमा ल्याएको जनाएको छ। कृषि बालीमा बाँध तथा अन्य वन्यजन्तुले पुर्याउँदै आएको क्षति नियन्त्रणका उपाय खोज्न सरकारले नागरिकसँग सुझाव मागेको छ। कृषि वन तथा पर्यावरण मन्त्रालय अन्तर्गत गठित मानव वन्यजन्तु द्वन्द व्यवस्थापन प्राविधिक कार्यदलले सर्वसाधारण किसान स्थानीय तह र विज्ञहरूबाट 15 दिनभित्र राय सुझाव उपलब्ध गराउन आग्रह गरेको हो। बाँदर, बदेल, निलगाई र दुम्सी लगायतका वन्यजन्तुबाट हुने क्षति कम गर्ने उपाय र नीतिगत सुधारका लागि कार्यदलले सर्वसाधारण तथा विज्ञसँग सुझाव मागेको हो। यो समस्याको दीर्घकालीन समाधान, राहत तथा क्षतिपूर्ति व्यवस्थापनका लागि व्यावहारिक र कार्यान्वयन योग्य नीति निर्माण गर्न सुझाव संकलन थालिएको हो। यो विषयमा इच्छुकले आफ्नो राय सुझाव प्राविधिक कार्यदलको सचिवालय मन्त्रालयको वेबसाइटमा सार्वजनिक गरिएको इमेल र क्यूआर कोड मार्फत उपलब्ध गराउन सक्ने जनाएको छ। वन्यजन्तुको बढ़दो आतंकका कारण धेरै किसान खेतीपाती छोड्न र कतिपय ठाउँमा बसाई सर्न बाध्य भएको भन्दै सरकारले यस समस्यालाई गम्भीर रूपमा लिएको जनाएको छ। नेपाल भारत प्रबुद्ध व्यक्ति समूह एपीजीका नेपाल संयोजक डाक्टर भेषबहादुर थापाले प्रतिवेदन राखिएको दराजको साँचो परराष्ट्र मन्त्रालयलाई बुझाउनु भएको छ। आफ्नो स्वास्थ्य र उमेरको कारण देखाउँदै संयोजक थापाले परराष्ट्र मन्त्री शिशिर खनाललाई साँसी राखेर परराष्ट्र सचिव अमृत बहादुर राईलाई दराजको साँचो बुझाउनु भएको हो। मन्त्रालयले हाल प्रतिवेदन नभएर प्रतिवेदन राखिएको दराजको साँचो मात्र बुझेको हो भनेको छ। नेपाल र भारत बीचका समस्याका बारेमा अध्ययन र समाधानका उपाय खोज्न दुवै मुलुकका प्रबुद्ध प्रतिनिधि राखेर रा सन् 2016 एपीजी गठन गरिएको थियो। एपीजीले 2 वर्षसम्म अध्ययन गरेर प्रतिवेदन तयार पारेको थियो। प्रतिवेदन दुवै मुलुकका प्रधानमन्त्रीले बुझाउनु पर्ने प्रावधान राखिए पनि हालसम्म बुझेका छैनन्। अब खबर फटाफट।
1: मगरखाम भाषामा पठन पाठन शुरू गर्दै म्याग्दीको रघुगंगा गाउँपालिका मगर समुदायको बाहुल्यता रहेका बस्तीका 14 विद्यालयमा कक्षा 1 मगरखाम भाषामा पठन पाठन हुने। भोजपुरमा विपन्न परिवारलाई नयाँ घर। हतुवागढी 2 लुङ्गिनमा आर्थिक रूपमा विपन्न दलित समुदायका 8 घर परिवारका लागि प्रति परिवार 3,36,000 लगानीमा नयाँ घर निर्माण। गर्मी छल्न महोत्तरीका विद्यालयहरू धमाधम बन्द हुँदै पछिल्लो पल्ट गौशाला नगर कार्यपालिकाको कार्यालयले गर्यो। आजदेखि आउँदो सोमबारसम्म नगर क्षेत्रका सबै विद्यालय बन्द गर्ने निर्णय। जिल्लामा मध्य र दक्षिणी क्षेत्र भन्दा उत्तरी क्षेत्रमा घामको राप र गर्मीको असर बढी। नेपालगंज भन्सार कार्यालयले गर्यो चालू आर्थिक वर्षको 10 महिनामा लक्ष्यको करिब 68% बढी राजस्व संकलन। पछिल्ला 2 महिना चैत्र वैशाखमा राजस्व संकलनमा वृद्धि। स्याङ्जाको भिरकोट 8 ओकादीमा रहेको ऐतिहासिक महत्वको ओखती पानी संरक्षणको प्रतीक्षामा। कुनै समय स्थानीय तथा बटुवाले पिउन र औषधिको रूपमा प्रयोग गर्दै आएको यहाँको पानी पछिल्लो समय प्रयोगमा आउने क्रम हराउँदै। आगलागीबाट हुम्लाको सिमकोट 7 महेन्द्र बहादुर शाहीको 3 तल्ले घर नष्ट। 7 कोठे भवन आगलागी हुँदा 20 लाख बराबरको क्षति। ग्रीन पोखरा क्लीन पोखरा अभियान अन्तर्गत रोपियो 6,000 बढी बोट बिरुवा। कास्कीको पोखरालाई स्वच्छ र हराभरा बनाउन पोखराको सड़क, नदी तथा खोला किनार र सार्वजनिक स्थल तथा खुल्ला क्षेत्रमा 38 प्रजातिका 2,26,000 बोट बिरुवा लगाउने महानगरको योजना। र मुस्ताङको बारागुङ मुक्ति क्षेत्र 1 पर्ने पवित्र धार्मिक स्थल मुक्तिनाथ मन्दिर जोड्ने कागबेनी मुक्तिनाथ सड़क खण्डको मर्मत र स्तरोन्नति शुरू। कागबेनी मुक्तिनाथ 12 किलोमिटर सड़क खण्डको मर्मत तथा स्तरोन्नति गरिने।